0: देशका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
3: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
2: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
3: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
2: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
3: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
2: सेवा सुचारु गर्नका लागि *14#15# डायल गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। संसदको दुवै सदनबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ। प्रतिनिधि सभामा झण्डै दुई तिहाईको मत रहेको सत्तारूढ स्वतन्त्र पार्टीले राष्ट्रिय सभामा विपक्षी दल नेपाली काङ्ग्रेस र नेकपाको समर्थन पाएपछि नीति तथा कार्यक्रम पारित भएको हो। सरकारले मन्त्री परिषदको कार्यविभाजन नियमावलीमा परिवर्तन गरेर मन्त्रालयहरूको संख्या घटाएको छ। सरकारले मन्त्रालयहरूको संख्या 22 18 झारेको छ। त्यसै गरी सरकारले सुशासन केन्द्रित विभिन्न क्रियाकलाप पनि अघि बढाएको छ। उच्च पदस्थ पदाधिकारी तथा कर्मचारीहरूको सम्पत्ति छानबिनको प्रक्रिया अघि बढेको छ। त्यसक्रममा छानबिन आयोगले उच्च पदस्थहरूसँग जेठ 30 गतिभित्र बुझाउने गरी सम्पत्ति विवरण मागेको छ। सरकारले बजेटको तयारी पनि गरिरहेको छ। यिनै विषयमा आजको अन्तरसंवादमा कुराकानी गर्नेछौँ। नेपाल सरकारका पूर्व सचिव गोपीनाथ मैनाली कुराकानीमा हामीसँग हुनुहुन्छ। मैनालीज्यू, स्वागत छ यहाँलाई।
1: हजुर, नमस्कार, धन्यवाद।
0: हजुर, अब नीति तथा कार्यक्रम सरकारको पारित भयो। आगामी आर्थिक वर्षका लागि सरकारले सुशासनलाई केन्द्रित गरेको छ, भ्रष्टाचार नियन्त्रणलाई केन्द्रित गरेको छ। त्यसै गरी जहाँ जहाँ चाहिँ समस्याहरू अल्झिएका थिए, अड्किएका थिए, ती अड्किएका अल्झिएका विषयहरूलाई अब तीव्रता दिने भनेको छ। कसरी लिनुभएको छ यो पछिल्लो सरकारका प्रयासहरू? हिजो नीति तथा कार्यक्रममा प्रतिपक्षीहरूले विरोध गरेका कारण राष्ट्रिय सभामा चाहिँ अब उनी अहिले सत्तारूढ पार्टीको संख्या छैन, त्यसले गर्दा त्यो अवरोध हुन्छ कि भन्ने एउटा आशंका पनि थियो, तर त्यो पनि पारित भयो। सरकारको यो पछिल्ला प्रक्रियाहरूलाई, प्रयासहरूलाई कसरी हेर्नुभएको छ यहाँले?
1: पछिल्लो कुरा प्रयासहरू हेर्दाखेरि केही नयाँ कुराको सुरुवात गर्न खोजेको जस्तो लाग्छ, होइन? तर जस्तो केही मन्त्रालयको चाहिँ संख्या घटाउने अथवा चाहिँ तपाईँको चाहिँ सुशासन अभिवृद्धि गर्ने कुराहरू, होइन, यी कुराहरू मलाई चाहिँ ठिकै लागेको छ, होइन? तर कतिपय कुराहरू चाहिँ तपाईँको समस्याबाट ऊ समाधान खोज्न सकिँदैन। त्यसको लागि कार्य संस्कृति निर्माण गर्ने, परिपक्वता चाहिने र तपाईँको चाहिँ कर्मचारी प्रशासनको चाहिँ तपाईँको पोलिटिकल एजुकेटिभले चाहिँ मनोबल उच्च बनाइदिएर त्यसको अभिभावकत्व लिनुपर्ने जस्ता कुराहरूमा चाहिँ मैले ग्याप देखेको छु। किनभनेदेखि अब नीति कार्यक्रम आउँछ, वर्षको एकपटक आउँछ, बजेट आउँछ, त्यो सालिन्न आइ नै रहेको छ, होइन? बजेट खर्च हुँदैन, नीति कार्यक्रममा चाहिँ धेरै कुराहरू राखिन्छ, त्यसलाई समर्थन गर्ने कार्यक्रम र चाहिँ त्यसलाई सम्बोधन गर्ने पैसा हुँदैन, होइन? र त्यसको लागि अनि निजी क्षेत्र परिचालन गर्ने सरकारको चाहिँ अलिकति बढी सोच हुँदैन। यो कुराहरू हामीले लामो समयदेखि भोग्दै भोग्दै भोग्दै आएका छौँ। अब अहिलेको सन्दर्भमा पनि हामी के देख्छौँ त भन्दा चाहिँ सरकारलाई केही नयाँ गरौँ भन्ने हुतुटी छ, तर त्यो नयाँ गरौँ भन्ने सन्दर्भमा चाहिँ केही तपाईँको चाहिँ परिपक्वता, केही अभ्यास

0: कुराहरू छिटो गर्ने क्रममा चाहिँ तपाईँको कतिपय कुराहरू संस्थापित कुराहरू भत्किन पनि सक्छन्। यस यो विषयमा चाहिँ अलिकति परिपक्वता चाहिन्छ भन्छु मैले।
1: अब भनौँ न, यो मन्त्री परिषदको जुन कार्य विभाजन नियमावली थियो यसअघिको 2074, अब त्यसमा परिवर्तन गरियो 2083, नयाँ कार्य विभाजन नियमावली आयो। अब 22 मन्त्रालयबाट 18 मन्त्रालयमा जारी हो। यसका लागि विभिन्न आयोगहरूले, विभिन्न समितिहरूले यसअघि नै विभिन्न सुझावहरू पनि दिएका थिए, अहिले आएर कानुनमा आयो। अब यसले चाहिँ सरकारको खर्च कटौतीको काम हुन्छ, त्यसै गरी काममा मितव्ययता हुन्छ, समन्वय हुन्छ भनेर सरकारले भनेको छ, त्यो व्यवहारमा कतिको कार्यान्वयनमा आउँछ?
0: एउटा यो सरकारको कार्य विभाजन नियमावली परिवर्तन गरेर मन्त्रालयको सङ्ख्या घटाउनु चाहिँ लगभग ठिकै छ, तर त्यसमा के कुरा बुझिएन त भन्दा चाहिँ मन्त्रालयको सङ्ख्या घटाउँदाखेरि चाहिँ समान प्रकृतिको कार्य प्रकृति भएका कुराहरूलाई चाहिँ एक ठाउँमा राख्नुपर्ने होइन भनेदेखि त्यसले चाहिँ प्राथमिकतालाई चाहिँ सम्बोधन गर्दैन कि, जस्तो मानव संसाधन पनि, भूमि सुधार पनि, अनि तपाईँको चाहिँ सहरी सहकारी पनि, गरी निर्माण पनि, र तपाईँको चाहिँ सामान्य प्रशासन पनि, सङ्घीय मामला पनि एकै ठाउँमा राखिएको छ भनौँ न, एउटा मैले उदाहरण मात्रै दिएको। यसले चाहिँ के गर्छ त भन्दाखेरि चाहिँ थोरै छोटो समयमा चाहिँ सङ्क्रमणको लागत अन्यलता क्रिएट गर्छ त होइन, हामी कता जाने, के गर्ने, त्यहाँभित्रको कर्मचारीको चाहिँ तपाईँको चाहिँ कार्य विवरणका कुराहरू होला, त्यसको संरचना चाहिँ तपाईँको चाहिँ फेरबदल गर्नुपर्ने कुरा होला, सचिव व्यवस्थापनको कुरा, सहसचिव व्यवस्थापनको कुराहरू, त्यो छ। भलै यसलाई हामीले शङ्काको सुविधा पनि दिनुपर्छ, सरकारले राम्रो कामहरू गर्न खोजेर चाहिँ लिएर आएको कुराहरू त ठिक छ, तर यसले तपाईँको चाहिँ खर्च कटौती कति गर्छ भनेर भन्दाखेरि चाहिँ मलाई के चाहिँ के लाग्छ त भन्दा चाहिँ खर्च कटौती गर्ने मात्रै सरकारको उद्देश्य हुनु नै हुँदैन होइन। सरकारले त तपाईँको चाहिँ खर्च बढाएर पनि रोजगारी दिनुपर्छ, सरकारले चाहिँ तपाईँको चाहिँ खर्चलाई तपाईँको चाहिँ अलिकति व्यवस्थितकरण गरेर पनि तपाईँको चाहिँ अर्थतन्त्रलाई चलायमान बनाउनुपर्छ। त्यस कारणले चाहिँ खर्च कटाउने दृष्टिकोणभन्दा पनि जनमुखी क्रियाकलाप सञ्चालन गर्ने कुराहरू र सङ्गठनलाई प्रभावकारी बनाउने, छरितो बनाउने कुराहरू चाहिँ पहिलो प्राथमिकता हो जस्तो मलाई लाग्छ। सुशासनको कुराहरूलाई पनि त्यसले चाहिँ सम्बोधन गर्छ। खर्च कटौतीको कुराहरू यहाँले गर्नुभएको छ, त्यो खर्च कटौती चाहिँ कस्तो हुन्छ त भन्दा चाहिँ एकैचोटि कर्मचारीहरू अहिले हामी हटाउन सक्दैनौँ होइन, जस्तो भनौँ न मन्त्रालयहरू चाहिँ तपाईँको चाहिँ 22-23 चाहिँ 18 झारिएको छ, त्यो 18 झारिँदाखेरि त्यहाँको चाहिँ कुनै संरचना चाहिँ तपाईँको चाहिँ घट्दैन, त्यति कर्मचारी घटाउनु पनि सक्दैनौँ हामीले होइन। विगतका तपाईँको चाहिँ अब्लिगेसन जुन क्रिएट गरेको दायित्व जुन चाहिँ सृजना भएको छ त्यसलाई पनि हामी हटाउन सक्दैनौँ। यसलाई अलिकति चाहिँ तपाईँको अध्ययन गरेर तपाईँको लिएर आएको भए राम्रो हुन्थ्यो भन्छु मैले। खै ठिकै छ, लिएर आयो सरकारले, खर्च कटौतीको कुराहरू लिएर आयो अहिले सरकारले, त्यस कारणले गर्दाखेरि चाहिँ यो पनि राम्रो कुरा, तर सरकारको ध्यान कता जाओस् भन्छु त मैले भन्दा चाहिँ खर्च कटौती त ठिकै छ, खर्चको व्यवस्थीकरण पनि ठिकै छ, तर योभन्दा बढी चाहिँ तपाईँको चाहिँ ट्याक्स लिकेज छ। असाध्य नेपालमा सबभन्दा ठुलो तपाईँको चाहिँ समस्या भनेको चाहिँ तपाईँको यो राष्ट्र प्रशासनमा वित्त व्यवस्थापनमा चाहिँ खर्च व्यवस्थापनको भन्दा पनि त खर्च कटौतीको भन्दा पनि राजस्व परिचालनको क्षमता बढाउनु पर्ने। राजस्व तपाईँको चाहिँ धेरै वर्षदेखि चाहिँ तपाईँको चाहिँ कर्मचारी राजस्वको प्रशासनमा संलग्न भएका कर्मचारी, त्यहाँका चाहिँ तपाईँको चाहिँ व्यवसायीहरू र चाहिँ तपाईँको चाहिँ राजनीतिक नेताहरूको तपाईँको चाहिँ एउटा एक प्रकारको नेक्सेसले गर्दाखेरि तपाईँको चाहिँ वर्षमा 5-7 अर्ब चाहिँ बढी राजस्व जुन सङ्कलन गर्न सक्ने क्षमता थियो त्यो क्षमता गुमेको छ। त्यो यदि चाहिँ तपाईँको अहिले खर्च कटौतीको कारणबाट वर्षको 1 अर्ब कटौती होला, तर चाहिँ तपाईँको राष्ट्र चाहिँ तपाईँको चाहिँ प्रभावकारिता वृद्धिको कुराहरूबाट चाहिँ 5 खर्ब चाहिँ तपाईँको राष्ट्र हामी सृजना गर्न सक्छौँ। त्यसले गर्दाखेरि चाहिँ हाम्रो आवश्यकताहरू सरकारको प्राथमिकताको लागि चाहिँ त्यसले चाहिँ लगानी गर्ने, सोसियल ओभरहेडमा लगानी गर्ने कुराहरू, सामाजिक सुरक्षामा लगानी गर्ने कुराहरू त्यसले दिन सक्थ्यो, त्यतातिर ध्यान जाओस् भन्छु मैले चाहिँ।
1: हजुर, अब यहाँ त विभिन्न मन्त्रालयमा सचिवका रूपमा रहनुभयो, जसरी सरकारको चाहिँ जनता केन्द्रित काम हुनुपर्ने भन्ने सन्दर्भ छ नि, त्यसमा चाहिँ पछिल्लो दिनमा कतिको चाहिँ प्रगति भएको छ? किनभने आम स्तरबाट त एउटा निकै आशा अपेक्षा गरिएको छ र उत्साह पनि छ कि अब यो सरकारले कामहरू अगाडि बढायो भनेर।
0: यो अलिक थोरै चाहिँ तपाईँको आशा जागेको छ, अपेक्षा छ क्या, होइन त्यो अपेक्षा भएको कारणबाट नै अन्धाधुन्ध चाहिँ अहिलेको सरकारलाई अन्धाधुन्ध भोट दिएको जनताले होइन त्यो भनेको तपाईँको अलिकति बढी चाहिँ यो फ्रस्ट्रेसनको क्याचअप पनि भएको छ त्यसमा होइन विगतका सरकारहरूले तपाईँहरूले चाहिँ गर्न सिकेको कामहरू अब पक्कै हुन्छ भनेर अपेक्षा गरिएको छ आशा सिर्जना गरेको छ होइन अब पहिला सरकारले नै स्थापना गरेको सफ्टवेयरहरूलाई त्यसलाई अहिले परिचालन नयाँ सुशासनको कार्यक्रममा कुनै नयाँ कार्यक्रम छैन पहिलाका सरकारले गरेका कुराहरूलाई त्यसलाई चाहिँ तपाईँको व्यवस्थीकरण गर्ने भन्ने प्रशासनिक दृष्टिकोण छ त्यसमा होइन जस्तो सुशासन ऐनको कुरा अथवा चाहिँ नेपाल एपको कुराहरू अथवा भ्रष्टाचार नियन्त्रणको कुराहरू अथवा तपाईँको चाहिँ सङ्गठन सम्बन्धमा चाहिँ तपाईँको चाहिँ यो पुनर्बोध गर्ने कुराहरू यो सबै कुराहरू कानुनमा भएको कुरालाई कार्यान्वयन गर्छु भनेको हो त्यस कारणले कानुनमा गरेको कुराहरू कार्यान्वयन गर्ने त सरकारको दायित्व नै हो होइन र अहिले चाहिँ देखिएको कुरा के त भन्दा चाहिँ केही आशा जनतामा जागेको छ यो आशा जागेको कुराहरूमा चाहिँ मैले भनौँ न यसमा कर्मचारी प्रशासनको मनोबल बढाउनु पर्ने ठुलो समस्या देखेको छु मैले किनभने कर्मचारी नै तपाईँको के हो त सार्वजनिक प्रशासन नै के हो त भन्दा चाहिँ सुशासन समृद्धि र चाहिँ तपाईँको चाहिँ संस्थागत निरन्तरताको नियो हो यो यसको अलिकति तपाईँको चाहिँ अलिकति चाहिँ तपाईँको मनोबल घटेको छ होइन विभिन्न क्रियाकलापहरू हेर्दाखेरि चाहिँ मनोबल घट्ने कामहरू भएको छ रियल तपाईँको चाहिँ उसले कर्मचारीको चाहिँ तपाईँको रियल अभिभावक को हो त नि प्रशासनलाई अभिभावकको त दिएर उसलाई जनकेन्द्रित बनाउनुपर्छ हामीले होइन त्यस कारणले चाहिँ जस्तो भनौँ न तपाईँको चाहिँ पहिलाको सरकारको प्रधानमन्त्रीले धेरै कामहरू चाहिँ प्रशासनले नै गर्न नदिएको रहेछ भनेर उहाँले चाहिँ हिँड्ने बेलामा केही मन्त्रीहरूले के होइन हामी प्रशासनका मानिसहरूको धेरै कमजोरी होला तर त्यो कमजोरीको लागि चाहिँ तपाईँको चाहिँ उसलाई गाली गरेर अब उसको आलोचना गरेर उसलाई कारवाही गरेर भन्दा पनि उसको मनोबल जितेर उसको अभिरुचि तपाईँको चाहिँ व्यवस्थापन गरेर होइन उसलाई चाहिँ क्राइटेरिया कानुनहरू चाहिँ तपाईँको चाहिँ छिटोभन्दा छिटो बनाएर र पर्फर्मेन्स म्यानेजमेन्ट सिस्टम भन्छौँ हामी कार्य सम्पादन व्यवस्थापन प्रणाली लागू गरेर अवसरको चाहिँ तपाईँको चाहिँ संवैधानिक विधान गरेर यसो गरेर चाहिँ तपाईँको चाहिँ अहिलेको चाहिँ जनताले गरेका जुन अपेक्षाहरू छन् सुधारका अपेक्षाहरू वा आशाहरू त्यसलाई तपाईँको चाहिँ बढोत्तरी गर्नको लागि त्यसलाई संस्थागत निरन्तरताको लागि पनि चाहिँ कर्मचारीको मनोबलको पक्षलाई हामीले उपेक्षा गर्नु हुँदैन
1: जस्तो पछिल्लो समयमा जुन एउटा चर्चा छ यहाँले पनि अहिले भर्खरै त्यो कुरा उल्लेख गर्नुभयो कि नेताको व्यापारीको कर्मचारीको मिलेमतोले जुन खालका कामहरू भइरहेको हो त्यसमा चाहिँ मूलत समाधान दिन सक्ने भनेको कर्मचारी संयन्त्र नै हो यदि राजनीतिक नेतृत्वको इच्छा शक्ति भयो भने अब त्यो सन्दर्भमा चाहिँ कसरी समाधान निकाल्न सकिन्छ भनौँ न अब यो
0: अब अहिले यहाँले भन्नुभएको सरकार भर्जिन्छ अर्थमन्त्री बुझेको अर्थमन्त्री हुनुहुन्छ होइन तपाईँको केही गरौँ भन्ने प्रधानमन्त्री हुनुहुन्छ त्यस कारणले गर्दाखेरि चाहिँ अहिले चाहिँ एउटालाई यो समयको यो परिवेशको फाइदा तत्कालै यो कामहरू हामीले सुरु गरेनौँ भनेदेखि गर्न सक्दैनौँ अहिलेको बजेट बन्दैछ त्यो बजेटको बेलामा चाहिँ हामीले चाहिँ राजस्व प्रशासन सुधारको लागि एकदम ठुलो व्यापक कुराहरू गर्नुपर्छ यसले चाहिँ हिजोको बेलामा जस्तो चाहिँ बजेट भन्ने बित्तिकै तपाईँको चाहिँ खालि एकाउन्टिङ पर्पोजबाट कति राजस्व सङ्कलन गर्ने कति खर्च गर्ने भनेको सामान्य प्रकारको लेखाङ्कनको पद्धतिबाट चाहिँ सुरु गरिएको थियो अब चाहिँ के गर्नुपर्छ भन्दा प्रणालीमा चाहिँ कहाँ अन्तर्विरोध छन् प्रणालीमा चाहिँ तपाईँको चाहिँ कहाँ चाहिँ त्रुटि छ भनेर आफूलाई सेल्फ रिभ्यू गरेर अनिखेरि त्यसपछि बजेट लिएर आएर त्यो चाहिँ समृद्धिको मार्गचित्र सुशासनको मार्गचित्र त सरकारले लिएर आयो समृद्धिको मार्गचित्र चाहिँ तपाईँको त्यसरी लिएर आउनुपर्छ र यसको लागि चाहिँ तपाईँको चाहिँ कर्मचारीमा चाहिँ तपाईँको अहिले विज्ञता पनि छ उनीहरू चाहिँ सेल्फ इन्फर्म पनि छन् होइन कर्मचारीको नभएको भनेको मनोबल र प्रेडिक्टेबिलिटी हो होइन त्यो चाहिँ तपाईँको चाहिँ दुईवटा कुराहरू चाहिँ तपाईँको चाहिँ सरकारले गरिदियोस् होइन त्यो गर्नको लागि चाहिँ तपाईँको चाहिँ बुझेको सिद्धान्त पनि बुझेको अब योजना आयोगको नेतृत्व पनि गरिसक्नु भएको होइन राजनीति पनि बुझेको होइन तपाईँको चाहिँ अघिल्लो सरकारको चाहिँ जस अब जस पनि उहाँले चाहिँ बुझ्नुभएको छ अघिल्लो सरकारको तपाईँको चाहिँ योजना आयोगमै उहाँ चाहिँ तपाईँको चाहिँ सदस्य उपाध्यक्ष हुनुहुन्थ्यो त्यस कारणले गर्दाखेरि चाहिँ देश विदेशमा पनि काम गर्नुभएको छ यस कारणले गर्दा अर्थमन्त्रीले चाहिँ तपाईँको चाहिँ एक प्रकारको चाहिँ तपाईँको चाहिँ अर्थतन्त्रको पुनर्बोध गर्नको लागि राजस्व प्रशासनको चाहिँ तपाईँको चाहिँ पुनर्बोध गर्नको लागि निजी क्षेत्रलाई चाहिँ तपाईँको चलायमान गराउनको लागि उहाँले चाहिँ तपाईँको चाहिँ कर्मचारी प्रशासनलाई कसरी परिचालन गर्नुपर्छ भन्ने किसिमको चाहिँ एउटा दृष्टिकोण र त्यसको चाहिँ एउटा चाहिँ स्वाभाविक प्रक्रिया अटोमेटिक एकदम रियल टाइममा काम गर्न सक्ने एउटा स्वाभाविक प्रक्रियाको लागि चाहिँ उहाँले पहल गर्नुपर्छ गर्नुहुन्छ भन्ने कुरामा चाहिँ म आशावादी छु।
1: अब अलिकति प्रसङ्ग फेरौँ, अन्तरसम्वादमा हामी छौँ। अन्तरसम्वादमा हामीसँग हुनुहुन्छ पूर्व सचिव गोपीनाथ मैनाली। सरकारका पछिल्ला क्रियाकलापहरूबारे उहाँसँग हामी कुराकानी गरिरहेका छौँ। सरकारले उच्च पदस्थ चाहिँ व्यक्तित्वहरूको सम्पत्ति विवरण छानबिनको प्रक्रिया अगाडि बढाएको छ। जेठ 30 गतेभित्र विवरण बुझाउन भनेर आयोगले आह्वान पनि गरिसकेको छ। अब त्यसमा चाहिँ उच्च पदस्थ पदाधिकारी र कर्मचारीहरू परेका छन्। अब यो चाहिँ सुशासनका लागि कतिको चाहिँ यसको महत्त्व छ जनस्तरबाट चाहिँ यो एउटा कोसे ढुङ्गै हुने भनिरहेका छन्।
0: यसको महत्त्व असाध्य छ होइन। विगतमा पनि तपाईँको चाहिँ 2058 सालमा पनि तपाईँको यस्तै गरी चाहिँ आयोगहरू बनेको थियो, तर त्यो बेलामा के भयो त भन्दा चाहिँ कर्मचारीको लागि मात्रै छानबिन गरियो। राजनीति पदाधिकारीहरू वडा तहका राजनीति पदाधिकारीदेखि चाहिँ प्रधानमन्त्रीसम्मको कुराहरू गरिएन होइन। त्यस कारणले गर्दा चाहिँ यो देश बिगारेको त कर्मचारीले मात्रै होइन नि त, राजनीतिको मुख्य भूमिका त राजनीतिको छ नि त। अब अहिले चाहिँ तपाईँको चाहिँ कर्मचारी राजनीतिलाई पनि लिएर छानबिन गर्ने भनिएको छ, यो कुरा असाध्य राम्रो कुरा हो। यो कुरालाई चाहिँ हामीले प्रशंसा पनि गर्नुपर्छ। हुन त सबै प्रकारको सरकारले जहिले पनि यो कुराहरू गर्छु भन्दै आएको थियो। अब अहिले चाहिँ तपाईँको चाहिँ छानबिन आयोग पनि पहिला चाहिँ विभिन्न प्रकारको छानबिन आयोग पनि बनेको हो। यो कुराहरू गर्नको लागि चाहिँ तपाईँको चाहिँ समिति निगरानी निकाय अज्ञात रूपे अनुसन्धान आयोग राष्ट्र तपाईँको चाहिँ को चाहिँ यो अनुसन्धान केन्द्र होइन राष्ट्र तपाईँको चाहिँ ऊ जुवा नियन्त्रण केन्द्र अथवा चाहिँ तपाईँ मनी एन्टिमनी लन्ड्रिङको चाहिँ तपाईँको चाहिँ संस्थाहरू त पहिल्यै पनि छन्। राष्ट्र ब्याङ्कहरू जस्तो ब्याङ्किङ निकायहरू पहिल्यै पनि छन् होइन। अब अहिले अलिकति सरकारले पनि प्राथमिकता दिएको जस्तो लाग्छ, यो एकदमै राम्रो कुरा। तर मलाई चाहिँ के लाग्छ त भन्दा यसको साथसाथै हाम्रो समस्या भनेको चाहिँ भ्रष्टाचार नियन्त्रण मात्रै गर्नु होइन, भ्रष्टाचार जनस्तरमा पुगेको छ। यसको लागि चाहिँ तपाईँको चाहिँ सदाचारताको प्रवर्धन, जब सदाचारताको प्रवर्धन भयो शिक्षा मार्फत होइन अथवा चाहिँ तपाईँको चाहिँ उच्च पदस्थ पदाधिकारीको चाहिँ व्यवहार मार्फत होइन अथवा तपाईँको राजनीति पदाधिकारीको व्यवहार मार्फत कर्मचारीको व्यवहार मार्फत यदि तपाईँको चाहिँ सदाचारताको प्रवर्धन इन्टिग्रिटीको इन्हान्समेन्ट भयो भनेदेखि चाहिँ अब भ्रष्टाचार त कहीँ पनि हुँदैन नि त। त्यसपछि त भ्रष्टाचार गर्ने कसैले मान्दै गर्दै गर्दैन नि त। त्यस कारण चाहिँ मुख्य एजेन्डा चाहिँ म चाहिँ के भन्छु त भन्दा सरकारले यो बजेट मार्फतै अथवा चाहिँ यो सुशासनको नीतिमा पनि त्यति चाहिँ हामीले ध्यान दिएनौँ, सुशासनको उसमा पनि यो चाहिँ राष्ट्रिय सदाचार नीति लिएर आओस्, त्यसले चाहिँ एनजिओलाई पनि बाँधोस्, त्यसले चाहिँ सरकारी पदाधिकारीलाई पनि बाँधोस्, त्यसले कर्मचारीलाई पनि बाँधोस्, त्यसले सबै प्रकारका तपाईँको चाहिँ सार्वजनिक जिम्मेवारी लिने सरकारभन्दा सरकारी संस्थाभन्दा बाहिर रहेका सबै व्यक्तित्वहरूको तपाईँको चाहिँ सबै पदाधिकारीहरूको लागि चाहिँ सदाचारिता बढाउनुको लागि चाहिँ सदाचारिता जुन 74 सालमा नै नेपाल सरकारले त्यो तपाईँको चाहिँ क्याबिनेटमा पठाइसकेको थियो अहिलेसम्म आएको छैन। फेरि केही अगाडि तपाईँको चाहिँ समितिले त्यसलाई चाहिँ पास गर्नको लागि चाहिँ एउटा ड्राफ्ट पनि बनाएको छ। राष्ट्रिय सभाको चाहिँ कमला पन्त मान्यज्यूको चाहिँ संयोजकतामा भएको एउटा टिमले चाहिँ त्यो पनि बनाएको छ। भनेको मतलब 74 सालमा हामीले महसुस गरेका कुरा, त्योभन्दा अगाडि चाहिँ हामीले इन्डिकेटिभ प्याक्टका कुराहरू जुन महसुस गरेका थियौँ त्यो कुराहरू अहिले पनि आएन। त्यस कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ तपाईँको चाहिँ प्रतिक्रियामूलक भन्दा पनि तपाईँको चाहिँ स्वाभाविक रूपमा सदाचारिता वृद्धि गर्ने कार्यक्रमहरू भयो भनेदेखि चाहिँ त्यसले चाहिँ सधैँभरिको थाई समाधान दिन्छ र यो गर्नु पर्छ र यो गर्नु सरकारको दायित्व हो जस्तो मलाई लाग्छ।
1: अब यो विगतका आशंकाहरू यसपालि दोहोरिने सम्भावना किन पनि कम भनिएको छ भने जे भनिएको छ ती कामहरू प्रारम्भ भइसकेका छन्। अब योबाट पनि एउटा निष्कर्षमा पक्कै पनि सरकारले पुर्याउनेछ, त्यो माथि विगतमा राजनीतिक अस्थिरता लगायतका कारण थियो भने यसपालि सरकार निकै बलियो अवस्थामा छ। यसले चाहिँ आगामी दिनमा हिजोका कमी कमजोरीहरू चाहिँ सच्याउँदै हिजो भएका भ्रष्टाचारमा संलग्नहरूलाई चाहिँ कारवाही गर्दै यहाँले अघि उठाएको नेताहरूलाई जसरी यसअघि जोगाइएको थियो, यसपालि त तत्कालीन श्री पाँचको सरकार, नेपाल सरकारका प्रधानमन्त्री, उप प्रधानमन्त्री, मन्त्री, राज्य मन्त्री, सहायक मन्त्री, तत्कालीन संसदका सदस्य, व्यवस्थापिका, यी संविधान सभा सदस्य सारा चाहिँ त्यसमा परेका छन्। त्यसले गर्दाखेरि चाहिँ अब यो हाम्रो सुशासनको यात्रालाई यसले कसरी चाहिँ अगाडि ड्राइभ गर्छ अथवा आगामी दिन अहिले विद्यमान कर्मचारीहरूको अथवा नेताहरूको पनि त अब यो हिजोको त यस्तो अवस्था भयो भोलि हामीले यस्तो गर्नु हुँदैन भन्ने पनि हुन्छ कि यसले सुशासनमा राम्रै चाहिँ नतिजा ल्याउँछ कि कसरी हेर्ने यसलाई?
0: स्योरली आउँछ। यसले चाहिँ हामीले आशा गर्नुपर्छ कि भोलिको दिनमा सुशासनमा यसले असाध्य राम्रो गति जानेर आउँछ। तर यसले चाहिँ समेट्न पर्ने भनेको भयो, त्यो समेट्न पर्ने कुराहरू कमी भयो मात्रै भन्ने खोजेको। अहिले सरकार चाहिँ तपाईँको विगतको सरकारको कमी कमजोरी उसले पर्फर्मेन्स दिन सकेको कुराको जगमा उभिएको छ। त्यस कारणले चाहिँ त्यसलाई चाहिँ तपाईँको चाहिँ अहिलेको सरकारले सम्बोधन गरेन भनेदेखि त अहिलेको सरकारको पनि औचित्य रहँदैन। त्यस कारणले गर्दाखेरि चाहिँ अहिलेको सरकारले तार्किक आफूले थालेका कामहरूलाई तार्किक निष्कर्षमा पुर्याउनु पर्छ, पुर्याउँछ भन्ने त हामी सबैलाई लागेको छ। मलाई पनि लागेको छ। र मैले चाहिँ थप्न खोजेको के कुराहरू के त भन्दा, यहाँ पदाधिकारीको कुराहरू भयो, समितिको कुराहरू भएन, मन्त्री परिषदको चाहिँ तपाईँको चाहिँ सचिवको कुरा, के अरे मन्त्री परिषदले गरेका निर्णयहरू, कुनै सञ्चालन समितिले गरेका निर्णयहरू, यो चाहिँ नीतिगत तपाईँको चाहिँ प्रकार प्रकृतिका भ्रष्टाचार, कानुन बनाउँदै भ्रष्टाचार भएको छ यहाँ, अथवा चाहिँ तपाईँको चाहिँ अमुक दल अमुक पार्टी अथवा अमुक संस्थाहरू अमुक प्रतिष्ठानलाई चाहिँ संरक्षण गरिएको छ, होइन कुनै विश्वविद्यालय बनाउन लाग्यो भने त्यसलाई कति बढी जग्गा दिएको छ, मैले यस्तो कुराहरू गरेँ क्या। त्यस कारणले गर्दाखेरि मैले चाहिँ के भन्छ भन्दा चाहिँ पदाधिकारीलाई समेट्नु त ठिक थियो, यो बाहेक चाहिँ यसमा के पनि गर्नु पर्यो त भन्दाखेरि चाहिँ यो यहाँहरूले पनि अलिकति यो आवाज उठाइदिनु पर्यो। विगतमा तपाईँको चाहिँ एउटा तपाईँको चाहिँ ललिता निवासको विषयमा चाहिँ मन्त्री प्रधानमन्त्री सबै बस्नुभयो, तर एउटा खरदार र एउटा सुब्बाले आत्महत्या गर्नुभयो। मैले भन्न खोजेको के त भन्दाखेरि चाहिँ नीतिगत भ्रष्टाचार गर्ने व्यक्तिहरू उम्किनु हुँदैन, त्यो व्यक्ति होइन संस्था पनि उम्किनु हुँदैन। त्यस कारणले गर्दाखेरि चाहिँ संस्थाको तर्फबाट गरिएका, समितिका तर्फबाट गरिएका, क्याबिनेटको तर्फबाट गरिएका कुराहरूलाई जुन छुट दिएको छ, र कतिपय कुराहरू तपाईँको लागि भन्न भएन होला, मैले न्यायालयलाई चाहिँ बाहिर राख्ने, मिलिट्रीलाई बाहिर राख्ने, अनि सबै अहिले तपाईँ सबैभन्दा बढी प्रश्न उठेको त त्यहाँबाट पनि, त्यहाँ पनि त हो नि त न्यायाधीश नियुक्तिको प्रक्रियालाई चाहिँ पनि त हो नि त, अनि अथवा संवैधानिक पद निगरानी निकायमा चाहिँ तपाईँको चाहिँ नियुक्ति गर्ने व्यक्तिहरू को हुनुभयो त भन्दाखेरि चाहिँ संवैधानिक परिषद, संवैधानिक परिषदले असंवैधानिक प्रक्रिया पुरा गरेर चाहिँ संवैधानिक पदाधिकारीहरू नियुक्ति गर्यो। यस्तो प्रकारको चाहिँ तपाईँको चाहिँ गलत नेतवश राखिएका कुराहरू अथवा सौदाबाजीमाको लागि चाहिँ गरिएका कुराहरू चाहिँ अहिलेको तपाईँको चाहिँ त्योहारमा परेन, सम्पत्ति छानबिनको त्योहारमा त्यो कुराहरू पनि पारिदिनु पर्यो, र सम्पत्ति मात्रै भएन भ्रष्टाचार नियन्त्रणको कुराहरू हुनु पर्यो। सम्पत्ति त पदाधिकारीको होला, त्यो सम्पत्ति सरकारको नै सम्पत्ति गएको कुराहरू छ, सरकारको कुराहरू सम्पत्ति अतिक्रमण भएको कुरा छ, त्यो नीतिले अतिक्रमण गरेको कुरा छ, नीति कानुन बनाएरै यस्ता कुराहरूमा चाहिँ तपाईँको सम्बन्धित पदाधिकारीहरूलाई चाहिँ कारवाही गर्ने कुराहरू पनि यसमा समेटिनुपर्छ भन्ने मेरो आग्रह हो। सरकारले गरेका काम त राम्रो छ।
1: हजुर, अब यहाँले उठाएको चाहिँ जिज्ञासामै एउटा उदाहरण भनौँ न, फैसला भएको 14 वर्षपछि पूर्व गृहमन्त्री खुम्बहादुर खड्काको जग्गा सरकारले जफत गरेको छ, भनेपछि चाहिँ काम त थालियो नि त, होइन? अब यसलाई निष्कर्षमा पुर्याउने सन्दर्भमा चाहिँ कर्मचारी संयन्त्रको
0: उहाँको 14 वर्षपछि निर्णय भयो, त्यो 14 वर्षपछि चाहिँ एउटा निरपराध व्यक्ति भएको थियो भने 14 वर्ष लगाएर किन निर्णय गरिएको? निर्णय त तपाईँको चाहिँ 14 दिनमा गर्नुपर्ने हो नि त, 14 वर्ष लगाएर निर्णय गरेको पनि निर्णय हो र त्यो। हामी कानुनको सिद्धान्तले के भन्छौँ त भन्दा डिले जस्टिस इज डिनाइ जस्टिस भन्छौँ, ढिलो गर्ने। तपाईँको संवैधानिक पदाधिकारीहरू सरकारले नियुक्ति गरियो, अब अहिलेसम्म पनि त्यो एजेन्डामै चढेको छैन उसमा सर्वोच्च भनिसके पछाडि। मैले के भन्छु त भन्दा चाहिँ बल्ल बल्ल एजेन्डामा चढ्यो, 2-5 जना चाहिँ संवैधानिक पदाधिकारी ऊ न्यायाधीशहरूले संवैधानिक जाँचमा हेर्नुभएको, 2 जनाले पक्षमा, 2 जनाले विपक्षमा, 2-1 जना चाहिँ न्युट्रल बस्नुभयो, तर निर्णय भएन यो, तर निर्णय भएको मान्यो, त्यसलाई वैधता दिएको मान्यो। त्यस कारणले गर्दाखेरि चाहिँ यस्ता तपाईँका चाहिँ असान्दर्भिक कुराहरू चाहिँ तपाईँको चाहिँ म चाहिँ के भन्छु त भन्दा यस्ता असान्दर्भिक कुराहरूले चाहिँ कर्मचारीको मनोबल घटायो, सरकारको मनोबल घटायो, जनतालाई संस्थाप्रतिको तपाईँको विश्वासको तपाईँको चाहिँ आधार पनि घटायो। सरकारले चाहिँ तपाईँको जनता र सरकारको चाहिँ विश्वासको चाहिँ तपाईँको चाहिँ सूत्र अलिकति बढाउनु पर्छ, र संस्थाहरूमा चाहिँ तपाईँको चाहिँ जहिले पनि नैतिक व्यक्तित्वहरूले पनि नेतृत्व पाउँछन् होइन भन्ने कुराहरूको तपाईँको चाहिँ निर्कुल नभइकन चाहिँ न्याय पनि छिटो पाइँदैन, कुनै प्रकारको तपाईँको चाहिँ छानबिन पनि तपाईँको न्याय दिँदैन। त्यस कारणले गर्दाखेरि चाहिँ सरकार एउटा न्यायिक निकाय हो, सरकार एउटा नैतिक निकाय हो, सरकारका संस्थाहरू नैतिक संस्था हुन् भन्ने विषयमा चाहिँ पुनर्बोध गर्ने गरी चाहिँ सरकारले त्यस्तो अहिलेको अपेक्षा त मेरो अपेक्षा त्यो हो, आम जनताको अपेक्षा त्यो हो। त्यस कारणले चाहिँ सरकारले चाहिँ तपाईँको चाहिँ हरेक प्रकारका व्यक्तिहरू, हरेक प्रकारका तपाईँको नेतृत्वमा रहने पदाधिकारीहरू, नियुक्ति हुने पदाधिकारीहरू, मनोनित हुने पदाधिकारीहरू, नियुक्त हुने पदाधिकारीहरू अथवा तोकिने पदाधिकारीहरू, यी व्यक्तिहरू सबै नैतिक सदाचारी आदर्श हुन् हुनुपर्छ भनेर सरकारले जिरो बेसबाट सुरु गरोस्, ताजा सुरुवात गरोस् भन्ने चाहिँ मेरो आग्रह छ। त्यो भयो भनेदेखि चाहिँ यहाँले भन्नुभएको जस्तो चाहिँ कुराहरू जो 14 वर्ष होइन कि यो चाहिँ 1 वर्षमै न्याय पाउने कुराहरू पनि हुन्छ।
1: हजुर, अब अन्त्यमा यहाँले भनेका कुराहरू कानुनका सन्दर्भमा भनौँ न, राजनीतिक पदाधिकारीहरू या सरकारले लिएको निर्णयको कार्यान्वयनमा त मूलत स्थायी संरचना हाम्रो कर्मचारी प्रशासनको भूमिका महत्त्वपूर्ण हुन्छ। अब विश्वस्त आश्वस्त पार्ने सन्दर्भ अथवा कहीँ कतै समन्वयमा समस्याहरू छन् भने त्यसलाई चाहिँ मिलाउने सन्दर्भ यसमा महत्त्वपूर्ण हुनसक्छ। अब यो कसरी चाहिँ एकले अर्कालाई सहयोग गर्ने, विश्वास गर्ने अवस्था सिर्जना हुन सक्छ, यहाँको अनुभवले के भन्छ अन्त्यमा?
0: दुईटा कुरा मलाई चाहिँ दुईटा कुरा लाग्छ, मैले मेरो आफ्नो अनुभवको कुराहरूबाट पनि दुईटा कुरा लाग्छ। जहिले पनि एकाउन्टेबिलिटी कर्मचारीबाट खोजियो, राजनीति त्योभन्दा माथि रह्यो। त्यस कारणले गर्दाखेरि चाहिँ एकाउन्टेबिलिटीको चाहिँ सबभन्दा ठुलो पक्ष भनेको चाहिँ प्रशासन त सहयोगी मात्रै हो, उसले जतिखेर पनि हामी कारवाही गर्न सक्छौँ। त्यस कारण चाहिँ एकाउन्टेबिलिटीको चाहिँ तपाईँको चाहिँ आश्वस्तता राजनीतिक तपाईँको चाहिँ कार्यकारीबाट हुनु पर्यो, अथवा त्यो तपाईँको चाहिँ क्याबिनेटबाट हुनु पर्यो, मेयरबाट हुनु पर्यो, प्रदेश मन्त्रीबाट हुनु पर्यो, सङ्घका मन्त्रीहरूबाट हुनु पर्यो, त्यो कुराहरू हुनु पर्यो। र अर्को कुरा, कर्मचारीको मनोबल घटाउनको घटिरहेको छ, उनीहरूको चाहिँ तपाईँको चाहिँ मनोबल बढेन भने उनीहरूले चाहिँ बिस्तारै एजेन्डालाई बाई गरिदिन्छन्, बिस्तारै अहिले जुन भइरहेको छ। त्यस जस्तो भनौँ न, प्रधानमन्त्री चाहिँ नपर्ने होइन, अनि तपाईँ मन्त्री चाहिँ नपर्ने, अनि तपाईँको घरदार चाहिँ पर्ने, अनि त्यो कुनै मन्त्रीले चाहिँ मैले चाहिँ म सहयोगी भएँ भनेर चाहिँ उसलाई छुटकारा दिने, यस्तो कुराहरू भइरहे पछाडि चाहिँ निर्णय गर्ने पदाधिकारीहरू फस्छ भन्ने कुरा चाहिँ, प्रोसेसमा भएको व्यक्तिहरू फस्छ भन्ने कुरा चाहिँ अहिले कर्मचारीले बुझिरहेको छ। यो कुराको लागि चाहिँ तपाईँको के हुनु पर्यो त भन्दा चाहिँ, कर्मचारीमा परेका मर्काहरू अहिले बताउन सकिरहेको छैन कर्मचारीले, किनभने एकदम भयभीत तपाईँको चाहिँ मनोविज्ञानमा छन्। त्यस कारणले गर्दा अहिले चाहिँ तपाईँको सरकारले के गर्नु पर्यो भन्दा, सबै कर्मचारीलाई एक ठाउँमा राखेर, सबै मन्त्रीलाई एक ठाउँमा राखेर चाहिँ कर्मचारी र मन्त्रीको एउटा चाहिँ तपाईँको चाहिँ अन्तर्क्रिया गराएर, अनि कर्मचारीका समस्याहरू सुनेर मन्त्रीका समस्याहरू कर्मचारीले सुन्ने, कर्मचारीका समस्याहरू मन्त्रीले सुन्ने, सामान्य प्रधानमन्त्रीले क्याबिनेटले चाहिँ त्यसलाई चाहिँ तपाईँको चाहिँ ओपिएमसी भन्छौँ हामी, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यले त्यसलाई समन्वय गर्ने गर्ने प्रकारको कुराहरू भयो भनेदेखि चाहिँ एकले अर्कोबाट गरेको अपेक्षा पनि पुरा हुन्छ, सरकारले गरेको तत्काल कार्यान्वयन हुन्छन्, र चाहिँ तपाईँको चाहिँ प्रशासन मेरिट बेस पनि हुन्छ, र राजनीतिक कार्यकारीले दिशाबोध मार्गदर्शन गरेर रियल नेतृत्व पनि लिन सक्छ भन्ने मलाई लाग्छ।
1: यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद। नेपाल सरकारका पूर्व सचिव गोपीनाथ मैनाली अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र राजु थापालाई धन्यवाद। सन्तोष रेग्मी बिदाउँछु, नमस्कार।
2: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउँ र नचढौँ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
3: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग।
4: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
5: त्यसो हो भने जिल्ला प्रशासन कार्यालय भित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनु होला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
7: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
6: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
7: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
6: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
7: ए, सूचीकरण त गर्नै पर्ने हो।
6: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तल्ला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
8: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
9: नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
10: बिहानै झोक्राइछौ त, के भयो?
11: मेरो शरीरमा त तागत नभए जस्तो भयो, पुरा केही गर्न नसक्ने भए म त।
12: मलाई के भएको रहेछ डाक्टर साहब?
13: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई SLE अर्थात् लुपस भन्ने बाथ रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
14: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ, त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
15: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
16: नागरिक लगानी कोष।
17: SC पछि के पढ्ने भन्ने
16: ठुलो तनाव भयो।
17: सेम हियर, सब्जेक्ट चुज गर्ने गाह्रो छ। हार्ड फलो गर, आफूलाई सुन, कसको कुरा सुन्ने?
16: सबैको कुरा सुन्दा झन् डाइरेक्सन हराए जस्तो लाग्छ।
17: गाइज, आई हर्ड यु। म पनि केही समय अगाडि यस्तै थिएँ। ओ सिरियसली? त्यसो भए के गर्यौ? शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सञ्चालन गरेको करियर गाइडेन्स पोर्टल ट्राई गर न, त्यहाँ 5 मिनटको करियर एसेसमेन्ट टेस्ट छ।
16: 5 मिनटमा करियर चुज
17: होइन, अन्डरस्ट्यान्ड, आफ्नो रुचि खुबी र क्षमता अनुसार अध्ययन र करियर पाथ एक्सप्लोर गर्न मिल्छ। इन्फो पनि क्लियर छ, प्र्याक्टिकल पनि छ।
16: अब गेस गर्नुपर्ने रहेछ, डिसिजन स्मार्ट बनाउने रहेछ।
17: यदि करियर निर्माणको अनिलमा हुनुहुन्छ भने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आधिकारिक करियर गाइडेन्स पोर्टलमा हेर्नुहोस्।
18: यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट बिहान 7 बजेको समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदनबाट पारित। संविधान कार्यान्वयन, संघीयता सबलीकरण र नागरिक मैत्री शासन सरकारको प्राथमिकता हुनुपर्नेमा नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूको जोड। नयाँ मन्त्रालय कार्यान्वयनमा आएसँगै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूको कार्य विभाजनमा हेरफेर। यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुल्ला। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ बीच बेजिङमा भेटवार्ता, वार्ता सकारात्मक भएको अमेरिकी राष्ट्रपतिको भनाई।
19: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
20: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
19: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
20: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
21: नेपाल टेलिकम, राष्ट्रको संचार।
18: समाचार अब विस्तारमा। आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदनबाट पारित भएको छ। प्रमुख प्रतिपक्ष सहितका प्रतिपक्षी दलको अवरोध र अवरोधका बीच प्रतिनिधि सभाले सरकारको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हो। प्रस्ताव निर्णयार्थ पेशका क्रममा प्रतिपक्षी दल अनुपस्थित रहेपछि नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो। नीति तथा कार्यक्रमको छलफलमा उठेका प्रश्नको जवाब प्रधानमन्त्री बालेन्द्र शाहले दिनुपर्ने मागसहित विपक्षी दलले बैठक अवरुद्ध गरेका थिए। प्रधानमन्त्री अनुपस्थित भएपछि सदनमा अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले जवाब दिनुभएको थियो। प्रतिपक्षी दलले बुधबार पनि नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्रीको उपस्थिति माग गरेर बैठक अवरुद्ध गरेका थिए। बिहिबार अर्थमन्त्रीकै प्रस्तावमा नीति तथा कार्यक्रमको छलफल भएको थियो। छलफलमा भाग लिएका विपक्षी दलले जवाफका क्रममा पनि प्रधानमन्त्रीको उपस्थिति आवश्यक रहेको भन्दै पुनः अवरुद्ध गरेका थिए। नेपाली कङ्ग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा श्रम संस्कृति पार्टीले बैठकमा अवरोध गरेका थिए। प्रतिपक्षी दलको अवरोधकै बीचमा अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले प्रधानमन्त्री शाहका तर्फबाट सदनमा जवाफ दिनुभएको थियो। जवाफपछि नीति तथा कार्यक्रम संशोधनको मागसहित दर्ता भएका 35 प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए। यही वैशाख 28 गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सम्बोधन मार्फत राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष 2083-84 सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। प्रतिनिधि सभाको हिजोको बैठकमा अर्थमन्त्री डाक्टर सोरिम वाग्लेबाट प्रस्तुत आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथि छलफलका लागि जेठ 4, 5, र 6 गतेका लागि समय तोकिएको छ। गैराती अबेरसम्म चलेको बैठकमा सभामुख डोल प्रसाद अर्यालले प्रस्तावमाथिको छलफलका लागि दलीय प्रतिनिधित्वका आधारमा ती समय दिनु तोक्नु भएको हो। सभामुख अर्यालले छलफलमा भाग लिने सदस्यले जेठ 4 गतेको बैठकको 1 घण्टा अगाडि कार्यव्यवस्था परामर्श समितिमा बुझाउन समय दिनुभएको थियो। प्रतिनिधि सभाको बैठक 4 गते बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको बैठकले आगामी आर्थिक वर्ष 2083-84 नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ। छलफलका क्रममा उठेका प्रश्नका विषयमा अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले जवाब दिएपछि संशोधनकर्ता सदस्यको प्रस्ताव फिर्ता लिने नलिने प्रक्रिया पूरा भई निर्णयार्थ प्रस्तुत गर्दा बैठकको बहुमतले पारित गरेको हो। पारित गर्नुअघि नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाब दिँदै मन्त्री डाक्टर वाग्लेले विगतमा बनेको अर्थतन्त्रको आधार र समावेशी विकासका साथै समग्र सामाजिक विकासलाई अगाडि बढाउन सरकार कटिबद्ध रहेको बताउनुभयो।
0: एलडिसी ग्रेजुएसन पछिल्लो विषय छ सन् 2026 को नोभेम्बर, यही साल नोभेम्बरमा अब हामी स्तरोन्नति हुने कि नहुने भन्ने विषय चाहिँ हाम्रा सामु आएको छ। दुई दिन अगाडि मात्रै सम्माननीय प्रधानमन्त्रीज्यूसँग मैले यसबारे छलफल गरेको थिएँ, माननीय परराष्ट्र मन्त्रीज्यू पनि सँगै हुनुहुन्थ्यो र हामीले सबै आयामहरू केलाउँदाखेरि चाहिँ अहिले पनि त्यो बाह्य प्रतिकूलताको चाप हामीमा बढ्दै गएको छ र अनिश्चितताको यो भुमरीमा हामीले चाहिँ स्तरोन्नतिको निर्णय गऱ्यौँ भने यो अपरिपक्व हुन्छ कि भनेर अहिलेलाई अर्को तीन वर्षको लागि पनि हामी भर्खर नयाँ सरकार आएको छ, धेरै कुराहरूको थालनी गरिएको छ र यी थालनीलाई न्याय हुने गरेर नतिजा प्रतिफलहरू आएपछि अर्को दुई साढे दुई वर्षपछि चाहिँ स्तरोन्नति हुँदाखेरि अहिलेको फ्रेस म्यान्डेटलाई पनि यसले चाहिँ जस्टिस गर्छ भन्ने तर्कका साथ हामीले यसलाई डिफर गर्ने प्रक्रियामा लगेका छौँ।
18: सरकारले सयबुधे शासकीय सुधारका कार्य र सदनमा आएका सुझावलाई आधार बनाएर आगामी बजेट प्रस्तुत गरिने अर्थमन्त्री डाक्टर वाग्लेले जानकारी दिनुभयो।
0: आम जनताले हामीलाई साथ दिइराख्नु भएको छ, मूल्य वृद्धि भएको छ, यो सरकारका कारण होइन, बाह्य चापका कारण हो भन्ने त्यो आम समझदारीले गर्दाखेरि चाहिँ सरकारमाथि धेरै दबाब हुन पुगेको छैन। आम जनताले त्यो शङ्काको लाभ हामीलाई दिइराख्नु भएको छ तर यो असाध्यै एडभर्स कन्डिसनमा हामी छौँ अहिले र हामीलाई थाहा छैन यो अहिलेको मिडल इस्ट वार, इरान अमेरिकाको युद्ध कहिले गएर यसको पटाक्षेप कसरी हुन्छ भन्नेमा ठुलो अन्युअल छ, अनिश्चय छ र यो लम्बी हो भने अहिले $23 अर्ब हाम्रो सेन्ट्रल ब्याङ्कको जुन रिजर्भ छ त्यो पनि रित्तिँदै जाने, स्टेबिलाइजेसन फन्ड त सकि नै हाल्यो र यसले चाहिँ अब हाम्रा कोर पुँजीगत खर्चहरू र इभन चालु खर्चबाट पनि कटौती गरेर यी कुराहरू धान्नुपर्ने हुन्छ।
18: यसअघि राष्ट्रिय सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै सांसदहरूले सङ्घ प्रदेश र स्थानीय सरकार बीचको सम्बन्ध तथा समन्वयलाई अझ सुदृढ बनाउन प्रभावकारी व्यवस्था र एमसिसी तथा बिआरआई जस्ता अन्तर्राष्ट्रिय सहकार्यका विषयलाई नीति तथा कार्यक्रममा स्पष्ट रूपमा समेटिनुपर्नेमा जोड दिनुभएको थियो। बैठकमा सांसदहरूले किसान आत्मनिर्भरता तथा उत्पादन वृद्धि, युवा रोजगारी तथा राष्ट्रिय गौरवका आयोजनाको विकासका लागि लगानी सुनिश्चित गर्ने ठोस कार्यक्रम नसमेटिएको भन्दै निमुखा जनताको सुरक्षा सुनिश्चित गर्नका साथै शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। बैठकमा सांसदहरूले सुकुम्बासी समस्या समाधान, महँगी नियन्त्रण, सडक दुर्घटना न्यूनीकरण लगायतका समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। सांसदहरूले भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा वास्तविक गरिबीको रेखामुनिका नागरिकहरूको पारदर्शी पहिचान गरी शिक्षा, स्वास्थ्य, आधारभूत सेवा र आवासको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो। त्यस्तै प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै संशोधनकर्ता सांसदहरूले नेपालको भूमि, कालापानी र लिपु लेकमा अतिक्रमण भएको भन्दै नीति तथा कार्यक्रममा स्पष्ट दृष्टिकोणसहितको धारणा आउनुपर्ने बताउनु भएको थियो। प्रतिनिधि सभाका सांसदहरूले संविधान कार्यान्वयन, संघीयता सबलीकरण र नागरिक मैत्री शासन सरकारको प्राथमिकता हुनुपर्नेमा जोड दिनुभयो। सांसदहरूले नीति तथा कार्यक्रममा समावेश गरिएका डिजिटल पूर्वाधार विकास, सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय उद्योगका रूपमा प्रवर्धन गर्ने आयोजना प्रमुखलाई जिम्मेवारीपूर्ण उत्तरदायी निर्धारण गर्ने विषय सकारात्मक रहेको बताउनुभयो। संशोधनकर्ता सांसदहरूले नेपाली जनता निर्वाहमुखी कृषिमा आधारित रहेको भन्दै समग्र कृषि प्रणाली सुधारका लागि कृषिको व्यवसायीकरण र आधुनिकीकरण गर्ने विषयमा नीति तथा कार्यक्रमले ध्यान दिनुपर्ने बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको संशोधित कार्य सम्पादन नियमावली बमोजिम मौजुदा मन्त्री परिषदमा रहेका नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्री परिषद पुनः गठन गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम 2082 चैत 13 गते गठित प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मौजुदा मन्त्री परिषद नियुक्ति, हेरफेर र कार्य विभाजन गरी हिजो पुनः गठन गर्नुभएको हो। नयाँ कार्य विभाजन अनुसार प्रधानमन्त्री शाहले रक्षा, गृह र विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालय आफूसँगै राख्नु भएको छ। त्यसै गरी अर्थमन्त्रीमा डाक्टर सोडी मुआगले, परराष्ट्र मन्त्रीमा शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिंचाईमा विराज भक्त श्रेष्ठ, पूर्वाधार विकासमा सुनिल लम्साल, कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा सुविता गौतम, महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रीमा सीता बादी रहनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। त्यस्तै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीमा निशा मेहता, शिक्षा तथा खेलकुद मन्त्रीमा सस्मित पोखरेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल, सूचना तथा संचार मन्त्रीमा डाक्टर विक्रम तिमिल सिन्हा, कृषि वन तथा पर्यावरण मन्त्रीमा गीता चौधरी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरी कुमारी र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवलाई तोकिएको विज्ञप्तिमा उल्लेख छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले सरकार संविधान विधि र पद्धति अनुसार चल्नुपर्नेमा जोड दिनुभएको छ। नेपाली कंग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा हिजो पोखरामा आयोजित प्रदेश स्तरीय भेलामा सभापति थापाले पार्टीका तर्फबाट प्रदेश र स्थानीय तहमा जिम्मेवारी पाएका प्रत्येक सदस्य तथा पदाधिकारीले आफ्नो जिम्मेवारीलाई आत्मसात गर्न आग्रह गर्नुभयो। कार्यक्रममा पार्टीका उपसभापति विश्वप्रकाश शर्माले संघीय लोकतान्त्रिक पद्धतिलाई बलियो बनाएर लैजानमा कांग्रेसले सरकारलाई साथ दिने बताउँदै लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गर्दै अघि बढ्न सरकारलाई आग्रह गर्नुभयो। भेलामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपाली कंग्रेसका महामन्त्री गुरुराज घिमरेले पार्टीलाई भावनात्मक रूपमा एक बनाएर तल्लो तहबाटै बलियो बनाउँदै लैजानुपर्ने आवश्यकता औल्याउनुभयो। सरकारले पूर्व गृहमन्त्री सुदन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ। मन्त्री परिषदको एक बैशाख 28 गतेको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको अध्यक्षतामा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युत मणि न्यौपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको हो। समितिलाई प्रतिनिधि सभा सदस्य समेत रहनुभएका गुरुङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्राध्यापक डाक्टर सुशील बहादुर बज्राचार्यलाई दिएको छ। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले हिजो गर्नुभएको निर्णय अनुसार त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा दैनिक कार्य सञ्चालन गर्न इन्जिनियरिङ अध्ययन संस्थानको डिनको समेत कार्य गर्ने गरी उहाँलाई उपकुलपतिको जिम्मेवारी दिएको हो। सार्वजनिक निकायका पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष अध्यादेश जारी हुने अघिल्लो दिन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक अर्यालले राजीनामा दिनुभएको थियो। सम्भावित बाढी तथा सड़क निर्माण कार्यका कारण काभ्रेपलाञ्चोक सिन्धुली स्थित बीपी राजमार्ग र हुम्लाको हिल्सा सिमकोट सड़क खण्डमा सवारी आवागमन बन्द गरिएको छ। प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै काभ्रेपलाञ्चोकको खुरकोट नेपालथोक कटुन्जे बेसी हुँदै सिन्धुली चल्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ। त्यस्तै हुम्लाको नामखा गाउँपालिका 2 च्यादुक क्षेत्रमा सड़क विस्तारको काम भइरहेका कारण हिल्सा सिमकोट सड़क खण्डमा पनि आवागमन बन्द गरिएको छ। च्यादुक होटलदेखि च्या छारासम्म सड़क खन्ने क्रममा माथिबाट ढुङ्गा र माटो खस्ने जोखिम बढेकाले यही वैशाख 29 गतेदेखि जेठ 2 गतेसम्म उक्त सड़क खण्डमा यातायात सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। किसानले उत्पादन गरेका कृषि उपजहरू भण्डारणको अभावमा सस्तोमा बेच्नुपर्ने र खेर फाल्नुपर्ने बाध्यतालाई हटाउन अछामको कमल बजार नगरपालिकाले चिस्यान घर निर्माण कार्यलाई तीव्रता दिएको छ। चिस्यान घर निर्माण भई सञ्चालनमा आएपछि कमल बजार नगरपालिका वरिपरिका सबै किसानका कृषि उपजहरू भण्डारणमा सहज हुनेछ। अछामबाट संवाददाता हिक्मत बहादुर नेपालीको यो रिपोर्ट।
1: पालिकाको केन्द्र कमल बजारमा चिस्यान घर निर्माणका लागि 2,64,00,000 बजेटमा पञ्चदेवल दिमुन जेबीले ठेक्का लिएको छ। 2082 माघ 24 गतेबाट निर्माण कार्य थालनी भएको चिस्यान घरको निर्माण अवधि 2084 असार मसान्तसम्म रहेको छ। चिस्यान घर अर्थात् कोल्ड स्टोर निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि कृषकलाई के फाइदा हुन्छ त? कमल बजार नगरपालिका वडा नम्बर 6 स्थित नौघाटे कृषि तथा पशुपन्छी फर्मका संचालक अगुवा कृषक झङ्कर बहादुर साई,
2: अहिले हामी जुम्लाबाट दैनिक 200 क्विन्टल कुमल सेतो आलुको बिउ ल्याएर आउँछौ। त्यो उत्पादन गरेको बिउ कम्तीमा यही राखेर पुनः किसानलाई आलुको बिउ वितरण गर्न सक्ने हो भने त ठुलो उपलब्धि हुने वाला छ। छिटो सरी यसलाई सम्पन्न गरेर किसानले उत्पादन गरेको कुरा यसमा राख्न पाइदिएको भए सुनमा सुगन्ध हुन्थ्यो।
1: मौसममा कृषि उपज वस्तु बढी उत्पादन हुने भएकाले बजारमा खपत नहुने र बेमौसममा सो वस्तु राख्न नसकिने समस्याको अन्त हुने भएकाले कृषकलाई राहत हुने बताउनुहुन्छ कमल बजार नगरपालिका वडा नम्बर 9 का कृषक बम बहादुर राव।
3: कृषि उत्पादनहरू त्यतिकै खेर गइरहेको छ। हामीले बेमौसममा महँगोमा किन्नु पर्ने, सिजनमा त्यतिकै फ्याँकिरहनु पर्ने अवस्था हुनाले कोल्ड स्टोर बनेर सञ्चालन भयो भने किसानहरूलाई धेरै राम्रो राहत नै दिन्छ।
1: गत आर्थिक वर्षमा बजेट विनियोजन भएको भए तापनि जग्गा प्राप्ति नहुँदा योजना कार्यान्वयन हुन नसक्दा फुले पालिकालाई निशुल्क जग्गा दान गरेको बताउनुहुन्छ कमल बजार नगर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद ढकाल।
5: मन्त्रालयबाट नगरपालिकामा बजेट आएको थियो 80-81, 81-82 फ्रिज गएको मैले देखेँ। मैले निशुल्क जग्गा दिएर पनि यहाँको कोल्ड स्टोर बनाउनु पर्छ भन्ने पञ्चायतले 6.5 रो पनि जग्गा नगरपालिकालाई उपलब्ध गराएको छु। र यो कोल्ड स्टोर निर्माण भइसकेपछि यो नगरपालिका वरिपरिका तुर्माखान गाउँपालिका, ढकारी गाउँपालिका, पञ्चदेवल विनायक नगरपालिका किसानहरूले पनि कोल्ड स्टोरमा राखेर उनले पहिलेको भन्दा बढी भएर उहाँहरूको जीवन स्तर माथि उठ्ने मैले महसुस गरेको छु।
1: तोकिएको समय सीमा 2084 असार मसान्तसम्म कार्य सम्पन्न गर्ने लक्ष्य रहेको बताउनुहुन्छ कमल बजार नगरपालिका पूर्वाधार विकास शाखाका प्रमुख इन्जिनियर नरेन्द्र बहादुर शाह।
22: यो कोल्ड स्टोर पञ्चदेवल डिएनजेबीले 2,64,00,000 ठेका परेको थियो। 40% भन्दा माथि चाहिँ काम भइसकेको छ। 2084 असार मसान्तमा चाहिँ यसको काम हामीले ल्याउनु पर्नेछ।
1: चिस्यान घर निर्माण कार्य समयमै सम्पन्न भएर सञ्चालनमा आएमा यस क्षेत्रका किसानले उत्पादन गरेका कृषि उपजहरू भण्डारहरूको अभावमा सड्ने र सस्तोमा बेच्नु पर्ने बाध्यता हट्ने भएकाले कृषकको जीविकोपार्जनमा थप सहज हुनेछ। हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, अछाम।
18: यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुल्ला भएको छ। सगरमाथा आधार शिविरदेखि शिखरसम्म डोरी टाङ्गीसँगै आरोहण मार्ग खुल्ला भएको पर्यटन विभागले जनाएको छ। सगरमाथा, लोत्से र नोप्से हिमालको आरोहण मार्ग व्यवस्थापनका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति र पर्वतारोहण सञ्चालक संघ नेपालले डोरी टाङ्ने कार्य सम्पन्न गरेपछि सर्वोच्च शिखर सगरमाथाको आधार शिविरदेखि चुचुरोसम्मको आरोहण मार्ग खुल्ला भएको विभागले जनाएको छ। नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकमाथि नेपाल सरकारले नयाँ प्रतिबन्ध लगाएको भन्ने भ्रामक र तथ्यहीन समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पर्यटन बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै केही सञ्चार माध्यम र अनलाइन प्लेटफर्म मार्फत भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्दा अनिवार्य परिचय पत्र लागू गरिएको, नेपालमा बसाई अवधि 30 दिनमा सीमित गरिएको तथा अवधि नागेमा सवारी साधन जफत गरिने जस्ता विवरण पूर्ण रूपमा गलत, आधारहीन र भ्रामक भएको जनाएको हो। विश्व ब्याङ्कले नेपालको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने जनाएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग हिजो शिक्षा मन्त्रालयमा भएको भेटमा विश्व ब्याङ्कका देशीय निर्देशक डेभिड सिसलेनले सो बताउनु भएको हो। त्यस अवसरमा उहाँहरूबीच शिक्षा क्षेत्र सुधार, पूर्वाधार विस्तार र प्रविधि मैत्री शिक्षा प्रणालीबारे छलफल भएको थियो। विश्व ब्याङ्कले विशेष गरी विद्यालय तथा शैक्षिक पूर्वाधार विकासमा थप लगानी र सहकार्य गर्न इच्छा व्यक्त गरेको छ। दीर्घकालीन सुधार र गुणस्तरीय शिक्षामा पहुँच विस्तारका लागि साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ। नमुना सहर घोषणा गरिएको बैतडीको पाटनमा बसाई सराई दर बढ्दो अवस्थामा रहेको छ। अपेक्षा अनुसार विकास निर्माणको अनुभूति नहुनु, स्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीको अभावमा त्यहाँका गाउँहरू रित्तिँदै गएका छन्। बैतडीबाट संवाददाता कृष्ण विष्टको यो रिपोर्ट।
23: बैतडीको पाटन नमुना सहर नजिकैको मेलतडा गाउँ भित्रभित्रै रित्तिँदै गइरहेको छ। यहाँका करिब 35 परिवार बस्दै आएकोमा अहिले आधा परिवार तराई झरिसकेका छन्। स्थानीय शान्ति सन्द:
24: पहिले 30-35 परिवार थियो, अहिले 15-20 लगभग। पहिले हाम्रा घर बाँझाएर हो क्या, खेतीबारी बाँझो छ, अनि घर परिवार के तसो सामूहिक काम मर्दा पर्दा कोही मान्छेहरू भेटिनन्।
23: पाटन नमुना सहर नजिकै रहेका अन्य गाउँहरूको अवस्था पनि यस्तै छ। आधारभूत आवश्यकताकै खोजीमा यहाँका गाउँहरू रित्तिने अवस्थामा पुगेका छन्। खाने पानी, सिंचाई, सडक पूर्वाधारको अभाव झेल्दै आएकाले बसाई सर्न बाध्य भएको अर्का स्थानीय जनक बहादुर चन्द बताउनुहुन्छ।
25: यहाँ खाने पानीको समस्या छ, सिंचाईको समस्या छ, अस्पतालको समस्या छ, रोडको पनि समस्या छ। यहाँका मान्छे त यही दुखले यही कारणबाट गइसकेका छन्, यहाँ त छैन मान्छे।
23: पाटन नगरपालिकाका अनुसार नमुना सहर रहेको वडा नम्बर 6 पछिल्लो 5 134 परिवार बसाई सरी गएका छन्। पाटनलाई नमुना सहर घोषणा गरी कार्यान्वयन भएको झन्डै 15 पुगेको छ। नमुना सहरमा 1,00,000 संख्या बसाउने उद्देश्य राख्दै आर्थिक वर्ष 2066-67 बैतडीको पाटन सहित देशभरिका 10 शहरलाई नमुनाको रूपमा विकास गर्ने घोषणा गरी कार्यान्वयन गरिएको थियो, तर अपेक्षानुसार विकास हुन सकेको छैन। अहिले नमुना सहर आयोजनाको कार्यालय समेत भवन निर्माण आयोजनामा गाभिएको छ। यस आयोजनाले नमुना सहरका कार्यहरू अघि बढाउँदै गएको छ। बसाई सराई रोक्नको लागि बस्ती विकास कार्यक्रमलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको लागि कार्यक्रम माग गरिएको कार्यालय प्रमुख जङ्कबहादुर थापाले बताउनुभयो।
26: वर्ष
4: वर्ष विभिन्न योजनाहरू सञ्चालन हुँदै आएका छन्। मुख्यत नयाँ सहर भनेको बस्ती विकास गर्ने हो। आगामी आवकाल हामीले बस्तीसँग सम्बन्धित योजनाहरू प्रस्ताव गरी पठाएका छौँ।
23: नमुना सहर घोषणा गरी कार्यान्वयन भइरहेको क्षेत्रमा नै बसाई सराई दर उच्च रहँदा जिल्लाका ग्रामीण क्षेत्रमा बसाई सराईको दर झनै उच्च छ। बसाई सराई रोक्नको लागि सरकारवाला निकायले जनअपेक्षा अनुसार काम गर्न आवश्यक छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
18: अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ बीच बेजिङमा भेटवार्ता भएको छ। ग्रेट हल अफ दि पिपुलमा आयोजित भव्य समारोहमा चिनिया समकक्षी सीसँग भएको वार्ता अत्यन्तै सकारात्मक भएको अमेरिकी राष्ट्रपति ट्रम्पले बताउनु भएको छ। भेटका अवसरमा अमेरिकी राष्ट्रपति ट्रम्पले चिनिया राष्ट्रपति सीलाई सेप्टेम्बर 24 व्हाइट हाउस भ्रमणका लागि आमन्त्रण समेत गर्नुभएको छ। चिनिया कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सीले अमेरिकी राष्ट्रपति ट्रम्पसँग वार्तापछि आयोजित रात्रिभोजलाई सम्बोधन गर्दै चीनको प्रगतिले अमेरिकालाई पुनः महान बनाउन सक्ने बताउनुभयो। इरानी नौसैनिक बलले चिनिया जहाजहरूको एक समूहलाई रणनीतिक जलमार्ग स्ट्रेट अफ हर्मुज हुँदै जान अनुमति दिएको छ। इरानी समाचार समिति तस्निमले इरानी अधिकारीलाई उद्धृत गर्दै इस्लामिक गणतन्त्र इरानको निर्णयपछि केही चिनिया जहाजलाई स्ट्रेट अफ हर्मुज हुँदै इरानको व्यवस्थापनमा पारवहन कानून अनुसार यात्रा गर्न अनुमति दिएको उल्लेख गरिएको छ। बेजिङको अनुरोधपछि यो मार्ग सुरु भएको बताइएको छ। अब आर्थिक समाचार।
6: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: एकीकृत भन्सार जाँच चौकी आइसिपी बिरगंजमा भारत तर्फबाट बिहानै मालवाहक सवारी साधन जाँच पास गरी नेपाल पठाउन भारतीय कस्टमले असहयोग गरेको गुनासो आयात निर्यातकर्ताहरूले गरेका छन्। सीमा नाकामा हुने अनौपचारिक कारोबार नियन्त्रण, भन्सार प्रणालीलाई छिटो छैटो बनाउने तथा आयात निर्यात प्रक्रियालाई सहज बनाउने उद्देश्यले भारत सरकारको सहयोगमा नेपाल र भारत दुवैतर्फ समान संरचनासहित आइसिपी निर्माण गरिएको थियो। तर सञ्चालनमा आएको वर्षौं बितिसक्दा पनि भारतीय पक्षले बिहानै मालवाहक गाडी नेपालतर्फ पठाउन नमानेको आरोप आयात निर्यातकर्ताहरूले लगाएका छन्। नेपालतर्फ आइसिपीको यार्ड व्यवस्थापन, पार्किङ तथा मालवाहक सवारी साधनको आवाज जावत व्यवस्थापन गर्दै आएको हिमालयन लजी पार्क प्रालीका टर्मिनल प्रमुख गणेश प्रसाद घिमिरेले पछिल्ला 2 वर्षदेखि बिहानै गाडी पठाउन आग्रह गरिए पनि भारतीय कस्टमले बिहान 11 बजेदेखि मात्र गाडी पठाउने गरेको बताउनुभयो। घिमिरेका अनुसार भारतीय कस्टमले जनशक्तिको अभाव तथा रक्सोलबाट कर्मचारी ढिलो आउने कारण देखाउँदै बिहान गाडी पठाउन नसकिने बताउने गरेको छ। यस विषयमा बिरगंज भन्सार कार्यालयका प्रमुख प्रशासक कृष्ण प्रसाद मैनालीले भारतीय पक्षले कार्यान्वयनमा अनकानी गरिरहेको बताउनुभयो। भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ। आन्तरिक बजारमा चिनीको उपलब्धता सुनिश्चित गर्न र मूल्य नियन्त्रण गर्ने उद्देश्यले भारत सरकारले त्यस्तो निर्णय गरेको जनाएको छ। त्यहाँको वाणिज्य तथा उद्योग मन्त्रालयले जारी गरेको सूचना अनुसार त्यस्तो प्रतिबन्ध 30 सेप्टेम्बर 2026 वा अर्को आदेश नभएसम्म लागू हुनेछ। विदेश व्यापार महानिर्देशनालयद्वारा जारी सूचना अनुसार कच्चा चिनी, सेतो चिनी र प्रशोधित चिनीको निर्यात नीतिमा परिवर्तन भएको छ। विश्वव्यापी रूपमा निर्यातमा प्रतिबन्ध लगाइए पनि केही अन्तर्राष्ट्रिय सम्झौताहरूका हकमा भने छुट दिइएको छ। भारतले कोटा अन्तर्गत युरोपियन संघ र संयुक्त राज्य अमेरिकामा चिनी निर्यातलाई भने निरन्तरता दिनेछ। नेपाली शेयर बजारमा बिहिबार कारोबार मापक नेप्से परिसूचक 10.07 अंकले घटेर 2730.17 को बिन्दुमा सीमित भएको छ। बिहिबार 337 कम्पनीहरूका 79,58,752 किता शेयरहरू 3,29,02,44,000 रुपियाँमा किनबेच भएका छन्। कृषि विभागले वैज्ञानिक आधारमा धानको समर्थन मूल्य तोक्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको छ। विभागले किसानद्वारा उत्पादित मोटा तथा मसिना धानको सही मूल्य सुनिश्चित गर्ने उद्देश्य मूल्य सिफारिस गरेको जनाएको छ। किसानको जमिनको उत्पादन लागत, प्रति इकाइ धानको उत्पादनमा लाग्ने खर्च तथा बिउ, मल, श्रम, मुद्रास्फीति र बजार मूल्यको स्थलगत सर्वेक्षण गरेर विभागले सोही तथ्याङ्कका आधारमा वैज्ञानिक मूल्य निर्धारण गरी अनुमोदनका लागि मन्त्रालय पठाएको हो। विभागले देशका विभिन्न 22 जिल्लामा प्रति हेक्टर धानको प्रति इकाइ उत्पादन लागतका आधार तथा गत वर्ष कायम गरिएको न्यूनतम समर्थन मूल्यमा केही थप गरी नयाँ मूल्य निर्धारण गरिने विभागका महानिर्देशक प्रकाश सञ्जेलले जानकारी दिनुभयो।
18: भुवन आचार्य आर्थिक समाचारका साथमा अब खेल समाचार।
8: विश्वकप लिग टूको खेलमा अमेरिकामाथि रोमाञ्चक जितका साथ स्कल्यान्ड अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। किर्तिपुरमा रहेको ट्यु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहिबार सम्पन्न खेलमा अमेरिकालाई 2 रनले हराउँदै स्कल्यान्ड 8 राष्ट्र सहभागी लिग 2 को शीर्ष स्थानमा उक्लिएको हो। श्रृङ्खलामा स्कल्यान्ड दोस्रो तथा अमेरिकाले पहिलो खेल खेलेका हुन्। पहिलो खेलमा स्कल्यान्डले घरेलु टोली नेपाललाई पनि 2 रनले नै पराजित गरेको थियो। पहिलो खेलमा देखाएको जितको लयलाई स्कल्यान्डले निरन्तरता दिएको छ भने पहिलो खेल खेलेको अमेरिकाले हारका साथ श्रृङ्खलाको सुरुवात गरेको छ। जितपछि स्कल्यान्ड 8 टोली सहभागी रहेको लिग 2 मा 38 अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको छ। पराजित अमेरिका दोस्रो स्थानमा झरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपले खेल संघलाई असार 15 गते भित्र नवीकरण गर्न सूचना जारी गरेको छ। राष्ट्रिय खेलकुद विकास ऐन 2077 तथा नियावली 2079 बमोजिम नवीकरण गर्न पटक पटक सूचना प्रकाशन गर्दा पनि हालसम्म कार्यान्वयन नभएको भन्दै राखेपले असार 15 गतिसम्मको समय दिएर सूचना जारी गरेको हो। तोकिएको समयभित्र नवीकरण नभएमा प्रचलित कानून बमोजिम खारेजको प्रक्रिया अगाडि बढाइने राखेपले जनाएको छ। दर्ता भएका 75 मध्ये 33 खेल संघले नवीकरण गरेका छैनन्। नवीकरणका लागि वार्षिक प्रतिवेदन, विधान, भावी योजना, लेखा परीक्षण र कम्तीमा एउटा राष्ट्रिय स्तरको प्रतियोगिता रहेको कागजपत्र पेश गर्नुपर्ने व्यवस्था छ। सबै कागजपत्र उपलब्ध गराउन नसक्दा पनि कतिपय खेल संघहरू नवीकरण नगर्ने गरेका छन्। राष्ट्रिय खेलकुद परिषद राखेपले 20 एसियन गेम्सका लागि खेलाडी छनौट सम्बन्धी सूचना जारी गरेको छ। राखेपले असोज 3 गतिदेखि जापानमा आयोजना हुने एसियन गेम्सका लागि नेपालबाट कति खेलमा सहभागिता रहने भन्ने निर्णय अझै नभएको जनाएको छ। सूचना अनुसार हालसम्म सम्बन्धित खेल संघहरूलाई खेलाडी छनौट गर्न कुनै निर्देशन नदिएको र अन्तिम छनौट बारे परिषदले छिट्टै जानकारी गराउने उल्लेख गरिएको छ।
18: अझै बम खेल समाचारका साथमा अब मौसम। आज कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा तराई भूभागका 1-2 स्थानमा वर्षाको सम्भावना छ। उच्च पहाडी भेगका केही स्थानमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 26.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 16 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:09 भयो भने सूर्यास्त भरे साँझ 6:52 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदनबाट पारित। संविधान कार्यान्वयन, संघीयता सबलीकरण र नागरिक मैत्री शासन सरकारको प्राथमिकता हुनुपर्नेमा नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूको जोड। नयाँ मन्त्रालय कार्यान्वयनमा आएसँगै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूको कार्य विभाजनमा हेरफेर। यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुल्ला र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ बीच बेजिङमा भेटवार्ता। वार्ता सकारात्मक भएको अमेरिकी राष्ट्रपतिको भनाई। यसका साथै बिहान 7 बजेको समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #14#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: नेपालको समावेशी आवाज।
4: समानुपातिक प्रतिनिधित्व, सकारात्मक विभेद, आरक्षण र सशक्तिकरणसँगै लक्षित वर्गको समानुपातिक प्रतिनिधित्वको लागि साझा आवाज कार्यक्रम समावेशी आवाज।
5: नमस्कार, समावेशी आवाज कार्यक्रममा हार्दिक स्वागत गर्छौं। आदरणीय श्रोताहरू, राष्ट्रिय समावेशी आयोग र रेडियो नेपालको सहकार्यमा सञ्चालित समावेशी आवाज कार्यक्रम हरेक साताको शुक्रबार बिहान 7:25 रेडियो नेपालबाट प्रसारण हुन्छ। यो कार्यक्रम तपाईँले आफ्नो सुविधा अनुसार मिडियम वेभका साथै एफएम ब्यान्ड 98.1 MHz साथै रेडियो नेपाल अनलाइन, मोबाइल एप्स र फेसबुक पेजमा समेत सुन्न सक्नुहुन्छ।
6: राष्ट्रिय समावेशी आयोगद्वारा सञ्चालित यो कार्यक्रममा हामी आयोगका विभिन्न 11 कार्यक्षेत्र विषयमा राज्यले अंगीकार गरेको नीति, योजना र कार्यक्रम तथा लक्षित वर्गको हितका लागि गर्नुपर्ने कामका विषयमा छलफल गर्ने गर्छौं। नेपालको संविधानले परिकल्पना गरेको समतामूलक समाज निर्माणको लागि समावेशीकरण एक महत्वपूर्ण आधार स्तम्भ हो। यसले राज्य प्रणालीमा सबैको पहिचान, प्रतिनिधित्व, प्रतिष्ठा र पहुँच बढाउन सहयोग गर्दछ। नेपालमा पनि समानुपातिक प्रतिनिधित्व, सकारात्मक विभेद, आरक्षण लगायत विभिन्न वर्ग समुदाय लक्षित कार्यक्रम आदिको व्यवस्था गरी समावेशीकरणलाई दिगो र सफल बनाउन खोजिएको छ। समावेशीकरणले समाजका विपन्न सीमान्तकृत नागरिकलाई आर्थिक अवसर प्रदान गर्दछ भने साधन स्रोत र लाभहरूमा समान र न्यायोचित पहुँच सुनिश्चित गर्दछ।
5: आजको कार्यक्रममा हामी अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार लगायत समान अवसर र पहुँचका लागि राज्यका तर्फबाट भएका प्रयास, नीति र कार्यक्रमको प्रभावकारिताका विषयमा कुरा गर्छौं।
6: नेपालको संविधानले अपाङ्गता भएको आधारमा कुनै किसिमको भेदभाव नगर्ने र अपाङ्गता भएका व्यक्तिहरूको संरक्षण, सशक्तिकरण वा विकासका लागि कानून बमोजिम विशेष व्यवस्था गरेको छ। संविधान तथा अन्तर्राष्ट्रिय स्तरमा गरेका प्रतिबद्धता स्वरूप अपाङ्गता परिचय पत्रका आधारमा सुरक्षा भत्ता, सार्वजनिक क्षेत्रमा आरक्षण, सशक्तिकरण एवं

0: के छ जानकारी गराइदिनुहोस् न।
1: अहिले चाहिँ अब मन्त्रालयले यो समावेशिताको लागि यो अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन 2074 परिमार्जन गर्ने कामलाई प्राथमिकतापूर्वक कार्यान्वयन गरेको छ। अनि नेपालको संविधानले पनि अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ समावेशी बनाउनको लागि विभिन्न मौलिक हकहरूकै व्यवस्था गरेको, राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहहरूमा पनि समानुपातिक प्रतिनिधित्वको पनि व्यवस्था रहेको र सो अनुसार प्रतिनिधित्व पनि भइरहेको पनि छ। अनि अब सामाजिक सुरक्षाका कार्यक्रमहरू पनि आएका छन् होइन, पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई र अति अशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई र स्पाइनल कर्ड इन्जुरी भएका अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ विभिन्न खालको सीमा राखेर चाहिँ सामाजिक सुरक्षा भत्ताहरू उपलब्ध गराउँदै आइएको छ। समावेशी शिक्षाको नीति लिएर चाहिँ शिक्षालाई समावेशी बनाउने र उच्च शिक्षासम्म अपाङ्गता भएका व्यक्तिहरूलाई निशुल्क शिक्षा, पहुँचयुक्त पाठ्यक्रम र छात्रवृत्तिको व्यवस्था रहेको छ। यस्तै निजामती सेवा लगायत चाहिँ सार्वजनिक सेवाहरूमा चाहिँ 5% आरक्षणको व्यवस्था गरिएको छ। स्वास्थ्य सेवालाई चाहिँ निशुल्क स्वास्थ्य बिमा कार्यक्रम छ पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई। त्यस्तै 2500 अस्पतालमा चाहिँ 2 सिट आरक्षण गरिएको छ अपाङ्गता भएका व्यक्तिहरूलाई नि, र अपाङ्गता भएका व्यक्तिहरूले प्रयोग गर्नुहुने सहायक सामग्रीहरूमा चाहिँ भन्सार सिटको व्यवस्था पनि रहेको छ र यो कार्यान्वयनमा आइरहेको छ। यस्तै यातायातमा पनि सिट आरक्षण र अरू सार्वजनिक यातायातहरूमा 50% भाडा छुट र साझा बसमा चाहिँ 100% भाडा छुटको व्यवस्था कार्यान्वयनमा रहेको छ। अनि सञ्चारको लागि चाहिँ अहिले समावेशी सञ्चार हुनपर्छ भनेर सबै सङ्घीय मन्त्रालयहरूको वेबसाइट चाहिँ एक्सेसिबल बनाइएको छ। टेलिकमबाट पनि विभिन्न खालका सहुलियत भोइस प्याकेजहरू दिएको छ। साङ्केतिक दोभाषीको व्यवस्था रहेको छ र यो सङ्घीय संसदमा पनि अब चाहिँ त्यसको लाइभ बैठकहरूको चाहिँ साङ्केतिक दोभाषे राखेर चाहिँ सञ्चारलाई अझ थप पहुँचयुक्त बनाउने भन्ने कार्यक्रम अगाडि बढिरहेको छ। यस्तै हामीले चाहिँ पुनर्स्थापना अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ उहाँहरूलाई समुदायमै पुनर्स्थापना गराउनको लागि चाहिँ तिनै तहको सरकारको साझेदारीमा चाहिँ पुनर्स्थापनाका कार्यक्रमहरू गरिरहेका छौँ र आवासीय पुनर्स्थापना सेवा पनि मन्त्रालयले चाहिँ विभिन्न
0: हजुर। जस्तो नि यहाँले धेरै आरक्षणको कुरा पनि गर्नुभयो होइन, अपाङ्गता व्यक्ति भएका व्यक्तिहरूको लागि भनेर, यो कुरा गर्दै गर्दाखेरि यो चाहिँ कार्यान्वयन भएको छ कि छैन, उनीहरूले चाहिँ यो सेवा सुविधा पाएका छन् कि छैनन् भन्ने विषयमा चाहिँ अनुगमनको प्रक्रिया के छ, अनुगमन पनि भएको छ अथवा के छ?
1: यो निजामती सेवा लगायतमा गरिएको आरक्षण चाहिँ यो एकदम कार्यान्वयनमा आइरहेको छ। यातायातमा दिएको छुटहरूमा चाहिँ केही गुनासोहरू पनि आएको आधारमा पनि हामीले अनुगमन गर्ने गरेका छौँ। अनि गुनासोको आधारमा र कहिलेकाहीँ सरकारवालाहरूसँगको समन्वयमा पनि यस्ता विषयहरू चाहिँ उहाँहरूसँग पनि आउने भएकोले उहाँहरू मार्फत पनि सहकार्य गरेर गरेका छौँ। ऐन कानुनहरूमा भएका विषयहरू कार्यान्वयन गर्नको लागि चाहिँ अहिले हामीले भोगिरहेको चुनौतीहरू भनेको चाहिँ अपाङ्गता भएको विषय चाहिँ एकदम विविध छ। यो 10 प्रकारमा चाहिँ ऐनले यसलाई वर्गीकरण गरेको छ। 10 प्रकारमा पूर्ण अशक्त अपाङ्गता अनि अति अशक्त अपाङ्गता, मध्यम अपाङ्गता, सामान्य अपाङ्गता गरेर वर्गीकरण गरेको छ। यो एकदम जटिल र संवेदनशील विषय छ। त्यसको जटिलता र संवेदनशीलता अनुसार चाहिँ राज्यको बजेट पनि न्यून छ। एउटा चुनौती चाहिँ हामीले त्यो भोगिरहेका छौँ। यस्तै निकायगत र तहगत सरकारको बिचको समन्वय सहकार्यलाई पनि थप प्रभावकारी बनाउनु पर्नेछ। अनि सार्वजनिक र अन्य सरकारवाला निकायहरू बिचमा सहकार्य र साझेदारी मार्फत समुदायमै पुनर्स्थापना गराउने कार्यमा पनि थुप्रै कामहरू चाहिँ गर्नुपर्ने हाम्रो आवश्यकता रहेको छ। र अर्को कुरा चाहिँ कस्तो पनि छ भने अहिले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रहरूमा चाहिँ सहायक सामग्रीको प्रयोग मार्फत अपाङ्गता भएका व्यक्तिहरूलाई सहज रूपमा जीवनयापन गर्न सकिने अवस्था छ, त्यो सामग्रीहरू चाहिँ उहाँहरूलाई उपलब्ध गराउनको लागि पनि गर्नुपर्ने चुनौती चाहिँ त्यहाँ पनि रहेको छ।
0: हजुर, अब कानुनी व्यवस्थाहरू चाहिँ के छन् त? के यो कानुनी व्यवस्था यदि गरेको हो भने कानुनी व्यवस्थाहरू पर्याप्त छन् त? के छ
1: चुनौतीलाई नै त्यसलाई अवसरमा बदल्नको लागि चाहिँ हाम्रो कानुनी व्यवस्थै अहिले नै त्यसमै काम गर्नु

0: कुनै कानुनले बाधा परेको भन्ने चाहिँ छैन, तर केही केही कानुनहरूले चाहिँ हाम्रो अपाङ्गता भएको व्यक्तिहरूलाई बैङ्क खाता खोल्ने लगायतको विषयहरूमा चाहिँ असहज भएको कारणले भन्ने गुनासोहरू चाहिँ आएको छ। अरू कार्यान्वयन गर्नलाई चाहिँ अहिले नै कानुन नै परिवर्तन नगर्दा चाहिँ नभइहाल्ने विषय चाहिँ छैन।
1: हजुर, अब यो अपाङ्गताको विषयमा काम गर्ने विभिन्न संघ संस्थाहरू छन् होइन, अब संवैधानिक आयोगको रूपमा राष्ट्रिय समावेशी आयोग समेत छ, काम गरिरहेको छ होइन, तर पनि अपेक्षित कार्यक्रमहरू हुन नसकेको भनेर अपाङ्गता भएका व्यक्तिहरूको गुनासो पनि छ नि। अब उनीहरूको हक अधिकार र सुविधाको त्यो प्रत्याभूत गर्न आवश्यक छ नि होइन र के छ?
0: उहाँहरूको हक अधिकारको लागि चाहिँ राज्यले उच्च प्राथमिकता दिएर काम गरिरहेको छ। उहाँहरूको अधिकार प्रवर्धन गर्नु राज्यको दायित्वको रूपमा लिएर हामी काम गरिरहेको छौँ, गर्नुपर्छ। अब हामीले तहगत सरकार र हाम्रो सङ्घीय सरकारको पनि नेपाल सरकारका निकायगत बिचमा पनि समन्वय गर्ने र सरकारवाला संस्थाहरूसँगको पनि सहयोगमा चाहिँ यसलाई स्थानीय तहबाटै कार्यान्वयन गर्ने गरी हामी तिनै तहको जिम्मेवारी तोकेर स्थानीय तह मार्फत चाहिँ कार्यान्वयन गराउन सकेको खण्डमा नै यसले चाहिँ महसुस गर्ने गरेर उहाँहरूको अधिकार प्रवर्धन हुन सक्छ।
1: यो अपाङ्गता भएका व्यक्तिहरूले जस्तो मन्त्रालयमा फिजिकल भौतिक रूपमा उपस्थित भएर चाहिँ हामीलाई यस्तो अप्ठ्यारो परेको छ, यो हामीले उपभोग गर्न पाएनौँ अथवा यो चाहिँ हामीलाई ठिक भएन भनेर त्यस्तो गुनासोहरू आउँछ कि आउँदैन?
0: उहाँहरूसँग त प्रत्येक दिन जस्तो हाम्रो भेटघाट भइ नै राखेको हुन्छ, गुनासोहरू पनि गर्नुहुन्छ होइन। व्यक्तिगत सहयोगी सेवा लगायत सामुदायिक सेवाहरूको विषयमा उहाँहरूसँग छलफल पनि हुन्छ, त्यो विषयलाई हामीले हेरेका पनि छौँ। अरू पनि विषयहरू छन् उहाँहरूको पहुँचयुक्त भएनन् होइन, उहाँहरूलाई चाहिँ अब असहज छ। अरू अपाङ्गता नभएका व्यक्तिभन्दा अपाङ्गता भएका व्यक्तिहरूलाई अब यातायात लगायतमा पनि उहाँहरूको चाहिँ खर्च बढी छ, यसलाई कसरी मिनिमाइज गर्न सकिन्छ भन्ने विषयहरूमा लगायत उहाँहरूको गुनासो छ, आउनुहुन्छ, भेट्नुहुन्छ। र अब हामीले अहिले कतिपय कुराहरू नीतिगत रूपमा पनि निर्णय गर्छौँ, परिचय पत्र अपाङ्गता भएका व्यक्तिहरूले पाउने परिचय पत्रकै विषयमा पनि गुनासोहरू आउँछन्। अब कतिपय कुन तहबाट निर्णय गर्न सकिने विषयहरू हुन्छन्, त्यही अनुसारको चाहिँ त्यसलाई रेस्पोन्स गर्ने गरेको छ मन्त्रालयले।
1: हजुर, अब यो दूर दराजमा पनि धेरै अपाङ्गता भएका व्यक्तिहरू हुनुहुन्छ होइन, अब उहाँहरूको उहाँहरूले जुन पाउने सुविधाहरू हुन्छ, जुन जस्तो परिचय कार्डै भनौँ, धेरै त्यस्तो छ, यसको लागि चाहिँ यो उपलब्ध गराउन स्थानीय तहसँग कतिको समन्वय भएको छ?
0: हाम्रो चाहिँ एकदमै मन्त्रालयले समन्वय गरेको छ। यो परिचय पत्र लगायतलाई चाहिँ व्यवस्थित र एकरूप बनाउन सहज रूपमा वितरण गर्नलाई मन्त्रालयले चाहिँ सिम प्रणाली पनि डेभलप गरेर त्यसलाई अहिले हामीले प्रथम चरणमा 153 स्थानीय तहमा पुर्याइ पनि सकेको छ। यसलाई क्रमशः अगाडि लैजाने हाम्रो कार्यक्रम रहेको छ। कतिपय विषयहरू चाहिँ हामीले प्रदेशसँग पनि सहकार्य गरेर चाहिँ यो परिचय वितरण सम्बन्धमा उहाँहरूलाई सचेतना होइन जानकारी क्षमता विकासका कार्यक्रमहरू पनि गरेका छौँ। सिम्स प्रणालीलाई कसरी सञ्चालन गर्ने भन्ने विषयहरूमा पनि मन्त्रालयले निरन्तर तालिमहरू दिएको छ।
1: हजुर, अन्तमा चाहिँ अपाङ्गता भएका व्यक्तिहरूलाई यहाँले के भन्न चाहनुहुन्छ?
0: यहाँहरू अहिले हाम्रो चाहिँ यो अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 हामी संशोधन गरिरहेका छौँ। यही आर्थिक वर्षमा यो विधेयक चाहिँ संसदमा विधेयकको रूपमा प्रस्तुत हुँदैछ। त्यही भएर यहाँहरूले चाहिँ एकदमै छुटाउनै नहुने केही विषयहरू भएदेखि हजुरहरूले मन्त्रालयमा चाहिँ राय सुझाव पनि दिनुहोला। हामीले गरेका कामहरूमा चाहिँ कुनै गुनासो भए अथवा हाम्रा कामहरूलाई राम्रा कामहरूलाई चाहिँ अरूसम्म पुर्याइ पनि दिनुहोला। अपाङ्गता भएका व्यक्ति सबैसम्म राज्य पुग्न सक्दैन, त्यहाँसम्म पुर्याइ पनि दिनुहोला। कुनै कमी कमजोरी भयो भने हामीलाई चाहिँ सुझाव अथवा गुनासो पनि गर्नुहोला भन्न चाहन्छु।
1: हुन्छ, यहाँले अपाङ्गता भएका व्यक्तिको हकमा के कस्ता कामहरू मन्त्रालयबाट भइरहेका छन् भन्ने विषयमा धेरै जानकारी गराइदिनु भयो, यहाँलाई म धेरै धेरै धन्यवाद दिन्छु।
0: हुन्छ, यो आफ्नो मन्त्रालयको धारणा राख्ने मौका दिनुभएकोमा म रेडियो नेपाल परिवारप्रति एकदम आभार व्यक्त गर्दछु।
1: अहिले सुन्दै हुनुहुन्थ्यो अपाङ्गता भएका व्यक्तिको अधिकार सरोकार र समस्याका विषयमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव एवं अपाङ्गता अधिकार प्रवर्धन शाखाका प्रमुख दुर्गा कुमारी दाहालसँगको कुराकानी।
2: समावेशीकरण समान अवसर र सामाजिक न्यायका विषयमा सार्थक संवाद कार्यक्रम समावेशी आवाज
1: हरेक शुक्रबार बिहान 7:25 बजे प्रसारण भइरहेको छ। कार्यक्रम समावेशी आवाज
2: कार्यक्रम समावेशी आवाज
3: आजलाई कार्यक्रमका लागि निर्धारित समय सकिएको छ। अर्को हप्ता अरू सन्दर्भ लिएर हामी फेरि आउनेछौ। कार्यक्रमका बारेमा केही प्रतिक्रिया र टिप्पणी भएमा info@nainc.gov.np मा इमेल गर्न सक्नुहुन्छ। यसका साथै राष्ट्रिय समावेशी आयोगको टेलिफोन नम्बर 01-5455-305 मा फोन गरेर आफ्नो कुरा राख्न सक्नुहुन्छ।
2: हस्त कार्यक्रमबाट संयोजक सुशीला कुमारी पन्थ र तेज नारायण तिवारी, सञ्चालन सहकर्मीहरू चन्दा विष्ट र शोभा भट्टराईको साथमा भानुभक्त खड्का बिदा हुन्छु। नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: मासु अन्डा दुधमा अब हामी आत्मनिर्भर बन्दैछौँ नि। हामी सबै यसरी नै उत्पादनमा लागेपछि बाहिरबाट आयात गर्नै पर्दैन, हामी आफै सक्षम बन्दैछौँ। अब
6: यति कुरामै खुसी भएर हुँदैन के धुर्मु, हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनु पर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
5: सही भन्यो सुन्तली, यो कुरो त सबैलाई भन्न जानु पर्यो नि।
7: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौ,
6: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौ।
8: नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
9: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
10: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
9: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
10: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
9: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
10: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
9: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौ ओम गुरुङको सुर, दामोदर घिमिरेको रचना अनि सङ्गीत हो नातिकाजीको।

स्वदेश गान सुनाउने क्रममा अब सुनाउँछौँ कृष्णमान र हिरादेवी राईको स्वर, भैरवनाथ रिमालको रचना अनि सङ्गीत हो कृष्णमानकै।

तपाईँ रेडियो नेपाल सुन्दै हुनुहुन्छ र यति बेला हामी तपाईँलाई स्वदेश गानहरू सुनाइरहेका छौँ। अब सुनाउँछौँ लेखराज गुरुङ र एनबी चामलिङको स्वर, युवराज पौडेलको रचना अनि सङ्गीत हो एनबी चामलिङकै।

स्वदेश गानहरू सुनाउने क्रममा अहिलेका लागि अन्तिम स्वदेश गान सुनाउँछौँ। भक्तराज आचार्यको स्वर अनि सङ्गीत, रचना हो बमबहादुर थापा जितालीको। यसपछि तपाईँहरूले केही सूचना सन्देश सुन्नुहुनेछ भने ठिक 8 बजे बिहान अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: सक्छ।
1: स्वस्थ जीवन नै सुखी जीवन हो। सबै नेपाली निरोगी स्वस्थ रहन् यो हाम्रो चाहना हो। स्वास्थ्य नै धन हो, खुसी र सम्पन्नता हो। सकेसम्म रोग लाग्नै नदिऊ, लागिहालेमा समयमा नै उपचार गरौँ र जीवन बर्बाद हुनबाट आफू पनि बचौँ र अरूलाई पनि बचाउँ। यही कुरालाई मध्यनजर गरेर आम नेपालीको स्वास्थ्यलाई उच्च प्राथमिकता दिँदै हामीले निरन्तर रूपमा हाम्रो स्वास्थ्य कार्यक्रम प्रसारण गर्दै आएका छौँ। हामी कार्यक्रममा स्वास्थ्यका विभिन्न पाटाहरूलाई केलाउने गर्छौँ, विशेषज्ञ डाक्टरहरूसँग संवाद गर्छौँ। यहाँहरूले आफ्नो घर आँगनमै बसेर रेडियो नेपालबाट धेरै जानकारी लिन सक्नुहुनेछ। यही आशा र विश्वासका साथ हरेक हप्ता हामी फरक फरक विषय लिएर आउने गर्छौँ। आजको कार्यक्रममा हामी मुख तथा दाँत रोगका बारेमा चर्चा गर्नेछौँ। मुख तथा दाँत मानव जीवनमा महत्त्वपूर्ण मानिन्छ। दाँतमा विभिन्न किसिमका समस्याहरू समय समयमा देखिने गर्छ। दाँत दुख्ने, गिजाबाट रगत आउने, मुख गनाउने, दाँत भाँगा हुने जस्ता समस्याबाट समय समयमा मानिसहरू पीडित भइरहेका छन्। मानिसलाई लाग्ने धेरै रोगको कारण हामी आफै नै हो। हाम्रो सानो हेलचक्र्याई र लापरवाहीका कारण हामीलाई रोगले आक्रमण गर्ने, अङ्गभङ्ग बनाउने र ज्यानै जाने अवस्था पनि आउन सक्छन्। यदि समयमा नै उपचार भएन भने यसले मानिसमा विभिन्न किसिमका समस्याहरू ल्याउन सक्छन्। आम मानिसलाई प्रभावित बनाउने दाँत रोगका बारेमा आज हामी जानकारी दिने जमर्को गर्नेछौँ। आज हामी मुख तथा दाँत सम्बन्धी रोग भनेको के हो, यो रोग लाग्ने कारण, यसका लक्षण, यो रोग लाग्न नदिने उपाय, उपचार पद्धति, यसबाट बच्न बचाउन व्यक्ति, परिवार, समाज, सरकारको दायित्व तथा भूमिका के हुनुपर्छ भन्ने जस्ता आम चासोका विषयमा संवाद गर्नेछौँ। आजको संवादका लागि हुनुहुन्छ प्राध्यापक डाक्टर रविन्द्र मान श्रेष्ठ। उहाँ कान्तिपुर डेन्टल कलेज तथा अस्पताल वसुन्धरा काठमाडौँमा आबद्ध हुनुहुन्छ। कान्तिपुर डेन्टल कलेजको उहाँ प्राचार्य अथवा प्रिन्सिपल हुनुहुन्छ र उहाँले लामो समय प्राध्यापन पेसामा आफूलाई समर्पण गरेर धेरै अनुभव सँगाल्नु भएको छ। आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। डाक्टर साहब, कार्यक्रममा स्वागत छ।
2: धन्यवाद पूर्णचन्द्रजी।
1: डाक्टर साहब, अब मैले अलिकति पृष्ठभूमि त केही बाँध्ने प्रयत्न गरेँ। मुख तथा दाँत र यसको मानव जीवनमा के महत्त्व छ, यसैबाट आजको संवाद प्रारम्भ गरौँ न।
2: तपाईँले भूमिकामा नै धेरै कुरा भनिसक्नु भएको छ। दाँत मुख मानिसको स्वास्थ्यको लागि महत्त्वपूर्ण अङ्ग हो। यो पाचन प्रणालीको लागि, श्वास प्रश्वास प्रणालीको लागि प्रवेशद्वार नै हो। यसको कारणले विभिन्न समस्याहरू मानिसले भोगिरहेका हुन्छन्। जस्तै राम्ररी खानेकुरा चपाइएन भने पाचन प्रक्रियामा यसले अप्ठ्यारो बनाउँछ, त्यसले गर्दा पोषण राम्रो नहुन सक्छ। अर्को कुरा, दाँत राम्रो नभइदिँदा अनुहारको सौन्दर्यमा यसले प्रतिकूल असर पारेको हुन्छ, जसले गर्दा सामाजिक रूपरेखामा यसले नराम्रो असर पारेको हुन्छ। त्यस्तै बाङ्गो टिङ्गो उछिटिएको दाँत हुँदा मानिसको मनोवैज्ञानिक असर पुग्ने, जब लगायतका विभिन्न कुराहरूमा समेत असर पुग्ने र बोलीको स्पष्टता समेत राम्रो नहुने जस्ता विभिन्न असरहरू हुन्छन्।
1: हजुर, जस्तो यहाँले भन्नुभयो, अब किनभने सर्वप्रथम त मानिस स्वस्थ रहनका लागि पाचन प्रक्रिया एउटा महत्त्वपूर्ण हो, त्यसमा पनि दाँतको भूमिका हुन्छ। अर्को, मानिसको सुन्दरता, किनभने सुन्दरता सबैसँग गाँसिएको हुन्छ र अहिले पछिल्लो समयमा अझ दाँतलाई बाँधेर बनाउने अथवा दाँत राम्रो बनाउने एक किसिमको लहर नै चलेको छ र यहाँको विषय विज्ञता पनि यही विषयमा छ, किनभने यहाँ अर्थोडेन्टिक विषयको विषयविज्ञ हुनुहुन्छ र यस विषयमा हामी कुराकानी गरौँला। अब यो मुख तथा दाँत बिग्रन्छ कसरी, अहिले यहाँले भन्नुभयो यस्ता यस्ता कुरामा यसले असर गर्न सक्छ भनेपछि, अब यो असर गर्ने कारणहरू के हुन्, कसरी बिग्रिन्छ, यसमा के कस्ता समस्याहरू अथवा रोगहरू लाग्न सक्छन्?
2: दाँतमुखको कुनै पनि समस्यामा समग्रतामा नै यसले दाँतमुखको रूप रङ्गलाई, यसको कार्यगत कुराहरूलाई असर पारिरहेकै हुन्छ। त्यसमा पनि मेरो विशेषज्ञता अर्थोडन्टिक्स हो, जसले बाङ्गोटिङ्गो दाँतलाई, बाङ्गोटिङ्गो सानो ठुलो च्यापु हड्डीहरूलाई मिलाउने, सोझ्याउने, सम्याउने काम गर्दछ। यसले यस्तो किसिमको प्रतिकूल असर परेको अनुहारहरूलाई सुन्दर पार्ने, सौन्दर्य बनाउने काम हामी गर्दछौँ। अब यो कसरी हुन्छ भन्ने कुरामा यसका विभिन्न कारणहरू हुन्छन्। वंशानुगत कारणदेखि लिएर बच्चाबच्चीमा समयमा दाँत नफुकालिँदा बाङ्गो अर्कै ठाउँबाट दाँत उम्रिदिएर, उम्रनुको लागि यथेष्ट ठाउँ नभएर, अनि वंशानुगत भन्दा च्यापुको साइज मानिलिउँ आमापट्टिबाट लियौँ भने दाँतको साइज बुवापट्टि लिएको हुनसक्छ, त्यस्तै वंशानुगत कारणले काका मामातिर पनि त्यसको असर जेनेटिक असर परेको हुनसक्छ, त्यस्तै विभिन्न दुर्घटनाको कारणले दाँतहरूमा असर परेर बाङ्गिएको हुनसक्छ, त्यस्तै विभिन्न अरू रोगहरू जस्तै खुँडेपनको रोगहरूको कारण दाँत नराम्रो भए हुनसक्छ, विभिन्न सिन्ड्रोमको कारणहरूले समयमा दाँत नउम्रने, राम्ररी दाँत नउम्रने र गिजा नै कमजोर प्रकारको हुने कारणले गर्दा दाँत कमजोर भएको हुनसक्छ र दाँतको क्याल्सिफिकेसन मिनरलाइजेसन प्रोसेसै कम भएर अथवा कमजोर भएर दाँत चाँडै सजिलै किराले खानी भइदिएर दाँत टुक्रिँदै जाने त्यस्तो समस्या भएको हुनसक्छ। यस्ता विभिन्न रोगहरू छन्। दाँतमुखको दन्तशास्त्रलाई हामीले वर्णन गर्दा 9 विशेषज्ञता छन्। त्यसमध्ये मेरो विशेषज्ञता चाहिँ अर्थोडन्टिक्स हो।
1: हजुर, जस्तो यहाँले दाँतका 9 विषय छन्, अलग अलग विषय छन्, तर हामी नेपालीहरू कस्तो छौँ भने दाँतलाई त्यति प्राथमिकता दिँदैनौँ। महत्त्वपूर्ण यहाँले भन्नुभयो पाचन प्रक्रियादेखि शरीरको सुन्दरतासँग गाँसिएको विषय भए पनि आम मानिसहरू दाँतलाई चाहिँ दाँत सकेसम्म त यसो दुख्यो भनेदेखि अथवा दाँतमा कुनै समस्या आयो भने त्यो दाँत फाल्ने कि त्यसको उपचार गर्नुभन्दा फाल्नपट्टि लाग्ने हो कि भन्ने छ र दाँतको उपचार गर्नुपर्छ भन्ने भावनैलाई एक प्रकारले मानिसमा जगाउन सकिएको छैन, जनचेतनाको अभाव छ, किनभने दाँत समस्या भएपछि मात्रै उपचार गरिने कुरा हो भन्ने धेरै मानिसहरूलाई लाग्छ। यो दाँतमा चाहिँ रोग लाग्ने समस्या आउने कारणहरू चाहिँ के हुन् नि डाक्टर साहब? एउटा त जेनेटिक अहिले यहाँले भन्नुभयो, जस्तो हाम्रो खानपिन आहार व्यवहारले पनि होला, जस्तो सानोमा बच्चाहरूले अलिकति गुलियो पदार्थहरू खानाले पनि त्यो दाँतहरू बिग्रने अथवा त्यसमा केही समस्याहरू आउने यस्ता कुराहरू हामी सुन्ने गर्छौँ। वास्तवमा के अति कारणले मान्छेका दाँतहरू बिग्रिन्छन्?
2: यहाँले सही भन्नुभयो, दाँत बिग्रिने विभिन्न कारण हुन्छन्, जसमध्ये खानपिन आहार विहारले पनि असर पारिरहेकै हुन्छ। गुलियो अमिलो खानेकुरा खानाले दाँत खिने, यसमा किरा लाग्ने, ब्याक्टेरियल रोगहरू लागेर दाँतमा क्याभिटी बन्ने, दाँतमा खाल्डा खाल्डी बन्ने, यसरी दाँतभित्रसम्म दाँतको नसा जरालाई छोएर दाँत दुख्ने र यस्तो अवस्थामा दाँतको जटिल उपचार गर्नुपर्ने र दाँत टुक्रिँदै गएर जरा मात्र बाँकी भएर दाँत फाल्नै पर्ने अवस्था पनि भइरहेको हुन्छ र अगाडिको दाँत यदि फालियो भने यसले अनुहारको सौन्दर्यमा नराम्रो असर पार्छ भने पछाडिको बङ्गाराहरू फालियो भने यसले खाना खानेकुरा चपाउनमा यसले अप्ठ्यारो बनाएको हुन्छ र जुनसुकै दाँतको पनि आफ्नै महत्त्व हुन्छ। त्यस्तै अनुहार भनेको हामीले फेस गर्दा पनि सबैभन्दा पहिला देखिने कुरा हो। त्यस्तै हामीले कुनै पनि यात्रा गर्दा या खेलकुदको कारणले या कुनै झैझगडाहरूको कारणले कुनै किसिमको दुर्घटना भएमा पनि सबैभन्दा पहिला शरीरको अन्य भाग सँगसँगै दाँत मुखमा नै चोट असर पर्ने सम्भावना बढिरहन्छ। त्यसले गर्दा पनि दाँतमुख भाँचिरहेको अवस्थाहरू हुन्छ। यसले दाँत मात्र होइन च्यापु हड्डीहरू भाँचेर एउटा इमर्जेन्सी आपतकालीन स्थिति समेत ल्याउन सक्ने त्यस्तो समेत उपचार आवश्यक हुने अवस्था समेत सृजना गर्न सक्दछ र यो सबैलाई ओरल एन्ड म्याक्जिलो फेसियल सर्जरी भन्ने विधाले यसलाई सम्बोधन गर्दछ। भने यस्तै अमिलो खानाले दाँत खिँदै जाने, दाँत खिँदै जाँदा दाँत सिरिङ्गो हुने, कुनै पनि तातो चिसो खानेकुरा, कुनै पनि कुराले मानिसलाई सताउने, यस प्रकारको समस्या एकदमै आम जनमानसमा छ। यति मात्र होइन, बुरुस गर्दै नगर्ने एक किसिमको समस्या जनमानसमा खास गरी ग्रामीण परिवेशमा छ हुनसक्छ भने बढी बुरुस गरेर दाँत ख्याउने समस्या पनि सहरी जनमानसमा छ। बढी बुरुस गर्दा ब्रसको फोर्स बढी लाग्ने एउटा कुरा हो भने मञ्जन पनि, दन्त मञ्जन अलिक कडा खालको पाउडर युज गर्दा पनि क्वालिटी राम्रो नभएको पनि बजारहरूमा देखिन सक्छ। त्यस्तो प्रयोग गर्दा पनि दाँत खिँदै गएको समस्याहरू देखिन सक्छन्।
1: हजुर, यहाँले दाँत बिग्रनका कारण, दाँतमा आउन सक्ने समस्या, यस्ता धेरै कुराहरू उल्लेख गरिसक्नुभयो। अब वास्तवमा यसमा जस्तो मान्छेले दुखेपछि अथवा यहाँले भने चाहिँ कुनै दुर्घटना भएपछि आउने कुरा त एउटा कुरा रह्यो, तर मानिसको दाँत जस्तो कतिपय अवस्थामा किराले खाने अथवा दाँत समय समयमा बिग्रदै जाने, यहाँले भन्नुभयो नि हामी गुलियो खान्छौँ अमिलो खान्छौँ त्यसले क्रमशः दाँतहरू चाहिँ बिगार्दै लगेको हुन्छ भनेर भन्नुभयो, यसरी आफ्नो मेरो दाँत बिग्रिएको छ कि भनेर आम मानिसले पहिले थाहा पाउने त्यस्तो केही लक्षणहरू हुनसक्छन् डाक्टर साहब?
2: दाँत किराले खाने बाहेक अतिरिक्त अर्को एकदमै आम समस्या भनेको गिजाको सङ्क्रमण हो। गिजा रातो हुने, ब्रस गर्दा नगर्दा खाना खाँदा जे गर्दा पनि गिजाबाट रगत आउने, बिस्तारै दाँत हल्लिँदै जाने, यस्तो हुँदा ब्रस गर्ने बानी आफैले नै टुटाउँदै जाने, गिजा कमजोर भइन्छ कि भनेर जनधारणा पनि यस्तो हुनसक्छ, गर्भवती अवस्थामा ब्रस नगराउने, यस्तो अर्को समस्या हुन्। अब लक्षण भनेको सबैभन्दा पहिला दाँत गिजा दुवैमा हेर्नुपर्छ, आफैले हेर्नुपर्छ। अब स्कुलको सामाजिक शिक्षा, स्वास्थ्य शिक्षा लगायतका पुस्तकहरूमा समेत यी कुराहरू उल्लेख भएको मैले पाएको छु, तर अब यसलाई कतिको जोड दिइएको छ भन्ने अर्को विषय हो। तर अहिले आम जनमानसमा यसको जागरण, यसको अवेरनेस बढ्दै गएको हामीले पाएका छौँ। हामीले प्र्याक्टिस सुरु गर्दा 20 वर्ष या त्यसभन्दा अगाडि र अहिलेको अवस्थामा धेरै परिवर्तन आइसकेको छ। सहरी जनमानसको सङ्ख्या पनि बढ्दै गएको अवस्था पनि छ। अहिले बजारमा धेरैवटा कुल्ला गर्ने पदार्थदेखि लिएर फ्लोराइडयुक्त टुथपेस्टदेखि लिएर फ्लोराइडयुक्त टुथपेस्टहरू लगायतका उपलब्धताहरू पनि बढी भएको अवस्था छ भने आम सञ्चार माध्यमहरू, विद्युतीय माध्यमहरूद्वारा पनि यसको दाँतमुख सम्बन्धी लगायतका स्वास्थ्यका अरू विधाहरू समेतमा जागरण उत्पन्न गराउने कार्यक्रमहरू बढी पहिलाको तुलनामा बढी भएको अवस्था छ। जागरण नभएको होइन, हुँदै गएको बढ्दै गएको अवस्था हो। अहिले रोग नै पहिचान नहुने होइन कि, अहिले फेरि पनि दाँत मुखको उपचार महँगो हुन्छ अथवा सहरी क्षेत्रमा त यो उपलब्ध छ, ग्रामीण क्षेत्रमा सहजै उपलब्ध नहुँदा र सरकारी अस्पतालमा आधारभूत सेवा मात्र उपलब्ध भइदिँदा र जटिल प्रकारको उपचारहरू आवश्यक भएमा त्यो ती ग्रामीण अस्पतालहरूमा त्यसको उपचार सेवा सुविधाहरू उपलब्ध नभइदिँदा समस्या भएको हो। र हामी के भन्छौँ भने दाँतको उपचार महँगो होइन कि, यसको हेरचाह नगर्नु अझ महँगो हो, हामी चाहिँ त्यसो भन्दछौँ।
1: हजुर, जस्तो यहाँले दाँतको उपचारमा संलग्न भएर एउटा सेवा दिइरहनु भएको छ कान्तिपुर डेन्टल क्लिनिक, भनेपछि आम मानिसले विश्वास गर्ने, आस्था गर्ने, भरोसा गर्ने एउटा संस्था बनिसकेको छ। त्यसका अलावा यहाँहरूले दाँतकै विषयमा पठन पाठनलाई पनि निरन्तर रूपमा अगाडि बढाइरहनु भएको छ र अहिले भने चाहिँ जागरणका कुराहरू पनि अगाडि बढाइरहनु भएको छ। यी तिनवटै पाटालाई सँगसँगै लैजाँदा पनि आज आम मानिसहरू, अहिले यहाँले भन्नुभयो नि, जस्तो दाँतमा हर्षा हुने होइन, दाँतको गिजाबाट रगत आउने, यस्ता समस्या आम मानिसले भोगिरहेका समस्याहरू हुन्। यस्ता समस्याबाट यहाँले भन्ने सहरी क्षेत्रमा चाहिँ सेवा उपलब्धता होला, ग्रामीण क्षेत्रमा कम उपलब्धता होला, उनीहरूले कसरी आफ्नो दाँतलाई संरक्षण गर्न सक्छन्? वर्षको एकचोटि जचाएर हुन्छ कि, अथवा उनीहरूले आफ्नै गाउँघरमा हुने कुनै चिजहरू प्रयोग गरेर हुन्छ कि, अथवा नजिकको स्वास्थ्य संस्थामा गएर हुन्छ कि? हामी कसरी यस्ता दाँतमा आउने समस्याहरूलाई आउन नदिन रोकथाम गर्न सक्छौँ? यसका केही उपायहरू छन् डाक्टर साहब?
2: एकदम आधारभूत कुरा भनेको आफ्नो पर्सनल हाइजिन, निजी स्वास्थ्य, निजी सफाई, त्यसलाई राम्ररी ध्यान दिने हो। जस्तो हातमुख हामी धुन्छौँ, स्वास्थ्यको हामीले नुहाइ धुवाइ गर्छौँ होइन, खाना खाइसकेपछि, शौचालयको प्रयोगपछि जसरी राम्ररी हात धुन्छौँ, त्यस्तै बिहान बेलुका ब्रसले, टुथपेस्टको मद्दतले उपलब्ध भएसम्म फ्लोराइडयुक्त टुथपेस्ट हामीले प्रयोग गऱ्यौँ भने त्यसले धेरै हदसम्म र ब्रस गर्ने पनि राम्रो तरिका हुन्छ। सबैतिर दाँतको भित्री बाहिरी सबै सतहहरू भ्याइने गरिकन दाँतलाई सफा राख्न सक्यौँ भने, खाएपछि मुख कुल्ला गर्न सक्यौँ भने र दाँतको बिचको भागमा ब्रस राम्ररी नजाने ठाउँमा डेन्टल फ्लस अथवा धागोहरूको प्रयोग, सिन्काहरूको प्रयोगले अड्किएको खानेकुराहरू हामीले निकाल्न सक्यौँ भने होइन, मुख गनाएको समस्याहरूलाई नुन पानी अथवा माउथवासहरूले कुल्ला गरेर हामीले मुखलाई स्वस्थ राख्न सक्यौँ भने यति मात्रैले पनि धेरै समस्याको रोकथाम गर्न सक्छ। त्यस्तै उपलब्धता भएसम्म 6-6 महिनामा अथवा त्यति पनि नसके 1-1 वर्षमा आधारभूत दन्त स्वास्थ्य सेवा उपलब्ध भएकोमा जँचाएर आफ्नो के कस्तो अवस्था छ त्यो जचाउन सकेमा राम्रो हुन्छ। त्यसबाहेक सुर्ती, खैनी जस्ता कुराहरूबाट टाढा रह्यौँ भने ओरल क्यान्सर, दाँतका विभिन्न खटिराहरूबाट बच्न सक्ने उपाय अवलम्बन गर्न सक्छौँ। गुलियो खानेकुराहरूलाई एकदमै कम गर्ने, यो समग्र स्वास्थ्यको लागि पनि राम्रो होइन। कहिलेकाहीँ बच्चाहरूले खाइहालेमा पनि मुख कुल्ला गराइहाल्ने त्यस्तो बानी बसाल्ने र कडा चिजहरू, छुर्पी सुपारी जस्ता कुराहरू जसले कि दाँत भाँचिन सक्छ, त्यस्ता कुराबाट टाढा रहने, धेरै अमिलो खानेकुरा धेरै प्रयोग नगर्ने होइन, अमिलो भिटामिन सीको लागि अर्को त्यसको आवश्यकता छ भने अमिलै मात्र खाइरहने, त्यस्तो कुराले चाहिँ दाँतलाई ख्याउने गर्दछ। केही आधारभूत कुराहरू यो सबैले थाहा भएको हुनुपर्दछ। यी कुराहरू मात्र हामीले अवलम्बन गर्न सकेमा पनि दाँतको रोगबाट हामी धेरै हदसम्म बच्न सक्छौँ। तर वंशानुगत रोगहरू, दाँत बाङ्गो टिङ्गोहरू अथवा दाँतको बनोटकै कारणले भएको समस्याको लागि चाहिँ उपचार नै खोजिनुपर्ने हुन्छ।
1: हजुर, जस्तो यहाँले दाँतको वंशाणुगत कारणलाई उपचार नै खोज्न पर्ने कुरा गर्नुभयो। अहिले हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र आदरणीय श्रोताहरूले अहिले हामी बिचको संवाद सुनिरहनु भएको छ। हाम्रो स्वास्थ्य कार्यक्रमका लागि आज हाम्रो अतिथिको रूपमा हुनुहुन्छ प्राध्यापक डाक्टर रविन्द्रमान श्रेष्ठ। उहाँ कान्तिपुर डेन्टल कलेज तथा अस्पताल वसुन्धरा काठमाडौँका प्राचार्य समेत हुनुहुन्छ। डाक्टर साहब, फेरि अब हामी संवादको क्रमलाई जोड्न चाहन्छौँ। अब म यहाँ संलग्न कान्तिपुर डेन्टल अस्पताल, यहाँले सेवा दिइरहनु भएको यो संस्थामा आम मानिसले आएपछि के कस्ता किसिमका सेवाहरू पाउन सक्छन्, किनभने यहाँप्रति र यहाँको यो अस्पतालप्रति धेरै मानिसहरूको आशा, विश्वास र भरोसा छ, उनीहरूले के कस्तो सेवा सुविधा पाउन सक्छन्, डाक्टर साहबले कसरी सेवा सुविधा दिइरहनु भएको छ?
2: हजुर, धन्यवाद यो प्रश्नको लागि। म यस कान्तिपुर डेन्टल कलेज तथा अस्पतालसँग सन् 2007 आबद्ध छु र यो अस्पताल मात्र नभइकन यो एउटा अध्ययन केन्द्र पनि हो। यो उच्च शिक्षाको लागि दन्तशास्त्रको बिडिएस र एमडिएस समेत पढाइ हुने काठमाडौँ विश्वविद्यालयसँग आबद्ध सम्बन्धन प्राप्त पहिलो डेन्टल कलेज हो र त्यसको म प्राचार्यको रूपमा, प्रिन्सिपलको रूपमा कार्यरत छु र मेरो आफ्नो विषयगत अर्थोडन्टिक्स डिपार्टमेन्टमा म त्यसमा पनि क्लिनिकल सेवा दिइरहेको छु र पठन पाठनमा पनि म आबद्ध छु। यस अस्पतालमा पठन पाठनको अतिरिक्त प्रशस्त शोध कार्यहरू, अनुसन्धान कार्यहरू दाँतमुख सम्बन्धी पनि हुँदछ। त्यसले गर्दा मुलुकमा के कस्तो किसिमका दाँतमुख सम्बन्धी समस्याहरू छन्, त्यसको पहिचान गर्ने, यी रोगका विभिन्न कारणहरू कस्ता छन्, के छन्, कुन कुन भ्यारिएबलहरू, डिटर्मिनेन्टहरू, कुन कुन कारणहरू छन्, त्यो पत्ता लगाउने, त्यसका समाधान खोज्ने जस्ता शोध कार्यहरू पनि प्रशस्तै हुन्छन्। एकै छातामुनि, यस अस्पतालको हाताभित्र एकै छातामुनि दाँतमुख सम्बन्धी देश विदेशमा हुने सम्पूर्ण उपचारहरू नै एकदमै अत्याधुनिक आधारभूत समय सबै प्रकारका उपचारहरू यहाँ हुन्छन्। यसबाहेक पनि सामुदायिक स्वास्थ्यमा समेत हाम्रो दृढता छ। हामी समय समयमा हाम्रो कम्युनिटी तथा पब्लिक हेल्थ डिपार्टमेन्टबाट विभिन्न डेन्टल क्याम्पहरू, सामुदायिक कार्यक्रमहरू, स्कुल ओरल हेल्थ प्रोग्रामहरू, अवेरनेस कार्यक्रमहरू, ट्रेनिङ प्रोग्रामहरू हामीहरू आयोजना गर्दछौँ भने यस सम्बन्धी उपचार बाहेकका पनि अरू तालिम लगायतका कार्यक्रमहरूमा पनि कसैलाई हामीसँग जोडिन आवश्यक महसुस भएमा हामी स्वागत गर्दछौँ। हामीले फ्रन्टलाइन हेल्थ वर्कर्सहरू, वडाका स्वास्थ्य कर्मीहरूदेखि लिएर विभिन्नमा काठमाडौँ मात्र होइन, काठमाडौँ बाहिर मोफसलका, गण्डकी प्रदेश लगायतका, लुम्बिनी प्रदेश लगायतका, पूर्वका प्रदेशहरू लगायतमा समेत हामीले कार्यक्रम सञ्चालन गरेका छौँ र त्यहाँका जनशक्तिहरूलाई पनि हामीले तालिम दिएका छौँ, दिइरहेका छौँ।
1: हजुर, यसरी यहाँहरूले एउटा सामाजिक क्षेत्रमा, यो एउटा उपचार केन्द्र मात्रै होइन, अध्ययन केन्द्र मात्रै होइन, सामाजिक सेवाका लागि यहाँहरू अभियान लिएर गाउँ गाउँ पुग्नु भएको छ। अब डाक्टर साहबसँग आम मानिसले कसरी सम्पर्क गर्न सक्छन्?

0: यसलाई खोज्न गाह्रो छैन। कान्तिपुर डेन्टल कलेज भनेपछि स्वास्थ्य क्षेत्रमा परिचित नाम नै हो। काठमाडौँको वसुन्धरा स्थित यसको केन्द्रीय अस्पताल अवस्थित छ, जहाँ कि अघि मैले भने अस्पतालको साथसाथै अध्ययन केन्द्र समेत हो। व्यक्तिगत रूपमा यहाँ म मात्र होइन, म लगायत 30 जना दन्त स्वास्थ्यका विज्ञहरू विशेषज्ञहरू कार्यरत छन्। 200 जना भन्दा बढी स्वास्थ्य कर्मीहरू स्टाफहरू यसमा परिचालित छन्।
1: अब यति धेरै जनशक्तिबाट यहाँले सेवा दिइरहनु भएको छ र गाउँ गाउँसम्म आफ्नो अभियान लिएर जानुभएको छ। अब यी दाँतमा आउने अथवा लाग्ने रोगबाट बच्न बचाउन व्यक्ति समाज सरकारको भूमिका पनि महत्त्वपूर्ण हुन्छ होला, किनभने यहाँहरूको एक्लो प्रयासले मात्रै यसलाई रोकथाम गर्न अथवा उन्मूलन गर्न नसकिएला। एउटा विशेषज्ञ डाक्टरका हिसाबले व्यक्ति समाज सरकारको के भूमिका भए हुन्थ्यो, हामीले यो अभियान अलि सशक्त बनाउन सक्थ्यौँ भन्ने लाग्छ। पोलिसीका कुराहरू होला, के कुराले हामीले यसबाट बच्न बचाउन सक्छौँ त आम मानिस?
0: हजुर, यो एकदमै सान्दर्भिक प्रश्न हो। हामीले दाँतमुख स्वास्थ्य शिक्षा सेवा क्षेत्रमा निजी स्तरबाट प्राइभेट सेक्टरबाट हामीले सेवा गरिरहेका छौँ र सरकारी स्तरबाट अथवा पब्लिक सेक्टरमा हाम्रो सेवा हाम्रो सजेसन्सहरू रेकमेन्डेसनहरू आवश्यक भएको ठाउँमा हामीले सधैँ नै दिने गरेका छौँ। नेपाल सरकारको तर्फबाट स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागको तर्फबाट पनि ओरल हेल्थ सेक्टरको लागि प्रशस्तै कामहरू भइरहेको छ, तर यो आफैमा पर्याप्त भने अवश्य पनि छैन, किनकि स्वास्थ्य क्षेत्रभित्र पनि दाँतमुख सेवामा दाँतमुख क्षेत्रमा यो एकदमै सानो विधा भन्ने मानिन्छ स्वास्थ्य क्षेत्रभित्रमा, र यसमा जनशक्ति यसमा बजेट लगायत धेरै नै कम छ। र हुन त देशका सबै क्षेत्रीय अस्पतालहरू र जिल्ला अस्पतालसम्म पनि डेन्टल सर्जनहरू पुगिसकेको अवस्था छ, र यो खास गरी डेन्टल कलेजहरूमा स्कलरसिप प्राप्त विद्यार्थीहरू जुन 2 वर्ष सरकारको लागि काम गर्नुपर्दछ, ती 2 वर्ष अवधिमा सेवा गर्नुपर्ने कारणले गर्दा यो धेरै नै व्याप्तता यसको सेवा व्याप्तता भएको हो। सरकारमा दरबन्दी कमै भए पनि कमसेकम अञ्चल अस्पतालसम्म र अहिलेको हिसाबले भन्नुपर्दा प्रदेश अस्पतालसम्म पुग्न सकेको छ। हामीले जनमानसलाई भन्नुपर्दा जिल्ला अस्पतालसम्म कमसेकम डेन्टल सर्जनको दरबन्दी भएकोले त्यहाँ डेन्टलको सेवाहरू उपलब्ध छ, यसलाई तपाईँहरूले उपभोग गर्न सक्नुपर्दछ सक्नुहुनेछ। र कमसेकम सदरमुकामहरूमा प्रदेशको राजधानीहरूमा राम्रै अस्पतालहरू राम्रै विभागहरू डेन्टल सम्बन्धी छ, यो पोखरा बुटवल धरान विराटनगर सबै ठाउँमा यसको राम्रै सुविधाहरू प्राप्त छ। यसबाहेक प्राइभेट सेक्टरमा अहिले साँच्चै भन्नुपर्दा टोल टोलमा गली गलीमा नै डेन्टल क्लिनिकहरू खुलिसकेको अवस्था छ, तर त्यसमा त्यस्तो क्लिनिकहरूमा उपचार सेवा लिँदा चाहिँ क्वालिफाइड म्यान पावरले सेवा दिइरहेको हो कि होइन भन्ने कुरामा चाहिँ सजग रहन आवश्यक छ।
1: हजुर, आम मानिसले मैले गुणस्तर सेवा लिइरहेको छु कि छैन, कस्तो सेवा पाइरहेको छु भन्ने सन्दर्भमा चनाको बन्नुपर्ने अवस्था छ। अहिले डाक्टर साहबले भन्नुभएको कुरा हामी सबैले मनन गर्नुपर्ने कुरा छ। डाक्टर साहब, जस्तो मे 15 हामी वर्ल्ड अर्थोडेन्टिक हेल्थ डेको रूपमा पनि मनाउने गरिन्छ, वास्तवमा यस्ता दिवसहरू मनाउनुको अर्थ सान्दर्भिकता के देख्नुहुन्छ?
0: तपाईँले एकदमै सही सुझाउनु भयो कि अहिले मे 15 वर्ल्ड अर्थोडेन्टिक हेल्थ डे मेरो विशेषज्ञता सम्बन्धी विश्व अर्थोडन्टिक सङ्घले नै प्रतिपादित गरेको दिवस हो। यसलाई अन्तर्राष्ट्रिय स्तरमा प्रत्येक देशमा जस्तै नै मनाइन्छ, र हामीले पनि विभिन्न कार्यक्रम गरी खास गरी जनचेतनामूलक कार्यक्रमहरू लिएर यो दिवसलाई हामीले मनाउँदछौँ। तर वर्षको एक दिन मात्र मनाएर यसले जागरण पैदा गराउँदैन, यो वर्षैभरि कुनै न कुनै रूपले हामीले र आजकै रेडियो कार्यक्रम जस्ता कार्यक्रमहरू होइन यसलाई तपाईँहरूलाई धन्यवाद दिनै पर्दछ, होइन यस्ता कार्यक्रमहरूले धेरै सहयोग पुर्याउँछ। यो चाहिँ विशेषज्ञता दिवस हो। यस अगाडि केही दिन अगाडि वर्ल्ड रुट क्यानल डे मे 12 थियो भने मार्च 20 दिन वर्ल्ड ओरल हेल्थ डे पनि मनाइन्छ, त्यो अझ व्यापक हुन्छ। त्यसमा सबै डेन्टल कलेजहरू लगायत नेपाल डेन्टल एसोसिएसनहरू लगायत होइन सबै संलग्न भएर यस क्षेत्रभित्र राष्ट्रिय पर्वकै रूपमा मनाएर जागरणको विभिन्न कार्यक्रमहरू सांस्कृतिक कार्यक्रम लगायतका टक प्रोग्रामहरू वाकाथन लगायतका अवेरनेस प्रोग्रामहरू हामीले आयोजना गर्ने गर्छौँ।
1: हजुर, जस्तो यहाँ अर्थोडेन्टिक एसोसिएसनको पूर्व अध्यक्ष पनि हुनुहुन्छ र अहिले यहाँले यस्ता कार्यक्रमहरू यस्ता दिवसहरू मनाउने यो जनचेतनाका लागि अति आवश्यक भएको सन्दर्भ पनि उल्लेख गरिसक्नु भएको छ। अब यो बसाइमा दाँतका विषयमा दाँत र मुखको विषयमा मैले सोध्न नभ्याएका र एउटा विषय विज्ञ डाक्टरको हिसाबले यहाँले भन्नै पर्ने कुराहरू अन्त्यमा केही छन् कि?
0: हजुर, यो दाँतमुख स्वास्थ्य भनेको दाँतमुख स्वास्थ्य सेवा भनेको एकदमै संवेदनशील उपचार हो। यो उपचार नगर्नाले यो उपचारको सेवा सुविधा नलिनाले स्वास्थ्यमा धेरै असर परिरहेको हुन्छ भन्ने कुरो मैले

0: तपाईँलाई पनि अवगत गराएँ, यसलाई उपयुक्त स्थानबाट सेवा लिनुपर्दछ। तर सेवा लिने क्रममा यसको उपयुक्त पात्र, उपयुक्त विशेषज्ञ अथवा उपयुक्त डेन्टल सर्जनबाट यसको सेवा लिनुपर्छ। जेनरल समस्याहरूको लागि डेन्टल सर्जन बिडिएस डक्टरहरूबाट यसको सबै किसिमको उपचारहरू सेवा प्राप्त हुन्छ भने तार बाँध्ने जस्तो, इम्प्लान्ट लगाउने जस्तो कुराहरू, चिरफार गर्ने मैक्सिलोफेसियल सर्जरी जस्तो कुराहरूको लागि विशेषज्ञ नै खोजिनुपर्ने हुन्छ। अहिले बजारमा विभिन्न प्रकारका क्लिनिकहरू खुलेका छन् जसमा जान्ने नजान्ने, गुणस्तर भएको नभएको, डिग्री नै भएको नभएको, अथवा शान्तिनो तालिम मात्र गरेर आफूलाई विशेषज्ञ भन्ने खालका त्यस्ता पनि डक्टरहरू विभिन्न छन्। त्यसलाई पहिचान गर्नुपर्दछ। त्यसको लागि नेपाल मेडिकल काउन्सिलबाट, होइन एनएमसी, नेपाल मेडिकल काउन्सिलबाट दिइएको डेन्टल सर्जनको लागि जनरल रेजिस्ट्रेसन छ कि छैन भनेर खोजिनु पर्दछ। होइन, डक्टरलाई नै सोध्न सक्नुहुन्छ र नियमपूर्वक क्लिनिकमा त्यो डक्टरको फोटोसहित टाँसेकै हुनुपर्दछ भने विशेषज्ञताको लागि चाहिँ नेपाल मेडिकल काउन्सिलबाट नै विशेषज्ञता प्रमाणपत्र र विशेषज्ञता रेजिस्ट्रेसन गरेको प्रमाणपत्र खोजेर हेरेर त्यसरी उपचार गर्न गराउनु पर्दछ। यो एकदमै महत्त्वपूर्ण छ। पछि गएर यस्तो किसिमको अहिलेको प्रविधिमा पर्याप्त किसिमले उपचार राम्ररी हुन सकेन भने यसले राम्रो उपचारको सट्टा झनै नराम्रो गर्न सक्दछ। यो कुरामा चाहिँ हामी सजग रहौँ भन्ने मेरो सन्देश दिन चाहन्छु।
1: डाक्टर साहब, आफ्नो व्यस्त समयका बावजुद यो समय र संवादमा जुट्नुभयो, यो अमूल्य समय र विचारका लागि यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु।
0: हजुर, धन्यवाद।

आज दाँत तथा मुखमा आउने समस्यामा केन्द्रित रहेर कुराकानी गर्यौँ। अहिले हामीसँग संवादमा हुनुहुन्थ्यो प्राध्यापक डाक्टर रविन्द्रमान श्रेष्ठ। उहाँ कान्तिपुर डेन्टल कलेज तथा अस्पताल वसुन्धरा काठमाडौँमा आबद्ध हुनुहुन्छ र उहाँले लामो समय प्राध्यापन पेसामा आफूलाई समर्पण गरेर धेरै अनुभव सँगाल्नु भएको छ। अब भने हामी हाम्रो कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। आजको कार्यक्रमका बारेमा यहाँहरूका केही राय, सुझाव, सल्लाह र प्रतिक्रिया छन् भने दिन नभुल्नु होला। पत्राचारका लागि हाम्रो कार्यक्रमको ठेगाना हो कार्यक्रम हाम्रो स्वास्थ्य, रेडियो नेपाल, पोस्ट बक्स नम्बर 634, सिंहदरबार, काठमाडौँ, नेपाल। तपाईँसँग इमेलको पहुँच छ भने इमेलमा लेखी पठाउन सक्नुहुनेछ। हाम्रो इमेल आइडी यस प्रकार रहेको छ, swasthya@gmail.com। आजको कार्यक्रम सुनिदिनु भएकोमा सम्पूर्ण श्रोताहरूलाई हार्दिक धन्यवाद दिँदै अर्को श्रृङ्खलामा फरक विषय लिएर तपाईँलाई भेट्न आउने नै छौँ। अहिलेलाई भने यस कार्यक्रमबाट म पूर्णचन्द्र घिमिरे पनि यहाँहरूबाट बिदा हुन्छु। यहाँहरूको बाँकी समय सुखद रहोस्। हवस् त, नमस्कार।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब हामी तपाईँलाई केही जागरण गीतहरू सुनाउँछौँ। सुरुवातमा सुनाउँछौँ श्याम मल्ल र जुजुकाजीको सुर, दिनेश अधिकारीको रचना अनि सङ्गीत हो शिवशङ्करको।

जागरण गीत सुनाउने क्रममा अब सुनाउँछौ भवानी साम्बा, फेर साथीहरूको सुर, वीरेन्द्र राईको रचना अनि संगीत हो राजु सिंहको।

जागरण गीतहरू सुनाउने क्रममा अबका लागि सुनाउँछौ गङ्गा केसी, कमल बिक र बिके र साथीहरूको स्वर, डाक्टर नवराज लम्सालको रचना अनि सङ्गीत हो गङ्गा केसीको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 9 बजे बिहान नेपालीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: सडक सीमाभित्र कुनै पनि निर्माण कार्य गर्दा अनिवार्य रूपमा सडक विभागको पूर्व स्वीकृति लिऊ, अन्यथा एक वर्ष कैद वा 5,000 रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
4: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
3: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
5: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: बिहानै झोक्राइ छौ त, के भयो?
7: मेरो शरीरमा त तागत नभए जस्तो भयो, पुरा केही गर्न नसक्ने भए म त।
8: मलाई के भएको रहेछ डाक्टर साहब?
9: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बात रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
10: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ। त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।

0: यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनबाट पारित। नयाँ मन्त्रालय कार्यान्वयनमा आएसँगै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूको कार्य विभाजनमा हेरफेर। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ बीच बेजिङमा भएको भेटवार्ता सकारात्मक। अब समाचार विस्तारमा। प्रतिनिधि सभाको हिजोको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सर्वसम्मतिले पारित गरेको छ। यस्तै राष्ट्रिय सभाको बैठकबाट पनि नीति तथा कार्यक्रम पारित भएको छ। आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनबाट पारित भएको हो। यही वैशाख 28 गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सम्बोधन मार्फत राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको संशोधित कार्य सम्पादन नियमावली बमोजिम मौजुदा मन्त्री परिषदमा रहेका नियुक्ति हेरफेर र कार्य विभाजन गरी मन्त्री परिषद पुनः गठन गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम 2082 चैत 13 गते गठित प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मौजुदा मन्त्री परिषद नियुक्ति हेरफेर र कार्य विभाजन गरी हिजो पुनः गठन गर्नुभएको हो। नयाँ कार्य विभाजन अनुसार प्रधानमन्त्री शाहले रक्षा, गृह र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय आफूसँगै राख्नु भएको छ। त्यसै गरी अर्थमन्त्री डाक्टर सोनी मगले, परराष्ट्र मन्त्रीमा शिशिर खनाल, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रीमा विराज भक्त श्रेष्ठ, पूर्वाधार विकास मन्त्रीमा सुनिल लम्साल, कानून न्याय तथा संसदीय मामिला मन्त्रीमा सोभिता गौतम, महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रीमा सीता बादी रहनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार शाहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। त्यस्तै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीमा निशा मेहता, शिक्षा तथा खेलकुद मन्त्रीमा सस्मित पोखरेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा खड्गराज पौडेल, सूचना तथा सञ्चार मन्त्रीमा डाक्टर विक्रम तिमिलसेना, कृषि वन तथा पर्यावरण मन्त्रीमा गीता चौधरी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरी कुमारी र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवलाई तोकिएको विज्ञप्तिमा उल्लेख छ। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले सरकार संविधान विधि र पद्धति अनुसार चल्नुपर्नेमा जोड दिनुभएको छ। नेपाली काङ्ग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा हिजो पोखरामा आयोजित प्रदेश स्तरीय भेलामा सभापति थापाले पार्टीका तर्फबाट प्रदेश र स्थानीय तहमा जिम्मेवारी पाएका प्रत्येक सदस्य तथा पदाधिकारीले आफ्नो जिम्मेवारीलाई आत्मसात गर्न आग्रह गर्नुभयो। उपसभापति विश्व प्रकाश शर्माले संघीय लोकतान्त्रिक पद्धतिलाई बलियो बनाएर लैजानेमा काङ्ग्रेसले सरकारले साथ दिने बताउँदै लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गर्दै अघि बढ्न सरकारलाई आग्रह गर्नुभयो। सरकारले पूर्व गृहमन्त्री सुदन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ। मन्त्री परिषदको यही वैशाख 28 गतेको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको अध्यक्षतामा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको हो। उक्त समितिलाई प्रतिनिधि सभा सदस्य समेत रहनुभएका गुरुङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी सरकार समक्ष राय सुझावसहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। संघीय संसद अन्तर्गत आज बिहान कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ। बैठक बिहान 11 बजे बस्ने संसद सचिवालयले जनाएको छ। त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्राध्यापक डाक्टर सुशील बहादुर वज्राचार्यलाई दिइएको छ। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले हिजो गर्नुभएको निर्णयअनुसार त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा दैनिक कार्य सञ्चालन गर्न इन्जिनियरिङ अध्ययन संस्थानको डिनको समेत कार्य गर्ने गरी उहाँलाई उपकुलपतिको जिम्मेवारी तोकिएको हो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार। दिगु विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर आज विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदैछ। यसै अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा आगामी दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनको तयारी स्वरूप दिगु विकासका लागि नीतिगत समाधानबारे विशेष छलफल हुँदैछ। सम्भावित बाढी तथा सड़क निर्माण कार्यका कारण काभ्रेपलाञ्चोक सिन्धुली स्थित बीपी राजमार्ग र हुम्लाको हिल्सा सिमकोट सड़क खण्डमा सवारी आवागमन बन्द गरिएको छ। परिप्रधान कार्यालयले सूचना जारी गर्दै काभ्रेपलाञ्चोकको खुरकोट नेपालथोक कटुन्जे बेसी हुँदै सिन्धुली चल्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ। यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुला भएको छ। सगरमाथा आधार शिविरदेखि शिखरसम्म डोरी टाँगिएसँगै आरोहण मार्ग खुला भएको पर्यटन विभागले जनाएको छ। सगरमाथा लोत्से र नुप्से हिमालको आरोहण मार्ग व्यवस्थापनका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति र पर्वतारोहण सञ्चालक संघ नेपालले डोरी टाँग्ने कार्य सम्पन्न गरेपछि सर्वोच्च शिखर सगरमाथाको आधार शिविरदेखि चुचुरोसम्मको आरोहण मार्ग खुला भएको विभागले जनाएको छ। विश्व ब्याङ्कले नेपालको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने बताएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग हिजो शिक्षा मन्त्रालयमा भएको भेटमा विश्व ब्याङ्कका देशीय निर्देशक डेभिड सिस्लेनले नेपालको शैक्षिक विकासमा सहयोग गर्ने बताउनु भएको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङ बीच हिजो बेजिङमा भेटवार्ता भएको छ। ग्रेट हल अफ द पिपुलमा आयोजित समारोहमा चिनियाँ समकक्ष सीसँग भएको वार्ता अत्यन्त सकारात्मक भएको अमेरिकी राष्ट्रपति ट्रम्पले उल्लेख गर्नुभएको छ। भेटका अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई सेप्टेम्बर 24 व्हाइट हाउस भ्रमणका लागि पनि आमन्त्रण गर्नुभएको छ। अब मौसम। आज कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका एक दुई स्थानमा पानी पर्ने सम्भावना छ। उच्च पहाडी भेगका केही स्थानमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 26.7 र न्यूनतम तापक्रम 16 डिग्री सेल्सियस रहेको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय आज बिहान 5:09 भयो भने सूर्यास्त भरे साँझ 6:52 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनबाट पारित। नयाँ मन्त्रालय कार्यान्वयनमा आएसँगै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूको कार्यविभाजनमा हेरफेर र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङ बीच बेजिङमा भएको भेटवार्ता सकारात्मक। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। अब यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी, बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: समय सन्दर्भ कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र रमा वाग्ले। आदरणीय श्रोता, कुनै पनि सभ्य समाजको मेरुदण्ड भनेको त्यस देशको कानुन र विधि हो। कानुन सबैको लागि बराबर हुन्छ, तर व्यवहारमा यसको कार्यान्वयनको पाटो सबैतिर चर्चा र बहसको विषय बन्ने गरेको छ। यसको सही प्रयोगले राज्यमा सुशासन कायम गर्न मद्दत गर्दछ। राज्यलाई सही दिशामा डोर्याउन ऐन नियमको कस्तो किसिमको हात हुन्छ र हाम्रो देशमा ऐन कानुनको सही सदुपयोग हुन सकेको छ कि छैन, वर्तमान सरकारले सुशासनलाई पहिलो प्राथमिकतामा राख्दै गर्दा कानुनका के कुरामा ध्यान दिनुपर्छ, के कस्ता सुधारहरू गर्नुपर्छ, यिनै विषयमा आज हामी कुराकानी गर्दैछौँ। यस विषयमा कुराकानी गर्न हामीसँग हुनुहुन्छ वरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर गान्धी पण्डित। डाक्टर, स्वागत छ कार्यक्रममा।
1: नमस्ते मकुन्दजी।
0: हजुर, अब आज हामी खास गरेर ऐन नियमका कुराहरू, यहाँ आफैमा पनि एउटा कानुनविद हुनुहुन्छ, त्यसमा पनि वाणिज्य र संवैधानिक कानुनको विज्ञ हुनुहुन्छ होइन, यसलाई यहाँले नजिकबाट हेरिराख्नु भएको छ, यी विषयमा आज हामी बहस छलफल गर्ने नै छौँ। कुराकानीको सुरुवात कानुनी दृष्टिकोणले अहिले हामी कहाँ छौँ, कसरी देश अगाडि बढ्दैछ, योबाट कुराकानीको सुरुवात गरौँ न।
1: होइन, अहिले कानुनी रूपबाट भन्नुपर्दा नेपाल एउटा चाहिँ गणतान्त्रिक मुलुक हो,
0: हजुर,
1: जहाँ विधिको शासन र पद्धतिलाई हामीले अङ्गीकार गरेका छौँ। संविधानवाद, व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका तिनवटा सरकारका निकायहरू स्वतन्त्र र एउटा सही तरिकाबाट समन्वयताहरूबाट काम गर्दै आएको हुनाले शक्ति प्रतिहरूको सिद्धान्तलाई हामीले अवलम्बन गरेका छौँ। अब रुल अफ ल, कानुनको शासन, न्यायको शासन भन्ने कुरा त यो चाहिँ के अरे सरकारले चाल्ने कदम, न्यायपालिकाले कानुनको विश्लेषण गरेर कानुनको व्याख्या गरेर न्याय प्रदान गर्ने कुराले नै रुल अफ ललाई चाहिँ स्थापित गर्ने कुरा हो। तर भ्रष्टाचार र व्यतिथिले गर्दा अहिले देश जुन आक्रान्त भएको छ, अहिलेको वर्तमान सरकारले सबभन्दा पहिलो प्रायोरिटी अर्थ सुशासन ल्याउने, भ्रष्टाचारको अन्त गर्ने, साथै आर्थिक विकासको लागि जुन अगाडि बढ्दैछ, मलाई लाग्छ यो सरकारले केही न केही आफ्नो गति या गन्तव्य प्राप्त गर्ने नै छ।
0: यहाँले भन्दै गर्दाखेरि अध्यादेशको चर्चा अहिले व्यापक रूपमा चलिरहेको छ, खास गरेर प्रतिनिधि सभामा सत्तारूढ दलको बहुमत भए पनि राष्ट्रिय सभामा त्यो देखिँदैन। अध्यादेशको भविष्य के हुन्छ भन्ने चर्चाको विषय छ नि अहिले
1: मकुन्दीजी, यो अहिले चाहिँ एकदमै चर्चाको विषय बनिसकेको छ, किनभने सरकारले, वर्तमान सरकारले 8 ऐन कानुनको रूपबाट, कानुनको लागि भनेर अध्यादेशको रूपबाट जारी गरेको छ, र जुन बेलामा अध्यादेश जारी गरे त्यो बेलामा संसद बसेको थिएन, र सरकारलाई संसद नबसेको बेलामा, सदन नभएको बेलामा कुनै जरुरी काम गर्नुपर्ने अवस्था आयो भने नेपालको संविधानको धारा 114 अध्यादेश जारी गर्न पाउने अधिकार छ। अध्यादेश जारी गर्ने भनेको अध्यादेश बनाएर मन्त्री परिषदले राष्ट्रपतिलाई सिफारिस गर्ने र राष्ट्रपतिले त्यो अध्यादेशलाई जारी गर्ने हो, र जारी पनि भइसकेको छ। तर एउटा प्रश्न के उठेको छ भने त्यही संविधानको धारा 114 उपधारामा के भनेको छ भने एकचोटि अध्यादेश जारी भएपछि त्यो अध्यादेशलाई दुवै सदनले स्वीकार नगरेमा या दुवै सदनले इन्कार गरेमा गरेको अवस्थामा चाहिँ त्यो अध्यादेश निष्क्रिय हुन्छ भन्ने अवस्था आयो। र सामान्य मान्छेको समझमा के रह्यो भने अब दुवै सदनले इन्कार गर्ने अवस्था छ, र त यो विधेयक त अध्यादेश त खारिज हुन्छ, राष्ट्रसभाले गर्दैन। मैले अहिले शब्द पढेँ, संविधानको धारा 114 उपधारहरूले दुवै सदनले स्वीकार नगरेमा चाहिँ निष्क्रिय हुन्छ, तर आज राष्ट्रिय प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको बहुमत छ,
0: हजुर,
1: त्यहाँ चाहिँ स्वीकार गर्ने भयो,
0: हजुर,
1: राष्ट्रिय सभामा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको केही कुनै सदस्य छैन, इन्कार गर्ने भयो। एउटा सदनले स्वीकार र अर्को सदनले इन्कार गरेको अवस्थामा अध्यादेश निष्क्रिय हुँदैन, अध्यादेश निष्क्रिय हुनको लागि दुवै सदनले इन्कार गर्नु पर्यो, इन्कार त गरेन। त्यसैले अब के हुन्छ त, एउटा सदनले स्वीकार गर्छ, अर्को सदनले इन्कार गर्यो भने विधेयक निष्क्रिय भएन। अब हुन्छ के त भन्दाखेरि प्रतिनिधि सभाले के गर्छ भने संविधानको धारा 111 बमोजिम अब प्रतिस्थापन विधेयक राख्छ, पहिला स्वीकृति दिन्छ, स्वीकार गर्छ, हामी स्वीकार गर्छौँ, गरिसकेपछि प्रतिस्थापन विधेयक प्रस्तुत हुन्छ। उता राष्ट्रिय सभाले चाहिँ प्रतिस्थापन विधेयक किन ल्याउँदैन भने उसले स्वीकारै गर्दैन। तर नेपालको संविधानले के छ भने कानुन बनाउने अन्तिम अधिकार प्रतिनिधि सभालाई छ, राष्ट्रिय सभाले लाई एउटा चाहिँ सेरोमोनियल आलङ्कारिक संस्था मात्रै हो भनेर संविधानको धारा 111 भनेको छ. भन्नुको तात्पर्य यदि पत्नी सभाले यो विधेयकलाई स्वीकृत गरेन, प्रत्यक्षपन विधेयक ल्याएन भने पनि पत्नी सभाले प्रतिस्थापन विधेयक ल्याएर पास गर्छ, पास गरेर त्यो विधेयकलाई राष्ट्रिय सभामा पठाउँछ.
0: र यहाँले यो भन्नुभयो संविधानमा त दुइटै सदनले पास गर्नुपर्ने भन्ने शब्द छ नि,
1: छैन छैन
0: यसलाई कसरी हो
1: त्यो शब्दै छैन. म पढेर सुने नि कि दुवै सदनमा स्वीकार नगरेको अवस्थामा
0: हजुर
1: दुवैले स्वीकार गरेन भने, दुवै सदनले स्वीकार गरेन भने मात्रै निस्क हुन्छ. एउटा सदनले अस्वीकार गर्यो भने
0: अनि किन बहस हुँदैछ यसमा यस्तो?
1: अब यो कुरा के भयो भने कारण के भने राजनीति हो. म सब त्यसरी म के गर्यो भने राष्ट्रिय सभा जो मान्छे प्रतिपक्षमा छ उनीहरू राष्ट्रिय सभालाई आफ्नो बहुमत भएर इन्कार गर्छु भनेको हुनाले त्यो इन्कार गरे भनियो भने चाहिँ विधेयक पास हुँदैन भनेर धमिलो माछा धमिलो पानी मात्रै सिर्जना गर्नु खोजेको. संविधानले स्पष्ट रूपबाट दुवै सदनले स्वीकार नगरे भने निष्क्रिय हुन्छ,
0: हजुर
1: एउटा सदनले स्वीकार नगर्ने र अर्कोले इन्कार गर्यो भने निष्क्रिय हुँदैन. भाषा जे लेखेको छ त्यसलाई मान्यो, संविधानको चाहिँ त्यो मर्मर भावना भनेको त्यही हो. त्यसै हुनाले अब राष्ट्रिय सभाले किनभने यो मात्रै होइन कुनै पनि ऐन कानुन राष्ट्रिय सभाले पास गरेर पनि ऐन बन्दैन, राष्ट्रिय सभाले इन्कार गरेर ऐन बन्न सक्दैन. किनभने अन्तिम अधिकार चाहिँ नेपालको संविधानले कानुन बनाउने या निर्णय गर्ने कुरामा प्रतिनिधि सभालाई दिएको हुनाले संविधानको धारा 111 अनुसार प्रतिस्थापन विधेयक पेश भएपछि त्यो ऐन पास हुन्छ र प्रमाणिकलाई जान्छ. त्यसमा विवादै छैन. के हो भने दुवै सदनले इन्कार गरेको अवस्था छैन, एउटाले इन्कार गर्यो एउटा स्वीकार गरेको हुनाले निष्क्रिय हुँदैन भन्ने नै हो.
0: हजुर यिनीहरू अर्को कुरो संवैधानिक परिषदको निर्णयका प्रक्रियाहरू छन् नि जुन विधिका छ यो पनि अहिले
1: अहिले सबभन्दा ठुलो विवाद
0: यसले शक्ति सन्तुलनमा अलिकति अप्ठ्यारो पार्छ कि यसले गर्दाखेरि कहीँ

0: त्यसले गरेको सिफारिस जुन प्रधान न्यायाधीशले गरेको सिफारिस चाहिँ वरिष्ठलाई नगरेर अरूलाई गरेको भन्ने
1: अन्य सिफारिस पनि
0: हुनसक्छ। नेपालको संविधान
1: हजुर
0: संवैधानिक परिषद ऐनमा संशोधन नगरेको भए र पुरानो संवैधानिक परिषद ऐनलाई हेरेको भए त्यहाँ के भने संवैधानिक परिषदमा जम्मा 6 सदस्य छन्, मिटिङ बोलाउन मात्रै पनि 5 चाहिने, त्यो किसिमको व्यवस्था गर्दा के भने विगतमा के भयो भन्दाखेरि 2 दलका सदस्य ती सदस्य मिलेर म मिटिङमा आइनँ भने आउन है भनिदियो भने मिटिङै बस्न नसक्ने, 5 उपस्थित नभइकन मिटिङ नहुनेहरूले प्रधानमन्त्रीलाई के समस्या पर्थ्यो भने कुनै चाहिँ परिषदमा केही कुरा पास गर्नु पऱ्यो भने सबैसे सहमति गर्नुपर्ने, तिमीलाई यो सिट मलाई यो सिट यो सिट अर्कोलाई भनेर सहमति नगरिकन भागभन्डाको राजनीति गर्ने हुनाले अहिले जुन संशोधन गर्यो त्यसले गर्दा 4 मात्रै उपस्थित भए पनि मिटिङ हुनाले त्यो भागभन्डाको समस्या हट्यो। अब रह्यो कुरा संवैधानिक परिषदले अस्ति के भने प्रधान न्यायाधीशज्यूलाई चाहिँ सिफारिस गर्ने कुरा आयो, न्याय परिषद जुडिसियल काउन्सिलको अध्यक्ष भनेको अहिलेको सम्मानित कामु प्रधान न्यायाधीश सपना मल्ल प्रधान हुनुहुन्छ।
1: हजुर,
0: उहाँले के गर्नुभयो भने नेपालको संविधानको धारा 129 उपधारा 3 अनुसार उहाँले के गर्नु सिफारिस गर्नुभयो, 6 व्यक्ति चाहिँ प्रधान न्यायाधीश हुनु योग्य छन्, यी मध्येमा चाहिँ कुनैलाई चयन गरेर सिफारिस गर्नु भनेर चिठी लेखियो। तर न्याय परिषदले संवैधानिक परिषदमा त्यो चिठी पठाउँदा के कुरा उल्लेख गरिएन भने यी मध्येमा वरिष्ठ यो हुन् वरिष्ठलाई दिनुपर्छ भनिएन, किनभने संविधानको धारा 103 वरिष्ठ न्यायाधीश हुनलाई वरिष्ठ हुनु जरुरी छैन, न्यायाधीश प्रधान न्यायाधीश हुनलाई न्यायाधीश भएर 3 काम गरेको अवधि पुगेपछि सबै न्यायाधीश प्रधान न्यायाधीश हुन योग्य हुन्छन्, कनिष्ठ र वरिष्ठ भन्ने कुरा संविधानमा नराखेको हुनाले न्याय परिषदले आफै अध्यक्ष बसेको न्याय परिषद परामर्शले आफ्नो नाम समेत 6 नाम पेस गर्नुभयो, त्यहाँ चाहिँ वरिष्ठ नभएको हुनाले उनीहरूले चयन गरेको चाहिँ न्यायसम्मत तरिकाबाट संवैधानिक परिषद ऐन अनुसार नै 4 पास गरेको हुनाले यसलाई अन्यथा भन्नुपर्ने अवस्था आएर वरिष्ठ मिच्यो भन्ने कुरा पनि आएर त्यो गरेको ठिकै छ भन्ने।
1: यसमा चाहिँ कानुनविदहरूकै कुरा बाजेको छ, बार्ली विरोचना छ, योभन्दा अगाडि के हुन्थ्यो, यस्तै हुन्थ्यो कि प्रक्रिया फरक हुन्थ्यो?
0: होइन, पहिला चाहिँ के हुन्थ्यो भने सामान्यतया न्याय परिषदले नाम सिफारिस गरे पनि संवैधानिक परिषदले वरिष्ठलाई नियुक्त गर्थ्यो।
1: हजुर,
0: 47 परिवारिक त्यही थियो, तर यही संविधान आइसकेपछि त्यो प्रथामा क्रमभङ्गता पनि गरेको अवस्था छ। दीपक राज जोशी वरिष्ठ न्यायाधीश 2074 दीपक राज जोशी वरिष्ठ न्यायाधीश हुँदाहुँदै उहाँलाई सिफारिस पनि गरियो संवैधानिक परिषदले, तर संसदीय छानबिन समितिले उहाँलाई त्यो सिफारिसले अनुमोदन गरेन। अनुमोदन नगरिसकेपछि के भयो त भन्दा उहाँ वरिष्ठ न्यायाधीश भएर पनि प्रधान न्यायाधीश हुनु नसकेर अर्को व्यक्ति बन्यो। भन्नुको मतलब हाम्रो देशमा वरिष्ठले नै पाउँछ भन्ने कुरा पनि छैन,
1: नजिरहरू पनि
0: छन् र एउटा नजिर देखाएँ मैले न्याय परिषदकै दीपक राज जोशी वरिष्ठ हुँदाहुँदा, तर त्यसमा एउटा फरक के रह्यो भने संवैधानिक परिषदले चाहिँ दीपक राज जोशी सिफारिस गरेको हो, तर यो प्रतिनिधि सभाको चाहिँ छानबिन समितिले चाहिँ उहाँलाई अनुमति गर्ने, तर त्यति भन्दै गर्दा त्यही संवैधानिक परिषदमा भएको सरकारकै बहुमत थियो। तर भन्नुको मतलब के हो भने त्यसैले नेपालमा एउटा क्रमभङ्ग त भइसकेको छ 2074 र अहिले पनि चाहिँ त्यो कुरा गर्दाखेरि संविधानले त मिलेको छ, व्यावहारिक रूपले चाहिँ वरिष्ठ दिएको भए हो म पनि चाहिँ सपना मल्ल प्रधान राम्रो चिन्छु, उनी योग्यता अन्तर्राष्ट्रिय एक्सपोजर भएका मान्छे हुन्, तर र उनले पाएको भए राम्रो हुन्थ्यो, तर निर्णय गरेर गर भनेर पठाइएकै हो र 6 निर्णय गरेर यो नै हुन्छ, यसका केही तर्क पनि होला जस्तो अहिले मनोज कुमार डक्टर मनोज कुमार शर्मा अहिले नियुक्तिपछि 6 प्रधान हुनु पाउनुहुन्छ, यसपछि अरूलाई ल्याएको भए कसैलाई 3 कसैलाई 2 एक वर्ष 6 तिन 4 नियुक्ति गर्नु पर्थ्यो, त्यसले गर्दा एउटा स्थिरता त न्यायपालिकामा एउटा व्यक्तिले नेतृत्व दिँदा जति सही तरिकाले अगाडि बढाउन सक्छ, विभिन्न ठाउँमा कालखण्डमा चाहिँ न्यायाधीश परिवर्तन भयो भने प्रधान न्यायाधीश परिवर्तन भयो भने त्यसले निरन्तरता पाउँदैन र जुडिसलाई समृद्ध र बलियो बनाउन सकिँदैन भन्ने पनि मान्यता होला, जसरी अहिलेको सरकार 5 स्थिर सरकार आएको हुनाले केही काम गर्छ भन्ने विश्वास हुन्छ, जस्तै स्थिर प्रधान न्यायाधीश भए पनि त्यहाँ पनि सुधार र संवर्धनको काम त होला भन्ने पनि होला। जे जति भए पनि संविधान त मनोज कुमार शर्मा मनोज कुमारजीलाई डक्टर मनोज शर्मालाई गरेको नियुक्ति चाहिँ कानुनसम्मत संविधान छ त्यसलाई अन्यथा भन्नु पर्ने।
1: यहाँले यो भन्दै गर्दाखेरि तर्क वितर्कहरू आउने गरेका छन् होइन, किनभने हाम्रो समाजमा पनि यस्ता कुरा टिका टिप्पणीहरू हुने गरेकै छन् देखिन्छ, उतातिर बारले चाहिँ एक किसिमको कुरा गर्दै गर्दाखेरि

0: सरकारले एक किसिमको कुरा गर्यो, तर यसैबीच जुन न्यायालयभित्र चाहिँ म सिनियर छु र मेरो आइहाल्छ भन्ने किसिमको एउटा न्यायालयभित्र देखिन्थ्यो, अब त्यसमा पनि अलिकति सुधार हुन्छ कि, कार्य सम्पादनका कुराहरू पनि जोडिन्छन् कि भन्ने कुराहरू, यसले कहीँ कतै सुधार ल्याउँछ भन्ने कुराहरू पनि आइरहेका छ, यो पनि बहसको विषय बनेको छ अहिले।
1: एकदम मकुन्दीजी, अब यो केवल कुल कसलाई प्रधानमन्त्री प्रधान न्यायाधीश नियुक्त गर्यो भन्ने मात्रै सीमामा सीमित भएर विश्लेषण गरौँ। यो अहिले संविधान परिषदमा भएको संशोधन, अहिले नियुक्ति प्रक्रियाले एउटा के गर्यो भने, हिजो कालखण्डमा, हिजोका दिनहरूमा राजनीतिक भागभन्डामा नियुक्ति गरेर अब दुई हजार अस्सी सालदेखि या 79 सालदेखि 92 सालसम्मको को प्रधान न्यायाधीश हुने, को लाइनमा राखिने, को एमालेको यो कङ्ग्रेसले हो, कङ्ग्रेसको बहुमत भएर न्याय परिषदमा नियुक्ति गर्ने अवस्था भयो भने कङ्ग्रेसको मान्छे प्रधान न्यायाधीश हो भनेर जुनियर व्यक्ति लेखेर उमेर पुर्याउने, अनि फेरि एमाले आयो भने यो गर्ने भने, यो भागभन्डाको राजनीति गर्दा सक्षम सही न्यायाधीशभन्दा पनि आफ्नो पार्टीसित आबद्ध भएको, आफ्नो पार्टीलाई सही हुने किसिम को चाहिँ न्यायाधीश ल्याउँदा टिचो हुन्छ भने, जुन परिपाटी गर्यो त्यसको क्रममा भएको छ आजको दिनमा। अब हिजोको जस्तो भागभन्डाको राजनीति भने, अब आउने मनोज कुमार शर्मा बसिसकेपछि 6 वर्षमा उहाँ प्रधान न्यायाधीश भएपछि यहाँ चाहिँ त्यो प्रमुख बन्द हुन्छ, त्यो विकृति पनि बन्द हुन्छ र गर्नु पनि पर्छ। र यो हिजोको यो किन आयो त भन्दा, हिजोको दिनमा तपाईँले माने पनि नमाने पनि राजनीतिक भावभण्डाईबाट चाहिँ नियुक्ति भएको हामीले अनुभूति गरेका छौँ, देखेका छौँ। आज अब राजनीतिक आबद्धताको आधारमा होइन, निष्पक्ष कार्यक्षमता र योग्यताको आधारमा नै न्यायाधीश नियुक्ति हुनुपर्छ। ती न्यायाधीश नियुक्ति भएपछि फेरि जसले नियुक्ति गरे उसको पक्षमा लाग्नु हुँदैन, ऊ स्वतन्त्र भएर काम गर्नुपर्छ भन्ने मान्यता हो। आजको सरकारले प्रधान न्यायाधीश मनोज कुमार शर्मालाई नियुक्ति गरे पनि उहाँ न्यायाधीश हो, भोलि सरकारले गरेको संविधान मिचेको काम, कानुनले मिचेर काम गर्छ भने उनले चाहिँ सरकारको विरुद्ध आदेश पनि गर्नुपर्छ। तर सरकारले नीति र संविधान र कानुन नमिचिकन नीतिगत राजनीतिक किसिमको एजेन्डा लिएर अगाडि बढेर कुनै कानुन ल्याउँछ भने त्यहाँ हस्तक्षेप पनि गर्नु हुँदैन।
0: त्यसपछि अब सर्वोच्चभित्र रहेका जुनसुकै न्यायाधीश, योग्यता पुगेको न्यायाधीशले चाहिँ प्रधान न्यायाधीश हुनुपाउने अवसर खुल्यो, बाटो खुल्यो,
1: खुल्यो हिजो पनि खुलेकै थियो।
0: अब कुनै व्यक्ति अगाडि हुनुहुन्थ्यो, उहाँभन्दा उहाँको नसिद्धिकन मेरो आउँदैन भन्ने बाटो रहेन,
1: हिजो रोकेको थिएन। हिजो पनि 3 वर्षभन्दा बढी न्यायाधीश भएर सर्वोच्चमा बसी काम गरेका व्यक्ति, कुनै पनि न्यायाधीश प्रधान न्यायाधीश हुनलाई योग्य थियो, त्यसलाई रोकेको थिएन। तर हामीले परिपाटीमा एक नम्बर नम्बरमा के हुन्छ भने, यहाँ वरिष्ठ भनेको अरू कारणले होइन, नाम एक नम्बरमा छ कि दुई नम्बरमा हेरियो, यो पनि एउटा विकृति छ, म बताइहालौँ। न्याय परिषदले जब न्यायाधीश नियुक्ति गर्छ नि, न्यायाधीश नियुक्ति यही सपनाजी भनौँ कुनै भन्दाखेरि, त्यो अवस्थामा पनि वरिष्ठ न्यायाधीश वरिष्ठ कानुनविदलाई पछाडि राखेर जुनियर कानुनलाई माथि राखेर राखेको छ, के न्याय परिषदले कसको नाम अगाडि राख्छ त्यसको आधारमा वरिष्ठता कायम गरेको, योग्यता क्षमता र पर्फर्मेन्सको आधार होइन। त्यसैले यो वरिष्ठता भनेको नितान्त मेकानिकल रूपबाट बनाइएको छ, त्यसको कुनै अर्थ छैन। सर्वोच्च अदालतको स्वच्छता सक्षमता र त्यसले काम गर्ने कार्यशैलीमा यो अहिले दिएको वरिष्ठता हुनु र नहुनु मतलब कुनै अर्थ राख्दैन। अर्थ कसले राख्छ भने, सही सक्षम व्यक्ति जो चयन हुन्छ उसले दिने नेतृत्व हुने हुनाले यो वरिष्ठता चाहिँ अहिले महत्त्वको विषय पनि होइन, वरिष्ठता पनि महत्त्व राख्नु पनि राख्दैन।
0: अहिले चर्चाको विषय सम्पत्ति छानबिनको कुरा आएको छ, सबैको जुन उच्च पदस्थमा बसेको व्यक्तिहरू थिए उहाँको चाहिँ सम्पत्ति छानबिन गर्ने कुराहरू आइरहेका छन्।
1: मुकुन्दजी, अहिलेको सरकार र अरू सरकारमा फरक के छ भने, अहिलेको सरकारले केही चिज नयाँ ल्याएकै छैन। विगतका सरकारले भ्रष्टाचार व्यतिथिको बारेमा संविधानमा भनेका कुरामा कुरा मुखमा बोलिन्थ्यो, कार्यान्वयन गरिन्थ्यो, भ्रष्टाचार गरौँ 47 सालदेखि भएका नेताहरूको सम्पत्ति छानबिन गर्छु भनेर कति बाचापत्र बनाइए, निर्वाचन लडिए, जब चुनेर आएपछि कहिले पनि यसो समिति गठन गरेको थिएन। अहिले केवल यो सरकारले जे बाचा गरेको छ, अब छानबिन छ 2063 दुई हजार अहिलेसम्म जति प्रशासनिक भए राजनीतिक नियुक्ति लिएका व्यक्तिहरूको चाहिँ र उनको परिवारसित भएको सम्पत्ति दियो भनेको छ, यो एउटा राम्रो पक्ष हो, गर्नै पर्छ, अनुसन्धान गर्ने अगाडि बढ्यो। यसले अब भविष्यमा के भने, राजनीतिमा बसेर राजनीतिक प्रभाव परेको कारणले मलाई कहिले छानबिन हुँदैन, म मुक्त हुन्छु भन्ने जुन धारणा राखेर मान्छे राजनीति गर्थे त्यो रोकियो। कानुन सबैको लागि समान हो, कानुनलाई दबाउन सकिन्छ, कानुनले टाउको उठाउने काम चाहिँ कहिले रोक्न सकिँदैन भन्ने गरियो। तर यो गर्दा चाहिँ प्रतिशोधको लिने, कसैलाई लाखा र कसैलाई पाखा गरी गरेर अनुसन्धान गर्नु भएन, निष्पक्ष अनुसन्धान भयो। र अनुसन्धान गर्दाखेरि एउटा के रहेछ भने, अब हाम्रो चाहिँ कानुनी पद्धतिमा करमा दायरामा दर्ता हुने पद्धति छैन, हाम्रा केही कमजोरी संरचना कमजोरी छ, त्यो कमजोरीलाई पनि ध्यान राखेर सम्पत्तिको चाहिँ छानबिन गर्दा रियल रूपबाट आज राजनीतिमा बसेर पदको दुरुपयोग भएर अखोज सम्पत्ति कमाएको हो कि आफ्नो पैतृक सम्पत्ति समेत जोडेर आफूले कुनै व्यापार व्यवसाय या कुनै जो अरूले कमाएको हो सहज रूपबाट राम्रो रूपबाट कमाएको छ कि गलत रूपबाट कमाएको छ त्यो छानबिन गरियोस् र छानबिनबाट दोषीले सजाय पाउनुपर्छ निर्दोष पर्नु हुँदैन यसलाई चाहिँ यसले चाहिँ भ्रष्टाचारलाई न्यूनीकरण गर्न ठुलो भूमिका खेल्छ भन्ने मलाई लाग्दछ।
0: यो त सम्पत्ति छानबिनको कुरा भयो, सरकारले नीति कार्यक्रम ल्याइसकेको छ, अब 15 गते बजेट पनि आउँछ। नीति कार्यक्रम हेर्दाखेरि कानुनी दृष्टिकोणले होइन कार्यान्वयनको पाटोको हिसाबले कस्तो लाग्छ?
1: एकदम तपाईँले भन्नु सोध्नुभयो र मैले सोध्दा जवाब दिनुपर्ने जवाफ पनि तपाईँ दिनुभयो। बजेटमा राम्रा राम्रा सपना देखाउन सकिएला, नेपालमा बजेट ल्याउँदा धेरै ठाउँमा चाहिँ सुधार गर्नु पनि ठाउँ छ, हामी चाहिँ स्रोत साधन एकदम सीमित छ हाम्रै हुने, त्यसै हुनाले यो सीमित स्रोत साधनको अधीनमा रहेर अहिले जुन यो चाहिँ सरकारले जुन बजेट ल्याउँदैछ त्यो बजेट संविधान सम्मत कानुन सम्मतको बारेमा रहनेछ। तर बजेट के आयो भन्दा पनि, बजेट त हिजो पनि आएका थिए, अस्ति पनि आएका थिए, त्योभन्दा पनि भएको बजेटको कार्यान्वयन कति हदसम्म कति प्रतिशतमा कार्यान्वयन हुन्छ, कार्यान्वयन नै इम्पोर्टेन्ट छ। कार्यान्वयन गर्न त्यति सहिलो छैन, स्रोत साधन हामी भएको समग्रतामा भएका विभिन्न त्रुटि कमजोरीले गर्दा कार्यान्वयन एकदम चुनौतीपूर्ण छ। जति धेरै प्रतिशतमा कार्यान्वयन गर्छ त्यति नै सरकारले सफलता पाउँछ, मलाई विश्वास छ। यो सरकारले त्यो बजेटको कार्यक्रमलाई चाहिँ कार्यान्वयन गर्न बढीभन्दा बढी प्रतिशतमा पुग्नेछ भन्ने म विश्वास राख्दछु।
0: तर विपक्षीहरूले त परम्परावादी भयो भन्दैछन्, के फरक छैन उस्तो हिजोको जस्तै छ भन्ने आरोप लगाइरहेको छ?
1: यसो विपक्षको धर्म पनि हो, म सम्मान पनि गर्छु, किनभने दुई तिहाई बहुमतको सरकार लगभग दुई तिहाई बहुमत छ, यस्तो किसिमको फौजदारी गरिएन भने कहीँ हामी त संविधानमात्रमा विश्वास गर्ने कुरा हो। अति शक्तिबाट मातिने पातिने भएर शक्तिलाई दुरुपयोग गर्न पनि सक्छन्, नगरोस् संविधान सम्बन्ध बढोस् भनेर खबरदारी गरेको त राम्रै हो नि, उसले विरोध गरेमा उसले गर्दै गरोस्, सरकारले आफ्नो नीति र कार्यक्रम लिएर संविधान र कानुनसम्म तरिकाबाट अगाडि बढेर जनतालाई डेलिभरी दियोस्। डेलिभरी दियो भने चाहिँ हुन्छ, उसले विरोध गर्दै गर्छ उनीहरूले डेलिभरी गर्दैछ, यही त नि प्रजातन्त्रको या प्रजातान्त्रिक संसदीय व्यवस्थाको एउटा सुन्दर पक्ष भनेको के भने अत्याधिक बहुमत ल्याउने सरकार हुँदाहुँदै पनि विरोधी पार्टीले विरोध गर्नु पाउनुपर्छ, औँला अठाउनुपर्छ। तर अबको दिनको विरोधको लागि होइन, सकारात्मक विरोध हो। राम्रो काम सरकारले गरेको छ भने होसमा हैसिया पनि दिने, गलत काम गरेको छ भने त्यसको विरोध पनि गर्ने, किनभने देश बनाउनेखेरि सरकारको मात्रै त होइन, देश बनाउने जिम्मा तपाईँको पनि हो, देश समृद्धि ल्याउने कुरा मेरो पनि हो, प्रतिपक्षको हामी सबैको हो नि देश त। त्यसै हुनाले गुण र दोषको आधारमा विरोध र समर्थन गर्ने कुरालाई हामी अगाडि बढाउँ, र प्रतिपक्षले विरोध गरेकै कारणले प्रतिपक्ष गलत छ भन्ने म भन्दिनँ, उसलाई गरिराख्नुपर्छ, होसियारी देखाइराख्नुपर्छ, म त्यसलाई पनि सम्मान गर्दछु। र सरकारले विरोध गरेको कारणले मलाई विरोध गर्यो भनेर प्रतिपक्ष बसेर नकारात्मक दृष्टि पनि राख्नु हुँदैन भन्ने मेरो मान्यता रहेको छ।
0: हजुर, यहाँ वाणिज्य कानुनको विज्ञ पनि हुनुहुन्छ, नीति कार्यक्रम कुरा गर्दै गर्दाखेरि योसँग जोडिएका कुराहरू, व्यापारका कुराहरू, विदेश लगानीका कुराहरू, अहिले एउटा जल्दो बल्दो रूपमा देखिएको बैङ्किङ कानुनका चुनौतीका कुराहरू छन्, यिनीहरूलाई पनि त सम्बोधन गरेर जानुपर्ने हुन्छ।
1: अब हो, एकदम राम्रो कुरा, किनभने अहिले नीति तथा कार्यक्रम भनेको अर्थतन्त्रलाई चलायमान गर्ने, देशको अर्थ विकास प्रगतिको लागि बजेट ल्याउने भने हो नि त। त्यसले के गर्छ भने विदेशी लगानी, अब स्वदेशी लगानी, बैङ्किङ पद्धतिमा ऋणको प्रवाह, यी यावत कुरामा सुधार हुन अहिले जरुरी छ। अहिलेको विगतका कारणमा केही कमी कमजोरी छन्, र अहिले चाहिँ जुन भर्खरै पनि यो ब्याङ्किङ सम्बन्धमा एउटा केही सिओलाई समातियो, त्यसमा धेरै व्यक्तिको विरोध छ। अनुसन्धान गर्नु आफैमा विरोध गर्न मिल्दैन, अनुसन्धान गर, तर कुनै ब्याङ्कले कुनै कम्पनीलाई ऋण दिएको रहेछ र त्यो ऋण दिएको कम्पनीको ऋण असुली गर्दाखेरि जे जति पनि चाहिँ सार्वजनिक नागरिकको डिपोजिटको पैसा नै ब्याङ्कले लगानी गर्ने हो, त्यो लगानी असुली गर्दाखेरि लगानी गर्नु या लिलाम गर्नु नै अपराध हो, भ्रष्टाचार हो भनेर यदि सिओ या त्यहाँ कर्मचारीले कामकाजी गर्यो भने ब्याङ्किङ पद्धतिमा ठुलो असर पर्छ, नकारात्मक पर्छ, त्यति हदसम्म चाहिँ गरेको ठिक हुँदैन। तर योसित जोडेका सम्पत्ति शुद्धिकरण होला, अरू ठगी पनि छ, आपराधिक षड्यन्त्रको पनि कुराहरू छन्, त्यही भनेको नितान्त अरू कुरा हो नि, त्यो सम्म अहिलेको अवस्थामा अनुसन्धानै गर्नु हुँदैन भन्ने कुरा हामी विरोध गर्नुहुन्न, अनुसन्धान गर्नुपर्छ, अनुसन्धान निष्पक्ष अनुसन्धान होस्, तर लिलामकै आधारबाट चाहिँ मलाई लाग्छ मुद्दा चल्ने या त्यसमा सजाय होला जस्तो लाग्दैन। खालि आधार चाहिँ अनुसन्धान गर्ने बाटो मात्रै बनाएका हुन्, र त्यो बाहेक अरू पनि विषयमा चाहिँ सिआइबीले भनेको छ, हामीले खालि धितो लिलामी मात्रै होइन, त्योबाट आपराधिक अरू पनि गतिविधि, अरू पनि कानुनको उल्लङ्घन भएको देखिएको हुनाले हामी अनुसन्धान गर्दैछौँ। 30 दिन पनि थियो अधुगार, अब मुद्दा कसरी दायर हुन्छ त्यो गर्ने हो। तर यति भन्दै गर्दा अहिले के पनि आएको छ भने यस्तो ब्याङ्किङ पद्धति आर्थिक अपराधमा एकैचोटि थुनेर अनुसन्धान होइन, पहिला अनुसन्धान गर, जहाँ थुन्नु पर्ने छ थुन, जहाँ थुन्नु पर्ने छ धरोटीमा राखेर गर, पहिला सुन पछि थुन। यही कुरा मैले आजभन्दा 6-7 महिना अगाडि पनि रवि लामिछाने, छविलाल जोशीको बारेमा पनि बोलेको थिएँ। उनीहरूलाई चाहिँ अनुसन्धान गर, तर पहिला सुन पछि थुन भनेकोमा त्यो बेला मान्छेलाई उडाए, मेरो कुराहरू सुनेन। र मैले बोल्दाखेरि रविको ढोले लगाएर रहेछ भने मलाई गाली पनि गरेँ, तर आज मैले जे कुरा बोलेको छ पहिला सुन पछि थुन, किनभने कुनै व्यक्तिलाई अनुसन्धान गर्दैमा ऊ दोषी हुँदैन। संविधानले कुनै अभियोग लाग्नु या अनुसन्धान गराउने दोषी निर्दोष हो भनेर बुझिसकेपछि, अनि यहाँ अहिले थुन म चाहिँ के भन्छु भने भागिजाने सम्भावना छैन, प्रमाण नष्ट हुने सम्भावना छैन, त्यसैले पहिला धरोटीमा पहिले राखेर बाहिर राखेर अनुसन्धान गर, र थुन्नै पर्ने अवस्था आयो, मुद्दै चलाउनु पर्ने आयो भने त्यो अवस्थामा त थुन भनेको, र अहिले जम्मैले यही कुरा भन्न लागेको छ, पहिला सुन पछि थुन। र यो अब चाहिँ यसको लागि अब नयाँ कुरा के आएको छ मकनजी भने, अब कुरै भन्नाले अब एउटा एन्टिसिपेटरी हो, अग्रिम जमानत भन्ने कानुन हुन्छ, एन्टिसिपेटरी बेल भनेको के भने, कहिलेकाहीँ यस्तै अनुसन्धानले तुरुन्त अनुसन्धान पनि सुरु गर्यो मान्छेले समात्ने छ, भोलि समात्यमा भोलि अनुसन्धानको दायरामा नआउनु पनि सक्ला, तर ऊ एकचोटि समातिएपछि उसको इमेज नाम बदनाम भयो, त्यसबाट बच्नको लागि अरू देशमा पनि के भने, यदि कसै कुनै अनुसन्धान हुँदै गर्दाखेरि मलाई थुन्न लाग्छ, मलाई अनुचित रूपबाट चाहिँ हिरासतमा राख्छ भन्ने सङ्घा लागेमा ऊ तुरुन्त नै अदालतमा गएर एन्टिसिपेटिभ बेल लिन सक्छ, श्रीमान म अनुसन्धान गर्न तयार छु, म तयार हुन्छ छु, प्रमाणमा भनेको बेला बोलाएको बेला पनि म आउनु तयार छु, तर मलाई चाहिँ अनुकृत रूपबाट नथुनियोस्, मलाई हिरासतमा नराखियोस्, त्यसको बापत चाहिने धरोटी जमानत के छ भने म दिन चाहेछु भनेर अदालतसित अनुमति लिएर भन्यो भने, ल तिमी अनुसन्धान गर, थुन्न चाहिँ काम नगर है भनेर एन्टिसिपेटिभ बेल दियो भने व्यक्तिको स्वतन्त्रता पनि बच्यो, ऊ अनुसन्धानको दायरामा पनि आयो, तर बाहिर भित्र बस्नुपर्ने अवस्था हुँदैन।
0: यहाँनिर यहाँले यो भन्दै गर्दाखेरि मैले जोडिहालेँ, पहिला थुनेर अनुसन्धान गर्ने जुन पद्धति छ नि, यसले गर्दाखेरि हाम्रो समाज पनि त्यति अगाडि छैन, एकचोटि थुनिसकेपछि उसलाई समाजले हेर्ने दृष्टिकोण पनि फरक छ, एकचोटि समात्यो पछि निर्दोष साबित गरिसकेपछि पनि ऊ समाजमा बस्न नसक्ने अवस्थाको सिर्जना भइरहेका हामी कयौँ घटनाहरू देखिरहेका छौँ, यो स्थिति पनि छ। अब यो हुँदै गर्दाखेरि हाम्रा कानुनी जटिलताहरू हुन् या हाम्रो कार्यान्वयनको पक्ष कमजोर हो, के देख्नु,
1: कहिलेकाहीँ कतिपय अवस्थामा यस्तो अवस्था पनि आउँछ, पहिला सुन पछि थुन सबै ठाउँ फेरि लागु हुँदैन, कहिले ठुल्ठुलो अपराधहरू भाग्न सक्ने अवस्था पनि हुन्छन्, त्यस्तोमा थुन्नु पनि पर्छ, यो भनेर थुन्नै हुँदैन भन्ने पनि होइन, थुन्नै पर्छ पनि होइन, त्यसैले न्यायिक पद्धतिहरू के भने सर्वप्रथम सकेसम्म नथुनिकन अनुसन्धान गर्न सकिन्छ भने अनुसन्धान गर। नेपालको संविधानको धारा 20 के भनिदियो भने,
0: हजुर,
1: कुनै व्यक्तिलाई अभियोग लाग्दैमा या मुद्दा चलाउँदैमा ऊ दोषी मान्नु हुँदैन, ऊ निर्दोष हो, कुनै पनि व्यक्ति दोषी हुनलाई चाहिँ अदालतले अन्तिम फैसला गरेर दोषी करार गरेको हुनुपर्छ। त्यसैले अब यो एन्टिसिपेटरी बेलको कुरा, पहिला सुन पछि थुन कुरामा यदि भागिजाने सम्भावना रहेछ, उसले बाहिर बसेर प्रमाण नष्ट गर्ने सम्भावना रहेछ, या उसले अरू फर्दर अपराध गर्न सक्ने सम्भावना देखिने स्पष्ट देखिने भयो भने मात्रै थुन, त्यसैले थुन्ने काम चाहिँ अपवाद, बाहिर बेलमा बस्ने काम चाहिँ अधिकार, सकेसम्म बेललाई हेरौँ, अदालतले पनि त्यही सोच राख्नुपर्छ, हाम्रो कानुनी पद्धति गर्छ, अनुसन्धानहरूले अधिकृतले पनि ए मैले मलाई अधिकार छ भने थुन्न पाउँ भन्ने कुरा नगरौँ, किन नेपालको संविधानको धाराले के भन्छ भने 24 घन्टासम्म त प्रहरीले थुन्न पाउँछ कि, अदालतले के पर्मिसन नलिएको भने थुनुवा पूर्ति दिएर थुन्न पाउँछ, त्यो दुरुपयोग पनि हुनसक्छ नि, त्यसैले एन्टिसिपेटेड बेल ल्याउँ, ब्यालेन्सिङ रूपबाट हेरौँ, पहिला सकेसम्म थुन्न नपरोस्, किनभने एकचोटि थुनेर बदनाम भएपछि त भोलि सफाई पाए पनि उद्दाग लाग्यो नि त।
0: इन्द्र, यहाँले यो भन्दै गर्दाखेरि सफाई पाउने कुराहरू जो हुन्छ नि, थुनेर सफाई पाइसकेपछि उसको मेरो चाहिँ क्षतिपूर्तिका कुराहरू दाबी गर्न सक्ने अवस्था छ कि छैन, कानुन छ कि छैन?
1: हो, एकदम, त्यसैले नेपालमा कसै भन्दा
0: किनभने प्रभावग्राहीको हिसाबले थुनिएका कुराहरू पनि हुनसक्छन् होइन, यी कुराहरू त व्यक्तिले चाहिँ अन्याय परिसकेपछि एकचोटि थुनिन्छ फेरि न्याय पाउँछ,
1: त्यस्तै गरेर सिधै अब मुद्दा चलाएर प्रहरीले छानबिन अधिकारीले मुद्दा चलाएको कारणले र मुद्दा भोलि हारे या जिताउन सकेन भने त्यो व्यक्तिलाई कारवाही गर्ने गरेर चाहिँ सजाएको क्षतिपूर्ति पाउने अवस्था त धेरै कानुन त्यति राम्रो छैन, तर एउटा कानुन चाहिँ छ फौजदारी कार्यविधि संहिताको दफा 900 यदि लाग्ने कुनै मुद्दा चलाइयो, लाग्न पर्ने दाबी नलिने र लाग्न नहुने दाबी लिएर दुरुपयोग गरेर थुन्ने नियत राखेर गर्छ भने उनीहरूलाई 2 वर्षसम्म जेल राख्ने व्यवस्था चाहिँ गरेको छ। अनुसन्धान गर्ने व्यक्तिले बदनियत राखेर लाग्न नहुने मुद्दा लाग्ने लाग्यो मुद्दा ल्यायो भने त्यसमा पनि कारवाही गर्ने कुरा छ, तर त्यो कानुन त्यति कार्यान्वयनमा आइसकेको छैन, त्यसैले अब ब्यालेन्स गर्नुपर्छ, भर्खर सुरुवात भयो, पहिला सुन पछि थुन भन्ने मान्यतालाई मानौँ, धरोटीमा राख्ने कुरा पहिलो मानेर दिउँ, तर अब बिस्तारै विकास हुँदै जाँदाखेरि अब यो सरकारले पनि त अब बढी जनताको चाहना अनुसार भएको परिस्थिति बिस्तारै सुधार गर्दै जाला भन्ने नै आशा गरौँ। र तपाईँले भनेको राइट हो, सकेसम्म थुन्ने कुरा चाहिँ नगरौँ, किनभने थुन्दैमा कुनै व्यक्ति दोषी हुने पनि होइन, थुन्ने मात्रै हुँदैन, उद्देश्य के भने राम्रो प्रमाण सङ्कलन गरेर उसलाई मुद्दा चलाएर बरु दोषी चाहिँ चाहिँ करार होस् अदालतमा, उद्देश्य चाहिँ हुनु पऱ्यो। आज थुन्ने दुई चार महिना राख्ने मुद्दा पनि कमजोर बनाएर मुद्दा भाड पनि जायो भने गऱ्यो भने त्यसले चाहिँ जुन लक्ष्यले अनुसरण गरिन्छ त्यसले त्यसको मर्ममा पुग्न सक्दैन भन्ने लाग्दछ।
0: यहाँ संवैधानिक कानुनको पनि जानकार विज्ञ हुनुहुन्छ होइन, अब संविधान बनेको पनि 10 वर्षभन्दा बढी भइसक्यो, यो अवस्थामा यसका पनि केही मुद्दाहरू संशोधन गर्नुपर्ने कुराहरू होइन आइरहेका छन्। विगतको सरकारले पनि यो कुरा उठाएको थियो, गर्न सकेन, अहिलेको सरकारले पनि यसको लागि तात्पर्य देखा तत्परता देखाइरहेको छ, अगाडि बढिरहेको छ। हाम्रो संविधान संशोधन गर्नुपर्ने बेला भा हो कि त्यस्ता अप्ठ्याराहरू छन् के देख्नुहुन्छ?
1: छन्, हाम्रै संविधान जारी हुँदा पनि त प्रत्येक 10-10 वर्षमा अध्यादेश हुनुपर्छ भन्ने सोच पनि राखेको थियो। संविधान संशोधनको एजेन्डा यो सरकारले ल्याएर नौलो त होइन, योभन्दा अगाडिको सरकार पनि संविधान संशोधनको धेरै कुरा उठाए, घोषणा पत्र राखे, कार्यान्वयन कसै गरेन। अहिले र पुरानो किन यो सरकार पहिलाको भन्दा सरकारभन्दा फरक हुँदैन के, किन संविधान यही कानुन यो निर्वाचन हो। फरक के हुन्छ भने नियतमा भ्रष्टाचार नगर्ने कुरामा कार्यान्वयन गर्ने कुरा जे बोलेको छ त्यो कार्यान्वयन, यो फरक यो सरकार र अरूमा फरक के हो, युवा सरकार बालन सरकारले जुन प्रतिनिधित्व गर्ने सरकारको फरक के छ भने यही संविधान अन्तर्गत निर्वाचित हो, यही पद्धति अनुसार निर्वाचित हो। फरक के छ भने भ्रष्टाचारको लागि नर्म भएर कारवाही अगाडि बढाउने, संविधान संशोधन गर्छु भने को संशोधनको लागि प्रक्रिया अगाडि बढाउने, छानबिन गर्छु सम्पत्ति छानबिन गर्छु भने छानबिन पनि गर्ने, सबै कुरामा कार्यगत रूपबाट अगाडि बढिरहेकै छ। त्यसै हुनाले यो सरकारलाई अरू पुरानो दृष्टिकोणभन्दा नयाँ तरिकाबाट कसरी अगाडि बढ्न सक्छ, देशलाई समृद्धिमा कसरी लान सक्छ, भ्रष्टाचारको न्यूनीकरण कसरी हुनसक्छ, सुशासन कसरी आउन सक्छ, र जनताको चाहना र आकाङ्क्षालाई परिपूर्ति गर्नेले यसले आफ्नो शासन पद्धतिलाई कसरी अगाडि बढाउँछ त्यही नै हेर्नुपर्दछ। मलाई लाग्छ यो सरकारले त्यो कुरामा पूर्ण रूपमा ध्यान दिएर र बालन सरकार यो कुरामा पूर्ण अर्जुन दृष्टि राखेर काम गरेको जस्तो मलाई लाग्छ।
0: यहाँले यो भन्दै गर्दाखेरि फेरि राष्ट्रिय सभाको कुरा आउँछ, यसको जोडिन्छन् संविधान संशोधन गर्न त फरक फरक दलको हुँदाखेरि त्यो अलिक समस्या छ नि।
1: अहिले यो त
0: के हुन्छ
1: तपाईँ जब राष्ट्रिय सभा जोड्नुहुन्छ नि, मैले अघि पनि भने राष्ट्रिय सभा भनेको एउटा सेरिमिनर आलङ्कारिको, प्रतिनिधि सभा भनेको कार्यकारी हैसियत हो,
0: उसले रोक्न सक्छ कि सक्दैन?
1: कसले सक्दैन, राष्ट्रिय सभाले कुनै पनि कानुन रोक्न सक्दैन, रोक्यो भने पनि ओभर रुल गर्ने अधिकार संविधान के अरे चाहिँ प्रतिनिधि सभा दियो भनौँ, एकछिनलाई मानौँ कुनै एउटा विधेयक पास भयो प्रतिनिधि सभाबाट,
0: हजुर,
1: राष्ट्रिय सभा पठायो, राष्ट्रिय सभाले त्यो प्रतिनिधि सभाले पास गरेको विधेयकलाई फेरि छलफल गरेर पास पनि गर्न सक्छ, अनुमोदन पनि गर्न सक्छ, चाहिँ विरोध पनि इन्कार पनि गर्न सक्छ, इन्कार गर्यो भने फेरि पठाउन चाहिँ सक्छ प्रतिनिधि सभामा,
0: हजुर,
1: पठाउनु छ, तर प्रतिनिधि सभा पठायो भने फेरि प्रतिनिधि सभाले पास गरेर त्यसलाई ओभर रुल गर्न सक्छ, होइन हामीले पास गरेको कुरा प्रतिनिधि राष्ट्रिय सभाले नमाने पनि हामी मान्छौँ यही हुन्छ जान्छौँ भन्यो भने अब प्रतिनिधि सभा पठाउनु परेन, त्यो बिल प्रमाणित त्यो विधेयक प्रमाणीकरणको लागि राष्ट्रपतिमा पठाइन्छ, राष्ट्रपतिले कानुन घोषणा गर्नुहुन्छ। भन्नुको अर्थ नेपालको संविधानले कानुन बनाउने, कानुनलाई संशोधन गर्ने, कानुनलाई परिमार्जन गर्ने जम्मै अन्तिम अधिकार चाहिँ व्यवस्थापिका संस्थालाई दियो, सरी यो प्रतिनिधि सभालाई दिएको छ, हैसियत प्रतिनिधि सभा धेरै माथि छ, कानुन बनाउने या नबनाउने अन्तिम अधिकार प्रतिनिधि सभा छ, राष्ट्रिय सभाबाट छैन। यो संविधानिक
0: राष्ट्रिय सभाबाट अवरोध भए पनि कानुन बनाउन
1: रोकिँदैन, संविधानको धारा 105 हेऱ्यो भने प्रष्ट छ, 111 स्पष्ट छ, त्यो संविधानिक व्यवस्था हो।
0: हजुर, हुन्छ डाक्टर साहब, हामीले समय दिनुभयो, आफ्ना महत्त्वपूर्ण कुराहरू, संविधानका कुरा, कानुनका कुराहरू हाम्रो श्रोताहरूमा राखिदिनु भयो, यहाँलाई धन्यवाद।
1: धन्यवाद मकुन्दजी, यो रेडियो नेपालको मेरो इतिहास, मेरो बुवा वामदेव पण्डित बेला भएको थाहा कविता पढ्न आउनुथ्यो, वक्ता गराउँथ्यो, उहाँ 10 वर्ष बुझ्नु भयो, बुवाकै निरन्तरता मैले दिन आउने मौका पाएँ, तपाईँले बोलाइदिनु भयो, त्यसलाई पनि म धन्यवाद छु,
0: धन्यवाद। आजको समय सन्दर्भ कार्यक्रममा हामीले कुराकानी गऱ्यौँ वरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर गान्धी पण्डितसँग। यसै कुराकानी सँगसँगै समय सन्दर्भ कार्यक्रम हिप्र हुन्छ। प्राविधिक मित्र रमा वाग्लेलाई धन्यवाद दिँदै म मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।

0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष।
2: सडकको भारवहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौ।
3: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग।
4: परदेशको सपना बोकेर निस्किदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
5: श्रम स्वीकृति लिएर मात्र विदेश जाउ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: गाउँका कृषकहरू जम्मै सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
7: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
6: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
7: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
6: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
7: ए, सूचीकरण त गर्नै पर्ने हो।
6: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
8: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
0: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष।

0: यो रेडियो नेपाल हो। अब उषा लोहानीबाट समाचार सुन्नुहोस्। संघीय संसदका दुवै सदनबाट सरकारको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम पारित भएको छ। हिजो दुवै सदनमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाब दिएसँगै नीति तथा कार्यक्रम पारित भएको हो। प्रतिनिधि सभाको हिजोको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सर्वसम्मतिले पारित गरेको छ। वैशाख 28 गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सम्बोधन मार्फत राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष 2083-84 नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको संशोधित कार्य सम्पादन नियमावली बमोजिम मौजुदा मन्त्री परिषदमा रहेका नियुक्ति हेरफेर र कार्य विभाजन गरी मन्त्री परिषद पुनः गठन गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मौजुदा मन्त्री परिषद नियुक्ति हेरफेर र कार्य विभाजन गरी पुनः गठन गर्नुभएको हो। नयाँ कार्य विभाजन अनुसार प्रधानमन्त्री शाहले रक्षा गृह र विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय आफूसँगै राख्नु भएको छ। त्यसै गरी अर्थमन्त्रीमा डाक्टर स्वर्णिम वाग्ले, परराष्ट्र मन्त्रीमा शिशिर खनाल, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रीमा विराज भक्त श्रेष्ठ, पूर्वाधार विकास मन्त्रीमा सुनिल लम्सार, कानून न्याय तथा संसदीय मामिला मन्त्रीमा सोभिता गौतम, महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रीमा सीता वादी रहनु भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। त्यस्तै भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीमा निशा मेहता, शिक्षा तथा खेलकुद मन्त्रीमा सस्मित पोखरेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल, सूचना तथा सञ्चार मन्त्रीमा डाक्टर विक्रम तिमल सिन्हा, कृषि वन तथा पर्यावरण मन्त्रीमा गीता चौधरी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरी कुमारी र युवा श्रम तथा रोजगारी मन्त्री रामजी यादवलाई तोकिएको विज्ञप्तिमा उल्लेख छ। सरकारले पूर्व गृहमन्त्री सुदन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ। मन्त्री परिषदको यही वैशाख 28 गतेको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको अध्यक्षतामा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्याधिवक्ता अच्युतमणि न्यौपानी सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको हो। उक्त समितिलाई प्रतिनिधि सभा सदस्य समेत रहनुभएका गुरुङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्राध्यापक डाक्टर सुशील बहादुर वज्राचार्यलाई दिएको छ। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले हिजो गर्नुभएको निर्णय अनुसार त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा दैनिक कार्य सञ्चालन गर्न इन्जिनियरिङ अध्ययन संस्थानको डिनको समेत कार्य गर्ने गरी उहाँलाई उपकुलपतिको जिम्मेवारी तोकिएको हो। संघीय संसद अन्तर्गत आज कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ। बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको परिचयसहित हालसम्म सम्पादित काम कारवाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजनाका सन्दर्भमा विस्तृत छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले सरकार संविधान विधि र पद्धति अनुसार चल्नुपर्नेमा जोड दिनुभएको छ। नेपाली काङ्ग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा हिजो पोखरामा आयोजित प्रदेश स्तरीय भेलामा सभापति थापाले पार्टीका तर्फबाट प्रदेश र स्थानीय तहमा जिम्मेवारी पाएका प्रत्येक सदस्य तथा पदाधिकारीले आफ्नो जिम्मेवारीलाई आत्मसात गर्न आग्रह गर्नुभयो। रेडियो नेपालबाट अहिले बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर आज विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदैछ। यसै अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा आगामी दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनको तयारी स्वरूप दिगो विकासका लागि नीतिगत समाधानबारे विशेष छलफल हुँदैछ। यो दिवस सन् 1994 औपचारिक रूपमा विश्वभर मनाउन थालिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ बीच आज बेजिङमा भेटवार्ता भएको छ। ग्रेट हल अफ द पिपलमा आयोजित भव्य समारोहमा चिनिया समकक्षी सीसँग भएको वार्ता अत्यन्तै सकारात्मक भएको अमेरिकी राष्ट्रपति ट्रम्पले बताउनुभयो। भेटका अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनिया राष्ट्रपति सी जिनपिङलाई सेप्टेम्बर 24 व्हाइट हाउस भ्रमणका लागि आमन्त्रण पनि गर्नुभएको छ। यसैबीच चिनिया कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सीले अमेरिकी राष्ट्रपति ट्रम्पसँगको वार्तापछि आयोजित रात्रिभोजलाई सम्बोधन गर्दै चीनको प्रगतिले अमेरिकालाई पुनः महान बनाउन सक्ने बताउनुभयो। यो सँगै रेडियो नेपालबाट बिहान 10 समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नमस्कार, म सरोज रिजाल साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत गर्दछु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम हरेक शुक्रबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुँदै आएको छ र शनिबार बेलुकी 9 बजेको समाचारपछि यो कार्यक्रम पुनः प्रसारणको रूपमा सुन्न सक्नुहुनेछ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका मिडियम वेभ तथा एफएम ब्यान्ड 98.100 र 103 MHz यो कार्यक्रम सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा साहित्य संसार कार्यक्रम psp.nepal.gov.np, radionepalonline.com, radionepal.gov.np मा पनि सुन्न सक्नुहुनेछ। साथै रेडियो नेपालको मोबाइल एप्स डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ कवि साहित्यकार तुलसी केसी। साहित्यकार केसीका प्रकाशित कृतिहरूमा कविता संग्रह त्यो दिनको खोजीमा, यसै गरी उहाँको गजल संग्रह आधा बाटो हिँडेपछि प्रकाशित भइसकेका छन्। यसका साथै उहाँको पछिल्लो कविता संग्रह स्वयंमा हराउने बाटाहरू प्रकाशित भइसकेको छ। विशेष गरी कविता मार्फत आफ्नो लेखन यात्रा प्रारम्भ गर्नुभएका कवि केसीले राष्ट्रिय कविता महोत्सव 2082 उत्कृष्ट 10 कविको रूपमा पुरस्कृत समेत भइसक्नु भएको छ। आज हामी रेडियो नेपालको स्टुडियो सिंहदरबारमा उहाँसँग विशेष गरी कविता के हो, कविताले समाज कसरी बोल्न सक्छ लगायतका विषयमा कुराकानी गर्ने कोसिस गर्नेछौँ। साथै उहाँका केही रचना सुन्ने सुनाउने पनि छौँ। सर्वप्रथम स्वागत गरौँ कवि साहित्यकार केसीलाई। कविज्यू, स्वागत छ साहित्य संसार कार्यक्रममा।
1: धेरै धेरै धन्यवाद, नमस्कार।
0: हजुर, अब कार्यक्रमको सुरुवाती चरणमा कुराकानी गरौँ, तपाईँको साहित्य लेखनको यात्रा कसरी प्रारम्भ भयो, लेखनतर्फ तपाईँ कसरी आकर्षित हुनुभयो, एकपटक विगतलाई सम्झौँ न सर।
1: कविता लेखनको प्रारम्भिक दिनहरूको स्मरण गर्दा म नेपालको दुर्गम ग्रामीण भूभागमा जन्मिए र त्यहाँ मेरो बितेको बाल्यकालमा मैले अनुभूत गरेका विभिन्न अभाव, सामाजिक अवस्था लगायतका अनुभूतिहरू र त्यो समयमा देशमा चलेको द्वन्द्वको भयावह अवस्था, जो अवस्था इतिहासको एउटा अध्याय मात्रै थिएन, त्यो हाम्रो दैनिक जीवनको यथार्थ बनेको थियो, त्यसले मनभित्र सिर्जना गरेका विभिन्न खालका भावहरूलाई कुनै न कुनै रूपमा अभिव्यक्त गर्ने मनसाय अथवा त्यो किसिमको चाहना जागृत भयो र त्यो प्लेटफर्म अथवा त्यो चाहिँ अभिव्यक्तिको माध्यम खोज्ने क्रममा मैले कवितालाई चाहिँ त्यसको माध्यम बनाउने प्रयास गरेँ र आरम्भमा कविता कस्तो हुन्छ अथवा कविता कसरी लेखिन्छ भन्ने कुराको ज्ञान दिनका निम्ति त्यो ठाउँमा पुस्तकहरू अथवा त्यस्ता किसिमका सामग्रीहरूको अभाव थियो। अनुभवहरू र अनुभूतिहरू चाहिँ प्रशस्त थियो, तर त्यसलाई अभिव्यक्त गर्ने माध्यमको रूपमा अलि पछि मात्रै मैले भाषाको माध्यमबाट, लेखनको माध्यमबाट, कविताको माध्यमबाट त्यसलाई अभिव्यक्त गर्न सकिँदो रहेछ भन्ने कुरा महसुस गरेँ र खास गरी 60 को दशकको प्रारम्भदेखि मैले जानी नजानी कविता यात्राको प्रारम्भ गरेँ। खास गरी रेडियो नेपाल लगायतका राष्ट्रिय प्रसारण मिडियाहरूले त्यसमा चाहिँ सहायक भूमिका खेले र जुन मेरा भोगाईहरू र अनुभूतिहरू थिए त्यसलाई कविताको माध्यमबाट व्यक्त गर्न खोज्दा मलाई सहजताको अनुभूति भयो र मैले कविता लेखनमा र केही गीत गजलहरूको रचनामा पनि आफूलाई अगाडि बढाउँदै गएँ।
0: तपाईँको पहिलो कविता या पहिलो सिर्जना कुनै सम्झना छ, कस्तो विषयलाई तपाईँले उठान गर्नुभएको थियो अथवा प्रारम्भमा लेख्दै गर्दाखेरि कसरी तपाईँले लेखन यात्रा अगाडि बढाउनु भएको थियो, केही सम्झना छ तपाईँसँग?
1: प्रारम्भिक कविताहरूमा खास गरी ग्रामीण जीवनका अनुभवहरू, गाउँले जीवनमा आफूले भोगेका अभावका कुराहरू र यस्तै सानातिना भावनाहरूबाटै मैले अभिव्यक्त गर्न सुरुवात गरेको थिएँ र समयक्रममा बुझ्दै जाँदा कविता भनेको सानातिना भावनाहरूमा पनि विराट सौन्दर्य खोज्ने एउटा विधा रहेछ भन्ने मलाई महसुस भयो र मैले त्यसरी नै लेखनलाई निरन्तरता दिएँ।
0: हजुर, विशेष गरी कविता मात्र होइन, कुनै पनि सिर्जना गर्दै गर्दाखेरि त्यो सिर्जना प्रस्फुटन हुनको लागि कि त व्यक्तिगत पीडा या सामाजिक यथार्थ, समाजको अवस्थाले मान्छेलाई प्रेरित गरेको हुन्छ। तपाईँका कविताहरूले कस्ता भावहरू बढी बोकेका छन्? त्यो सुरुवाती चरणमा हामी त्यो दिनको जुन खोजीमा कविता संग्रह छ, त्यो कविता संग्रह हालको स्वयंमा हराउने बाटाहरूसम्म आइपुग्दाखेरिको हामी बिस्तारै विस्तृतमा चर्चा गर्दै जान्छौँ। त्यो दिनको खोजीमा कविता लेख्दै गर्दाखेरिको समयमा कस्ता भावहरूलाई बढी तपाईँले जोड दिनु भएको थियो?
1: अब मलाई लाग्छ शब्द भन्दा पहिला अनुभूति जन्मिन्छ र ती अनुभूतिहरू मैले बालककालमा अथवा आफूले जीवन भोग्ने क्रममा देखेका सानातिना दृश्यहरू, सामाजिक असमानताले चाहिँ भित्रभित्रै जन्माउँदै गएका प्रश्नहरू, यी कुराहरूले मलाई छुन्थ्यो र त्यसैलाई अभिव्यक्त गर्ने क्रममा मेरो पहिलो कृति प्रकाशन हुँदा खास गरी 60 को दशकमा मैले लेख्ने कविताहरूमा विशेष गरी सामाजिक विभेद र असमानताका कुराहरू, भौगोलिक विकटताका कारण त्यहाँको जनजीवनमा महसुस गर्नु परेका कठिनाइहरू, अभाव र गरिबीका कारणले मानिसहरूले अनुभूत गरेका पीडाहरूलाई बोल्ने प्रयास गरेका थिए र समयक्रममा पछिल्लो कृतिसम्म आइपुग्दा मलाई के लाग्यो भने कविताले केवल उत्तर दिने काम होइन, कविताको काम प्रश्नलाई अझ सुव्यवस्थित बनाउने, अझ संवेदनशील बनाउने, मान्छेले अनुभूत गरेका अनुभूतिहरूलाई विस्तार गर्ने माध्यमको रूपमा मैले कवितालाई लिएँ। मैले कुनै कुराको अनुभूति गर्छु भने त्यो कुरा पाठकसम्म अनुभूति गर्ने गरी, पाठकलाई पनि त्यो कुराको अनुभूत गराउने गरी कसरी अभिव्यक्त गर्न सकिन्छ आफ्नो भावलाई भन्ने क्रममा अझै यसका सूक्ष्म पक्षहरूलाई मैले अघि भने जस्तै सानातिना अनुभूतिहरूतिर विराट सौन्दर्य खोज्ने प्रयास मैले कवितामा गरेँ र अहिले चाहिँ मेरो पछिल्लो कृतिसम्म आइपुग्दा मेरो प्रयास के छ भने म त्यसमा सफल छु भन्दिनँ, तर एउटा विचार र दर्शनलाई पनि एउटा अनुभूतिको तहमा कविता मार्फत अभिव्यक्त गर्न सकिन्छ कि भन्ने मेरो चेष्टा छ।
0: विशेष त कविताको एक हिसाबले भन्ने हो भने सौन्दर्य नै कलात्मक ढङ्गले कुनै पनि सामाजिक मुद्दालाई सबै माझमा पस्किन सक्नु हो। अब तपाईँको पछिल्लो कविता संग्रहकै बारेमा केही चर्चा गरौँ, त्यसपछि हामी फेरि तपाईँको गजल संग्रहको बारेमा पनि चर्चा गर्ने नै छौँ। तपाईँको पछिल्लो प्रकाशित कविता संग्रह स्वयंमा हराउने बाटाहरू रहेको छ, यो कविता संग्रहको बारेमा थोरै बताइदिनुहोस् न। कस्ता भावका कविताहरू समावेश गर्नुभएको छ र कति कविता समावेश गरेर यो संग्रह प्रकाशित गर्नुभएको छ?
1: मेरो पछिल्लो कविता संग्रहमा विशेष गरी यो कविता संग्रहलाई मैले मेरो अनुभूतिको यात्राको रूपमा लिएको छु। जीवनका धेरै क्षणहरूमा हामीसँग प्रशस्त कुराहरू हुन्छन् जो अरूलाई भन्न सकिने अथवा अभिव्यक्त हुन चाहने, तर त्यो उपयुक्त वातावरण हामीले प्राप्त गरिरहेका हुँदैनौँ र ती कुराहरूलाई यस कविता संग्रहमा मैले जम्मा 101 कविताहरू समावेश गरेको छु। यिनले विविध विषयहरू र विविध खालका अनुभूतिहरूलाई समेट्ने प्रयास गरेका छन्। विशेष गरी ग्रामीण जीवनका संवेगहरू, आधुनिकताले निम्त्याएका विविध प्रकृतिका राम्रा नराम्रा पक्षहरू र त्यसले मानवीय चेतनामा पारेको प्रभाव र समसामयिक विश्वमा देखा परेका विभिन्न विचारधारा, चिन्तन प्रणालीहरू र तिनको आलोकमा हामीले समाज र कुनै घटनालाई हेर्ने दृष्टिकोणलाई मैले मेरा कविताहरूमा समेट्ने प्रयास गरेको छु।
0: हजुर, यही कविता संग्रहबाट हामी एउटा कुनै रचना सुनौ, त्यसपछि हामी फेरि त्यो कविताको चर्चा गर्ने नै छौँ। अहिले कुनै रचनातर्फ लागौँ न सर।
1: हुन्छ, मेरो कविताको शीर्षक छ तिमी रारा म कर्णाली। तिमी रारा निशब्द निलो समयभन्दा पर एकान्तको स्वच्छ ऐना, जहाँ बादलहरू आफ्नै प्रतिबिम्बमा हराउँछन्, जहाँ जुन ढलेर चिसो श्वास बन्छ, म कर्णाली अविराम अधैर्य दिशाविहीन यात्रा, पर्वतका छायाहरू बोक्दै स्मृतिहरूका किनार छुँदै बग्ने तर कहिल्यै स्थिर नबस्ने, तिमी मौनताको अथाह गहिराई म शब्दहरूको व्याकुल छाल, तिमीले समय समेटेर राख्यौ म त्यही समय बोकेर बगिरहेछु, तिमीभित्र जुन झर्छ मेरा छालहरूमा त्यसको टुक्रा टल्कन्छ, तिमी धरतीलाई अँगाल्छौ म पृथ्वीको पीडा बोकेर अघि बढ्छु, तिमीलाई छोडेर बग्न सक्दिन मेरो स्रोत तिमीभित्रै छ, तिमी मौन छौ तर म तिम्रो मौनतालाई सङ्गीत बनाएर बगिरहन्छु, तिमी रारा म कर्णाली, तिमी शाश्वत म अनित्य, तिमी स्थिरता म गतिशीलता, अनि अन्ततः म तिम्रै अङ्गालोमा हराउने एक अस्पष्ट लहर। धन्यवाद।
0: हजुर, विशेष गरी तिमी रारा म कर्णाली शीर्षकमा आफ्ना भावनाहरू व्यक्त गर्नुभयो र त्यो सँगसँगै कर्णाली र राराको सौन्दर्यको पनि काहीँ न काहीँ वर्णन गर्नुभयो। अब फेरि पनि हामी संवादमै फर्किन्छौँ, अब केही कुरा गरौँ। अघि पनि हामीले चर्चा गऱ्यौँ, विशेष गरी कुनै पनि सिर्जना या आफ्नो भावना व्यक्त गर्नु भनेको समाजको विषयवस्तुलाई नै उठान गर्नु हो। त्यो सँगसँगै समाजका विषयवस्तु उठान गर्दै गर्दाखेरि आफ्नो व्यक्तिगत पीडा कतिको पोखिन्छ त्यो भावनामा या कतिको मिश्रित भएर अगाडि बढ्छ? तपाईँ सर्जकको हिसाबले लेखिरहँदाखेरि कस्तो महसुस गर्नुभएको छ तपाईँले?
1: निश्चय नै मैले अघि भने कविता एउटा अनुभूतिको कलात्मक अभिव्यक्तिको रूपमा आउने भएकोले व्यक्तिको आफ्नो जीवनमा उसले महसुस गर्ने पीडा, उमङ्ग, निराशा जस्ता कुराले महत्त्व नराख्ने चाहिँ होइन, तर त्यतिमा मात्रै कविता सीमित हुनु हुँदैन भन्ने मलाई लाग्छ। कविताले व्यक्तिको कुण्ठा र एउटा आवेगलाई मात्रै अभिव्यक्त नगरिकन यसले पाठक अथवा समाजका अरू मानिसहरूले अनुभूत गर्ने कुराहरूलाई पनि साझा अनुभव जसरी अभिव्यक्त हुन सक्यो भने यसले सार्थकता प्राप्त गर्छ भन्ने मलाई लाग्छ। मलाई के लाग्छ भने पाठक केवल ग्रहणकर्ता मात्रै होइन, बरु अर्थ र अनुभूतिको निर्माण गर्ने सहसर्जक पनि हो। त्यसो भएको हुनाले कुनै पनि सर्जकले रचना गर्ने कविता स्वयंमा पूर्ण हुन्छ भन्ने म ठान्दिनँ। त्यसलाई पूर्ण गर्ने, त्यसमा पूर्णताको अर्थ खोज्ने काम चाहिँ पाठकले पनि गर्नुपर्छ र पाठकलाई पनि त्यो स्पेस रहन्छ।
0: हजुर, यो सँगसँगै एउटा प्रश्न म राख्न चाहे, विशेष त एउटा व्यक्ति जो सार्वजनिक जीवनमा पनि ऊ सक्रिय भूमिका निर्वाह गरिरहेको हुन्छ, सँगसँगै उसले साहित्यिक सिर्जनाहरू पनि गरिराख्दाखेरि त्यो व्यावसायिक जीवनको जुन पाटो छ र त्यसको बाध्यताहरू जति रहन्छन् त्यो बाध्यतालाई चाहिँ एक हिसाबले आफ्नो जुन उकुस मुकुस रहेको हुन्छ अथवा वेदना हुन सक्ला त्यसभित्र भएका भावहरू हुन्छन् त्यो भावहरूलाई व्यक्त गर्ने सहज माध्यम चाहिँ साहित्य बन्न सक्छ त्यस्ता व्यावसायिक व्यक्ति र जो चाहिँ सार्वजनिक रूपमा अभिव्यक्त गर्न या सार्वजनिक रूपमा सार्वजनिक सरोकारमा बोल्न नसक्ने बाध्यतामा हुन्छन् त्यस्तो व्यक्तिहरूको लागि यस्ता सृजनात्मक अभ्यास त्यो सहायक सिद्ध हुन्छ।
1: अवश्य पनि साहित्य सिर्जना भनेको एउटा मनको यात्रा हो। व्यावसायिक जीवनमा रहँदा जीवनका कतिपय त्यस्ता पक्षीहरूसँग साक्षात्कार हुन्छ जुन प्राय सामान्य आँखाले हेर्दा देखिँदैन। मानवीय पीडा, भय, साहस, कहिलेकाहीँ मौन अन्याय, ती अनुभवहरू केवल कर्तव्य पुरा गर्ने कुरा मात्र नभएर त्यसले मनभित्र एउटा गहिरो संवेदना पनि जगाउँछ र व्यावसायिक जीवन र साहित्य सिर्जनाको बीचमा अथवा व्यावसायिक जीवन र साहित्य सिर्जना दुईवटा जीवन जिउनु जस्तो मलाई लाग्दैन, बरु एउटै जीवनमा दुईवटा फरक फरक अनुभवहरू प्राप्त गर्ने अवसर जस्तो मलाई लाग्छ। त्यसैले व्यावसायिक वातावरणले मानिसलाई एकै पटक दुई प्रकारको अनुभूति दिन्छ, एकातिर अनुशासन र कर्तव्यबोध र अर्कोतिर चाहिँ आफ्नो मनको संवेदनशीलतालाई गुम्न नदिने कुरा।
0: हजुर,
1: कहिलेकाहीँ जब बाह्य अभिव्यक्तिमा सीमितता हुन्छ आन्तरिक अभिव्यक्ति अथवा आन्तरिक संवाद अझै सशक्त हुन्छ भन्ने मलाई लाग्छ। त्यसो भएको हुनाले
0: त्यो मात्र होइन, मेरो बुझाइमा त व्यावसायिक रूपमा तपाईँको एउटा सीमा या परिधि हुन्छ, त्यो परिधि भन्दा बाहिर रहेर पनि तपाईँले सिर्जना गरिराखेको कुरा या विषयवस्तु त पछि गएर तपाईँको व्यावसायिक जीवनबाट तपाईँले चाहिँ सार्वजनिक जीवनको आफ्नो कार्यकाल समाप्त हुन्छ, त्यो समयमा लेखिएका सिर्जना या घटना या विवरणहरू त एउटा दस्तावेजको रूपमा अगाडि पनि त आउन सक्छ नि त।
1: एकदम सही कुरा गर्नुभयो, त्यो एउटा अनुभव हो जुन व्यक्तिले आफ्नो पेसागत जीवनमा जुन किसिमको अनुभूतिहरू गर्छ त्यो उसको मौलिक अथवा निजी उसको ज्ञान निर्माणको स्रोत हो।
0: हजुर,
1: र यसरी व्यावसायिक जीवनबाट यदि सृजनशीलतालाई निरन्तरता दिने हो भने अझै राम्रा सृजनाहरू जन्मिन सक्छन् भन्ने कुरामा म सहमत छु।
0: हजुर, अब यो सँगसँगै फेरि पनि हामी संवादलाई रोकेर अर्को रचना सुन्नतर्फ लाग्छौँ, त्यसपछि हामी पछिल्लो समय सामाजिक सञ्जाल या प्रविधिको विकासले पारेको प्रभावको बारेमा थोरै चर्चा गरौँला। अहिलेको लागि तपाईँको अर्को रचना कुन छ त्यतातर्फ लागौँ।
1: हुन्छ, मेरो कविताको शीर्षक छ कृपारामको बाँसुरी।
0: हुन्छ, वाचन गर्नुभए। हुन्छ,
1: गाउँका सुनसान पाखाहरूमा चिसो कुहिरो चुम्दै घस्रिन्छ, जहाँ एउटा पुरानो बाँसुरी कृपारामको हत्केलामा काँपिरहन्छ। काठको चिरा जस्तै चिरिएका सपना, ढुङ्गाले आफैलाई सम्झाउने कथा र खोक्रिएका हावाका गुफा सबै चिसो सुरमा बग्छन् बाँसुरीभित्र। त्यो सुर न चित्कार हो न गीत, यो त पुराना थकाइहरूको निश्वास हो, अभावले ओइलिएको आकाशको उज्यालो हो र धरतीले भुलेको सपनाको मधुर आर्तनाद। हरेक सुरमा भेटिन्छ हराएका सपनाहरूको कथा, झर्छ खरका छानाहरूमा पोखिएको वर्षा, याद आउँछ चुलोभित्र पोलिएको बालापन, कृपारामको बाँसुरीमा छ युगौंदेखिको तिरस्कारले रेटिएको गला, भोक र शोकले भत्काइएको अभिशप्त निद्रा र घामको तिर्खामा जलेको सपना। हावाले टिपेर लैजान्छ बाँसुरीका घाउहरू, बादलले लुकाउँछ आँसुका चिहानहरू र पहाडहरू आफै थाकेर लम्पसार पर्छन् कृपारामको बाँसुरीका सुरहरूमा ओत लाग्न। कहिलेकाहीँ एउटा चिरिएको सुरबाट जन्मिन्छ नयाँ जुनको कल्पना र तत्कालै झर्छ भत्किएको चुलोको खरानी झैँ। कृपारामको लागि सायद बाँच्नु भनेको बज्नु थियो, बोल्नु भनेको श्वासमा प्वाल पार्नु थियो, र सपना देख्नु भनेको घाम र हावाको बीचमा चुडिएको डोरी समाउनु थियो। कृपारामको औँलाले बाँसुरीको प्वाल होइन जीवनका घाउहरू छुन्छन् पटक पटक। जीवन फेरि एक पटक कृपारामको बाँसुरी भएर बाँच्न खोज्छ। अधुरो बिथोलिएको तर अझै पनि गुन्जिरहने एउटा डाँडाबाट अर्को डाँडासम्म। धन्यवाद।
0: हजुर, कृपारामको बाँसुरी शीर्षकमा भर्खरै कविता वाचन गर्नुभयो। अब फेरि पनि हामी संवादमै फर्किन्छौँ। अब केही कुरा गरौँ तपाईँको गजल संग्रहको बारेमा, त्यसपछि हामी केही रचना अझै सुन्ने नि छौँ। तपाईँको आधा बाटो हिँडेपछि गजल संग्रह प्रकाशित भइसकेको छ। शीर्षकले नै आधा बाटो हिँडेपछि भन्ने सन्देश दिइरहेको छ। यसको भावका बारेमा त कुरा गरौँला सँगसँगै। त्यो सँगसँगै तपाईँले गजल पनि लेखिरहँदा र कविता लेखन गर्दै गर्दाखेरि यो संरचनागत भिन्नताले कतिको भावना पोख्न कठिन हुँदो रहेछ या कतिको सहज छ, तपाईँलाई कस्तो महसुस गर्नुभएको छ तपाईँले?
1: निश्चय नै संरचनाभित्र सीमित रहेर अभिव्यक्त गर्न अलि बढी मेहनत, अलि बढी आफूले अभिव्यक्त गर्न खोजेको कुरामा कहिलेकाहीँ त्यही रूपमा अभिव्यक्त नहुन पनि सक्छ। तर यी दुई विधाको आफ्नै सौन्दर्य छ। कवितामा विशेष गरी अमूर्तता, थोरैमा धेरै कुरा अभिव्यक्त गर्न सकिने ठाउँ रहन्छ। पाठकले त्यसमा आफ्नै हिसाबले बुझ्ने स्वतन्त्रता जति कवितामा हुन्छ, गजल विधामा एउटा लय विधान, शब्दहरूको अनुप्रास र एउटा संरचना भित्र रहनु पर्दा मलाई चाहिँ अलि बढी मनका भावहरू अभिव्यक्त हुन गर्न कवितामा सहजता महसुस हुन्छ भने गजलको एउटा लयात्मकता र जुन एउटा सरसता छ त्यो कुराले पनि गजलतिर आकर्षित गर्छ।
0: हजुर, हामी एउटा कुनै रचना सुनौ, अहिले कुनै रचनातर्फ लागौ न।
1: मेरो कविताको शीर्षक छ महिमामयी बुद्ध।
0: हुन्छ, वाचन गर्नु भई। हुन्छ।
1: शून्यताका धुनहरू गुन्जिरहेछन् बोधी वृक्षको छायामा अडिएको एक अविचलित मौनता। हावासँगै बहिरहेछ प्रज्ञाको उज्यालो, अन्धकार चिर्दै अज्ञान पग्ल्याउँदै बुद्ध न कुनै मूर्तिमा सीमित, न कुनै शास्त्रका पानामा कैद, न त केवल विगतको स्मृति, तर एक अनन्त प्रकाश, एक अनवरत सत्य जीवन र मृत्युका परिस्थितिहरूमा निर्बाध रूपमा प्रवाहित। हामी मोहका बादलभित्र हराइरहन्छौँ आफ्नै तृष्णाका श्रृङ्खलामा बन्धक, तर बुद्धको महिमा छ हामी भित्रको त्यो मौन चेतनामा, जसले तृष्णालाई चिन्दछ, जसले समत्वको ज्योति बाल्दछ। हे महिमामयी बुद्ध, तिमी कुनै जन्म र मृत्युका बन्धनहरूमा छैनौ, तिमी केवल मुक्ति हौ, तिमी केवल ज्ञानको निलो आकाश। हामी तिम्रो शरण खोजिरहन्छौँ, तर तिमीले सिकाएको बाटो हाम्रै मनभित्र छ, हामीले खोज्न बाँकी रहेको। बुद्ध हुनु भनेको देख्नु मात्र होइन, बुद्ध हुनु भनेको स्वयं उज्यालो हुनु हो। धन्यवाद।
0: हजुर, भर्खरै कविता वाचन गर्नुभयो। अब फेरि पनि हामी संवादमै फर्किन्छौँ। अब पछिल्लो प्रविधिको विकासले पारेको प्रभावको बारेमा पनि एउटा प्रसङ्ग म जोड्न चाहेँ। विशेष त पछिल्लो समय सामाजिक सञ्जाल सँगसँगै अन्य प्रविधिको पनि विकास भएको छ, जहाँ एकजना सर्जकले आफ्ना सिर्जनाहरू सहजै ढङ्गले पाठक या श्रोता माझ पुर्याउन सक्ने वातावरण पनि बनिरहेको छ। यसले नवसर्जकहरूलाई सहायक भूमिका पनि खेलिरहेको छ, फाइदा पनि पुर्याइरहेको छ। सँगसँगै फेरि एक हिसाबले साधना गरेर लेख्ने सर्जकहरूको लागि चाहिँ त्यो साधनामा कमी आउने हो कि भन्ने एउटा चिन्ता पनि थप्दै गएको हामी देख्न सक्छौँ। तपाईँले यो प्रविधिको प्रयोग त गरिराख्नु भएको छ, कसरी हेर्नु भएको छ यसलाई? तपाईँको आफ्नो दृष्टिकोण चाहिँ के छ?
1: निश्चय नै प्रविधिको उद्देश्य मानिसको जीवनलाई सहज बनाउनका निम्ति भएको हो, त्यसमा दुई मत छैन। तर अहिले जुन रूपमा प्रविधिमा विभिन्न सामाजिक सञ्जालहरूको रूपमा आएका छन्, त्यहाँ मानिसहरूले क्षणिक रूपमा अथवा तत्कालै प्राप्त हुने खुसीलाई नै महत्त्व दिने परिपाटीको विकास भएको म पाउँछु। यसले गर्दा कुनै पनि कृतिको सिर्जना गर्दा जुन किसिमको गहन चिन्तन, गहन अध्ययन र गहिरो ढङ्गको आत्मसंवाद र खोजको आवश्यकता हुन्छ, प्रविधिले त्यसलाई अलि हलुका बनाएको जस्तो मलाई महसुस हुन्छ। र साहित्य सिर्जना र गहिरो साहित्यको सिर्जना हुनलाई अभिव्यक्त अभिव्यक्ति बाह्य अभिव्यक्ति र गहिरो सिर्जनाका निम्ति बाह्य अभिव्यक्ति भन्दा पनि आन्तरिक संवाद बढी हुनुपर्छ जस्तो मलाई लाग्छ। अहिलेको प्रविधिको विकास र सामाजिक सञ्जालले हामीलाई बहिर्मुखी त बनायो तर अन्तर्मुखी बन्नमा रोक्यो भन्ने मलाई लाग्छ।
0: चिन्तनमा काहीँ न काहीँ अवरोध पुर्याइराखेको छ भन्ने तपाईँको भाव हो।
1: हजुर
0: हजुर, अब हामी समयको पाबन्दीले गर्दा धेरै कुरा चाहेर पनि समेट्न सक्दैनौँ, तर पनि एउटा दुईटा रचना अझै सुन्छौँ, त्यसपछि हामी कार्यक्रमलाई बिट मार्नेतर्फै लाग्छौँ। अहिलेको लागि तपाईँसँग अर्को कुन रचना छ त्यतातर्फ लागौँ।
1: हजुर, म अर्को कविता वाचन गर्न चाहन्छु। मेरो कविताको शीर्षक छ म लास।
0: हुन्छ, वाचन गर्नुभयो। हुन्छ,
1: म बोल्न सक्दिन तर मौनताको पनि आवाज हुन्छ भन्छन्। आज म आवाजको टुक्रा बनेर संसारलाई अन्तिम पटक हेरिरहेको छु। म लास, अब म नाम होइन, न कुनै कथा, न कुनै सम्झना। म त केवल एक निर्विकार अस्तित्व, जो आत्मा थियो कि थिएन त्यसको उत्तर खोजिरहेको छु। हे संसार, तिमीलाई स्पर्श नगरी हेर्दा तिमी एकदम अजनबी लाग्ने रहेछौ। म हेर्दैछु तर अब कुनै मोह छैन, बल्ल बुझेँ हेराई त केवल भ्रम रहेछ। जसरी प्लेटोको गुफामा बस्नेहरूले छायालाई नै सत्य ठान्दथे, सायद सत्य त गहिराईमा पो भेटिन्थ्यो, तर म सधैँ छायामै अल्झिरहेको रहेछु। अब कुनै पीडा छैन, कुनै तृष्णा छैन, कुनै इच्छाको बन्धन छैन। बुद्धले भनेका थिए इच्छाको अन्त्य नै निर्वाण हो, तर थाहा छैन यो निर्वाण हो कि शून्यता। के म अब मुक्त भएँ अथवा अस्तित्व नै हराएको हो? मेरो मृत शरीरलाई हेरेर कसैले भन्छ अब ऊ रहेन, तर म कसरी रहिन? यदि स्पिनोजाले भने झैँ सबै कुरा प्रकृतिको अपरिहार्य भाग हो भने म पृथ्वीमा विलीन भएँ, त्यसैले म हराइन, म त केवल रूपान्तरित भएँ। मलाई घेरेर रोइरहेकाहरू हेर त मसँग न शोक छ न पछुतो। सार्तले भनेका थिए अस्तित्व स्वयं अर्थहीन छ, अर्थ त मानिस आफैले दिन्छ। के मैले कहिल्यै आफ्नो अर्थ दिन सकेँ कि अरूले दिएको अर्थमै अल्झिरहेँ? अब म समयभन्दा बाहिर छु, बिहान उदाउँदैछ तर मेरा लागि कुनै बिहान छैन, न उज्यालो न अँध्यारो। म कालातीत भएँ, हावा बगिरहेको छ तर मेरो श्वास हावासँग बहँदैन। अब म शून्यको पर्खाइमा छु, वा सायद म स्वयं शून्य भइसकेँ। धन्यवाद।
0: हजुर, हामी समयको पाबन्दीले गर्दा धेरै कुरा चाहेर पनि समेट्न सक्दैनौँ यो छोटो बसाइका क्रममा, तर पनि यो बसाइका क्रममा मैले सोध्न छुटाएको कुनै विषय जुन आजको सन्दर्भमा हामीले तीनटा कृतिका बारेमा पनि चर्चा गऱ्यौँ, त्यो सँगसँगै विविध पाठको बारेमा चर्चा गऱ्यौँ, त्यस्तो कुनै विषय छ जुन चाहिँ आजको सन्दर्भमा भन्नै पर्ने छ भने तपाईँको लागि समय?
1: मैले मेरो कविताकै विषयमा थप भन्नुपर्दा, मेरो कविता कुनै निश्चित सन्देश दिने उद्देश्यले भन्दा पनि यसबाट कविताको मार्फतबाट जीवनका मौन पक्षहरूलाई सुन्ने र अभिव्यक्त गर्ने प्रयास हो। र मलाई लाग्छ लेखिने साहित्यहरू, रचना गरिने कविताहरूको मार्फतबाट जुन कुराहरू बाहिर आउन बाँकी नै छ, जुन कुराहरू मानिसको अनुभूतिमै रहेर व्यक्तिको जीवनसँगै ती कुराहरू समाप्त भएर जाने अवस्था छ, त्यस्ता कुराहरूलाई बाहिर ल्याउन साहित्यकारहरूले प्रयत्न गर्नुपर्छ र यसले साहित्यको विकासमा चाहिँ योगदान पुर्याउन सक्छ भन्ने मलाई लाग्छ।
0: हजुर, महत्त्वपूर्ण समय उपलब्ध गराएर स्टुडियोसम्म आए र यो रेकर्ड गर्ने अवसर दिनुभयो, राजधानी आएको अवसरमा स्टुडियोमा आएर रेकर्ड गर्ने जुन अवसर दिनुभयो, यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
1: मलाई पनि यो राष्ट्रको पहिलो आवाज रेडियो नेपाल, जसलाई हामीले सुन्दै हुर्कियौँ, साहित्य संस्था जस्तो हामी साहित्य पारखीहरूको अत्यन्तै महत्त्वपूर्ण कार्यक्रममा यहाँले जुन स्थान दिनुभयो त्यसको लागि म हार्दिक आभार व्यक्त गर्दछु। धन्यवाद।
0: हवस्। अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो कवि साहित्यकार तुलसी केसी। हवस् त, आजलाई यति। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँको सल्लाह र सुझाव हामीलाई साहित्यसंसार2023@gmail.com इमेल पठाएर जानकारी दिन सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्राविधिक मित्र देवकी भण्डारी सहित संयोजक ताराप्रसाद वस्ती र म सञ्चालक सरोज रिजाल पनि बिदा हुन्छु। नमस्कार।
2: Hi. हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौ करिब बिहानको 11 बजेसम्म केही आधुनिक गीतहरू। सुरुवातमा सुनाउँछौ सुजाता केसी र अर्जुन पोखरेलको स्वर, यादव लम्सालको रचना अनि सङ्गीत हो अर्जुन पोखरेलकै।

भर्खरै सुनायौं डीबी पुमा राईको स्वर, शिवसंगम राईको रचना अनि संगीतमा रहेको आधुनिक गीत। तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्दै हुनुहुन्छ र यति बेला हामी तपाईँलाई आधुनिक गीतहरू सुनाइरहेका छौं। अब सुनाउँछौ लक्ष्मण श्रेष्ठको स्वर, ताराप्रसाद शर्माको रचना अनि संगीत हो बिबी अनुरागीको।

उर्गेन दोङ र अनु चौधरीको स्वर सुनायौं। आधुनिक गीतहरू सुनाउने क्रममा अब सुनाउँछौ सुरेन गौतम र साथीहरूको स्वर। विष्णुहरि तिमल सिन्हाको रचना अनि संगीत हो विक्रम थापाको।

आधुनिक गीतहरू सुनाउने क्रममा अबका लागि अन्तिम गीत सुनाउँछौँ। आनन्द कार्की किशोर घनबहादुर थापाको रचना अनि सङ्गीत हो राजन राज सिवाकोटीको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 11 बजी बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: बिहानै झोक्राइछौ त के भयो?
1: मेरो शरीरमा त तागत नभए जस्तो भयो पुरा, केही गर्न नसक्ने भए म त। मलाई के भएको रहेछ डाक्टर साहब?
2: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बाथ रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
3: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ। त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।

0: यो रेडियो नेपाल हो। अब उषा लोहानीबाट समाचार सुन्नुहोस्। संघीय संसदको दुवै सदनबाट सरकारको आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम पारित भएको छ। हिजो दुवै सदनमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाब दिएसँगै नीति तथा कार्यक्रम पारित भएको हो। प्रतिनिधि सभाको हिजोको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सर्वसम्मतिले पारित गरेको छ। वैशाख 28 गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सम्बोधन मार्फत राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष 2083-84 नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको संशोधित कार्य सम्पादन नियमावली बमोजिम मौजुदा मन्त्री परिषदमा रहेका नियुक्ति हेरफेर र कार्य विभाजन गरी मन्त्री परिषद पुनः गठन गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मौजुदा मन्त्री परिषद नियुक्ति हेरफेर र कार्य विभाजन गरी पुनः गठन गर्नुभएको हो। नयाँ कार्य विभाजन अनुसार प्रधानमन्त्री शाहले रक्षा गृह र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय आफूसँगै राख्नु भएको छ। सरकारले पूर्व गृहमन्त्री सुदन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ। मन्त्री परिषदको यही वैशाख 28 गतेको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको अध्यक्षतामा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्याधिवक्ता अच्युतमणि न्युपानी सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको हो। उक्त समितिलाई प्रतिनिधि सभा सदस्य समेत रहनुभएका गुरुङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्राध्यापक डाक्टर सुशील बहादुर वज्राचार्यलाई दिएको छ। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले हिजो गर्नुभएको निर्णय अनुसार त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा दैनिक कार्य सञ्चालन गर्न इन्जिनियरिङ अध्ययन संस्थानको डिनको समेत कार्य गर्ने गरी उहाँलाई उपकुलपतिको जिम्मेवारी तोकिएको हो। दिगो विकास सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर आज विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदैछ। यसै अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा आगामी दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनको तयारी स्वरूप दिगो विकासका लागि नीतिगत समाधान बारे विशेष छलफल हुँदैछ। यो दिवस सन् 1994 औपचारिक रूपमा विश्वभर मनाउन थालिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीच आज बेजिङमा भेटवार्ता भएको छ। ग्रेट हल अफ द पिपलमा आयोजित भव्य समारोहमा चिनियाँ समकक्षी सीसँग भएको वार्ता अत्यन्तै सकारात्मक भएको अमेरिकी राष्ट्रपति ट्रम्पले बताउनु भएको छ। भेटका अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई सेप्टेम्बर 24 व्हाइट हाउस भ्रमणका लागि आमन्त्रण पनि गर्नुभएको छ। यसैबीच चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा राष्ट्रपति सीले अमेरिकी राष्ट्रपति ट्रम्पसँगको वार्तापछि आयोजित रात्रिभोजलाई सम्बोधन गर्दै चीनको प्रगतिले अमेरिकालाई पुनः महान बनाउन सक्ने बताउनु भएको छ। यो सँगै रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: सुन्दै हुनुहुन्थ्यो 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा देवकी भण्डारी अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्दैछौँ दिउँसो 2:15 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी। केही बेरमै यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम युवा संसार दुर्गा अधिकारीको साथमा, त्यसपछि भने दोहोरी गीत सुनाउनेछौँ। ठिक 12 बजे मध्याह बाह्र बजेको समाचार सुन्नुहुनेछ। मध्याह बाह्र बजेको समाचार सुनिसकेपछि स्रष्टा र सिर्जना कार्यक्रम रमेश भट्टको साथमा सुन्नुहुनेछ। 1 बजे समाचार सुन्नुहुनेछ। 1 बजेको समाचार सुनिसकेपछि कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा तयार पारिएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:20 फ्यानबक्स कार्यक्रम अन्ताचार्यको साथमा सुन्नुहुनेछ। 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसै बिच दिउँसो 3 बजे, अपरान्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार र 5:15-5:45 शैक्षिक कार्यक्रम विषयगत पाठ पुनः प्रसारण सुन्नुहुनेछ। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूका माझमा राख्दैछौँ कार्यक्रम युवा संसार।
2: नमस्कार, युवा संसार कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रविधि संयोजनमा रहनुहुने लक्ष्मण विष्टसँगै दुर्गा अधिकारीको। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुँदै आइरहेको युवा संसार कार्यक्रम यहाँहरूले मिडिमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै FM 98.1 र 103 MHz अनि www.radionepal.gov.np का साथै रेडियो नेपालको मोबाइल एपबाट पनि संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। भनिन्छ, मानिस फरक क्षमता र गुणका साथमा जन्मन्छन्। हरेक व्यक्तिले गरेका सङ्घर्ष र प्रयास अरूका लागि प्रेरणा पनि बन्न सक्छन्। यही मान्यतालाई मनन गर्दै हामी कार्यक्रम युवा संसारमा विविध क्षेत्रमा क्रियाशील युवाका अनुभव सुनाउन उपस्थित हुने गर्दछौँ। आजको युवा संसार कार्यक्रममा हामीसँग एक यस्तो व्यक्तित्व स्टुडियोमा हुनुहुन्छ जसले भोजपुरमा जन्मिएर त्यहीँको सरकारी विद्यालयमा पढेर अन्तर्राष्ट्रिय विकास, मानवीय सहायता र बहुराष्ट्रिय संस्थासँग आबद्ध भएर लामो समय काम गर्नुभयो। विश्वका विभिन्न देशको कार्य संस्कृति नजिकबाट बुझ्नुभयो। उहाँ हुनुहुन्छ मनोज खड्का, जो हाल अमेरिकामा बसोबास गरिरहनु भएको छ र यति बेला नेपाल आउनुभएको सन्दर्भमा हामीले उहाँसँग कुराकानी गर्ने कोसिस गरेका छौँ। नेपालका युवाको भविष्य, बौद्धिक पलायन, विश्व परिवेशमा नेपाल र अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक अनुभव सहितको प्रसङ्गलाई आज हामी उठाउनेछौँ। अब भने आउनुहोस्, कार्यक्रममा स्वागत गरौँ बहुआयामिक व्यक्तित्व मनोज खड्कालाई। यहाँलाई युवा संसार कार्यक्रममा धेरै धेरै स्वागत छ।
3: धन्यवाद, धेरै धन्यवाद दुर्गाजी, मलाई रेडियो नेपालको स्टुडियोसम्म आएर बोल्ने अवसर दिनुभएकोमा सम्पूर्ण रेडियो नेपाल परिवारप्रति आभार व्यक्त गर्छु।
2: यहाँ त अमेरिकामा बसोबास गर्नुहुन्छ अहिले, होइन? कति समयको अन्तरालपछि नेपाल आउनुभएको हो?
3: म चाहिँ वर्षमा मेरो नियमित आउने कुरा चाहिँ कम्तीमा एकपटक गराउने मेरो लक्ष्य छ। कहिलेकाहीँ 2-3 पनि हुन्छ, कहिलेकाहीँ 1 वर्षमा अलिकति बढ्छ। अहिले चाहिँ 14 महिनामा आएको म, खास
2: लगभग भनौँ न
3: एक वर्षको दौरानमा म आइरहेको हुन्छु।
2: आउने जाने गरिरहनुहुन्छ? हजुर। यहाँ खास पूर्वी पहाडी जिल्ला भोजपुरमा जन्मनुभयो?
3: हजुर, हो हो, भोजपुरको सानोदुम्मा गाविस भन्थ्यो पहिला चाहिँ, अहिले चाहिँ पौवादुम्मा गाउँपालिकामा पर्छ त्यो। त्यस ठाउँमा एउटा विकट गाउँ हो त्यो, त्यहाँ जन्मेको म।
2: हजुर, भोजपुरमा जन्मनुभयो, यहीँको सरकारी विद्यालयमै पढ्नुभयो र यहीँका सरकारी कलेजबाटै यहाँले 2 विषयमा मास्टर डिग्री पनि हासिल गर्नुभयो, होइन?
3: हजुर।
2: त्यसपछि अमेरिका जानुभयो यहाँ। खासमा यहाँ जस्तो बौद्धिक व्यक्तित्व नेपालमै बसेर पनि केही गर्न पक्कै पनि सक्नुहुन्थ्यो होला, तर अमेरिका नै जाने सोच चाहिँ यहाँले कसरी बनाउनु भयो, त्यो सोचको विकास कसरी?
3: मिठो क्वेसन हो यो। कस्तो भयो भनेदेखि, म केही नगरेको चाहिँ होइन, मैले सुरुमा अब त्यो भोजपुरबाटै एसएलसी पास गरेँ, होइन? अनि त्यस पछाडि अब भोजपुरमै पढ्नुपर्ने भयो कलेज। त्यहाँ चाहिँ हामीसँग कि आर्ट्स भन्ने विषय थियो, ह्युमेनिटिज कि चाहिँ कमर्स, यी दुईवटा मात्रै हुन् चोइस होइन। अनि अलिक म्याथमा इन्ट्रेस्ट भएको लगाव हुने खालको विद्यार्थीहरू चाहिँ कमर्समा पढ्थे, त्यही अनि मैले चाहिँ कमर्स रोजेँ। आइकम मैले त्यहाँबाट गरेँ,
2: भोजपुर बहुमुखी क्याम्पस,
3: भोजपुर बहुमुखी क्याम्पसबाट। त्यस पछाडि बिकम शङ्करदेवबाट काठमाडौँमा आएर गरेँ, अनि एमबिए भन्थ्यो त्यो पनि शङ्करदेवबाट गरेँ होइन। सुरुमा एसएलसी पढ्ने बित्तिकैदेखि जाहिर खानुपर्छ भन्ने पृष्ठभूमिबाट उर्केको मान्छे, गाउँमा त के हुन्थ्यो र होइन, हाम्रो लागि आदर्श भनेको शिक्षकहरू हुनुहुन्थ्यो। ओहो, यो त एकाउन्टिङ विषय पर्यो, एकाउन्टेन्ट हुन्छ होला यो भन्थे अरूले। त्यो हुँदाखेरि चाहिँ ओहो जोस चल्थ्यो होइन, एकाउन्टेन्ट हुन पाता भन्ने खालको भयो। एकाउन्टिङ करियरको हिसाबले चाहिँ सुरु गर्नुपर्छ भन्ने भयो। केही समय 6 महिना जस्तो सुरु गरेँ, 55-56 सालतिरको कुरा भन्दैछु म। पछाडि चाहिँ फेरि फर्केर म भोजपुर गएँ।
2: भोजपुरमा जानुभयो, त्यहाँ पनि कामकै सिलसिलामा जानुभयो।
3: त्यो गाउँको मान्छे काठमाडौँमा आएर बस्ने भनेको अहिले नेपालको मान्छे अमेरिका बस्ने जत्तिकै थियो हामीलाई होइन। सानदममा गयौँ टिका लाउनलाई भनेर गइयो, यहाँ जागिर हुँदा हुँदै अब आमासँग सबै कुराहरू हुने, गफ गर्दै जाँदाखेरि चाहिँ ओहो तेरो त गाह्रो हुने रहेछ त्यहाँ काममा, त यहीँ काम गर्नु पर्यो भोजपुरमा भन्न थाल्नुभयो। अनि मेरो पहिलो टर्निङ चाहिँ के आयो भनेदेखि यो काठमाडौँ बसेर नहुने रहेछ, आमाको रहरका लागि पनि मैले भोजपुरै बस्नुपर्ने भयो, त्यहीँ केही गर्नुपर्ने भयो भन्ने भयो। अनि भोजपुरमा गएर चाहिँ फेरि मैले नयाँ जिन्दगी सुरु गर्ने भएँ प्रोफेसनल हिसाबले। अनि केही समय चाहिँ हामी कम्प्युटर इन्स्टिच्युटहरू सेटअप गरियो, कम्प्युटरहरू सिकाउँथेँ म, बोर्डिङहरू पढाउँथेँ केही समय। अनि बिस्तारी मेरो चाहिँ सम्बन्ध चाहिँ डेभलपमेन्ट सेक्टरमा मोडियो होइन। अनि यो प्लान इन्टरनेसनल भन्ने एउटा अन्तर्राष्ट्रिय विकाससँग सम्बन्धित संस्था हो, आइएनजिओ, इन्टरनेसनल नन गभर्मेन्ट अर्गनाइजेसन भन्छन्, त्यसमा चाहिँ आबद्ध हुने मौका मिल्यो। जागिरे जिन्दगी सुरु भयो, कहीँ विद्यालय बनाउने, कहीँ खानेपानी बनाइदिने, कहीँ आय आर्जनका सानातिना कोअपरेटिभहरू सञ्चालन गरिदिने, गाउँका मान्छेहरूलाई चाहिँ बचत तथा ऋणमा चाहिँ प्र्याक्टिस गराउने हो, यस्ता कामहरूमा चाहिँ सहजीकरण गर्थेँ म। एउटा कोअर्डिनेटर जस्तो प्रोग्राम अफिसर भन्थ्यो, यङ बेला थियो त्यति बेला। अनि त्यसरी मैले जागिर सुरु गरेको खास। त्यस पछाडि फेरि अर्को एउटा जर्मनको कार्यक्रम थियो, जिटिजेड भन्थ्यो त्यति बेला, जागिर त्यता खुल्यो, त्यता एप्लाई गरेँ। अनि बिस्तारै बिस्तारै चाहिँ त्यहाँ चाहिँ अब काममा यसले राम्रो काम गर्छ, विश्वसनीय काम गर्छ भन्ने जस्तो विश्वास जित्न थालियो होइन। 3-4 वर्ष भोजपुरमै काम गरेँ, अनि त्यसले चाहिँ मलाई एउटा ग्राउन्डेड भन्छ नि इङ्ग्लिसमा, म अब कुन ठाउँबाट आएको हुँ भन्ने परिवेश बुझ्नलाई चाहिँ मद्दत गर्यो है। त्यो दुःख सुख हुर्किँदै चाहिँ तर आनन्द चाहिँ त्यही लाग्ने क्या, फेरि गाउँ नै आनन्द लाग्ने। अनि अनि त्यस पछाडि अर्को डिएफआइडी भन्ने, त्यसको चाहिँ उता पूर्वमा अफिस राख्यो क्या, धनकुटा बेस भएर फेरि त्यो पहिले काम गरिरहेको भन्दा राम्रो अवसर, पैसा पनि धेर, जिम्मेवारी पनि धेर। फेरि म ओरिजिन अब पूर्वको भएँ, अनि फेरि पूर्व गरेर चाहिँ त्यहाँ 5 वर्ष काम गरेँ। अब जागिरको हिसाबले चाहिँ प्रोग्रेस हुँदै हुँदै गयो, अब त्योभन्दा माथि जाउँ जस्तो रहर लाग्यो। त्यही क्रममा मैले चाहिँ रुरल डेभलपमेन्टमा धनकुटाबाट फेरि जागिर खाँदा खाँदै गरेँ,
2: ग्रामीण विकास
3: भन्छ नेपालीमा, त्यो विषयमा चाहिँ मास्टर्स गरेँ। अनि अलिकति सिनियर लेभलमा जानलाई चाहिँ मलाई इन्टरनेसनल डिग्री भयो भने मात्रै हुन्छ होला, अब नेपालको हिसाबले चाहिँ म राम्रै पोजिसनमा पुगेँ, त्यो इन्टरनेसनल डिग्री त सजिलो छैन फेरि नेपाल बसी 2-3 वर्ष चाहिँ फेरि घटिएर चाहिँ एउटा विषयमा पढ्यो भनेदेखि आफ्नो ज्ञान पनि बढ्थ्यो, अनि मैले अलिक माथिल्लो तहको काम पाउँथेँ भनेर रहर भएर
2: रहर बढ्दै गयो।
3: त्यस्तै रहेछ नि त मान्छेको इच्छा चाहना, अघि यसरी नै यात्रा बढ्दै गयो, अनि अमेरिका पुग्यो। मुख्य रहर चाहिँ पढ्ने नै हो, त्यहाँ चाहिँ मैले फेरि एमबिए भन्ने विषयमा मैले चाहिँ यो प्रोजेक्ट म्यानेजमेन्ट, आयोजना व्यवस्थापन, त्यसमा एमबिए चाहिँ प्रोजेक्ट म्यानेजमेन्ट भन्ने विषयमा गरेँ। त्यहीँ काम पनि गर्न थालेँ, फेरि फर्केर चाहिँ मलाई नेपालै आउन रहर, भौतिक हिसाबले चाहिँ अमेरिकी जिन्दगीमा एक किसिमको आकर्षण छ होइन, विभिन्न खालको सेवा सुविधा छ नि त है, तर त्यो जिन्दगीले चाहिँ आनन्द नदिँदो रहेछ नि होइन। त्यो भौतिक सुख सुविधा भनेको चाहिँ मान्छेको सोचमा निर्भर हुने पहिलो कुरा, के दृष्टिकोणबाट कुन पृष्ठभूमिबाट आएको मान्छे छ, उसको स्कुलिङ, उसको सोच कस्तो छ, त्यसमा भर पर्ने कुराहरू हुने रहेछन्। यी सबै सापेक्ष कुरा छन्। त्यहाँ चाहिँ फेरि अमेरिकामा स्थायी खालको एउटा कम्पनीमा मेरो सुरु भएको थियो जागिर, त्यो एमबिए पढिसकेपछि।
2: तेस्रो मास्टर डिग्री सकेपछि फेरि अब एकचोटि नेपाल फर्क्यौँ है भन्ने चाहिँ मनमा आयो।
3: आयो नेपालै फर्क्यौँ भन्न आउनलाई पनि अब त्यहाँ चाहिँ स्थायी जागिर निश्चित मान्छेले मात्रै पाउँछ नि त्यो अवसर। त्यसमध्ये मैले पनि पाएको थिएँ। अब चाहिँ जिन्दगी अमेरिकामा सेट भयो है भन्ने मान्छेहरूले अरूले होइन अरूले भने पनि मलाई के को सेट हुन्छ, मेरो त म त फर्किने हो नि भन्ने खालको चाहिँ एउटा धारणा भइरहन्थ्यो। फर्क्यौँ भन्ने भयो, अब फर्किनलाई फेरि केही न केही त गर्नु पर्यो, अवसर चाहियो, फेरि प्र्याक्टिकल हुन्न नि कतिपय डिसिसनहरू होइन। अनि व्यवहारिक रूपले चाहिँ अलिक गाह्रो हुन्छ होला मलाई, पहिलेबाट चाहिँ एउटा कनेक्ट हुने रोजगारी चाहिँ केही चाहिन्छ, पहिले पनि मैले काम गरेको हुँ भन्ने हिसाबले खोज्न थालेँ। खोज्दै जाँदाखेरि सार्क डेभलपमेन्ट फन्ड भनेर हरेक देशमा चाहिँ एउटा रिजनल सेन्टर भन्ने छन् क्या, आठैवटा देशमा। भुटानमा चाहिँ सार्क डेभलपमेन्ट फन्ड भनेर सार्क राष्ट्रभरिको विकास गर्ने निकाय चाहिँ त्यहाँ छ क्या फेरि। अनि त्यहाँ चाहिँ यो सहायक निर्देशक असिस्टेन्ट डाइरेक्टर तहको एउटा पद खुल्यो। अनि ओहो यो त सार्कको जागिर भयो भनेदेखि त म त नेपाल जान पाउँछु फेरि भन्ने भयो होइन। अनि जागिर एप्लाई गरेर सर्टलिस्ट गरेर मलाई बोलाइदियो, रिटर्न इन्टरभ्यू के छ नि त्यसका एसेसमेन्ट प्रोसेसका लागि दिल्ली आऊ भन्यो। दिल्ली आएको बेला चाहिँ इन्डियाबाट त नेपाल फुत्ता आएर आफन्त परिवारसँग भेटघाट नातागोतासँग भेटघाट पनि हुन्छ भन्ने हिसाबले आएँ। अलिअलि खर्च भयो, सबै प्रोसेस गर्दा लकिली ठ्याक्क मेरो भएछ। आठवटा देशका मान्छेले एप्लाई गरेका ठाउँमा एकजनाको भयो, ठुलो गौरवको कुरा भयो होइन। अनि मेरो सानो छोरी
2: पनि सहायक निर्देशक तहमा पनि
3: हो, असिस्टेन्ट डाइरेक्टर, त्यो चाहिँ 3 वर्ष मात्रै पदावधि हुन्थ्यो क्या। अनि त्यही भए पनि लु जान्छु भनेर चाहिँ त्यति बेरसम्ममा मेरो एउटा छोरी भएको थियो, भर्खर 1 वर्षको थियो। अनि भुटान आएर बसियो जागिर जिन्दगी फेरि सुरु भयो। अनि एउटा देश मेरो कार्यक्रम हेर्ने नेपाल हुन्थ्यो, धेरै जसो म नेपाल आउँथेँ, तर नेपाल सँगसँगै बङ्गलादेश, इन्डिया, पाकिस्तान, अफगानिस्तान, धेरै पटक मालदिव्स, श्रीलङ्काहरू देशहरूमा
2: सार्क राष्ट्रभरि घुमिरहनु
3: घुमिरहनु पर्ने। फेरि मेरो चाहिँ विधा चाहिँ मेरो स्पेसलाइजेसन अथवा विशेषज्ञता चाहिँ अनुगमन, मूल्याङ्कन अनि कार्यक्रमको गुणस्तर भन्ने विषयहरूमा हुन्थ्यो क्या। अनि परियोजना व्यवस्थापनको त म इन्टरनेसनल्ली सर्टिफाइड प्रोजेक्ट म्यानेजर हो क्या। अमेरिकामा चाहिँ एउटा निकाय छ, त्यसले चाहिँ विश्वभरिका परियोजनाहरू व्यवस्थापन गर्न सक्ने क्षमता बनाउने खालको एउटा प्रोग्राम छ, प्रोजेक्ट म्यानेजमेन्ट प्रोफेसनल भन्छ, पिएमपी, इन्टरनेसनल्ली सर्टिफाइड प्रोजेक्ट म्यानेजर। अनि त्यो ब्याकग्राउन्ड पनि मेरो काम लाग्ने भयो, मैले पढेको विषयहरू सबै कुरा भनेर म आएको होइन। पैसाको हिसाबले त अमेरिका बसेभन्दा कम हुन्थ्यो, तर मेरो मन धेरै सन्तुष्ट हुने भयो नि त्यो होइन,
2: किनभने नेपालसँग चाहिँ आइरहन पाइने,
3: नेपालसँगको साइन हो, अलिकति फेरि रियुनाइट हुने भयो भन्ने लोभ सबभन्दा। अनि आएर 2-3 वर्ष काम गरेँ होइन, त्यसपछि फेरि 2-2.5 वर्षमा फर्केँ म युएसमै फर्किनु पर्यो। फेरि अब कान्छी छोरी पनि भइसक्यो, अब त यसरी हुन्न, अब फेरि जाउँ, नेपालै जानुपर्छ होला भनेर खोज्दै जाँदाखेरि चाहिँ प्लान इन्टरनेसनलको पनि एनजिओमा काम गरेको म उहिले होइन। अनि प्लान इन्टरनेसनलले चाहिँ एउटा जागिर खोलायो, अमेरिकामा खुल्यो त्यो जागिर है, नेपाल पठाउनका लागि भनेर खुल्यो। मैले त्यो जागिरमा दरखास्त हालेँ। जागिर चाहिँ मलाई यसो हेरेपछि चाहिँ यो मेरै लागि खोलेको हो कि जस्तो लाग्थ्यो कुनै कुनै होइन। त्यो प्लान इन्टरनेसनलको इन्टरनेसनल जबवाला मान्छे भएर म यहाँ आएँ नेपालमा। अनि केही समयपछि फेरि अर्को अमेरिकी रेड क्रस भन्ने, अमेरिकन रेड क्रस, त्यो चाहिँ अमेरिकामा एउटा जागिर खुल्यो, त्यो पनि नेपाल बेस भएर गर्नुपर्ने। सकेसम्म मैले चाहिँ लामो समय नेपालमा बस्न पाउन्थ्यो भन्ने खोजिरहेको थिएँ। 5 वर्ष त्यसपछि फेरि यहीँ बस्यो। अनि फेरि अमेरिकाबाट चाहिँ 2019 साल भनेपछि अहिले भन्दा 7-8 वर्ष अगाडि नेपालबाट,
2: सन् 2019
3: हजुर
2: 7 वर्ष भयो भनौँ,
3: पुरा 7 वर्ष फेरि गएर भन्यो वरिष्ठ सल्लाहकारको रूपमा काम गरेँ होइन। अनि अहिले चाहिँ म अर्को निकायमा काम गर्छु, यसरी नै अन्तर्राष्ट्रिय विकास मानवीय सहायतासँग सम्बन्धित, र यो नेपालमा आउजाउ क्रम छँदैछ, नेपाल लामो समय आउने रहर छ, त्यसरी चाहिँ मेरो यो ब्याकग्राउन्ड।
2: पढ्नु भएको कुराहरू होइन, अनि जागिर खाएका अनुभवहरू पनि भनौँ न, सार्क राष्ट्रहरूदेखि लिएर फेरि फर्केर फेरि अमेरिकैमा जानुभयो होइन, यी विभिन्न अनुभवहरू पनि एक खालको भनौँ न, एउटा मान्छेले कतिसम्म कहाँ कहाँसम्म चाहिँ पुगेर काम गर्न सक्छ त भन्ने एउटा उदाहरण पनि त भयो नि। मैले यो गर्छु है भनिसकेर त्यसमा सोच बनाइसकेपछि त गरिने त रहेछ नि त,
3: त्यो त्यसका लागि चाहिँ एक दुईवटा कुरा चाहिँ जरुरी छ जस्तो लाग्छ क्या। म चाहिँ ठुलो सपना देख्ने मान्छे चाहिँ होइन, सपना देख्नुपर्छ भन्ने चाहिँ हो, सपना बिनाको हुन्न हुन्न। सपना चाहिँ तर एकदमै उच्च महत्वाकांक्षा राखेर चाहिँ नदेख्ने, धरातल के हो त्योसँग आधार भएर रियलिस्टिक हुने खालको अचिभ चाहिँ म गर्न सक्छु होला भन्ने खालको सपना देख्ने। अब विदेशमा गएर एकचोटि विदेश हेर्न पा, विदेशको शिक्षा लिन पा त कस्तो हुन्थ्यो होला भन्ने खालको चाहिँ लाग्थ्यो, त्यही नै सपना भन्ने हो भने त्यही सपना भयो होइन। तर त्यो विदेशमा गएर एक दिन त जसरी पनि पढ्छु, अमेरिकी सरकारको चाहिँ यस्तो काम गर्छु भन्ने खालको चाहिँ कहिले पनि मलाई चाहना हुन्थ्यो।
2: यो त यहाँले जस्तै अब भोजपुर इटहरी हुँदै हुँदै वासिङटन डिसीसम्म पुगेर अमेरिकामा बसेर विश्व स्तरका परियोजनामा संलग्न भएर काम गर्छु भन्ने सपना त बिल्कुलै देखेको सपना होइन नि त।
3: होइन होइन, त्यसरी देखेको होइन, यो चाहिँ सम्बन्धित पेसाप्रतिको लगाव, जिम्मेवारी वहन गर्ने तरिका होइन, अनि त्यसमा चाहिँ विश्वसनीयता, टिमको, आफूले काम गर्ने ठाउँको, यसले गर्न सक्छ है भन्ने आफ्नो क्षमता सिपलाई चाहिँ बढाउँदै पनि जाने, निरन्तर रूपमा निरन्तर लगाव, सधैँभरि सिकिरहने, केही न केही नयाँ तरिकाले गर्छु भन्ने हङ्गर, अनि फलको ठुलो आशा नगर्ने तर केही न केही राम्रो गर्ने मान्छेलाई राम्रो हुन्छ, त कन्टिन्युस एफोर्ट जुन हुन्छ त्यसले प्राप्त भएको हो यो, मलाई चाहिँ रिवार्ड हो यो चाहिँ। मैले देखेको सपना पुरा हुँदै गएको भन्दा पनि मैले राम्रो गरे बापत, मेहनत गरे बापत, इमान्दार भएर काम गरे बापतको रिवार्ड हो त्यो पुरस्कार हो।
2: पुरस्कार हो भने सपना देख्नु त नराम्रो होइन, सपनै नदेखिकन पुगिँदैन पनि भनिन्छ। तर त्यो सपना देखेर मात्रै भएन, दृढ सङ्कल्प लिएर अगाडि बढ्नु पनि पर्यो, कर्म पनि गर्नु पर्यो नि त
3: होइन। अब कति मान्छेले चाहिँ यो भाग्यमा पनि विश्वास गर्छन् हाम्रो पूर्वीय दर्शन अनुसार होइन, भाग्य भन्ने ठाउँ चाहिँ त्यतातिर डिबेट अहिले नगरौँ हामी, छ छैन सम्भव त्यो के कस्तो हो भन्ने कुरा एक ठाउँमा छ, मान्छेहरूको बिलिफको कुरा पनि छ। तर कर्ममा चाहिँ निरन्तर लाग्नु पर्यो, अघि जुन भन्नुभयो धेरै ठुलो आश गरेर त्यो पुरा भएन भने चाहिँ त्यसले झन् चोट पुर्याउँछ मान्छेलाई। त्यसैले फलको ठुलो आश नगर्ने, सङ्गीतमा साधना भन्छ नि त्यसरी नै पढाइमा साधना, काममा साधना, धैर्यता क्या सबभन्दा ठुलो कुरा चाहिँ, जसुकै पढे पनि जे गरे पनि अहिलेको समाज चाहिँ अधैर्य हुने समाज भइसक्यो क्या, हाम्रो प्रविधिले पनि त्यस्तो बनाइदिएको छ।
2: हामीलाई छिट्टो चाहिन्छ,
3: छिट्टो नतिजा चाहिन्छ, अरूको चाहिँ ग्ल्यामरस लाइफ त्यो त सोसियल मिडियाले यस्तो बनाइदिएको छ कि है, दिनभरि दुःख गरेर पसिना चुहाएको मान्छे पनि साँझ परेपछि चाहिँ त्यो राम्रो लुगा लाएर चिटिक्क परेर फेसबुकमा हालिदिएपछि होइन यसको त जिन्दगी नै यस्तो हो कि भनेर अर्कोले बुझ्छ, तुलना गर्न थालो, आफूलाई चाहिँ चोट पुर्यायो, डिप्रेसनमा गयो, कति मान्छेको त्यस्तो भएको देखिन्छ। त्यसैले धैर्यता चाहिँ एकदमै अपरिहार्य गुण हो मान्छेको प्रोग्रेसका लागि।
2: यो कुरा त अहिलेका युवाहरूले त झन् सुन्नै पर्ने कुराहरू, बुझ्नै पर्ने कुराहरू,
3: ठुलो ठुलो ड्रिमको मात्रै नगर्ने, साना साना इकाइमै सन्तुष्ट हुन थाल्ने,
2: निरन्तर
3: अभ्यास गरिराख्ने, प्रयास गरिराख्ने, धैर्यता लिने।
2: हजुर, अब यो यहाँले विश्व ब्याङ्क अनि अमेरिकन रेड क्रसमा काम गरेका कुराहरू पनि आए, सँगसँगै यो एनआरएनए लगायतका संस्थामा पनि यहाँ आबद्ध हुनुहुन्छ।
3: एनआरएनए भन्ने नाममैमा आफैमा चाहिँ कहिलेकाहीँ चाहिँ मान्छेहरूले फरक तरिकाले बुझिदिने गरेको छ, तर कहिलेकाहीँ मिसकन्सेप्सनहरूलाई बताइदिनु राम्रो पनि हुन्छ। एनआरएनए भनेको चाहिँ जति मान्छे चाहिँ नेपाल छोडेर जान्छन् नि, नेपालको नागरिकता नत्यागिकनै विदेशमा गएर दुई वर्ष बसिसक्यो भनेदेखि, चाहे विद्यार्थी होस्, चाहे व्यवसाय गर्न गएको मान्छे होस्, जुनसुकै देशमा गएर बसोस्, दुई वर्ष बसेपछि चाहिँ त्यो मान्छे एनआरएन भयो क्या, नन रेजिडेन्ट नेपाली भयो, गएर आवासीय नेपाली। कति मान्छे चाहिँ नागरिकता नै अर्को देशको पनि लिन्छन्, या त उहीँ जन्मियो त्यो विदेशमै, अथवा यहाँ नेपालमा जन्मेको थियो अनि विदेशमा गएर चाहिँ उहाँको नागरिकता लिएर बस्यो भने त्यस्तो मान्छे पनि सार्क कन्ट्रीलाई हेर्ने चाहिँ अलिकति फरक छ त्यसको बुझाइ नेपाल सरकारको, त्यस्ता मान्छेलाई गैर आवासीय नेपाली भन्छन्। मेरो संलग्नता भनेको अमेरिकामा म बसेको हुनाले भोलन्टरी हिसाबले म एनआरएनको चुनावमा उठ्दै यस्तो राजनीति भाषण तरिका यताउता गर्ने मसँग फुर्सदै छैन होइन, म त्यता लाग्दिनँ पनि, मेरो इन्ट्रेस्ट पनि होइन। उहाँहरूले साथीहरूले के भन्नुभयो भनेदेखि, हामीलाई चाहिँ अब यो कार्यक्रम व्यवस्थापन गर्नका लागि, त्यस पछाडि ठुल्ठुला परियोजनाहरू सञ्चालन गर्नका लागि, अनि आर्थिक व्यवस्थापन गर्नका लागि चाहिँ केही भलन्टरी सहयोग गरिदिनु पर्यो भन्नुभयो, अनि म चाहिँ त्यो वित्तीय व्यवस्थापन र कार्यक्रम यो परियोजना व्यवस्थापनको अध्यक्षको रूपमा यो दुई वर्ष कार्यकालका लागि चाहिँ भलन्टियर गर्छु भनेर लागेको छु। त्यो संलग्नता भन्दा पनि भावना चाहिँ के हो भनेदेखि, विदेशिएका चाहे नेपालको नागरिकता त्यागेका मान्छे हुन्, विशेष परिस्थितिवश त्यहाँ चाहिँ तान्ने एउटा पुल फ्याक्टर पनि हुन्छ, कतिपय होइन विदेशले तान्यो होला, पढाइले तान्यो कहिलेकाहीँ, त्यहाँको शिक्षाले केटाकेटीको शिक्षाले तान्यो होला, स्वास्थ्यले तान्यो होला, अवसरले तान्यो होला, यी विभिन्न कुराहरूलाई पुल फ्याक्टर भन्छ। अनि पुस फ्याक्टर नेपालको राजनीति अवस्था जुन किसिमले चाहिँ एकदमै जर्जर थियो पहिलेको अवस्था, यो भ्रष्टाचार अनि रोजगारीको सिर्जना हुन नसकेको अवस्थामा मान्छे जानुपर्ने परिस्थिति पनि निर्माण भएको थियो। विविध कारणले मान्छे गए, ती मान्छेहरूमा चाहिँ आउने रहर छ नेपालमै, फर्किन्छौँ भन्छन्, फर्क मातृभूमिमा, आफ्नै देश फर्क भन्ने कुरालाई चाहिँ कनेक्ट गर्ने नेपालको थोरै सरकारी नीति नियम पनि त्यो अनुसार हुनु पर्यो। विदेश बस्ने मान्छेहरू जुन गए नि, भावनामा चाहिँ असाध्यै कनेक्टेड छन् पहिलो पुस्ता, किनकि यहीँ जन्मेको, यहीँ हुर्किएको म जस्ता मान्छे पनि धेरै छन् नि त, होइन? तिनलाई भावनात्मक रूपमा आउन मन छ। बिस्तारी अहिलेको सरकारले चाहिँ त्यसलाई सहजीकरण गर्दै गएको हो कि भन्ने जस्तो आभास आउन थालेको छ। तर दोस्रो पुस्ता जो चाहिँ उहीँ जन्मे अथवा सानो केटाकेटी हुँदाखेरि गएका थिए, तिनलाई त भावनाले मात्र थ्याक्दैन नि, होइन? आऊ फर्क आफ्नो गाउँ भनेर त आफ्नो गाउँ केही थाहा छैन नि, होइन? उनलाई चाहिँ नेपालमा पनि अवसर हुन्छ, एउटा वातावरण बिस्तारी बन्छ कि भन्ने लाग्छ, र केही बनाउनु पनि पर्छ। युवा केन्द्रित खालका कुराहरू क्या, अथवा रिटर्निहरूका लागि चाहिँ फर्किएपछि चाहिँ म्याचिङ फन्ड दिने, कि उनले केही सिप सिक्यो भनेदेखि त्यो सिप ल्याएर आउँछ नि त मान्छेले। अहिलेसम्म चाहिँ विदेशीका मान्छेहरूलाई अथवा एनआरएनको ओभरअल कम्युनिटीलाई चाहिँ कसरी बुझ्ने गरिन्छ भनेदेखि, यो विप्रेषण भन्छ नि, रेमिट्यान्स पठाउने माध्यम हो जस्तो गरेर ट्रिटमेन्ट भाइ भइरहेको छ क्या सामान्य रूपमा चाहिँ। त्यो होइन कि, स्रोत त छँदैछ, त्यो सँगसँगै कति पढे मान्छेहरूले, कति उच्च ओहदामा पुगे, होइन? सरकारी गैर सरकारी अनि प्राइभेट सेक्टरमा धेरै टप लेभलमा पनि पुगेका छन् इन्टरनेसनल्ली मान्छेहरू अघि, अनि ठुलो सफलता हासिल गरेका मान्छेहरू छन्। उनीहरूको सिप छ, उनीहरूको जोस छ, अनि त्यस पछाडि उनीहरूलाई केही गरौँ अब मातृभूमिप्रति भनेर तीव्र चाहना छ, अनि उनीहरूको नेटवर्क पनि छ क्या, इन्टरनेसनल नेटवर्क इन्फ्लुएन्स छ। कन्फिडेन्टली चाहिँ भोलि अमेरिका बेलायत गएर चाहिँ उनले आफ्नो वस्तु सेवाको बारेमा चाहिँ प्रचार प्रसार गर्ने सब कुरा सिकिसकेको छ। त्योसँग कनेक्ट गर्नु पर्यो नेपालको विकासका लागि, अनि चाहिँ आउँछन्। त्यो कुरो चाहिँ बिस्तारी हुँदैछ जस्तो लाग्छ।
2: विदेशमा जो युवाहरू हुनुहुन्छ, होइन, एक खालको भनौँ न यहाँ एकदमै बौद्धिक व्यक्तित्वहरू, यहाँहरू जस्तै युवाहरू पनि धेरै जानुभएको छ, होइन? कोही पढ्न जानुभएको छ, कोही रोजगारीका लागि जानुभएको छ, कोही केका लागि जानुभएको छ, धेरै युवाहरू गइसक्नु भएको छ। भनौँ न 10 वर्षपछि नेपालमा युवाको अवस्था के हुने हो भन्ने एउटा प्रश्न पनि खडा भइसकेको छ नेपालको वातावरणलाई लिएर हेर्दा। अब राज्यले चाहिँ यसलाई सम्बोधन गर्नका लागि विदेशमा भएका युवालाई पनि नेपालसँगै कनेक्ट गरेर राख्न, जोडिराख्न लागि, अघि यहाँले भने जस्तैका लागि कस्तो खालको पोलिसी बनायो भने, अथवा के गर्यो भनेदेखि चाहिँ नेपाल सरकारले कस्तो खालको पहल कदमी चलायो भने चाहिँ हामी उहाँहरूलाई नेपालमै फर्काउन सक्छौँ, त्यो ड्रेनलाई घटाउन सक्छौँ, के भन्नुहुन्छ यहाँले?
3: पहिलो कुरा चाहिँ यो आधारभूत हिसाबले हेर्नु पर्यो क्या हामीले। बेसिक कुरा चाहिँ के गर्नुपर्छ, के कुरा चाहिँ नभएको हो त? पहिलो कुरा भनेको चाहिँ यहाँको वातावरण हो नि त। पहिले गाँस बाँस कपास भन्ने चाहिँ आधारभूत आवश्यकता भन्थ्यौँ नि हामीले, त्यो नभई हुन्थेन नि, बेसिक निड हो नि त, होइन?
2: नेपालमै बस भनेर भनिरहनु भन्दा पनि नेपालमा बसेर यो गर भन्ने वातावरण चाहिँ हुन पर्यो।
3: हो, वर्षै पछि लाखौँको जनशक्ति चाहिँ तयार भइरहेछ क्या, त्यो म्यान पावरलाई चाहिँ श्रम शक्ति जुन छ त्यसलाई प्रयोग कसरी गर्ने भन्ने चाहिँ राज्यको त्यो अनुसार तयार हुनु पर्यो पूर्वाधारहरू क्या। ऊर्जा सेक्टर हुनसक्छ,
2: पर्यटन,
3: कृषि, जुन हामी हाम्रो कमजोरी भन्छौँ कृषि, कृषिलाई ठुलो सम्भावनाको रूपमा, कृषिलाई आधुनिकीकरण गरेर कृषि क्रान्ति नै ल्याउने क्या, त्यसरी लाग्ने हो भनेदेखि पर्यटनका सम्भावना प्रचुर छन्। अहिलेसम्म 70-80 देशमा घुमेको छु होला कामकै सिलसिलामा पनि, ती मध्ये म जन्मेको हिसाबले मात्र नेपाल राम्रो लाग्ने होइन कि, त्यो त छँदैछ। ती मास्तिर हिमाल छ, त्यही दिन चाहिँ फेरि पहाडको त्यो न चिसो न गर्मी ठाउँमा आइपुग्छ मान्छे, फेरि गर्मी चाहियो भने फेरि प्लेनमा एकै दिनमा ट्राभल गर्छ क्या। यस्तो विविधतापूर्ण खालको परिवेश, वातावरण, पर्यावरण अनि यहाँको प्राकृतिक सुन्दरता स्वर्ग जस्तो ठाउँ हो क्या यो बनाउन सक्ने। त्यसैले पर्यटनमा चाहिँ म्यासिभ तरिकाले सुधार गर्ने हो भनेदेखि चाहिँ रोजगार गर्ने धेरै अवसरहरू छन्। अनि ती विदेशीका मान्छेहरूलाई चाहिँ रोजगारीका अवसरहरू चाहिँ आइडेन्टिफाई गर्नु पर्यो, पहिलेबाट त राज्यले पनि गर्नु पर्यो, अथवा प्राइभेट सेक्टरलाई पनि इङ्गेज गरेर चाहिँ कुन कुन सेक्टरहरूमा चाहिँ रिभोल्युसन ल्याउने, अब क्रान्ति गर्ने रोजगारीका लागि। अनि सेफ्टी र सेक्युरिटी चाहिँ मस्ट हो, होइन? मान्छे चाहिँ सुरक्षित हुन चाहन्छ जहाँ बस्छ, सँगसँगै उसको लगानी पनि सुरक्षित हुनु पर्यो. यहाँ त लगानी गर्यो अर्कैले खाइदिएला भन्ने डर छ नि त, होइन? यो माहौल चाहिँ सरकारले तयार गरिदियो भनेदेखि, अब संविधानले त प्रत्याभूत गरेको छ नि आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार, तर पोलिटिकल राइट्स नदिने किन चाहियो र त्यो, होइन? भोट हाल्न अथवा चुनावमा उठ्न, पोलिटिकल नियुक्तिहरू लिनलाई, सरकारी नियुक्तिहरू नदिने, अरू काम गर्नलाई चाहिँ नागरिक स्वसरह सम्पूर्णमा बन्देज रहित टर्नी प्रोग्रामहरू जस्तो सञ्चालन गरिदिने गर्यो भनेदेखि, र अहिले गरिरहेछ है सरकारले, त्यस्तो देखिन्छ, आवाज भइरहेछ, युवाहरू चाहिँ बिस्तारी फर्किरहेको मैले देखेको छु. अनि अब मेरो त आफ्नो इक्जाम्पल दिने हो भने मेरो छोरीहरू अलिक सानो सानै छन् होइन, तर तिनीहरूलाई पनि हामी कनेक्ट सधैँ गराइरहन्छौँ नेपाली भाषा संस्कृति. उहीँ पनि हामी एउटा विद्यालय सञ्चालन गर्छौँ क्या नेपाली भलन्टियर हिसाबले, नेपाली भाषा संस्कृतिमा कनेक्ट गरिराख्नुपर्छ है भनेर. भाषै बिर्स्यो भनेदेखि त देशै बिर्स्यो नि, होइन? त्यो हिसाबले चाहिँ उनीहरूसँग चाहिँ यहाँ भाषाको माध्यम पनि भयो अनि यहाँ आउने कल्चर सिक्ने छ. मेरो छोरीहरू त अहिले लगेर नेपाल गएर पढ्ने हो भने यहीँ पढ्छु भन्छन् क्या, त्यत्रो वर्ष अमेरिका पढेर पनि. त्यसैले त्यो खालको एउटा रेडिनेस चाहिँ प्यारेन्ट्सले पनि थाहा पाउने पहिलो जेनेरेसनले पनि तयार गर्नु पर्यो. दोस्रो जेनेरेसनका नानी बाबुहरू स्वाभाविक रूपले उनीहरू चाहिँ नेपालसँग कनेक्ट हुन्छन्, पढिसकेपछि यहाँ इन्टर्नसिप, फेलोसिप यहीँ गर्ने अवसर दियो, आउँछन्, बस्छन्, यहीँ रोजगारी, यहीँ अवसर रहेछ भन्ने हुने बित्तिकै त अहिले त अमेरिका जाओस् कि बेलायत जाओस् कि खाडी मुलुक जाओस् कि ग्लोबल भिलेजको कन्सेप्ट छ नि त अहिले, होइन? संसार जहाँसुकै बसे पनि हाम्रा लागि उहिले गाउँको भोजपुरको मान्छे म काठमाडौँ आउन महाभारत जस्तो हुन्थ्यो. छिनछिनमा फेस टाइम र के गरेर मान्छे हेरेर गफ गरिरहेछन् मेसेन्जरमा, होइन? फोन निस्किन्छ यहाँ चलाइसक्यो त्यो 17 Pro Max, होइन? मान्छेले टेक्नोलोजीमा उत्तिकै फास्ट छ. त्यसैले यो होल एउटा ठुलो गाउँ हो भन्ने लिने हो भनेदेखि को विदेश को स्वदेश सबै फर्क्यौँ, सबै मिलेर नेपालको विकास गरौँ भन्ने हो भने चाहिँ युवा वर्ग आउँछ, आउन थालेका छन्.
2: विदेशमा हुने जस्तै अमेरिकैको कुरा गरौँ, होइन, बेलायतकै कुरा गरौँ, उहाँको विश्वविद्यालयहरूले जस्तै यहाँको विश्वविद्यालयहरूले पनि पढ्दै र काम पनि गर्दै गर्ने वातावरण भयो भने त उताका मानिसहरू यहाँ आएर पनि पढ्नु होला भन्ने आशा गर्न सकिन्छ.
3: एकदमै एकदमै त्यस्तो छ नि, एकदमै क्वालिफाइड विषयमा जस्तै इन्जिनियरिङ हुनसक्छ, मेडिकल विषयमा हुनसक्छ, एआईको जमाना छ, होइन? आर्टिफिसियल इन्टेलिजेन्सको कुराहरू छ, स्ट्याटिस्टिक्सका कुराहरू छन्, हाइली टेक्निकल पढाइहरूमा चाहिँ यहाँबाट विदेशी स्टुडेन्टलाई फोकस गरेर कम मूल्यमै अमेरिकामा तपाईँको ब्याचलर पढ्नलाई, क्या ब्याचलर चाहिँ 4 वर्षै हुने भयो, यहाँ पनि 4 वर्षै, अमेरिका पनि 4 वर्ष छ. ठिकैको कलेजमा पढ्ने हो भनेदेखि कम्तीमा $1.5 लाख लाग्छ पढाइको खर्च मात्रै, $1 लाख नलाग्ने त ठाउँ छैन, होइन? नेपाली त्यसलाई कन्भर्ट गर्ने हो भनेदेखि लाख भन्ने बित्तिकै 1.5 करोड त भइदियो नि त, अहिलेकै आजकै कन्भर्सन हेर्ने हो भने पनि, होइन? एक्सचेन्ज रेट यहाँ चाहिँ त्यस्तै खालको एकदम क्वालिटीको एजुकेसन अफर गर्ने विदेशी विद्यार्थी आऊ भनेर लायो भनेदेखि, अनि विदेशीका युवाहरूलाई लक्षित गरेर चाहिँ यहाँ चाहिँ एउटा इनोभेसन फन्डहरू बनाइदिने है,

0: सरकार हुँदाखेरि त हामी आशा गर्थ्यौँ, अहिलेको सरकारले चाहिँ अझ नयाँ केही गर्छ कि भनेर चाहिँ धेरैतिर आशाको सन्देशहरू जाँदैछ। आशा गरौँ केही परिवर्तनहरू अझ आउँछ।
1: एकदमै ठुलो आशा र भरोसा छ अहिलेको सरकार प्रति। जनयुवाहरूको त अगाध विश्वास छ, त्यो विश्वास खेर जाँदैन होला भन्ने हामीले पनि सोचेका छौँ। यहाँसँग कुराकानी गर्नुपर्ने भेग विषय छ होइन, मैले यो एउटा युवा संसार कार्यक्रममा यति धेरै सबै कुराहरू खोतल्न पनि सक्दिनँ। तल तलतिर आउँदै गर्दाखेरि नेपालका अबका युवाहरू चाहिँ कस्तो हुनुपर्छ, उहाँहरूले अब कसरी अगाडि बढ्नुपर्छ? जस्तो नेपालमा एउटा राजनीतिक रूपमा रूपान्तरण भयो, अब स्थायी सरकार पनि छ होइन, अब यो समयमा युवाहरूले चाहिँ कसरी स्टेबल हुने, उहाँहरू आफैले चाहिँ के गर्नु पर्ला?
0: पहिलो कुरा चाहिँ हामी अधिकारका लागि धेरै लडाइँ गर्ने खालको मान्छे भइसकेका छौँ, हामी जस्तै अरू पनि धेरै छन् होइन। एक नम्बर फर्मुला भनेको चाहिँ हामी अधिकार सँगसँगै कर्तव्यहरू पनि नबिर्सौँ। युवा भएपछि चाहिँ हाम्रो सरकारलाई सम्बन्धित निकायलाई झकझक्याउने एउटा कर्तव्य पनि हुन्छ, त्यो सँगसँगै आफू पनि डिसिप्लिनमा बस्ने, आफू पनि मेहनत गर्ने, नागरिकको दायित्व के हो भन्ने कुरा महसुस गर्ने र त्यो अनुसार काम गर्ने हुनु पर्यो। पढिरहेको खालको युवा छ भने पढाइमा बढी मोटिभेट गर्नु पर्यो, व्यवसाय उन्मुख युवा छ भने व्यवसायमा आफ्नो दत्तचित्त भएर लाग्नु पर्यो, नयाँ नयाँ टेक्नोलोजीहरूको विकास भइरहेछ त्यसलाई सही रूपमा सदुपयोग गर्नु पर्यो। अहिलेको बढ्दो यो सोसल मिडियाको प्रभाव जुन छ, यस्ता प्लेटफर्महरूमा कतिपय भाइरल हुने न्युजहरू देखियो भनेदेखि ब आफै यो त संसार कतातिर गइरहेछ जस्तो देखिन्छ। नेपाल मात्रै होइन, धेरै देशमा यस्तो हुन्छ क्या। यो एउटा मनोविज्ञानको कुरा गरौँ, नेगेटिभिटी बायसेस भन्ने अङ्ग्रेजीमा शब्द छ क्या, नेगेटिभिटी बायसेस भनेको चाहिँ नकारात्मकता पक्षधर भनौँ नेपालीमा, त्यो चाहिँ मान्छेको दिमागमै नकारात्मक कुराले चाहिँ छिटो आकर्षित गर्छ क्या दिमागलाई, अनि राम्रो कुरातिर चाहिँ नजाने ध्यान, के हो फ्याक्ट र के हो फेक भन्ने छुट्याउन नसक्ने क्या। एउटा सामग्री आउँछ युट्युबमा अनि जसले हेरो ओहो यस्तो पो हुन लागिसकेछ भनेर चाहिँ चर्चा हुन थाल्छ, त्यही न त्यो त्यो भ्यालिड ठाउँबाट आएको छ, त्यसको स्रोत के हो, त्यो इन्फर्मेसनको चाहिँ भ्यालिडेट गरियो कि गरिएन हो भन्नुभन्दा अगाडि त्यस्तो केही हुन्न, अनि त्यसैको लहै लहैमा लाग्ने यो मिसइन्फर्मेसन र डिसइन्फर्मेसन भन्ने चाहिँ नि नराम्रो सूचना फैलाइदियो रमाइलो इन्टरटेनमेन्ट यो भाइरलका लागि, अर्को चाहिँ नियोजित रूपले पनि कसैलाई घाटा पुग्ने हिसाबले डिसइन्फर्मेसन भन्छ यो दुष्प्रचारहरू, त्यस्तो जमाना छ, टेक्नोलोजीको प्रयोग त्यस्तोमा नगरौँ, टेक्नोलोजीको प्रयोग इनोभेसनमा गरौँ, उपयोगिता लिने गरी गरौँ, अनि हामी अधैर्य नहौँ, धैर्यताका साथ अगाडि बढौँ। सरकारलाई चाहिँ विकासमा घचघच्याउने हो, कम्प्लिमेन्ट गर्ने हो, सँगसँगै हिँड्ने हो, आफ्नो पनि भूमिका निर्वाह गर्दै त्यस्तो गर्यो भनेदेखि सन्तुष्ट अलिकति आनन्ददायक जिन्दगी हुन्छ कि जस्तो लाग्छ म युवा वर्गको खास गरेर।
1: हजुर, नेपालमा अवसर नै छैन भनेर भनिरहनु भन्दा पनि आफूले पनि अवसर खोज्नु पर्यो र सरकारले गर्दै आएका कामहरूलाई पनि निहाल्नु पर्यो होइन, ती कामहरूमा आफू कहीँ पार्टिसिपेन्ट हुन सक्छु कि, मेरो क्राइटेरियाले भ्याउँछ कि, अध्ययन मनन त गर्नु पर्यो नि त,
0: सही कुरा होइन। अब कसैले चाहिँ त्यो स्पुन फिडिङ गर्नलाई यो समान जमाना छैन है, स्पुन फिडिङ भनेको पस्किएर अनि फेरि मुछिदिएर खुवाइदिनु त कसले खुवाइदिन्छ र होइन, अलिकति आफै लाग्नु पर्यो। तर त्यो भन्दैमा सरकारले चाहिँ केही नगर्ने भन्ने भएन, घरको अभिभावक जस्तो सरकार हुनु पर्यो क्या, बाबुआमा जस्तो, केटाकेटीले चाहिँ बाबुआमाले भने जस्तो गर्दै जानु पर्यो, घचघच्याउँदै जानु पर्यो। परिपूरकको सरकार, नागरिक समाज, त्यस पछाडि प्राइभेट सेक्टर भनेको चाहिँ परिपूरक निकाय हो। नेपालमा अवसर छन् र सम्भव छ, त्यो चाहिँ मैले प्रत्यक्ष रूपमा देखेको, भोगेको, धेरै मान्छेको अनुभवहरू सुनेको हिसाबले छ। म आफै पनि अब नेपाल फर्केर कम्प्लिटली त्यहाँ अमेरिकाको ठुलै अवसरहरू हुँदाखेरि पनि त्यो कम्प्लिटली छोडिदिएर यहीँ आएर केही गर्छु भन्ने लागिरहेछ। त्यसैले मैले अरूलाई भन्नुपर्दाखेरि त विदेशीका अनुभव अथवा स्वदेशी अनुभवलाई प्रयोग गर्न सक्ने अवसर चाहिँ छ।
1: हजुर, विदेशै जानु पनि नराम्रो कुरा होइन, त्यहाँ गएर पढेर आफ्नो केन्द्रबिन्दुमा पुगेपछि फर्केर नेपाल आऊ र यहाँ आएर त्यो कुरालाई चाहिँ यहाँ लागू गराउन,
0: त्यो महत्त्वपूर्ण होइन,
1: त्यो कुरा महत्त्वपूर्ण भयो।
0: विदेशी नै नराम्रो होइन, विदेशी नै बित्तिकै गाली गर्ने प्रवृत्ति पनि हामीले राख्नुहुन्न। विदेश गएर कति यो मातृभूमिप्रति आफ्नो देशप्रति चाहिँ जवाबदेही छ, कति यो कनेक्टेड छ, अनि के गर्न सक्छ भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हो। आफ्नो ग्राउन्ड चाहिँ नबिर्सौँ, विदेशी पनि निश्चित समयमा त्यो सिप, क्षमता, दक्षता, पुँजी निर्माण गरौँ, फर्काउँ।
1: हामीले देखे जस्तो सुखै सुखको सपना पनि त छैन होला नि होइन,
0: विदेशमा फेसबुकमा चाहिँ छ, फेसबुकमा त्यो फोटो हेर्नु हो भने त नाचगान गरिरहेका, उफ्रिरहेका, घुमिरहेका मात्र देख्दा

0: खतरा त विदेशै रहेछ जस्तो हुन्छ, तर विदेशका दुःखहरू एकदमै असीमित छन्। एउटा मेसिन बनाउने भनौँ न, त्यो मेसिनका त पार्ट पुर्जाहरू हुन्छन्, एउटामा पार्ट एउटा आउँछ है, अनि ठ्याक्क जोड्यो त्यसमा, चार सेकेन्डमा यो गर भन्ने हुन्छ है, पाँच सेकेन्ड भयो भनेदेखि त्यो मेसिन चलिहाल्छ अगाडि, सुपरभाइजरबाट त्यसले गाली खाइहाल्यो, हेरिरहेका हुन्छन् होइन। अनि आठ घन्टा मेसिनसँग मान्छे काम गरेको जिन्दगी हुन्छ क्या, धेरै जसो मान्छेको जिन्दगी यस्ता पनि छन्। बुढाको जागिर कति बेर, बुढीको जागिर कति बेर आयो, कामबाट थकित भएको हुन्छ, अनि आफन्त नातागो त यस्तैसँग भेट्यो, रमाइलो गरेर साथीभाइसँग त्यस्तो गर्छन्। यो यो सबै मान्छे यस्तो भनेको होइन, कतिपय सुरुवातमा यस्तो हुन्छ धेरै मान्छेहरूको जिन्दगी। प्रोफेसनल काम गर्ने मान्छेहरू पनि भावनात्मक रूपमा चाहिँ बसेरै काम गरोस्, इन्टेलेक्चुअल माइन्डै लाएर काम गरेको होस्, तर त्यो मान्छे भावनात्मक रूपमा चाहिँ नेपालमा आएर काम गर्न खोज्छ क्या, त्यस्तो देखिन्छ।
1: भनेको नेपालको झल्को चाहिँ आइ नै रहेको हुन्छ,
0: आउँछ र आउनु पर्छ पनि।
1: हजुर बिल्कुलै, सबैलाई यहीँबाट आह्वान गरौँ, अब देशमा केही सकारात्मक कुराहरू हुनेछन् हामी आशा गरौँ। तपाईँहरू पनि आफूले सिकेका ज्ञान लिएर नेपालमै फर्किदिनुहोस्, आउनुहोस्, यहीँ हामी सबैजना मिलेर नेपाललाई सुन्दर बनाऊ।
0: सम्भव छ, सम्भव छ,
1: सम्भव छ।
0: त्यसैले मेरो तर्फबाट पनि, म आफै पनि अब विदेशी पनि, म सधैँको लागि विदेशीको मान्छे होइन, मलाई सुरुदेखि जाँदादेखि म कुन वर्ष फर्किन्छु होला भन्ने लागिरहन्थ्यो, अब एक दुई वर्ष पछाडि चाहिँ म पूर्ण रूपमा यतै बस्ने गरी आउँदैछु। मेरो केही जुन जिम्मेवारीहरू थिए त्यो पुरा गर्दै गर्दै गर्दै एउटा जुन लेभलको मेरो पेसागत हिसाबले पनि एउटा उपलब्धि हासिल गर्नुपर्ने थियो, त्यो गरिसकेँ भन्ने लाग्छ। र अब बाँकी जिन्दगी चाहिँ अझै प्रोडक्टिभ उमेरै छ होइन, अनि अब यतै केही गर्ने भन्ने चाहिँ सोचमा छु।
1: यो एउटा खुसीको कुरा पनि हो, अमेरिकामा पुगेर त्यो लेभलसम्म काम गरेर सबैतिर देश विदेशका अनुभव लिएर चाहिँ यहाँ चाहिँ नेपालमै आएर केही गर्छु भन्नुहुन्छ भने हामी सबैका लागि त एउटा खुसीको कुरा हो यो।
0: हजुर धन्यवाद, हो यो यो रमाइलै छ, मलाई आनन्द लागिरहेछ, यहाँहरूले खुसीको कुरा हो भनिदिनु भएपछि जन सन्तुष्टि मिल्छ, ऊर्जा मिल्छ।
1: हजुर जाँदा जाँदै युवाहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? अब
0: यो यो भौतिक सुख सुविधा मात्रै सबै कुरा चाहिँ होइन भन्ने लिनुहोला।
1: हजुर
0: म पढ्दाखेरि क्या, क्याम्पस पढ्दाखेरिको अनुभव क्या, घरबाट गुन्द्रुक हालिदिने आमाले होइन, दाउरामा पकाउँथ्यौँ क्या, भोजपुर बजारमा डेरामा बस्यो, दाउरामा खाना पकायो, अनि बिहानको कलेज हुन्थ्यो, कलेजबाट फर्केर भोकले हैरान भएर आएको छ 10 बजे 10:30 बजे, अनि बल्ल बल्ल आगो ज्वरो, गुन्द्रुक कति पकाउने भन्ने पनि थाहा नहुने, गुन्द्रुक त यस्तो निचार्दाखेरि त कति पनि नहुँदो रहेछ होइन, धेरै धेरै हाल्ने, एक महिना पुग्ने गुन्द्रुक चाहिँ म एकै हप्तामा सक्ने क्या, अनि खाने बेलामा चाहिँ फेरि झोल खाएको छ, किनकि त्यो त गुन्द्रुकको त त्यो त चोक्ता त हुन्न फेरि। तर कहिले पनि त्यो ठुल्ठुला सपना देखेर सानातिना कुराले ब्रेकडाउन हुने चाहिँ थिएन मेरो आफ्नो जिन्दगी चाहिँ। जहाँ दुःख हुन्छ त्यहाँ सम्भावना हुन्छ, दुःख र गरिबी हुनु, भौगोलिक रूपले विकट ठाउँमा जन्मिनु, भने बमोजिमको स्कुल पढ्न नपाउनु, कलेज पढ्न नपाउनु भनेको चाहिँ बाधा चाहिँ हो, तर यो कम्प्लिटली अवसरै नपाउने भन्ने चाहिँ होइन। अरूसँग तुलना नगर्नु कहिले पनि, ठुलाले पनि सानाले पनि, नेभर कम्पेयर विथ अदर्स क्या, जब कम्पेयर कम्पेरिजन सुरु हुन्छ त्यसपछि चाहिँ चोट पर्न थाल्छ जिन्दगीमा, दिलमा चोट पर्न थालेपछि मान्छे यो साइकोलोजिकल समस्या हुन्छ, डिप्रेसनमा जाने होइन, मान्छे एक्लोपन हुने, यस्ता यस्ता कुराहरू हुन्छन्। आफू जे गरेको छ मैले ठिक गरेको छु सही गरेको छु भन्ने निरन्तर लागिराख्ने, आफू जन्मेको ठाउँ परिवेश सुहाउँदो खालका काम गर्दै जाने, गलत बाटो यो हो भन्ने चाहिँ आफूले टाइममा चिन्ने, सही ट्र्याक चाहिँ कहिले नछोड्ने, सानो काम गरेको होस् गोठालै जाओस् त्यो मान्छे, तर राम्रोसँग बाख्रा चराएर फर्किनु पर्यो गोठालो गएको मान्छे क्या। बिजनेसमा भएको मान्छेले सिन्सियर तरिकाले विदाउट चिटिङ कसैलाई नठगिकन व्यवसाय चलाउनु पर्यो, डिसिप्लिन अनुसार मान्छेले गर्यो, धैर्य भयो, निरन्तर लागिराख्यो भनेदेखि मान्छे सफल हुन्छ। त्यसैले सफल हुनु भनेको सन्तुष्ट हुनु हो, सन्तुष्ट हुनु भनेको सुखी हुनु हो, त्यसैले सुखी हुने यो यात्राका लागि चाहिँ ठिक्कको महत्त्वाकांक्षा राखेर अगाडि बढ्न चाहिँ म सल्लाह दिन्छु सम्पूर्ण युवा साथीहरूलाई।
1: हस् आज हाम्रो भेट भयो, यहाँ अमेरिकाबाट नेपाल आउनुभएको सन्दर्भमा आज यो स्टुडियोमा बसेर कुराकानी गर्न पायौँ, एकदमै धेरै आभारी छौँ।
0: हस् धेरै धेरै धन्यवाद दुर्गाजी।
1: अहिले भर्खरै सुन्नुभयो बहुआयामिक व्यक्तित्व मनोज खड्कासँग गरिएको कुराकानी। यहाँहरूलाई युवा संसार कार्यक्रम कस्तो लागिरहेको छ? हामीलाई सल्लाह सुझाव अनि प्रतिक्रिया दिन नभुल्नुहोला। साथै आफ्ना गाउँठाउँमा पनि युवा आफै सक्रिय र सचेत भएर कुनै नयाँ नौलो र सकारात्मक काम गर्दै हुनुहुन्छ भने हामीलाई भन्न नभुल्नुहोला। हामी यहाँहरूका कुरा युवा संसार कार्यक्रममा समेट्दै जानेछौँ। हवस् त, आजलाई युवा संसार कार्यक्रम यति नै। कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरूप्रति आभारी छौँ। अर्को हप्ता अर्कै विषय र प्रसङ्गका साथमा उपस्थित हुने वाचा गर्दै प्रविधि संयोजनमा रहनुहुने लक्ष्मण विष्टसँगै दुर्गा अधिकारी बिदा भए। नमस्कार, यहाँहरूका हरेक पल शुभ रहुन्।

0: झण्डु आयुर्वेद
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
0: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
1: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01-4530-418
2: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
3: नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुरोध यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ अर्थतन्त्र मापनका लागि आर्थिक गणना नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालय
4: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ
5: नागरिक लगानी कोष

भर्खरै यहाँहरूले सुन्नुभयो दोहोरी गीत मेनुका परियार र सीताराम परियारको स्वरमा गोविन्द पङ्गेनीको रचना सङ्गीत रहेको थियो गोविन्द पङ्गेनीकै। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। रेडियो नेपालबाट यहाँहरूले ठिक 12 बजे मध्याह बजेको समाचार सुन्नुहुनेछ। मध्याह बजेको समाचार सुनिसकेपछि रमेश भट्टको साथमा स्रष्टा र सिर्जना कार्यक्रम सुन्नुहुनेछ। अहिले दोहोरी गीत बजाउने क्रममा अन्तिम गीत राख्दैछौँ रामजी खाँड र विष्णु माझीको स्वरमा रहेको छ तेजस रेग्मीको शब्द रामजी खाँडको सङ्गीतमा। यो गीतपछि केही सूचना र सन्देश सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: बिहानै झोक्राइ छौ त के भयो?
1: मेरो शरीरमा त तागत नभए जस्तो भयो, पुरा केही गर्न नसक्ने भए म त। मलाई के भएको रहेछ डाक्टर साहब?
2: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बाथ रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
3: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ। त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।

यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। संघीय संसदको दुवै सदनबाट सरकारको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम पारित भएको छ। हिजो दुवै सदनमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले जवाब दिएसँगै नीति तथा कार्यक्रम पारित भएको हो। प्रतिनिधि सभाको हिजोको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सर्वसम्मतिले पारित गरेको छ। सरकारले पूर्व गृहमन्त्री सुदन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ। मन्त्री परिषदको यही वैशाख 28 गतेको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको अध्यक्षतामा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि नेउपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको हो। उक्त समितिलाई प्रतिनिधि सभा सदस्य समेत रहनुभएका गुरुङका सम्बन्ध सार्वजनिक रूपमा उठेका विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। काठमाडौँ विश्वविद्यालय केयुको उपकुलपतिको दैनिक कार्य सञ्चालनको जिम्मेवारी प्राध्यापक ऋषिकेश वाग्लेले प्राप्त गर्नुभएको छ। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति बालेन्द्र शाहको

ब्यान्डहरू 98, 100 र 103 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। साथसाथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम संस्कार सिर्जनामा आज हामीले निकै चर्चित लोक गायक खड्ग गर्बुजासँग कुराकानी गरेका छौँ। कार्यक्रम संस्कार सिर्जनाको शुभारम्भ गर्दैछौँ। आजका अतिथि खड्ग गर्बुजा, मिना गर्बुजा, नितापुन र गीता देवीको स्वर, खड्ग गर्बुजाको रचना र सङ्गीत रहेको छ। त्यसपछि उहाँसँग गरिएको कुराकानी सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: कार्यक्रम संस्कार सिर्जनामा स्वागत छ।
1: धन्यवाद भाइ।
0: आरामै हुनुहुन्छ?
1: ठिक छु।
0: दिनदिनै भेट हुन्छ, तर यो रेडियोको स्टुडियोमा चाहिँ यसरी कुराकानी गर्ने अवसर चाहिँ आज जुर्यो। लगभग दुई दशक भन्दा धेरै त मलाई नै रेडियो नेपालमा काम गरेको भइसक्यो, तपाईँको अझै लामो समयको अनुभव छ रेडियोसँग। अहिले के गर्दै हुनुहुन्छ दाइ? पछिल्लो समय रेडियोमा त गीतहरू उत्पादन गरिराख्नु भएको छ, बाहिरको जीवन कसरी बिताउँदै हुनुहुन्छ, के गर्दै हुनुहुन्छ?
1: बाहिर पनि भित्र पनि गीत सङ्गीत नै हो, खेतीपाती यही हो। अब घरमा बसे पनि उही गीत लेख्ने, गीत बनाउने काम नै हो। अफिस आउँदाखेरि पनि अब कहिले अफिसको लागि गीत बनाउनु पर्ने हुन्छ, गाउनु पर्ने हुन्छ, कहिले चाहिँ बजाउनु पर्ने हुन्छ, त्यही हो। गीत सङ्गीतमै छु, बाहिर पनि भित्र पनि।
0: भर्खरै हामीले सुनको जन्तर यो निकै चर्चामा रहेको गीत सुनायौँ, श्रोताहरूले थाहा पनि पाइसक्नुभयो तपाईँको यो गीत हो आजका अतिथि भनेर थाहा पनि पाइसक्नुभयो। तर धेरै जसोलाई थाहा नहुन सक्छ, कहाँ जन्मिनुभयो, कहिलेदेखि यो सङ्गीत क्षेत्रमा प्रवेश गर्नुभयो, यो सङ्गीत क्षेत्रमा प्रेरणा चाहिँ कसरी प्राप्त गर्नुभयो?
1: मेरो जन्म चाहिँ म्याग्दी जिल्लाको हालको धौलागिरी गाउँपालिका वडा नम्बर 6 मराङमा भएको हो। गीत सङ्गीतमा म गीत सङ्गीतमा लाग्नुमा एउटा मोड छ, ठुलो मोड छ। एउटा दुर्घटनामा परेँ म, जब त्यसपछि चाहिँ म गीत सङ्गीततिर मोडिएको हुँ। त्यो जब दुर्घटनामा परेँ त्यसपछि रेडियो सुन्न थालेँ मैले। 43 सालको कुरा हो यो,
0: दुःखद कुरा भनौँ,
1: 43 सालको कुरा हो। त्यसपछि रेडियो सुन्थेँ, अनि रेडियो नेपाल, अब त्यति बेला त रेडियो नेपाल मात्रै थियो, रेडियोबाट मेरा गीतहरू सुन्दाखेरि मलाई पनि गीत गाउन मन लाग्थ्यो। अनि त्यही रेडियो नेपालमा गएर गीत गाउने त्यो हुटुटी पालेर त्यही रहर बोकेर चाहिँ घर छोडेर हिँडेको हुँ। त्यति बेला मलाई रेडियोमा गीत सुन्दाखेरि खासमा झलकमान गन्धर्व अनि बमबहादुर कार्कीहरू, नारायण राय माझी दाईका गीतहरूले चाहिँ बढी, अनि त्योभन्दा अझ बढी चाहिँ मलाई सावित्री शाह, स्याङ्जाको सावित्री शाह हुनुहुन्छ,
0: निकै गीत
1: रेडियो नेपालकै स्टाफ हुनुहुन्थ्यो उहाँ, अनि उहाँको गीतबाट चाहिँ म धेरै प्रभावित छु। र अहिले गीतहरू सिर्जना गर्ने क्रममा पनि उहाँहरूकै गीतबाट अलिक बढी प्रभावित नै छु म।
0: अहिलेको यो लोक गीतलाई चाहिँ अहिले भनौँ न, जस्तो लोकदोहोरीले एकदमै अहिले मार्केट लिएको जस्तो लोकदोहोरी बेसका गीतहरू चाहिँ नेपाली चलचित्रमा पनि अहिले समावेश भएका छन्, लोक प्याटर्न भएका गीतहरू। कसरी हेर्नु भएको छ 2043 सालमा सङ्गीततिर छिर्ने जुन तपाईँले सोच राख्नुभयो, छिर्नुभयो सङ्गीतमा, निकै अब्बल गायकको रूपमा पनि हुनुहुन्छ तपाईँ, देश विदेश पनि थुप्रै ठाउँ गइसक्नु भएको छ, हामीले केही माध्यमहरूबाट पनि पढ्न पाउँछौँ सूचनाहरू तपाईँको बारेमा पनि, धेरै कुराहरू मिडियामा, अरू मिडियाहरूमा पनि आइरहेका हुन्छन्। पहिलेको त्यो भनौँ न रेडियो नेपाल छिर्दाखेरिको परिवेश कस्तो थियो, त्यहाँबाट कुरा गरौँ न।
1: त्यति बेला क्यासेट पसल, क्यासेट थियो, जमाना थियो त्यति बेला, होइन,
0: अडियो
1: क्यासेटको जमाना थियो। नेपाल अधिराज्य को अडियो क्यासेटको पसलमा जाँदाखेरि नेपाली गीतहरू कमै पाइन्थे, हरेक पसलमा हिन्दी गीतहरू मात्रै बज्थ्यो। यहीँ काठमाडौँको यो भिरकुटी मण्डपमा तपाईँको यो हङकङ बजार भन्थे, त्यहाँ अब कति थिए क्यासेट पसलहरू, त्यहाँ हामी जान्थ्यौँ बेला बेलामा। त्यहाँ जाँदाखेरि जताततै हिन्दी गीतको मात्रै प्रचार प्रसार हुन्थ्यो, बजिरहेको हुन्थ्यो त्यो पसलमा। अब पछि गएर बिस्तारै गएर नेपाली लोक सङ्गीतले चाहिँ त्यो क्रमलाई चाहिँ विस्थापित गर्यो भनौँ न एक प्रकारले। अहिले चाहिँ धेरै राम्रो छ नेपाली लोक सङ्गीतको। र एउटा अलिकति सचेत हुनुपर्ने बेला चाहिँ के छ भने, हुन त अब मान्छेको समयको परिवर्तन सँगसँगै, मान्छेको इच्छा आकाङ्क्षा सँगसँगै सबै कुराहरू परिवर्तन हुँदै जान्छ, होइन, तर के भने नि त्यही अनुसार चाहिँ अब हाम्रो पुर्खाहरूले गाउने लोकगीत र अहिले गाउने लोकगीतमा पनि आकाश पाताल फरक आइसकेका छ। मैले गाएको गीत हजुरले गाउनुभयो भने अलिक फरक सुनिन्छ, त्यो त झन् अब त्यो पुस्तान्तरणको कुरा पर्यो, होइन। त्यसले गर्दाखेरि अब यो परिवर्तन आउनु स्वाभाविक कुरा हो, परिवर्तन चाहिँ अलिकति सकारात्मक, अलिकति चाहिँ मौलिकतातर्फ उन्मुख परिवर्तन आइदियो हुन्थ्यो भन्ने मलाई लाग्छ। र कतिपय गीतहरू अहिले सुन्दाखेरि आधुनिक गीत हो कि लोकगीत हो भनेर एकछिन सोचेर भन्नुपर्ने अवस्था चाहिँ छ, होइन। त्यसले गर्दाखेरि अब अलिकति मौलिकतातिर गयो भने चाहिँ त्यो पक्कै लोकगीत हो भन्ने बुझिन्छ, त्यो अवस्था छ। जे होस्, नेपाली लोक सङ्गीत, आधुनिक सङ्गीत, सबै प्रकारका नेपाली सङ्गीतको चाहिँ अहिले राम्रो त्यो एउटा बजार व्यवस्थापन, सबै कुराहरू प्रचार प्रसार सबै राम्रो छ। अब यहीँ रेडियो नेपालले पनि, अब मैले त्यति बेला 43 सालमा रेडियो सुन्दाखेरि धेरै समयहरू चाहिँ हाम्रो लोकगीतको समयभन्दा हिन्दी गीतहरूको समय बढी थियो त्यति बेला, होइन। अहिले आएर चाहिँ हिन्दी गीत सङ्गीतको कार्यक्रम त छ, तर त्यो राख्नु पनि पर्छ रेडियो नेपालले होइन, सबै प्रकारको गीत सङ्गीतलाई सबैको भाषालाई चाहिँ सम्मान गर्नुपर्छ, राख्नु पनि पर्छ, तर त्योभन्दा बढी हाम्रै मौलिक लोक सङ्गीतलाई प्राथमिकता दिएको छ, त्यो एउटा सकारात्मक कुरा हो र अलिकति सचेत हुनुपर्ने बेला पनि छ।
0: तपाईँको पहिलो सिर्जनाको कुरा गरौँ, साङ्गीतिक बजारमा चाहिँ कुन गीत ल्याउनु भएको थियो, त्यो कति सालतिरको कुरा थियो?
1: त्यो खास गरी म मैले भन्दैछु 43 सालमा दुर्घटना भएँ, अनि त्यसपछि 46 सालमा मैले घर छोडेर हिँडेँ, 46 सालमा घर छोडेर हिँडेँ, अनि त्यसपछि 47 सालमा काठमाडौँ आइपुगेँ। 47 सालमा काठमाडौँ आएपछि 47 सालको साउन महिनामा मैले रेडियो नेपालबाट स्वर परीक्षा पास गरेँ। त्यति बेला त रेडियो नेपालमा गीत रेकर्डिङ गर्नुको लागि स्वर परीक्षा पास गर्नै पर्ने अनिवार्य थियो, अनि साउन महिनामा स्वर परीक्षा पास गरेपछि मैले 1 कार्तिक महिनामा पहिलो गीत रेकर्डिङ गरेको हुँ। त्यो त्यति बेलाको गीत चाहिँ अलिकति वियोगान्त खालको, अलिक सेन्टिमेन्टल खालको गीतहरू नै थियो, गीत नै थियो।
0: पहिलाका गीतहरू बढी जसो सेन्टिमेन्टल टाइपका गीतहरू, एकदमै लोकगीतहरू त्यो टाइपको धेरै निस्किन्थ्यो।
1: त्यसको कारण के छ भने नि, अब त्यति बेला नेपालीहरूको जीवनस्तर कमजोर थियो, आर्थिक हिसाबले सबै हिसाबले समस्यामा थिए, धेरै कमजोर थिए, अनि मान्छेहरूको मनबाट बढी त्यो वेदना, अलिकति दुखान्त वेदनाहरू नै व्यक्त हुन्थ्यो नि त भाइ, कुराकानी गर्ने क्रममा होस् अथवा चाहिँ गीत गाउने क्रममा होस्, त्यसले गर्दा त्यति बेलाको सर्जकहरूबाट पनि अलिकति दुखान्त गीतहरू नै बढी सिर्जना हुन्थे। नारायण गोपालको गीत सुनको नै त्यो सबै गीतहरू त्यस्तै छन्, अरुणा लामाको सबै गीतहरू त्यस्तै छन् होइन, हाम्रो सावित्री शाहको गीत सुन्नुहोस् त, लोकगीतहरू सबै त्यस्तै विरह खालका वैरागी खालका गीतहरू छन् होइन। अब अहिले पछिल्लो समयमा आएर मान्छेहरूको एउटा जीवनस्तर पनि अलिकति सुदृढ हुँदै गयो र अहिले पहिलाका जस्तो चाहिँ त्यो दुःखमा छैन नि त नेपालीहरू, अलिकति जीवनस्तरले अलिकति परिवर्तन भएपछि अलिकति त्यो खालको अलिकति रमाइलो खालको होइन सुखद अनुभवहरू अनुभूतिहरू बढी छ, त्यो सर्जकहरूमा पनि त्यो छ नि त, त्यसले गर्दा सर्जकहरूबाट पनि अलिकति रमाइलो खालको गीतहरू सिर्जना हुन्छन् बढी।
0: एउटा अर्को गीत तपाईँले आफैले लेख्नु भएको, आफ्नै सङ्गीत पनि रहेको छ, हेर्दा हेर्दै कान्छी, यो पनि अलिक पुरानो गीत, निकै चर्चामा रहेको गीत हो, एकदमै एकताका निकै चलेको गीत हो। यो गीतको बारेमा कुराकानी गरौँ, कस्तो परिवेश थियो तपाईँले यो गीत लेख्दाखेरि र साङ्गीतिक बजारमा कहिले ल्याउनु?
1: यो गीत चाहिँ मैले कति 57 सालमा रेकर्ड गरे हो, बबरमल चाहिँ प्रिजम स्टुडियोमा। यो गीत चाहिँ अब यो कुरा लामो हुन्छ होइन, हाम्रो गाउँघरतिर चाहिँ हाम्रो गाउँतिर रोदी बस्ने चलन थियो,
0: हेर्दाखेरि लगभग यो गीतको मर्म चाहिँ अलिअलि बुझ्ने मान्छेले बुझ्छ जस्तो लाग्छ मलाई।
1: अब त्यो भन्दा पनि त्यो भिडियोमा त्यो डाइरेक्टरको कन्सेप्ट हो
0: होइन,
1: तर मेरो गीत मैले गीत बनाउँदाखेरि चाहिँ यो चाहिँ मेरो आफ्नो वास्तवमा आफ्नो मेरो रियल कथामा आधारित गीत हो यो। त्यति बेला जुन बेला म भिरबाट लडेँ, त्योभन्दा अगाडि गाउँघरतिर चाहिँ रोदी बस्ने चलन थियो, रोदी बस्ने चलन थियो, अनि तरुणीले तन्नेरी थुन्ने, तन्नेरीले तरुणी थुन्ने, त्यो चलन थियो कि हाम्रो गाउँमा। अनि त्यो एकचोटि चाहिँ बागलुङको लामेला भन्ने गाउँबाट मेरो गाउँमा 3-4 युवतीहरू जानुभएको थियो, अनि हामीहरूसँग चाहिँ उनीहरूको परिचय भयो त्यही मेलामा, एउटा चैते दसैँ मेलामा, अनि परिचय भयो, अनि परिचय भएपछि अनि हामीले उनीहरूलाई रिक्वेस्ट गऱ्यौँ, 1-2 बसौँ न यतैतिर बसौँ, अनि जानु होला 1-2 जानु होला भन्ने खालको हामीले रिक्वेस्ट गऱ्यौँ। त्यसलाई चाहिँ तरुणी थुन्ने भन्ने चलन छ, अनि हामीले त्यो रिक्वेस्ट गरेपछि उनीहरूले माने होइन, अनि हामीले चाहिँ त्यो 3-4 युवतीहरूलाई, हाम्रो पनि 3-4 युवाहरूको समूह थियो, अनि त्यो हाम्रो प्रस्तावले उनीहरूले मानिसकेपछि हामीले 2-3 उनीहरूलाई त्यहीँ हाम्रो गाउँमा अब भई नभई खोजी भए पनि अब मिठो मसिनो मासु भात खुवाएर राख्यो होइन, त्यो चलन छ। अनि त्यसपछि पछि 2 बिदाई गर्ने बेलामा, हामी चाहिँ उनीहरूलाई छोड्न भनेर मेरो गाउँभन्दा अलि तल एउटा दरबाङ भन्ने बजार छ, त्यो दरबाङ भन्ने बजारसम्म हामी छोड्न आयौँ तिनीहरूलाई होइन, अनि हामी त्यो दरबाङसम्म मात्रै आएर बस्यौँ, अनि त्यसपछि उनीहरू चाहिँ जानुपर्ने त्यो दरबाङ बजार काटेर, अनि त्यो सोले डाँडा काटेर, अनि त्यसपछि सोले डाँडा काटेपछि लामेला भन्ने, बागलुङको लामेला भन्ने गाउँ आउँछ, त्यहाँ उनीहरूको घर, अनि हामी त्यहाँ बस्यौँ, अनि त्यसपछि हामीले सोच्यौँ अब उनीहरूले डाँडो नकाटुन् जसम्म त हामीले हेर्दै बस्यौँ होइन, उनीहरूले डाँडो काटेपछि, अनि चाहिँ हामीले के सोच्यौँ भने उनीहरू पक्कै त्यही बाटो गए, त्यही डाँडो काटेर गए भन्ने हामीले सोच्यौँ। अनि पछि काठमाडौँ आएपछि त्यो सम्झना मलाई मेरो दिमागमा खेल्दै कहाँबाट जन्मियो कि अचानक, अनि मैले त्यसैलाई आधार बनाएर त्यो गीत बनाएको।
0: हुन्छ, एक लाइन सुन्छौँ र त्यसपछि हामी श्रोतालाई सुनाउँला।

0: हेर्दा हेर्दै कान्छीले सोले डाँडा काट्यो मायालाई।
1: हुन्छ, एकैछिन यही गीत राख्दैछौँ। आजका अतिथि खड्ग गर्बुजाको सुर रचना र सङ्गीत रहेको छ, तपाईँ पनि सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: हजुर, कार्यक्रम संस्कार सिर्जना रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुनिरहनु भएको छ र रेडियो नेपालका सातवटै प्रादेशिक प्रसारण केन्द्रहरूबाट पनि सुनिरहनु भएको छ। साथसाथै हाम्रा एफएम ब्यान्डहरू 98.1 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। यसका साथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। आज हामीसँग लोकप्रिय गायक खड्क गर्भुजा हुनुहुन्छ, उहाँसँग हामी कुराकानी गरिरहेका छौँ। यो कुरा सम्झिन त नपर्ने हुँदै 2043 सालको तपाईँले दुःखद कुरा भन्नुभयो, यो बारेमा थोरै कुराकानी गरौँ। कति वर्षको उमेर हुनुहुन्थ्यो, यो नहुनुपर्ने दुर्घटना भनौँ न, यो कसरी भयो? केही
1: म त्यति बेला 16 वर्षको थिएँ। त्यही त हो, गाउँघरमा दाउरा घाँस मेलापात भिरपाखा होइन, त्यही क्रममा म पनि घाँस काट्न गएको बेलामा भिरबाट लडेर स्पाइनल कर्ड्स इन्जरी भयो। त्यसपछि म त्यति बेला 43 सालदेखि नै अहिलेसम्म व्हीलचेयरमै छु।
0: तपाईँको जीवनमा धेरै चुनौतीहरू पार गर्दै सङ्गीत क्षेत्रलाई निरन्तरता दिइरहनु भएको छ, त्यो यात्रामा कतिको कठिन भयो भनौँ न? यो 2047 सालदेखि नै काठमाडौँमा आइसक्नुभयो तपाईँ, सङ्गीतका क्षेत्रमा लाग्दाखेरि कस्ता कस्ता चुनौतीहरू भेट्नुभयो र आज ती दिनहरूलाई सम्झदाखेरि कसरी सम्झिनुहुन्छ?
1: अब सङ्घर्षको कुरा त नगरौँ भाइ, हुन त हरेक मान्छेको आफ्नो आफ्नै सङ्घर्ष हुन्छन्, दुःख हुन्छ होइन, तर पनि कसैको बढी होला, कसैको अलिक कम होला, त्यो फरक फरक खालको सङ्घर्ष हुन्छन्। अब म जस्तो एउटा चाहिँ व्हीलचेयर प्रयोगकर्ता व्यक्ति 46 सालमा त्यो दुर्गम गाउँबाट घर छोडेर हिँड्दाखेरि कति दुःख भोगेँ होला बाटोमा, त्यो त अब त्यो साध्य कुरा गरेर साध्य छैन। अनि काठमाडौँमा आएपछि झन् बढी दुःख पाएँ, अब त्यसको पनि कुरा गरेर साध्य छैन। अब मेरो रेडियो नेपालमा गएर गीत गाउने मेरो हुटुटी, अब रेडियो नेपालमा गीत गाउन आउँदाखेरि हामी त्यति बेला दैनिक जसो, यो पश्चिम सिंहदरबारको पश्चिम गेट खुला हुन्थ्यो, दैनिक जसो चाहिँ 2 बजेपछि गेट खोलिदिन्थ्यो सर्वसाधारणको लागि, दैनिक जसो रेडियो नेपाल आउँथ्यौँ। अनि रेडियो नेपाल आउँदाखेरि अब नाम नलिउँ, हाम्रो यहीँ रेडियो नेपालकै एकजना
0: त्यो बेलामा
1: कार्यरत एकजना चाहिँ माथिल्लै पोस्टको व्यक्तिले मलाई त्यहाँ बाहिर रेडियो नेपालको गेटमा गएर, गेटमा म यता आउँदै थिएँ, उहाँ उता जाँदै हुनुहुन्थ्यो, यो चौर चोर औँला ठडाएर अबदेखि तिमी रेडियो नेपाल नआऊ है भनेर पनि भन्नुभएको छ होइन। अब एउटा त्यस्ता कठिनाइहरू त धेरै भोगिया छ, तर पनि अब हजुरले जुन भन्नुभयो नि, अब नहुनु थियो भइहाल्यो दुःखद कुरा भन्नुभयो। जुन बेला म तत्काल दुर्घटनामा परेँ, त्यो तत्कालीन अवस्थामा चाहिँ मैले केही सोचेँ भने म सकिएँ, मेरो जिन्दगी समाप्त भयो भन्ने सोचेको थिएँ होइन। पछि मेरो एउटा हिम्मतले भनौँ, अथवा मेरो बुद्धिले भनौँ, अथवा मेरो मूर्खताले भनौँ, मूर्खताले पनि काम गर्छ नि कहिलेकाहीँ त, किनभने म जस्तो एउटा अपाङ्ग शरीर भएको मान्छे घर छोडेपछि त मैले दुःख पाउँछु भन्ने कुरो त मलाई पनि थाहा थियो नि, थाहा पाउँदा पाउँदै पनि घर छोडेर हिँड्नु पनि एउटा मूर्खता नै हो होइन। यदि घर छोडेर नहिँडेको भए सायद त्यो दुर्घटना नभएको भए यो गीत सङ्गीतमा लाग्दैन थिए।
0: जस्तो शरीरको अवस्थाका बावजुद पनि तपाईँले जुन सङ्गीतमा समर्पण गर्नु भएको छ, यो कसैका लागि प्रेरणा पनि बन्न सक्छ,
1: धेरैको लागि बन्न सक्छ, यसलाई चाहिँ सकारात्मक हिसाबले एउटा प्रेरणाको रूपमा लिने व्यक्तिको लागि चाहिँ सबैको लागि चाहिँ प्रेरणा बन्न सक्छ। मैले जाने थाहा पाए अनुसार अहिलेसम्म नेपालमा यसरी व्हीलचेयरमा बसेर गीत सङ्गीतमा लागेर देश विदेशमा गएर कार्यक्रम गर्ने व्यक्ति मै होला जस्तो लाग्छ मलाई।
0: अहिलेसम्म कतिवटा देशमा आफ्नो प्रस्तुति दिनुभएको छ?
1: 21-22
0: तपाईँलाई खड्क गर्भुजा भनेर चिनाउने चाहिँ भनौँ न आफ्ना सिर्जनाहरू सबै बराबर हुन्छन्, तपाईँ उत्तिकै माया हुन्छ सन्तान जस्तै, तर तपाईँलाई चाहिँ ठ्याक्कै चिनाउने खड्क गर्भुजा भनेर
1: सालैजो गीत त्यति बेला एल्बमहरूमा पनि कमै समावेश हुन्थे, अनि मैले चाहिँ जोखिम मोलेरै म्युजिक नेपालले मान्दैन थियो, यस्तो गीत रेकर्ड गर्नु हुँदैन, एल्बममा समावेश गर्नु हुँदैन, किनभने यस्तो गीत चल्दैन, क्यासेट नचलेपछि त अब कम्पनीलाई फाइदा नहुने भयो, त्यसले गर्दाखेरि पनि म्युजिक नेपालले मानिरहेको थिएन त्यो सालैजोरी गीत रेकर्डिङ गर्नु। 2053 सालमा मैले जोखिम मोलेरै रेकर्ड गर्न लगाएको हो त्यहाँ, र जब मैले यो गीत सालैजो गीत रेकर्डिङ गरेँ पानी खायो बाघैले, त्यसपछि चाहिँ दर्शक श्रोताहरूले, दर्शकहरू त हुनुहुन्थेन त्यति बेला, श्रोताहरूले चाहिँ अप्रत्याशित रूपमा चाहिँ माया गरिदिनु भयो, मन पराइदिनु भयो र यसले पुनर्जीवन पाउने मौका पायो, त्यसैमा गर्व लाग्छ मलाई। र जुन बेला म भिरबाट लडेँ त्यति बेला मैले सोचेको चाहिँ सम्पूर्ण गुमाएँ भनेर, जब गीत सङ्गीतमा लागेपछि अनि एक दुईजना सबैजना श्रोताहरूले बिस्तारै बिस्तारै चिन्दै जानुभयो, अनि भेट्ने साथीहरूले आहा कस्तो राम्रो गीत हजुरको भनेर एउटा एउटा त्यो प्रतिक्रिया दिँदाखेरि एउटा झन् ऊर्जा बढेर आउने होइन हौसला बढेर आउँथ्यो, अनि त्यसो भए त अब यसैलाई निरन्तरता दिनुपर्छ भनेर म यो क्षेत्रमा लागिरहेको हो। अहिले चाहिँ मैले यो त्यति बेलाको दुर्घटनामा परेको चोट, अहिलेको मैले हिँड्दा डुल्दा काम गर्दाखेरि व्यवहारमा आइपर्ने कठिनाइहरू यी सबै कुराहरू बिर्सिन्छु। मैले त्यो मलाई दुःख भयो, मलाई सङ्घर्ष पूर्ण जीवन भयो मेरो भन्ने मैले सोच्दिनँ। सामान्य जीवनको रूपमा मैले लिएको छु। सबै पीडाहरू चाहिँ दर्शक श्रोताहरूको मायाले चाहिँ बिर्साइदिएको छ।
0: रेडियो नेपालसँग कहिले जोडिनु?
1: गीत गाउनुको लागि त 47 सालदेखि नै हो,
0: तर
1: कार्यरतको हिसाबले चाहिँ 54 सालदेखि।
0: अर्को सिर्जनाको कुरा गरौँ, लौ न मेरो जोबन यमा लोचन भट्टराई र तपाईँको स्वर आएको छ, आफ्नै रचना र सङ्गीत। यो गीतका बारेमा कहिले लेख्नुभयो, परिवेश कस्तो थियो, कसरी यो गीत लेख्न पुग्नुभयो?
1: यो त एउटा मैले परिकल्पना गरेर लेखेको गीत हो। लोचन दिदी त्यति बेला लोचन दिदी कौरा गीत गाउने मध्येमा लोचन दिदी मात्रै एकजना हुनुहुन्थ्यो चलेकोमा, अनि लोचन दिदीसँग एउटा कौरा गीत गर्नु पर्यो भनेर अनि मैले त्यत्तिकै सोचेर बनाएको गीत हो। म्युजिक नेपालमा रेकर्ड गरेको यो जहाँसम्म लाग्छ त्यही 55-56 सालतिर हुनसक्छ।
0: हुन्छ, एक लाइन सुन्छौँ अनि त्यसपछि श्रोताका माझमा राखौँला।

0: हजुर, कार्यक्रम संस्कार सिर्जनामा छौँ। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुनिरहनु भएको छ र रेडियो नेपालका सातवटै प्रादेशिक प्रसारण केन्द्रहरूबाट पनि सुनिरहनु भएको छ। साथसाथै हाम्रा एफएम ब्यान्डहरू 98.103 MHz पनि सुनिरहनु भएको छ। यसका साथै हामीलाई फेसबुक र अनलाइनका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। आज हामीसँग लोकप्रिय गायक खड्ग गर्भुजा हुनुहुन्छ, उहाँसँग हामी कुराकानी गरिरहेका छौँ। कार्यक्रम संस्कार सिर्जनाको अन्त अन्ततिर छौँ। 2047 देखि सङ्गीतमा प्रवेश गर्नुभयो, त्यो बेला भनौँ न सङ्गीत क्षेत्रमा लाग्ने चलेका कलाकारहरू जस्तो तपाईँका सालैज्यू देखि सुनको जन्तर लगायत थुप्रै गीतहरू सिर्जनाहरू चले, त्यो बेला पत्रबाट प्रेम प्रस्ताव आउनु गर्थ्यो भनौँ न बढी जसो पत्रहरूबाट, तपाईँलाई देख्न त देखेनन् मान्छेले, प्रेम प्रस्तावहरू आउँथे कि आउँथे?
1: त्यस्तो खासै आउँदैन
0: थियो,
1: खासै प्रेम प्रस्ताव आउँदैन थियो। अब प्रेम प्रस्ताव त आयो, अहिले जुन व्यक्ति सँग मेरो विवाह भयो त्यही व्यक्तिसँग पहिलो पटक भेट हुँदाखेरि चाहिँ प्रस्ताव आएकै हो, त्यही मौखिक

0: सम्झौँ हामी 2047 सालतिरको थोरै कुराकानी गर्नुभयो, त्यो बेलाको लोकगीतको बारेमा कुराकानी गर्नुभयो, अहिलेको सङ्गीत क्षेत्र जुन अवस्थामा चलिरहेको छ यसलाई कसरी हेर्नु भएको छ? सही छ या केही सुधार्नु पर्ने छ? तपाईँको लगभग भनौँ न 3-4 दशकको अनुभवले गर्दाखेरि के भन्छ, अबको सङ्गीत क्षेत्र कसरी जानुपर्छ जस्तो लाग्छ?
1: अब त्यति बेला सङ्गीत सिक्नुपर्छ भन्ने त्यो एउटा चेतना पनि थिएन कलाकारहरूले, गायिकाहरूले होइन। त्यति बेला चाहिँ अब एक प्रकारले आफ्नो गड गिफ्ट जस्तो छ त्यस्तो गाइन्थ्यो। अहिले पछिल्लो समयमा आएर धेरै कलाकार भाइ बहिनीहरूले चाहिँ सङ्गीत प्रशिक्षण पनि लिनुभएको छ र ठाउँ ठाउँमा स्टेज प्रोग्रामहरूदेखि लिएर अहिले दोहोरी रेसनहरू गजलतिरबाट पनि धेरै कलाकार भाइ बहिनीहरूको चाहिँ प्र्याक्टिस भइरहेको हुन्छ। त्यति बेला आएर अहिलेकोमा त अब गायकी क्षमतामा र गायक गायिकाको संख्यामा त आकाश पाताल फरक छ। त्यति बेला कम थिए, अहिले धेरै हुनुहुन्छ। र सङ्गीत सिर्जनाको बारेमा अब विशेष गरी लोक सङ्गीतको कुरा गर्दाखेरि अहिले त्यति बेसरी खुसीले चाहिँ बुर्कुसी मारेर हिँड्ने अवस्था पनि छैन र चिन्ताले ग्रसित भएर हिँड्ने अवस्था पनि छैन। विशेष गरी एक दुईवटा कुरा चाहिँ के छ के राख्छु भने मैले यो 30 प्रसङ्गमा 30 गीत भनेको परम्परादेखि चाहिँ महिलाहरूले मात्रै गाउँदै आएको गीत हो होइन। अब त्यो गीतलाई मेरो विचारमा त त्यो परम्परालाई जे थियो त्यस्तै राख्नु पाएको भए, राख्न सक्यो भने अझै पनि केही बिग्रिया छैन, बिग्रिन त केही बिग्रियो, अझै पनि हामी सुधार्न सक्छौँ होइन। 30 गीतलाई चाहिँ 30 महिलाहरूलाई मात्रै स्वतन्त्र छोडिदिएर उहाँहरूलाई मात्रै मनाउन दिनु पर्यो के गीत सङ्गीतमा चाहिँ होइन। अहिले त किनभने 30 आयो कि महिलाहरू पछाडि हुन्छन्, पुरुषहरू पो झन् अगाडि आइरहेको हुन्छ कि, हाइलाइटमा आइरहेको हुन्छन् पुरुषहरू। त्यो चाहिँ एउटा चित्त बुझ्दो कुरो छैन र अलिकति अहिलेका गीतहरू विशेष गरी त्यही 30 गीतमा पनि अब धेरै त्यही उच्छृङ्खल गीतहरू आएका छन्। अब तपाईँको रत्युलीमा गाउनु नसक्ने शब्दहरू 30 गीतमा प्रयोग हुन्छन् अनि यो त राम्रो होइन नि।
0: यो सम्बन्धित निकायहरूले सेन्सरका कुराहरू गर्नु पर्यो।
1: हो, मैले धेरै वर्ष अगाडि चाहिँ साथीभाइहरूसँग कुराकानीको क्रममा धेरै वर्ष अगाडि त्यही कुरा गरिरहेको छु। नेपाल सरकारकै एउटा मातहतमा रहने गरेर एउटा अधिकार प्राप्त एउटा सङ्गीत सेन्सर बोर्ड, नेपाल सङ्गीत सेन्सर बोर्ड भनेर चाहिँ गठन गर्नुपर्छ,
0: चलचित्र विकास बोर्ड जस्तै
1: सङ्गीत सेन्सर बोर्ड भनेर गठन गर्नुपर्छ र हरेक जो कलाकारहरूले चाहिँ गीत रेकर्डिङ गर्नुहुन्छ त्यो गीतहरू सबै त्यो सेन्सर बोर्डमा गएर सेन्सर बोर्डले चाहिँ पास गरेपछि मात्रै उनीहरूले रिलिज गर्न पाउने त्यो खालको एउटा नियम बनाएर त्यो खालको एउटा परिपाटी बसाल्न पायो भने नेपाली सङ्गीत पक्कै पनि अनुशासित बन्छ।
0: सङ्गीत क्षेत्रको लामो अनुभव छ तपाईँलाई, पछिल्लो समयमा अहिलेका युवा युवतीहरू भनौँ न सामाजिक सञ्जाल प्रयोग गरेर भित्रिरहेका छन्, उहाँहरूलाई देखेर कस्तो लाग्छ?
1: होइन, अब प्रविधिको सहयोगबाट अब कोही कलाकारहरू चर्चामा आउँछन्, अब व्यवसायिक बन्छन् भने त्यो त राम्रो कुरा हो नि।
0: जस्तो अहिले पछिल्लो समयमा AI पनि छ गीत सङ्गीतलाई चुनौती दिन आएको हो कि यो सिकाएको लागि?
1: यो त भयङ्कर कलाकारहरूको लागि त एकदम ठुलो चुनौती हो यो। यसले त कलाकारहरूको वाद्य वादकहरूको गायक गायिकाहरूको सबैको जाहिर खोजिदिन्छ
0: कि सिकाइ गर्ने अवसर पनि हो कि AI
1: के सिकाइ गर्ने अवसर हो र होइन त्यो।
0: अब कार्यक्रम संस्कार सिर्जनाको हामी अन्त अन्ततिर छौँ, अन्तमा रेडियो नेपाल सुनेर बस्नुभएका आम श्रोतालाई के भन्न चाहनुहुन्छ?
1: मैले सधैँ भन्ने गरेका छु आम श्रोताहरूलाई, दर्शकहरूलाई, अहिलेको जमानामा हरेक मान्छेले, यो स्वतन्त्रताको जमाना हो यो होइन, हरेक मान्छेले आफूलाई खान मन लागेको खान पाउनुपर्छ, लाउनु मन लागेको कुरो लाउनु पाउनुपर्छ, जान मन लागेको ठाउँमा जानु पाउनुपर्छ, आफूले बोल्न मन लागेको कुरो बोल्नु पाउनुपर्छ। गीत सङ्गीत पनि त्यस्तै हो, आफू जुन गीत आफूले सुन्नु मन लाग्यो त्यही सुन्ने हो, अङ्ग्रेजी गीत अथवा जापानिज गीत, चाइनिज गीत, हिन्दी गीत होइन, नेपाली गीत जे सुन्नु मन लाग्छ त्यही सुन्ने हो। तर जे सुने पनि जे कुरालाई आत्मसात गरे पनि हाम्रो मौलिक सङ्गीत पनि छ है होइन, हाम्रो मौलिक सङ्गीत पनि छ है भनेर चाहिँ त्यतातिर पनि सोच दिनको लागि म अनुरोध गर्छु। र देश विदेशमा रहनुभएका सबै नेपाली आमा बुवा दाजुभाइ दिदी बहिनी नानी बाबुहरू सबैलाई चाहिँ नेपाली लोक सङ्गीतलाई माया गरिदिनुहोस्, सुनिदिनुहोस्, खड्ग गर्बुजाकै गीत सुन्नुपर्छ भन्ने छैन, जसको गीत सुने पनि हुन्छ तर लोक सङ्गीत सुनिदिनुहोस् त्यही भन्न चाहन्छु।
0: कार्यक्रम संस्कार सृजनाका लागि समय दिनुभयो त्यसका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु।
1: रेडियो नेपाल अनि हाम्रो रमेश भट्ट भाइ हजुर अनि रेडियो नेपाल परिवारलाई पनि धन्यवाद छ र रेडियो नेपाल सबै श्रोताहरूलाई चाहिँ रेडियो नेपाल सुन्दनको लागि अनुरोध गर्न चाहन्छु र मेरो तर्फबाट पनि रेडियो नेपाल परिवारलाई धेरै धेरै धन्यवाद र स्रष्टा र सिर्जना कार्यक्रम युनिटलाई पनि धन्यवाद।
0: हस्त श्रोता, आजलाई कार्यक्रम स्रष्टा र सिर्जनाको निर्धारित समय पनि सकिने लागेको छ। अन्तमा आजका अतिथि खड्ग घरबुजा, दिलु सलामी मगर, मिना घरबुजा र लक्ष्मी भुजेलको स्वर, गणेश रासाकोटी र आजका अतिथि खड्ग घरबुजाको रचना रहेको छ कृष्ण गुरुङको संगीत। यही गीत यहाँका माझमा छोड्दै कार्यक्रम स्रष्टा र सिर्जनाबाट प्राविधिक सहकर्मी सुलोचना ब्रजाचार्य सँगै म कार्यक्रम संचालक रमेश भट्ट बिदा माग्छु। नमस्कार।

0: रेडियो नाटक रेडियो नेपालमा
1: आमाको त उमेर पनि भइसक्यो, उहाँले त बसी बसी खाने दिनु भयो। अब
2: लाल खुले खुले जाऊ जाऊ गुरुजी, अगाडि बढाउ न, अगाडि अलि अगाडि बढाउ न।
3: जे भने पनि आमा आमा आमा बिहे गरेर आएको 2 वर्ष भइसक्यो।
4: रेडियो नेपालमा हरेक शनिबार दिउँसो 1:30 बजेको समय रेडियो नाटकको समय।
5: ठिक छ, म त्यो डिम्पल र रन्जुलाई पनि खबर गर्छु, त्यो शीलालाई चाहिँ तँ आफै बोलाई।
0: नयाँ नयाँ स्वादमा रेडियो नेपालमा प्रसारण भइरहेको छ रेडियो नाटक।
6: जानै पर्यो नि, बल्ल बल्ल यतिको वर्षपछि घर आएको छिमेकी छोरालाई त छिमेकीको नाताले पनि त भेट्न जानु पर्यो नि, हैन?
4: अवश्य सुन्नुहोस् रेडियो नाटक हरेक शनिबार दिउँसो 1:30 बजे
0: केवल रेडियो नेपालमा।
7: विदेशमा सिकेको सिप यही प्रयोग गरौँ भन्दा 81 तपाईँमा यो परिवर्तन।
0: हरेक शनिबार दिउँसो 1:30 बजे
8: यदि यस्तै पारा हो भने सीमा म सक्दिन तिमीसँग बस्न, आफ्नो बाटो लाग्ने हो।
9: त्यो अस्ति हेरेको पछिल्लो केटासँग खुरुक्क बिहे गर्न नि, त्यति राम्रो केटोहरू कुटुम्ब फेरि पाइँदैन क्या?
10: मलाई अघि नै थाहा थियो कि आमाले यही कुरा गर्न लाग्नु भएको भनेर।
0: रेडियो नाटक रेडियो नेपालमा।
11: सागर, तपाईँले हिजोको घटनाबाट धेरै चिन्ता लिनु भए जस्तो लाग्यो।
4: हरेक शनिबार दिउँसो 1:30 बजे
0: रेडियो नेपालमा।
12: नाति नातिनी खेलाउने रहर कसलाई हुँदैन र यो बुढेसकालमा।
13: रेडियो म्यागजिन कार्यक्रम सिलसिला,
14: रोचक ज्ञानवर्धक र प्रेरक प्रसंगका सेगमेन्टहरू, मनोरञ्जनका लागि लोकप्रिय गीत, विज्ञानका कुराहरू तथा स्वास्थ्य उपयोगी सामग्रीका साथ रेडियो म्यागजिन कार्यक्रम सिलसिला
13: प्रत्येक आइतबार बिहान 11 बजेको समाचार पछि सुन्न नभुल्नुहोला।
14: ज्ञान र मनोरञ्जनमा कार्यक्रम सिलसिला केवल रेडियो नेपालको केन्द्रीय प्रसारणबाट। कार्यक्रम सिलसिला।

0: अपाङ्गता भएका व्यक्तिहरूको सफलता असफलता अनि सङ्घर्षका कथाहरू,
1: अपाङ्ग क्षेत्रमा भइरहेको गतिविधि एवं राष्ट्रको ऐन नियममा भएको व्यवस्था सम्बन्धी जानकारी दिने रेडियो नेपालको एकमात्र कार्यक्रम
2: हाम्रो बोली
1: प्रत्येक आइतबार रातको 9 बजेको समाचारपछि प्रसारण भइरहेको छ।
0: सुन्ने प्रयास गर्नुहोला।
3: सडकमा कोरिएका प्रत्येक लेन दुर्घटनाबाट बच्नका लागि कोरिएका हुन्, तसर्थ लेन अनुशासनको पूर्ण पालना गरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौं।
5: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 98513547001 र 98513547002 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, वाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौं, भविष्य सुरक्षित बनाऊ।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
8: बिहानै झोक्राइछौ त, के भयो?
9: मेरो शरीरमा त तागत नभए जस्तो भयो, पुरा केही गर्न नसक्ने भए म त।
10: मलाई के भएको रहेछ डाक्टर साहब?
11: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बाथ रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
12: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ। त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।

0: यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। सरकारले सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन तथा अत्यावश्यक बाहेक अन्य अवस्थामा कुनै किसिमका नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले सरकारका सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, सरकारी निकाय, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका साथै सबै प्रदेशमा परिपत्र पठाउँदै सो निर्देशन दिएको हो। मन्त्री परिषदको कार्यालयले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न, मौजुदा सामग्रीलाई चालु अवस्थामा राखी सार्वजनिक खर्च जोगाउन अनुरोध गरेको हो। काठमाडौँ विश्वविद्यालयको उपकुलपतिको दैनिक कार्य सञ्चालनको जिम्मेवारी प्राध्यापक ऋषिकेश वाग्लेले प्राप्त गर्नुभएको छ। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले गत वैशाख 30 गतेको निर्णय अनुसार विश्वविद्यालयको रिक्त उपकुलपतिमा दैनिक कार्य गर्ने गरी उहाँलाई जिम्मेवारी तोक्नु भएको हो। उहाँ सो विश्वविद्यालयको कानुन संकायका पूर्व डिन हुनुहुन्छ। आजदेखि उहाँले कार्यभार पनि सम्हाल्नु भएको काठमाडौँ विश्वविद्यालयले जनाएको छ। उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर बेनी जोमसोम कोरोडा सडक आयोजना अन्तर्गत 5 पुल निर्माणका लागि 96,80,00,000 रुपियाँको सहमति प्राप्त भएको छ। मालढुङ्गा बेनी र बेनी जोमसोम सडक खण्डमा पक्की पुल निर्माणका लागि अर्थ मन्त्रालयले स्रोत सहमति दिएको हो। कोरोडा सडकमा बहुवर्षीय पुल निर्माणका लागि मन्त्रीस्तरीय निर्णय भएको बेनी जोमसोम कोरोडा सडक आयोजनाका आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। दिगो विकास सामाजिक समावेशी र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर आज विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदैछ। यसै अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा आगामी 2 विश्व सामाजिक विकास शिखर सम्मेलनको तयारी स्वरूप दिगो विकासका लागि नीतिगत समाधानबारे विशेष छलफल हुँदैछ। यो दिवस सन् 1994 औपचारिक रूपमा विश्वभर मनाउन थालिएको हो। भाद्र 23 र 24 गतेको जेएनजी आन्दोलनमा नक्खु कारागार काठमाडौँबाट भएका फरार कैदीलाई बैतडी प्रहरीले पक्राउ गरेको छ। जबरजस्तीकरणी र डाँका चोरी मुद्दामा 17 वर्ष 6 महिना कैद सुनाइएका बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर 7 काफलीका नरेन्द्र सिंह रतोकीलाई आज बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडुले जानकारी दिनुभयो। पक्राउ परेका रतोकीलाई डडेलधुरा पठाइएको प्रहरीले बताएको छ। जुम्लाका 8 स्थानीय तहमध्ये हालसम्म 6 स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका छन्। जन्मेदेखि 23 महिनासम्म तथा नियमित खोप तालिकामा छुटेका सम्पूर्ण बालबालिकालाई खोप लगाइसकेपछि उक्त स्थानीय तहले पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन र सन्देश।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। चीन भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनिया राष्ट्रपति सी जिनपिङसँग अन्तिम चरणको वार्ताका लागि आज पुनः भेट्दै हुनुहुन्छ। यसअघिको वार्तामा बेजिङले अमेरिकाबाट पेट्रोलियम पदार्थ खरिद गर्न सहमति जनाएको अमेरिकी राष्ट्रपति ट्रम्पले बताउनु भएको छ। दुवै नेताले हिजो भएको वार्ता ज्यादै सकारात्मक र सौहार्दपूर्ण रहेको बताउनु भएको छ। अब मौसम। हाल देशमा पश्चिमी र स्थानीय वायु तथा तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थानमा गड्याङगुडुङ र चट्याङ सहित मध्यम खालको पानी र हिउँ पर्ने सम्भावना छ। यसै गरी आज राति कोशी, मधेस, बागमती र गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा गड्याङगुडुङ र चट्याङ सहित मध्यम खालको पानी र हिउँ पर्ने सम्भावना छ। रेडियो नेपालबाट 1 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 2 बजे अङ्ग्रेजीमा र 3 बजे नेपालीमा हुनेछ। हस्त नमस्ते।
4: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम किसान प्रश्न मञ्च। किसानका समस्या जिज्ञासा प्रश्नहरूको समाधान खोज्ने तपाईँको आफ्नै कार्यक्रम किसान प्रश्न मञ्च।
5: नमस्कार, किसान प्रश्न मञ्चमा यहाँहरूलाई स्वागत छ। कार्यक्रममा हामी किसान कल सेन्टर, एसएमएस, सामाजिक सञ्जाल र किसानको घर खेतबाट समेटिएका किसानका समस्या तथा जिज्ञासालाई सम्बन्धित विज्ञ मार्फत सम्बोधन गर्छौँ। आजको कार्यक्रममा किसानहरूको खेतबाट समेटिएका र कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा सञ्चालित किसान कल सेन्टरमा टिप्पोट गरिएका किसानका समस्याहरूलाई सम्बोधन गर्छौँ। विज्ञको रूपमा हुनुहुन्छ प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्था केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत श्री कृष्ण नेउपाने। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
6: धन्यवाद।
7: हर्बुज अब यो यस्तो टुप्पो डढ्ने, यो पार डढ्ने रोग छ होइन, यसको अब उपाय दबाई के हुन्छ होला, बताइदिएदेखि हामीलाई पनि राम्रो हुन्थ्यो।
6: खरबुजा चाहिँ लहरे बाली अन्तर्गत पर्ने बाली हो। त्यसमा विभिन्न डडुवा विभिन्न ढुसी जन्य रोगहरूले चाहिँ त्यो हुने सम्भावना छ। यसमा विभिन्न अल्टरनेरिया भन्ने एउटा चाहिँ यो डडुवा नै हो, त्यो अगाडि डडुवा पछौटे डडुवा हुन सक्छ। अब अहिले तत्कालै देखिएको हो भने धेरै लामो समय पहिलेदेखि पानी परिराखेको छ होइन, त्यो हिसाबमा चाहिँ अहिले त्यो पछौटे डडुवाको लागि पनि वातावरण सुइटेबल, त्यो ढुसीको लागि उपयुक्त वातावरण बनिराखेको छ होइन, त्यो हिसाबमा चाहिँ त्यो पछौटे डडुवा हुनसक्छ। अथवा अहिले चाहिँ यो खरबुजा तरबुजा बालीमा चाहिँ यो गोमी स्टेम ब्लाइट भन्ने पनि त्यहीँ त्यो पनि समस्याको रूपमा देखिया छ। अब चाहिँ हामीले त्यसको रोगको व्यवस्थापन एउटै चाहिँ विषादी अथवा एउटै तरिकाबाट मात्रै गर्न सकिँदैन, यसको सुरुवातबाट अन्तिमसम्म हामीले विभिन्न चाहिँ विधिहरू प्रयोग गरेर त्यसलाई एकीकृत रूपमा व्यवस्थापन गर्नुपर्छ। त्यो बिउदेखि लिएर गएर माटो व्यवस्थापनदेखि सबै कुराहरू ख्याल गर्नुपर्छ र अब रोग लाग्नभन्दा पहिले नै हामीले केही उपचारहरू गर्न जरुरी छ। अब रोग देखिसकेपछि चाहिँ तपाईँले भनेअनुसार त्यो डडुवा नै हो भने हामीले बजारमा पाइने केही खालका विषादीहरू छन् त्यो विषादी पनि प्रयोग गर्न सकिन्छ। त्योभन्दा पहिला हामीले घरमै बनाएका विषादीहरू र सादीहरू बनाउन सकिन्छ, झोलमल झोल विषादीहरू, र त्यसले भएन भने हामीले बजारमा पाइने खालको म्यानगोजे भन्ने विषादी पाइन्छ। यो चाहिँ 2 ग्राम प्रति लिटर पानीमा घोलेर छर्ने, र अर्को यो त्यसले पनि नियन्त्रण गर्न सकेन भने डाइमिथोमर्फ भन्ने विषादी पाइन्छ, त्यो 2 ग्राम प्रति लिटर पानीमा घोलेर छर्नु भयो भने यसले समस्या समाधान हुन सहयोग गर्न सक्छ।
7: यो खरबुजाको मुन्टा बढेन, यसको लागि के गर्न उपयुक्त छ हामीलाई?
6: खरबुजाको मुन्टा नबढ्ने पनि धेरै कारणहरू हुन सक्छन् होइन, अब यसको मुख्यतः 2 कारणहरू छन्। एउटा त्यसमा हुने खाद्य तत्त्व नपुगेर त्यसको कारणले त्यो नबढेको हुनसक्छ, अर्को भनेको विभिन्न किराहरूको रोग त नभनौँ, उहाँले थाहा पाइहाल्नुहुन्थ्यो रोग चाहिँ त्यो डढेको अथवा कुहिएको भन्ने, तर किनै किराको कारणले पनि हुनसक्छ होइन। अब विशेषतः किराहरूमा चाहिँ यो थ्रिप्स भन्ने किरा छ, त्यो थ्रिप्सको कारणले हुनसक्छ। अब यदि खाद्य तत्त्वको कारणले हो भने हामीले बजारमा पाइने विभिन्न किसिमका यो मल्टी न्युट्रेन्टहरू सूक्ष्म खाद्य तत्त्वहरू सहितका चाहिँ खाद्य तत्त्वहरू मिसिएको चाहिँ पनि हामीले किन्न पाइन्छ, त्यही प्रयोग गर्न सकिन्छ। र त्योभन्दा पहिला सकभर हामीले घरमै पनि बनाउन सकिन्छ, र त्यो घरकै चाहिँ प्रसादी विषादीहरू प्रयोग गर्ने, माटोमा पहिले नै हामीले राम्रो मल खादको व्यवस्थापन गर्यो भने यसलाई कम गर्न सकिन्छ अर्को पटक होइन। अब अहिलेलाई तत्कालै हामीले कम गर्नको लागि चाहिँ केही मल्टी न्युट्रेन्टहरू भिटामिनहरू दिने, त्यसमा विशेषतः यो खरबुजा बालीलाई चाहिँ पोटास एउटा भयो, बोरन भयो, त्यसरी क्याल्सियम होइन, यो चाहिँ मुख्य खाद्य तत्त्वहरू, नाइट्रोजन फस्फोरस यिनीहरू पनि चाहिन्छ, र मुख्यतया चाहिँ न्युट्रेन्टहरू खाद्य तत्त्व भने त्यो चाहिँ विशेषतः त्यो चाहिन्छ। त्यस हिसाबमा चाहिँ अब किराले हो भने यो कीटनाशक विषादीहरूको प्रयोग गर्नु पर्यो, खाद्य तत्त्वको अभावले हो भने उल्लेखित खाद्य तत्त्व भएको खाद्य तत्त्वहरू चाहिँ प्रयोग गर्नु पर्यो। अब किराको चाहिँ थ्रिप्सको कारणले हो भने अहिले बजारमा पाइने खालका निमबाट बनेका विषादीहरू छ, मल्टी निम लगायतका अरू चाहिँ विषादीहरू, त्यो चाहिँ 5 ml प्रति लिटर पानीको दरले घोलेर चाहिँ छर्ने। त्यसरी नै इमामेक्टिन बेन्जोएट भन्ने विषादी पाइन्छ, त्यो 5 ग्रामको पाउच हुन्छ, त्यसलाई 16 लिटरको ट्याङ्कीमा राखेर घोलेर हामीले चाहिँ छरियो भने त्यसले पनि यो चाहिँ यदि किराबाट हो भने त्यसले कम गर्न सक्छ। अब यदि न्युट्रेन्टको खाद्य तत्त्वको कारणले हो भने हामीले बजारमा पाइने मल्टिप्लेक्स लगायतको विभिन्न खाद्य तत्त्वहरूको समिश्रण भएको खाद्य तत्त्वहरू छर्न सकिन्छ।
7: लिचीको दाना फलमा यस्तो लागेको छ, यसको समाधान गर्न के गर्नुपर्छ?
6: विशेषतः 2 समस्या, एउटा चाहिँ यो लिचीको दाना सानो हुँदैदेखिको त्यो फ्रुट बोरर फलमा लाग्ने गवारो हुन्छ, अब त्यो चाहिँ गबारो चाहिँ सानो अवस्थामै त्यसले चाहिँ क्षति गर्यो भने त्यो चाहिँ नबढ्दैमा चाहिँ फल सुक्ने हुन्छ, अनि त्यो सिङ्रिङ्गै सुकेको देखिन्छ। हामीले टिपेर हेऱ्यौँ भने फलको फेदमा सानो पुवाल देखिन्छ त्यो खालको, र हामीले खाँदा पनि हामीले त्यो यदि पाकेर खाँदा पनि कहिलेकाहीँ त्यो लिचीको फेदमा चाहिँ त्यो गबारोको सानो किरा चाहिँ देखिन्छ, भेटिन्छ। त्यस कारणले गर्दा त्यो पछिल्लो समय हो भने त्यो भित्रको चाहिँ त्यो जुन बिउ हो त्यो कडा भइसकेपछि त्यसले चाहिँ क्षति गर्न सक्दैन, त्यो चाहिँ तल भेट्नु जहाँ कमलो छ त्यहाँनिर खाँदै जान्छ। यदि त्यो चाहिँ फल नै कमलो छ भने उसले चाहिँ फलभित्रको बिउ चाहिँ नबन्दै कडा नहुँदै उसले सबै चाहिँ त्यसले चाहिँ नष्ट गर्ने भएको हुनाले त्यसले चाहिँ सुकाइदिन्छ फललाई। एउटा त्यो हुन्छ, हामीले पहिला केही विषादीहरूको प्रयोग गर्नु पर्यो, कीटनाशक विषादीहरूको, होइन। यो फल लाग्ने अवस्थामा फुल खेलेर फल लाग्ने अवस्थामा बढी पानी पर्यो भने चाहिँ बढी चिस्यानको मात्राले पनि त्यसमा एक प्रकारको ढुसी लाग्छ, त्यो ढुसीले चाहिँ त्यो फल चाहिँ कुहिने अथवा सुक्ने देखिन्छ। त्यो फ्युजरियम टाइपको चाहिँ ढुसीले गर्दाखेरि त्यसको फल चाहिँ सुकाइदिने देखिन्छ, र त्यो फल चाहिँ पछि सिक्रे झरेर सिख्रो चाहिँ देखिन्छ। यो धेरै ठुलो समस्या चाहिँ मैले लिचीमा चाहिँ यो माइटको समस्या है सुलसुलेको समस्या चाहिँ छ, यो विशेषतः फलभन्दा पातमा देखिन्छ, र यही समयमा विशेषतः यो अहिलेको समयमा यो बढी देखिने गर्छ, र यो सधैँ अब एकपटक देखिसकेपछि सधैँ नै त्यही त्यो घट्ने बढ्ने भइरहेको छ, तर त्यो लक्षण जुन पातमा देखिन्छ त्यो चाहिँ बढ्दै गयो भने अनि पात चाहिँ बाक्लो हुने अनि त्यसपछि त्यो दोब्रिने होइन अनि त्यसपछि त्यसले चाहिँ सबै पातहरू क्षति गर्ने गर्छ। अब यसको सबभन्दा सजिलो उपाय र सबभन्दा प्रभावकारी उपाय भनेकै चाहिँ यसको जुन हाँगामा त्यो माइटले अथवा त्यो सुलसुले त्यो आक्रमण गरेको छ, जुन क्षति देखिएको छ जुन हाँगामा, त्यो हाँगा चाहिँ प्रुनिङ गरेर त्यसलाई चाहिँ फाल्ने सबभन्दा राम्रो विकल्प त्यही हो। अर्को वर्ष पनि हामीले त्यो देखिने बित्तिकै त्यसलाई निकाल्ने गरेर हामी लगातार 3 वर्षसम्म त्यो गऱ्यौँ भने त्यो चाहिँ धेरै कम भएको पाइएछ अनुसन्धानबाट पनि। अब त्यो बाहेक हामीले अरू कुनै उपाय विधिहरू अप्नाउनु पर्यो भने अब रासायनिक रूपमा अथवा चाहिँ घरको घरेलु चाहिँ विषादीहरू पनि बनाउन सकिन्छ, केही घरेलु र सादी विषादीहरू बनाएर त्यो पनि हामी केही छर्न सकिन्छ। त्यसले पनि भएन भने यो सुलसुले नाशक विषादीहरू बजारमा किन्न पाइन्छ, प्रोपर जाइट भन्ने विषादी छ, विभिन्न बजारमा विभिन्न नाममा पाइन्छ। त्यो 2 ग्राम प्रति लिटर पानीमा घोलेर छरियो भने त्यसले कम गर्छ, र अर्को यो फेनपाइरोक्जिमेट भन्ने पनि सुलसुले नाशक विषादी छ, त्यो पनि 2 ग्राम प्रति लिटर पानीको दरले चाहिँ विषाद छरियो भने त्यसले पनि यो रोग नियन्त्रणको लागि चाहिँ सहयोग गर्छ।
5: नवलप्रासीबाट नरेन्द्र केसीले लौका ओइलाएर मर्न लाग्यो, अब बाँकी रहेकोलाई बचाउन के गर्ने होला भनी जिज्ञासा राख्नु भएको छ।
6: लौका चाहिँ ओइलाउने कारण धेरै हुन सक्छन् है, अब किराको कारणले पनि ओइला हुनसक्छ, टेम गम ब्लाइट हुन्छ त्यो चाहिँ, त्यसले पनि ओइलाएको हुनसक्छ, अथवा ब्याक्टेरियाको कारणले पनि त्यो ओइलाएको हुनसक्छ, ढुसीको कारणले पनि ओइलाएको हुनसक्छ, होइन। त्यो हिसाबमा चाहिँ अब पानी माटोमा एकदमै धेरै पानी जमेको अवस्थामा छ भने त्यसले पनि चाहिँ पानीको कारणले माटोभित्र चाहिँ जराभित्र अक्सिजनको चाहिँ नपाएर पनि त्यो खालको समस्या भएको हुनसक्छ। अब धेरै समय पानी परेको कारणले पानी जमेर हो भने हामीले उचित निकासको व्यवस्थापन गर्नु पर्यो, माटोलाई चिस्यानको मात्रा चाहिँ कम गरेर अनि त्यसपछि योबाट बचाउन सकियो। गम एक्जुडेट जुन ब्लाइट छ त्यो हो भने पनि हामीले केही विषादीहरू चाहिँ प्रयोग गर्न सकिन्छ, त्यसको लागि अहिले मानको चेप 2 ग्राम प्रति लिटर पानीमा घोलेर छर्न पनि सकिन्छ। अर्को यो र क्लोरोथालोनिल भन्ने फङ्गिसाइड ढुसीनाशक विषादी छ, यसले चाहिँ यो प्रोटेक्टान टाइपको भने यो चाहिँ पहिला छर्नुपर्ने, यो हाम्रो 2 ग्राम प्रति लिटर पानीमा घोलेर छर्यौँ भने पनि यसले चाहिँ त्यो कम गर्न सकिन्छ।
5: राम गोपाल श्रेष्ठले मन्थनी रामेछापबाट तरकारी खेतीको लागि झोल मल र झोल विषादी कसरी बनाउने भनी जिज्ञासा राख्नु भएको छ।
6: झोल मल र झोल विषादी बनाउने त्यति धेरै फरक त छैन, तर बनाउने तरिका उस्तै छ, तर अलिकति फरक के छ भने झोल मल भन्नाले मलसँग बढी केन्द्रित हुन्छ, हाम्रो उद्देश्य प्रयोग गर्ने उद्देश्य के हो, हामीले मलको लागि चाहिँ प्रयोग गर्दैछौँ कि त्यो चाहिँ विषादी अथवा रसादीको लागि किरा रोग किरा व्यवस्थापनको लागि प्रयोग गर्दैछौँ भन्ने हाम्रो उद्देश्य फरक पर्छ। त्यस कारणले गर्दा यदि झोल मल बनाउने हो भने हामीले गोबर गहुँ गोबरलाई चाहिँ बढी प्राथमिकता दिने, त्यसलाई कुहाएर मलको रूपमा चाहिँ प्रयोग गर्ने गरेर खाद्य तत्त्व चाहिँ व्यवस्थापन गरेर त्यसलाई प्रयोग गर्न सकिन्छ। घरमै ड्रमभित्र मल चाहिँ कुहाउने गहुँ कुहाउने र विभिन्न वनस्पतिहरू राखेर त्यसलाई कुहाएर त्यसबाट त्यसबाट चिया जस्तो हुन्छ, त्यो कुहिसकेपछि त्यसलाई हामी छानेर मलको रूपमा प्रयोग गर्न सक्छौँ। बटको फेदफेदमा अथवा पातमा पनि दिन सकिन्छ। अर्को झोल विषादी बनाउँदाखेरि हामीले विभिन्न नाममा पनि बनाउन सकिन्छ। मैले आफैले पनि चाहिँ त्यो झोल विषादी बनाएको छु रक्षा नामको। अब यसमा मैले विशेषतः पिरो खुर्सानी सुकेको भए 250 ग्राम, हरियो भए 1 केजी हामीले त्यसलाई चाहिँ पिन्ने, पिनिसकेपछि 5 लिटर पानीमा त्यसलाई घोलेर उमाल्ने, उमालेर अनि त्यसलाई सेलाएर एक ठाउँमा राख्ने। अनि अर्कोतर्फ चाहिँ काँचो पात अथवा हामी सुर्ती भन्छौँ, सुर्ती हरियो भए 1 किलो, सुकेको भए 250 ग्राम, त्यसलाई चाहिँ पिनेर अथवा त्यसलाई चाहिँ सुकेको भयो भने त्यसलाई हामीले चाहिँ रातभरि भिजाएर भोलिपल्ट बिहान त्यसलाई मजाले मिच्ने पानीमा, 5 लिटर पानी मजाले मिच्ने अनि सुर्तीको घोल हुन्छ। हामीले अर्को भाँडामा चाहिँ पिरो खुर्सानीको घोल छ, एउटा भाँडामा चाहिँ सुर्तीको घोल हुन्छ। त्यसपछि 5 लिटर 5 लिटर दुइटा मिसाएपछि 10 लिटर भयो, र बाँकी 10 लिटर चाहिँ गाईको गहुँत सकिन्छ भने गाईको गहुँत 10 लिटर गरेर त्यसलाई 20 लिटर बनाउने, अनि त्यसपछि ड्रममा, कालो ड्रममा राखेर त्यसलाई चाहिँ 48 घन्टासम्म त्यसलाई चाहिँ बिर्को बन्द गरेर 48 घन्टा पछाडि हामीले जुन चाहिँ त्यहाँ चिया जस्तो हुन्छ त्यो चियालाई निकालेर एक भागमा, यो कमलो छ भने एकमा 6 भाग जति पानी मिसाएर छर्ने नर्सरीका कमला बिरुवाहरूलाई, होइन छिप्पिएको छ कडा खालको चाहिँ बिरुवाहरू छ भने एक भागमा 4 भाग पानी मिसाएर पनि छर्न सकिन्छ। यो बाहेक यो अग्नि अस्त्र भन्ने पनि छ, अब त्यो बनाउने पनि बनाउने तरिका उस्तै नै छ। अब यसमा चाहिँ 20 लिटर गहुँत अनि आधी केजी लसुन, त्यसपछि 5 केजी निमपत्ताको पात, आधी केजी हरियो खुर्सानी, पिरो खुर्सानी, यिनीहरूलाई चाहिँ पिनेर अनि त्यसपछि गहुँतमा मिसाउने, गहुँतमा मिसाइसकेपछि अनि त्यसपछि यसलाई चाहिँ हामीले चाहिँ प्रयोग गर्ने। अब यसमा पनि के छ भने हामीले यसमा रोगको लागि प्रयोग गर्दैछौँ कि किराको लागि प्रयोग गर्दैछौँ भन्ने महत्त्वपूर्ण कुरा हुन्छ। अहिले मैले जुन भने रक्षा, त्यो चाहिँ हामीले विशेषतः किराको लागि प्रयोग गर्न सकिन्छ भने, यो जहाँ हामी लसुन प्रयोग गरेका छौँ यो चाहिँ विशेषतः रोगको लागि चाहिँ प्रयोग गर्न सकिन्छ। अब हामीले रोग लागेको छ भने अग्नि अस्त्र प्रयोग गर्न सकिन्छ, किरा लागेको छ भने रक्षा प्रयोग गर्न सकिन्छ, हाम्रो आवश्यकताको आधारमा यसलाई चाहिँ प्रयोग गर्न सकिन्छ। र 3 महिनासम्म हामीले एकपटक बनाएको झोल विषादी चाहिँ 3 महिनासम्म प्रयोग गर्न सकिन्छ, र 3 महिनापछि फेरि हामी अर्को चाहिँ नयाँ बनाउँदै हामी प्रयोग गर्नुपर्छ, र प्रत्येक 15 दिन अथवा 20 दिनको फरकमा हामीले चाहिँ यो विषादी प्रसादी प्रयोग गर्नुपर्छ।
5: विष्णु भट्टराईले ताप्लेजुङबाट आलु भण्डारण गरेको अहिले कुहिन लाग्यो, अब कसरी बचाउने होला भनी जिज्ञासा राख्नु भएको छ।
6: आलु भण्डारणमा कुहिने समस्या बहुतै ठुलो समस्याको रूपमा रहेको छ। भन्नु न, आलु खन्दादेखि नै महत्त्वपूर्ण हुन आउँछ। अब त्यस कारणले गर्दा स्टोरमा आएर हामीले चाहिँ कुहिनुभन्दा कुहिसकेपछि त्यसलाई भनौँ न कुहिन सुरु गरिसकेपछि कुनै विषादी राखेर चाहिँ यसलाई व्यवस्थापन गर्नुभन्दा यसलाई चाहिँ कुहिन नदिनु सबभन्दा चाहिँ उपयुक्त विधि हो। अब कुहिन नदिनको लागि के गर्ने भन्ने कुराहरू आउँछ, र यो गर्नको लागि सबभन्दा पहिला हामीले जब आलु खन्छौँ खन्ने बेलामा धेरै ध्यान पुर्याउनु पर्ने म देख्दछु। जस्तै खन्दाखेरि माटोको चिस्यान कति छ, यदि चिस्यान छ भने हामीले त्यसलाई चाहिँ चिस्यान हटिसकेपछि खन्नु पर्यो। चिस्यानमा खनेर हामीले चिसो आलुलाई अर्को ओभानो आलुसँग सँगै मिसायौँ भने त्यसले चाहिँ भण्डारमा ल्याइसकेपछि चिसो ओभानो आलुलाई सँगै कुहाउने गर्दछ। त्यसो गर्दा हामीले खन्दैमा त्यसलाई चिसो माटोमा छ भने त्यसलाई चाहिँ केही समय पछाडि माटो ओभानो भइसकेपछि खन्ने, अथवा त्यस्तो चाहिँ खन्ने समय कहिले हो भन्ने कुराहरू चाहिँ बुझेर त्यही अनुसारको तालिकामा हामीले पानी यदि चाहिँ पटाउनु भएन अथवा पानी पटाउने पानी भएको अवस्था छ भने त्यसलाई सुकाएर अनि माटोको चिस्यान मिलाएर मात्रै आलु खन्नुपर्ने हुन्छ। खन्दाखेरि पनि हामीले कसरी खन्ने गर्छौँ भने त्यो आलु खनिसकेपछि पछाडि चाहिँ थुप्रो लगाउँदै खन्दै गर्ने, अनि बिहान खनिसकेपछि बेलुका बोरामा हालेर लिएर जाने पनि मैले देखेको छु। त्यसरी गर्नु भएन, आलु खन्दै टिपेको आलुलाई बोराभित्र राख्नु पऱ्यो, र बाहिर हामीले छोड्यौँ भने एउटा आलुको पुतली हुन्छ त्यसले चाहिँ त्यो चाहिँ उडिराखेको हुन्छ, त्यसले चाहिँ खन्नेको ठाउँमा हामीले खुल्ला ठाउँमा चाहिँ आलु राख्ने बित्तिकै त्यसले आएर फुल पार्छ, अनि हामीलाई थाहा नदी किसानलाई थाहा हुँदैन, अनि हामीले चाहिँ स्टोरमा लिएर गइसकेपछि पछि त्यसैले चाहिँ त्यो आलु कुहाउने गर्दछ। त्यस कारणले गर्दा यी कुराहरूमा ध्यान दिनु पऱ्यो। अर्को चाहिँ आलु खन्दाखेरि चोटपटक लाग्न सक्छ, चोटपटक लागेको आलुलाई हामीले त्यसमा मिसाउनु भएन, त्यसलाई छुट्टै राख्नु पऱ्यो, किनभने चोटपटक लागेको आलु हामीले चाहिँ सबै चाहिँ भण्डारमा मिसायौँ भने त्यसले अरू आलुहरूलाई पनि त्यहीँबाट ढुसी चाहिँ फैलन्छ, त्यहाँ ब्याक्टेरिया फैलिन्छ, त्यसपछि अरू उता कुहिन्छ, अनि त्यसले अरू आलुहरूलाई पनि कुहाउने भएको हुनाले हामीले त्यसलाई चाहिँ सर्टिङ गरेर पहिला त्यस्तो चाहिँ चोटपटक लागेको आलु छ भने त्यसलाई चाहिँ त्यहाँबाट हटाएर अनि त्यसपछि ओभानो आलुलाई चोटपटक नलागेकाहरूलाई एकातिर राख्ने, चोटपटक लागेको र अर्को चाहिँ आलु खण्डभन्दा पहिला केही समय पहिल्यै त्यसलाई चाहिँ हाम्पुलिङ गर्ने भन्छ, माथिको भाग काटेर त्यसलाई चाहिँ दरो बनाउनु पर्यो भन्नु गर्छ। आलुको जुन बाहिरको छाला छ त्यसलाई दरो बनाउनु पर्यो। त्यसले के गर्छ भने बाहिरको भएको ढुसी ब्याक्टेरिया लगायतका चाहिँ त्यसको आक्रमणलाई चाहिँ यसले कम गर्छ अथवा यसले भित्र जान दिँदैन है, र यो कुहिने समस्या कम गर्छ। हामीले चाहिँ के हुन्छ भने अलिक छिट्टै कमलो आलु चाहिँ खन्ने, त्यसपछि त्यसलाई चाहिँ लिएर गएर तुरन्त भण्डारमा राख्दाखेरि त्यसको बाहिरको छाला एकदम नरम भएको हुनाले त्यो चाहिँ आक्रमण भएको ढुसीहरूले आक्रमण गर्ने अथवा मोइस्चरको मात्रा बढी हुन्छ अनि त्यसपछि आलु कुहिने समस्या हुन्छ। त्यसले गर्दा आलुको बाहिरको भाग चाहिँ छिप्पिसकेपछि मात्रै आलु चाहिँ खनेर भण्डार गर्न उपयुक्त हुन्छ। त्यसले गर्दा यी कुराहरूमा ध्यान दिनुभयो भने आलु कुहिने अनि भण्डारको बेला पनि हामीले चिसो ओभानो हाम्रो भन्छ कुल एन्ड ड्राई भन्ने, हामीले औषधि राखेको ठाउँमा नि औषधिको बाहिर हेर्नुभयो भने त्यही लेखेको छ। कुल एन्ड ड्राई भनेको पानीमा होइन, वातावरण चिसो तर ओभानो ठाउँमा, पानीमा चाहिँ होइन, त्यस्तो ठाउँमा राख्ने, भेन्टिलेसन चाहिँ झ्याल लगाएर खुलेको ठाउँमा त्यसरी राख्नुभयो भने आलु कुहिने समस्याबाट हामीले जोगाउन सक्छौँ।
5: किसानहरूको समस्या तथा जिज्ञासाको समाधान खोजिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।
6: यहाँलाई पनि हार्दिक धन्यवाद।
5: हस् त, आजको लागि किसान प्रश्न मञ्च यति नै। अर्को साता पनि किसानहरूको समस्या तथा जिज्ञासाको समाधान लिई पुनः उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि म लगायत सम्पूर्ण टिम बिदा हुन्छौँ। नमस्कार।

नमस्कार अनि हार्दिक स्वागत गर्छु सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनेर कार्यक्रम फ्यान बक्स कहिले आउँछ भन्दै पर्खेर बसिरहनु भएका तपाईँ सबै मित्रलाई म तपाईँकै साथी अनिता आचार्य अनि प्रविधि संयोजनमा हुनुहुन्छ देवकी भण्डारी। हजुर, यो कार्यक्रम तपाईँमा आज आउने गर्छ प्रत्येक शुक्रबार दिउँसो 1:20 करिब 2 बजेसम्म। अनि कार्यक्रम फ्यान बक्स एउटा मात्र यस्तो कार्यक्रम हो जसमा म तपाईँबाट प्राप्त भएको इमेल पढ्ने गर्छु। तपाईँ हामीलाई इमेल गर्न सक्नुहुन्छ। यदि तपाईँ इमेल गर्न चाहनुहुन्छ भने म इमेल आइडी बताउँछु। इमेल आइडी रहेको छ fanbox2077@gmail.com। उच्चारण गर्छु म तपाईँ सबैलाई सजिलो होस् भन्नका लागि, FANBOX fanbox2077@gmail.com। त मित्र, कार्यक्रममा तपाईँबाट प्राप्त भएको इमेल त म पक्कै पनि पढ्छु नै, तर अहिले भने कार्यक्रमको पहिलो कौशली स्वरूप सुनाउँदैछु मिलना मात्यको स्वरमा सजिएको यो गीत। गीत रचना विष्णु बिरहीले गर्नुभएको हो भने सङ्गीत दीपक शर्माको रहेको छ।

हजुर, सुन्दा पनि निकै प्यारो अनि आफ्नत्व झल्काउने शब्द माया। हजुर, मायामा नै संसार अडेको छ, माया बिना संसारको कल्पना समेत पनि हामी गर्न सक्दैनौँ। त्यसैले चोखो माया गरौँ, पवित्र माया गरौँ, चोखो माया दिउँ अनि चोखो माया लिने प्रयास गरौँ, यही आग्रह गर्न चाहँदै कार्यक्रम फ्यानबक्समा फेरि पनि म स्वागत गर्छु। कार्यक्रम फ्यानबक्स नि रहनु भएको छ तपाईँ यो समयमा। तपाईँले हामीलाई यो कार्यक्रममा इमेल गर्न सक्नुहुन्छ। यदि तपाईँ इमेल गर्न चाहनुहुन्छ भने इमेल गर्ने आइडी रहेको छ फ्यानबक्स 2077@gmail.com हो हाम्रो इमेल गर्ने आइडी। यो इमेल गर्ने आइडीमा इमेल गर्दा तपाईँको इमेलमा एउटा सन्देश हुनुपर्छ, सन्देशको साथमा कार्यक्रममा बज्ने कि त्यति तपाईँ आफ्ना आफन्तको नाममा सुनाउन चाहनुहुन्छ भने अवश्य पनि उहाँहरूको नाम लेखेर तपाईँ आफ्नो इमेल हामीलाई गर्न सक्नुहुन्छ। है त, यो जानकारी गराएँ मैले। यो जानकारी पश्चात अब लाग्छु म तपाईँहरूबाट प्राप्त भएको इमेल पढ्नतर्फ। यसै क्रममा यो इमेल हामीलाई पासाङ शेर्पाजीले गर्नुभएको हो, दोलखा गौरी शङ्करबाट लेख्नु हुन्छ। हेलो दिदी नमस्कार भने लेख्नु भएको छ। नमस्कार पासाङमुजी, अझ गाडी लेख्नु भएको छ पासाङमुजीले। मेरो मामा इन्डियामा हुनुहुन्छ, इन्डियामा रहनु भएको मामालाई धेरै धेरै सम्झना भन्दै अब बज्न गीत मिठो सम्झनाका साथमा सुनाउन चाहेको छु भने लेख्नु भएको छ पासाङमु शेर्पाजीले। पासाङमुजी, तपाईँको मामालाई हामी अवश्य पनि अब बज्ने गीत सुनाउँछौँ। त्यस्तै गरेर अर्को इमेल प्राप्त भएको छ। यो इमेल हामीलाई पालुङ शिखरकोटबाट राजाराम राय माझीजीले गर्नुभएको हो। लेख्नुहुन्छ राजारामजी, दी नमस्कार, म हजुरको नियमित श्रोता राजाराम राय माझी। अब बज्ने गीत यो कार्यक्रम मार्फत मेरो जीवनसाथी किशु राय माझीको लागि सुनाउँछु, त्यस्तै गरी मेरो प्यारो छोरा रामराजा राय माझीको लागि, अनि नरेन्द्र रिमाल, अरुण नदी खत्री, सुमी लिम्बू, रामबहादुर खड्का, मुना मुखिया, ओम मणि सापकोटा, सुकुराम लामा, सूर्य लामा लगायत मलाई राजाराम भनेर चिन्ने सबै सबैलाई सुनाउँछु भने लेख्नु भएको छ हाम्रो नियमित श्रोता राजाराम राय माझीजीले। धेरै धन्यवाद राजारामजी, तपाईँले हामीलाई नियमित सुन्नुहुन्छ अनि नियमित रूपमा हामीलाई इमेल गर्नुहुन्छ। साह्रै खुसी लागेको छ, धेरै धेरै धन्यवाद। अवश्य पनि तपाईँले भन्नुभएको सबै सबैको लागि मिठो सम्झनाका साथमा हामी गीत पक्कै पनि सुनाउँछौँ। है त मित्र, अब नै गीत सुनाउँछु म प्रमोद खरेलको स्वरमा सजिएको, गीत रचना रमेश विमानले गर्नुभएको हो भने सङ्गीत केशव पौडेलको रहेको छ।

हजुर, यो मिठो गीत हामीले तपाईँलाई सुनायौँ कार्यक्रम फ्यान बक्समा। कार्यक्रम फ्यान बक्स तपाईँलाई थाहा नै छ, तपाईँहरूबाट प्राप्त भएको इमेल पढ्ने कार्यक्रम हो यो। तपाईँ हामीलाई इमेल गर्न सक्नुहुन्छ। अब फेरि पनि तपाईँबाट प्राप्त भएको इमेल पढ्ने क्रममा म लाग्दैछु। यसै क्रममा यो इमेल हामीलाई विवाहन छेत्रीजीले गर्नुभएको हो। सुर्खेत हो उहाँको घर भने, उहाँ अहिले काठमाडौँमा बसेर पढिरहनु भएको छ। उहाँले लेख्नु भएको छ, जीवनमा ठुलो उद्देश्य राखेर मेहनत गर्दैछु। नयाँ ठाउँ, नयाँ अनुभव र राम्रो भविष्यका लागि यहाँ सङ्घर्ष गरिरहेको छु। सपोर्ट र माया पाए अझ अगाडि बढ्नेछु भन्ने लेख्नुभएको छ विवान छेत्रीजीले। उहाँको घर सुर्खेत हो भने उहाँ चाहिँ पढ्नको लागि काठमाडौँमा बसेर पढिरहनु भएको छ। राम्रोसँग पढ्नुहोला विवान छेत्रीजी, अगाडि बढ्नुहोला है। जीवन भनेकै सङ्घर्ष हो, त्यसैले सङ्घर्षदेखि चाहिँ नडराउनुहोला, यही आग्रह गर्छु म। अनि विवानजी, तपाईँको लागि, तपाईँलाई चिन्ने सबै सबैको लागि एउटा गीत त म पक्कै पनि सुनाउँछु, तर एकैछिन तपाईँले धैर्य गर्नुपर्ने हुन्छ। अर्को एउटा इमेल पढ्छु, त्यसपछि गीत सुनाउँछु। अबको क्रममा रहेको छ यो इमेल छलक बहादुर मगरजीको, धनौ भानु नगरपालिका 3 भन्ने लेख्नु भएको छ, तनहुँबाट गर्नुभएको रहेछ टलकजीले हामीलाई इमेल लेख्नुहुन्छ। म हजुरको यो कार्यक्रम सुनेर बसिरहेको हुन्छु, यो कार्यक्रम मलाई मनपर्छ। अब बज्ने गीत रेडियो नेपाल सुनेर बसिरहनु भएको सबै सबैको लागि टलक बहादुर मकरको तर्फबाट सुनाउन चाहन्छु मिठो सम्झनाका साथमा भन्ने लेख्नु भएको छ टलक बहादुर मगरजीले तनहुँ भानु नगरपालिका 3 धेरै धन्यवाद टलकजी। त मित्र, अब भने गीत नै सुनाउँछु म। हिमाल सागर र अनु चौधरीको स्वरमा सजिएको गीत रचना विमल अधिकारीले गर्नुभएको हो भने सङ्गीत पनि विमल अधिकारीकै रहेको छ।

हजुर, कार्यक्रम फ्यान बक्स सुनिरहनु भएको छ तपाईँ। यो समयमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको तरङ्ग मार्फत तरङ्गित भइरहेको छ यो कार्यक्रम। अनि मित्र, तपाईँलाई थाहा नै छ यो कार्यक्रममा हामी तपाईँबाट प्राप्त भएको इमेल पढ्ने गर्छौँ। यदि तपाईँ हामीलाई इमेल गर्न चाहनुहुन्छ भने इमेल गर्न सक्नुहुन्छ। इमेल आइडी रहेको छ fanbox2077@gmail.com। उच्चारण गर्छु म तपाईँ सबैलाई सजिलो होस् भन्नका लागि, या फे एनबिओएक्स fanbox2077@gmail.com। त मित्र, अब भने कार्यक्रम फ्यान बक्समा म अर्को गीत सुनाउँछु। मिना निरौलाको स्वरमा सजिएको गीत रचना नूतन भूषालले गर्नुभएको हो भने सङ्गीत सुनिल मास्केको रहेको छ।

हजुर, तर पनि किन लाग्छ माया, यो माया भन्ने चिज यस्तै हो है मित्र। मायामा नै संसार अडेको छ, माया बिना हामी कल्पना समेत पनि गर्न सक्दैनौँ। त्यसैले चोखो माया दिउँ अनि चोखो माया लिने प्रयास गरौँ, यही आग्रह गर्छु म कार्यक्रम फ्यान बक्समा। कार्यक्रम फ्यान बक्समा आजको लागि अन्तिम इमेल पढ्छु म। यो इमेल गजेन्द्र बुढाजीले गर्नुभएको हो, उहाँ अहिले हुनुहुन्छ दक्षिण कोरियामा, भने उहाँको नेपालको घर चाहिँ सल्यानमा रहेको छ। लेख्नुहुन्छ, गजेन्द्र बुढा मगरजी, यो कार्यक्रम म सधैँ सुन्ने गर्छु, यो कार्यक्रम मनपर्छ मलाई, यो कार्यक्रम मार्फत आज म मेरो परिवार इष्टमित्र लगायत सबै सबैलाई मिठो सम्झना छ है भनेर सम्झन चाहन्छु भनेर लेख्नु भएको छ गजेन्द्र बुढा मगरजीले। उहाँ हुनुहुन्छ दक्षिण कोरियामा, भने उहाँको नेपालको घर चाहिँ त्रिवेणीका उपालिका एक सल्यान हो। धेरै धन्यवाद गजेन्द्र बुढा मगरजी। त मित्र, यो इमेलका साथमा आजको लागि कार्यक्रमबाट बिदा मागेर जानुपर्ने बेला भइसकेको छ। आज जो जो मित्रले हामीलाई कार्यक्रममा इमेल गर्नुभयो त्यसको लागि तपाईँ सबैलाई धेरै धेरै धन्यवाद। अनि जो मित्रले आज कार्यक्रममा इमेल त गर्नुभएको छैन तर व्यस्तताका बावजुद हामीलाई समय दिएर सुनिदिनु भएको छ, तपाईँको अमूल्य साथ मागेको लागि धेरै धेरै धन्यवाद भन्छु म। अनि प्रविधि संयोजन गरिदिनु भएकोमा देवकी भण्डारी पराग पोखरेललाई धेरै धन्यवाद भन्दै अब तपाईँको माझमा उदय सोताङको स्वरमा सजिएको एउटा गीत सुनाउँदै बिदा हुन्छु। जानुभन्दा अगाडि तपाईँलाई सम्झाउँछु, तपाईँले ठिक 2 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुन्छ, सुन्दै रहनुहोला सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल भन्दै कार्यक्रम फ्यान बक्सबाट म तपाईँकै साथी अनिता आचार्य बिदा भएँ। हौस् त, नमस्कार।

0: बिहानै झोक्राइछौ त के भयो?
1: मेरो शरीरमा त तागतै नभए जस्तो भयो पुरा, केही गर्न नसक्ने भएँ म त।
2: शरीर सुनिने, हाड जोड्ने, दुख्ने, थक्ने,
1: मलाई के भएको रहेछ डक्टर साहब?
3: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बाथ रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
4: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ, त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: झन्डु आयुर्वेद
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पाइल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
5: होइन के पोको पारा त्यस्तो सुन भेट्यौ कि क्या
6: हो सुनै हो हेर त
5: माटो पो रहेछ त
6: ल यही माटोमा राम्रो फलाएर बेचेर घाँटीमा कानमा लाउने सुन किन्न पाएपछि भयो नि त यो सुन
5: बाठी पो रहेछ त अनि यो माटो चाहिँ किन पोको पार्यो नि
6: माटोलाई सुधार गर्नु परेन माटोमा के तत्त्वको कमी छ जान्न जचाउन जान्ला
5: ए अनि यो माटो जचाउन चाहिँ कहाँ जानि नि
6: पालिकाको कृषि शाखा वा प्रदेशको माटो परीक्षण प्रयोगशाला त हो नि तर आफ्नो ठाउँमा भएको माटोको अवस्था इन्टरनेट सुविधा भएको मोबाइल वा कम्प्युटरमा डिजिटल सोइल म्याप हेरेर पनि थाहा पाउन सकिन्छ
7: हो इन्टरनेट भएको ठाउँमा soil.narc.gov.np मा लग इन गरेर कम्प्युटर वा मोबाइलबाट आफ्नो ठाउँको माटोको अवस्थाको बारेमा जानकारी लिऊ र माटोको गुणस्तर बढाऊ
8: नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरियर भवन

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपायलबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनहरूबाट एफएम 98, 100 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार। मीडियम वेब 792 किलो हर्जका साथमा एफएम ब्यान्ड 98.1 मेगाहर्जमा हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट बोलिरहेका छौँ। रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा पराग पोखरेल अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्दैछौँ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट साँझ 6 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी।

केही बेरमै यहाँले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान सुनिसकेपछि चलचित्रका गीतहरू सुन्नुहुनेछ। 3 बजे समाचार केन्द्रीय प्रसारणबाट सुन्नुहुनेछ भने 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। 3:25 पौरखीको कथा कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 4 बजे समाचार केन्द्रीय प्रसारणबाट सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। 4:15 हामै दनुवार कार्यक्रम सुन्नुहुनेछ। 5 बजे समाचार केन्द्रीय प्रसारणबाट सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठ 1 र 2 पुनः प्रसारण सुन्नुहुनेछ भने 5:45 उर्दू भाषामा समाचार सुन्नुहुनेछ। 5:59 बागमती प्रादेशिक प्रसारणको सेवा समाप्त हुनेछ। हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट बोलिरहेका छौँ। अब राख्दैछौँ स्वदेश गान प्रेमध्वज प्रधान र गङ्गा राणाको स्वरमा दमना ढुङ्गानाको रचना उस्ताद गोविन्दलालको सङ्गीतमा।

भर्खरै सुन्नुभयो स्वदेश गान, बागमती प्रादेशिक प्रसारणको आरम्भ गर्यौँ यही स्वदेश गानबाट। अब राख्दैछौँ चलचित्रका गीतहरू। यो पहिलो गीत रहेको छ चलचित्र देउरालीबाट लिएका छौँ गीतलाई, प्रकाश श्रेष्ठ र मैनला सुताङको स्वरमा, दिनेश अधिकारीको रचना, शक्ति बल्लभको सङ्गीतमा।

0: सुन्नुहोस् है, सुन्नुहोस्, मुगु जिल्लामा आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्क संकलन हुँदैछ नि।
1: हो नि, यही मिति 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय मुगुबाट खटिएका गणकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका संघ संगठन, संस्था, प्रतिष्ठान, व्यवसायहरूमा आउँदैछन् नि।
0: त्यसैले आफ्ना व्यवसायिक क्रियाकलापको सही विवरण दिएर सहयोग गरौँ। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ। अर्थतन्त्र मापनका लागि आर्थिक गणना।

भर्खरै सुन्नुभयो थुप्तेन लामा र रिमा गुरुङको स्वरमा रहेको गीत प्रमोद ढुङ्गानाको रचना मुरेलधरको सङ्गीतमा रहेको थियो चलचित्र रक्षकबाट लिएका थियौँ अब सुनाउँछौँ चलचित्र आफ्नो मान्छेको यो गीत उदित नारायण झा र दिपा झाको स्वरमा आनन्द अधिकारीको रचना शम्भुजित बास्कोटाको सङ्गीतमा

0: सुन्नुहोस् है सुन्नुहोस्, मुगु जिल्लामा आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्क संकलन हुँदैछ नि।
1: हो नि, यही मिति 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय मुगुबाट खटिएका गणकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका संघ संगठन, संस्था, प्रतिष्ठान, व्यवसायहरूमा आउँदैछन् नि।
0: त्यसैले आफ्ना व्यवसाय क्रियाकलापको सही विवरण दिएर सहयोग गरौँ। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ। अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौँ। जिल्ला आर्थिक गणना कार्यालय मुगु।

भर्खरै सुन्नुभयो चलचित्र फिल्मको गीत सपना श्रीको स्वरमा कालीप्रसाद रिजालको रचना यमन श्रेष्ठको संगीतमा. अब सुनाउँछौ चलचित्र द काठमाडौँको गीत रहेको छ सचिन सिंहको संगीतमा विराम पखेराको रचना छ भने निर्वाचन राई र साथीहरूको स्वरमा.

अहिलेको बसाइमा यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न चलचित्रका गीतहरू। चलचित्रका गीत सुनाउने क्रमको अन्त्यमा आइसकेका छौँ। अन्त्यमा राख्दैछौँ हाउडे चलचित्रको गीत ओम विक्रम विष्ट र ज्ञानु राणाको स्वरमा, मणि सापकोटाको रचना, ईश्वर थापाको सङ्गीतमा। यो गीत सुनिसकेपछि केही सूचना र सन्देश सुन्नुहुनेछ। त्यसपछि ठिक तिन बजेको समाचार सुन्नुहुनेछ। तिन बजेको समाचार केन्द्रीय प्रसारणबाट सुनिसकेपछि 3:15 दनुवार भाषामा बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुन्नुहुनेछ भने 3:25 पौरखीको कथा कार्यक्रमको पुनः प्रसारण अर्जुन श्रेष्ठको साथमा सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: सडकमा राखिएका ट्राफिक चिन्हको सदैव पालना गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँछ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: बिहानै झोक्राइ छौ त, के भयो?
3: मेरो शरीरमा त तागतै नभए जस्तो भयो, पुरा केही गर्न नसक्ने भए म त।
4: मलाई के भएको रहेछ डाक्टर साहब?
5: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बात रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
6: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ। त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
7: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
8: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौ।
9: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
8: वैदेशिक रोजगार बोर्डको सचिवालय।
10: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। सार्वजनिक निकायलाई मितव्ययी बनाउन सरकारको जोड। अत्यावश्यक बाहेकका नयाँ सामान नकिन्न निर्देशन। उदयपुरको चौदण्डीगढी नगरपालिकामा 2500 परिवारलाई भोगाधिकार प्रमाण पूर्जा वितरण। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सम्पन्न। रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले चीन भ्रमण गर्नुहुँदै। समाचार अब विस्तारमा। सरकारले सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन तथा अत्यावश्यक बाहेक अन्य अवस्थामा कुनै किसिमका नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारका सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, सरकारी निकाय, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका साथै सबै प्रदेशमा परिपत्र पठाउँदै उक्त निर्देशन दिएको हो। मन्त्री परिषदको कार्यालयले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न मौजुदा औजार, उपकरण, फर्निचर र सवारी साधनहरूलाई चालु अवस्थामा राखी सार्वजनिक खर्च जोगाउन अनुरोध गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवनमा आज आयोजित विशेष कार्यक्रममा राष्ट्रपति समक्ष महालेखा परीक्षक तोएम राईले सो प्रतिवेदन पेश गर्नुभयो। त्यस अवसरमा राष्ट्रपति पौडेलले बढ्दो बेरोजगारप्रति चिन्ता व्यक्त गर्दै सार्वजनिक निकायले जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड दिनुभयो। राष्ट्रपति पौडेलले फजुल खर्चलाई निरुत्साहित गरी आर्थिक अनुशासन कायम भएमा मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा हुने विश्वास व्यक्त गर्नुभयो। यस्तै बेरोजो फर्चुट तथा वित्तीय सुशासनलाई प्रभावकारी बनाउन सरकार भएका सबै निकायको सक्रिय र सार्थक सहभागिता आवश्यक भएकोमा जोड दिएको छ। मुख्य सचिव सुमन राज अर्यालको अध्यक्षतामा गठित बेरोजो फर्चुट अनुगमन समितिले हालै सार्वजनिक गरेको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदनमा वित्तीय सुशासनलाई केन्द्रमा राखेर कार्य सम्पादन गर्ने नीति लिए पनि सरकारवाला पक्षको अपेक्षित सहभागिता र क्रियाशीलता कमजोर हुँदा अपेक्षित नतिजा हासिल हुन नसकेको उल्लेख गरिएको छ। प्रतिवेदनमा आगामी दिनमा बेरोजो फर्च्युटलाई प्राथमिकतामा राखी सबै निकाय बीच समन्वय र सहकार्य बढाउनु पर्नेमा जोड दिएको छ। यस्तै चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको करिब 60% भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार बितेको 10 महिनामा 11,73,52,01,00,00 रुपियाँ बजेट खर्च भएको छ। चालू आर्थिक वर्षको लागि सरकारले कुल 19,64,11,00,00,000 बराबरको बजेट ल्याएकोमा हालसम्म वार्षिक विनियोजनको 59.75% खर्च भएको छ। उक्त कार्यालयका अनुसार चालू आर्थिक वर्षको लागि चालुतर्फ 11,80,98,00,00,000 विनियोजन भएकोमा वैशाख मसान्तसम्ममा 68.98% अर्थात् 8,14,65,55,00,00,00 खर्च भएको छ। यस्तै पुँजीगततर्फ 4,07,88,00,00,000 विनियोजन भएकोमा 27.91% अर्थात् 1,13,84,92,00,00,000 बराबर खर्च भएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि पेसालाई मर्यादित र आकर्षण बनाउन नीतिगत सुधार तथा स्रोत व्यवस्थापनमा मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भएको छ। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री चौधरीले कृषि क्षेत्रको शिक्षा, अनुसन्धान तथा प्रविधिलाई समय अनुकूल परिमार्जन गरी जनमुखी बनाउने तयारी भइरहेको जानकारी दिनुभयो। मन्त्री चौधरीले रासायनिक मलको आयातमा मात्रै मन्त्रालयको झण्डै 50% बजेट खर्च हुने गरेकाले रासायनिक मलको आयात घटाउन जैविक मलको प्रयोग बढाउनु पर्ने बताउनुभयो। बैठकमा सांसदहरूले रासायनिक मलको अत्याधिक प्रयोगले माटोको उर्वरा शक्ति घटाउनुका साथै जनस्वास्थ्यमा समेत हानि पुर्याइरहेको बताउँदै राष्ट्रको जलस्रोत र विद्युत प्रयोग गरी ग्रीन हाइड्रोजन प्रविधि मार्फत मल उत्पादन शुरू गर्नुपर्ने बताउनुभयो। सांसदहरूले बाँझो जमिनलाई खेतीयोग्य जमिनमा रूपान्तरण गरी सुकुम्बासी तथा युवा पुस्तालाई उत्पादनमुखी रोजगारी र कृषि शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। काठमाडौँ विश्वविद्यालय केयुको उपकुलपतिको दैनिक कार्य सञ्चालनको जिम्मेवारी प्राध्यापक ऋषिकेश वाग्लेले प्राप्त गर्नुभएको छ। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले वैशाख 30 गतेको निर्णय अनुसार विश्वविद्यालयको रिक्त उपकुलपतिमा दैनिक कार्य गर्ने गरी उहाँलाई जिम्मेवारी तोक्नु भएको हो। उदयपुरको चौदण्डीगढी नगरपालिकाले दशकौंदेखि ऐलानी तथा व्यवस्थित बसोबासमा रहेका नागरिकलाई भोगाधिकार दर्ता प्रमाण पूर्जा वितरण गर्न सुरु गरेको छ। नगरपालिकाले भूमिहीन तथा व्यवस्थित बसोबासीको लगत संकलन गरी हालसम्म 2500 परिवारलाई भोगाधिकार दर्ता प्रमाण पूर्जा वितरण गरेसँगै स्थानीयमा सुरक्षित बसोबासको आशा बढेको छ। उदयपुरबाट संवाददाता अञ्जनी कुमार अधिकारीको रिपोर्ट।
1: उदयपुरको चौदण्डीगढी नगरपालिकाले दशकौंदेखि ऐलानी तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकहरूलाई भोगाधिकार दर्ता प्रमाण पूर्जा वितरण सुरु गरेपछि स्थानीयमा सुरक्षित बसोबासको आशा बढेको छ। नगरपालिकाका अनुसार हालसम्म वडा नम्बर 2, 6 र 8 का 280 भन्दा बढी परिवारले भोगाधिकार दर्ता प्रमाण पूर्जा प्राप्त गरिसकेका छन्। पालिकाभित्र 10,000 भन्दा बढी भूमिहीन तथा अव्यवस्थित बसोबासीको लगत संकलन गरिएको छ भने करिब 2500 परिवारलाई भोगाधिकार दर्ता प्रमाण पूर्जा वितरणको अन्तिम प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले जनाएको छ। चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले भोगाधिकार प्रमाण पूर्जा भविष्यमा लाल पूर्जा प्राप्तिको आधार बन्ने बताउनु भयो।
2: भोगाधिकार नपाएका अव्यवस्थित बसोबास गरिराख्नु भएको वर्षौंदेखि सुकुम्बासी भएर पुस्तौली जिन्दगी बिताइराख्नु भएका दाजुभाइ तथा दिदी बहिनीहरूलाई जनविश्वास दिलाउनको निम्ति तपाईँहरूको व्यक्तिगत यो सम्पत्ति तपाईँहरूकै हो भन्ने पुष्टि दिँदै स्थानीय सरकारको तर्फबाट हामीले तपाईँहरूलाई सम्पत्तिको मालिक बनाइदिएको छौँ।
1: चौदण्डीगढी नगरपालिकाले वर्षौंदेखिको पीडालाई सम्बोधन गर्दै जग्गा भोगाधिकार पूर्जा वितरण गरेपछि स्थानीयले पनि अब डोजरको डर हट्दै गएको प्रतिक्रिया दिएका छन्। चौदण्डीगढी नगरपालिका 8 का पदम खड्काले भोगाधिकार प्रमाण पूर्जा पाएपछि आफूहरू ढुक्क भएको बताउनु भयो।
3: अव्यवस्थितलाई व्यवस्थित गराउने रहेछ भन्ने हामीलाई ठुलो विश्वास लागेको छ। सरकारले उठाउने हो कि शंका पनि भइरहेको थियो।
1: चौदण्डीगढी नगरपालिकाले नगर स्तरीय भूमि सम्बन्धी ऐन 2081 तथा कार्यविधि 2082 लागू गर्दै स्थलगत अध्ययन नापी र नक्सा तयार पछि भोगाधिकार दर्ता प्रमाण पूर्जा वितरण गरिरहेको जनाएको छ। नेपालमा भूमि सम्बन्धी समस्या केवल कानूनी होइन, सामाजिक र ऐतिहासिक विषय पनि हो। भोगाधिकार प्रमाण पूर्जा पाएपछि स्थानीयले अब आफ्नो बसोबास राज्यको अभिलेख सुरक्षित भएको अनुभूत गर्न थालेका छन्। अञ्जनी कुमार अधिकारी, रेडियो नेपाल, उदयपुर।
0: रिपोर्ट पछि बाँकी समाचार। लामो समयदेखि स्थानीयको असन्तुष्टिको कारण रोकिँदै आएको हेटौँडा ढल्केवर दुहबी 400 केबी प्रसारण लाइन निर्माण पुनः सुरु भएको छ। सरकारको पहलपछि सो प्रसारण लाइनको निर्माण सुरु भएको हो। लामो समयदेखि मुआब्जा र जग्गा विवादको कारण अवरुद्ध आयोजना ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि पुनः सक्रियताको साथ निर्माण अगाडि बढेको हो। नेपाल विद्युत प्राधिकरणले पनि प्रभावित स्थानीय जनप्रतिनिधि तथा सरकारवाला मन्त्री श्रेष्ठले गरेको निरन्तर छलफल र समन्वयपछि जग्गा धनीले मुआब्जा स्वीकार गरेकाले प्रसारण लाइनको टावर निर्माण अगाडि बढेको जनाएको छ। काठमाडौँ उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष चेकिङ अभियान अन्तर्गत यान्त्रिक अवस्था कमजोर रहेका 17 सवारी साधनका चालक कारवाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कृतिपुर स्थित त्रिभुवन विश्वविद्यालय प्रवेशद्वारमा विशेष सवारी जाँच अभियान सञ्चालन गरेको थियो। सो अभियानको क्रममा 47 सवारी साधनको प्राविधिक तथा यान्त्रिक अवस्था परीक्षण गर्दा 17 सवारी साधन मापदण्ड अनुसार नरहेको पाइएपछि चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। कैलाली र बर्दिया जिल्लालाई जोड्ने दौलतपुर घाटमा कर्णाली नदीमाथि बनिरहेको झोलुङ्गे पुल निर्माणको काम 1 वर्षमै सकिने भएको छ। 2 वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको भए पनि काम सुरु गरेको 1 वर्षमै असारको पहिलो सातासम्ममा पुल निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने निर्माण कम्पनीले जनाएको छ। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
4: कैलाली र बर्दिया जोड्ने दौलतपुर घाटमा कर्णाली नदीमाथि बनिरहेको झोलुङ्गे पुल निर्माणको 90% काम सम्पन्न भइसकेको छ। गएको असारमा पुल निर्माणको काम सुरु गरेको र अहिलेसम्मको अवस्था हेर्दा पुलको निर्माण कार्य 90% सम्पन्न भएको छ। अब बाँकी जेठको अन्तिम वा असारको पहिलो साताभित्र पुलको निर्माण सबै काम सकिने निर्माण कम्पनीले बताएको छ। सम्झौता अनुसार 2084 साल असार 11 गतेसम्म निर्माण कार्यको म्याद रहेको भए पनि सबैको सहयोग र काम गर्ने स्थानको वातावरणले पनि आफूलाई काम गर्न सहज हुँदा सम्झौता मिति अगाडि नै काम सकिन लागेको बताउनुहुन्छ निर्माण व्यवसाय भाई विक्रम बस्नेत।
5: म्यान पावर इक्विपमेन्ट सबैजना मिलेर डाइभर्सन खाले टाइम लाइन पाइलिङ गर्न पनि दिनमा दुईटा सोचे होला चाँडै हो, जताबाट सपोर्टेड भयो स्थानीय प्लस प्राविधिक भयो हरेक चिजबाट काम भयो, डेट अन्तिम नभए असारको पहिलो हप्ता पुल दिन्छ।
4: लामो समयपछि दौलतपुर घाटमा कर्णाली नदीमाथि झुलुङ्गे पुल बन्न थालेको र त्यो पनि सम्झौता मिति अगाडि नै निर्माण कार्य सकिन लाग्दा यहाँका नागरिकहरू पनि खुसी भएका छन्। कैलालीको टिकापुर एक व्यवसाय क्षेत्रका रूपबहादुर साउद:
6: असाध्यै खुसी, धेरै सालदेखिको यो नाउँमा यात्रा वारि पारेको थियो, अब त्यो अन्त्य हुने भयो, टिकापुर बासी पुरै, यसको लागि अब धेरै खुसी छौँ।
4: यहाँ झुलुङ्गे पुल समेत नहुँदा हिउँदमा डुङ्गाको कठिनपूर्ण यात्रा र वर्षातमा कहिलेकाहीँ त्यही डुङ्गा पनि बन्द हुने भएकाले निकै समस्या हुने गरेको र अब यहाँ पुल बनेपछि बर्दियाबाट कैलाली र कैलालीबाट बर्दिया आवजावत गर्न धेरै सहज हुने बताउनुहुन्छ दौलतपुर कर्मी डाँडाका सामाजिक अगुवा सिंहराज बुढामगर।
7: तत्कालको लागि झुलुङ्गे पुल भए पनि हामीहरूलाई धेरै सपोर्ट हुन्छ, यहाँबाट हामीहरू बर्दिया आउन जानको लागि वर्षातका बेलामा नेपालगञ्ज राजापुरबाट आउनु पर्यो भने चाहिँ उतै बर्दिया जिल्लाको दौलतपुरमा बास बस्नुपर्ने समस्या, त्यसले आउन जानको लागि धेरै सपोर्ट हुन्छ।
4: पुलमा अटो रिक्सा मोटरसाइकलसम्म आवजावत गर्न सक्नेछन् भने पुलको बीच भागमा अटो रिक्सा तथा मोटरसाइकल पार्किङ समेत गर्न सक्ने संरचना निर्माण गरिएको बताउनुहुन्छ पुनः निर्माण व्यवसायी विक्रम बस्नेत।
5: हाम्रो यसमा अटो बसिदिनु प्लस पोइन्ट भित्रको सेन्टर ब्लङ गएर दुई चार अटो पार्किङ गर्न मिल्छ, प्लस आठ दसवटा बाइकहरू पनि त्यहाँ पार्किङ गर्न मिल्ने टाइपको स्ट्रक्चर, पुलहरूमा चाहिँ यस्तो टाइपको संरचना डिजाइनहरू हुँदैन।
4: भ्याट बाहेक 15,73,00,000 निर्माण हुन लागेको पुलको लम्बाई 482.13 मिटर, चौडाई 1.60 मिटर रहेको छ। नेपाल सरकारको झुलुङ्गे पुल विभाग अन्तर्गत बन्दै गरेको पुलका 5 मुख्य र अन्य सहायक गरी 11 पिल्लर छन्। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
0: रिपोर्ट पछि बाँकी समाचार। उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर बेनी जोम्सम कुरोला सडक आयोजना अन्तर्गत 5 पुल निर्माणको लागि 96,80,00,000 रुपियाँको सहमति प्राप्त भएको छ। मालडुङ्गा बेनी र बेनी जोम्सम सडक खण्डमा पक्की पुल निर्माणको लागि अर्थ मन्त्रालयले स्रोत सहमति दिएको हो। दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर आज विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदैछ। यसै अवसरमा संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा आगामी 2 विश्व सामाजिक विकास शिखर सम्मेलनको तयारी स्वरूप दिगो विकासको लागि नीतिगत समाधान बारे विशेष छलफल हुँदैछ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
8: एसई सकियो, अब रमाइलो सुरु भयो।
9: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
8: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
9: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
8: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
10: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेजिङमा चिनिया राष्ट्रपति सी जिनपिङसँग अन्तिम चरणको वार्तासँगै चीन भ्रमण सकाउनु भएको छ। ट्रम्पले सीसँगको वार्ता अति सफल, विश्व चर्चित र बिर्सनै नसकिने भनी टिप्पणी गर्नुभएको छ। वार्तामा आपसी व्यापार, पेट्रोलियम पदार्थ र ताइवान सम्बन्धी विषयले प्राथमिकता पाएका थिए। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आगामी चीन भ्रमणको तयारी लगभग सम्पन्न भएको र आधिकारिक मिति चाँडै घोषणा हुने अपेक्षा गरिएको रुसी समाचार एजेन्सी तासले क्रेमलिनलाई उद्धृत गर्दै जनाएको छ। पत्रकारहरूसँगको साक्षात्कारमा बोल्दै क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भ्रमणको तयारी अन्तिम चरणमा रहेको बताउनुभयो। भ्रमणको मिति चाँडै घोषणा गर्ने बताउँदै उहाँले भ्रमणको तयारी भइरहेको र यसलाई अन्तिम रूप दिने काम पनि भइरहेको जानकारी दिनुभयो। अब मौसम। हाल देशमा पश्चिमी र स्थानीय हावा तथा तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। सार्वजनिक निकायलाई मितव्ययी बनाउन सरकारको जोड, अत्यावश्यक बाहेकका नयाँ सामान नकिन्न निर्देशन। उदयपुरको चौदण्डीगढी नगरपालिकामा 2500 परिवारलाई भोगाधिकार प्रमाण पूर्जा वितरण र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सम्पन्न। रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले चीन भ्रमण गर्नुहुँदै रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो समाचारको अर्को बुलेटिन अपराह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाट दनवारी भाषा समाचार सुन। सरकारी सार्वजनिक खरिदमा समयमितकीको एकदम चैलार बाहेक अर्को अवस्थामा कुनो खालक नयाँ सामग्री नैकिनेले निर्देशन दिल रसिक प्रधानमन्त्री तसु मन्त्री परिषद कार्यालय जैलकानो सरकारक सेव्य मन्त्रालय आयोग सचिवालय कार्यालय सरकारी निकाय मुख्यमन्त्री तसु मन्त्री परिषद कार्यालय सँगै सेव्य प्रदेशमा पत्र पठाती उसे निर्देशन दिल हो। मन्त्री परिषद कार्यालय एकदम चैलार बाहेक नयाँ सामग्री नकिनेले मौजुदा मेसिन फर्निचर तसु मोटर गाडीले अख्निक अवस्थामा धरेको सार्वजनिक खर्च जोग्याले अनुरोध गर्लरछेक। राष्ट्रपति रामचन्द्र पौडेल सामु महालेखा परीक्षक आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन बुझाल रचिक राष्ट्रपति भवनमा आज आयोजना गर्ल विशेष कार्यक्रममा राष्ट्रपति सामु महालेखा परीक्षक तोयम रायले उसे प्रतिवेदन बुझाल हो। उही अवसरमा राष्ट्रपति पौडेलले बढ्दे जैल बेरुजुमा चिन्ता व्यक्त गर्दै सार्वजनिक निकाय उत्तरदायित्व स्पष्ट आर्थिक अनुशासन धरै पर्लारमा जोड दिल रहेस यही कर्ते नै चाहिँदो खर्च घटाएको मुलुकमा पाछे समक लागि शान्ति सुशासन विकास तसु सुधार इच्छा पुरा अख्लार विश्वास व्यक्त गर्ल रहेस। इसे आगो राष्ट्रपति पौडेले संविधानक धारा 76 उपधारा 9 अनुसार प्रधानमन्त्री बालेन्द्र शाहक सिफारिसमा मन्त्री नियुक्ति तसु काम छुट्टा दिल रछात। राष्ट्रपति कार्यालयमा प्रवक्ता रितेश कुमार साक्य जैलकानो विज्ञप्ति जारी गर्दै जैल चैत 13 गते गठन अख्ल मन्त्री परिषदमा प्रधानमन्त्री काम छुट्टा दिएको मन्त्री परिषद गठन कर्ल हो। संघीय मन्त्रालय संख्या 22 घटाएको 18 ढल रछेक प्रधानमन्त्री शाह गृह रक्षा तसु विज्ञान प्रविधि अंश नयाँ बन्ल मन्त्रालय आफ्नै धरिरहेलक रक्षा मन्त्रालय प्रधानमन्त्री सुरुसो धरिरहेलक भने गृह मन्त्रीबाट सुधन गुरुङे राजीनामा दिनेसो कुनुलाई जिम्मेवारी दिल भइकेन यसनिके अर्थमन्त्रीमा डाक्टर सोनी वागले परराष्ट्र मन्त्रीमा शिशिर खनाल ऊर्जा जलस्रोत तसु सिंचाई मन्त्रीमा विराज भक्त श्रेष्ठ रहेस पूर्वाधार विकास मन्त्रीमा सुनिल लम्साल कानून न्याय तसु संसदीय मामिला मन्त्रीमा सोभिता गौतम महिला छोडाते लैङ्गिक अंश यौनिक अल्पसंख्यक तसु सामाजिक सुरक्षा मन्त्रीमा सीतावादी भुइना जमिन व्यवस्था सहकारी संघीय मामिला अंश सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल स्वास्थ्य तसु खाद्य स्वच्छता मन्त्रीमा निशा मेहता रहेस यससँगै शिक्षा तसु खेलकुद मन्त्रीमा सस्मित पोखरेल संस्कृति पर्यटन तसु नागरिक उड्डयन मन्त्रीमा खड्गराज पौडेल सूचना तसु संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हा कृषि वन तसु पर्यावरण मन्त्रीमा गीता चौधरी उद्योग वाणिज्य तसु आपूर्ति मन्त्रीमा गौरी कुमारी अंशो बठ्या श्रम तसु रोजगार मन्त्रीमा रामजी यादव रहेस। अर्थमन्त्री डाक्टर सोनिम वागले आइलर आर्थिक वर्ष 2083-84 बजेट मुलुक अख्नि आर्थिक चुनौतीले सम्बोधन गर्दै सोलारी नेपालक भाछु सम्मक आधार ठिक करलारको तयारी गर्ल बाजल रहेस संघीय संसदक दुईटा सदनकबाट नेपाल सरकारक नीति तसु कार्यक्रम पारित अख्नेसो आइलर आर्थिक वर्ष सिद्धान्त आगु धरती उही जागिर केन्द्रित आर्थिक बढालार संरचनात्मक सुधार डिजिटल फेरलार अंश सुशासनलाई केन्द्रमा धरलार जनाल रहेस। अर्थमन्त्री डाक्टर वागले आफ्नै धरल सिद्धान्त तसो आगु धर्ल विषयमा गहिरो छलफल अख्लार आशा गर्दै पाइला सुझावले आइलार आर्थिक वर्ष बजेट बनालार बाधक रूपमा लिलार कट्टरता व्यक्त गरिरहेलग। श्रम रोजगार तसु सामाजिक सुरक्षा मन्त्रालय विदेशमा जागिरक लागि थप 7 मुलुकसँगै दुईटा पक्षक श्रम सम्झौता करलार प्रक्रिया आगु बढारेलक मन्त्रालय स्तरक विकास समस्या हटालार समितिक बैठकलाई सम्बोधन गर्दै मन्त्रालय सचिव डाक्टर दीपक काफले फेरि श्रम स्वीकृति प्रक्रियालाई पूरा रूपमा अटोमेसन वा आफ्नै चल्लार बनालार तयारी भइधरल जानकारी दिल रछात। ओखरग अनुसार फेरि श्रम स्वीकृतिबारे नीतिगत व्यवस्था सुधार करलार प्रस्ताव मन्त्रालयमा पाइसिदाल रछिक तसु एकलै चारो टुङ्गोमा पुरा छत। सरकारी पहिला गृहमन्त्री सुधन गुरुङ मन्त्री हक्ते तसु ऊ पाछे उठल सार्वजनिक सरोकारक विषयमा डिठ्यालय अंशु छानबिन करेले समिति गठन गर्ल रछिक मन्त्री परिषदक 2083 वैशाख 28 गते बैठके उच्च अदालतक पहिला न्यायाधीश अच्युत प्रसाद भण्डारी अध्यक्ष महालेखा नियन्त्रक शोभाकान्त पौडेल तसु सह न्यायाधिवक्ता अच्युत मणि नेउपाने सदस्य रहलारको समिति गठन गर्लार निर्णय गर्ल हो। प्रधानमन्त्री बालेन्द्र शाहक प्रेस तसु छानबिन विज्ञ दीपा दाहालक अनुसार उसे समितिले प्रतिनिधि सभा सदस्य समेत रहल गुरुङक बारेमा सार्वजनिक रूपमा उठ्ल विषयमा सत्य तथ्य दिथाको छानबिन गरेको सरकार आगु सल्लाह सुझावसहित 15 दिनभित्र प्रतिवेदन बुझालार जिम्मेवारी दिल रछिक।
राष्ट्रिय दलित आयोगक सदस्य तुन्जे कामी पदकबाट राजीनामा दिइरहेल। नेपालक संविधानक धारा 255 उपधारा 4 क अनुसार आज सोको लागू अखलारको उही राष्ट्रपति रामचन्द्र पौडेल लागू राजीनामा दिल राष्ट्रपति कार्यालय जनाल रचिक। कृषि वन तसु पर्यावरण मन्त्रालय मल आन्लार अंशु डिलर लखलाई रासायनिक मल रोकलार आदेशमा उल्लेखित रासायनिक मलक विशेषता अनुसार मलक कारोबार गरेले निर्देशन दिलर छ। मन्त्रालय आदेशक नियम अनुसार उल्टो गलत नैचैदो विवरण तसु लेभल धरिको रासायनिक मल पाठालार अंशु मिसाको नै बेचेले अनुरोध गर्ल हो। सरकारी अनुदानमा मिलाएर मलक कार्दो बजारी करलार व्यापारीलाई चल्ल कानुन अनुसार कारवाही करलार मन्त्रालय कृषि अर्थविज्ञ महानन्द जोशी जानकारी दिल र छात। नेपाली काङ्ग्रेसक अनुशासन समिति फेरि गठन भइरहेक। सभापति गगन कुमार थापै पार्टी केन्द्रीय सदस्य तारामान गुरुङक अंशु संयोजकत्वमा रहल समितिले फेरि गठन गर्ल हो। काङ्ग्रेसक कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालग अनुसार समिति सदस्यमा केन्द्रीय सदस्य त्रय धना खतिवडा रमेश प्रसाद धमला तसु बजरङ्ग नेपाली सुनन्जयरेला। मुलुकमा धेरै दलक व्यवस्था लागू हक्लसँगै सार्वजनिक पदमा रहेको काम गरी धर्ल तसु पहिला पदाधिकारीको सम्पत्ति छानबिन गरेर गठन हक्ल सम्पत्ति छानबिन आयोगले कामक सुरुवात गर्लसँगै भिन्न भिन्न पदमा रहल 30,000 जना उपर छानबिन गर्लार भइरहेक। आयोगले जैलकान सूचना जारी गर्ती सार्वजनिक पद लिल तसु सेवाबाट रिटायर हक्ल उपरक पदक मानुसलाई आफ्नै अंशु परिवार सम्पत्ति विवरण अनिवार्य रूपमा बुझ्यालाई निर्देशन दिल र छिक। आयोगले आर्थिक वर्ष 2082-83 सार्वजनिक पदमा रहल वा उसी समय पछि सेवाबाट रिटायर रखल मानुसलाई टोक्ल ढाँचामा सम्पत्ति विवरण बुझ्यालाई अनुरोध गर्ल हो। विदेशमा जागिरक लागि ग्रिस तसु युएई पाठालार बाजी 26,00,000 रुपियाँ ठगी गर्ल दोषमा पुलिसले दुईजनालाई जैलकानु समातेको सार्वजनिक गरिरहेक। समातलमा काभ्रे पलाञ्चोक जिल्ला भुम्लु गाउँपालिका 52 वर्षक मधुसूदन पराजुली तसु पर्वत कुस्मा नगरपालिका 32 वर्षक प्रकाश बास्तोला रहल काठमाडौँ उपत्यका अपराध छानबिन कर्लार कार्यालय टेकुक प्रवक्ता तसु एसपी रामेश्वर कार्की जानकारी दिल र छात। लमजुङ जिल्लामा मोटरसाइकलक ठक्करकबाट एकजना बुद्रो मानुसक ज्यान जैरेलिक। जिल्ला बेसी सहर नगरपालिका 1 उदिपुरकबाट रामचोक बेसीपट्टि जैढर्ल मोटरसाइकलले उही ठाउँ 74 वर्षक महनिधि सेडाईलाई आज बिहानी ठक्कर दिएको ज्यान जैल हो। जिल्ला पुलिस कार्यालय सूचना अधिकारी ज्ञानेन्द्र बहादुर छेत्री अनुसार मोटरसाइकल चालालार 20 वर्षक विकेश तामाङ भने घाइते भइरहेल। आजुलाई दनवारी भाषाक समाचार सिद्धिलिक हस्त शिवा ढोकरिनु।

0: जहाँ मेहनत र परिश्रम छ त्यहाँ सफलता र सम्मान पनि छ। भनिन्छ, काम गरे दाम मिल्छ अनि सम्मान। यो हो पौरखीको कथा। नमस्कार, म अर्जुन श्रेष्ठ। कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम पौरखीको कथा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक आइतबार बिहान 8:35 पछि प्रसारण हुन्छ। रेडियो नेपालको मिडियम वेभ तथा एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा यो कार्यक्रम सुन्न सकिनेछ। साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल online.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। कार्यक्रम पौरखीको कथामा आज मैले सिन्धुपाल्चोक स्थित मामा भान्जा कृषि तथा पशुपालन फार्मका संचालक दिनेश घलेसँग कुराकानी गरेको छु। 8 वर्षकै उमेरदेखि नै लामो समयको काठमाडौँ बसाएपछि गाउँ फर्कनुभएका दिनेशले विक्रम सम्बत 2079 सालदेखि व्यवसायिक कृषि र पशुपालन गरिरहनु भएको छ। वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स दुबईको 4 वर्षे बसाएपछि स्वदेशमा नै आय आर्जन र रोजगारीमा जोडिनुभएका दिनेशले 42 रोपनीमा अकबरे लगायतका तरकारी खेती र बङ्गुर पालन गरिरहनु भएको छ। आफैले उत्पादन गरेका करिब 10 टन अकबरे र त्यसको अचार समेत बिक्री गर्दै आउनुभएका दिनेशलाई वैदेशिक रोजगारी र अरू कुनै कर्म भन्दा बढी किसान भएकैमा सन्तुष्टि मिलिरहेको छ। कार्यक्रम पौरखीको कथाको आजको श्रृङ्खलामा तिनै पौरखी व्यक्ति मामा भान्जा कृषि तथा पशुपालन फार्मका संचालक दिनेश घलेसँग कुराकानी गरेको छु। कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ।
1: धन्यवाद हजुर।
0: यहाँले चाहिँ यो सिन्धुपाल्चोकमा सिजनल तरकारीहरू उत्पादन गर्नुहुन्छ, विशेष त यहाँले अकबरे खुर्सानी उत्पादन गर्नुहुन्छ, यस्तै बङ्गुर पालन पनि छ। अहिलेको समयमा चाहिँ कस्तो चलिरहेको छ? कुराकानीको सुरुवात यसैबाट गरौँ कि दिनेशज्यू।
1: हजुर हुन्छ सर। अहिले मेरो चाहिँ बजारमा यही टमाटर निक्लिरहेछ। अब यो असोज महिनापछि चाहिँ खुर्सानी निक्लिन्छ। म चाहिँ विशेष गरी बजारले कति बेला के खोज्छ भनेर त्यही आधारमा तरकारी खेती गर्छु। हजुर,
0: यहाँले सिजन अनुसारको तरकारी उत्पादन गर्नुहुन्छ र बजारमा पठाउनुहुन्छ। अहिले उत्पादन भइराखेको चाहिँ के छ?
1: अहिले उत्पादन भइरहेको चाहिँ मसँग टमाटर छ हजुर, रातो बन्दा अनि चिचिन्डा अनि काँक्रो काउली छ, यही नै हो।
0: यहाँले बङ्गुर पालन पनि त गर्नुहुँदो रहेछ होइन? बङ्गुर पालन चाहिँ अहिले कस्तो छ?
1: हजुर, मेरो चाहिँ बङ्गुर पालन मेरो चाहिँ कन्टिन्यू नै हुन्छ। अब प्राय फेरि म सकेसम्म म आफै नै कटाउँछु भन्नेमा पनि लाग्छु म। अनि म आफ्नै अब सानो मेरो परिवारले अब कृषि काम गर्दै प्लस एउटा खाजा पसल पनि म आफ्नै नाममा दर्ता गरेर खाजा पसल पनि गर्छु। त्यो कारणले गर्दाखेरि बङ्गुरको मासु पनि त्यसले म आफैले काम गर्छु। त्यो भएर राम्रै छ सर, गर्न चाहिँ पर्छ। अब जस गर्न सक्यो भने सम्भव छ भन्छु म चाहिँ। मैले चाहिँ सानो सिरबारी वडा नम्बर 7 चाहिँ सबै बासिन्दाहरूलाई, दाजुभाइ आमा बुवाहरूलाई तरकारी खेती गर्नुपर्छ। सानोबाट सुरु गर्दाखेरि पनि, सानो टडेलबाट एउटाबाट सुरु गर्दाखेरि पनि 30-35 हजार रुपियाँ यसो खेलेको भरले पनि हुन्छ है भन्ने चाहिँ एउटा वातावरण त्यतिसम्म चाहिँ बनाएको छु। हजुर
0: दिनेशज्यू, यहाँले बङ्गुर पालन गर्नुहुन्छ, तरकारी उत्पादन गर्नुहुन्छ, कृषिलाई त पानीको कुराहरू पनि हुन्छ होइन, कस्तो छ?
1: मेरो चाहिँ पानीको एकदम च्यालेन्ज छ हजुर। मैले चाहिँ मेरो गाउँमा म अलिकति उदाहरणै बन्नुमा चाहिँ मेरो अलिकति आफ्नो सोचले मेरो चाहिँ अलिकति पानीको एकदम हाकारै छ। मैले चाहिँ कस्तो गरेको छु भने अब सम्भव देखेर अब दिसभरिमा कलेक्सन यो बिहानभरिको पानी युज गरेको बाथरुम नुहाउने लुगा धुने पानी चाहिँ एउटा ढलबाट निकास भएर वेस्ट फालिराखेको थिएँ। अनि त्यहाँबाट चाहिँ कलेक्सन गरेर अनि फेरि मेरो जुन मैले अहिले खेती गरेको ठाउँसम्म चाहिँ पाइप लगेर अनि फेरि एउटा रिजर्भ ट्याङ्की बनाएर चाहिँ त्यसरी गर्दैछु। पानीको चाहिँ हाम्रोमा समस्या एकदम व्यापकै हो अनि त्यो भएर पनि अलिकति म हुँदो रहेछ है, पानी चाहियो भने खेती गर्न सक्दो रहेछ भनेर पनि चिन्जान भयो।
0: हजुर, कतिपय ठाउँमा त तरकारी हुने ठाउँमा पनि हामी तरकारी नलगाउने, किनेर खाने अथवा खोजेर खाने खालको चाहिँ एउटा बानी छ। हामीले आफूले खाने तरकारी चाहिँ व्यावसायिक रूपमा पनि उत्पादन गर्न सकिन्छ भनेर लाग्नु भएको छ होइन? सुरुको दिनमा चाहिँ यो तरकारीहरू लगाउँदै गर्दाखेरि कस्तो अनुभव हुन्थ्यो?
1: सुरुको दिनमा भन्दाखेरि त एकदम आफैलाई पनि अहिले ओहो गरेर रहेछु है मैले भन्नेमा पुगेको थिएँ। खास म चाहिँ 22 वर्ष जस्तो नै म बाहिर बाहिर नै बसेँ। सुरुको दिनमा मैले 12,000 अकबरे खुर्सानी लगाएको थिएँ। 12,000 बुट्टामा बुट्टी हरेक बुट्टा बुट्टामा म 1-1 लिटर पानी बोकेर रात दिन नभनिकन बचाएर गरेको थिएँ। त्यो दिन सम्झिँदाखेरि त अहिले त अलिकति व्यवस्थित भयो, अलि नगरपालिकाले पनि अलिकति फेसिलिटी औ यसले गर्छ है भनेर पाइप साइप दिए, रिजर्भ ट्याङ्की खन्ने प्लास्टिक पोखरीहरू पनि दिए। त्यसले गर्दाखेरि पहिलाको दिन सम्झिँदाखेरि त गाह्रै थियो सर। अब एक हिसाबले अब काठमाडौँमा बसै गरेको मान्छे चाहिँ एकैचोटि गाउँमा आएर म कृषि गर्छु भन्दाखेरि एक एउटा माहौल चाहिँ कस्तो भइदियो भने अब हामीले त गरिरहेका छैनौँ, हामीले त गर्न सकेनौँ, अब यसले आएर के गर्ला भनेर गाउँमा पनि त्यो एउटा पनि पुगेको थियो। अनि फेरि गरेर देखाइसकेपछि ओहो गर्दो रहेछ है, हुँदो रहेछ है भनेर अनि अहिले गाउँको बासिन्दाहरूले पनि सुरु गरेको छ।
0: हजुर हजुर, मेहनत गर्न सक्यो भने फल पनि प्राप्त हुन्छ भन्ने कुरा हो होइन। यहाँले सिजनल तरकारी अनि अकबरे खुर्सानी लगायतका तरकारीहरू उत्पादन गर्दै गर्दाखेरि यहाँले बढी जसो चाहिँ केलाई बढी जोड दिनु भएको छ अहिले पछिल्लो समय?
1: अहिले मेरो चाहिँ जोड चाहिँ टमाटरमै छ हजुर। टमाटरमा चाहिँ अलिक कस्तो दैनिक उपभोग 90 नहुने चिज हरेक दिन हरेक भान्सामा पुग्नुपर्छ यो त टमाटर चाहिँ। त्यसले गर्दाखेरि चाहिँ कहिले अब भाउ पर्छ पनि कहिले अलिकति कम पनि हुन्छ। टमाटर खेतीमा चाहिँ के छ भने अब जस्तो म जस्तै अरू पनि साउदी कतार दुबई बसेर आएका साथीहरू पनि कतिपय जोडिनु भइरहन्छन् अनि उहाँले पनि अब म पनि के गरौँ भन्दाखेरि म चाहिँ टमाटर है भनेर भन्छु। किनभने अब टमाटर कहिले 15 रुपियाँ किलोमा पनि जान्छ, कहिले 100 रुपियाँ किलोसम्म पनि पर्छ। त्यसले गर्दाखेरि हामी कृषकलाई चाहिँ यो दैनिक कृषकको चाहिँ कस्तो एउटा मैले बुझेँ भने दैनिक उपभोग गर्ने 90 नहुने चिजहरू चाहिँ दैनिक निकाल्नु पाइयो भने रेटमा घटबड भए पनि त्यसलाई चाहिँ अलिकति हामी जस्तो कृषकलाई चाहिँ कहिले भाउ पर्ने कहिले नपर्ने गर्दाखेरि हामी चाहिँ त्यसमा बेनिफिटमा चाहिँ रहिरहन्छौँ।
0: दैनिक उपभोग्य वस्तुहरूलाई उत्पादन गरियो भने आज मूल्य प्राप्त नभए पनि अर्को दिन मूल्य प्राप्त हुन्छ र औषधमा किसानलाई यो उत्पादनले चाहिँ राम्रो हुन्छ, फाइदा पुग्छ भन्ने हिसाबले यहाँले चाहिँ टमाटरलाई अलिकति बढी जोड दिनु भएको छ है त?
1: हजुर हजुर
0: हजुर। सँगै यहाँले अकबरे खुर्सानीको कुरा गर्नुभयो। अकबरे खुर्सानी चाहिँ पहिले सुरुमा तपाईँले चाहिँ 12,000 अकबरेको बिरुवा रोपेर सुरु गरेको थिएँ भनेर भन्नुभएको छ होइन। अहिले चाहिँ अकबरेको उत्पादन चाहिँ कस्तो छ?
1: अहिले अकबरेको उत्पादन चाहिँ अलिकति घटाएको छु। अकबरेको उत्पादन चाहिँ कसरी मैले घटाएँ भने मैले बजारमा लाँदाखेरि चाहिँ 500 रुपियाँ किलोमा बिक्री हुने तर हामीलाई दिँदाखेरि चाहिँ 250-300 भन्दा नदिने भन्ने भएर अनि फेरि अर्को एउटा कन्सेप्ट लिएर ओहो म यसरी जान्छु नि त भनेर आफ्नै अब एउटा ट्रेनिङ पनि लिएँ अनि त्यो भएर फेरि मैले मामा घरको स्वादको डल्लेको अचार भनेर मैले बजारमा मैले कतारसम्म पनि पुऱ्याएँ, साउदी कतार प्याकिङ गरेर अचारको म मार्केटमा कसरी भिज्नु सक्छु, मार्केट मैले लिन सक्छु कि सक्दिनँ, मेरो स्वाद पाउँछु कि पाउँदिन, उपभोग गर्नेले कतिको मन पराउँछ भनेर मैले त्यो हिसाबले पनि गरेको थिएँ। त्यो भएको कारणले भएर अकबरे खुर्सानी चाहिँ अहिले हाललाई मैले 10 रोपनीमा मात्रै लगाएको छु। पहिला चाहिँ मैले 24 रोपनीमा लगाएको थिएँ, अहिले चाहिँ त्यसलाई घटाएर 10 रोपनीमा लाएँ भने लगभग मेरो 10 टन जस्तो उत्पादन हुन्छ। त्यो 10 टन चाहिँ म आफैले रिजर्भ गरेर अचार बनाएर बजारमा निक्लिन्छु भन्ने हिसाबले मैले त्यसरी गरेँ।
0: भनेपछि यहाँले आफैले उत्पादन गरेको अकबरे खुर्सानीलाई आफैले अचार बनाएर चाहिँ बजारमा पठाउनुहुन्छ होइन त?
1: हजुर हजुर सर। त्यसमा मैले हल्का जोडे पनि
0: हजुर हजुर
1: हामी चाहिँ कस्तो भयौँ भने अब मैले कतिपय मान्छेहरूले एउटा गर न एउटा गर भन्ने एउटा त्यो शब्द चाहिँ धेरै काम नगर, काम गरेर केही पनि हुँदैन, आफ्नो मेहनतको पसिना आउनु त हो। म चाहिँ कस्तो गर्छु भने जस्तो म बुङ्गुर फार्म गर्छु, अलिकति मासुको बजारमा अलिकति अलिक धेरै माग भयो भने त म पठाइदिइहाल्छु, भएन भने प्लस त्यसलाई पनि म फेरि बुङ्गुरको मासुलाई पनि म आफ्नै स्वादमा आफ्नै टेस्टमा म जसरी भए पनि अलिकति 2 पैसा बढ्छ पनि अनि म जस्तो बाबा भन्छ कृषि फार्मको हो यो भनेर एउटा बजारमा पनि माहौल बनोस् भनेर त्यसलाई पनि प्याकेजिङ गरेर बजारमा त्यसरी लाने चाहिँ त्यो मेरो एउटा के हो भएर छ।
0: यहाँले अहिले यो अकबरे खुर्सानी 10 रोपनीमा लगाएको छु भन्नुभयो, अलिक बढी जोड चाहिँ यहाँले टमाटर उत्पादनलाई पनि दिनुभएको छ, समग्रमा कति क्षेत्रफलमा गर्नुभएको छ?
1: मेरो चाहिँ अहिले 42 रोपनीमा छ हजुर।
0: हजुर, 42 रोपनी क्षेत्रफलमा तरकारीहरू लगाउँदै गर्दाखेरि केही व्यक्तिहरूलाई रोजगारी पनि दिनुभएको होला अनि सँगै आफ्नो परिवार पनि त्यसमा चाहिँ स्वरोजगार बनेको होला के छ?
1: मेरो चाहिँ सकेसम्म म आफ्नै परिवारले नै गर्ने गर्छु अनि जस्तो यो अब एकैचोटि रोप्ने अब यो तरकारीको मामलामा चाहिँ कस्तो हुन्छ भने दैनिक नै हेर्नुपर्छ एउटा मान्छेको बच्चालाई स्याहारे जतिको मैले मेरो छोराछोरीलाई जति स्याहारेको छु त्यसरी नै स्याहार्नुपर्छ। त्यो भएको कारणले दैनिक चाहिँ म 42 रोपनीमा दैनिक म आफै नै पुग्छ। त्यो भएको कारणले रोप्ने बेला गोड्ने बेला अब झारसार उखाल्ने बेला चाहिँ म दिदी आमा बहिनीहरूलाई बोलाएर नै त्यसरी नै गर्छु। अब कहिले 20 जना कहिले 30 जना कति दिन लाग्छ त्यही अनुसारले त्यसरी नै म्यानेज भइरहेको छ।
0: गाउँमै बसेर चाहिँ यो व्यवसाय यो उद्यम गर्दै गर्दाखेरि आय आर्जनको हिसाबले कतिको सहयोग पुग्दो रहेछ?
1: आय आर्जनको हिसाबले हाम्रो चाहिँ वार्षिक आमदानी निक्लिन्छ। वार्षिक आमदानी निक्लिँदाखेरि चाहिँ जो आफ्नो जीवन चलाउनलाई अब स्वदेशमै बसेर आफ्नो गाउँ ठाउँमै बसेर जीवन चल्छ राम्रो छ कमाइ। अब बजारमा मेरो चाहिँ 1 क्रेट टमाटर मैले 1400-1300 रुपियाँमा बेच्छु। अब यो 1 क्रेट टमाटर चाहिँ मैले 1400 रुपियाँमा बेचेँ भने मैले दिनमा 10 क्रेट टिप्छु भन्दाले 10-15 हजार दिनमा भयो। त्यसरी गर्दाखेरि अब ब्याङ्कतिर पनि अब आफ्नो फाइनेन्सियल त्यो पनि पुराकै छ। अब घरको आफ्नो व्यक्तिगत खर्चहरू पनि सबै म्यानेज भइरहेको छ। अहिले
0: वैदेशिक रोजगारीमा जाने अन्यत्र चाहिँ रोजगारीको लागि भौतारिने जुन अहिलेको वातावरण छ नि त्यो र स्वदेशमै बसेर यसरी आय आर्जनमा जोडिँदै गर्दाखेरि चाहिँ पक्कै पनि फरक त हुन्छ होला नि।

0: हुन्छ हरेक नेपालीलाई. त्यो भएको कारणले चाहिँ अहिले अहिले त प्रायः जस्तो अब सबै मसँग जोडिने भएको सबै विदेशबाट फर्किनु भएका दाजुभाइहरूले हरेक मैले फोनै मार्फतबाट अब यो सिजनमा तपाईँको भुवा कति छ, यो सिजनमा यो यो तरकारी लाउनुहोस्, म आइडिया दिन्छु, मैले जानेको कुरा म सेयर गर्छु भनेर त्यसरी पनि अहिले धेरै साथीहरू पनि बनेको छ. त्यही कारणले अहिले ठिक छ सर, नेपालमै गर्ने सोच भएको म जस्तो युवालाई चाहिँ एकदम राम्रो छ.
1: विगतको दिनहरू र आजको दिन तुलना गर्यो भने वैदेशिक रोजगारी र स्वदेशमै बसेर आया जनसँग जोडिँदै गर्दाखेरि केही फरक हुँदो रहेछ?
0: फरक हुन्छ सर. स्वदेशमा बस्दाखेरि फ्यामिलीसँग बस्नु पाइयो, रमाउनु पाइयो. म चाहिँ फेरि आफ्नै गाउँ सानैमा छोडेँ मैले, अर्काको भन्दा पनि बरु म सानो भए पनि म आफ्नै गर्छु भन्ने हेतुले होला, बरु एउटा नाङ्लो पसलै गर्नुहोस् या केही गर्नुहोस् जागिरै भन्दा पनि जीवन चलाउनलाई गाउँमै बसेर एउटा उद्यमी म बन्छु, व्यवसाय म गर्छु भन्नु चाहिँ मलाई चाहिँ गर्व महसुस हुन्छ.
1: कार्यक्रम पौरखीको कथामा आज म सिन्धु पाल्चोकमा रहेको मामा भान्जा कृषि तथा पशुपालन फार्मका सञ्चालक दिनेश घलेसँग कुराकानी गरिरहेको छु. दिनेशज्यू, यो व्यवसाय नै गर्नुपर्छ भन्ने यहाँलाई यो सोच चाहिँ कसरी आयो नि?
0: यो सोच चाहिँ ठ्याक्क लकडाउन सुरु भयो. लकडाउन सुरु भइसकेपछि म चाहिँ मेरो गुरु केदार बुढा थियो कि नकुसिट प्राइभेट लिमिटेड, उहाँबाट चाहिँ मैले अनलाइनबाट नै अलिकति कुराकानी गरेँ अनि अनलाइनबाट नै अलिकति के गर्ने त अब म जस्तो व्यक्तिले के गर्ने भनेर मलाई चाहिँ बच्चादेखि पनि कृषिमा अलिकति रुचि भएको कारणले अनलाइन क्लास लिएँ. अनलाइन क्लास लिइसकेपछि गोलभेडा खेती गर्दाखेरि पनि आफ्नो जीवन चलाउन सकिन्छ भन्ने एउटा अनुभूति दिएर अब म ट्राई गर्छु. अब म यहाँ काठमाडौँ बसेर हुँदैन, मेरो सबै खेती बाँझो छ, मेरो पुर्खौली सम्पत्ति जति सबै बाँझो छ, बाँधा दौडिरहेछ. त्यो भएको कारणले म अब गाउँ फर्किन्छु भन्ने सोच आएर अनि त्यसपछि चाहिँ मलाई प्राविधिकको लागि पनि एकदम राम्रोसँग सल्लाह दिनुहुन्छ. मलाई कुनै समस्या आइलाग्यो भने अनि मैले फोटो खिच्छु वाट्सएपको माध्यमबाट, मैले फोटो पठाइदिइसकेपछि ल हजुरकोमा यो रोग लाग्नु सक्छ, यसको लागि चाहिँ यो यो उपाय गर्नुहोस्, म चाहिँ अर्ग्यानिक खेती गर्छु. अर्ग्यानिक खेती गर्दाखेरि चाहिँ धेरै च्यालेन्ज आउँछ यसमा, अब किरा हामीले किरा मार्न सक्दैनौँ, हामीले किरा भगाउने हो. अर्ग्यानिक खेतीमा किरा मर्दैन, किरा भगाउने हो, किराहरूले पनि कति क्षति पुऱ्याउँछ, गर्दा गर्दा पनि कति क्षति पुऱ्याउँछ. मेरो चाहिँ उत्पादन जति सबै 100% अर्ग्यानिक नै.
1: यहाँले यो फार्म मार्फत चाहिँ तरकारी उत्पादन गर्दै गर्दा अथवा बङ्गुर पालन गर्दै गर्दाखेरि यहाँलाई राज्यका तर्फबाट पनि केही सहयोगहरू पनि पाउनुभयो?
0: त्यस्तो सहयोग त मैले यही हाम्रै नगरपालिका बाट त्यही मैले 700 मिटरको पाइप पाएँ अनि एउटा प्लास्टिक पोखरी पाएँ. अरू त खासै मैले अब अरू केही पनि पाइनँ. अब हामी चाहिँ कस्तो हुँदो रहेछ भने अब हामी कृषक हामी डेली बारी र खेतमा पुग्नुपर्छ अनि अब यो प्रक्रिया झन्झट. अब म यही कार्यक्रम मार्फत चाहिँ म चाहिँ के भन्छु भने हामी सरकार भाटामा जाने होइन, कि सरकार चाहिँ कृषक भाटामा आउनु पर्यो. कृषकले त भ्याउँदैन हजुर, कृषक त अफिस अफिसमा चाडेर फाइल बुझाएर हिँड्नु भ्याउँदैन. अब हामी त आफ्नो काम छोड्यौँ भने हाम्रो बिग्रिन्छ, लस हुन्छ. एक दिन मात्रै हेरेन भने किरा लाग्छ, अब त्यहाँ फङ्गसहरू लाग्छ, त्यसलाई अब निवारण गर्नु पर्यो, हेर्नु पर्यो, पानी लाउनु पर्यो, सबै गर्दाखेरि हामी एकदम बिजी हुन्छौँ. असली कृषकले अहिलेसम्म मलाई लाग्छ, म आफ्नै आफूले भोगेको कुरा भएर होला, असली कृषकले राज्यको थ्रोबाट अनुदान सहयोग भनेको पाउनु एकदम मुस्किल छ.
1: दिनेशज्यू, म करिब करिब कुराकानीको अन्तिम तर्फ आइपुगेँ. अन्तिममा चाहिँ तपाईँहरू जस्ता व्यक्तिहरूलाई अथवा केही गरौँ भन्ने युवाहरूलाई तपाईँको सुझाव केही रहन्छ?
0: म जस्तो म केही गर्छु अब म आफ्नो ठाउँमा गर्छु भन्ने दाजुभाइ दिदी बहिनी आमा काका काकी सबैलाई म के भन्न चाहन्छु भने मेहनत छ, च्यालेन्ज पनि छ. सरकारले कृषकलाई बिर्सिन्छ, सरकार पनि हामीले नै उत्पादन गरेका वस्तुहरू युज दैनिक रूपमा युज गरेर उहाँहरूको पनि जीवन चलेको छ. तैपनि कृषकलाई चाहिँ यसरी यो हाम्रो नेपालमा नेपाल सरकारले कृषकलाई कसरी चिन्नु भएन भने भाषणमा त धेरै ठुलो ठुला भाषण पनि सुन्छु म. त्यस्तो राजनीतिमा त्यस्तो सक्रिय भएर लाग्नु पनि लाग्दिनँ, त्यस्तो इन्ट्रेस्ट पनि हुँदैन. त्यो भएको कारणले म राज्यलाई पनि के एउटा सुझाव दिन्छु भने असली कृषकलाई यदि नगरपालिकामा दर्ता छ भने या कर कार्यालयमा दर्ता छ भने अब असली कृषक अफिस धाउन भ्याउँदैन, फाइल बनाउन आउँदैन, पढाइ लेखाइ अलिक कम होला, कमसे कम ओडाबाट स्थानीय तहबाट यसले कृषि गरेको छ भनेर त महसुस त ओडा आफ्नो आफ्नो ओडाबाट हुन्छ, ओडा कार्यालयबाट नगरपालिकाबाट. त्यसरी चाहिँ म जस्तो व्यवसायमा सक्रिय भएको युवालाई चाहिँ अलिकति अनुदान स्वरूप जस्तो टनेल प्लास्टिकहरू, मल्चिङ प्लास्टिकहरू, बिउ मलहरू सहज रूपमा पाइदियो भने सम्भव छ। यो कृषि भनेको यस्तो चिज हो, अब म एउटा साधारण मान्छे, म

0: कृषिको डक्टरै हुँ जस्तो म आफैलाई फिल हुन्छ, किनभने त्यो एउटा बिरुवाले के खोज्दैछ, यसलाई के पुगेन, यो बिरुवा अब यो बिरुवाले मलाई यति भन्दा दिँदैन, यति मेरो लस्ट भयो, अब यति म बेनिफिटमा हुन्छु भनेर पनि त्यो सम्पूर्ण ज्ञान चाहिँ एउटा यो कृषिको क्षेत्रमा लागिसकेपछि त्यो एउटा पनि डेभलप हुन्छ।
1: रेडियो नेपाल सुनिरहनु भएका श्रोताहरूलाई, युवाहरूलाई चाहिँ केही सुझाव रहन्छ?
0: म चाहिँ सम्पूर्ण दाजुभाइलाई के भन्न चाहन्छु भने अहिलेको यो अवस्थामा, अहिले त अब सरकार पनि नयाँ छ, तर नयाँ सरकारले पनि केही नीति, राम्रो नीति ल्याउला, अब नीति ल्याएन नै भने पनि, नीति पाएन नै भने पनि हामीले गर्न छोड्नु हुन्न, हरेस खानु हुँदैन। नेपालमा सुन फल्छ, म यसरी भन्छु कि ढुङ्गाको चेपबाट पिपलको बुट्टा उम्रिने देश हो हाम्रो। हाम्रो नेपालको भूमि यस्तो छ, हरेक भूभागमा चाहिँ आफ्नो भूभागको अनुसारले, कुनैमा अब यो काभ्रे पलाञ्चोकतिर बुद्ध चित्त एउटा माहौल छ, अनि अब अहिले सरकारले पनि नीति ल्याइरहेछ, सिन्धुपाल्चोकमा कफी र सुन्तलाको खेती एकदम उपयोग हुन्छ भनेर, मैले पनि अब सुन्तला खेती गरिरहेको छु। आफ्नो भूभागलाई सौदिलो, जुनै पनि अब यो तरकारी क्षेत्रमै लाग्नुपर्छ भन्ने पनि होइन, अब कुनै क्षेत्रमा कपास हुन्छ, कुनै क्षेत्रमा अब एभोगाडो हुन्छ, कुनै क्षेत्रमा मेवा हुन्छ, सबैले आफ्नो भूभागलाई चिनेर कृषिमा लाग्यो भने हामी दुई पैसा, दुई चार लाख रुपियाँको लागि आफ्नो जीवन चलाउनको लागि चाहिँ विदेश जानु पर्दैन, जागिरको लागि पावर लाएर जागिर खानु पर्दैन। सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू, विदेश स्वदेश या विदेशमा बस्नुभएको सम्पूर्ण दाजुभाइलाई म एउटा मात्रै आह्वान गर्न चाहन्छु, आफ्नो गाउँ फर्किनुहोस्, आफ्नो आफै रोजगार, बेरोजगार बस्नुभन्दा अहिलेको जमानामा टिकटक चलाएर अब गेम खेलेर बस्ने बच्चाहरूलाई पनि ल काम गर्नुपर्छ, हजुरहरूले सकेको काम यति हो, हजुरहरूले यसरी गर्नुपर्छ भनेर उहाँहरूलाई पनि प्रेरित गर्दै लानुपर्छ। आफ्नै देशमा गरौँ, आफ्नै देश बनाऊ, अब गर्नुपर्छ, आफ्नै गाउँ फर्क्यौँ, आफ्नै देश बनाऊ, सबै बाँझो खेतलाई हरियाली बनाऊ, राज्यले मात्रै गरेर हुँदैन, यसमा हामी पनि लागि परौँ भन्न चाहन्छु।
1: सम्भावना छ, यो सम्भावनाको पहिचान गरौँ, आफ्नो भूभागमा जे उत्पादन हुन्छ, माटोको बनौट जे छ, त्यो अनुसार चाहिँ लागौँ, पक्कै पनि सफल भइन्छ भन्ने यहाँको सुझाव हो नि त?
0: हजुर हजुर हजुर।
1: यहाँको व्यस्त समयका बावजुद पनि समय दिनुभयो, यो समय र संवाद दुवैको लागि रेडियो नेपालको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि यहाँलाई हार्दिक धन्यवाद र आभार प्रकट गर्दछु।
0: हजुरलाई पनि धेरै धेरै धन्यवाद, रेडियो नेपाललाई पनि मेरो तर्फबाट धेरै धेरै धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो मामा भान्जा कृषि तथा पशुपालन फार्मका संचालक दिनेश घले, आफ्नो व्यावसायिक अनुभवका बारेमा हामीसँग कुराकानी गर्नुहुँदै। कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना पौरखीको कथा @gmail.com पठाउन सक्नुहुनेछ। अर्को हप्ता यस्तै अर्का पौरखीको कथा लिएर आउने नै छु। तबसम्मका लागि प्रविधिमा सुलोचना वज्राचार्यसँगै म अर्जुन श्रेष्ठलाई बिदा दिनुहोस्। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: ट्राफिक लाइटको सदैव पालना गरौँ, यसले तपाईँलाई चोकमा हुन सक्ने दुर्घटनाबाट प्रत्येक पल्ट सुरक्षा गर्दछ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: वैदेशिक रोजगारीमा जानु अघि आफू जाँदै गरेको देशको जानकारी लिनु अत्यन्त जरुरी हुन्छ।
3: त्यहाँको भाषा, संस्कृति, नियम कानुन सिक्नै पर्छ।
2: यात्रा प्रक्रिया, सुरक्षा उपाय र आपतमा के गर्ने भन्ने कुरा सिकाउने पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनु पर्छ।
3: पूर्व प्रस्थान अभिमुखीकरण तालिम तोकिएको संस्थाबाट लिएपछि प्रमाण पत्र अनिवार्य रूपमा लिनु पर्छ।
2: तालिम कुनै औपचारिकता होइन, आफ्नै सुरक्षा र अधिकार संरक्षणका लागि हो।
3: महिला श्रमिकहरूले पूर्व प्रस्थान अभिमुखीकरण तालिम शुल्क भने फिर्ता पाइन्छ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। संविधान संशोधनका लागि बसपत्र तयार गर्न गठित कार्यदलले जेएनजी प्रतिनिधिलाई सकारात्मक संवादका लागि आह्वान गरेको छ। जेएनजीका प्रतिनिधिसँग आज 5 बजे हुन लागेको छलफलमा केही अन्यल चिर्दै सकारात्मक संवादका लागि आह्वान गरिएको हो। कार्यदलका संयोजक असीम शाहले सबै सरकारवालाको सुझाव समेटेर बसपत्रलाई पूर्णता दिनु नै कार्यदलको मुख्य ध्येय रहेको र सोही अनुरूप जेएनजीका प्रतिनिधिलाई पनि छलफलका लागि आमन्त्रण गरिएको उल्लेख गर्नुभयो। सरकारले सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन तथा अत्यावश्यक बाहेक अन्य अवस्थामा कुनै किसिमका नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारका सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, सरकारी निकाय, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका साथै सबै प्रदेशमा परिपत्र पठाउँदै उक्त निर्देशन दिएको हो। मन्त्री परिषदको कार्यालयले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न मौजुदा सामग्रीलाई चालु अवस्थामा राखी सार्वजनिक खर्च जोगाउन अनुरोध गरेको हो। जंगली च्याउ खाँदा चितवनको इच्छा कामना एकका नमुना चेपाङको आज बिहान मृत्यु भएको छ। च्याउ खाएर सजन चेपाङ र मनिता चेपाङ समेत गम्भीर बिरामी भएका छन्। उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षाको आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदन पेश गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज भएको कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष महालेखा परीक्षक तोइम रायाले सो प्रतिवेदन पेश गर्नुभएको हो। सो अवसरमा बोल्नुहुँदै राष्ट्रपति पौडेलले लामो समयदेखि बढ्दै गएको सरकारी खर्चको बेरुजु हेर्दा सार्वजनिक निकायको जवाबदेहिता, पारदर्शिता र आर्थिक अनुशासन खस्किएको महसुस भएको उल्लेख गर्नुभयो। यस प्रतिवेदनमा उठान भएका विषयवस्तुले सम्बन्धित निकाय र सरकारवालाहरूलाई अझ बढी जवाबदेहिताको बोध गराउने उहाँको भनाइ थियो। बेरुजु फर्चर तथा वित्तीय सुशासनलाई प्रभावकारी बनाउन सरोकार भएका सबै निकायको सक्रिय र सार्थक सहभागिता आवश्यक भएकोमा जोड दिएको छ। मुख्य सचिव सुमनराज अर्यालको अध्यक्षतामा गठित बेरुजु फर्चर अनुगमन समितिले हालै सार्वजनिक गरेको आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदनमा वित्तीय सुशासनलाई केन्द्रमा राखेर कार्य सम्पादन गर्ने नीति लिए पनि सरोकारवाला पक्षको अपेक्षित सहभागिता र क्रियाशीलता कमजोर हुँदा अपेक्षित नतिजा हासिल गर्न नसकिएको उल्लेख गरिएको छ। प्रतिवेदनमा आगामी दिनमा बेरुजु फर्चोटलाई प्राथमिकतामा राखी सबै निकायबीच समन्वय र सहकार्य बढाउनु पर्नेमा जोड दिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले प्रसारण लाइनको अभावमा विद्युत खेर जाने अवस्थाको अन्त्य हुनुपर्ने बताउनु भएको छ। मन्त्री श्रेष्ठले आज राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयको अवलोकन गर्ने क्रममा प्रसारण लाइनको अभावका कारण उत्पादित विद्युत खेर जाने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो। मन्त्री श्रेष्ठले कम्पनीलाई स्पष्ट खाकासहित अगाडि बढ्न र निर्धारित लक्ष्य समयमै प्राप्त गर्न निर्देशन दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि पेसालाई मर्यादित र आकर्षक बनाउन नीतिगत सुधार तथा स्रोत व्यवस्थापनमा मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भएको छ। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री चौधरीले कृषि क्षेत्रको शिक्षा, अनुसन्धान तथा प्रविधिलाई समयानुकूल परिमार्जन गरी जनमुखी बनाउने तयारी भइरहेको जानकारी दिनुभयो। मन्त्री चौधरीले रासायनिक मलको आयातमा मात्रै मन्त्रालयको झण्डै 50% बजेट खर्च हुने गरेकोले रासायनिक मलको आयात घटाउन जैविक मलको प्रयोग बढाउनु पर्नेमा जोड दिनुभयो। बैठकमा सांसदहरूले रासायनिक मलको अत्यधिक प्रयोगले माटोको उर्वरा शक्ति घटाउनुका साथै जनस्वास्थ्यमा समेत हानि पुर्याइरहेको बताउँदै राष्ट्रको जलस्रोत र विद्युत प्रयोग गरी ग्रीन हाइड्रोजन प्रविधि मार्फत मल उत्पादन सुरु गर्नुपर्ने बताउनुभयो। रेडियो नेपालबाट अहिले सुन्दिनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: 4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब बाँकी समाचार। संसदीय सुनवाई समितिका सभापति बोधनारायण श्रेष्ठले संसदीय सुनवाई पश्चात नियुक्त हुने व्यक्तिले आफूले प्रस्तुत गरेको प्रतिबद्धता नतिजामा आधारित भई चौमासिक रूपमा सार्वजनिक गर्नुपर्ने व्यवस्था सुनवाई समितिले गरेको बताउनु भएको छ। संसद सचिवालयमा आज संसदीय मामिला हेर्ने पत्रकारहरूसँगको छलफलमा सभापति श्रेष्ठले संसदीय सुनवाई पश्चात नियुक्त हुने व्यक्तिले समितिमा प्रस्तुत गरेको नतिजामा आधारित कार्ययोजना सम्बन्धित निकायमा अभिलेख गराई चौमासिक रूपमा विद्युतीय माध्यमबाट सार्वजनिक गर्नुपर्ने व्यवस्था कार्यविधिमा गरिएको बताउनुभयो। उहाँले विधि र प्रक्रियाभित्र रहेर सुनवाईलाई खुल्ला, पारदर्शी र प्रभावकारी बनाएर अगाडि बढ्ने पनि बताउनुभयो। काठमाडौँ विश्वविद्यालय केयुको उपकुलपतिको दैनिक कार्य सञ्चालनको जिम्मेवारी प्राध्यापक ऋषिकेश वाग्लेलाई जिम्मेवारी तोकिएको छ। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले गत वैशाख 30 गतेको निर्णयअनुसार विश्वविद्यालयको रिक्त उपकुलपतिमा दैनिक कार्य गर्ने गरी उहाँलाई जिम्मेवारी तोक्नु भएको हो। उहाँ सो विश्वविद्यालयको कानुन संकायका पूर्व डिन हुनुहुन्छ। यसै गरी पोखरा विश्वविद्यालयको उपकुलपतिको दैनिक कार्य सञ्चालन गर्न पोखरा विश्वविद्यालय स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्सेसका प्राध्यापक डाक्टर विष्णुराज तिवारीलाई जिम्मेवारी तोकिएको छ। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले गत वैशाख 30 गतेको निर्णयअनुसार प्राध्यापक डाक्टर तिवारीलाई उक्त जिम्मेवारी तोक्नु भएको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेजिङमा चिनी राष्ट्रपति सी जिनपिङसँग अन्तिम चरणको वार्तासँगै चीन भ्रमण सकाउनु भएको छ। ट्रम्पले सीसँगको वार्ता अति सफल, विश्व चर्चित र बिर्सनै नसकिने भनी टिप्पणी गर्नुभएको छ। वार्तामा आपसी व्यापार, पेट्रोलियम पदार्थ र ताइवान सम्बन्धी विषयले प्राथमिकता पाएका थिए। रेडियो नेपालबाट अपराह्न 4 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: लुङबा छिकेल युल ठोङकेर मिमाङ तेरिसा लेपु रिम्बाला लोग्याताम्बा गुन्मा छै लाका ख्याउ थाक्रिङ ग्याङसिङ गियार गेला आकाशवाणी ल्यान्डलाइन सिडिएमए जुग्ला मोबाइल सुविधा गी लोग्युकी लेगेन डुबा ख्यानुवा टेलिकम ग्याङसिङ सेब्जी कि थुचो साम्बा कि लाक्से ओदो ग्याङसिङ सेब्जी निरी खेलेन चिक्राहीन थाक्रिङ ग्याङसिङ सेब्जी कि तेमा लुङबा यार्के तुङ्गु निरी थम्चा निरी खेलेनिन्
1: नेपाल टेलिकम

0: हजुर सिपिक एकता सुर तनवार सुर कार्यक्रम हामै तनवार दिन खनि ठिक 4:15 बजे सुको सुनै नै बिर्स्या है। तसु ढोकरिनु मै कार्यक्रम सञ्चालिका सरस्वती राई दनुवार तसु
1: मै भेष बहादुर दनुवार सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाल केन्द्रीय प्रसारण केन्द्र सिंहदरबारकबाट प्रसारण गर्दै आइल दनुवार भाषा कार्यक्रम हामी दनुवारमा तोलक सबैलाई हार्दिक स्वागत र छि।
0: साथी लग आज तोलक छक्क परेले अखे कि आज शुक्रबार पनि यी कार्यक्रम आइली को पनि दुईजना आइरेला बाइकु हजुर अब तोलक छक्क परे नै पर्छ किनले भने आज सुको यी कार्यक्रम हरेक शनिबार सट्टामा हरेक शुक्रबार ठिक 4:15 बजे सुको नै 4:05 बजेसम्म नै तोलखे सुनै पार्छे है। अब भने नै झुक्कीको नै बिर्साको शुक्रबार ठिक यी समयमा सुनलार गर
1: रेडियो प्रेमी साथीलाई तोलखलाई थाहा नै रहेछ यी कार्यक्रम रेडियो नेपालक मिडियम एप सँगै देशसेवा गरेर एफएम ब्यान्ड 98.103 मेगाहर्जमा एकैचोटि सुनै पारे भने www.radionepal.gov.np दसु psp.nepal.gov.np सहित online.com रेडियो नेपाल एप सँगै रेडियो नेपालक फेसबुक पेजमा सुरा संसारभरि सुनै पारे।
0: साथी लग आज 2083 साल जेठ महिना 1 गते शुक्रबार दिन हो। आज भने हामी कुनो पनि पाउनालीको आइलेकेन आज कार्यक्रममा हामी छुट्टा तरिकै छुट्टा शैलीमा चालालार सोचेको आइरहनौ। छुट्टा बोल्ल किन हो तु
1: छुट्टै तरिका बोल्ला आज कार्यक्रममा हामी त अख्निसम्म हाम्रो आफ्नै माइकक भाषामा रेकर्ड गर्न गीत तसु गायक गायिका संगीतक बारेमा कुरो गर्छौ
0: हजुर अब कुन कुन हाम्रो भाषामा हाम्रो जातिमा गीत संगीत बाजीको नयाँ ताराक रूपमा चम्के लागिरहेला टु बाइकको थाहा पाएले भने यी कार्यक्रम लास्टसम्म सुनेको साथी हो है। अब भने सुरु कोसेली धर्छुक यी सोलारी गीत जुन गीत अझै मात्र रेडियो नेपालमै रेकर्ड गर्न गीत हो आबी कान्छी नाचुक छम छमी बाला गीत तोलहक माझमा

0: यी सोलार गीत आफै पाछु कार्यक्रममा स्वागत रहेछ साथीलाई। यी गीत अक्षय मात्र रेडियो नेपालमा रेकर्ड गर्ला गीत हो। यी गीत जैला हप्ता सो यी कार्यक्रममा बस्दै आइरहे। यी गीतक शब्द रचनाकार बोल्ने अख्नि हाम्रो कार्यक्रममा समाचारमा सुन्ने दर्ला स्वर मोरो सहकर्मी साथी सरस्वती राई जनवर नै हो।
1: हजुर हजुर, यी गीतमा त मुई आफ्नै शब्द रचना गरेको आफ्नै लेख्ने गीत हो। यी गीत हो त हाम्रो काभ्रे पलाञ्चोक जिल्ला एकदम चल्ल पलाञ्चोक भगवती मन्दिर नाम लिएको भगवानलाई सम्झेको रमाइलो पारै दुईजना बटन्याक माया प्रेमक बारेमा बाला रहेछ। यी मन्दिरमा वैशाखी पूर्ण वा बुद्ध जयन्ती दिन अक्षय मात्र सिद्धिले गुच्छीको जात्रा जुन चाहिँ हामी मनाछौ पनि ऊ बेलामा त हाम्रो जातिक मानुस लग सुरा उछिजैको नाचगान गरेको रामाको कुनु एक अर्कोलाई मन परानेमा उही दिन भगाको लेग्ला चलन रलिगन भने अख्नि पनि यी जात्रामा रमाइलो करेलाई भने सेप्पे जना जैलार कसटुनु
0: हो नि। उत्केलाई यी गीतमा भगवानको आस्था सँगै माया प्रेममा रमालार बटन्याक ब्या करलार कुरो तसु सँगै बाँचलार जीवन बितलार कुरो स्पष्ट गीतक बाटे नै बुझै पार है।
1: हजुर, तोलखलाई यी गीत कनका लागिले हामीलाई यी कार्यक्रम वा हाम्रो इमेल ठेगाना बाटे पनि प्रतिक्रिया भने दे पार्छ। यी गीतमा स्वर दिलार शिलास राई सूर्य राई दनवार इन्दु दनवार शर्मिला राई रचन भने संगीत पनि सूर्य राई दनवार त सुशीलास राई दिरैला। यी गीत रेकर्ड गर्दै पनि धेरै रमाइलो अखलरले साथी लग सेबेलाई समय दिलामा धन्यवाद पनि दिए चाहन्छु है। अझ विशेष त रेडियो नेपाललाई धन्यवाद दिन्छु मै किनले भने हाम्रो गीत नयखल कारण हाम्रो मर्म बुझेको हाम्रो जातीयता हाम्रो भाषा जोग्याले भएको रेडियो नेपालले चाहिँ हामीलाई चाहिँ गीत रेकर्ड गरेलाई एकता अवसर दिलर चाहिँ एकता मौका दिलर चाहिँ उख्री सदुपयोग अग्नि हामी गरी धरैनौ।
0: अब भने हामी अर्को गीत तर्छु तसु यी गीतक बारेमा पनि हामी फेरि कुराकानी गर्छौँ।

0: फेरि गुरुकानी गर्छु मेहा ढलाउने यी सोलार गीत मेहा ढलाउने बोला गीत पाछु स्वागत छ साथीलाई यी गीतक शब्द रचना स्वर संगीत सूर्य राई दनुवा रसिक भने महिला चोरमा सिन्धुली जिल्लाको नै गायन कलामा उराटी कर्ला तारा सरिता राई रचिक यी गीतमा त मङ्सिर महिना पाछु बाली भित्रानेछु हर्ष खुसी सँगै रामाको सेब्बे जना मिलेको स्वार स्वार चिज खाएको मनार कछड उही बारेमा यी गीते बोलाइ खोज्न रहेछु
1: हजुर यी गीत सुन्ते पनि आनन्द आइचिक जुन तोलखे भर्खरै सुनिले साथी ल कार्यक्रममा अब भने एकता सचेतनामूलक सन्देश सुनु तसो हामी फेरि उपस्थित हक्छौँ है दु

0: भाइ क्या कुरो हक्सिक राखेको छ?
1: हामी सुने हक्सिक न नै हक्सिक
2: भइहाल्छ नि भर्के बेटेला हात मागे इच्छे कुटुम्बलाई आइला रात बिहा काई गर्ला बाजेको छलफल गर्ला
0: लु बेत्रक बिहा गर्ला बेला भैँसी दैलिक र कटका वर्ष भैले यी
3: हुर्केसी दैली यी एक नै असार स्त्रीको 17 वर्ष पुगिली अर्का घरमा जेलार जात फेरि एना त राम्रो कुल घराना कुटुम्बलक मागे आइरिलात हामी त बेटेक लाभ निदो करिसी दै
0: भाइ क्या होला यी बराबरीलाई 20 वर्ष नै पुगेको करार बिहा छाटे बिहा हो
1: छाटे बिहा गरै नै हक्सिक बाजलार थाहा भयो कि तोलखलाई
3: बेटेक पनि राजी रहिस हामी कर्ल सेबे ओखरी खुसीको लागि त हो नि
1: कहाँ हक्सिक उनीको एक्का कम उमेरमा बिहा गर्थे पढाइ लेखाइ भविष्य सेबे बर्बाद हक्सिक
0: पहिला त पढाइ लेखाइ सिद्ध्या पर्थे
1: कम उमेरमा बिहा होख्नमा छाटे जन्मलार म्याक र छाटे दुइटालाई खतरा हक्सिक
0: बराई समेत पार्छ बुझिले
2: ओहो हो र बोल्ल
0: पटके मात्र हो र छाटे बिहा एउटा कानुनी अपराध हो
1: छाटे बिहा करलार र कारलारलाई छाटे लहक विरुद्ध कसुर मानेको 75,000 जरिवाना र 3 वर्षसम्म कैद सजाय अखै पार्छ
4: सेपे जनहितमा जारी सन्देश यी सचेतनामूलक सन्देश पाछे स्वागत र सिक कार्यक्रममा तोलखलाई अख्नी तोलखी सुनिधरले रेडियो नेपाल जुन चाहिँ हाम्रो सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाल हाम्रो केन्द्रीय प्रसारण सिंहदरबारकबाट प्रसारण भइधरला हाम्रो आफ्नै जातीय दनवार जातिको भाषामा चाहिँ कार्यक्रम सुनिधरले हामी दनवार कार्यक्रममा तोलखलाई फेरि पनि स्वागत गर्छु नै झुकै यी बेला बोल तोलखी एकदमै पनि मनी खाएको बस्ला बेला हो यी बेलामा मनी खाएको आराम गरेको सुनेको बस्रैले हे शनिबार आइतेर लिख आज सुगु मुई तोलखलाई सूचना दिसिदैले शुक्रबार यी समयमा आइलार गर्छु नै बिर साकु सुनलार गर यी विज्ञापनक सन्देश बोल्ने छोनाटे उमेरमा बिहा गरै गर्दै नै हक्सिक बाजलार हो हाम्रो समाजमा इच्छे वातावरण एनक अवस्था नयाँ उपायको हामी रेडियो बाटे नै सन्देश छाड्दै आइरहनु बुझलार परिवार बुझलार छोराटे त एनक काम नै गर्छ भने आज कानको समयमा भने बाजे नै पारे उत्केले पारेसम्म एनक चुट्ने उमेरमा बिहा गर्ला काम चाहिँ हटाउ है
5: अब भने कार्यक्रममा अर्को एकटा गीतहरू कसु हामी फेरि उपस्थित हक्छौँ

0: यी सोलारी जामना प्रदेश मुई बोला गीत पाछु फेरि पनि कार्यक्रममा स्वागत छ। यी गीतका सिन्धुली जिल्ला मरिन हरियरपुर गढी गाउँपालिका वडा नम्बर 4 महेन्द्र झाडी एकदम सुमधुर स्वरक धनी बटन्या गायक शिलास राई आफ्नै शब्द रचना स्वर संगीत भर्ल रचे। यी गीते आफ्नै गरासी बाध्यतालाई कटे विदेश चैटी घर धानीको बसेलाई आफ्नै मायालाई बोल्ल भावमा मार्मिक रचे। यसै आगु ओ अर्कै दुई तिनटा गीतक सुरा बजारमा निकाली सिद्धा रहेन तसु अख्निसम्म जत्का पनि गीत रेडियो नेपालमा रेकर्ड गर्न रहेछ। उसे गीतमा पनि हामीलाई वही स्वर दिकु साथ दिते आइरहेन।
1: गायक शिलास राई आफ्नै भाषा मात्र भई सान्नानी थिके नेपाली भाषामा सुराग गीत लग निकाली सिधारेलग बजारमा वै एकदमै ख्याति पनि कामाते जय धरेलग ओखलाई शुभकामना पनि दिछौ हामी। ओखरा गीत चर्चा पाछे अब कार्यक्रममा यी चर्चा पाछे अब कार्यक्रममा अर्को कोसेली तुलहग माझमा।

0: यी सबै उठुक बोलक गीत पछि स्वागत रहेछ कार्यक्रममा। साथी ल दोलखलाई थाहा रहेछ यी गीतक शब्द रचना हाम्रो कार्यक्रममै सुनि धर्न सुर यानि कि मोर सहकर्मी साथी भेष बहादुर दनुवार अग्नि हो जुन अग्नि पनि कार्यक्रममा सुनि धरेले। तसो यी गीतक अनुवाद अथवा आफ्नै माइखक भाषामा फेलार काम त मै कर्ल है फेरि। तसो यी गीतमा सङ्गीत सूर्य राई दनुवारे भरिरहेलक भने स्वरमा सूर्य राई दनुवार अग्ने तसुको शिलास राई सिन्धुलिक्ने सुमधुर स्वरक ध्वनि राप्री गायिका सरिता राई तसु मुई आफ्नै सरस्वती राई दनुवार पनि रचु है। यी गीत होटा हिमाल पहाड तराई सेब्बे दनुवार डोनेलक एकै अखिको उठुक विकासक काममा आगु बढुक बाइकु बाजै खोजिरहेले बैठु
1: हो नि। यी कुरो पाछु अब हामी अर्को एकटा सचेतनामूलक सन्देश सुनु।
0: के तोले कुनु नयाँ खालक नैचिन्न नम्बरक बाटे फोन आइलार करेली अथवा कुनु नयाँ इमेल आइडी व्हाट्सएप भाइबर तसु इमोक बाटे किछु लोभ देखालार खालक सन्देश लग आई धरेली। यदि आई धरेलिक भने होसियार इनक इमेल आइडी व्हाट्सएप भाइबर इमो वा नैचिन्न नम्बरक बाटे आइल सन्देश तसु कुरोकानीमा विश्वास नै गरे। यी सेब्बे नयोक्ल नैचैदो कुरो लोभ देखाको ठगी करलार समूह नयाँ रूप हो। सेब्बे जनहितमा जारी सन्देश।
1: यी ठगिक बाटे बचलार उपाय सँगै ठगी कराई नयाक्चेक बाजलार सन्देशक सँगै फेरि कार्यक्रममा स्वागत रहेछ। अब भने कार्यक्रममा यी रेडियो नेपालमै रेकर्ड गर्ल सूर्य राई दनुवार शब्द स्वर सङ्गीतमा वनकाली गीत तोलक माझमा

0: यी वनकाली गीत पछि फेरि पनि स्वागत र सिक तोलखे अख्नि रेडियो नेपालमा दनवारी भाषा कार्यक्रम हामी दनवार सुनि धरले भने कार्यक्रम सञ्चालक ग्रुपमा म सरस्वती राई दनवार तसु
1: म भेष बहादुर दनवार
0: हजुर हाई दुई जना आइरहनु वनकाली गीतमा पनि सूर्यजीता आफ्नै मायालुलाई धेरै माया गर्छु बाइकु माया जट्या खोज्ल भाव रछ यी गीत सहित अर्को गीत तसु हाम्रो आफ्नै जातीय पहिचान बच्याले लागि पर्लामा सूर्यजीलाई नि धेरै धेरै धन्यवाद दिए चाहन्छु म साँच्ची हामी धेरै जिल्लामा फिजन्जाइरहनौ हाम्रो भाषा कला संस्कृति जोग्यालाई सिप्पे पट्टिकबाट आगु बढे पनि एकदम आवश्यक रहेछ कुटकेले आफ्नै समुदाय अनुसार भाषा शैलीमा भिन्नपन हख्नु पनि हाई सिप्पे एक के हो बाल्ला कुरो त बिर्स्या नयक छ
1: अब भने कार्यक्रममा अर्को सन्देश सुनौ
2: 14 15 14 15 14 15 14 15
1: बजारमा नयाँ गीत
0: बोइ नेपाल टेलिकमक भिन्न भिन्न सेवाक अफर लग सस्तो नि धेरै सस्तोमा किनै पर्नेमा स्टार 14 15 ह्यास डायल करे पर्ला खैको उयो अखिको कण्ठ पारी धरल
1: हो र डाया
0: ओत्का मात्रै हो र भाइ नेपाल टेलिकमे बेला बेलामा आन्लार थरी थरी अफरक बारेमा थाहा प्यालै सुरा स्टार 14 15 ह्यास डायल करे पर्ला खैको नि तु
2: 14 15 14 15 14 15 14 15
1: मलाई सुरा कन्ठे भइरिक दाया
0: नेपाल टेलिकम राष्ट्रको संचार
1: विज्ञापन पाछु स्वागत रहेछ कार्यक्रममा आजको शैली हाम्रो भिन्ने रहेछलाई फेरि म अर्को गीत धरु मनोरञ्जन लिउ बाँच्छु गीत माया त जैल डाँडे काटी हिँड

0: गायक सिलास राई यी गीत पाछे कार्यक्रममा स्वागत रहेछ। यी गीत सुन्ते पनि आनन्द लाग्ला रहेछ के। जछिमा लरी तरीको डाँडा काटेको माया जैली बाईको एकता मायामा पीडा भोक्लो भाव यी गीतमा पाए।
1: ये माझमा अब फेरि अर्को सन्देश दिनु।
2: सीमा, ए सीमा,
3: क्या लाई?
2: अबेर ओखेल लागि सिरल क्यारे लग्ल मुई बरु भाडा मस्काई आई सिर्नु अख्नि दौजनालाई अफिस ज्या हतार हक्षिक बच्चा लखलाई पनि स्कुल पुरा रचिक
3: मुई चुटेक लुगा अख्नु धुइ हाल्छु बाइकु नि।
2: ए लौ लौ छाट छाट मुई पखरा दिन्छु बरु तुई नानीलाई भात खोइकु आई
3: होक्षिक तुई चाँडो सिद्धाको आई मुई बुबा आमालाई पनि भात दिते गर्छु।
0: सेब्बे जनहितमा जारी सन्देश। अह यी बाछे कार्यक्रम लास्ट पल्टा स्वागत गर्छु म कार्यक्रममा तुलखलाई। अब भने हाम्रो कार्यक्रमक समय लगभग सिद्धि सिधैली आजको कार्यक्रमक ढाँचा शैली तुलखलाई कनक लागिले हामीले प्रतिक्रिया दिएलै भने नै बिर्स्या तसु अवश्य शुक्रबार यी समयमा हामीलाई सुने पनि नै बिर्स्या। प्रतिक्रियाको लागि हाम्रो मोबाइल नम्बर पनि रचिक 97 64 39 81 15 मुई सरस्वती राई दनवारा गो भने
1: तसु 98 49 34 94 14 मुई भेष बहादुर दनवार।
0: सँगसँगै हामीलाई इमेल ठेगानामा पनि पाठ पार्छे। इमेल ठेगाना हो imsaraswati17@gmail.com अंशो bdanwar335@gmail.com मा पनि।
4: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी चालकले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँदछ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
5: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौ, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
6: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौ, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
5: वैदेशिक रोजगार बोर्डको सचिवालय।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
8: नमस्कार, अहिले तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्दै हुनुहुन्छ। प्रविधि संयोजनका साथी पुष्परत्न वज्राचार्य अनि म बलराम कोइराला उपस्थित छौँ। यस बेला साँझको 5 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेएनजी प्रतिनिधिलाई सकारात्मक संवादका लागि आह्वान गरेको छ। जेएनजीका प्रतिनिधिसँग अहिले केही बेरमा हुन लागेको छलफलमा केही अन्यल चिर्दै सकारात्मक संवादका लागि आह्वान गरिएको हो। कार्यदलका संयोजक असीम शाहले सबै सरकारवालाको सुझाव समेटेर बहसपत्रलाई पूर्णता दिनु नै कार्यदलको मुख्य ध्येय रहेको र सोही अनुरूप जेएनजीका प्रतिनिधिलाई पनि छलफलका लागि आमन्त्रण गरिएको जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक लीला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। राष्ट्रपति भवनमा आज भएको भेटका अवसरमा उहाँहरूबीच नेपाल तथा संयुक्त राष्ट्रसङ्घबीच आपसी सहयोग वृद्धि गर्ने लगायत विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ। प्युठानको मान्डवी गाउँपालिका डाम्री खोलामा एक मारुति भ्यान दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। देवीस्थान दाङ सडक खण्डमा लु प्र 02001 ज 0104 नम्बरको भ्यान अनियन्त्रित भई सडकबाट करिब 200 मिटर तल खस्दा सो दुर्घटना भएको हो। दुर्घटनामा परिमृत्यु हुनेहरूमा भ्यान चालक प्युठान नगरपालिका 4 बस्ने अन्दाजी 24 वर्षीय दिलीप परियार र मल्लरानी गाउँपालिका 5 धुदी बस्ने अन्दाजी 26 वर्षीय अभिषेक कुँवर रहेका छन्। सरकारले सार्वजनिक खरिदमा मितव्ययता अपनाउन तथा अत्यावश्यक बाहेक अन्य अवस्थामा कुनै किसिमका नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारका सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, सरकारी निकाय, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सबै साथै सबै प्रदेशमा परिपत्र पठाउँदै उक्त निर्देशन दिएको हो। मन्त्री परिषदको कार्यालयले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न, मौजुदा सामग्रीलाई चालु अवस्थामा राखी सार्वजनिक खर्च जोगाउन अनुरोध गरेको हो। संसदीय सुनवाई समितिका सभापति बोध नारायण श्रेष्ठले संसदीय सुनवाई पश्चात नियुक्त हुने व्यक्तिले आफूले प्रस्तुत गरेको प्रतिबद्धता नतिजामा आधारित भई चौमासिक रूपमा सार्वजनिक गर्नुपर्ने व्यवस्था सुनवाई समितिले गरेको बताउनु भएको छ। संसद सचिवालयमा आज संसदीय मामिला हेर्ने पत्रकारहरूसँगको छलफलमा सभापति श्रेष्ठले संसदीय सुनवाई पश्चात नियुक्त हुने व्यक्तिले समितिमा प्रस्तुत गरेको नतिजामा आधारित कार्ययोजना सम्बन्धित निकायमा अभिलेख गराई चौमासिक रूपमा विद्युतीय माध्यमबाट सार्वजनिक गर्नुपर्ने व्यवस्था कार्यविधिमा कोरिएको बताउनुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: नेपाल टेलिकमको 4G

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। संयुक्त राज्य अमेरिकाले युद्ध अन्त्य गर्ने इरानको 14 बुँदे शान्ति प्रस्तावलाई अस्वीकार गरेको इरानी दैनिक अखबार तेहरान टाइम्सले आज जनाएको छ। इरानले 2 चरणको वार्ता प्रक्रियाको प्रस्तावसहित उक्त प्रस्ताव पेश गरेको तेहरान टाइम्सले जनाएको छ। प्रस्ताव अनुसार पहिलो चरणको लक्ष्य युद्धको अन्त्य गर्नु हो भने इरानका शर्तहरू पुरा भएपछि आणविक मुद्दा सम्बन्धी 2 चरणको वार्ता सुरु हुनेछ। यस महिनाको सुरुमा इरानले संयुक्त राज्य अमेरिकामा 14 बुँदे प्रस्ताव पेश गर्दै शत्रुता अन्त्य र आफ्नो क्षेत्रबाट अमेरिकी सेनाको पुनः निकासीको आह्वान गरेको थियो। यो प्रस्ताव अमेरिकी प्रस्तावको जवाफमा पाकिस्तानी मध्यस्थता मार्फत प्रदान गरिएको थियो। यसअघि वासिङटनको योजनाले 2 महिनाको युद्धविरामको आह्वान गर्दा तेहरानले युद्धविरामको सट्टा युद्धको अन्त्यमा केन्द्रित हुँदै 30 दिनको समयसीमा अनुरोध गरेको थियो। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। सुन्दै गर्नुहोस् रेडियो नेपाल। नमस्कार।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। यो बागमती प्रादेशिक प्रसारण हो। अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार। त्यसपछि केन्द्रीय प्रसारणमा रहेर शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठ 1 र पाठ 2 को पुनः प्रसारण प्रस्तुत हुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: आजु रेडियो नेपाल हिन्ना तामाङ साङ्गिर रिठाङ्नी दाझेनमुला ङ इन्दिरा थिङ युलुचोहो रामचन्द्र पौडेल ओन्छाङ महालेखा परीक्षकला नोर्दिङ 2081-82 ला तिदिङ प्रतिवेदन थान्बामुला युलुचोहो दिमखाङ रि तिनी सेङ्बा विशेष ग्रेखोर रि युलुचोहो ओन्छाङ महालेखा परीक्षक तोयम राय से चु प्रतिवेदन थान्स्यु बाहिनला ओझाधुरी युलुचोहो पौडेल से लेवान निवा बेरोजुदा ज्यावा लासी च्याङना शोभा सुङबान सार्वजनिक निकायसे जवाफदेहिता पारदर्शिता नोर अनुशासन दा तेन दोला विशी सुङबा मुबा युलुचोहो पौडेलसे फाजुल खर्चा दा च्याङना सोसी नोर अनुशासन ताबारी खाम्जी विषाम युल्डी दिगो शान्ति सुशासन विकास तेन समृद्धिला घ्याम्री धोबारी खाम्ला विशी सुङबा मुला युलुचोहो रामचन्द्र पौडेलचे युल्थिमला धारा निश्चुई ढुला उपधारा कु अनुसार काइब्लोन बालेन्द्र सहला सिफारिस रे ब्लोन कादे नियुक्ति थिएन गे फेसियु बामुला युलुचोहो गेजाङला सुङबोन रितेश कुमार साकेसे तिलमा छिस्यु बा कागिर रे निभा चैत्र चुइ सोमला कुनु शोभा ब्लोन सेङझाङ रे काइब्लोन से गे फेस फेसी ब्लोन सेङझाङ सोच्यु बामुबा ब्लोन खाङला संख्या निचुई निग्याम च्याङना सोसी गोर चुई ब्रे सो बामुला काई ब्लोन साहसे दिम रुङ थेन विज्ञान प्रविधि थेन नव प्रवर्धन ब्लोन खाङ राङसेन थान्स्यु बामुला रोङ ब्लोन खाङ काई ब्लोन से गाछा हेन्सेन राङसेन थान्स्यु बामुबा बिचामा दिम ब्लोन ग्याम सुदन गुरुङ से राजीनामा पिनबा लिचा चु जिम्मेवारी नोन खालाइदा पिनबा आरे नोर ब्लोन्डी डाक्टर सोनिम वागले रोङसा ब्लोन्डी शिशिर खनाल ऊर्जा जलस्रोत थेन सिंचाई ब्लोन्डी विराज भक्त श्रेष्ठ मुला पूर्वाधार विकास ब्लोन्डी सुनिल लम्साल टिम न्याय थेन संसदीय मामिला ब्लोन्डी सम्बिता गौतम जामेकोला जाजाकोला लैङ्गिक थेन यौनिक अल्पसंख्यक थेन सामाजिक सुरक्षा ब्लोन्डी सीता भादी सा व्यवस्था सहकारी संघीय मामिला थिएन सामान्य प्रशासन ब्लोन्डी प्रतिभा रावल लुइथेन खाद्य स्वच्छता ब्लोन्डी निशा मेहता दा थान बामुला स्याहार थिएन क्लाङ ब्लोन्डी सस्मित पोखरेल रिमठिम पर्यटन थिए नागरिक उड्डयन ब्लोन्डी खड्ग राज पौडेल सूचना थिएन सञ्चार ब्लोन्डी डाक्टर विक्रम तिमिल सिन्हा सनम रिथेन पर्यावरण ब्लोन्डी गीता चौधरी उद्योग छोङथेन आपूर्ति ब्लोन्डी गौरी कुमारी थिएन ब्योन क्लाङ क्लाङबा थिएन श्रम रोजगार ब्लोन्डी रामजी यादव दा थान्बा मुला नोर ब्लोन डाक्टर स्वर्णिम वागले से दाखाबा नोर्दिङ 2083-84 ला बजेट हुल्ला धातेला नोर चुनौती दा थुम्ना लासी जेवा ज्याबा नेपाल दिगो आधार शोभा लासी खाबा मुला बिसी सुङबा मुला संघीय संसदला निनोद सदन ग्याम नेपाल सरकारला नीति थेन गेकोर पारित ताबा लिचा दाखाबा नोर्दिङला सिद्धान्त प्राथमिकता थान्स्युबान ब्लोन वागले से रोजगारी नोर लेना लाभा संरचनागत सुधार डिजिटल पोबा थेन सुशासन दा केन्द्र रि थान्बा बिसी सुङबा मुला संघीय संसदला निनोन सदनला लोलो लोलो चिचाङ रि सुशासनला लाभांश नोर ठिमला पुनर्संरचना एकीकृत पूर्वाधार सौम्य बङ दा नोन फेसी विधेयक 2083-ला गोर्गा मार्गदर्शक सिद्धान्त थान्बा मुला बिसी नोर ब्लोन वागले से सुङबा मुला सरकार से सार्वजनिक खरिद्री मित बेइता सोबारी बिसी लानोन तोबा भीमा स्यान्दो धुरी खाजुबैनोन छार से कादे आग्लुबारी पाङबा मुला काइब्लोन थेन ब्लोन सेङझाङला गेजाङसे तिलमा सरकारला मोकोन ब्लोन खाङ आयोग लोन खाङ गेजाङ सरकारी निकाय ग्रेन ब्लोन थेन ब्लोन सेङझाङला गेजाङला छ्याम मोकोन प्रदेशरी चिठी पुइसी चुताम पाङबा मुला युल्डी बहुदलीय व्यवस्था खाबा छ्याम सार्वजनिक धान्डी चिबा थेन गाछाला दानपो कादेला सम्पत्ति च्याबा साइबारी शोभा सम्पत्ति छानबिन आयोग से गे तिबा लिचा लोलो लोलो धान्डी चिबा तोङ सोमचुई मिनिदा च्याबा गोबा लाबा ताबा मुला आयोग से तिलमा कागिर छिपान सार्वजनिक धान्डी चिबा थेन जागिर खलाबा ग्रेन दानपो कादेदा राङ थेन दिम थेमेला सम्पत्ति विवरण योनान पिनबारी पाङबा मुला आयोग से नोर्दिङ 2082 83 दोना सार्वजनिक धान्डी मुबाथेन चु दुई लिचा जागिर ख्लाबा मिनी कारेदा तोक लाबा अनुसार नुन सम्पत्ति विवरण पिनबारी मोइजेन लाबा हिन्ला सरकार से गाछाला दिम्लोन सुदन गुरुङ ब्लोन तामाथेन चु लिचा थोन्बा सार्वजनिक सरोकारला ताम्री च्याबा घोबारी समिति शोभा मुला ब्लोन सेङझाङला 2083 वैशाख निचुई भ्रेला कुनु चिबा चिसाङसे ग्रेन ठिमखाङला गाछाला ठिम्पोन छेन्पो अच्युत प्रसाद भण्डारी चोहो महालेखा नियन्त्रक शोभा कान्त पौडेल थिएन सह न्यायाधी वक्ता अच्युत मणि न्यौपाने सदस्य थान्बालाची समिति शोभा निर्णय लाभाखिला काइब्लोन बालेन्द्र साहला प्रेस थिएन अनुसन्धान विज्ञ दिपा दाहाल अनुसार चु समितिदा प्रतिनिधि सभा सदस्य नोन मुबा गुरुङला ताम्री सार्वजनिक रूपरी तेबा ताम्री च्याबा गोबा लासी सरकारदा चुई घारा नाङ्री प्रतिवेदन पिनबारी पाङबा मुला सनाम रिथेन पर्यावरण ब्लोन गीता चौधरी से सनाम पेसादा झ्याबा सोबारी नीतिगत सुधार थेन स्रोत ढिक्ना लाबारी ब्लोन खाङ प्रतिबद्ध मुला विशी सुङबा मुला सनाम सहकारी थेन प्राकृतिक स्रोत समितिला तिनी सिंहदरबारी चिबाची साङ्री ब्लोन चौधरी से सनाम थुम्ला स्यार अनुसन्धान थेन प्रविधिदा दुई अनुसार पोसी मिनिसे माइबा राङबा सोबारी बङ लाबान मुला विशी सुङबा मुला ब्लोन चौधरी से रासायनिक सार ग्लुबारी जेखेन ब्लोन खाङला घाँचुई प्रतिशत बजेट खर्च ताबासे रासायनिक सार ग्लुबा च्याङना सोबारी राङले राङसेन शोभा स्यार प्रयोग लेना लातोला बिसी सुङबा मुला चुराङलासिन रि सानाम्थेन पर्यावरण ब्लोन खाङसे सार बाबा डिलर कादेसे रासायनिक सार नियन्त्रण आदेशी पाङबा रासायनिक सारला विशेषता दा च्यासी सारला कारोबार लाबारी पाङबा मुला ब्लोन खाङसे पाङबा आङ्यानी आङ्यान्सी लुसीला विवरण थेन लेबल थान्सी रासायनिक सार बाबारी थेन आचुङबारी मोइजेन लाबा मुला सरकार से अनुदान डी बाबा सारला म्लाङ बजारी लाबा छोङबोन कादेदा ठिम अनुसार कारबाही लाबा बिसी ब्लोन खाङला सानाम नोर विज्ञ महानन्द जोशी से सुङबा मुला ब्लोन खाङसे सानाम सामग्री कम्पनी लिमिटेड थिएन साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडला चुङबा गेजाङ थिएन डिपो थिएन डिलरला रूपरी धर्ता ताबा ग्ला ग्याम्से जेखेन मल ग्लुबारी सानम बोन कादेदा मोइजेन लाबा मुला नेपाली काङ्ग्रेसला अनुशासन समिति दोषी शोभा मुला चोहो गगन कुमार थापा से पार्टीला मियो सदस्य तारामान गुरुङ थिएन थुतबोन डी मुबा समितिदा दोषी शोभा हिला काङ्ग्रेसला गेतेनबा ग्रेन लोन कृष्ण प्रसाद धुलाल से सुङबा अनुसार समिति सदस्य री मियो सदस्य कादेरी घना खतिओडा रमेश प्रसाद धमलाथेन बजरङ्ग नेपालीदा धाम्बा मुला ज्ञात रोजगार थिएन युलबाङ सुरक्षा ब्लोन खाङसे स्यान्दो युल्डी गेलाबारी निभा याङबादा गोर्निस युल थिएन निपक्षीय श्रम सम्झौता लाबा गेत तिबा मुला ब्लोन स्तरीय विकास समस्या समाधान समितिला चिसाङ्री लिङ्मो थान्चिबान ब्लोन खाङला लोन डाक्टर दीपक काफ्लेसे दोषी श्रम स्वीकृति प्रक्रियादा अटो मेसेन शोभा तयारी लाबान मुला विशी सुङबा मुला ब्लोन खाङसे लोलो लोलो ग्यार्जा गिक छोङ फाम्री श्रम अडिट लाबा गेनोन तिबा मला स्यान्दो ह्युल्डी गे लाबारी निबादा व्यवस्थित सोबारी गोर्निस ह्युल कादेथेन श्रम सम्झौता लाबारी तोबा प्रक्रिया पुरा लासी चिठी पुइसी झिन्बा मुला बिसी ब्लोन खाङसे पाङबा मुला मोटरसाइकल से ठोकमा तिनी लमजुङ जोङला बेसी सहर री मेन्दो गिक खेपा मिनी सिबा मुला बेसी सगर नगरपालिका गिक उदयपुर ग्याम राम चोक बेसी क्यार निबान लाबा मोटरसाइकल से ओजन ग्लाला निश्चिबली दिङला महानिधि सेडाइदा ठोक्सी सिबा हिन्ला जोङ प्रहरी गेजाङला सूचना अधिकारी ज्ञानेन्द्र बहादुर छेत्री से सुङबा अनुसार मोटरसाइकल सेङबा निचुई दिङला विकेश तामाङ घाइते ताबा मुला स्यान्सिबान मुबा साङ्गिर जिन्जी फ्याफुल्ला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
2: राष्ट्रिय रेडियो राष्ट्रको संचार
3: श्रोताबृन्द नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछु। विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 अनिवार्य नेपाली विषयको पाठ 2 रहेको स्वाद कथा अन्तर्गत रहेर पठन प्रवाह र बोध अभ्यासमा केन्द्रित भई शिक्षक र विद्यार्थी बीच गरिएको छलफल प्रस्तुत गर्दैछौ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है। त तयार हुनुभयो?
4: सारिका, होइन, सांस्कृतिक कार्यक्रम आएको छ भन्दैमा पढेर चटक्कै छाडेर बाँसुरी मात्र बजाएर हुन्छ त? पढ्ने भनेको होइन अब?
5: हुन्छ हुन्छ, भइहाल्छ नि अमिना, अब एकछिन पढ्न बसौ न त। किताब छँदैछ साँच्ची। हामीले यसअघि कहाँसम्म छलफल गरेका थियौँ तिमीलाई सम्झना छ त अमिना?
4: हामीले चामललाई चाहिने जति रुपियाँ छुट्याएको कुरा गरेको सम्म छलफल गरेका छौ। लोग्ने स्वास्नी र छोराको बजार जाँदाको चर्चा हुँदै थियो, अब पाठको विषय वस्तुको छलफल गरौ न त। हुन्न,
5: किन नहुनु नि? ल, म पढ्छु है त। लोग्ने सन्तुष्ट भएर हिँड्न थाल्यो। आउना साथ उसले सारा तलब स्वास्नीलाई बुझाइदिएको थियो, ताकि स्वास्नीलाई गुनासो नरहोस् र उसलाई अनिश्चिन्तता।
4: होइन सारिका, तिमी मात्र पढ्ने हो र, म पनि पढ्छु है त। सबभन्दा पहिले उसले साबुन नै किन्यो, त्यसपछि तेल मसला। स्वास्नीले महिनावारी खर्चलाई बनाएको लिस्ट हेर्दै उकिन्थ्यो। जहाँ अक्षर बुझिन्नथ्यो त्यहाँ स्वास्नी स्पष्ट पार्दै जान्थे।
5: हो, लोग्नेले स्वास्नीको बजेटलाई संशोधन गर्दै खर्च बढाएका प्रति चित्त नबुझेको कुरा अर्को अनुच्छेदमा गरिएको छ। गुनासो सुन्न नपरोस् भनेर तलब आउन साथ स्वास्नीलाई सबै तलब बुझाइदिएको थियो लोग्नेले। त्यसपछिको पढ न त अमिना।
4: जब स्वास्नीको प्रवृत्ति प्रत्येक चिजमा संशोधन गर्दै जाने देखियो, लोग्ने पड्कियो। यस्तै हो बजेट, यहाँ आएर थप्दै जाने, मान्छेको मगज तात्दैन कि जिस्काए कि तिमीले मलाई, उसले भन्यो बम्केरे।
5: यहाँ बम्केरे शब्दको अर्थ रिसका आवेगमा ठुल्ठुलो स्वरले गर्जेर भन्ने हुन्छ।
4: होइन, तिमीलाई यो बम्केरे शब्दको अर्थ कसरी थाहा भयो? अलिक अप्ठ्यारो नै छ नि, होइन र?
5: हेर, त्यही किताबमै केही शब्दहरूको अर्थ पनि त दिएको छ नि, त्यता पनि ध्यान दिनुपर्छ है।
4: हुन्छ सारिका, अनि लिस्ट अनुसार बजारमा सामान किने। छिटपुट सामान किनेपछि स्वास्नीले चुरा किन्ने इच्छा गरी।
6: ओहो सारिका र अमिना, के गर्दैछौ? म त नेपाली किताबको स्वाद पाठको छलफल गर्ने भनेर आएको, सर पनि यति आउनु भएको छ रे भनेर। खै त, सर पनि हुनुहुन्न त।
4: के हो आयुष्मान, हामीसँग बसेर पढ्दा नि भइहाल्छ नि। अनि सर पनि आउँछु भन्नुभएको छ, एकछिन पढ्दै गरौँ न, हामी पनि त्यही पाठकै छलफल गर्दै त छौँ।
6: त्यस्तो भए त म आउँदै आउँदिन थिएँ त यहाँ। ल, अब पढौ न त, सबैले मनमा नै एकछिन पढौ न त, अनि छलफल गरौ। हुन्न र,
5: यसो गरौ न त। बजार एकै ठाउँमा भरिभराउ भएर लागेको थियो भन्नेदेखि तपाईँलाई 10 रुपियाँ केजीको भाउ गरिदिन्छु सम्म पढौ है त, अनि छलफल गरौँला।
6: हुन्छ। 12 रुपियाँ भनेको माछालाई 10 रुपियाँमा दिने भएपछि त्यो तौलेर हेर्न स्वास्नीले भनेकी छ। मासु भनेपछि भुदुक्कै हुने छोरालाई आर्थिक अवस्थाले किन्न नसक्दा छोरा मासु नै खाँदैन, पूर्वजन्मको बैसनी हो भनेर प्रचार गरेको, तर त्यो मिथ्या भएको चर्चा भएको छ।
4: ऊ आयुष्मानले कति छिटो सकेको हँ, तर एउटा शब्दको उच्चारण बिग्रियो है। बैसनी शब्द नै छैन, पूर्वजन्मको वैष्णवी भन्नुपर्ने, उच्चारण मिलेन है।
5: हो त, वैष्णवी भन्नुपर्ने। वैष्णवी भनेको विष्णुको उपासना गर्ने व्यक्ति हो। मेरा गाउँका एकजना काका पढ्ने व्यक्ति वैष्णवी हुन्।
6: स्वास्नी र छोराले बजारमा देखेका सामान मध्ये अति आवश्यक सामान किन्ने भन्दा पनि लोग्नेले आर्थिक कारणले किन्न नसकी केही न केही बहाना गर्नु जस्ता घटना यसमा रहेको छ।
7: नमस्कार सर।
8: नमस्कार, स्याबास। यसरी छलफल गरी बसेको साह्रै मन पर्छ है मलाई त। के विषयमा कुराकानी हुँदैछ नि?
6: आहा, हामी त स्वाद कथाकै छलफलमा व्यस्त थियौँ सर। मलाई अड्डी शब्दको अर्थ के होला सरलाई सोधौला भन्ने मनमा लागेको थियो, सर आइहाल्नु भयो, म त खुसी भए, मलाई त खोजे जस्तै भयो।
8: आफ्ना शिष्यले सम्झेपछि म आइपुगिहाल्छु नि। ल ठिक छ, अड्डी शब्दको अर्थ आफ्नो कुरामा विचलित नभई अडिरहने काम हो वा हट हो।
6: सर हामीलाई वाक्यमै प्रयोग गरी बुझाइदिनुहुन्छ कि? त्यसो भए हामी अझै प्रष्टसँग बुझ्ने थियौँ।
8: राम्रो विचार। मलाई यस प्रश्नको उत्तर भनिदिनै पर्छ भनेर तिमीले अड्डी कसेर बसेको मन पर्दैन है भनेर पनि वाक्य बनाउन सकिन्छ त।
6: बुझे सर, मैले त कुनै कुरामा ढिपी गर्नु नै हट अर्थात् अड्डी रहेछ। सर हामीलाई एकछिन समय दिनुहुन्छ कि? हामी कथाको बाँकी अंश सबै मौन पठन गर्छौँ अनि छलफल गरौला नि, हुन्छ सर?
4: मैले त पढिसके सर। बल्ल बल्ल माछा किनेर घरमा लगेर पकाएर खाँदा स्वादले गर्दा भोज खाएको जस्तै आनन्द देखाएर गरिबको घरको खुसी पाउन अर्थात् एक पेट भने जस्तो खान कति कठिन छ भन्ने देखाएको रहेछ, हगि सर?
6: म भन्छु है सर, वास्तवमा कथामा आर्थिक समस्याले आवश्यकताका कुरालाई पन्छाउनु पर्ने रहेछ भन्ने देखाएको छ, होइन त सर?
8: स्वाद कथाले नेपाली समाजमा विद्यमान आर्थिक समस्याको परिवेशलाई लोग्ने, स्वास्नी र छोराको माध्यमबाट प्रस्तुत गरेको छ।
4: कथा त पढिसकियो, अब स्वाद कथाको घटनालाई क्रमैसँग बुदागत रूपमा भनिदिनुहुन्छ कि सर?
8: लोग्नेले साबुन सकिएर राम्रोसँग नुहाउन नसक्नु, स्वास्नीले नुहाउन जोड दिनु, एउटा अड्डामा साधारण कारिन्दाको रूपमा काम गर्दै आउनु, तलब आउने दिनको प्रतीक्षामा रहनु, पैसा पाउना साथ किनमेलका लागि बजार जानु, स्वास्नीले शोभासँग 5 रुपियाँ सापटी माग्नु,
6: औषधि किन्न भनेर 5 रुपियाँ ल्याई माछा किन्नु, ओखतीका लागि छुट्याएको पैसाले स्वादका लागि खाएको माछाको पैसा तिरिदिन वा पैँचो मागेर तिर्न स्वास्नीलाई लोग्नेले भनेपछि कथाको अन्त्य हुन्छ, हगि सर?
4: कथाको घटना थाहा भएपछि घटनाक्रम त मिलाउन सकियो। अब सर, कथाको संरचना हुन्छ भन्ने सुनेकी थिएँ, त्यसबारे केही जानकारी पाउन सकिन्छ कि?
8: हो, कथाको आदि, मध्य र अन्त्य भाग गरी 3 अङ्ग हुन्छ। यिनै कथाका संरचना हुन्। कथामा कथानक, संवाद, चरित्र, भाषा शैली, उद्देश्य आदि हुन्छन्। यसरी कथाका तत्त्व पनि पहिल्याउन सकिन्छ।
6: कथानक भनेको के हो त सर?
8: कथानक भनेकै कथावस्तु हो। कथाको घटनाको चरित्र आदिको घटनाक्रम मिलेको कथा सार नै कथानक हो, बुझ्यौ त?
4: के अब कथामा भएका पात्रको चरित्र चित्रण गर्न, कथानक भन्न, उद्देश्य बताउन सकिन्न त?
8: ठिक छ ठिक छ, म आधा घन्टाभित्र आइपुग्छु। अनि अमिना, कथा बुझेको भए कथामा केही उखान र टुक्का पनि प्रयोग भएका छन् होला, के केही उखानहरू स्वाद कथा सरसर्ती पढेर मलाई देखाउँदा राम्रो हुन्थ्यो कि त?
4: सर, यो उखान भनेको के हो, यसको पहिचान कसरी गर्ने, अनि टुक्का र उखानमा के अन्तर छ, बताइदिनुहुन्छ कि सर?
8: आहा, कति धेरै प्रश्न अनि कति राम्रा प्रश्न पनि। सारिका, केही अनुमान गर्न सक्नुहुन्छ त?
6: रातभरि करायो, दक्षिणा हरायो, कालो अक्षर भैँसी बराबर आदि उखान होइनन् र सर?
8: एकदम सही अनुमान गर्नुभयो। उखान भनेकै लोक जीवनमा प्रचलित अनुभवपूर्ण चुटकिला, उक्ति वा लोकोक्ति वा आह्वान हो। यसलाई उपाख्यान पनि भनिन्छ।
6: म केही उखान र तिनको अर्थ भन्छु है सर। जस्तै, अकबरी सुनलाई कसी लाउनु पर्दैन, उखानको अर्थ राम्रो कुरालाई जाँचिरहन पर्दैन हुन्छ भने, आफू ताक्छु मुडो, बन्चरो ताक्छ गुडो, जे सोच्यो त्यही हुनु हो।
4: सर, आफू ताक्छु मुडो, बन्चरो ताक्छ गुडोको अर्थ सारिकाले भनेको मिलेन। बरु आफू ताक्छु मुडो, बन्चरो ताक्छ गुडोको अर्थ जे सोच्यो त्यही नहुनु हो, होइन र सर?
8: एकदम ठिक छ अमिना। अब सारिकाले जस्तै गरी अरू उखान अमिनाले अर्थसहित भन्नुहोस् न त।
4: आलु खाएर पेडाको धाक, यो उखानको अर्थ सानो काम गरेर पनि ठुलो काम गरेको ठान्नु हो। यस्तै इन्द्रका अगाडि स्वर्गको बयान भनेको जान्नेका अगाडि नजान्नेले बोल्नु हुन्छ भने, खाने मुखलाई जुङ्गाले छेक्दैन उखानको अर्थ इच्छा भए कसैले रोक्दैन भन्ने हो। मैले भनेको ठिक छ त सर?
8: आहा अमिना, धेरै धेरै धन्यवाद। यसरी उखान जानेपछि त आवश्यकता अनुसार सन्दर्भ मिलाएर प्रयोग गरेमा कुनै पनि प्रस्तुति अत्यन्त सुन्दर हुन्छ है। उखान बारेमा अझ थप अध्ययन गर्दै गर्नु है त।
6: मैले कुरा गर्दा गर्दै स्वाद कथामा प्रयोग गरेका केही शब्द टिपोट गरेको छु। तिनको अर्थ र वाक्यमा प्रयोगमा सहयोग गर्नु भएमा आभारी हुने थिए सर।
4: सर, मलाई पनि ज्यास्ती शब्दको अर्थ आएको छैन।
8: ए, भइहाल्छ नि, ज्यास्ती भनेको ज्यादै हो। दसैँ आयो भन्दैमा बजारमा गएर आवश्यकता भन्दा ज्यास्ती सामान किनेर ल्याउनु पर्दैन है भनेर वाक्य बनाउन सकिहालिन्छ नि। अब सारिकाले टिपोट गरेका के शब्द हुन् भन्नुहोस् त।
6: मैले टिपोट गरेका टार्न खोज्नु, तृप्त र कोलहाल शब्दहरू हुन् सर।
8: यी शब्दहरूको अर्थ अमिनालाई आउँछ कि त? अनुमान गर्न सकिन्छ कि?
4: मलाई पनि अलिक गाह्रै परेको जस्तो भयो सर, अनुमान गर्न सकिनँ सर मैले।
8: हो, उत्तर आएन भने पनि प्रश्न भन्ने बानी एकदम राम्रो छ अमिनाको। ल सुन्नुहोस्, म भनिदिन्छु।
5: हस् सर, हामी ध्यान दिएर सुन्छौ।
8: तार्न खोज्नु भनेको पुर्याउन खोज्नु वा अल्मल्याउन खोज्नु हो, तृप्त भनेको सन्तुष्ट वा अघाएको हो भने कोलाहल भनेको हो हल्ला हो। अब त बुझ्नु भयो होला नि।
4: तृप्त शब्दलाई वाक्यमा प्रयोग गर्दा काग घैटाको पानी पिएपछि तृप्त भयो भन्ने वाक्य बनाउँदा हुँदैन त सर?
8: अति उत्कृष्ट वाक्य हो। यसै गरी अर्थ आउने गरी शब्दलाई वाक्यमा प्रयोग गर्नुपर्छ। धन्यवाद अमिना।
5: सर, सपरिवार भनेको परिवार सहित होइन त?
8: हो, एकदमै ठिक हो। आफ्ना जहान वा केटाकेटी समेत भएको वा परिवार सहितको लागि सपरिवार भनिन्छ। जस्तै कथामा लोग्ने सपरिवार बजारमा किनमेल गर्न गएको थियो, हो कि होइन?
4: हो सर। अनि म के सोध्न खोज्दै थिएँ भने गौरव शब्द कसरी बनेको हो सर? यो मूल शब्द हो कि उपसर्ग वा प्रत्यय के लागेको छ भनिदिनुहुन्छ कि सर?
8: साह्रै राम्रो प्रश्न सोध्नुभयो अमिनाजी।
4: मेरो मनमा खुल्दुली भएकाले प्रश्न सोधेकी हुँ सर। यो गौरव शब्द कसरी बनेको होला भन्ने लागेर सोधेकी हुँ सर।
5: गौमा रब लागेर गौरव शब्द बनेको होइन त सर?
8: होइन होइन सारिका, गौरव शब्द गुरु शब्दमा अप्रत्यय लागेर गौरव शब्द निर्माण भएको हो, त्यसैले यो प्रत्यय निर्मित शब्द हो।
5: सर, अब बोध प्रश्नोत्तर गराउन हुन्छ। सरले हामीलाई प्रश्न सोध्नुहोस्, हामी उत्तर आउँछ कि आउँदैन भनेर प्रयास गर्नेछौँ।
6: हामीलाई छोटो उत्तर आउने प्रश्न सोध्नुहोस् है त।
8: ठिक छ, तपाईँ विद्यार्थीहरूकै रुचि अनुसार त छलफल गर्ने गरेको छु नि मैले, होइन र?
5: हो सर, अब तपाईँ प्रश्नहरू सोध्नुहोस् न त।
8: पहिलो प्रश्न, कथाको उठान कुन सन्दर्भबाट गरिएको छ? दोस्रो प्रश्न, कथाको संवादमा कतिजना पात्र उपस्थित छन्? अनि तेस्रो प्रश्न, कथाको अन्त्य कुन घटनाबाट भएको छ? र चौथो, कथाले कहाँको परिवेश अँगालेको छ?
4: कथाको सन्दर्भ साबुन सकिएर लोग्नेले नुहाउन नपाएको सन्दर्भमा गरिएको छ, अघि सर?
8: हो, ठिक भन्नुभयो। अब आयुष्मानले भन्नुहोस् त।
6: कथाको संवादमा चारजना पात्र उपस्थित छन् सर, कथाको अन्त्य कुन घटनाबाट भएको छ भन्ने प्रश्नको उत्तर पनि म नै दिन्छु नि त, हुन्छ सर?
8: भइहाल्छ नि, जसरी नि हामीले कथा बोध गरेका छौँ कि छैनौँ भनेर हेर्ने त हो नि।
5: माछा किन्न लिएका पैसा कि ओखतीलाई छुट्याएको खर्चबाट कि पैँचो मागेर तिर्ने घटनाबाट कथाको अन्त्य भएको छ।
4: कथाले सहरको परिवारको परिवेशलाई अँगालेको छ।
8: कथाको सहरमा जागिरे जीवन बिताइरहेको एउटा परिवारमा घटेको घटनाको परिवेशलाई अँगालेको छ। अर्को प्रश्न, सागपातमा धेरै भिटामिन हुन्छ भन्ने वाक्य कसले कसलाई भनेको हो?
4: यो वाक्य लोग्नेले आफै सम्झेको हो।
8: ठिक छ, रहु माछा नखाएको त वर्षौं भइसक्यो भन्ने वाक्य चाहिँ कसले कसलाई भनेको हो? सारिकाले भन्नुहोस् न त।
5: स्वास्नीले लोग्नेलाई भनेकी हो।
8: ठिक छ, सही भयो है। यहाँ पख्नुस् न, गर्या जस्ता शब्दहरू कथामा प्रयोग भएका छन्, यिनको पूर्ण रूप के हो?
6: या भनेको यहाँ पख्नुस् न को पर्खनुहोस् न र गर्या शब्दको पूर्ण रूप गरेको भन्ने बुझिन्छ, होइन र सर?
8: हो आयुष्मान, ठिक भन्नुभयो। स्वाद कथामा माछा खाएपछि लोग्ने स्वास्नी र छोरालाई कस्तो अनुभूति भयो भन्नुहोस् त सारिका।
5: उत्साह साथ माछा पकाएर खाएपछि तृप्त भएका उनीहरूलाई कुनै समारोह र भोजको वास्तविक आनन्द प्राप्त भए जे भयो।
8: आज अमिना र सारिकाले दिएका उत्तर अत्यन्त उत्कृष्ट छन्। हो, यसै गरी पाठको राम्रोसँग बोध गरेपछि जस्तोसुकै प्रश्नको पनि सही तरिकाले उत्तर दिन सकिन्छ भन्ने प्रमाण हो। धन्यवाद दुवैलाई।
4: सर, आज हामीले निकै रुचिपूर्वक पढ्यौँ, छलफलमा सक्रिय सहभागी भएर विशेष प्रयत्न गरेका थियौँ, त्यसैले उत्तरहरू पनि मिलेको हुन सक्छ सर।
5: हो सर, आज साँच्चै हामीलाई पनि उत्तर प्राय मिलेको अनुभूति भएको छ, के ध्यानपूर्वक पढेरै हो त?
8: हो सारिका, एक चित्त एक मन दिएर अध्ययन गरेपछि सबै आइहाल्छ नि, कुनै कुनै नआएको हामी सहजीकरण गरिहाल्छौ नि। अब ढिला पनि भए जस्तो भयो, बाँकी अर्को दिन छलफल गर्ने कि?
5: हो सर, अब बाँकी अर्को दिन पढौला नि, हुन्न र?
4: अर्को कक्षामा प्रश्नोत्तर छलफल गरौला, म पनि पढेर आउँछु। सारिका, तिमी पनि पढेर आऊ है त।
5: म चाहिँ के नपढी आउला त? हस् त सर, नमस्कार।
3: हस्त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनु। नमस्ते।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।
3: श्रोताबृन्द नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछु। Dear students, today we discuss the reading text titled Health is Wealth under the theme Health and Hygiene given in Unit 2 of Grade 9 Compulsory English Textbook. Students, be ready with essential learning materials and take notes while listening to the audio lesson. Are you ready, students?
9: Dear students, we are going to read a lesson and can you guess what it is?
10: Health is wealth, sir.
9: Yes, it is. Health is wealth. See, you are doing PT, which is good to our health. Before starting the story, look at reading 2. Have you seen it?
10: Yes, sir.
9: What do you see there?
10: Here is the instruction. That is, look at the picture and answer these questions.
9: Yes, you are right. I want to ask you these questions, okay?
10: Okay, sir.
9: The first question is, who do you think the person in the picture is? A king or a wrestler? Why?
10: I think he is a king because his dress is looking like a king's dress.
9: Yes, he is a king because he is wearing a crown too. Next question given is, how has he put on so much weight? Can you guess?
10: Maybe he has eaten too much. I think he has not done any physical exercises.
9: You are right. Another question is, do you think he is healthy?
10: No idea, sir.
9: Okay, don't worry. You will know about it later. So, let's start. Now, Dolma, read the first paragraph and Abdul will find some unfamiliar words, okay?
10: Okay, sir. Health is wealth. Once upon a time, there lived a benevolent and kind-hearted king. But the people weren't happy with him because he was very lazy and would not do anything other than eating and sleeping.
11: Yes, sir. For me, benevolent is unfamiliar.
10: I also do not understand it.
9: Don't worry. I'll tell you the meaning of the word benevolent. It means warm-hearted. Now, practice the pronunciation of this word. B-E-N-E-V-O-L-E-N-T, benevolent.
10: B-E-N-E-V-O-L-E-N-T, benevolent.
9: Good. Now, let me ask you questions. How was the king?
11: He was benevolent and kind-hearted.
9: Good. Why were people sad with him?
10: Because he was very lazy and just slept and ate.
9: You are right. You have understood the first paragraph. Now, Abdul, read the second paragraph and Dolma will find unfamiliar words, okay?
10: Okay, sir.
11: He spent days, weeks and months in his bed, either eating something or sleeping. The king became a couch potato and the people started to worry about him.
10: Sir, I don't understand the word C-O-Q-C-H-P-O-T-A-T-O, couch potato.
11: Yes, sir, that is new for me.
9: Okay, let's practice its pronunciation first. C-O-U-C-H-P-O-T-A-T-O, couch potato.
10: C-O-U-C-H-P-O-T-A-T-O, couch potato.
9: It means a person who takes little or no exercise and watches a lot of television. Now, I want to ask you some questions again. How did he spend his time?
10: In his bed, eating or sleeping.
9: Why did people start worrying about him?
10: Because he became couch potato.
9: Very good. Now, I want to read the third paragraph and you find unfamiliar words, okay?
10: Okay, sir.
9: One day, the king realized that he couldn't move his body, not even his foot. He became very large and his obesity became a matter of fun, calling him bulky king. Do you have any unfamiliar words?
10: Yes, sir. The words are obesity and bulky king.
9: Good. Write the meaning of these words in your notebook. Obesity means fatness and bulky king means fat king. Let's pronounce the words O-B-E-S-I-T-Y, obesity.
10: O-B-E-S-I-T-Y, obesity.
9: Good. Now, another word is B-U-L-K-Y, K KING Bulky King.
12: BULKYKING Bulky King.
9: Good. What is given in this paragraph?
10: He knew that he could not move. His fatness became a matter of fun for others and he was called as Bulky King.
9: Good job. Now, Abdul, read the fourth paragraph and Dolma will do the same, that is finding unfamiliar words, okay?
12: Okay, sir.
11: The king invited expert doctors from various parts of his country and offered them generous reward to make him fit. Unfortunately, none could help him gain his health and fitness back. The king spent an enormous amount of money, but everything went in vain. Sir, what is the meaning of EXPERT, expert?
10: And went in vain also, sir?
9: Okay, don't worry. Expert means specialist and went in vain means unsuccessfully. I know you can pronounce these words correctly.
12: We can, sir.
9: Very good. Now, I want to ask you some questions, okay?

ये रेडियो नेपाल है, हफीज़ खान से उर्दू में खबरें सुनिए। सदर ममलिकत रामचंद्र पौडेल ने आइन की दफ़ा 76 की ज़ेरी दफ़ा 9 के मुताबिक वज़ीर आज़म बालेंद्र शाह की सिफारिश पर वज़रा की तकरीरी और जिम्मेदारियां तकसीम की हैं। ऐवान सदारत के तर्जुमान रितेश कुमार शाके ने गुज़्तर रोज़ बयानियाँ जारी करते हुए बताया है कि गुज़्तर चैत 13 अगस्त तश्कील पाई काबीना में वज़ीर आज़म ने जिम्मेदारियाँ तकसीम करके काबीना की तश्कील 9 की है। काबीना की तश्कील 9 के मुताबिक वफाकी वजारतों की तादाद 22 से कम करके 18 की गई हैं। वज़ीर आज़म शाह ने वजारत दाखिला, वजारत दिफा और वजारत साइंस और टेक्नोलॉजी और अख्तरा अपने पास रखी है। वजारत दिफा की जिम्मेदारी वज़ीर आज़म शुरू से ही खुद संभाल रहे हैं, जबकि वज़ीर आज़म के ओहदे से सदन वज़ीर दाखिला के ओहदे से सदन गुरुंग ने इस्तीफ़ा देने के बाद ये जिम्मेदारी वज़ीर आज़म ने किसी को नहीं सौंपी है। वज़ीर मालियात में डॉक्टर सोनी मांगले, वजारत खारजा में शीशिर खनाल और वजारत तवानाई आबी वसैल और आबपाशी में बिराज भक्त श्रेष्ठ मुकर्रर हैं। उसी तरह वज़ीर मादी बुनियादी तरक्यात में सुनील लम्साल, वज़ीर कानून इंसाफ और पार्लिमानी उमर में सुबिता गौतम, वज़ीर ख़वातीन अतफाल सिनफी व जिनसी अकलियत और समाजी तहफ़ में सीता बादी, वज़ीर अराजी बंदोबस्त कोऑपरेट वफाकी उमूर और अमूमी इंतजामिया में प्रतिभा रावल और वज़ीर सेहत और ग़िज़ाई शफाफियत में निशा मेहता को मुकर्रर किया गया है। उसी तरह वज़ीर तालीम व खेल में सस्मित पोखरेल, वज़ीर सकाफत व सियाहत और शहरी आबाजी में खड़गराज पौडेल, वज़ीर नशरियात और इत्तलात में डॉक्टर विक्रम तिमिल सिन्हा, वज़ीर ज़रात व जंगलात व माहौलियात में गीता चौधरी, वज़ीर सनअत व तजारत और फराहमी में गौरी कुमारी और वज़ीर शबाब मेहनत और रोज़गार में रामजी यादव को मुकर्रर किया गया है। सदर ममलिकत रामचंद्र पौडेल को ऑडिटर्स जनरल की माली साल 2081-82 की सालाना रिपोर्ट पेश की गई है। ऐवान सदारत में आज मुनाक़िदा एक मखसूस तकरीब में सदर ममलिकत को ऑडिटर जनरल तोयम राया ने यह रिपोर्ट पेश की। उस मौके पर सदर ममलिकत पौडेल ने बढ़ती बेकायदगी के तहत तशवीश का इजहार करते हुए इस बात पर जोर दिया कि सरकारी महकमों ने जिम्मेदारी, शफाफियत और मालियाती आदाब कायम करना चाहिए। उस मौके पर सदर ममलिकत पौडेल ने फजूल अखराजात की हौसला शिकनी करके मालियाती आदाब कायम होने की सूरत में मुल्क में पायदारी, अमन, खुश इंतजामिया, तरक्यात और खुशहाली की तमन्ना पूरी होने के यकीन का भी इजहार किया। हुकूमत ने सरकारी ख़रीदारी में किफ़ायत शियारी इख्तियार करने और इंतहाई ज़रूरत के अलावा दिगर सूरत में किसी भी किस्म की नई अशिया नहीं ख़रीदने की हिदायत की है। वज़ीर आज़म और काबीना दफ्तर ने हुकूमत की तमाम वजारतों, कमीशनों, सेक्रेटरीट, दफातर, सरकारी महकमों, वज़राए आला और काबीना दफ्तर के साथ साथ तमाम सूबों के नाम सर्कुलर जारी करते हुए ऐसी हिदायत की है। काबीना दफ्तर ने इंतहाई ज़रूरत के अलावा की नई अशिया नहीं ख़रीदने और मौजूद औजार, आलात, असासों और गाड़ियों को फ़ाल रख कर सरकारी अखराजात को बचाने की अपील की है। मुल्क में कसीर जमाती निज़ाम की बहाली के साथ ही सरकारी अहदों पर फायज और साबिक अहदेदारों के असासों की तहकीकात करने के लिए तश्कील करदा असासों की तहकीकाती कमीशन के काम के आगाज़ के साथ ही मुख्तलिफ अहदों पर फायज 30,000 अफराद पर तहकीकात की जाएगी। तहकीकाती कमीशन ने गुज़्तर रोज़ एक नोटिस जारी करके सरकारी अहदों पर फायज और रिटायर्ड आला अहदेदारान को अपने और अहल खाना के असासों की तफसीलात लाजमी तौर पर पेश करने की हिदायत की है। कमीशन ने माली साल 2082-83 तक सरकारी अहदों पर फायज इस मुद्दत के बाद रिटायर्ड हुए अफराद से मुकर्रर ढांचे में अपने असासों की तफसीलात जमा करने की अपील की है। वज़ीर ज़राअत और जंगलात व माहौलियात गीता चौधरी ने कहा है कि ज़रई पेशे को बावक़ार और पुरकशिश बनाने की पॉलिसी में इस्लाहात और वसाइल के इंतजाम के तई वजारत पुरअज़्म है। ज़राअत कोऑपरेटिव और कुदरती वसाइल कमेटी के आज सिंह दरबार में मुनक़िदा अजलास में वज़ीर चौधरी ने बताया कि ज़रई शोबे की तालीम, तहक़ीक़ात और टेक्नोलॉजी को बरवक्त तब्दील करके इसे अवाम दोस्त बनाने की तैयारी की जा रही है। वज़ीर चौधरी ने बताया कि कीमियाई खाद के दरामदात में ही वजारत का तकरीबन 50% बजट खर्च होने की वजह से कीमियाई खाद की दरामद को कम करने के लिए हयातियाती खाद के इस्तेमाल को बढ़ाने की ज़रूरत है। कीमियाई खाद के ज़्यादा इस्तेमाल से मिट्टी की जरखेज़ी कम होने के साथ ही आवाम की सेहत को भी नुकसान पहुंचने की बात बताते हुए इजलास में अरकान पार्लिमान ने कहा कि मुल्की आबी वसाइल और बिजली का इस्तेमाल करके सब्ज़ हाइड्रोजन टेक्नोलॉजी के ज़रिए खाद की पैदावार शुरू की जानी चाहिए। कबल अज़ां वज़ारत ज़राअत और जंगलात और
ماحولیات نے کھاد درآمد کرنے والوں اور ڈیلروں کو کیمیائی کھاد پر قابو پانے سے متعلق ہدایات میں مذکورہ کیمیائی کھاد کی خصوصیات کے مطابق کھاد کا کاروبار کرنے کی ہدایت کی ہے۔ وزارت نے ہدایت کے خلاف غلط تفصیلات اور لیبل لگا کر کیمیائی کھاد درآمد نہیں کرنے اور ملاوٹ اور فروخت و تقسیم نہیں کرنے کی بھی اپیل کی ہے۔ ساتھ ہی وزارت کے ماہر زرعی مالیات مہانند جوشی نے بتایا کہ حکومت کی جانب سے مراعات پر فراہم کیے جانے والے کھاد کی کالہ بازاری کرنے والے تاجروں پر مروجہ قانون کے مطابق کارروائی کی جائے گی۔ وزیر مالیات ڈاکٹر سونم واگلے نے کہا ہے کہ آئندہ مالی سال 2083-84 کا بجٹ ملک میں رہے مالیاتی چیلنجز کو مخاطب کرتے ہوئے خوشحال نیپال کی پائیدار بنیاد بنانے کی غرض سے تیار کیا گیا ہے۔ وفاقی پارلیمنٹ کے دونوں ایوانوں سے حکومت کی پالیسی اور پروگرام منظور ہونے کے بعد آئندہ مالی سال کے بجٹ کے نظریات اور ترجیحات پیش کرتے ہوئے انہوں نے بتایا کہ روزگار پر مرکوز مالیاتی اضافہ، ڈھانچہ جات اصلاحات، ڈیجیٹل تبدیلی اور خوش انتظامیہ پر توجہ مرکوز رکھی جائے گی۔ وزیر مالیات ڈاکٹر واگلے نے ان کے ذریعے پیش کردہ نظریات اور ترجیحات پر غور و فکر ہونے کی توقع کرتے ہوئے اس عزم کا اظہار کیا کہ وہ مشاورت سے موصول ہونے والی تجاویز کو آئندہ مالی سال کے بجٹ سازی کے لیے ہدایت کے طور پر قبول کریں گے۔ وزارت شباب اور محنت و روزگار نے غیر ملکی روزگار کے لیے مزید 7 ممالک کے ساتھ دو طرفہ محنت کشی سے متعلق معاہدے کے عمل کو آگے بڑھایا ہے۔ وزارت سطحی ترقیاتی مسائل حل کرنے والی کمیٹی کے اجلاس میں وزارت کے ناظم ڈاکٹر دیپک کافلے نے بتایا کہ ری لیبر پرمٹ کے عمل کو مکمل طور پر خودکار بنانے کی تیاری بھی کی جا رہی ہے۔ انہوں نے بتایا کہ ری لیبر پرمٹ سے متعلق پالیسی میں اصلاحات کی تجاویز وزارت کو موصول ہو چکی ہیں اور اب جلد ہی اس پر فیصلہ لے لیا جائے گا۔ حکومت نے سابق وزیر داخلہ سودن گرونگ وزیر ہونے کے دوران اور اس کے بعد اٹھے عام عوام سے وابستہ موضوعات پر مطالعہ اور تحقیقات کرنے کے لیے کمیٹی تشکیل دی ہے۔ کابینہ کے گزشتہ بیسک 28 گتے کے اجلاس نے ہائی کورٹ کے سابق جج اچیوت پرساد بھنڈاری کو صدر، جنرل آڈیٹنگ کنٹرولر شوبھا کانت پوڈل اور معاون اٹرنی جنرل اچیوت منی نیوپانے کو ارکان بنا کر کمیٹی تشکیل دینے کا فیصلہ کیا ہے۔ وزیر اعظم بالندر شاہ کی ماہر پریس اور تحقیقات دیپا داہل کے مطابق کمیٹی کو رکن پارلیمنٹ بھی رہے گرونگ سے متعلق عام طور پر اٹھے موضوعات کے حقائق کا مطالعہ اور تحقیقات کر کے حکومت کو رائے اور تجاویز سمیت کی رپورٹ 15 دنوں کے اندر پیش کرنے کی ذمہ داری سونپی گئی ہے۔ کٹھمنڈو یونیورسٹی کے یو کے وائس چانسلر کے روزمرہ کاموں کی ذمہ داری پروفیسر رشیکیش واگلے کو سونپی گئی ہے۔ وزیر اعظم اور یونیورسٹی کے چانسلر بالندر شاہ کے گزشتہ بیساکھ 30 گتے کے فیصلے کے مطابق یونیورسٹی کے وائس چانسلر کے خالی عہدے پر روزمرہ کے کام انجام دینے کے لیے واگلے کو ذمہ داری سونپی گئی ہے۔ پروفیسر واگلے اس یونیورسٹی کے شعبہ قانون کے سابق ڈین رہ چکے ہیں۔ اسی طرح پوکھرا یونیورسٹی کے وائس چانسلر کے روزمرہ کاموں کو انجام دینے کے لیے پوکھرا یونیورسٹی اسکول آف ہیلتھ اینڈ الائڈ سائنسز کے پروفیسر ڈاکٹر بشنو راج تیواری کو ذمہ داری سونپی گئی ہے۔ قومی دلت کمیشن کے رکن کنجے کامی نے اپنے عہدے سے استعفیٰ دے دیا ہے۔ ایوان صدارت کے مطابق نیپال کے آئین کی دفعہ 255 کی ذیلی دفعہ 4 کے ق کے مطابق آج سے نفاذ میں لانے کی غرض سے انہوں نے صدر مملکت رام چندر پوڈیل کو اپنا استعفیٰ پیش کیا۔ نیپالی کانگریس کی تادبی کمیٹی کی تشکیل نو کی گئی ہے۔ پارٹی کے صدر گگن کمار تھاپا نے پارٹی کے مرکزی رکن تارامان گرونگ کی قیادت میں رہی اس کمیٹی کی تشکیل نو کی ہے۔ نیپالی کانگریس کے قائم مقام چیف سیکرٹری کرشن پرساد دلال کے مطابق کمیٹی کے رکن میں مرکزی ارکان دھانا کھتیوڑا، رمیش پرساد دھمالا اور بجرنگ نیپالی کو منتخب کیا گیا ہے۔ غیر ملکی ملازمت کے لیے یونان اور متحدہ عرب امارات بھیج دینے کی لالچ دے کر 26 لاکھ روپے کی دغا بازی کے الزام میں پولیس نے دو افراد کو گرفتار کر کے گزشتہ روز منظر عام کیا ہے۔ کٹھمنڈو وادی جرائم تحقیقاتی دفتر ٹیکو کے ترجمان ایس پی رامیشور کارکی نے بتایا کہ گرفتار شدگان میں کابرے پلانچوک بھملو نگر پالیکا وارڈ نمبر 1 کے 52 سالہ مدھو سدن پراجولی اور پربت کشما نگر پالیکا وارڈ نمبر 2 کے 32 سالہ پرکاش بستولا شامل ہیں۔ ترجمان کارکی نے بتایا کہ گرفتار شدگان دونوں کو وادی کے مختلف جگہوں سے گرفتار کر کے مزید تحقیقات اور ضروری کارروائی کے لیے آج محکمہ غیر ملکی ملازمت تاہچال بھیج دیا گیا ہے۔ پیوٹھان کے
मांडवी गांव पालिका वार्ड नंबर एक वाके डामरी खोला में एक मारुति वैन हादसे का शिकार होने से दो अफराद की जाय वकवा पर ही मौत हो गई है। देवीस्थान दांग सड़क हिस्सा पर लुम्बिनी सुबह 02001-0104 नंबर की वैन बेकाबू होकर सड़क से तकरीबन 200 मीटर नीचे गिर गई थी। हादसे में पड़कर वैन ड्राइवर प्यूठा नगर पालिका वार्ड नंबर 4 के अंदाजन 24 साल दिलीप परियार और मल्ला रानी गाँव पालिका वार्ड नंबर 5 दूधी के अंदाजन 26 साल अभिषेक कुंवर की मौत हो गई। जिले पुलिस दफ्तर प्यूठान के तलाती अफसर इंस्पेक्टर हरी भट्टराई ने बताया कि हादसे में पड़कर शदीद जख्मी हुए उन दोनों की जाय वकवा पर ही मौत हो गई। रेडियो नेपाल से उर्दू में खबरें खत्म हुईं।

0: हस् त यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट प्रसारित सम्पूर्ण कार्यक्रमहरू यहीँ सकिन्छ। अब यसपछि रेडियो नेपाल केन्द्रीय प्रसारणका कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। बागमती प्रादेशिक प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। यस बेला साँझको 6 बज्न लागेको छ। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार, त्यसपछि सुन्न सक्नुहुनेछ प्रदेश समाचार।

यो रेडियो नेपाल हो। अब अशोक मिश्रबाट प्रदेश समाचार सुन्नुहोस्। लुम्बिनी प्रदेश सरकारले आगामी साउन 1 गतेदेखि प्रदेश मन्त्रालय 8 कायम गर्ने भएको छ। प्रदेश सरकार मन्त्री परिषदको आज बसेको बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई यथाशीघ्र मन्त्रालयको संगठन संरचना पुनरावलोकन गरी प्रतिवेदन पेश गर्न जिम्मेवारी दिएको सरकारका प्रवक्ता तथा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो। लुम्बिनीमा हाल 12 मन्त्रालय छन्। यस्तै बैठकले आगामी आर्थिक वर्षदेखि यातायात व्यवस्था कार्यालय नभएका जिल्लाका हकमा सवारी दर्ता किताब नवीकरण अर्थात् ब्लू बुक एवं अस्थायी बाटो इजाजत सेवा प्रदान गर्ने निर्णय गरेको छ। बैठकले प्रदेश सचिवको पदमा नारायण प्रसाद अर्याललाई, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र सुशीला अर्याललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवको जिम्मेवारी तोकिएको प्रवक्ता पन्थीले जानकारी दिनुभयो। बैठकले अध्ययन पूर्व स्वीकृति तथा अध्ययन विधा स्वीकृति सम्बन्धी कार्यविधि 2083 आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी नियमावलीलाई प्रशासन तथा विधायक समितिमा पठाउने निर्णय समेत गरेको छ। बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रकाश प्रसाद देवकोटाले आज मध्यरातदेखि प्रदेश सभाको चालु अधिवेशन अन्त गर्नुभएको छ। उहाँले बागमती प्रदेश मन्त्री परिषदको सिफारिस अनुसार आज राति 12 बजेदेखि लागू हुने गरी अधिवेशन अन्त गर्नुभएको हो। हेटौडा ढल्केबर दुबई 400 केबी प्रसारण लाइन निर्माण पुनः सुरु भएको छ। सरकारको पहलपछि लामो समयदेखि मुआवजा र जग्गा विवादका कारण अवरुद्ध सो प्रसारण लाइनको निर्माण सुरु भएको हो। सन् 2012 निर्माण सुरु भएको प्रसारण लाइन अन्तर्गत हेटौडाको हटिया क्षेत्रमा टावर निर्माण रोकिँदा आयोजना वर्षौँदेखि प्रभावित बनेको थियो। कुल 228 किलोमिटर लम्बाइको आयोजनामध्ये पूर्वी खण्ड 154 किलोमिटर लामो ढल्केबर इनरुवा खण्ड 3 वर्ष अघि नै सञ्चालनमा आइसकेको छ, तर 134 किलोमिटर लामो हेटौडा ढल्केबर खण्ड भने मुआवजा विवादका कारण ढिलाइ भइरहेको थियो। उत्तर दक्षिण जोड्ने काली गण्डकी करिडोर बेनी जोमसोङ कोर्ला सडक आयोजना अन्तर्गत 5 पुल निर्माणका लागि 96,80,00,000 रुपैयाँ स्रोतको सहमति प्राप्त भएको छ। मालढुङ्गा बेनी र बेनी जोमसोम सडक खण्डमा पक्की पुल निर्माण गर्नका लागि अर्थ मन्त्रालयले स्रोत सहमति दिएको आयोजनाले जनाएको छ। उत्तर दक्षिण जोड्ने कोर्ला सडक आयोजना अन्तर्गत हालसम्म 15 पक्की पुल निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ। लुम्बिनी निर्माण व्यवसायी संघले निर्माण सामग्री तथा इन्धनमा भएको मूल्य वृद्धिका कारण निर्माण क्षेत्र गम्भीर समस्यामा परेको जनाएको छ। संघका अध्यक्ष रमेश बेलवासेले पछिल्लो समय लागत अत्याधिक बढेकाले निर्माण क्षेत्र नराम्री प्रभावित भएको बताउनुभयो। उहाँले निर्माण व्यवसायीहरूले बैंक ग्यारेन्टी बिमा धरौटी तथा पेस्की सम्बन्धी व्यवस्थामा सहजीकरण गर्न सरकारसँग समेत अनुरोध गर्नुभएको छ। वैदेशिक रोजगारका लागि ग्रिस र युएई पठाइदिने भन्दै 26,00,000 रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले 2 पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा काभ्रे पलाञ्चोक भुलु नगरपालिका 1 का 52 वर्षीय मधुसूदन प्राजुलीले ग्रिस पठाउने भन्दै 23,00,000 तथा पर्वत कुस्मा नगरपालिका 2 का 32 वर्षीय प्रकाश वास्तुलाले युएई पठाउने भन्दै 3,00,000 रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले यस वर्षको एसईई परीक्षामा 4 GPA ल्याउने विद्यार्थीलाई निशुल्क पढाउने निर्णय गरेको छ। गोकर्णेश्वर नगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयबाट शैक्षिक सत्र 2082 एसईई परीक्षामा 4 GPA प्राप्त गरेका 75 विद्यार्थीलाई नगरपालिकाभित्र सञ्चालित 28 सामुदायिक तथा संस्थागत विद्यालयमा माध्यमिक शिक्षा कक्षा 11 र 12 निशुल्क पठन पाठनको व्यवस्था गरिएको नगर प्रमुख दीपक कुमार रिसालले जानकारी दिनुभयो। 58 विद्यालयमध्ये आफूले छनौट गरेको विद्यालयमा भर्ना हुन नगरपालिकाले अनुरोध गरेको छ। नगरपालिकाले स्थानीयको स्वास्थ्य र शिक्षालाई उच्च प्राथमिकतामा राखेको नगर प्रमुख रिसालले बताउनुभयो।
जुम्लाका 8 स्थानीय तहमध्ये हालसम्म 6 स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका छन्। जन्मदेखि 23 महिनासम्म तथा नियमित खोप तालिकामा छुटेका सम्पूर्ण बालबालिकालाई खोप लगाइसकेपछि 6 स्थानीय तहले पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन्। झापाको हल्दीबारी गाउँपालिका 5 किसानलाई व्यवसायिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले करिब 18 लाख रुपियाँ बराबरको कृषि सामग्री वितरण गरेको छ। वडा र किसानको साझेदारी कार्यक्रम अन्तर्गत खेती प्रणालीमा आधुनिकीकरण प्रवर्धन तथा कृषि उत्पादन वृद्धि गर्ने लक्ष्यसहित विभिन्न कृषि सामग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 रहेको नारच्याङ झरना जोड्ने रेलिङ सहितको पदमार्ग निर्माण भएको छ। गण्डकी प्रदेश सरकार र अन्नपूर्ण गाउँपालिकाको 27 लाख रुपियाँको लागतमा पदमार्ग बनेपछि झरना अवलोकन गर्न आउने पर्यटकलाई आवत जावत गर्न सहज भएको वडाध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो। 1.5 मिटर फराकिलो पदमार्गको डिलतर्फ रेलिङ राखिएको छ भने अधिकांश ठाउँमा ढलान गरेर पक्की बनाइएको छ। 6-7 अघिसम्म ओझेलमा रहेको झरना हाल दैनिक 100 स्वदेशी तथा विदेशी पर्यटक अवलोकन गर्न आउने गरेका छन्। यसका साथै प्रदेश समाचार सक्यो। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।

0: अहिले हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यो केन्द्रीय प्रसारण हो। अब हामी प्रस्तुत गर्दैछौँ आज राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अहिले केही छिनपछि नै सुन्नुहुनेछ कार्यक्रम बालबाटिका। 47 बजे कृषि कार्यक्रम प्रस्तुत गर्नेछौँ। 7 बजे समाचार सुन्नुहुनेछ। त्यसपछि 7:25 बजे समसामयिक विषयमा तयार पारिएको कार्यक्रम घटना र विचार प्रस्तुत हुनेछ। बाँकी समयमा आधुनिक गीत सङ्गीत सुनाउनेछौँ। बेलुकी 8 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। त्यसपछि 8:10 बजे आदर्श जीवन कार्यक्रम सुन्नुहुनेछ। 8:25 बजे शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठ 1 र पाठ 2 प्रसारण हुनेछ। राति 9 बजे समाचार सुन्नुहुनेछ। 9 बजेको समाचारपछि हाम्रो स्वास्थ्य कार्यक्रमको पुनः प्रसारण प्रस्तुत हुनेछ। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। त्यसपछि विभिन्न लोकगीतहरूलाई समेटिएको कार्यक्रम रोधी प्रस्तुत हुनेछ। अनि राति 11 बजे समाचार सुन्न सक्नुहुनेछ। राति 11 बजेको समाचार सँगसँगै आजका हाम्रा विभिन्न प्रस्तुतिहरू सम्पन्न हुनेछन्। त्यसपछि पनि रेडियो नेपालको प्रसारण भने निरन्तर सुन्नुहुनेछ। रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीतबाट मनोरञ्जन गराइरहनेछौँ। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ। के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: सचेतनामूलक सन्देशहरू सँगसँगै तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिरहनु भएको छ। अब हामी कार्यक्रमहरू प्रस्तुत गर्दैछौँ। पहिले बालबाटिका कार्यक्रम सुन्न सक्नुहुनेछ। त्यसपछि 6:40 पछि भने कृषि कार्यक्रम प्रसारण हुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

नमस्कार मेरा प्यारा प्यारा भाइ बहिनीहरू, कार्यक्रम बाल बाटिका लिएर सधैँको शुक्रबार जस्तै आजको शुक्रबार पनि प्रविधि संयोजन तर्फका दाजु पुष्परत्न बज्राचार्य सँगै म तपाईँहरूकी दिदी विष्णु देवी पौडेल उपस्थित भइसकेकी छु। आजको कार्यक्रममा रेडियो नेपालको स्टुडियोसम्म हामीसँग कुराकानी गर्नका लागि बीएस निकेतन तिनकुने काठमाडौँमा कक्षा 5 अध्ययनरत अश्विन बस्नेत आउनु भएको छ। भाइ बहिनीहरू, तपाईँहरू पनि रेडियो नजिकै आउनु ल। पहिला एउटा मिठो बाल गीत सुन्नेछौ, आराध्या श्रेष्ठको स्वरमा प्रेम कृष्ण बज गाईको रचना र संगीतमा। गीत पछि आउनेछु अश्विन सँग गरिएको मिठो कुराकानी।

0: नमस्कार, स्वागत छ तपाईँलाई कार्यक्रम बाल बाटिकामा।
1: नमस्कार, धन्यवाद।
0: तपाईँको नाम के हो?
1: मेरो नाम अश्विन बस्नेत हो।
0: अनि तपाईँ कति कक्षामा पढ्नुहुन्छ?
1: म 5 कक्षामा पढ्छु। स्कुलको नाम भीएस निकेतन
0: हो। अनि स्कुलमा सबैभन्दा मन पर्ने विषय चाहिँ के हो तपाईँलाई?
1: स्कुलमा सबैभन्दा मन पर्ने विषय चाहिँ अङ्ग्रेजी हो।
0: किन मन पर्छ?
1: किनभने हाम्रो अङ्ग्रेजीको शिक्षक पनि राम्रै हुनुहुन्छ र अङ्ग्रेजी सजिलो पनि छ।
0: स्कुलमा चाहिँ तपाईँहरू नेपालीमा कुरा गर्नुहुन्छ कि अङ्ग्रेजीमा?
1: अङ्ग्रेजी र नेपाली दुवैमा कुराहरू छ।
0: काठमाडौँको या काठमाडौँ भन्दा बाहिरका स्कुलहरूमा चाहिँ जहाँ इङ्ग्लिसमा बढी पढाइ हुन्छ, नेपाली बोलेको खण्डमा चाहिँ पैसा तिराउने भन्ने पनि सुनिन्छ नि। तपाईँको स्कुलमा त्यस्तो छ कि छैन?
1: त्यस्तो छैन, हस्तलेखन मात्र गराउँछ नेपाली बोल्ने।
0: ए हो?
1: तर हाम्रो अङ्ग्रेजीमा अङ्ग्रेजीहरू बोल्ने हो र नेपालीमा नेपाली रे बोल्ने
0: हो। बाहिर पसलको खानेकुराहरू खाँदाखेरि चाहिँ स्वास्थ्यलाई असर गर्छ भन्ने कुरा थाहा छ तपाईँलाई?
1: थाहा छ।
0: के असर गर्छ भन्ने थाहा छ भन्नु त हामीलाई?
1: अब चाउचाउ जस्ता खाने बजारी खानेकुराले मा यस्तो रङहरू मिसाएको हुन्छ, बासी हुन्छ, मसलाहरू मिसाएको हुन्छ, अजिनाहरू चाहिँ राम्रो हुँदैन र तिनीहरू हाम्रो हाम्रो स्वास्थ्यको लागि नराम्रो हुन्छ। त्यसैले हामीहरूले आफ्नो स्वास्थ्यलाई राम्रो गर्ने घरको भित्र बनाएको खानाहरू खानुपर्छ।
0: हजुर, अनि तपाईँको घरमा चाहिँ को को हुनुहुन्छ?
1: मेरो घरमा बुवा आमा म र बाबा मामु हुनुहुन्छ।
0: हो? अनि आमा बुवाले चाहिँ के काम गर्नुहुन्छ?
1: बुवाले चाहिँ मलाई स्कुल पुर्याउने अनि घरको काम र बारीमा बारीको हेरचाह गर्ने गर्नुहुन्छ र आमाले हाम्रो लागि खाना पकाउने र पनि बारीमा हेरचाह गर्ने गर्नुहुन्छ।
0: है, अनि घरमा हजुरबुवा हजुरआमा पनि हुनुहुन्छ?
1: हजुरबुवा हजुरआमा पनि हुनुहुन्छ।
0: तपाईँ कतिको कुरा गर्नुहुन्छ हजुरबुवा हजुरआमासँग?
1: अब राम्रो कुराहरू छ भने गर्छौँ, केही कुराहरू हामीसँग छैन भने गर्दैनौँ।
0: हजुरबुवा हजुरआमासँग बाबा मम्मीसँग धेरै कुरा गर्नुहुन्छ कि मोबाइल खेलाएर बस्नुहुन्छ?
1: अब उहाँहरू कुरै गर्नुहुन्न भने मलाई एकदम दिक्क लाग्यो भने चाहिँ म मोबाइल चलाएर बस्छु।
0: तपाईँले चाहिँ मलाई दिक्क लाग्यो हामी कुरा गरौँ न मोबाइल नचलाम भन्नुहुन्न?
1: बुवा आमा त्यस्तो भन्नुहुन्न।
0: अनि कतिको पढ्नुहुन्छ घरमा?
1: घरमा अब यसो गृह कार्य र यसो परीक्षाहरूको लागि पढ्छौँ।
0: अनि अरू बेला चाहिँ पढ्नुहुन्न?
1: अरू बेला केही पढ्ने रहन्छ या यस्तो रहन्छ भने चाहिँ म आफ्नो दादासँग एक एक पेज ह्यान्ड राइटिङ गर्छु तिन दिन र उता गृह कार्य को लागि तयारी गर्छु। तर अरू टाइम होमवर्क या यस्तो पढाइको लागि केही फुर्सद मिलेन भने चाहिँ घरमा मोबाइल चलाएर।
0: मोबाइल चलाउनु त राम्रो हुँदैन नि है, आँखा पनि कमजोरी हुन्छ मोबाइल चलाउँदाखेरि, टाइम पनि धेरै लस हुन्छ, अनावश्यक कुराहरू पनि आइराखेको हुन्छ नि मोबाइलमा त है। तपाईँले धेरै मोबाइलमा के हेर्ने गर्नु भएको छ?
1: धेरै यस्तो युट्युब्सहरू हेर्ने गरेको छु, मेरो मनपर्ने युट्युबर्सहरू अनि कुनै ठाउँहरूको बारेमा पनि हेरिरहन्छु।
0: अनि तपाईँलाई गीत गाउन कविता भन्न आउँछ?
1: आउँछ।
0: के गर्नुहुन्छ, गीत गाउनुहुन्छ कि कविता भन्नुहुन्छ त?
1: म कविता हुन्छु।
0: ल भन्नुहोस् न त।
1: सानो चरा आकाशमा उड्छ रमाई रमाई, नीलो बादल माथि माथि गीत गाउँछ गाई गाई, काम लाग्दा खुसी हुन्छ गा पानी पर्दा नाच्छ, सानो पर्ख फोरफोर आउँदै साथी खोज्न झाँस्छ, काम लाग्दा खुसी हुन्छ पानी पर्दा नाच्छ, सानो पर्ख फोरफोर आउँदै साथी खोज्दै हाँस्छ, फुलबारीमा बासी चरा मिठो स्वरमा गाउँछ, मेहनत गरेर अघि बढ्न हामीले सिकाउँछ।
0: अनि ठुलो मान्छे भएर चाहिँ के बन्ने विचारमा हुनुहुन्छ तपाईँ?
1: म ठुलो मान्छे भएपछि गोर्खामा भाग लिने सोचिरहेको छु।
0: गोर्खामा के छ त्यस्तो?
1: किनभने म आजकल थोरै यस्तो एउटा नाला पानी नामको एउटा मुभी हेर्छु र त्यसबाट गोर्खाको आर्मी,
0: गोर्खा आर्मी भन्न मन लागिरहेछ। हो, बिदाको समयमा तपाईँले चाहिँ बाबा मम्मीलाई सघाउनुहुन्छ कि सघाउनुहुन्न?
1: बिदाको समयमा यसो चिया सिया खुवाउने, यसो म पनि घर चाहेको यसो हेरचाह गर्छु र हाम्रो म आफ्नो परिवारले यसो चिया सिया बनाएर दिन्छु र यस्तै केही सहयोगहरू गर्छु।
0: हो, अनि चिया पकाउँदाखेरि चाहिँ के हाल्नुहुन्छ तपाईँले?
1: अब म चिया पकाउँदा कालो चिया पकाउँदा चाहिँ पहिला म पानी हाल्छु, त्यसपछि थोरै चियापत्ती हाल्छु, थोरै चिनी हाल्छु र अलिकति पाकिसकेपछि थोरै मसेर हालेर कालो चिया पाक्छ। र दुधको चिया पकाउन म आधा गिलास दुध हाल्छु, एक फुल गिलास पानी हाल्छु, त्यसमा थो अनि अलि धेरै चियापत्ती हालेर अलि धेरै चिनीहरू हाल्छु र अलिकति पाकेपछि त्यसमा मस्यौरा हालेर दुधको चिया पनि बनाइन्छ।
0: हो चियामा मस्यौरा हाल्ने गर्नुहुन्छ कि मसला?
1: मस्यौरा मेरो आमाले सिकाउनु भएको कसरी बनाउनु चिया भनेर।
0: भनेपछि तपाईँले पकाएको चिया खानु मन लाग्यो हामीलाई?
1: मेरो घरमा तपाईँहरू आउनु नि, यसरी पकाएर दिइहाल्छु।
0: ल हामी एक दिन अवश्य आउँछौँ है। तपाईँलाई गीत गाउन, नाच्न, कविता भन्न सबैभन्दा मनपर्ने चाहिँ के हो नि?
1: मलाई सबैभन्दा मनपर्ने चाहिँ यसो गीत गाउने र खेलकुदहरू खेल्ने।
0: खेलकुद खेल्न मन लाग्छ कि मोबाइल चलाउन बढी मन लाग्छ?
1: मलाई चाहिँ धेरै बढी मोबाइल भन्दा त मलाई खेलकुदै मनपर्छ।
0: के खेल खेल्नुहुन्छ घरमा?
1: म घरमा यसो फुटबलहरूको प्रयास गर्छु अनि साथीहरू मिल्यो भने उनीहरूसँग क्रिकेट फुटबलहरू खेल्छु।
0: तपाईँको घरमा हजुरबुवा हजुरआमा पनि हुनुहुँदो रहेछ। हजुरबुवा हजुरआमाले सिकाएको सबैभन्दा मनपर्ने कुरा चाहिँ के हो नि तपाईँलाई?
1: हजुरबुवा हजुरआमाले मलाई सिकाएको सबैभन्दा राम्रो कुरा, पहिले बुवाले मलाई सिकाएको सबसे भन्दा राम्रो कुरा साफसफाई र आमाले सिकाएको चिया कसरी पकाउँछ। घरमा कहिले काहीँ पाहुना आउँदा उनीहरूलाई स्वागत गर्न मनपर्छ अनि उनीहरूलाई बसाउन मनपर्छ। ती कुराहरू मैले बुवा आमाले सिकाएको मलाई एकदम मनपर्ने छ।
0: तपाईँलाई खानेकुरा चाहिँ के मनपर्छ?
1: मलाई खानेकुरामा चाहिँ पहिला हेल्दीमा चाहिँ भात दालहरू मनपर्छ र अनि हेल्दीमा चाहिँ थोरै पिज्जाहरू मनपर्छ। तर सबसे धेरै मनपर्ने कुरा चाहिँ मलाई फलफुलहरू
0: हो। फलफुलमा चाहिँ सबैभन्दा मनपर्ने चाहिँ फेरि के हो त?
1: केरा।
0: केरा हो, केरा मिठो हुन्छ है। तपाईँ त आज रेडियो नेपाल घुम्न आउनु भएको छ यहाँ स्टुडियोमा, कोसँग आउनु भएको?
1: म आफ्नो बाबासँग आएको।
0: बाबाले तपाईँलाई घुमाउन ल्याउनु भएको हो?
1: हजुर।
0: फेरि एउटा गीत गाउनुहुन्छ कि कविता भन्नुहुन्छ त?
1: एउटा गीत गाउँछु,
0: लगाइदिनुहोस्।
1: काम आयो उज्यालो भयो, चराले मिठो गीत गायो, फुल फुल्यो बारी भारी, हामी खेलौँ मिली मिली, टिप्प टिप्प पानी पर्छ, रङ्गिन इन्द्रिणी हाँस्छ, साथीभाइ सँगै रमाउना चाहिँ गाउँ खुसी छाउँ।
0: कहाँबाट सिक्नु भएको यो?
1: यो पनि मेरो बाबाले सिकाइदिनु
0: भयो। बाबालाई धेरै कविताहरू गीतहरू आउँछ जस्तो छ है?
1: मेरो बाबा मलाई बुद्धिमान जस्तै लाग्नुहुन्छ।
0: हो, अनि के कुरा चाहिँ बाबाको मनपर्छ तपाईँलाई?
1: अब बाबाको मन पर्ने कुरा, पहिला बाबा मेहनत गर्नुहुन्छ।
0: हजुर।
1: अर्को कुरा, मेरो मामाले पनि माया गर्नुहुन्छ। त्यो दुइटा हुँदा
0: हो। अनि बाबाले सिकाएको चाहिँ सबैभन्दा तपाईँलाई राम्रो लाग्ने कुरा चाहिँ के हो?
1: मलाई बाबाले सबैभन्दा सिकेर सबैभन्दा राम्रो कुरा पढाइ।
0: के भन्नुहुन्छ?
1: मोबाइल धेरै नचलाऊ, पढाइमा ध्यान देऊ, अनि यसले तिमीलाई भविष्यमा ठुलो मान्छे बनाउँछ भनेर भन्नुहुन्छ।
0: है, तपाईँलाई त फेरि गोर्खाको आर्मी बन्न मन लागिरहेको रहेछ।
1: हो
0: है, बाबालाई पनि मन लागिरहेछ छोरालाई गोर्खाको आर्मी बनाउन कि छोरालाई मात्रै मन लागेको हो त?
1: अब यो कुरामा मैले आजै छलफल गरेको थियो र मलाई कुरा थोरै धेरै कुरा थाहैन। नाला पानी चाहिँ मैले विद्यालयमा हेरेको थिएँ। मैले यो हेरेपछि यो मेरो मनपर्ने फिल्म बन्यो अनि म फिल्म पुन्छ हेरौँ भन्नु भने नाला पानीको नाम आउँछ।
0: हो, अनि तपाईँलाई स्कुल धेरै बिदा भएको मनपर्छ कि बिदा नभइकन पढाइ भइराखेको मनपर्छ?
1: बिदा भएको मनपर्छ।
0: किन, पढ्न अल्छी लाग्छ हो?
1: कहिले काहीँ मलाई पढ्न त मजा आउँछ, तर अब मलाई खेलकुदको लागि र यसो बुवा आमासँग डिस्कसको लागि र यसो मोबाइल चलाउनको लागि मलाई छिट्टो गर्नु छ, तर धेरै होमवर्कले मेरो टाइमहरू लिन्छ, त्यस कारणले म यस्तो गर्न सक्दिनँ।
0: त्यही भएर छुट्टी भइदियो भने चाहिँ धेरै होमवर्क पनि हुँदैन, मजाले मोबाइल खेलाउनु पाइयो, बाबा मम्मीसँग कुरा गर्न नि पाइयो, त्यही भएर है। भनेपछि तपाईँ त पढाइमा अल्छी हुनुहुँदो रहेछ।
1: होइन, त्यस्तो होइन, मलाई चाहिँ पढाइ गर्न मन लाग्दैन, तर मैले म यसरी पढेँ भने चाहिँ मलाई मेरो शिक्षकले भन्नुभयो म यसरी पढेँ भने चाहिँ म बुद्धिमान भन्न सक्छु।
0: हो, भनेपछि तपाईँलाई एकचोटि पढेपछि आइहाल्छ, तपाईँलाई धेरै पढ्नु पर्दैन?
1: धेरैचोटि याद गरेँ भने एकछिनमै बिर्सिन्छु, तर एकचोटि याद गरी यसलाई फेरि हेरेर पढेपछि याद हुन्छ।
0: जस्तो तपाईँले नचिनेको मान्छेहरूसँग चाहिँ कसरी बोल्नुपर्छ, बोल्न हुन्छ कि हुँदैन र कसरी उनीहरूसँग व्यवहार गर्नुपर्छ भन्ने कुरा थाहा छ तपाईँलाई?
1: हजुर।
0: के थाहा छ?
1: अब व्यक्तिहरू अपरिचित जस्तो लाग्छ भने पहिलो कुरो मैले उनीहरूलाई के अरे मलाई यस्तो लिन जाँदा जस्तो देखेँ भने चाहिँ म प्रहरीहरूलाई खबर गर्छु या मान्छेहरूलाई बोलाएर।
0: कसरी थाहा पाउने त यसले नराम्रो व्यवहार गरेको छ मलाई भन्ने कुरा कसरी थाहा पाउन सकिन्छ?
1: म चाहिँ अरूको चाहिँ थाहा छैन, तर मैले चाहिँ हेर्दा ऊ नजिक आउन खोज्यो भने या यस्तो केही नरा यस्तो केही हात यस्तो हल्लाउँदा मलाई लिन जाँदा जस्तो व्यवहार गर्यो भने चाहिँ म थाहा पाउँछु कि यो उहाँ चाहिँ अपरिचित व्यक्तिले नराम्रो व्यवहार गरिरहेछन् भनेर।
0: तपाईँलाई सबैभन्दा घुम्न मन लागेको ठाउँ चाहिँ कुन हो?
1: स्विमिङ गर्न क्यास्टल मात्र जान्छु, अनि धेरै चोरको घाम लागे बेला जान्छु। अनि आज मेरो जाने प्लान थियो तर मलाई खोकी लागेको कारण र अलिक जाडो बाहिर जाडो थियो त्यसको कारण बाबुले लानु भएन। चिसो हुँदा स्विमिङ गर्दा चिसो हुन्छ, बाहिर पनि चिसो हुन्छ, यिनीहरूको कारणले मैले खोकी लागेको। अनि झन् स्विमिङ गर्दा झन् चिसो भएर गाह्रो हुन्छ, त्यही भएर म उता स्विमिङ गर्न नगएँ, म बाबासँग यहाँ घुम्न।
0: तपाईँसँग कुरा गर्दाखेरि त कति रमाइलो लागेको छ, तर अब कार्यक्रमको समय सकिन लागिसक्यो। हामीलाई सुनेर बसिराख्नु भएको तपाईँ जस्तो सानो सानो भाइ बहिनीलाई अनि अरू श्रोताहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
1: अनि म सानो सानो भाइ बहिनीलाई भन्न चाहन्छु कि उनीहरू उहाँहरू चाहिँ धेरै मोबाइल नचलाउन्, पढाइमा ध्यान दिनुहुन् र ज्ञानी हुनुहुन्, चकचक नगर्नुहुन्, र अरूलाई चाहिँ मेरो कुराबाट रिस नउठोस्। मलाई धेरै बोल्न आउँदैन, अनि मैले जति थाहा पाएँ त्यति बोले, त्यस कारणले नरिसाउनुहोस् है।
0: तपाईँ स्टुडियोसम्म आएर हामीसँग कुराकानी गरिदिनु भयो, यसको लागि धेरै धेरै धन्यवाद तपाईँलाई।
1: तपाईँलाई पनि धन्यवाद।
2: भाइ बहिनी, भर्खरै सुन्नुभयो कक्षा 5 बिएस निकेतनमा अध्ययन गर्दै गर्नुभएका अश्विन बस्नेतसँग गरिएको कुराकानी।
0: तपाईँहरूलाई पनि मसँग यस्तै मिठा मिठा कुराकानी गर्न मन लागेको छ भने www.balbatika.radionepal@gmail.com पनि सम्पर्क नम्बर र

0: गोबरलाई गुइठाना बनाऊ, खेती गरिएको जमिनमा प्रयोग गरेर माटोलाई उर्वर र उत्पादनशील बनाऊ।
1: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
2: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
3: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
2: के रे, नानी त भर्खर 17 कि लागि होइन र?
3: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
2: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि। विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
3: ए हो र?
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: आवाजले छुने सम्पूर्ण नेपाल, रेडियो नेपाल।
6: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम तपाईँकै जेजिए र तपाईँकै बुढियामा। तपाईँकै चिर परिचित बुढियामासँग कृषि विज्ञ एवं कृषि प्राविधिक सँगको भलाकुसारी कार्यक्रम तपाईँकै जेजिए र तपाईँकै बुढियामा।
7: कृषक दाजुभाइ तथा दिदीबहिनी, आजको कार्यक्रममा तपाईँकी बुढियामा कहाँ पुगेर कोसँग के कुराकानी गर्दै हुनुहुन्छ त आउनुहोस्, कार्यक्रम सुन्नतर्फ लागौं।
8: दिदीलाई नजानु भनेको, अब जान्छु जान्छु भन्नुहुन्छ, बस्नु अलि समय भनेको, मान्दै मान्नुहुन्न, जान्छु जान्छु भन्नुहुन्छ। ल दिदी,
9: के गर्ने त, नगएर पनि उहाँ पनि त हेर्न परेन। उहिले जान्छौ नि, 3 महिना भइसक्यो आएको, अहिलेसम्म हिँड्न सकेको होइन। अब नआए, आउँदै आउँदैन, आए जाँदै जाँदैन, बानी नराम्रो छ मेरो, चटक्क घर छोड हिँड्न पाउँदिन। अहिले त राम्रोसँग छन्, हेरिरहेछन्, केही छैन। अनि के भन्नु लाथेछ?
8: अनि जान्छु जान्छु भन्नुहुन्छ दिदी। ल अब यहाँ यसो सेल अलिकति हालिदिएको छु, अलिकति खट्टेहरू राखिदिएको छु दिदी, अब यो घर लग्नु, बिनाजुहरूलाई पनि खुवाउनु, सेल 20-25 हालिदिएको छु, धेरै लान सक्नुहुन्न। अब यो सातु पनि हालिदिएको छु दिदी, एक पाथी जति, अब यो लानुहुन्छ होला नि।
9: के सातु?
8: यो मकै, भटमास, चामल, चना राखेर बनाएको सातु छ दिदी।
9: भुटेर बनाइदिए?
8: भुटेर भुटेर।
9: तेरो जय होस् जय होस्। किन्न नि पाइँदैन, बनाउने नि गाह्रो, भने जहाँ तहाँ पिने नै हुन्छ हुन त है।
8: थोरै काजु र किसमिस पनि हालिदिएको छु दिदीलाई, अलि राम्रो हुन्छ कि भनेर।
9: तै त छस् नि माया गर्ने, अरू को छ त नि।
8: हालिदिनु पर्यो नि दिदी, लग्नु, यो बाटोमा फेरि बाँड्दै जाने होइन नि दिदी। घरमा लगेर भिनाजुलाई दिनु, आफू खानु।
9: कहाँ दिन्छु, बाटा बाँड्छु काम नपाएर। अनि धोग्रोमा राम्रोसँग हालिदिए, बाटा कसैले झिक्लान् फेरि। अहिले त के छ र, पहिला पो हिँडेर हान्नु पर्थ्यो। अहिले त अब अहिले त नामले खोल्न पाइँदैन, दैलाँ पुगाइदिन्छ गाडीले। पैसा अलिकति दे है, जानुपर्छ, पैसा छैन।
8: पैसा
9: तेरो भाउसँग माग्न।
8: पैसा लानु दिदी, यहाँ छ मसँग गोडा 5-1 हजार छ, लिएर जानु।
9: ठिकै छ, तै होस् माया गर्ने, ठिक छ। अनि हेर नानी, अब मलाई त बिदाई गरिहाल्छिस्, जान्छु पनि होइन, फेरि चाडबाडको बेलामा आउँला, दसैँ तिहारमा आउँला, के छ र। सके तै पनि अहिले कति पढिस् तैँले, कृषि पढाए भए हुन्थ्यो। ल ठिकै छ, जे पढे नि बुद्धि वृद्धि विकासको लागि हो, ज्ञान हुन्छ। अब अर्को पढेर कृषि गर्ने नहुने भन्ने छैन हेर। त पनि माइती बसे धेरै भइसक्यो, त पनि जाने होला, जा म भएर बसेँ कि त होइन त।
8: हजुर दिदी, म पनि हजुर हुनुहुन्छ भने दिदी बहिनी बसेको नि, यसो हजुरसँग कृषिका कुराहरू, बिउ रोप्ने यताउति सिक्नु सिकाउनुहुन्छ, त्यही भएर बसेको नि दिदी म, हजुरले हजुरबाट सिक्न पनि बसेको म।
9: हो नि, आफ्नो अनुभव बाँड्ने त भन्ने, मन पढी लेखे मान्छे त कहाँ हुँ र।
8: अनुभव छ नि दिदीको।
9: अब त्यही भएर हेर हुन त, अब यो जेठ महिना, यो जेठ महिनामा चाहिँ नि अब सिफारिस गरे त्यो धानको जातको ब्याड राख्ने

0: अनि धेरै छिपेपछि रोप्नु नि हुँदैन, 25 दिनको भएपछि रोप्नु पर्छ है, अनि धेरै छिपाएर रोप्नु हुँदैन। अनि अब मध्य पहाडमा हो भने त मकै बालीभित्र कोदो पनि रोप्छन् है।
1: हजुर दिदी।
0: अनि अर्को छ अब खोइ मैले नि अलिअलि बिर्सेछ है, कण्ठ त कहाँ हुनु, अब फलफुल बगैँचामा चाहिने त्यो बोटबाट अनावश्यक सक्करहरू भन्छन् त्यो, अब त्यही नचाहिने हाँगाहरू भनिया चाहिने कस्तो भने बिच बिचमा फल्छ नि हाँगाहरू टुसेर टासेर टुसेर निस्छ नि, त्यो त राख्नु हुँदैन, त्यो फ्याँकिदिनु पर्छ। अब नत्र फलफुल पनि राम्रो लाग्दैन क्या, त्यो फ्याँकिदियो भने अनि फेरि फल लाग्ने हाँगो चाहिँ राम्रोसँग जान्छ सप्रिन्छ, अनि कहिले काहीँ फेरि यो फलको बोट त बुढो भइसक्यो मल दिनु पर्दैन नभन्नु दिनुपर्छ, जहाँसम्म हाँगो फैलेछ त्यहाँसम्म गहिरो गरेर खाडल खन्ने, अनि खाडलले मल कम्पोस्ट मल ल्याएर वरिपरि हालिदिने, अनि पानी लगाइदिने, अनि माटोले पुरिदिने।
1: हजुर दिदी।
0: है
1: हजुर।
0: किनभने बोट बिरुवाले खान माग्दैन, उसलाई भोग लागेको हुन्छ तर खान माग्दैन, हामीले बुझ्नुपर्छ लक्षण हेरेर, ए यसलाई खान चाहिएछ, एकदम माटोलाई ओढ्ने ओछ्याउने सबै चाहिन्छ क्या लक्ष्मी मान्छेलाई जस्तै, त्यो चाहिँ उसले बोल्दैन नि त, हामीले बुझेर गर्नुपर्छ। हेर म नि राम्रोसँग भन्न त जान्दिनँ सुने कुरो,
1: जस्तै सुन्तलाको बोटको वरिपरि खनेर मल हालिदिनु पर्यो दिदी,
0: उसले तर बोटको वरिपरि होइन, बोटको हाँगो छ नि मास्तिर कहाँसम्म फैलाउँछ, 2 मिटर 3 मिटर 1 मिटर कतिसम्म हुन्छ फैला हुन्छ नि, हो हाँगा मुनि खन्ने नि, फेरि बोटको फेदेमा खन्यो भने त जरा काटेर फेरि बोट मरिहाल्छ नि बेमानी, त्यस्तो छ। अनि यो चाहिँ के गर्ने भने चाहिँ नि सदाबहार फलफुल हुन्छ नि हो, त्यसका बोटहरूमा चाहिँ नि ढुसी के रोगनाशक विषादी छर्ने कस्तो हुन्छ भने त्यो यसो हाँगासाँगमा हेऱ्यो भने ढुसी आएको हुन्छ क्या, खरानीको रङ जस्तै कुस आएको हुन्छ हो, त्यो यसो हेरिरहनु पर्छ, त्यो फल्छ भनेर त होइन, सुन्तला फलेर उसले खाने हो र हामीलाई खानदिने हो नि त, फलफुल जति फल्यो नि हामीलाई खानदिने, बिचर बोटबिराले खाँदैन, उसले त पानीले मलजलले भन्छ त्यति त
1: हो
0: नि होइन, त्यस कारण उसले माया चिज दिनुपर्छ, औषधि चाहिने, अब तिमीहरू नभए पशु ज्ञान केन्द्रमा जानु, सर हामीलाई यसो यसो भयो, हाम्रो फलफुलमा यस्तो भयो के गर्ने सर भनेर सोध्नु, यही हामी किसानकै लागि सरकारले खटाएर पठाएको छ ठाउँ ठाउँमा, 77 जिल्ला भन्छ नि हाम्रो वाला, 75 जिल्ला म त 75 जिल्ला भन्छु, त्यसैले जानु भनिदिन्छन् कृषि पढा मान्छे हो नि। अनि अर्को छ फेरि कस्तो बिर्से मैले, चैते धान, चैते धानमा फेरि यो पतेरो किरा छैन आमै त्यो लाग्ने सम्भावना हुन्छ धेरै, यो पतेरोले त धान भेट्टाएपछि राख्दैन आमामामै, अब त्यसको नियन्त्रण गर्न पनि लागेको छ भने आवश्यक अनुसारको रोग किराको उपचार गर्न नि हामी त जान्दैनौँ, गैर ज्ञान केन्द्रमा भनिहाल्ने हेर, किनभने अब अहिले मैले नि भन्यो भने गल्ती हुनसक्छ, सबै मना राख्न सक्दिनँ त, यति सम्झी भने मैले होइन, अनि त्यस्तै छ एउटा हेर कस्तो गाडी दुख्यो मलाई, पहाडी क्षेत्रमा चाहिँ छैन, त्यहाँ हुन्छ नि त हिल भन्ने अलि अल्को भन्ने के भन्ने ठाउँमा चाहिने, अब लुमले एक जातका चाहिने उन्नत भटमास रोप्ने, भटमास पनि चाहिन्छ नि हामीलाई, चाहिँदैन
1: चाहिन्छ नि,
0: भटमास त पोसिलो हो, कसले भन्थ्यो हावादारी हो कि सत्य कुरो हो, गेडागुडी खानु र मासु खानेमा गेडागुडीले नि जित्छ भन्थे
1: हो दिदी
0: है, हो त्यसैले त्यसो भनेको। अनि अब तिमीहरूका जुनार पनि छ, सुन्तला पनि छ, यिनीहरूमा पनि अब यो अहिले यस्तो बेलामा फेद कुहिनी रोग लाग्छ क्या, बोट बिरुवाको फेद कुहिनी रोग लाग्छ, त्यस्तो रोग लाग्न नदिनको लागि पनि ज्ञान केन्द्रमा अलिकति सँग लागि गइहाल्ने आइहाल्छ नि, बर बोलाउनु पर्छ थाहा दिनु पर्छ आउँछन्, पहिला जस्तो होइन, अब अहिले त पहिला त ओ वा हामी हेर किताब लिनलाई काठमाडौँमा हरिहर भवन भन्ने छ है, देखाछस्?
1: देखाएको छु दिदी, अस्ति नै ज्वाइँले लगिसकेको थियो
0: हो, त्यहाँ धेरै किताब पाइन्छ, तेरो बुढालाई पठाएन ज्वाइँलाई,
1: पठाउँछु दिदी,
0: त्यहाँ गएर चाहिँ ल है त्यहाँ के छ भएको किताब चाहिँ ल्याइदिनु बटुलेर भन्नु, पैसा लिँदैनन् त्यसै दिन्छन्, अब हामीले त त्यहाँबाट ल्याएर त खेती गर्नु पर्थेन, अहिले त यहीँ आउँछ गाउँ गाउँमै आउँछ, अब आएको त छ कि छैन आउँछ भनेको थिएँ मैले, सुने भएर बोल्दिन कसको ठेकान छ। अनि अर्को छ अब पशुपालनहरूको समस्या आउँछ, पशुपालन धेरै समस्या आउँछ लक्ष्मी, भन्ने मात्रै हो, खेती गर्न सजिलो छैन क्या, बरु पढ्ने चाहिने पढ्यो जाँदियो सिद्धियो, यो त आमामामै रोप्नको लागि पाल्नको लागि खनफोर गर्ने वस्तु ल्याउनलाई पहिला ब्याउलाई ल्याउने दुलै ल्याउने ठाउँ जस्तो गरेर बनाउनु पर्छ, अब पशु पनि त्यसै हुँदैन यार, पशुलाई पनि राम्रो स्याहार गर्नुपर्छ, अब जस्तै भनौँ अब तराई भयो त्यो मध्य पहाडमा चाहिने त्यसको लागि स्टाइल हो, मलाई शिला हो कि के हो बिर्सी, जे होस् यो मलाई राम्रो आउँदैन है, जस्तै अब घाँसै लाउने, डाले घाँस लाउने, त्यसको बेर्न सार्ने, अनि गाई बस्तुलाई आन्तरिक परिजीवीबाट बचाउन जुगाको औषधि खुवाउने भने कस्तो भने पशुलाई पनि जुगा पर्छ, चेप्टे जुगा, नाम्ले जुगा सबै पर्छ हो। त्यो जुगा नपरोस् भन्नको लागि औषधि खुवाउनु पर्छ। यसको लागि चाहिँ पशु ज्ञान केन्द्रमा जाने, पशु शाखामा जाने, त्यहाँ यो पशु सम्बन्धी जानेका पढेका मान्छे हुन्छन् हेर, अब उनीहरूसँग गएर भन्न पर्छ क्या, अनि उनीहरूले आएर बताइदिन्छन् ल है यस्तो भएछन्, खुवाउनु पनि खुवाइदिन्छन् बर, तर उनीहरूले आएर त फेरि तेरो यो त्यो भैँसी कस्तो फोहोर्छ हेर त त्यहाँ च्या, मलाई त भात पनि खानु मन लाग्ने हेर त भन्यो भने फेरि यो बुढी जाने बेला न्यु खोजी भनेर भन्ला, गाई बस्तुको त भगाएर सोरिरहनु पर्छ ल छेमी कुरा छ नि, यस्तो ध्यान दिएर सुनिरहन्छेस
1: ल दिदीको कुरा धेरै सुने मैले, अब सबै मनमा राखेको छु, अब मैले चाहिँ बिचा कुखुरा पालौँ कि भनेर सोचेको छु दिदी। अब एकचोटि ज्वाइँलाई म त्यहाँ हरिहर भवनको कृषि सूचना तथा प्रशिक्षण केन्द्रमा किताब लिन पठाउँछु, त्यसमा लेखेको हुन्छ कुन समयमा के रोप्ने, के लगाउने, कस्ता पशुहरू रहने, कस्ता कुखुराहरूलाई अब के गर्ने भन्ने कुरोहरू लेखेको हुन्छ दिदी। अब त्यही हेरेर पढेर बुझेर नबुझेको दिदीलाई सोधेर अब मैले एउटा कुखुरा पालन गरौँ कि भनेर सोचेको छु दिदी।
0: तर हेर अब कुखुरा त पाल्ने विचार राम्रो तेरो, तर कुखुरा पाल्ने त्यो अध्यार खोरा पालेर हुँदैन हेर, हावा आवाज जात गर्ने, घाम छिर्ने चाहिन्छ, अब खोर पनि आधुनिक तरिकाले बनाउनु पर्छ, पहिला जस्तो डोका थुनेर फाइदा होला भनेर नसोच लक्ष्मी तैले।
1: हुँदैन दिदी हुँदैन, यहाँ टहरो बनाउने कुरो भएको छ, त्यहाँ टहरो बनाएर अब त्यहाँ कुखुरालाई अब कुखुराको त्यहाँ यसो पसपिसमा गएर अनि यसो साधारण तालिम लिएर आएर अब कुखुराहरूलाई कसरी पानी राख्ने, कसरी चारो राख्ने, कस्ता ठाउँमा कुखुरा हुन्छ, कस्ता ठाउँमा चल्ला हुर्किन्छन्, अब त्यो सबै ज्ञान सिकेर आएर अनि मात्र सुरु गर्ने दिदी। अब यहाँनिर ज्वाइँले भनिसकेको छ त्यहाँ दुई तिन रोपनी जग्गामा गर्ने भनेर, पहिला टहरो बनाउनु पर्यो दिदी अनि त्यही अनुसारले गर्ने हो।
0: त्यही भनेको हो, कुखुर ल्याउनु पाल्ने त रहर गरिस्, तर हावा पानी मिल्न पर्यो, जहाँ पाए त्यही हुँदैन होइन, खोर बनाउँदा राम्रोसँग विचार गर्नु, उनीहरूले पनि आएर हेरिदिन्छन्, आफू यसो बाबु हामीले यसो बनाएको सर कसो गर्ने भन्यो भने आएर हेरिदिइहाल्छन्, गर्छन् त्यस्तो। कुखुर ल्याउने बित्तिकै मोटो दाना खानु सक्दैन फेरि हेर, एक नम्बर, दुई नम्बर, तिन नम्बर दाना हुन्छ, उसको उमेर अनुसार खानिदिनु पर्छ।
1: हो सानो चल्लालाई सानो एक नम्बरको दिन पर्यो, अब त्यही अनुसारले चल्लालाई राख्न पर्यो। अझ थाहा छ दिदी कुखुरालाई त म्युजिक पनि सुनाउनु पर्छ रे,
0: त गीत गाउँछ कि क्या हो कस्तो म्युजिक भने,
1: सानो म्युजिक सुनाउनु पर्छ रे दिदी, मन्द हाले
0: अब सङ्गीत भन्या कुरो त आमामामा जिउँदो मान्छे बचाउँछ भन्छन् सङ्गीतले, त्यस्तो मुटुको रोग त निको हुन्छ र भन्थे उहिले उहिले, सुन्ने पनि सुनाउने भन्छन् भइ हो नि, त अनि गाउँछेस?
1: गाउँदिन अलिअलि कहिले कहिले दिदी।
0: के गाउँछ ल सुना सुना, के गीत गाउँछ गा त
1: अहिले सुनाउला, तिजमा अब आउनु न दिदी, तिजमा दिदी बहिनी नाच्नु पर्छ,
0: तेरो तिजा तै नाच, अब म उहाँदेखि त्यो तिजमा न को आउँछ, यत्र तिन तिन महिना बसिसके, अब त लास पनि हुन्छ, कस्तो बुढीको घर बिरेछ क्या आएर बस्छ।
1: होइन अब भदौमा तिज कहिले छ दिदी, हेरेर अब तिजमा आउनु पर्छ नि दिदी बहिनी, भेट हुनु पर्छ नि,
0: तै आइज न उता जाइँ लिएर।
1: दिदी यहाँ माइतीमा बस्ने नि, तिजमा कहाँ दिदीको घर जाने, आउनु न हजुर यहीँ,
0: कुरा गरे कुराको दुःख भनेर जाइ, यही जित्छ फेरि सबै। अब ठिकै छ ल, पोको सोको राम्रोसँग पार्दे, तँलाई यसपालि केही हालिदिन नि सकिनँ मैले कपडा सपडा, अब अर्को पालि यसपालि तिजामा सक्यो भने तँलाई एउटा हालिदिन्छु, पछि एउटा एउटा किन्ने,
1: अस्ति
0: कमाइ छैन हेर,
1: अस्ति दिदी बहिनी बसेर यहाँ मुलाको चाना काटेको थियौँ नि दिदी, मुलाको अचार हालेको छु, यो पनि लानु अलिकत,
0: हाल्न त हालिस, कुन ढङ्गले हालिस, धेरै त्यो गाले अचार खानु हुँदैन, ग्यास्ट्रिक हुन्छ भन्छन्,
1: कति राम्रो अस्ति दिदी बहिनी हजुरले त्यत्रो मुला काट्नु भएको होइन, सबै यत्रो सबै मुलाहरू सुकाएर चाना बनाएको छु, अचार पनि छ, लग्नु दिदी अलिकति, दुई डिब्बा हालिदिउँ कि तिन डिब्बा हालिदिउँ,
0: ओहो म बस्छु एक डिब्बा पुग्छ, खानु मन लाग्यो आउँछन् लिन,
1: मुलाको चाना,
0: मुला चाना त हाल्दैन खानुपर्छ,
1: ल मुलाको चाना लग्नु एक पाथी जति नै लग्नु, त्यत्रो दिउँसोभरि दिदी बहिनी
0: मुला चाना त गरुङ हुँदैन,
1: हस् हस्
0: हलुका हुन्छ, त्यो त हाल्दै जति हाल्दै नि हाल्दै के भएर त्यो ओह्रालो हाल्छ, अनि मेरो त फोन छैन यार लक्ष्मी,
1: हजुरलाई गाडी चढाइदिनु बित्तिकै म फोन गर्छु दिदी,
0: हुन्छ हुन्छ हुन्छ,
1: ल यहाँ बाटोमा जानलाई अलिकति फलफुल पनि हालिदिएको छु दिदी, यहाँ उमालेर राम्रो यहाँ बट्टामा हालिदिएको छु, खानु होला,
0: लाँदा त जे पनि लैजाउँ जस्तो लाग्छ, बोक्न नि सक्नु पर्यो, लोभ लाग्छ माइती भनेपछि के गर्नु, तेरो बाबुआमाहरू बिहानै उठेर खेता गएछन्, ए दिदी तपाईँ जाने हो होइन भने सोध्दैन, यस्तो नि माइती हुन्छन् मेरा,
1: अब दिदी बसिराख्नु भनेर होला नि त हजुर, आज जान टकटकिनु हो के गर्नु त,
0: ठिकै छ गयो भने केही छैन, हिजो त राम्ररी गफै गरेर हो, अब अहिले चाहिँ नि जाने पख अब के गर्ने, यस्तै हो यार दुःख सुख भने त्यही हो। कहिले अब ढिँडो खानु, कहिले मकै भट मास खानु, भातै भात पनि नखानु क्या, धेरै भात पनि खानु हुँदैन।
1: हो दिदी,
0: तिमीहरूको त जाँगरिलो छौ हेर, घाम्पाभरि पिठो छ, चिल्सा पर्न आँटिसक्यो। त्यो पिठो खाने बिहान बेलुकी मजाले गुन्द्रुक सान्नु, लौसी आउने बेला लौसी उसिनेर हाल्नु, मिच्नु, यस्तो मिठो हुन्छ गुन्द्रुक साँधेर, आमामामा चट्ट पारेर ढिँडो चप्प चपेर खा त असाध्यै मिठो हुन्छ।
1: मिठो हुन्छ दिदी, अलिकति रोटी हालिदिउँ त लग्नुहुन्छ?
0: लान्न नानी, म सक्दिनँ लक्ष्मी, अब बोक्नु सक्दिनँ।
1: यहाँ सेल त छ दिदी, सेल पनि छ, अलिकति गुन्द्रुक पनि हालिदिएको छु, मुलाको चाना पनि छ, अब यो मुलाको अचार पनि छ, लिएर जानु होला दिदी। ल
0: ल, उठ त, उठ उठ उठ, अब उठ, त्यो ओह्रालसम्म पुऱ्याइदिए, आइहाल लक्ष्मी,
1: हस् दिदी, हस् ल जाऊ,
0: अब त जान त, अब गाडी आइहाल्छ, म बस जान्छु। साँच्चै लक्ष्मी?
1: हजुर दिदी।
0: ल राम्ररी बस है, तिमीहरू राम्ररी मिलेर बस, म अहिले गए लक्ष्मी।
1: हस् दिदी, हस् ल, अब फेरि भेटौँला, हस् दिदी,
0: ल ल ल, हस् हरि शरण।

0: आगोको रापमा तेललाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौ, स्वस्थ रहौ।
3: हवस् त, यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट हामी सबै आज्ञा चाहन्छौँ। नमस्ते।
4: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौ।
5: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
6: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
7: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
6: वैदेशिक रोजगार बोर्डको सचिवालय।
8: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
9: नागरिक लगानी कोष।
10: के भयो?
11: मेरो शरीरमा त तागत नभए जस्तो भयो, पुरा केही गर्न नसक्ने भए म त। मलाई के भएको रहेछ डाक्टर साहब?
12: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बात रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
13: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ। त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
14: एससी पछि के पढ्ने भन्ने ठुलो तनाव भयो।
15: सेम हियर, सब्जेक्ट चुज गर्ने गाह्रो छ। हार्ड फलो गर, आफूलाई सुन, कसको कुरा सुन्ने?
14: सबैको कुरा सुन्दा झन् डाइरेक्सन हराए जस्तो लाग्छ।
15: गाइज, आई हर्ड यू। म पनि केही समय अगाडि यस्तै थिएँ। ओ सिरियसली, त्यसो भए के गर्यो? शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सञ्चालन गरेको करियर गाइडेन्स पोर्टल ट्राई गर न, त्यहाँ 5 मिनटको करियर एसेसमेन्ट टेस्ट छ।
14: 5 मिनटमा करियर चुज?
15: चुज होइन, अन्डरस्ट्यान्ड। आफ्नो रुचि, खुबी र क्षमता अनुसार अध्ययन र करियर पाथ एक्सप्लोर गर्न मिल्छ। इन्फो पनि क्लियर छ, प्र्याक्टिकल पनि छ।
14: अब गेस गर्नुपर्ने रहनेछ, डिसिजन स्मार्ट बनाउने रहेछ।
15: यदि करियर निर्माणको अनिलमा हुनुहुन्छ भने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आधिकारिक करियर गाइडेन्स पोर्टलमा हेर्नुहोस्।
16: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
17: राष्ट्रिय आर्थिक गणना सम्पन्न हुन अब 37 दिन बाँकी।
18: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला साँझको 7 बज्न लागेको छ। अब सुन्नु नै छ समाचार।

0: यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेश। सार्वजनिक निकायले आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड। मुलुकको कुल बेरुजु रकम 7 खर्बमाथि पुगेको प्रतिवेदनमा उल्लेख। संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलद्वारा जेन्जी प्रतिनिधिलाई सकारात्मक संवादका लागि आह्वान। लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या 8 मात्र कायम गर्ने प्रदेश मन्त्री परिषद बैठकको निर्णय र होर्मुज जलमार्ग खुलाउन चिनको चिनले प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी। द्वन्द्व समाधानका लागि चिनको सहयोग स्वीकार गर्ने इरानको भनाई।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवनमा आज आयोजित विशेष कार्यक्रममा राष्ट्रपति समक्ष महालेखा परीक्षक तोयम रायाले प्रतिवेदन पेश गर्नुभएको हो। त्यस अवसरमा राष्ट्रपति पौडेलले बढ्दो बेरुजुप्रति चिन्ता व्यक्त गर्दै सार्वजनिक निकायले जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड दिनुभयो। राष्ट्रपति पौडेलले फजुल खर्चलाई निरुत्साहित गरी आर्थिक अनुशासन कायम भएमा मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा हुने विश्वास व्यक्त गर्नुभयो। प्रतिवेदनले औँल्याएका विषयवस्तु सम्बन्धित निकाय र सरकार भएकाहरूलाई जवाबदेही हुन प्रेरित गर्ने विश्वास पनि राष्ट्रपतिले व्यक्त गर्नुभयो। बेरुजु कम गर्दै आर्थिक अनुशासन, जवाफदेहिता, पारदर्शिता कायम गर्न महालेखा परीक्षकको कार्यालयको भूमिका महत्त्वपूर्ण हुने हुँदा भविष्यमा पनि संस्थागत क्षमता, पेसागत हित अभिवृद्धि र आन्तरिक सुशासन कायम गर्नेतर्फ कार्यालय अझ क्रियाशील हुनुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिनुभयो। संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलले जेन्जी प्रतिनिधिलाई सकारात्मक संवादका लागि आह्वान गरेको छ। जेन्जीका प्रतिनिधिसँग आज हुन लागेको छलफलका विषयमा देखिएका केही अन्यलका बीच सकारात्मक संवादका लागि आह्वान गरिएको हो। कार्यदलका संयोजक असीम शाहले सबै सरकारवालाको सुझाव समेटेर बहस पत्रलाई पूर्णता दिनु नै कार्यदलको मुख्य ध्येय रहेको र सोही अनुसार जेन्जीका प्रतिनिधिलाई पनि छलफलका लागि आमन्त्रण गरिएको उल्लेख गर्नुभयो। आज साँझ 5 बजे तय गरिएको छलफलका सन्दर्भमा केही जेन्जी प्रतिनिधिले अघिल्लो सरकारसँग भएका सहमतिका विषयलाई लिएर असन्तुष्टि जनाएपछि संयोजक शाहले वास्तविकता प्रष्ट पार्नु भएको हो। अघिल्लो सरकारसँग भएका सहमति कार्यान्वयनकै चरणमा रहेको उल्लेख गर्दै उहाँले जेन्जी परिषद निर्माण अन्तिम चरणमा पुगेको बताउनुभयो। कार्यदलले आयोजना गरेको छलफल संविधान संशोधनका लागि सुझाव संकलन गर्ने विशेष र फरक उद्देश्यका लागि भएकाले यसलाई अन्य विषयसँग नमिसाउन पनि उहाँले आग्रह गर्नुभयो। कार्यदलले गत चैत 25 गतेदेखि सरकारवालासँग छलफल सुरु गरेको थियो। सरकारले सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन तथा अत्यावश्यक बाहेक अन्य अवस्थामा कुनै किसिमका नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारका सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, सरकारी निकाय, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय तथा सबै प्रदेशमा परिपत्र गर्दै खर्चमा मितव्ययिता अपनाउन निर्देशन दिएको हो। मन्त्री परिषदको कार्यालयले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न तथा मौजुदा औजार, उपकरण, फर्निचर र सवारी साधनलाई चालु अवस्थामा राख्न अनुरोध गरेको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि पेसालाई मर्यादित र आकर्षक बनाउन नीतिगत सुधार तथा स्रोत व्यवस्थापनमा मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भएको छ। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकमा मन्त्री चौधरीले कृषि क्षेत्रको शिक्षा अनुसन्धान तथा प्रविधिलाई समयानुकूल परिमार्जन गरी जनमुखी बनाउने तयारी भइरहेको जानकारी दिनुभयो। मन्त्री चौधरीले रासायनिक मलको आयातमा मात्रै मन्त्रालयको झण्डै 50% बजेट खर्च हुने गरेकाले रासायनिक मलको आयात घटाउन जैविक मलको प्रयोग बढाउनुपर्ने बताउनुभयो। बैठकमा सांसदहरूले रासायनिक मलको अत्याधिक प्रयोगले माटोको उर्वरा शक्ति घटाउनुका साथै जनस्वास्थ्यमा समेत हानि पुर्याइरहेको बताउँदै राष्ट्रको जलस्रोत र विद्युत प्रयोग गरी ग्रीन हाइड्रोजन प्रविधि मार्फत मल उत्पादन सुरु गर्नुपर्ने बताउनुभयो। सांसदहरूले बाँझो जमिनलाई खेतीयोग्य जमिनमा रूपान्तरण गरी सुकुम्बासी तथा युवा पुस्तालाई उत्पादनमुखी रोजगारी र कृषि शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। बैठकमा मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले कृषि क्षेत्रको व्यावसायीकरणका लागि सङ्घ, प्रदेश र स्थानीय तिनै तहबाट पर्याप्त बजेट लगानी, नीतिगत सुधार तथा निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले संविधानले प्रत्याभूत गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता जस्ता मौलिक हक विरुद्ध सरकारले कुनै पनि कदम नचाल्ने स्पष्ट पार्नुभएको छ। सञ्चारिका समूह नेपालसँग मन्त्रालयमा आज भएको छलफलमा सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै सञ्चार माध्यम तथा नागरिक दुवैले अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा जिम्मेवारी बोध गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले प्रेस स्वतन्त्रता लोकतान्त्रिक शासन व्यवस्थाको आधारभूत स्तम्भ भएकाले सरकारले त्यसको सम्मान गर्दै सञ्चार क्षेत्रलाई थप जिम्मेवार, मर्यादित र व्यावसायिक बनाउन आवश्यक पहल गर्ने बताउनुभयो। सञ्चार क्षेत्रमा कार्यरत पत्रकारहरूले नियमित पारिश्रमिक नपाउने, श्रम अधिकार कार्यान्वयन नहुने तथा असुरक्षित वातावरणमा काम गर्नुपर्ने अवस्था अन्त्य गर्न मन्त्रालयले आवश्यक पहल गर्ने मन्त्री डाक्टर तिमिल सिन्हाले उल्लेख गर्नुभयो। संसदीय सुनवाई समितिका सभापति बोध नारायण श्रेष्ठले संसदीय सुनवाई पश्चात नियुक्त हुने व्यक्तिले आफूले प्रस्तुत गरेको प्रतिबद्धता नतिजामा आधारित भई चौमासिक रूपमा सार्वजनिक गर्नुपर्ने व्यवस्था सुनवाई समितिले गरेको बताउनु भएको छ। संसद सचिवालयमा आज संसदीय मामिला हेर्ने पत्रकारहरूसँगको छलफलमा सभापति श्रेष्ठले संसदीय सुनवाई पश्चात नियुक्त हुने व्यक्तिले समितिमा प्रस्तुत गरेको नतिजामा आधारित कार्ययोजना सम्बन्धित निकायमा अभिलेख गराई चौमासिक रूपमा विद्युतीय माध्यमबाट सार्वजनिक गर्नुपर्ने व्यवस्था कार्यविधिमा गरिएको बताउनुभयो। उहाँले विधि र प्रक्रियाभित्र रहेर सुनवाईलाई खुल्ला, पारदर्शी र प्रभावकारी बनाएर अगाडि बढ्ने बताउनुभयो। सभापति श्रेष्ठले संवैधानिक परिषदबाट प्रधान न्यायाधीशमा सिफारिस हुनुभएका सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज कुमार शर्माको सुनवाई प्रक्रियाका लागि उजुरी आह्वान गरिएको र आगामी मंगलबार उजुरी खोलेर अध्ययन गरी सुनवाई अगाडि बढाउने जानकारी गराउनुभयो। लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ। प्रदेश मन्त्री परिषदको आज बसेको बैठकले प्रशासनिक खर्च कटौती गर्न साउन 1 गतेदेखि लागू हुने गरी प्रदेशमा 8 मात्र मन्त्रालय कायम गर्ने निर्णय गरेको हो। बैठकले सो सम्बन्धमा प्रदेशका प्रमुख सचिव कृष्ण प्रसाद काप्रीको संयोजकत्वमा गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई प्रदेश सरकार कार्यविभाजन नियमावली 2079 आवश्यक संशोधनको मस्यौदासहित प्रतिवेदन पेश गर्न निर्देशन दिएको सरकारका प्रवक्ता एवं कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो। लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयसहित हाल 12 मन्त्रालय छन्। उदयपुरको चौदण्डीगढी नगरपालिकाले दशकौंदेखि ऐलानी तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकलाई भोगाधिकार दर्ता प्रमाणपूर्जा वितरण गर्न सुरु गरेको छ। नगरपालिकाले भूमिहीन तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन गरी हालसम्म 2500 परिवारलाई भोगाधिकार दर्ता प्रमाण पूर्जा वितरण गरेसँगै स्थानीयमा सुरक्षित बसोबासको आशा बढेको छ। उदयपुरबाट संवाददाता अञ्जनी कुमार अधिकारीको रिपोर्ट।
4: उदयपुरको चौदण्डीगढी नगरपालिकाले दशकौंदेखि ऐलानी तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकहरूलाई भोगाधिकार दर्ता प्रमाण पूर्जा वितरण सुरु गरेपछि स्थानीयमा सुरक्षित बसोबासको आशा बढेको छ। नगरपालिकाका अनुसार हालसम्म वडा नम्बर 2, 6 र 8 का 280 भन्दा बढी परिवारले भोगाधिकार दर्ता प्रमाण पूर्जा प्राप्त गरिसकेका छन्। पालिकाभित्र 10,000 भन्दा बढी भूमिहीन तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन गरिएको छ भने करिब 2500 परिवारलाई भोगाधिकार दर्ता प्रमाण पूर्जा वितरणको अन्तिम प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले जनाएको छ। चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले भोगाधिकार प्रमाण पूर्जा भविष्यमा लाल पूर्जा प्राप्तिको आधार बन्ने बताउनु भयो।
5: भोगाधिकार नपाएका अव्यवस्थित बसोबास गरिराख्नु भएको वर्षौंदेखि सुकुम्बासी भएर कुस्तेउली जिन्दगी बिताइराख्नु भएका दाजुभाइ तथा दिदी बहिनीहरूलाई जनविश्वास दिलाउनको निम्ति तपाईँहरूको व्यक्तिगत यो सम्पत्ति तपाईँहरूकै हो भन्ने पुष्टि दिँदै स्थानीय सरकारको तर्फबाट हामीले तपाईँहरूलाई सम्पत्तिको मालिक बनाइदिएको छौँ।
4: चौदण्डीगढी नगरपालिकाले वर्षौंदेखिको पीडालाई सम्बोधन गर्दै जग्गा भोगाधिकार पूर्जा वितरण गरेपछि स्थानीयले पनि अब डोजरको डर हट्दै गएको प्रतिक्रिया दिएका छन्। चौदण्डीगढी नगरपालिका 8 का पदम खड्काले भोगाधिकार प्रमाण पूर्जा पाएपछि आफूहरू ढुक्क भएको बताउनु भयो।
6: अव्यवस्थितलाई व्यवस्थित गराउने रहेछ भन्ने हामीलाई ठुलो विश्वास लागेको छ। सरकारले उठाउने हो कि शङ्का पनि भइरहेको थियो। नगरले धन पूर्जा दिँदाखेरि सबैलाई ढुक्क भयो।
4: चौदण्डीगढी नगरपालिकाले नगर स्तरीय भूमि सम्बन्धी ऐन 2081 तथा कार्यविधि 2082 लागू गर्दै स्थलगत अध्ययन नापी र नक्सा तयार पछि भोगाधिकार दर्ता प्रमाण पूर्जा वितरण गरिरहेको जनाएको छ। नेपालमा भूमि सम्बन्धी समस्या केवल कानूनी होइन, सामाजिक र ऐतिहासिक विषय पनि हो। भोगाधिकार प्रमाण पूर्जा पाएपछि स्थानीयले अब आफ्नो बसोबास राज्यको अभिलेख सुरक्षित भएको अनुभूत गर्न थालेका छन्। अञ्जनी कुमार अधिकारी, रेडियो नेपाल, उदयपुर।
0: सरकारले विज्ञान प्रविधि र नव प्रवर्तन क्षेत्रलाई केन्द्रमा राख्दै नयाँ मन्त्रालय गठन गरेको छ। मन्त्री परिषदको गत वैशाख 30 गतेको निर्णय राजपत्रमा प्रकाशित भई नेपाल सरकार कार्यविभाजन नियमावली 2083 अनुसार विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय औपचारिक रूपमा स्थापना गरिएको हो। सरकारले विज्ञान तथा प्रविधि क्षेत्रलाई छुट्टै मन्त्रालय मार्फत अघि बढाउने निर्णयलाई राज्यको दीर्घकालीन विकास रणनीतिसँग जोडेर हेरिएको छ। हाल सो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले नै सम्हालिराख्नु भएको छ। नवगठित मन्त्रालयलाई विज्ञान प्रविधि तथा नव प्रवर्तनसँग सम्बन्धित नीति कानून तथा मापदण्ड निर्माण गर्ने अधिकार दिइएको छ। बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आजदेखि प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्नुभएको छ। उहाँले बागमती प्रदेश मन्त्री परिषदको सिफारिस बमोजिम आज राति 12 बजेदेखि अधिवेशन अन्त्य गर्नुभएको हो। प्युठानको मान्डवी गाउँपालिका डाम्री खोलामा एउटा भ्यान दुर्घटना हुँदा 2 जनाको घटनास्थलमै मृत्यु भएको छ। देवीस्थान दाङ सडक खण्डमा भ्यान अनियन्त्रित भई सडकबाट करिब 200 मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। कैलाली र बर्दिया जिल्लालाई जोड्ने दौलतपुर घाटमा कर्णाली नदीमाथि बनिरहेको झोलुङ्गे पुल निर्माणको काम 1 वर्षमै सकिने भएको छ। 2 वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको भए पनि काम सुरु गरेको 1 वर्षमै असारको पहिलो सातासम्म पुल निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने निर्माण कम्पनीले जनाएको छ। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
7: कैलाली र बर्दिया जोड्ने दौलतपुर घाटमा कर्णाली नदीमाथि बनिरहेको झुलुङ्गे पुल निर्माणको 90% काम सम्पन्न भइसकेको छ। गएको असारमा पुल निर्माणको काम सुरु गरेको र अहिलेसम्मको अवस्था हेर्दा पुलको निर्माण कार्य 90% सम्पन्न भएको छ। अब बाँकी जेठको अन्तिम वा असारको पहिलो साताभित्र पुलको निर्माण सबै काम सकिने निर्माण कम्पनीले बताएको छ। सम्झौता अनुसार 2084 साल असार 11 गतेसम्म निर्माण निर्माण कार्यको म्याद रहेको भए पनि सबैको सहयोग र काम गर्ने स्थानको वातावरणले पनि आफूलाई काम गर्न सहज हुँदा सम्झौता मिति अगाडि नै काम सकिन लागेको बताउनुहुन्छ निर्माण व्यवसायी विक्रम बस्नेत।
8: म्यान पावर रिक्रुटमेन्ट सबैजना मिलेर टाइम लाइन पाइलिङ गर्न पनि दिनमा दुईटा छोटे होला चारै होइन सपोर्टै भयो स्थानीय प्लस प्राविधिक भयो हरेक चिज चाँडै काम भयो डेट अन्तिम नभए नै असारको पहिलो हप्ता पुल दिन्छ।
7: लामो समयपछि दौलतपुर घाटमा कर्णाली नदीमाथि झुलुङ्गे पुल बन्न थालेको र त्यो पनि सम्झौता मिति अगाडि नै निर्माण कार्य सकिन लाग्दा यहाँका नागरिकहरू पनि खुसी भएका छन्। कैलालीको टिकाप्रो एक व्यवसाय क्षेत्रका रूपबहादुर साउद
9: असाध्यै खुसी धेरै सालदेखिको यो नाउँमा यात्रा वारिपारेको थियो अब त्यो अन्त्य हुने भयो टिकापुरवासी पुरै यसको लागि अब धेरै खुसी छौँ।
7: यहाँ झुलुङ्गे पुल समेत नहुँदा हिउँदमा डुङ्गाको कठिनपूर्ण यात्रा र वर्षातमा कहिलेकाहीँ त्यही डुङ्गा पनि बन्द हुने भएकाले निकै समस्या हुने गरेको र अब यहाँ पुल बनेपछि बर्दियाबाट कैलाली र कैलालीबाट बर्दिया आवजावत गर्न धेरै सहज हुने बताउनुहुन्छ दौलतपुर कर्मी डाँडाका सामाजिक अगुवा सिंहराज मुडामगर।
10: तत्कालको लागि झुलुङ्गे पुल भए पनि हामीहरूलाई धेरै सपोर्ट हुन्छ यहाँबाट हामीहरू बर्दिया आउन जानको लागि वर्षातको बेलामा नेपालगञ्ज राजापुरबाट आउनु पर्यो भने उतै बर्दिया जिल्लाको दौलतपुरमा बास बस्नु पर्ने समस्या यसले आउन जानको लागि धेरै सपोर्ट हुन्छ।
7: पुलमा अटो रिक्सा मोटरसाइकलसम्म आवजावत गर्न सक्नेछन् भने पुलको बीच भागमा अटो रिक्सा तथा मोटरसाइकल पार्किङ समेत गर्न सक्ने संरचना निर्माण गरिएको बताउनुहुन्छ पुनः निर्माण व्यवसायी विक्रम बस्नेत।
8: हाम्रो यसमा अटो बसिँदैन प्लस पोइन्ट भित्र सेन्टर ब्लक गएर दुई चार अटो पार्किङ गर्न मिल्छ प्लस आठ दस वटा बाइकहरू पनि त्यहाँ पार्किङ गर्न मिल्ने टाइपको स्ट्रक्चर पुलहरूमा चाहिँ यस्तो टाइपको संरचना डिजाइनहरू हुँदैन।
7: भ्याट बाहेक 15,73,00,000 निर्माण हुन लागेको पुलको लम्बाई 482.13 मिटर चौडाई 1.60 मिटर रहेको छ। नेपाल सरकारको झुलुङ्गे पुल विभाग अन्तर्गत बन्दै गरेको पुलका 5 मुख्य र अन्य सहायक गरी 11 पिल्लर छन्। ईश्वर साउद रेडियो नेपाल टिकापुर कैलाली।
0: जुम्लाका 8 स्थानीय तहमध्ये हालसम्म 6 स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका छन्। जन्मेदेखि 23 महिनासम्म तथा नियमित खोप तालिकामा छुटेका सबै बालबालिकालाई खोप लगाइसकेपछि 6 स्थानीय तहले पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन्। हेटौँडा ढल्केबर 2HB 400 KB प्रसारणलाई निर्माण पुनः सुरु भएको छ। सरकारको पहलपछि लामो समयदेखि मुआवजा र जग्गा विवादका कारण अवरुद्ध प्रसारण लाइनको निर्माण पुनः सुरु भएको हो। वैदेशिक रोजगारीका लागि ग्रिस र युएई पठाइदिने भन्दै 26,00,000 रुपियाँ ठगी गरेको अभियोगमा प्रहरीले 2 पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा काभ्रे पलाञ्चोक भुल्लु नगरपालिका 1 52 वर्षीय मधुसूदन पराजुलीले ग्रिस पठाउने भन्दै 23,00,000 तथा पर्वत कुस्मा नगरपालिका 2 32 वर्षीय प्रकाश बास्तोलाले युएई पठाउने भन्दै 3,00,000 रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। इरानका विदेश मन्त्री अब्बास अराघचीले मध्यपूर्वमा द्वन्द्व समाधान गर्न चीन लगायत कुनै पनि सहयोगका लागि आफू तयार रहेको बताउनु भएको छ। चीनले मध्यपूर्व युद्धमा मध्यस्थता गर्न चाहेमा के यो इरानका लागि स्वीकार्य छ भनी सोधिएको प्रश्नमा ब्रिक्स समूहका राष्ट्रहरूको बैठकका अवसरमा भारतको नयाँ दिल्लीमा पत्रकारहरूसँगको संवादमा उहाँले सहमति जनाउनु भएको हो। वार्ता जारी राख्न अमेरिका इच्छुक रहेको सन्देश वासिङटनबाट प्राप्त भएको पनि विदेश मन्त्री अराघचीले बताउनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङले स्ट्रेट अफ हर्मुज पुनः खोल्न चीनले सहयोग गर्ने प्रस्ताव गरेको र चिनिया नेताले अमेरिका र इजरायल विरुद्धको युद्धमा इरानलाई सहयोग गर्न सैन्य उपकरण नपठाउने प्रतिबद्धता व्यक्त गरेको बताएको एक दिनपछि अराघचीको यो धारणा आएको हो। इरान र अमेरिका बीचको तनाव कम गर्न अहिलेसम्म पाकिस्तान मध्यस्थकर्ता रहँदै आएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले हर्मुज जलमार्ग खुलाउन चीनले प्रस्ताव गरेको दावी गर्नुभएको छ। चीनले भने यसबारे कुनै धारणा राखेको छैन। इन्डोनेसियाको सुमात्रा टापुमा सञ्चालित एक सुनखानी नजिकै गएको पहिरोमा परि 9 मृत्यु भएको छ। इन्डोनेसियाको सिजुनजुङ जिल्लामा सुनखानी नजिकैको चट्टान ढलेर पहिरो जाँदा 3 मिटर टाढा काम गरिरहेका खानी मजदुरहरूको समूह पुरिएका थिए। अब आर्थिक समाचार।
11: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
12: मुलुकको कुल बेरुजु रकम 7 खर्ब रुपियाँ भन्दा माथि पुगेको छ। महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदनमा बेरुजु रकम 7 खर्ब 55 अर्ब रुपियाँ पुगेको उल्लेख छ। महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष 2081-82 संघीय, प्रदेश, स्थानीय तह, संगठित संस्था र संघीय कानूनद्वारा तोकिएका अन्य संघ संस्था तथा समितिको 94 खर्ब 84 अर्ब 50 करोड रुपियाँ बराबरको लेखा परीक्षण गरेको जनाएको छ। गएको भदौ 23 र 24 आन्दोलनमा क्षति पुगेका 179 कार्यालय तथा निकायको लेखा र सो सम्बन्धी श्रेष्ठता पेश नभएकाले 1 खर्ब 47 अर्ब 90 करोड रुपियाँ बराबरको लेखा परीक्षण हुन नसकेको महालेखा परीक्षक त्वयम रायले बताउनु भयो। महालेखा परीक्षणबाट विभिन्न नीतिगत तथा प्रणालीगत सुधार गर्नुपर्ने सैद्धान्तिक बेहोराका 88 अर्ब 9 करोड रुपियाँ बराबरको बेरुजु फेला परेको छ। यस्तै संघीय सरकारी कार्यालयतर्फ 53 अर्ब 49 करोड रुपियाँ, प्रदेशतर्फ 5 अर्ब 23 करोड रुपियाँ, स्थानीय तहतर्फ 19 अर्ब 5 करोड रुपियाँ, समिति र अन्य संघ संस्थातर्फ 10 अर्ब 32 करोड रुपियाँ बराबरको बेरुजु रहेको महालेखा परीक्षक रायले जानकारी दिनुभयो। यसैबीच मुख्य सचिव सुमन राज अर्यालको अध्यक्षतामा गठित बेरुजु फर्स्योट अनुगमन समितिले बेरुजु फर्स्योट तथा वित्तीय अनुशासनलाई प्रभावकारी बनाउन सरोकार भएका सबै निकायको सक्रिय र सार्थक सहभागिता आवश्यक रहेको औल्याएको छ। समितिले सार्वजनिक गरेको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदनमा वित्तीय अनुशासनलाई केन्द्रमा राखेर कार्य सम्पादन गर्ने नीति लिए पनि सरकारवाला पक्षको अपेक्षित सहभागिता र क्रियाशीलता कमजोर हुँदा अपेक्षित नतिजा हासिल हुन नसकेको उल्लेख छ। प्रतिवेदनमा आगामी दिनमा बेरुजु फर्स्योटलाई प्राथमिकतामा राखी सबै निकाय बीच समन्वय र सहकार्य बढाउनु पर्नेमा जोड दिइएको छ। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको करिब 60% पुगेको छ। चालू आर्थिक वर्षका लागि सरकारले कुल 19 खर्ब 64 अर्ब 11 करोड रुपियाँ बराबरको बजेट ल्याएकोमा हालसम्म वार्षिक विनियोजनको 59.75% अर्थात् 11 खर्ब 73 अर्ब 52 करोड रुपियाँ खर्च भएको छ। यस अवधिमा चालू खर्चतर्फ 11 खर्ब 80 अर्ब 98 करोड रुपियाँ विनियोजन भएकोमा 8 खर्ब 14 अर्ब 65 करोड रुपियाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। त्यस्तै पुँजीगत खर्चतर्फ 4 खर्ब 7 अर्ब 88 करोड रुपियाँ विनियोजन भएकोमा 1 खर्ब 13 अर्ब 84 करोड रुपियाँ खर्च भएको छ भने वित्तीय व्यवस्थापनतर्फ 3 खर्ब 75 अर्ब 24 करोड रुपियाँ विनियोजन भएकोमा 2 खर्ब 45 अर्ब 1 करोड रुपियाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। यसै गरी वैशाख मसान्तसम्ममा सरकारको आमदानी वार्षिक लक्ष्यको 66% पुगेको छ। चालू आर्थिक वर्षका लागि कुल 15 खर्ब 33 अर्ब 44 करोड रुपियाँ बराबर आमदानी गर्ने लक्ष्य रहेकोमा सरकारले हालसम्म 10 खर्ब 12 अर्ब 5 करोड रुपियाँ आमदानी गरेको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेलकुद समाचार।
13: राष्ट्रिय खेलकुद परिषद राखेपले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहित शुक्रबार बसेको बैठकले एन्फामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो। एन्फाको संस्थापन पछिले अर्ली इलेक्सन गर्न लागेपछि नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपले प्रतिबन्ध लगाएको थियो। एन्फाले राखेपको स्वीकृति नलिकन निर्वाचन प्रक्रिया अगाडि बढाएपछि त्यसबाट बिच्किएको राखेपले चुनाव रोक्न पटक पटक निर्देशन दिँदा पनि नमानेपछि प्रतिबन्ध लगाएको थियो। यसबीचमा पटक पटक भएका छलफलपछि शुक्रबार राखेपबाट निलम्बन फुकुवा भएको जनाएको छ। राखेपले निलम्बन गरेपछि एन्फाका पदाधिकारीको विदेश भ्रमणमा पनि रोक लागेको थियो। आइसिसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत नेपालमा भइरहेको नेपाल अमेरिका र स्कल्यान्ड बीचको श्रृङ्खलामा नेपालले शनिबार अमेरिकाको सामना गर्दैछ। श्रृङ्खलामा 2 खेल सम्पन्न भएका छन्। दुवै खेलमा समान किसिमको नतिजा पनि आएको छ। दुवै खेलमा विजयी टिम थियो स्कल्यान्ड, पराजित टिम थिए नेपाल र अमेरिका, अनि जितको अन्तर थियो केवल 2 रन। नेपाललाई पनि डिएल पद्धतिमा 2 रनले हराएको स्कल्यान्डले बिहिबार अमेरिकासँग पनि त्यही भाग्य दोहोऱ्याए। लिग 2 मा रोमाञ्चक नतिजाहरू निस्किरहँदा नेपाली टोली भने दबावमा छ। शनिबार हुने अमेरिकासँगको खेलमा जित निकाल्दै नेपाल लयमा फर्किन चाहन्छ। त्यसको लागि कमजोरीमा सुधार भने अवश्य गर्नुपर्ने हुन्छ। लिग टू अङ्क तालिकामा अमेरिका 25 खेलबाट 36 अङ्क जोडेर दोस्रो स्थानमा छ। श्रृङ्खला सुरु हुनु अगाडि शीर्षमा भए पनि स्कल्यान्डले लगातार 2 जित निकालेपछि अमेरिका शीर्षबाट दोस्रोमा झरेको हो। स्कल्यान्ड 30 खेलमा 38 अङ्क जोडेर शीर्ष स्थानमा छ। नेपाल भने 25 खेलमा 18 अङ्कका साथ सातौं स्थानमा छ। नेपाल र अमेरिका हालसम्म ओडीआई फर्मेटमा 11 पटक आम्ने सामने भएका छन्। नेपालले 4 खेल जित्दा 6 खेलमा पराजित भएको छ, 1 खेल टाई भएको थियो।
0: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति कोशी प्रदेशका थोरै स्थानहरूमा, मध्य प्रदेश तथा बाँकी पहाडी र हिमाली भूभागको एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 26.3 डिग्री सेल्सियस, न्यूनतम 18.4 डिग्री सेल्सियस, वर्षा 4.5 मिलिमिटर। काठमाडौँको अधिकतम 24.3 डिग्री सेल्सियस, न्यूनतम 18 डिग्री सेल्सियस, वर्षा 13.7 मिलिमिटर। पोखराको अधिकतम 27.2 डिग्री सेल्सियस, न्यूनतम 18.2 डिग्री सेल्सियस, वर्षा 70.9 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 31.7 डिग्री सेल्सियस, न्यूनतम 19.1 डिग्री सेल्सियस, वर्षा 37.8 मिलिमिटर। र दिपायलको अधिकतम 30.7 डिग्री सेल्सियस, न्यूनतम 20.8 डिग्री सेल्सियस, वर्षा 0.4 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेश। सार्वजनिक निकायले आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड। मुलुकको कुल बेरुजु रकम 7 खर्बमाथि पुगेको प्रतिवेदनमा उल्लेख। संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलद्वारा जेएनजी प्रतिनिधिलाई सकारात्मक संवादका लागि आह्वान। लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या 8 मात्र कायम गर्ने प्रदेश मन्त्री परिषद बैठकको निर्णय। र हुर्मुज जलमार्ग खुलाउन चीनले प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी। द्वन्द्व समाधानका लागि चीनको सहयोग स्वीकार गर्ने इरानको भनाई। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।

0: लौ न लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: महालेखा परीक्षकको 63 औं वार्षिक प्रतिवेदन सार्वजनिक, अनियमित खर्च रोक्न राष्ट्रपति रामचन्द्र पौडेलको निर्देशन।
2: विज्ञान र प्रविधिको विकासमा नेपालको ऐतिहासिक फड्को, प्रधानमन्त्री शाहले सम्हाल्नु हुने मन्त्रालयको जिम्मेवारी सँगै नीतिगत र संरचनागत सुधारको नयाँ युग सुरु।
1: आगामी आर्थिक वर्षको बजेट प्राथमिकता, सूचना प्रविधि र सुशासनमा केन्द्रित डिजिटल नेपाल र उत्पादनमुखी अर्थतन्त्र सरकारको लक्ष्य।
2: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ऐतिहासिक चीन भ्रमण सम्पन्न, बेजिङको शाही आतिथ्यबाट प्रभावित भएको प्रतिक्रिया, सेप्टेम्बरमा राष्ट्रपति सी अमेरिका जाने।
1: प्रेस स्वतन्त्रताको रक्षा र जिम्मेवार पत्रकारितामा सरकारको प्रतिबद्धता, न्यूनतम पारिश्रमिक र विज्ञापन प्रणालीमा सुधार गरिने।
2: र आज शुक्रबार कला साहित्यमा आधुनिक गीत संगीतको बजार र बदलिदो स्वरूपको विश्लेषण।
0: कार्यक्रम सुरु गरौँ महालेखा परीक्षकको 63 औं वार्षिक प्रतिवेदन सार्वजनिक सम्बन्धी प्रसङ्गबाट। मुलुकको आर्थिक पारदर्शिताको ऐना मानिने महालेखा परीक्षकको वार्षिक प्रतिवेदन सार्वजनिक भएको छ। शीतल निवासमा आज आयोजित विशेष समारोहमा महालेखा परीक्षक तोयम रायाले आर्थिक वर्ष 2081-82 को 63 औं वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्नुभयो। संविधानको धारा 294 बमोजिम पेश गरिएको यो प्रतिवेदनले नेपालको सार्वजनिक वित्त व्यवस्थापनको एउटा गम्भीर तस्विर उजागर गरेको छ। यस वर्ष मात्रै 88,09,11,00,000 रुपियाँ बराबरको नयाँ बेरुजु थपिएको छ, जसले गर्दा मुलुकको अद्यावधिक बेरुजु अब 7,55,17,00,000,000 रुपियाँ पुगेको छ। यो तथ्याङ्कले भन्छ हाम्रो सरकारी खर्च प्रणालीमा अझै पनि नियम र विधिको पालना हुन सकेको छैन। प्रतिवेदन बुझ्दै राष्ट्रपति रामचन्द्र पौडेलले लामो समयदेखि बढ्दै गएको सरकारी खर्चको बेरुजु हेर्दा सार्वजनिक निकायको जवाबदेहिता र आर्थिक अनुशासन खस्किएको महसुस भएको बताउनुभयो। महालेखा परीक्षकको कार्यालयले यसपटक 94,84,00,000,000 भन्दा बढीको लेखा परीक्षण गरेको थियो। तथ्याङ्क अनुसार सबैभन्दा बढी बेरुजु संघीय सरकारी कार्यालयहरूमा देखिएको छ, जहाँ 53,48,00,000,000 भन्दा बढी रकम नियमसम्मत खर्च भएको पाइएन। स्थानीय तहमा 19,00,000,000 र प्रदेश तहमा 5,00,000,000 भन्दा बढी बेरुजु कायम भएको छ। तथापि केही सकारात्मक संकेत पनि देखिएका छन्। लेखा परीक्षक तोयम रायाका अनुसार लेखा परीक्षणकै प्रभावले गर्दा यस वर्ष 14,63,00,000,000 रुपियाँ भन्दा बढी रकम असुल भई सरकारी खातामा जम्मा भएको छ। महालेखा परीक्षकको कार्यालयले भदौ 23 र 24 भएको जेएनजी आन्दोलनका कारण 179 सरकारी निकाय तथा कार्यालयको लेखा परीक्षण हुन नसकेको जनाएको छ। महालेखाको प्रतिवेदनले दिएको सन्देश स्पष्ट छ, कागजी प्रक्रिया र सैद्धान्तिक बेरुजु मात्र होइन आर्थिक जवाफदेताको अभाव नै मुख्य चुनौती हो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार स्तम्भ भएको उल्लेख गर्दै यसको संरक्षणमा सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। सञ्चारिका समूह नेपालसँगको भेटमा मन्त्री तिमल सिन्हाले सञ्चार क्षेत्रलाई मर्यादित र विश्वसनीय बनाउन जोड दिँदै श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन र विज्ञापन वितरण प्रणालीलाई पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
1: लोकतन्त्रको प्राणवायु मानिने प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नु राज्यको प्राथमिक दायित्व हो। यसै सन्दर्भमा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सरकार प्रेस स्वतन्त्रताको पूर्ण संरक्षणमा प्रतिबद्ध रहेको स्पष्ट पार्नु भएको छ। आज सञ्चारिका समूह नेपालसँगको भेटघाटका क्रममा उहाँले स्वतन्त्रताको उपभोग सँगै जिम्मेवारीको पनि उत्तिकै बोध हुनुपर्नेमा जोड दिनुभयो। प्रेस स्वतन्त्रता लोकतान्त्रिक व्यवस्थाको आधार स्तम्भ हो, तर पछिल्लो समय डिजिटल प्लेटफर्म र सामाजिक सञ्जाल मार्फत अपुष्ट र अतिरञ्जित सूचना प्रवाह हुने क्रम बढेको छ। त्यसैले सञ्चार माध्यमहरू तथ्यमा आधारित, जनउत्तरदायी र व्यवसायिक बन्नु अपरिहार्य छ। विशेष गरी महिला र बालबालिकासँग जोडिएका संवेदनशील विषयलाई सनसनीपूर्ण बनाउने प्रवृत्ति रोकिनु पर्दछ, संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको भनाई। मन्त्री तिमिल सिन्हाले पत्रकारिताको आचार संहिता र व्यावसायिक मूल्य मान्यता पालना गर्न आग्रह गर्दै संचार क्षेत्रका चुनौती सामना गर्न राज्य संचार संस्था र पत्रकारिता सम्बद्ध निकायहरूबीच बलियो सहकार्य आवश्यक रहेको औल्याउनु भएको छ। यता संचार क्षेत्रमा कार्यरत श्रमजीवी पत्रकारहरूको अवस्था भने अझै पनि चुनौतीपूर्ण देखिएको छ। सञ्चारिका समूह नेपालकी अध्यक्ष कमला पन्थीले कार्यस्थलको असुरक्षा, समयमा पारिश्रमिक नपाउने समस्या र महिला पत्रकारहरूमाथि हुने अनलाइन दुर्व्यवहारका बारेमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। उहाँका अनुसार संचार माध्यम र सामाजिक सञ्जालमा महिला विरुद्ध हुने देशपूर्ण सामग्रीले लैङ्गिक समानता र सम्मानजनक संवादमा गम्भीर चुनौती थपेको छ। यी गुनासोहरूका सन्दर्भमा संचार मन्त्री तिमिल सिन्हाले श्रमजीवी पत्रकार ऐन अनुसार न्यूनतम पारिश्रमिक कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न मन्त्रालयले पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ। उहाँले विज्ञापन प्रणालीलाई पनि थप पारदर्शी र व्यवस्थित बनाइने बताउनुभयो। अन्तत स्वतन्त्र प्रेसले नै लोकतन्त्रलाई बलियो बनाउँछ, तर त्यसका लागि पत्रकारिता विश्वसनीय र मर्यादित हुन आवश्यक छ।
0: मुलुक आगामी आर्थिक वर्षको नयाँ आर्थिक मार्गचित्र कोर्ने तर्खरमा छ। हिजो बिहिबार संघीय संसदका दुवै सदनमा अर्थमन्त्री डाक्टर सोणी वाग्लेले आगामी आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरू प्रस्तुत गर्नुभएको छ। यसपटकको बजेटको केन्द्रमा सूचना प्रविधि, संरचनागत सुधार र सुशासनलाई राखिएको छ। कस्तो छ त सरकारको आगामी बजेटको रूपरेखा?
3: जेठको रापसँगै संसद भवनमा आगामी आर्थिक वर्षको बजेटको बहसले तातोपन बढाएको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले प्रस्तुत गर्नुभएको प्राथमिकताहरूलाई नियाल्ने हो भने सरकारले यो पटक परम्परागत शैलीभन्दा भिन्न अर्थात् डिजिटल नेपाल र उत्पादनमुखी अर्थतन्त्रको एउटा महत्वाकांक्षी तस्विर कोर्ने प्रयास गरेको देखिन्छ। अर्थमन्त्री वाग्लेका अनुसार आगामी बजेटको मुख्य खम्बा सूचना प्रविधिको समुपयोग र प्रशासनिक झन्झटको अन्त्य नै हो। सरकारी सेवा लिन घन्टौँ लाइन बस्नुपर्ने र बिचौलियाको सहारा लिनुपर्ने अवस्थालाई सधैँका लागि अन्त्य गर्न एकपटक विवरण सबै सेवामा प्रयोगको अवधारणा अघि सारिएको छ।
4: आगामी आर्थिक वर्ष

0: मार्गदर्शकका रूपमा ग्रहण गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।
1: बजेटले केवल प्रविधि मात्र होइन उत्पादनका क्षेत्रलाई पनि नयाँ ढङ्गले प्राथमिकीकरण गरेको छ। आयमूलक उपभोगलाई विस्थापन गर्दै कृषि, ऊर्जा, पर्यटन र सूचना प्रविधिलाई आर्थिक वृद्धिको सम्भावक मानिएको छ। विशेष गरी नेपाललाई क्षेत्रीय टेक हबका रूपमा विकास गर्ने र सफ्टवेयर निर्यातलाई प्रवर्धन गर्ने योजनाले युवा पुस्तामा उत्साह जगाउने अपेक्षा गरिएको छ। कृषिमा उत्पादन क्लस्टर विकास गर्ने, ठुला आयोजनालाई मिसन मोडमा सञ्चालन गर्ने र अधुरा पूर्वाधारहरूलाई प्राथमिकताका साथ सम्पन्न गर्ने सरकारको अटोट छ। यति मात्र होइन, शिक्षालाई राजनीतिक हस्तक्षेप मुक्त बनाउने र स्वास्थ्य सेवालाई न्यूनतम मापदण्ड सहित स्थानीय तहसम्म पुर्याउने प्रतिबद्धता पनि अर्थमन्त्रीले व्यक्त गर्नुभएको छ। यता संसदमा यी प्राथमिकताहरूमाथि औपचारिक छलफलको कार्यसूची तय भइसकेको छ। सभामुख डोलप्रसाद अर्यालले यी प्रस्तावहरूमाथि विस्तृत छलफलका लागि आगामी जेठ 4, 5 र 6 गतेका दिन तोक्नु भएको छ। दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले सरकारको यो मार्गचित्रमाथि आफ्ना धारणा राख्नुहुनेछ। बजेटका यी सिद्धान्तहरू सुन्दा जति आकर्षक छन्, तिनको कार्यान्वयनमा रहने चुनौती भने उत्तिकै पहाड जस्तो छ। सीमित स्रोत र साधनका बीच तौल रहित उच्च मूल्यको डिजिटल अर्थतन्त्र निर्माण गर्ने सरकारको यो सपनाले नागरिकको जीवन स्तरमा कस्तो प्रभाव पार्ला, त्यो त आगामी जेठ 15 गते सार्वजनिक हुने पूर्ण बजेट र त्यसपछिको कार्यान्वयन पक्षले नै बताउनेछ।
2: सरकारले मुलुकको सर्वाङ्गीण विकासका लागि विज्ञान र प्रविधिलाई मेरुदण्डको रूपमा स्वीकार गर्दै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको स्थापना गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको प्रत्यक्ष नेतृत्व रहने यस मन्त्रालयले नीति निर्माणदेखि अन्तरिक्ष र पारमाणविक विज्ञानसम्मको वृहत जिम्मेवारी सम्हाल्ने गरी कार्ययोजना अघि बढाएको छ। थप सामग्री सहकर्मी सुनिता पोखरेलबाट।
3: समयको गतिसँगै संसार प्रविधिको चौथो र पाँचौं औद्योगिक क्रान्ति अर्थात् इन्डस्ट्री 4.0 र इन्डस्ट्री 5.0 बहसमा रमाइरहेका बेला नेपालले पनि आफ्नो पाइलालाई सही दिशामा अघि बढाउने जमर्को गरेको छ। गत वैशाख 30 गतेको मन्त्री परिषदको निर्णय र राजपत्रमा प्रकाशित कार्य विभाजन नियमावली 2083 अब मुलुकमा विज्ञान र प्रविधिका लागि एउटा छुट्टै र समर्पित मन्त्रालय स्थापना भएको छ। अहिलेसम्म विज्ञान र प्रविधि क्षेत्र अन्य मन्त्रालयको ओझेलमा परिरहेको गुनासो आइरहँदा यो नयाँ मन्त्रालयको उदयलाई राज्यको दीर्घकालीन विकास रणनीतिको एउटा महत्वपूर्ण कडीका रूपमा हेरिएको छ। हाल यस मन्त्रालयको कार्यभार स्वयं प्रधानमन्त्री बालेन्द्र शाहले सम्हाल्नु भएको छ, जसले गर्दा यसको महत्व र गाम्भीर्य अझ बढेको छ। तर प्रश्न उठ्न सक्छ, यो मन्त्रालयले आखिर गर्ने चाहिँ के हो त? यस मन्त्रालयलाई नीति निर्माणदेखि अन्तरिक्ष विज्ञानको अध्ययनसम्मको वृहत जिम्मेवारी दिएको छ। वैज्ञानिक अनुसन्धान, खगोल विज्ञान र ओजोन तहको अध्ययन मात्र होइन, अब नेपालले पारमाणविक प्रविधि र रेडियोधर्मी पदार्थको उपयोग र नियमनलाई पनि कानुनी दायरामा ल्याउनेछ। विज्ञान र प्रविधिको क्षेत्रमा तथ्याङ्क संकलन, वैज्ञानिक उपकरणको प्रमाणीकरण र रासायनिक पदार्थको सही उपयोगको सुनिश्चितता पनि मन्त्रालयको कार्यक्षेत्रभित्र पर्नेछ। यति मात्र कहाँ हो र, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्ट, राष्ट्रिय विधि विज्ञान प्रतिष्ठान र राष्ट्रिय प्लानेटेरियम जस्ता संस्थाहरू अब यही मन्त्रालयको छत्रछायामा रहेर थप क्रियाशील हुने अपेक्षा गरिएको छ। मुलुकमा दक्ष जनशक्तिको पलायन र अनुसन्धानमा बजेटको अभाव जस्ता चुनौतीहरू पहाड जस्तै उभिएका छन्। यस्तो अवस्थामा नवप्रवर्तन, प्रविधि विकास र औद्योगिक आधुनिकीकरणलाई प्राथमिकतामा राखेर यो मन्त्रालयले उद्योग र व्यवसायलाई प्रविधिसँग जोड्ने लक्ष्य लिएको छ। वस्तु र सेवाको डिजाइनमा सुधारदेखि अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँगको समन्वयसम्म यो मन्त्रालयले विज्ञानलाई समृद्धिको आधार बनाउने विश्वास दिलाएको छ। के यो मन्त्रालयले नेपाली युवा वैज्ञानिकहरूका लागि स्वदेशमै अवसरको ढोका खोल्न सक्ला? के नेपाल अब विज्ञान र प्रविधिको उपभोक्ता मात्र नभएर आविष्कारक बन्न सक्ला? यी प्रश्नहरूको उत्तर मन्त्रालयको आगामी कार्यदिशा र कार्यान्वयनमा निर्भर हुनेछ। तथापि यो नयाँ सुरुवातले नेपाली विज्ञान र प्रविधिको आकाशमा एउटा नयाँ आशाको सञ्चार भने पक्कै गरेको छ।
2: सरकारले मुलुकको दीर्घकालीन समृद्धिको लक्ष्यसहित विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको औपचारिक स्थापना गरेको छ। अन्तरिक्ष विज्ञानदेखि औद्योगिक आधुनिकीकरणसम्मको वृहत कार्यक्षेत्र तोकिएको यस मन्त्रालयले विद्यमान नीतिगत अस्पष्टता र दक्ष जनशक्ति पलायनको समस्यालाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ। यसै सन्दर्भमा मन्त्रालयको प्राथमिकता, वैज्ञानिक अनुसन्धानको वर्तमान अवस्था र आगामी चुनौतीका विषयमा हामीले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर सुनिल अधिकारीसँग विशेष कुराकानी गरेका छौँ।
4: माननीय महावीर पुन्जीले एउटा कुरा सम्झाउनु भएको छ, यो मन्त्रालयको नाममा चाहिँ अनुसन्धान शब्द चाहिँ छुट्यो है भन्नुभएको छ। विज्ञान प्रविधि अनुसन्धान तथा नवप्रवर्धन मन्त्रालय हुनुपर्छ।

0: छ भन्नुभएको छ। यो पक्कै पनि सरकारले यो कुरालाई करेक्सन गर्ने नै छ। अब एउटा छुट्टै मन्त्रालय गठन हुनु साँच्चै नै सकारात्मक र ऐतिहासिक कदम नै हो वास्तवमा। अब सबैभन्दा पहिले त हाम्रो प्राथमिकता क्षेत्रहरू प्रष्ट नै छन्, कृषि, अब ऊर्जा, जलवायु परिवर्तन, विपद व्यवस्थापन, स्वास्थ्य तथा डिजिटल प्रविधि, यस्ता प्रत्यक्ष जनजीवनसँग जोडिएका क्षेत्रहरूमा वैज्ञानिक अनुसन्धान र प्रविधिको प्रयोग बढाउनु एकदमै आवश्यक छ। अनि वास्तवमा अनुसन्धानको क्षेत्र भनेको विश्वविद्यालय नै पर्छ, त्यसैले विश्वविद्यालय, उद्योग र सरकारबीच समन्वय गरी अनुसन्धानलाई उत्पादन र रोजगारीसँग जोड्नु एकदमै महत्त्वपूर्ण छ। अब यसको लागि चाहिँ वास्तवमा विद्यार्थीहरूको कोर्समै यो अनिवार्य इन्टर्नसिपको व्यवस्था गरियो भने उनीहरूले सिकेका सैद्धान्तिक ज्ञानहरू वास्तवमा प्रयोगमा ल्याउन सक्नेछन् र वास्तवमा साँच्चै नै यो हाम्रो समग्र विकासमा योगदान पुर्याउन सक्नेछन्।
1: नेपालमा विज्ञान र प्रविधिको वर्तमान अवस्थालाई हेर्ने हो भने दक्ष जनशक्ति पलायन र अनुसन्धानमा चाहिँ न्यून लगानीका कुराहरू चाहिँ बारम्बार उठ्ने गर्दछन्। अहिलेको यो जटिल अवस्थालाई यो नयाँ मन्त्रालयले कसरी चिर्न सक्छ र वैज्ञानिक समुदायमा नयाँ उत्साह भर्न के कस्ता नीतिगत सुधारहरू चाहिँ आवश्यक देख्नुहुन्छ यहाँले?
0: यो नेपालमा यो दक्ष जनशक्ति पलायन र अनुसन्धानको न्यून लगानी भन्नाले विगतमा यो क्षेत्रमा सरकारको प्राथमिकतामा नपर्ने कुरा त पहिलेदेखि नै हुँदै आएको कुरा हो। यो नै वास्तवमा मुख्य चुनौती हो। अब नयाँ मन्त्रालयले गर्नुपर्ने कुरा भनेको अनुसन्धान कोषमा वृद्धि गर्नुपर्ने अनि युवा वैज्ञानिकहरूलाई एउटा आकर्षक अवसरहरू दिनुपर्ने, अन्तर्राष्ट्रिय सहकार्य र अनुसन्धानमा आधारित नीति र निर्माणलाई प्राथमिकतामा दिनु नै पर्छ र विश्वविद्यालय र अनुसन्धान संस्थामा यो पारदर्शी तथा प्रतिस्पर्धात्मक यो अनुदान प्रणाली यो आवश्यक छ। वास्तवमा यो खड्किरहेको कुरा हो। यो चाहिँ पारदर्शिता चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हो भन्ने कुरा हामीले बुझिराखेका छौँ। त्यसैले पक्कै पनि यो नयाँ मन्त्रालय अन्तर्गत यी कुराहरूलाई जोड दिइनेछ।
1: हजुर, अब अहिलेको अवस्थामा हेर्दाखेरि त केही सीमित संस्थाहरूले मात्र यो क्षेत्रमा काम गरिरहेका छन् होइन, जस्तै न्यास जस्ता संस्थाहरूले मात्र काम गरेको अवस्थामा अब नयाँ मन्त्रालय मार्फत आइसकेपछि न्यासको भूमिकामा कस्तो परिवर्तन आउला, साथै यो मन्त्रालयले अन्य विषयगत मन्त्रालय र निजी क्षेत्रसँग समन्वय गरेर इन्डस्ट्री 4.0 र 5.0 जस्ता आधुनिक अवधारणालाई नेपाली परिवेशमा चाहिँ कसरी कार्यान्वयन गर्न सक्ला?
0: अब यो नास जस्ता स्थापित संस्थाहरू वास्तवमा अब नीतिगत रूपमा अझ प्रभावकारी अनुसन्धान केन्द्रको रूपमा विकास हुनेछन् भन्ने कुरामा म विश्वास गर्दछु। अनि मन्त्रालयले यी क्षेत्र, उद्योग र विभिन्न मन्त्रालयसँग सहकार्य गरेर स्वचालन, कृत्रिम बुद्धिमत्ता अनि डिजिटल उत्पादन प्रणाली तथा स्मार्ट कृषि जस्ता क्षेत्रमा यो इन्डस्ट्री 4.0 र 5.0 अवधारणालाई विस्तार गर्न सक्छ र नेपाली सन्दर्भमा भन्नुपर्दा स्थानीय आवश्यकता र स्रोतमा आधारित नव प्रवर्धनलाई प्राथमिकता दिनु चाहिँ एकदमै महत्त्वपूर्ण छ।
1: अन्त्यमा नयाँ मन्त्रालय स्थापना भइसके पश्चात वैज्ञानिक समुदायले चाहिँ यसलाई कसरी लिएको छ?
0: अब यो ऐतिहासिक कदम नै भन्नुपर्छ, किनभने यो वैज्ञानिक समुदायले एकदमै प्रतीक्षा गरेको यो कदम थियो र अब हालै आएर यो पुरा भएको छ। अब वैज्ञानिक समुदायले नयाँ मन्त्रालय स्थापनालाई एकदमै सकारात्मक आशा र अवसरका रूपमा लिएको मैले पाएकी छु, किनभने त्रिवेणी युनिभर्सिटीमा मैले जे जति हाम्रा सहकर्मीहरूसँग कुराकानी गरेको छु अथवा उहाँहरूको कुरा सुनेको छु, धेरैमा एउटा उत्साह थाहेको छ। तर यसको सफलता वास्तवमा घोषणा भन्दा पनि बढी कार्यान्वयन पक्षलाई चाहिँ जोड दिनुपर्छ। बजेट, अनुसन्धान मैत्री नीति, दक्ष जनशक्तिको सम्मान तथा संरक्षणमा निर्भर रहनेछ वास्तवमा यसको सफलता। महावीर पुन्जीले बजेटको 1% चाहिँ अनुसन्धानलाई छुट्याउनुपर्छ भनेर पनि माग गर्नुभएको छ। वास्तवमा त्यो एकदमै उपयुक्त र जायज माग हो भन्ने मलाई लाग्छ।
2: उहाँ हुनुहुन्थ्यो त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर सुनिल अधिकारी, सहकर्मी सुनिता पोखरेलसँग कुराकानी गर्दै। कार्यक्रममा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, शक्तिशाली राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको बेजिङ भ्रमण सम्पन्न भएको छ। सन् 2017 यता कुनै पनि अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण हो जसलाई विश्वले निकै चासोका साथ हेरेको थियो। चिनिया राष्ट्रपतिसँगको भेटवार्तापछि ट्रम्पले आफू चीनबाट एकदमै प्रभावित भएको अभिव्यक्ति दिनुभएको छ। प्रस्तुत छ यो रिपोर्ट।
3: The longest relationship of our two countries that any president has had, and that's to me an honor. When there were difficulties, we worked it out.
1: बेजिङको मुटुमा रहेको जोङनान हाई परिसर जहाँ चिनिया कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूको निवास र कार्यकक्ष रहेको छ, त्यही राष्ट्रपति सीले ट्रम्पलाई भव्य स्वागत गर्नुभयो। वार्ता मात्र भएन, इतिहास र संस्कृतिको आदान प्रदान पनि भयो। राष्ट्रपति सीले ट्रम्पलाई झण्डै 490 वर्ष पुराना रुखहरू देखाउँदै सो परिसरको ऐतिहासिक महत्वबारे जानकारी गराउनु भएको थियो। उपहार स्वरूप ट्रम्पलाई चिनिया जातका गुलाबका बिउ दिइने भएको छ, जसलाई कूटनीतिमा प्रेम र सद्भावको प्रतीकका रूपमा हेरिएको छ। यद्यपि यो वृक्षारोपण र प्रशंसामा मात्र सीमित रहेन, व्यापारिक मुद्दामा केही अन्यलता अझै कायम छन्। राष्ट्रपति ट्रम्पले चीनले 200 वटा बोइङ जेट विमान खरिद गर्ने सहमति भएको दावी गर्नुभएको छ, तर चिनिया पक्षले यस विषयमा उहाँ फर्किँदासम्म कुनै आधिकारिक पुष्टि गरेको छैन। विश्वको ध्यान खिचेको अर्को विषय हो इरान। ट्रम्पले इरानको आणविक कार्यक्रम रोक्ने सवालमा अमेरिका र चीनको विचार धेरै समान रहेको बताउनु भएको छ। होर्मुज स्ट्रेट जस्ता सामुद्रिक मार्गहरू खुला रहनु पर्नेमा दुवै नेता एकमत देखिएका छन्। तर ताइवानको मुद्दामा भने चिनिया राष्ट्रपति सीले ट्रम्पलाई सबैभन्दा संवेदनशील विषय भन्नुभएको छ, जसले सम्बन्धमा खतरा निम्त्याउन सक्ने संकेत गर्दछ। ट्रम्प बेजिङबाट फर्किए लगतै अर्का शक्तिशाली नेता रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि बेजिङ पुग्ने तयारीमा हुनुहुन्छ। मे 20 पुटिन र सी बीच भेट हुने तालिका रहेको छ। एउटै महिनामा विश्वका दुई ठूला शक्तिका प्रमुखहरूलाई बेजिङमा स्वागत गर्नुलाई राष्ट्रपति सीको कूटनीतिक सफलता र चीनको बढ्दो विश्वव्यापी प्रभावका रूपमा विश्लेषण गर्न थालिएको छ। अन्त्यमा राष्ट्रपति ट्रम्पले आगामी सेप्टेम्बर 24 सी जिनपिङलाई अमेरिका भ्रमणको निम्ति दिनुभएको छ। व्यापारमा पारस्परिकता जस्तै भ्रमणमा पनि पारस्परिकता खोज्दै ट्रम्पले भन्नुभएको छ, म चीनबाट प्रभावित भए जस्तै तपाईँ पनि अमेरिकाबाट प्रभावित भएर फर्कनु हुनेछ भन्ने आशा छ। सम्बन्धका केही गाँठहरू अझै फुक्न बाँकी नै भए पनि बेजिङको यो शाही आतिथ्यले विश्व राजनीतिमा एउटा नयाँ संवादको ढोका पनि पक्कै खोलेको छ।
2: आज शुक्रबारको कला साहित्यमा हामी गीत सङ्गीतको बारेमा चर्चा गर्दैछौँ। नेपाली गीत सङ्गीतको बजार अहिले एकल गीततर्फ केन्द्रित हुँदै गएको छ। थप सामग्री सहकर्मी हरिराम पौडेलबाट।
4: 2083 वैशाख 26 गते शनिबार काठमाडौँमा एक विशेष समारोह बीच गीतकार रामेश्वर केसीको एकल शब्द, गायिका तथा सङ्गीतकार बबिना भट्टराईको एकल स्वर तथा सङ्गीतमा तयार गरिएको 5 गीत तथा गीतको भिडियो समेत समेटिएको गीतीय एल्बम आरम्भ, वरिष्ठ साहित्यकार वियोगी बुढाथोकीको प्रमुख आतिथ्यतामा विमोचित भएको छ। कार्यक्रममा साहित्य, गीत सङ्गीत तथा सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो। एक समय नेपाली सङ्गीत क्षेत्रमा नयाँ नयाँ एल्बम निकाल्ने प्रतिस्पर्धा नै चल्ने गर्दथ्यो। क्यासेट र सिडीको युगमा एल्बम कलाकारको पहिचान मानिन्थ्यो, तर अहिले परिस्थिति फेरिएको छ। गीत निर्माणदेखि भिडियो निर्माणसम्मको लागत निकै महँगो बन्दै जाँदा अधिकांश सर्जकहरू एकल गीतमै सीमित हुन थालेका छन्। यही परिवेशमा 5 गीत र 3 भिडियोसहित आरम्भ गीत एल्बम सार्वजनिक हुनु गीत सङ्गीतको क्षेत्रमा सक्रिय धेरैका लागि आशा र उत्साहको विषय बनेको छ। कार्यक्रममा वक्ताहरूले एल्बमलाई केवल गीतहरूको सङ्ग्रह मात्र नभई नेपाली आधुनिक गीत सङ्गीतप्रतिको समर्पण र सृजनात्मक साहसको रूपमा व्याख्या गरेका थिए। गीती एल्बम आरम्भमा सङ्ग्रहित गीतहरूमा गीतकार रामेश्वर केसीले आफ्ना शब्द मार्फत प्रेम, संवेदना, जीवन भगाई र मानवीय सम्बन्धका विविध पक्षलाई अभिव्यक्त गर्ने प्रयास गर्नुभएको छ। त्यस्तै गायिका तथा सङ्गीतकार बबिना भट्टराईले एल्बममा सङ्गीत र स्वर मार्फत भावनालाई जीवन्त बनाउने प्रयास गर्नुभएको छ। सङ्गीत बजार चुनौतीपूर्ण बनेको वर्तमान समयमा पनि एल्बम संस्कृति जोगाउने प्रयासस्वरूप आरम्भ आएको भन्दै कार्यक्रममा सहभागीहरूले यसको प्रशंसा गरेका थिए। नेपाली सङ्गीत क्षेत्र डिजिटल युगसँगै तीव्र रूपमा परिवर्तन भइरहेका बेला आरम्भले पुरानो एल्बम संस्कृतिलाई नयाँ पुस्तासँग जोड्ने एउटा प्रयासका रूपमा आफूलाई प्रस्तुत गरेको देखिन्छ। यसै सन्दर्भमा छोटो कुराकानीका लागि घटना र विचारको आजको कार्यक्रममा हुनुहुन्छ गीतकार रामेश्वर केसी। यहाँलाई स्वागत छ घटना र विचारमा।
5: धन्यवाद।
4: अहिले अधिकांश गीतकार, गायक, गायिका, संगीतकारहरू एकल गीतमा केन्द्रित भइरहेका बेला पुनः गीत एल्बम ल्याउने प्रेरणा यहाँलाई कहाँबाट आयो?
5: ए कस्तो रह्यो भन्दाखेरि लेखन गर्ने क्रममा चाहिँ नि मैले गीतहरू केही लेखेँ, लेख्दै गर्दाखेरि त्यो गीत चाहिँ नि गाउनको लागि चाहिँ एउटा गायक गायिकासम्म पुगिरहँदाखेरि मलाई के लाग्यो भने मेरो सिर्जनाहरू एक बसाइमा एउटै एकपछि अर्को सिर्जनालाई चाहिँ एउटै बसाइमा चाहिँ एउटा गायक तथा सङ्गीतकारले एकचोटि गाउँदा र पुरानो एल्बमको झझलको लागि नयाँ रूप दिनको लागि मलाई हुटुटी जाग्यो र त्यसैको आधारमा चाहिँ मैले के छ भन्दाखेरि त्यो एल्बमको पुरानो झझलको लागि नयाँ रूप दिनको लागि यो एकल निकाल्ने चलनलाई चाहिँ होइन त्यसलाई सीमित नगरौँ र चाहिँ के भन्दा सम्पूर्ण एउटा एल्बमै चाहिँ गीत गाउँ भन्ने किसिमको एउटा चाहिँ भित्रै देख्नु मलाई इच्छा लागेर मैले त्यसमा प्रवेश गरे।
4: एल्बमको शीर्षक पनि निकै मिठो छ, आरम्भ, होइन? आरम्भ शीर्षक किन रोज्नु भयो, यसले कस्तो भाव वा सन्देश बोकेको छ?
5: आरम्भ चाहिँ कस्तो रह्यो भन्दाखेरि म लेखनको क्रममा चाहिँ के भन्दा मुक्तकहरू गजलहरू गीतहरू लेख्थेँ, त लेखिरहँदाखेरि के भन्दाखेरि अब जुन किसिमको मेरो गायनको पाटोबाट चाहिँ के भन्दाखेरि यो पहिलोचोटि भएको र गायनको पाटोमा चाहिँ के म गइरहँदाखेरि मेरो आरम्भ मेरो सुरुवात चाहिँ त्यहीँबाट भयो, त्यस कारण चाहिँ यसलाई जोड्दाखेरि अब जस्तो आदरणीय बबिना भट्टाइजीले गाउनु भएको छ उहाँका सयौँ लोकप्रिय गीतहरू रहँदा रहँदै पनि उहाँको एल्बमको रूपमा चाहिँ नभएको अवस्था मेरो एकल शब्द र उहाँको एकल स्वर र सङ्गीतको जुन एउटा एल्बम छ नि त्यसलाई चाहिँ के भन्दाखेरि आरम्भले चाहिँ जोडेको जस्तो पुलको रूपमा काम गरे हुनाले उहाँलाई पनि प्लस मलाई पनि के भन्दाखेरि समेटेको अवस्थामा एउटा राम्रो नाम जुड्यो, त्यसलाई हामीले आरम्भ भन्यौँ र आरम्भ नै चाहिँ अति लोकार्पण भएको कुरा जग जाहेर छ।
4: अब पाँचवटा गीत छन् आरम्भमा, होइन? पाँचवटा गीतका भिडियो सहित एल्बम तयार गर्दा सबैभन्दा चुनौतीपूर्ण पक्ष चाहिँ के रह्यो?
5: यो चुनौतीपूर्ण कस्तो रहेछ भन्दाखेरि यो भिडियो गर्दै जाँदाखेरि एउटा म्यानेजमेन्ट पछि चुनौतीपूर्ण हुने र कहिलेकाहीँ मौसम चुनौतीपूर्ण हुने सबै कुरालाई ख्याल गर्दाखेरि के छ भन्दाखेरि त्यो सामना गर्ने विभिन्न सानो सानो कुराले पनि भिडियोमा असर गर्ने, त्यस कारण यो समय जसरी हामीले भिडियोको चाहिँ जुराउनु पुग्यौँ र वातावरण अवस्थाले पनि जुराउनु पर्ने भएको हुनाले यो म्यानेजमेन्ट पछि चाहिँ अलिकति खड्किने रहेछ कहिलेकाहीँ, त्यो चुनौतीपूर्ण हुँदो रहेछ।
4: यहाँको आगामी गीत यात्रा चाहिँ कसरी अगाडि बढ्नेछ?
5: मलाई के लाग्छ भन्दाखेरि आफ्ना अग्रजहरूको गीत सुनिरहँदाखेरि आफ्ना अनुजहरूको गीत सुनिरहँदाखेरि मलाई लाग्छ गीत चाहिँ गीतैबाट म प्रेरित भएको हुँ, त्यस कारण चाहिँ के भन्दाखेरि मलाई पनि एउटा गीत सुनिरहँदाखेरि मैले पनि गीत रचना गर्न पाए हुन्थ्यो र मेरा गीतहरू पनि चाहिँ एल्बमको रूपमा गायक गायिकाहरूले चाहिँ गाइदिनु पाए हुन्थ्यो भन्ने एक किसिमको अन्तरात्मादेखिको जुन आवाज थियो त्यसैले मलाई प्रेरणा दिएको र यो आरम्भ चाहिँ आएको जस्तो लाग्छ।
4: हस्, यहाँलाई कुराकानी र यो समयको लागि धेरै धन्यवाद।
5: हस्, धन्यवाद।
4: उहाँ हुनुहुन्थ्यो गीतकार रामेश्वर केसी। नेपाली सङ्गीत बजार तीव्र रूपमा डिजिटल र एकल गीतमुखी बन्दै गइरहेको बेला आरम्भले एल्बम संस्कृतिलाई पुनः सम्झाउने प्रयास गरेको छ। सृजनात्मक जोखिम, सङ्गीतप्रतिको समर्पण र सामूहिक मेहनतको प्रतिफलका रूपमा आएको गीत एल्बम आरम्भले नेपाली आधुनिक गीत सङ्गीतमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।
2: कार्यक्रमको अन्त्यमा खेलकुद सम्बन्धी एउटा प्रसङ्ग। यसै पनि मरुभूमिको देश, तापक्रम त्यत्तिकै 40-45 डिग्री पुग्ने नै भयो, झन् त्यसमाथि विश्वकपको ज्वरोले समर्थकको पारोमिटर बेला बेला पटपट फुट्ने गर्थ्यो। सन् 2022 विश्वकप फुटबल कतारले आयोजना गर्दा हामी नेपालीले भने बेलुकाको खाना खाइवरी खाट र सोफामा ढल्किएर ठुलो स्क्रिनमा विश्वकपको मजा लिइरहेको याद आयो नै होला। आयो भने ठिकै छ, आएन भने अब 2026 विश्वकपको मजा बेलुकाको डिनरपछि खाटमा ढल्केर वा रेस्टुरेन्टमा लिन नपाइने भएको छ।
6: सवारी चालकको लापरवाहीले सडक संरचनामा क्षति पुगेमा क्षतिको भरपाई पनि तपाईँबाटै हुन्छ, तसर्थ सदैव ट्राफिक नियम पालना गरेर सवारी साधन चलाऊ।
7: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यथाभावी विषादीको प्रयोगले शत्रु किरा मात्र होइन मित्रु किराहरूलाई समेत मारेर वातावरण बिगार्नुको साथै दम, छालाको रोग तथा क्यान्सर सम्म गराउन सक्छ।
1: त्यसकारण प्राविधिकको सल्लाह अनुसार मात्र विषादीको प्रयोग गरौँ। विषादीको बट्टामा लेखिएको कुराको सधैँ पालना गरौँ।
2: समृद्ध कृषि, समृद्ध जीवन।
3: सुन्दै हुनुहुन्छ रेडियो नेपाल समाचारपछि आदर्श जीवन कार्यक्रम अनि विषयगत सिकाइको शैक्षिक रेडियो कार्यक्रम प्रसारण हुनेछ। बेलुकीको 8 बज्ने लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

योजना बनाउन खर्चिएको प्रत्येक मिनेटले काम गर्दा 10 मिनेट बचाउँछ। यसै आदर्श भनाइसँगै आज पनि प्रस्तुति आदर्श जीवन मार्फत नवीन दाहाल आएको छु। प्रस्तुतिमा यहाँहरूलाई स्वागत गर्छु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा हरेक शुक्रबार यसै समयको सदुपयोग गर्दै उत्प्रेरणात्मक प्रस्तुति आदर्श जीवनसँगै हामी हुन्छौँ। यहाँहरू सबैलाई आदर्श जीवनको अब करिब 15 मिनट समय अवधिभर सँगै रहिदिनु हुन पनि अनुरोध गर्छु। आज म तपाईँहरूसँग समय व्यवस्थापन र सफलताका सन्दर्भमा प्रेरणादायी कुराहरू गर्न लाग्दैछु। आज यो सन्दर्भमा कुरा गर्नुअघि एउटा गीत सुनौँ। यो गीत हामी आनन्द कार्कीको स्वरमा, दोन कार्कीको गीत रचना अनि शक्ति बल्लभको सङ्गीतमा सुन्छौँ।

अब कुरा गरौँ समय व्यवस्थापन र सफलताका बारेमा। मानिसको जीवनमा सबैभन्दा बहुमूल्य वस्तु के होला? धन, शक्ति, सम्बन्ध हो, यी सबै महत्त्वपूर्ण छन्। तर यिनीहरूसँगै अर्को शक्तिशाली र महत्त्वपूर्ण कुरा छ, त्यो हो समय। समय यस्तो सम्पत्ति हो जसलाई न त किन्न सकिन्छ, न त बचत गरेर राख्न सकिन्छ। यो त निरन्तर बगिरहन्छ। जसले समयलाई बुझेको हुन्छ उसले जीवनलाई पनि बुझेको हुन्छ, जसले समयलाई गुमाएको हुन्छ उसले अवसर पनि गुमाएको हुन्छ। अब कुरा गरौँ समय व्यवस्थापन भनेको के हो त। समय व्यवस्थापन भनेको केवल घडी हेरेर काम गर्नु होइन, यो त हामीले गर्ने कामहरूको प्राथमिकता निर्धारण गर्ने कला हो। के काम गर्ने, कहिले गर्ने, कति गर्ने भन्ने स्पष्टता हुनु नै समयको व्यवस्थापन हो। समय व्यवस्थापन भनेको जीवन व्यवस्थापन पनि हो। उसो भए के समयको सही प्रयोगले सफलता दिन्छ त? हो, सफलता प्राप्तिसँग समय व्यवस्थापनको पनि महत्त्वपूर्ण भूमिका हुन्छ नै। सफलता कुनै एकपटकको प्रयासले प्राप्त गर्ने होइन, सफलता प्राप्त गर्नका लागि साना साना प्रयासहरू र पटक पटकका प्रयासहरू आवश्यक पर्छन्। र त्यसका लागि समयको सही व्यवस्थापन गर्न सकियो भने कुनै पनि कार्य समयमै पुरा हुन्छ अनि सफलता प्राप्त हुन्छ। यसर्थ समयको सही प्रयोगले लक्ष्य स्पष्ट हुन्छ र तनाव पनि कम हुन्छ। समयको अनुशासित पालनाका बारेमा बेन्जामिन फ्रैंकलिनको प्रेरणादायी प्रसङ्ग यहाँ सुनाउन चाहन्छु म। बेन्जामिन फ्रैंकलिनले आफ्नो जीवनलाई घण्टा घण्टा योजना गरेर चलाउँथे। उनको एउटा प्रसिद्ध भनाइ छ, लस्ट टाइम इज नेभर फाउन्ड अगेन, अर्थात् बितेको समय फेरि प्राप्त गर्न सकिँदैन। उनी बिहान उठेर आफैलाई सोध्दथे, आज मैले के राम्रो काम गर्न सक्छु होला। यही अनुशासनले उनलाई वैज्ञानिक, लेखक र राजनीतिज्ञ बनाए पनि। यसै गरी एलन मस्कको टाइम ब्लकिङको विधिको पनि चर्चा गरौँ। एलन मस्क आफ्नो दिनलाई 5-5 मिनटका ब्लकमा बाँड्दछन्। उनी स्पेसएक्स, टेस्ला जस्ता ठुला कम्पनी चलाउँदा पनि समयको सूक्ष्म व्यवस्थापन गर्छन्। यसको अर्थ के हो भने सफलता ठुलो कामबाट होइन, सही समयमा गरिएको सानो सानो कामबाट आउन सक्छ। अब कुरा गरौँ समय व्यवस्थापन र अनुशासनको। अनुशासन बिना पनि समय व्यवस्थापन गर्न सम्भव छैन। यदि हामीले समयलाई व्यवस्थापन गर्न सकेनौँ भने समयले हामीलाई आफ्नो दबावमा राख्नेछ। अब कुरा गरौँ बिलगेट्सको। बिलगेट्सको पढ्ने बानीको कुरा गर्दाखेरि बिलगेट्सले वर्षमा 50 भन्दा बढी किताबहरू पढ्ने गर्छन्। उनी थिङ्क विक मनाउने गर्छन्, जहाँ उनी एक्लै बसेर अध्ययन गर्छन् अनि सोचेर योजना बनाएर समय बिताउँछन्। अब कुरा गरौँ हामीले चाहिँ समयको दुरुपयोग कसरी गरिरहेका छौँ त। हामी अनावश्यक रूपमा समय बिताउनको लागि अर्थात् समय पास गर्नका लागि सोसियल मिडियामा समय बर्बाद गरिरहेका हुन्छौँ। सोसियल मिडियाले हाम्रो महत्त्वपूर्ण समय चोरिरहेको हुन्छ, तर हामीले पत्तै पाइरहेका हुँदैनौँ। 1 घन्टा खेर गयो भने त्यो मेरो जीवनकै एक हिस्सा हरायो भन्ने कुरा बुझ्न सकियो भने अर्थात् महसुस गर्न सकियो भने त्यो 1 घन्टालाई कति उपलब्धियुक्त बनाउन सक्थ्यौँ होला हामीले। समय व्यवस्थापन केवल छिटो काम गर्नु होइन, सही समयमा सही काम गर्नु पनि समय व्यवस्थापन हो। मानिसको जीवनमा सफलता केवल मेहनतले मात्र प्राप्त हुँदैन, त्यसका लागि सही दिशा र स्पष्ट योजना पनि उत्तिकै आवश्यक हुन्छ। बिना योजना गरिएको काममा अक्सर अलमल हुन्छ अनि दोहोरिने सम्भावना हुन्छ। त्यसैले भनिएको होला, योजना बनाउन खर्चिएको प्रत्येक मिनटले काम गर्दा 10 मिनट बचाउँछ भनेर। जब हामी कुनै काम सुरु गर्नु अघि स्पष्ट योजना बनाउँछौँ, तब हामीलाई के गर्ने, कसरी गर्ने र कहिले गर्ने भन्ने कुरामा ढुक्क हुन्छौँ। यसले हाम्रो ध्यान केन्द्रित गर्छ र अनावश्यक भुलभुलैयाबाट बचाउँछ पनि। योजना नभएको अवस्थामा मानिसले बारम्बार सोच्न, निर्णय गर्न र सुधार गर्न समय खर्च गर्छन्, जसले काम ढिलो मात्र होइन अल्छी लाग्दो पनि बनाउँछ। उदाहरणका लागि, एउटा विद्यार्थीले परीक्षाको तयारी गरिरहेको बेला बिना योजना उसले पढाइलाई, आफ्नो अध्ययनलाई अगाडि बढायो भने उसको अवस्था के होला? उसलाई ज्ञानै हुँदैन कि कुन विषयको लागि कति समय प्रदान गर्ने। परिणामस्वरूप उसले समय धेरै खर्च गरे पनि प्रभावकारी परिणाम पाउँदैन।
तर यदि उसले सुरुमा नै अध्ययन तालिका बनायो भने उसले कम समयमा बढी उपलब्धि हासिल गर्न सक्छ। योजना बनाउनु भनेको केवल सूची बनाउनु अथवा सूची बनाएर गर्नु होइन, यो आफ्नो लक्ष्यप्रति प्रतिबद्ध हुने प्रक्रिया पनि हो। यसले प्राथमिकता निर्धारण गर्न सिकाउँछ, महत्त्वपूर्ण कामलाई अगाडि राख्न मद्दत गर्छ र अनावश्यक गतिविधिबाट टाढा राख्छ पनि। अब जब योजना स्पष्ट हुन्छ, काम सहज, छिटो र प्रभावकारी रूपमा सम्पन्न हुन्छ। साथै योजना बनाउँदा सम्भावित समस्या र चुनौतीहरूको पनि पूर्व अनुमान गर्न सकिन्छ। यसले समस्या आउँदा डराउने होइन, समाधानतर्फ केन्द्रित हुन पनि मद्दत गर्छ। यही कारणले योजना बनाउने सानो प्रयासले कामको समयमा ठूलो बचत गर्छ। अन्तत समयको सही उपयोग नै सफलताको आधार हो। यदि हामीले केही समय योजना बनाउन लगानी गर्यौँ भने त्यो समय ब्याजसहित फर्किन्छ। हामीले गरेको काम छिटो, राम्रो र व्यवस्थित रूपमा सम्पन्न हुन्छ। त्यसैले कसैले भनेका छन्, समयलाई सम्मान गर, सफलता आफै आउँछ। किनकि धन हरायो भने कमाउन सकिन्छ, सम्बन्ध टुटे पनि फेरि जोड्न सकिन्छ, तर एक पटक बितेको समय भने कहिल्यै फर्केर आउँदैन। समय नदीको बहाव जस्तै हो, एक पटक बगिसकेको पानी फेरि फर्केर आउँदैन। समय पनि त्यस्तै हो। हामीले आज जुन क्षणलाई व्यवस्था गर्छौँ, भोलि त्यही क्षणको मूल्य बुझ्दा पनि त्यसलाई फिर्ता ल्याउन सक्दैनौँ। यही कारणले समयको सही उपयोग नै जीवनको सफलता र असफलताको मुख्य आधार बन्न पुग्छ। धेरै मानिसहरू आफ्नो जीवनमा पछुतो गर्छन्, यदि त्यो बेला मैले समयलाई सही प्रयोग गरेको भए। तर के गर्ने, पछुतोले समय फर्काउँदैन। यो केवल एउटा सिकाइ मात्र हो जसले भविष्य सुधार्न मद्दत गर्न सक्छ। त्यसैले समयको मूल्य बुझ्ने मानिसले वर्तमानलाई गम्भीरतापूर्वक लिन्छन् र हरेक क्षणलाई अवसरको रूपमा प्रयोग पनि गर्छन्। समयको सदुपयोग प्राय सानो सानो लापरवाहीबाट सुरु हुन्छ। आजको कामलाई भोलि सार्नु, अनावश्यक कुरामा समय खर्च गर्नु वा लक्ष्यविहीन भएर दिनहरू बिताउनु, यस्ता बानीहरूले बिस्तारै हाम्रो जीवनका बहुमूल्य घण्टाहरू खेर गइरहेका हुन्छन्। जबसम्म हामी सचेत हुँदैनौँ, त्यस बेलासम्म समय हाम्रो हातबाट निस्किसकेको हुन्छ। तर जसले समयलाई सम्मान गर्न सिक्छ, उसले जीवनलाई नै सम्मान गर्न सिक्छ। समयको सही उपयोग गर्ने व्यक्तिले आफ्नो लक्ष्य स्पष्ट राख्छ, प्राथमिकता निर्धारण गर्छ र प्रत्येक क्षणलाई अर्थपूर्ण बनाउँछ। त्यसैले समयलाई सही प्रयोग गर्नेले नै जीवनमा असाधारण सफलता प्राप्त गर्छ। आज हामीले कुरा गर्यौँ समय व्यवस्थापन र सफलताका बारेमा। यो प्रेरणादायी कुराकानी यति नै गरौँ, किनभने समय सङ्केततिर ध्यान गएको छ। आगामी शुक्रबार बेलुका 8:15 बजेसम्मलाई अब भने बिदा लिने बेला भएको छ। जाँदै गर्दा आज पनि अनुरोध गर्छु, यो जीवन आफ्नो लागि त छँदैछ, आफ्ना आफन्तका लागि पनि छँदैछ, त्योभन्दा अलिक पर अरू कसैका लागि पनि काम लागोस्, सहयोगी बन्न सकोस्, उपयोगी हुन सकोस्। यही शुभभावना शुभकामनाका साथ म बिन दाहाल बिदा हुन्छु। नमस्कार।

0: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्। व्यक्ति वा
2: संस्थालाई किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
3: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
4: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: श्रोताबिन नमस्कार, नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछु। विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 विज्ञान तथा प्रविधि विषयको एकाइ 6 प्रकृति र वातावरण अन्तर्गत पारिस्थितिक पद्धतिमा खाद्य चक्र, खाद्य सञ्जाल साथै जीवहरू बीचको अन्तर्क्रियाका सम्बन्धमा आधारित भई तयार पारिएको पाठ प्रस्तुत गर्दैछौ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
8: सपना, ए सपना, होइन के सोचिरहे कि एकहोरो टोलाइरहेकी छौ नि, के भयो? दिउँसै सपना देख्न थाल्यो कि क्या हो?
9: ए पबिना, तिमी नजिस्काउ न, नाम सपना भयो भन्दैमा जतिखेर पनि सपना मात्र देख्छु त भने। म त हिजो विज्ञान र वातावरण विषयमा माया मिसले हामीलाई पढाउनु भएको कुरा सोचिरहेको पो थिएँ त।
8: ए, खाद्य चक्र, खाद्य जाल, जीवहरू बीचको अन्तर्क्रिया बारे साँच्चै नै रमाइलो, उपयोगी अनि ज्ञानवर्धक थियो है। मलाई त साह्रै रमाइलो लागेको थियो।
9: त्यो त हो नि, तर के गर्नु, हिजो आफूलाई त्यति सन्चो पनि थिएन। मिसले पनि आराम गर्दै सुन्दै गर्नु भन्नुभयो। मिसले भन्नुभएको त सुनिराखेको थिएँ, तर टाउको दुखेर नि कता कता बुझेको जस्तो, कता कता अलि नबुझेको जस्तो भइराखेको छ भने मलाई।
8: ए, किन तनाव लिन्छौ? मिसलाई फेरि एकपटक बुझाइदिनुहोस् न भनेर अनुरोध गरौला नि त। मिसले त हामीलाई नबुझेसम्म सोध भन्नुहुन्छ नि, होइन र?
9: त्यो त हो, तिम्रो कुरा पनि ठिकै हो, तर
8: के तर भनिराखेको भने? ऊ त्यहाँ चौरको बिचमा हेर त, मिस चौतारीमा बसिराख्नु भएको छ। जाउँ हिँड, बरु हामी पनि त्यतै।
9: खाजा खानु भयो मिस हजुरले? हजुरको फुर्सद हो र?
10: फुर्सद नै हो, भन न, के भन्न आयो?
8: छ नि मिस, हिजो सपनालाई सन्चो थिएन, टाउको दुखेको थियो रे, त्यसैले हजुरले पढाउनु भएको अलि प्रष्ट नभएर टोलाइरहेकी रहेछन्।
10: यति भन्नलाई पनि अप्ठ्यारो मान्नुपर्छ र? मैले नबुझेको मलाई आएर सोध भनेकै छु नि, होइन र? ल भइगो, आऊ बस। के, कहाँदेखि बुझिनौ? ल सोध।
8: हुर्रे, सपनाको नाममा मैले पनि फेरि बुझ्ने मौका पाएँ, कस्तो रमाइलो।
9: मिस, मलाई त सुरुदेखि नै बताइदिनुहोस् न कस्तो अलमल भइरहेको छ भने, बुझ्नै गाह्रो।
10: हुन्छ हुन्छ, ल सुन, हिजो हामीले धेरै विषयबारे चर्चा गरेका थियौँ, म बिस्तारै सबै एक एक गर्दै भनौला न आत्यो। ल पविना, तिमी भन त, खाद्य चक्र भन्नाले के बुझिन्छ?
8: मिस, मैले बुझे अनुसार अरूलाई खाने र अरूद्वारा आफू खाइने प्रक्रियालाई खाद्य चक्र वा खाद्य श्रृङ्खला भनिन्छ।
10: हो, एकदम ठिक भन्यो। पारिस्थितिक पद्धतिमा रहेका बोट बिरुवा अथवा जन्तु एक अर्कोमाथि निर्भर रहेको हुन्छ। हरिया वनस्पतिहरूबाट खाना प्राप्त गर्दछन्। एक जीवले अर्को जीवलाई खान्छन्।
8: मिस, यसरी खाने र खुवाउने प्रक्रिया हुँदै गर्दा विभिन्न पोषण तहको निर्माण हुन्छ पनि भन्नुभएको थियो हजुरले।
9: पोषण तह, यसको बारेमा पनि प्रश्न पारिदिनुहोस् न मिस।
10: ल सुन, बोट बिरुवाहरू सबै प्रकारका जीव जन्तुहरूका लागि प्राथमिक स्रोत हुन्, जसलाई हामी प्रथम पोषण तह भन्छौँ।
8: दोस्रो पोषण तह बारे म भनौँ मिस?
10: हुन्छ, ल भन न।
8: यी सम्पूर्ण बोट बिरुवा अर्थात् उत्पादकलाई प्राथमिक उपभोक्ताले खाँदा उत्पादकमा भएको शक्ति प्राथमिक उपभोक्तामा स्थानान्तरण हुन्छ, त्यसैले प्राथमिक उपभोक्तालाई दोस्रो पोषण तह भनिन्छ।
9: उसो भए मिस, घाँसे मैदानमा भएका घाँसहरू प्रथम पोषण तह भए अनि घाँस खाने फट्याङ्ग्रा चाहिँ दोस्रो पोषण तह भयो, होइन त?
10: स्याबास, ठिक भन्यो तिमीले। यही क्रमले शक्ति माथिल्लो पोषण तहमा स्थानान्तरण हुँदै जान्छ र तेस्रो तहको चौथो तहको पोषण तहहरू निर्माण हुँदै जान्छन्।
9: मिस, एउटा उदाहरण भन्छु है। रुख, बोट बिरुवाहरू प्रथम पोषण तह भए, किरा फट्याङ्ग्रा र चराहरू दोस्रो पोषण तह भए, सर्प, छेपारो आदि तेस्रो पोषण तह भए अनि बाघ चौथो पोषण तह भयो, होइन त?
10: स्याबास, एकदम ठिक भन्यो, तिमीले भनेको सही हो।
9: मिस, खाद्य श्रृङ्खला र खाद्य जाल भनेको एउटै हो र?
8: कहाँ हुनु, फरक हो नि। म प्रयास गरौँ मिस।
10: ल भइहाल्छ नि, भन न।
8: मैले बुझे अनुसार थुप्रै संख्यामा रहेका खाद्य श्रृङ्खला मिलेर खाद्य जाल बन्दछ, जसमा तीन तहदेखि पाँच तहसम्मको खाद्य श्रृङ्खला बनिरहेको हुन्छ, होइन र मिस?
10: हो, तिमीले ठिक भन्यौ। खाद्य जाल खाद्य श्रृङ्खलाको जालबद्ध जटिल प्रक्रिया हो, जहाँ कुनै एउटा उपभोक्ताको अभावमा पनि वैकल्पिक रूपमा पारिस्थितिक पद्धति नियमित रूपमा चलिरहन्छ। अझ तिमीहरूले के बुझ भने यसमा अनिश्चित सदस्यहरू हुन्छन्, जसले गर्दा कम संकट उत्पन्न हुन्छ।
9: उसो भए खाद्य जालमा उपभोक्ताहरूले प्राप्त गर्ने खानाका स्रोतहरू धेरै हुन्छन्। फेरि एउटै जन्तुमा धेरै जीवहरू खानका लागि भर पर्छन् र जटिल जालो बन्दछ।
10: ठिक हो, ल सुन, म एउटा उदाहरण दिन्छु जसबाट अझ प्रष्ट भइन्छ। जस्तै घाँस पातलाई खाएर किरा फट्याङ्ग्रा, मुसा, खरायो आदि बाँच्छन्। यिनलाई फेरि माउसुली, भ्यागुता, सर्पले खान्छन्। फेरि सर्प, खरायो, किरा फट्याङ्ग्रा, मुसा आदिलाई बाज, चिल इत्यादिले खान्छ। यसरी एउटै जन्तुमा धेरै जीवहरूको खाद्य जालोको निर्माण हुन्छ।
8: यसरी खाने र अरूद्वारा आफू खाइने हुँदा त उत्पादकदेखि उपभोक्ताहरूमा शक्तिको स्थानान्तरण पनि हुन्छ नि, होइन?
9: हो त, यसरी बहुदिशामा शक्ति स्थानान्तर हुने प्रक्रियालाई नै खाद्य जाल भनिन्छ।
10: स्याबास, साह्रै राम्रो।
9: मिस, एक अर्कासँग वरपर रहेका जीवहरू प्रत्यक्ष अप्रत्यक्ष रूपमा एक अर्कासँग निर्भर रहेको हुन्छ अनि तिनीहरू बीच विभिन्न प्रकारका अन्तर्क्रियाहरू हुन्छन् भन्नुभएको थियो, त्यति चाहिँ बुझे अनि हजुरले अन्तर्क्रियाका प्रकारहरू बारे पनि भन्नुभएको थियो, यसबारे पनि थप प्रष्ट पारिदिनुहोस् न।
10: मैले भन्नै लागेको थिएँ, तिमीले सोधिहाल्यौ, ल सुन। सम्पूर्ण सजीव आफ्नो जीवनयापनको क्रममा विभिन्न उद्देश्यहरू, जस्तै खानाका लागि, वासस्थानका लागि, आफ्नो सुरक्षाका लागि एक अर्कासँग अन्तर्क्रिया गरिरहेका हुन्छन्।
9: अनि यसरी अन्तर्क्रिया गर्दा सबैलाई फाइदा नै हुन्छ त?
8: मिस, म केही भनौँ?
10: हुन्छ, भन न।
8: मिसले अस्ति भन्नुभएको थियो नि, सबै अन्तर्क्रिया सबै जीवका लागि फाइदाजनक नै हुन्छन् भन्ने हुँदैन। अन्तर्क्रिया पनि विभिन्न किसिमका हुन्छन्, कुनै सकारात्मक अन्तर्क्रिया भने कुनै नकारात्मक, होइन त मिस?
10: तिमीले ठिक भन्यो पविना, उसो भए तिमीलाई यसको प्रकारहरू पनि थाहा छ होला, भन त।
8: हुन्छ मिस, म कोसिस गर्छु। पारस्परिकता, कमन्सलिजम, परजीवितता, प्रतिस्पर्धी र शिकार, मिल्यो मिस?
10: स्याबास, एकदम ठिक भन्यो तिमीले।
9: यिनीहरू मध्ये सकारात्मक अन्तर्क्रिया अन्तर्गत कुन कुन पर्छन् होला मिस?
10: ल सुन, यदि दुई जीव बीचको अन्तर्क्रियाबाट दुवै जीव वा कुनै एक जीवलाई मात्र फाइदा पुग्छ र कसैलाई हानि गर्दैन भने त्यस्तो अन्तर्क्रियालाई सकारात्मक अन्तर्क्रिया भनिन्छ।
8: उसो भए पारस्परिकता सकारात्मक अन्तर्क्रिया रहेछ, किनकि यस अन्तर्क्रियामा दुवै जीवलाई परस्परमा फाइदा हुन्छ।
9: कसरी फाइदा हुन्छ, प्रष्ट भन न पविना।
8: मिसले अस्ति भन्नुभएको थियो नि, चराले फुलको रस चुस्छ र फाइदा लिन्छ भने फुललाई चराले परागसेचनमा मद्दत गर्दछ, अर्थात् यहाँ चरा र बिरुवा दुवैलाई फाइदा भयो, अनि भएन त सकारात्मक अन्तर्क्रिया?
9: ए हो नि त है।
10: त्यस्तै अर्को उदाहरण भन्छु, सुन। सी एनिमोन एउटा समुद्री जीव हो जसको चाल हुँदैन। यिनीहरू गङ्गटाको शरीरको बाहिरी खोलमा बस्दछन्, गङ्गटा एक ठाउँबाट अर्को ठाउँमा जाँदा यिनीहरूको पनि चाल हुन्छ र यिनीहरूलाई खाना खोज्न सजिलो हुन्छ।
8: वाउ, गङ्गटा त सियानी मोहनको लागि यातायातको साधन जस्तै भयो त, होइन र?
9: तिमी पनि नजिस्क न, चुप लागेर सुन न पविना।
10: अनि त्यस्तै कुनै शत्रुले गङ्गटालाई आक्रमण गर्न खोज्यो भने सी एनिमोनसँग भएको प्रतिरक्षा प्रणालीले गङ्गटालाई बचाउने गर्दछ।
9: ओहो, यहाँ त एउटा जीवले खाना पाउँछ भने अर्को जीवले सुरक्षा पाउँछ र दुवैलाई फाइदा पुग्छ।
8: म त पारस्परिकताको अन्तर्क्रियाबारे अब प्रष्ट भए।
9: अब त म पनि भएँ, अर्को अन्तर्क्रियाहरूबारे पनि भनिदिनुहोस् न मिस।
10: भर्खरै हामीले पारस्परिकताबारे कुराकानी गर्यौँ जसमा दुवै सजीवलाई फाइदा हुन्छ। अब कुनै एकलाई फाइदा पुग्ने र अर्कोलाई कुनै असर नगर्ने अन्तर्क्रिया चाहिँ कुन कुन होला?
8: म भनु मिस।
10: ल भन त।
8: कमन्सलिजम, होइन त मिस?
10: स्याबास, यसको उदाहरण भन्न सक्छौ त
9: मिस? म कोसिस गरौँ।
10: ओहो, कति राम्रो, ल भन त।
9: मैले देखेको सुनगावा अरू रुखको आड लिएर बाँच्दछ जसबाट तिनीहरूलाई बासस्थान मिल्छ, तर यसबाट उक्त रुखलाई फाइदा पनि हुँदैन, हानि पनि हुँदैन।
10: स्याबास, कति राम्रो उदाहरण भन्यो, साह्रै राम्रो। त्यस्तै तिमीहरूलाई पक्कै थाहा होला, माकुराले रुखमा बस्नका लागि जालो बनाउँछ, तर यसले रुखलाई भने कुनै हानि पनि पुर्याउँदैन।
9: उसो भए यस्तो सम्बन्ध जसमा आश्रित सजीव बढी लाभान्वित हुन्छ र आश्रय दिनेलाई कुनै हानि पनि हुँदैन भने यो कमन्सलिजम हो, मिल्यो?
10: साह्रै राम्रो, तिमीले ठिक भन्यौ।
8: ओहो, सपनालाई त आइसकेछ, जे होस् साथी कसको। मिस, परजीवितताका बारेमा पनि केही बताइदिनुहोस् न।
10: भइहाल्छ नि, ल भन त, परजीवी भन्नाले के बुझिन्छ?
9: परजीवी भन्नाले त आफ्नो अस्तित्व बनाइराख्न अरू जीवको शरीरमा भर पर्ने जीव, होइन र?
8: अनि यस्ता जीवले हामीलाई फाइदा पुर्याउँछ होला त मिस?
10: सुन न, पहिले म भन्दैछु, सपनाले भनेको एकदम ठिक छ। अनि पविनालाई म के भन्छु भने, परजीवीले आफ्नो खानाको लागि अरूमा भर पर्ने सिलसिलामा आफूलाई चाहिँ फाइदा अर्थात् लाभ प्राप्त गर्छ भने अर्कोलाई हानि पुर्याउँछ।
9: मिस, जुम्रा, लामखुट्टे आदि परजीवी हुन्, होइनन् र मिस?
10: हो, तिमीले ठिक भन्यो, तर परजीवी पनि दुई प्रकारका हुन्छन्, भित्री परजीवी र बाहिरी परजीवी।
8: अब यो भित्री र बाहिरी परजीवी भन्नाले चाहिँ कस्तो हो नि मिस?
10: जस्तै कुनै कुनै परजीवीहरू जनावरको शरीरभित्र बस्ने, जस्तै टेपवर्म जनावरको आन्द्रामा बस्दछ र शरीरबाट खाना सोच्दछ, यस प्रकारको परजीवीलाई भित्री परजीवी भनिन्छ।
8: अनि बाहिरी परजीवी भन्नाले नि?
10: बाहिरी परजीवी भन्नाले भर्खर तिमीहरूले भने जस्तै सजीवको बाहिरी छालाबाट रगत चुस्ने, जस्तै उपियाँ, उडुस, लामखुट्टे आदिलाई बाहिरी परजीवी भनिन्छ।
8: उसो भए यस प्रकारको अन्तर्क्रियामा एउटा सजीवलाई फाइदा पुग्छ भने अर्कोलाई नोक्सानी पुग्ने रहेछ।
9: हो, मैले पनि बुझेँ अब, मलाई त अझै जान्न इच्छा भइरहेको छ मिस। प्रतिस्पर्धाको अन्तर्क्रियामा जीवहरू बीच कस्तो सम्बन्ध हुन्छ?
10: तिमीहरूको पढाइप्रतिको रुचि देखेर मलाई निकै खुसी लाग्यो। ल सुन, जीवहरूले खान बस्नका लागि एक आपसमा प्रतिस्पर्धा गरिरहेका हुन्छन्। एक भन्दा बढी जीवहरू एउटै स्रोतका लागि लडिरहेका हुन्छन्। फेरि त्यसमाथि जैविक तत्त्वहरूको संख्या असन्तुलन भई पारिस्थितिक पद्धति बिग्रन पनि सक्छ।
8: अनि त्यसो भयो भने के हुन्छ?
10: त्यसो भयो भने स्रोत प्राप्तिका लागि जनावर जनावर बीच शिकार खेल्नमा प्रतिस्पर्धा हुन्छ, जस्तै बाघ, सिंह, दुवै खाना, बासस्थान आदिका लागि प्रतिस्पर्धा गर्छन् अनि प्राप्त गर्दछन्। यसैलाई प्रतिस्पर्धाको अन्तर सम्बन्ध भनिन्छ।
9: बुझे मिस, यस्तै अरू अन्तर्क्रियाहरू पनि छन् र?
8: छन् नि, शिकार पनि जीवहरू बीचको एक अन्तर्क्रिया त हो नि, होइन र मिस?
10: ठिक भन्यो तिमीले, विभिन्न मांसाहारी जीव जनावरहरूले खानाको लागि आफूभन्दा कमजोर

0: ल अब घन्टी पनि बज्यो, बाँकी कुरा कक्षामा नै भनौला। ल हिँड।
1: हुन्छ मिस।
2: हवस् त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनु। नमस्ते।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: श्रोताबिन नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछ। विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 सामाजिक अध्ययन विषयको एकाइ 2 विकासका पूर्वाधार अन्तर्गत पाठ 2 रहेको विकासका पूर्वाधार शिक्षा स्वास्थ्य र संचार भन्ने पाठ शीर्षकमा केन्द्रित भई गरिएको छलफल प्रस्तुत गर्दैछौ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है। त तयार हुनुभयो?
4: दीक्षित आइपुग्यौ, माथि आऊ न।
5: कमला हेर न, कुकुर भुकिरहेछ। कस्तो डर लाग्यो मलाई त। टोक्छ कि? आऊ न, कुकुर समाइदेऊ।
4: टोक्न त टोक्दैन, डराउनु पर्दैन। हुन्छ म आए। पप्पी चुप लाग, तिमी जाऊ त दीक्षित, म यो पप्पीलाई बाँधेर आउँछु है। जाऊ हिँड भित्र दीक्षित, यही हो मेरो कोठा।
5: हुन्छ। अनि कमला, म त तिमीसँग मेरा छुटेका पाठहरू सिक्न आएकी हो नि।
4: भइहाल्छ नि, हामी छलफल गर्दै पढौला नि।
5: सबैभन्दा पहिले सामाजिक अध्ययन विषयको यो एकाइ 2 पाठ 2 रहेको विकासका पूर्वाधार शिक्षा स्वास्थ्य र संचार भन्ने पाठको विषयमा छलफल गरौँ है।
4: ए आमा पनि आउनुभयो? आमा मेरो साथी दीक्षित भनेर कुरा गरेको थिएँ नि, उनै हुन्।
5: नमस्कार आन्टी।
6: नमस्कार नानी, सन्चै हुनुहुन्छ? अनि नानीको घर कता हो नि?
5: हाम्रो विद्यालय नजिकै पर्छ आन्टी।
4: ए साँच्चै दीक्षित, तिमीलाई एउटा कुरा भनेकै छैन मैले।
5: के कुरा हो र भन न।
4: मेरो आमा पनि सामाजिक शिक्षक हो नि।
5: आहा हो र, कस्तो मजा हुने भयो आमासँग सिक्न पाइने भयो। सामाजिक अध्ययन विषयको एकाइ 2 पाठ 2 रहेको विकासको पूर्वाधार शिक्षा स्वास्थ्य र संचार भन्ने पाठ पढाएको दिनमा विद्यालय गएकी थिइन।
6: ए म सिकाइहाल्छु त दीक्षित। अनि यो विकास भनेको के हो त थाहा होला त?
5: थाहा छ। हाम्रो समाजमा योजनाबद्ध प्रगतिशील र व्यवस्थित रूपमा गरिने सकारात्मक परिवर्तन नै विकास हो।
6: अनि कमला तिमी भन त, विकासका पूर्वाधार भनेको के हो?
4: मुलुकको आर्थिक तथा सामाजिक विकासका निम्ति आधारभूत सेवा सुविधाहरू आवश्यक पर्छन्। ती सेवा सुविधा उपलब्ध गराउन मद्दत गर्ने आधारहरूलाई विकासका पूर्वाधार भनिन्छन्।
6: हो स्याबास, दुवैजनाले एकदम ठिक भन्नुभयो। देश विकासका लागि विकासका पूर्वाधार निर्माण गर्न स्रोत र साधनको साथै जनशक्ति पनि आवश्यक हुन्छ।
5: ए आन्टी, त्यसो भए शिक्षा स्वास्थ्य र संचार तिनै विकासका पूर्वाधारहरू हुन्?
6: हो दीक्षित, तपाईँले ठिक भन्नुभयो।
4: आमा अब यी तीन विकासका पूर्वाधार मध्ये सबैभन्दा पहिले शिक्षाको बारेमा छलफल गरौँ है।
6: हुन्छ। मैले विद्यालयमा पढाउने बेलामा यस पाठको स्लाइड पनि बनाएको थिएँ, म त्यही देखाउँदै छलफल गराउँछु है त।
5: हुन्छ आन्टी।
6: शिक्षालाई किन विकासको पूर्वाधार भनिएको होला भन्न सक्नुहुन्छ दीक्षित?
5: खै आन्टी, मानिसले शिक्षा हासिल गरेपछि ऊ सक्षम हुन्छ अनि उसले देश विकासका लागि काम गर्न सक्छ, त्यसैले विकासको पूर्वाधार भनिएको हो कि जस्तो लाग्छ मलाई त।
6: स्याबास, तपाईँले ठिक भन्नुभयो दीक्षित। शिक्षा नै मर्यादित एवं सभ्य समाज निर्माणको एक महत्वपूर्ण आधार हो। शिक्षाको माध्यमबाट नै समाजको रूप परिवर्तन गर्न सकिन्छ।
4: आमा, शिक्षाले नै व्यक्तिमा सकारात्मक चिन्तनको विकास गराउँछ है।
5: देश विकासका लागि चाहिने मानवीय स्रोत तथा दक्ष जनशक्तिको उत्पादन पनि शिक्षाबाट हुन्छ, होइन त आन्टी?
6: हो नि, दुवैजनाले धेरै राम्रो कुरा गर्नुभयो। ल स्लाइड पनि खुल्यो, ल हेर्नु त दुवैजनाले।

0: एउटा भिडियो देखाउँछु। भिडियो हेर्नुभयो होइन त? अनि के देख्नुभयो त भिडियोमा?
1: भिडियो हेरेपछि त प्रौढ कक्षा कति महत्वपूर्ण रहेछ भन्ने लाग्यो मलाई त। हेर्नुहोस् न, भिडियोमा देखाएकी महिला प्रौढ कक्षा पढेर कति बाठी हुनुभएको छ।
2: हो त आमा, प्रौढ कक्षा पढेपछि उहाँमा आत्मविश्वास बढेको देखिन्छ। सहकारीबाट सिपमूलक तालिम सिकेर अचार बनाउने उद्योग खोल्नु भएको छ।
0: स्याबास, दुवैजनाले कति राम्रोसँग बुझ्नु भएछ भिडियोबाट। यहाँ किताबमा साक्षरता कक्षा भनिएको छ नि, यो प्रौढ कक्षा पनि साक्षरता कक्षाकै एउटा उदाहरण हो।
2: आमा, हजुरले बेलुका यहाँ समुदायका अङ्कल आन्टीहरूलाई पढाउनु हुन्छ नि, त्यो पनि साक्षरता कक्षा होइन त?
0: हो कमला, तिमीले याद गरेको रहेछौ नि त, त्यो पनि साक्षरता कक्षाकै एउटा उदाहरण हो।
1: पढ्ने, लेख्ने र अङ्क गणितका सामान्य समस्या समाधान गर्न सक्ने व्यक्तिलाई साक्षर भनिन्छ है, मैले समाचारमा सुनेकी थिएँ।
0: हो, अहिले पढाइ, लेखाइ, अङ्कगणित, अधिकार, उत्तरदायित्व, आपसी सम्बन्ध, सामान्य डिजिटल साक्षरता जस्ता गुण भएको व्यक्तिलाई साक्षर व्यक्ति भनिन्छ र यसरी व्यक्ति साक्षर भएको अवस्थालाई नै शिक्षित भएको भनेर भनिन्छ।
2: आमा, यो साक्षरतालाई कसरी सशक्तिकरणको माध्यमको रूपमा लिएको हो?
0: ए ल सुन है त, व्यक्ति साक्षर भइसकेपछि उसको दैनिक व्यवहार र जीवन पद्धतिमा सुधार हुन्छ। त्यसपछि उसले सामाजिक, आर्थिक, राजनीतिक हरेक क्षेत्रमा योगदान पुर्याउन सक्छ।
1: कमला, अघि भिडियोमा देखेनौ एकजना महिलामा कति सशक्तिकरण आएको छ?
2: हो, सम्झिहाले अहिले।
0: शिक्षालाई किन विकासको पूर्वाधार भनिएको होला, अब त पक्कै भन्न सक्नुहुन्छ होला नि, होइन त?
1: देशमा भएका स्रोत साधनको सदुपयोगका लागि योजनाको निर्माण गर्ने र ती योजनाको कार्यान्वयन गर्न सम्भव पनि शिक्षित व्यक्तिबाट मात्र हुन्छ, होइन त आन्टी?
2: शिक्षा नभइकन अन्य विकासका पूर्वाधारको विकास गर्न सम्भव हुँदैन कि जस्तो लाग्छ मलाई त।
0: हो, दुवैजनाले भनेको एकदम सही छ। शिक्षाले सिप र व्यवहार दुवै सिकाउँछ, त्यसैले साँच्ची नै शिक्षालाई तपाईँहरू दुईजनाले भने जस्तै अन्य पूर्वाधारको पनि आधार भनेर भन्दा कति पनि फरक पर्दैन।
1: आन्टी, यहाँ पाठ्य पुस्तकमा प्रविधि मैत्री शिक्षा अहिलेको महत्वपूर्ण शैक्षिक आधार बनेको छ भनेर लेखेको छ नि, यो के भन्न खोजेको?
0: आजको युग सूचना प्रविधिको युग हो, अनि सूचना प्रविधिकै माध्यमबाट नयाँ नयाँ ज्ञान सिक्ने अवसर अहिलेका विद्यार्थीहरूलाई प्राप्त भएको छ, त्यसैले नै आजको युग सूचना प्रविधिको युग भनेर भनिएको हो नि।
2: गुगलमा सर्च गरेर हरेक कुराको बारेमा जानकारी लिन सक्छौ, त्यस्तै सूचना प्रविधिकै माध्यमबाट घरमै बसी बसी पनि शिक्षा लिन सकिन्छ भनेको हो आमा।
1: ए, कोरोना महामारीको समयमा हामीले घरमै बसेर पढ्ने अवसर पायौ, त्यस्तै गुगलमा, युट्युबमा सर्च गरेर धेरै कुराहरू सिकेका थियौ नि, त्यसलाई भनेको हो।
0: स्याबा, साह्रै राम्रो कुरा गर्नुभयो दुवैजनाले। हेर न, अहिले पनि हामी पावर पोइन्ट स्लाइडबाट हेरेर सिकिरहेका छौँ। मैले तपाईँहरूलाई देखाएको यो भिडियो पनि युट्युबबाटै त लिएको हो नि, यी सबै सूचना प्रविधि नै त हुन् नि।
1: अब त प्रष्ट भयो आन्टी,
0: अब त शिक्षाको महत्वको बारेमा पनि पक्कै केही भन्न सक्ने हुनुभयो होला, होइन त?
2: हो आमा, म भन्छु है, शिक्षाले व्यक्तिलाई सक्षम बनाई विभिन्न पेसा तथा व्यवसाय सञ्चालन गर्न सक्षम बनाउँछ।
1: म पनि भन्छु है आन्टी, शिक्षित व्यक्तिले सीमित स्रोत साधनबाट असीमित आवश्यकता पूरा गर्न सक्छन्।
0: हो, सही भन्नुभयो दुवैजनाले। शिक्षाले व्यक्तिको क्षमता पहिचान गरी त्यसको सृजनशील प्रयोगमा जोड दिन्छ। शिक्षित व्यक्तिले चेतना जागरण, सामाजिक मूल्य प्रतिको सचेतना, विकासमा जनसहभागिता, सामाजिक सद्भाव र सहयोग आदि धेरै कामहरू गर्न सक्छ।
1: शिक्षाको बारेमा त प्रष्ट भयो आन्टी, अब स्वास्थ्यको बारेमा छलफल गरौँ है।
0: ओहो, भोक पनि लागिसक्यो, म खाजा लिएर आउँछु, दुईजना बसेर छलफल गर्दै गर्नु नि।
2: हुन्छ आमा, मलाई पनि भोक लागिसक्यो।
0: ल, अब खाजा खाँदै छलफल गर्दै गरौँ है त। ल, स्वास्थ्य भनेको के हो भन्नुहोस् त दीक्षित, के थाहा छ तपाईँलाई?
1: हामी स्वस्थ, निरोगी र तन्दुरुस्त भएको अवस्थालाई स्वास्थ्य भनिन्छ, होइन त आन्टी?
0: हो, तपाईँले भन्नुभएको पनि ठिकै हो। यहाँ स्लाइडमा WHO अनुसार स्वास्थ्यको परिभाषा दिइएको छ, र कमला तिमी पढेर सुनाऊ त।
2: शारीरिक तन्दुरुस्ती मात्र नभएर मानसिक रूपमा तनावमुक्त वा सामाजिक रूपमा समायोजन हुन सक्ने अवस्था हो भनेर परिभाषित गरेको छ।
1: आन्टी, मानसिक रूपमा र सामाजिक रूपमा स्वस्थ भनेको के हो नि?
0: तपाईँले ठिक प्रश्न गर्नुभयो दीक्षित। मानिसले बुद्धि विवेक पुर्याएर राम्रोसँग काम गर्न सक्ने वा मानसिक रूपमा स्वस्थ भएको अवस्थालाई मानसिक रूपमा स्वस्थ भनेर भनिन्छ।
1: आन्टी, राम्रोसँग सोच विचार गरेर उचित निर्णय गर्न सक्ने अवस्था भन्दा पनि फरक पर्दैन कि जस्तो लाग्यो मलाई त, होइन र?
0: हो नि नानी, कस्तो ठिक कुरा गर्नुभयो। ल, अब सामाजिक स्वास्थ्यको बारेमा पनि सुन्नुहोस् है त। सामाजिक स्वास्थ्य भनेको चाहिँ समाजमा सबैले मन पराउने, राम्रो काम गरेर इज्जत र प्रतिष्ठा प्राप्त गरेको र सबैसँग मेलमिलाप कायम भएको अवस्था भनेर भनिएको हो।
2: ए, अब भने प्रश्न बुझे।
0: स्वास्थ्यलाई विकासको पूर्वाधार चाहिँ किन भनिएको होला, तपाईँ भन्न सक्नुहुन्छ दीक्षित?
1: हस् आन्टी, म कोसिस गर्छु नि। देश विकासका लागि स्वस्थ जनशक्तिले मात्र योगदान गर्न सक्छ। स्वस्थ जनशक्तिले पर्याप्त मात्रामा श्रम र मेहनत गर्न सक्छ।
2: अनि नि आमा, विकासका अन्य गतिविधिहरूको सञ्चालन पनि शारीरिक, मानसिक र सामाजिक रूपमा स्वस्थ जनशक्ति बिना सम्भव हुँदैन है?
0: हो नि, अस्वस्थ मानिसले चाहेर पनि विकास निर्माणका कामहरू गर्न सक्दैन।
1: हाम्रो देशमा स्वास्थ्यको वर्तमान अवस्था के कस्तो रहेको छ, त्यसको बारेमा पनि केही कुरा बताइदिनुहोस् न।
0: स्वास्थ्य क्षेत्रमा आधुनिक चिकित्सा, आयुर्वेदिक चिकित्सा, अकुपञ्चर, प्राकृतिक उपचार, होमियोप्याथिक उपचार, योग आदि जस्ता उपचार पद्धतिहरू प्रयोगमा आएको देखिन्छ।
2: आमा, अहिले यो पछिल्लो समयमा त मानिसहरूमा स्वास्थ्य सम्बन्धमा चेतना बढ्दै गएको देखिन्छ, होइन त?
0: हो नानु, झन् यो कोरोना महामारीले त मानिसहरूलाई व्यक्तिगत स्वास्थ्य सरसफाई प्रति निकै नै सचेत बनाएको छ।
1: आन्टी, नेपालको संविधानमा स्वास्थ्य सम्बन्धमा के व्यवस्था रहेका छन्?
0: ए हो, मैले यहाँ स्लाइडमा देखाउन खोज्दै थिएँ। ल, यहाँ स्लाइडबाट पढेर सुनाउनुहोस् त दीक्षित।
1: हस् आन्टी, नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्न पाउने कुरा स्वास्थ्य सम्बन्धी मौलिक हकमा उल्लेख गरेको छ।
0: ल हेर्नुहोस् त, नेपालको कानुनले नै हामी नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्न पाउने अधिकार दिएको छ।
2: आमा, पञ्चवर्षीय योजनामा पनि स्वास्थ्य सम्बन्धी व्यवस्था छ है?
0: हो नानु, पर्ख है, यहाँ अर्को स्लाइडमा छ, यो पनि पढेर सुनाऊ त।
2: 15 पञ्चवर्षीय योजनाले पनि आधारभूतदेखि विशिष्टीकृत र गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने भन्ने कुरा उल्लेख गरेको छ।
0: ल हेर्नुहोस् त, संविधानमा उल्लेख गरिएको कुरालाई विकासको आर्थिक योजनाले पनि सम्बोधन गरेको देखिन्छ।
1: राज्यको कानुन तथा योजनाले स्वास्थ्यलाई यति महत्व दिँदा दिँदै पनि नेपालमा स्वास्थ्यको विकासमा विभिन्न समस्याहरू छन् भनिन्छ नि, ती समस्याहरू के हुन् आन्टी?
0: नेपालको अधिकांश भूभाग अहिले पनि ग्रामीण तथा पिछडिएको अवस्थामा रहेको छ। ती ठाउँमा व्याप्त गरिबी, अशिक्षा र जनचेतनाको अभाव नै यसको मुख्य कारण हो।
2: आमा, गरिबी, अशिक्षा र जनचेतनाको अभावले कसरी स्वास्थ्यको विकासमा समस्या उत्पन्न गराउँछ?
0: गरिबीको कारणले सन्तुलित आहार विहारको सेवन गर्न नसक्नु, त्यस्तै गरी अशिक्षा र जनचेतनाको अभावको कारणले सरसफाई र स्वास्थ्य सचेतनामा कमी हुनु हो नानु।
1: अशिक्षाको कारणले गर्दा आधुनिक स्वास्थ्य सेवामा भन्दा अन्धविश्वासमा आधारित धामी झाँक्रीमा बढी विश्वास गर्नु पनि होइन त आन्टी?
0: हो दीक्षित, तपाईँले ठिक भन्नुभयो। अनि अर्को, हाम्रो देशमा जनसङ्ख्याको अनुपातमा स्वास्थ्य कर्मीहरू अत्यन्त कम छन्, यो पनि स्वास्थ्यको क्षेत्रमा देखिएको एउटा समस्या हो।
2: बेला बेलामा स्वास्थ्य उपकरण र औषधिको अभाव भएको भन्ने पनि सुनिन्छ, त्यो पनि समस्या हो है आमा?
0: हो नानु, तिनै स्वास्थ्य उपकरण र औषधिको अभावका कारणले ग्रामीण भेगमा भएका स्वास्थ्य केन्द्र र अस्पतालहरूमा दक्ष चिकित्सकहरू जान चाहँदैनन् नि।
1: आन्टी, त्यसैले त ग्रामीण भेगका जनताहरू बिरामी परेमा उपचारका लागि सहरमै आउन बाध्य हुन्छन्, होइन त?
0: हो नि नानी, यस्ता धेरै समस्याहरूले गर्दा स्वास्थ्य क्षेत्रको राम्रो विकास हुन नसकेको।
2: अनि यी समस्याहरूको समाधानका उपायहरू छैनन् त आमा?
0: छन् नि, किन नहुनु। मुख्यत संविधानले तोके अनुसारको आधारभूत स्वास्थ्य सेवा निशुल्क र सर्वसुलभ बनाइनु पर्छ।
1: स्वास्थ्य सम्बन्धी परम्परागत सोचाइ निराकरण गर्नका निम्ति जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनुपर्छ, होइन त आन्टी?
0: स्याबास, कति राम्रो कुरा गर्नुभयो। अर्को हरेक प्रदेशमा कम्तीमा पनि एक एकवटा सुविधा सम्पन्न अस्पतालहरू बनाइनु पर्छ।
2: आमा, मेरो विचारमा स्वास्थ्य सेवा गाउँ गाउँसम्म विस्तार गर्नका लागि सरकारले डाक्टरहरूलाई गाउँका अस्पतालमा राख्न विशेष व्यवस्था गर्नुपर्छ, होइन त?
0: भेरी गुड, साह्रै राम्रो कुरा गर्यो नानु। हरेक स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रमा अनिवार्य रूपमा डाक्टरको दरबन्दी हुनुपर्छ।
1: आन्टी, अनि ती अस्पतालहरूमा आवश्यक आधुनिक उपचार पद्धतिका मेसिनहरू पनि जडान गरिनुपर्छ नि, होइन र?
0: हो, कति राम्रो कुरा गर्नुभयो। यसरी हरेक स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रमा आधुनिक उपचार पद्धतिका मेसिनहरू भएमा ग्रामीण क्षेत्रका मानिसहरू उपचारका लागि सहरसम्म जानु नै पर्दैन नि।
2: आमा, शिक्षा र स्वास्थ्यको बारेमा धेरै कुराहरू सिकिसक्यौँ, अब संचारको बारेमा छलफल गरौँ है।
0: भइहाल्छ नि। ल चिन त, यहाँ स्लाइडमा के का चित्रहरू हुन्?
1: यी त संचारका साधनहरू हुन्, होइन त आन्टी?
0: हो नानी, तपाईँले चिन्नुभयो। अब यहाँ के देख्नुभयो त, ल भन्नुहोस् त।
2: आमा, यहाँ दुईजना साथी बिचमा एक आपसमा कुराकानी भइरहेको छ।
1: आन्टी, अनि यसरी विचारको आदान प्रदान गर्नु नै संचार भनिने, होइन र?
0: स्याबास, म तपाईँहरूलाई यही कुरा सिकाउनका लागि यी विभिन्न चित्र तथा कुराकानी देखाउँदै थिएँ। दीक्षितले मैले भन्दा पनि पहिले नै भनिदिनु भयो।
2: आमा, अनि अघि हामीले हेरेका संचारका साधनका चित्रहरू थिए नि, ती चाहिँ यसरी नै विचारको आदान प्रदानमा सहयोग पुर्याउने साधनहरू, होइनन् त?
0: हो कमला, अब त तपाईँहरू धेरै कुरा बुझ्ने भइसक्नु भएछ। संचारका पनि विभिन्न माध्यमहरू रहेका छन्।
1: ती के हुन् नि आन्टी?
0: तपाईँहरूलाई राम्रोसँग थाहा छ, यिनीहरूको नाम मात्रै थाहा नभएको हो। मौखिक, लिखित र सांकेतिक गरी तीन किसिमबाट संचार गर्न सकिन्छ।
2: ए हो हो,
1: आन्टी, संचारलाई किन विकासको पूर्वाधार भनिएको?
0: आजको युग विज्ञान र प्रविधिको युग हो। वर्तमान विश्वमा सूचना प्रविधिको विकासमा देखा परेको तीव्र परिवर्तन सँगसँगै संचार क्षेत्रले पनि व्यापकता पाएको छ।
2: अनि नि, जुन राष्ट्रले संचारको क्षेत्रमा प्रगति गरेका छन् उनीहरू नै विकासको दृष्टिकोणले अगाडि रहेको देखिन्छ है।
0: हो नि, त्यति मात्रै हो र, संचारकै कारण विश्वको हरेक कुना काप्चामा घटेका घटना र प्रविधिको विश्वभर प्रचार प्रसार हुने गरेको।
1: एक राष्ट्रले गरेको प्रगति र प्रविधिको प्रयोग अन्य राष्ट्रहरूले पनि गरिरहेका छन्, होइन त आन्टी?
0: हो, यसरी जुन क्षेत्रमा सूचना प्रविधिको प्रयोग भएका छन् ती सबै क्षेत्रहरूका काम सहज, व्यवस्थित र छिटो छरितो ढङ्गले सम्पन्न भएकाले संचारलाई विकासको पूर्वाधार भनेर भनिएको हो।
2: साँच्चै यो सूचना प्रविधि त आजको 21औं शताब्दीमा मानिस र राष्ट्रको विकासको महत्वपूर्ण आधार भन्दा पनि हुन्छ कि जस्तो लाग्यो, होइन त?
0: हो नि, तिमीले ठिक भन्यौ। त्यसैले त सूचना तथा संचार प्रविधिलाई पनि विकासको पूर्व शर्त भनेर भनिएको हो।
1: कमला, आज त मेरो साह्रै राम्रो दिन रहेछ। तिमीसँग सिक्न भनेर आए कि आन्टीसँग पो यति रमाइलोसँग सिक्ने अवसर जुर्यो।
2: हो त है दीक्षित, अर्को दिनमा पनि आऊ ल, यसरी नै आमासँग अर्को पाठ छलफल गर्नुपर्छ।
1: हस्, आउँछु। ल, अब त घर जानुपर्छ, साँझ पनि परिसक्यो। आन्टी, हजुरलाई धेरै धेरै धन्यवाद, साह्रै राम्रोसँग सिकाउनु भयो।
0: धन्यवाद भन्नु पर्दैन, यो त मेरो कर्तव्य नै हो नि। ल, फेरि आउनु है नानु।
2: ल हिड, तलसम्म म छाडिदिन्छु।
1: बाई कमला, भोलि विद्यालयमा भेटौला है।
3: हस्त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनु। नमस्ते।
4: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउ र नचढौ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
5: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: मेरो शरीरमा त तागत नभए जस्तो भयो, पुरा केही गर्न नसक्ने भए म त। मलाई के भएको रहेछ डाक्टर साहब?
8: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बात रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
9: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ। त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, केकु, काठमाडौँ।
10: सुन्दै हुनुहुन्छ रेडियो नेपाल। समाचारपछि हाम्रो स्वास्थ्य कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। रातिको 9 बज्ने लाग्यो, अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म अशोक मिश्र। सुरुमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेश। सार्वजनिक निकायले आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड। मुलुकको कुल बेरुजु रकम 7 खर्ब भन्दा माथि पुगेको प्रतिवेदनमा उल्लेख। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलद्वारा जेएनजी प्रतिनिधिलाई सकारात्मक संवादका लागि आह्वान। लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या 8 वटा मात्र कायम गर्ने प्रदेश मन्त्री परिषद बैठकको निर्णय। र हुर्मुज जलमार्ग खुलाउन चीनले प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी। द्वन्द समाधानका लागि चीनको सहयोग स्वीकार गर्ने इरानको भनाइ। समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवनमा आज आयोजित विशेष कार्यक्रममा राष्ट्रपति समक्ष महालेखा परीक्षक तोयम रायाले प्रतिवेदन पेश गर्नुभएको हो। त्यस अवसरमा राष्ट्रपति पौडेलले बढ्दो बेरोजगारीप्रति चिन्ता व्यक्त गर्नुहुँदै सार्वजनिक निकायले जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड दिनुभयो। राष्ट्रपति पौडेलले फजुल खर्चलाई निरुत्साहित गरी आर्थिक अनुशासन कायम भएमा मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा हुने विश्वास व्यक्त गर्नुभयो। प्रतिवेदनले औल्याएका विषयवस्तु सम्बन्धित निकाय र सरोकार भएकाहरूलाई जवाफदेही हुन प्रेरित गर्न विश्वास पनि राष्ट्रपति पौडेलले व्यक्त गर्नुभयो। बेरुजु कम गर्दै आर्थिक अनुशासन, जवाफदेहिता, पारदर्शिता कायम गर्न महालेखा परीक्षकको कार्यालयको भूमिका महत्त्वपूर्ण हुने हुँदा भविष्यमा पनि संस्थागत क्षमता, पेसागत हित, अभिवृद्धि र आन्तरिक सुशासन कायम गर्नेतर्फ कार्यालय अझै क्रियाशील हुनुपर्नेमा राष्ट्रपति पौडेलले जोड समेत दिनुभयो। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेएनजी प्रतिनिधिलाई सकारात्मक संवादका लागि आह्वान गरेको छ। जेएनजीका प्रतिनिधिसँग आज हुन लागेको छलफलका विषयमा देखिएका केही अन्यलका बीच सकारात्मक संवादका लागि आह्वान गरिएको हो। कार्यदलका संयोजक असीम शाहले सबै सरकारवालाको सुझाव समेटेर बहसपत्रलाई पूर्णता दिन नै कार्यदलको मुख्य ध्येय रहेको र सोही अनुरूप जेएनजीका प्रतिनिधिलाई पनि छलफलका लागि आमन्त्रण गरिएको को उल्लेख गर्नुभयो। कार्यदलले आयोजना गरेको छलफल संविधान संशोधनका लागि सुझाव संकलन गर्ने विशेष र फरक उद्देश्यका लागि भएकाले यसलाई अन्यथा विषयसँग नमिसाउन उहाँले आग्रह समेत गर्नुभयो। कार्यदलले गत चैत्र 25 गतेदेखि सरोकारवालासँग छलफल सुरु गरेको थियो। सरकारले सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन तथा अति आवश्यक बाहेक अन्य अवस्थामा कुनै किसिमको नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारका सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, सरकारी निकाय, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय तथा सबै प्रदेशमा परिपत्र पठाउँदै खर्चमा मितव्ययिता अपनाउन निर्देशन दिएको हो। मन्त्री परिषदको कार्यालयले अति आवश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न तथा मौजूदा औजार, उपकरण, फर्निचर र सवारी साधनहरूलाई चालू अवस्थामा राख्न अनुरोध समेत गरेको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि पेसालाई मर्यादित र आकर्षक बनाउन नीतिगत सुधार तथा स्रोत व्यवस्थापनमा मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भएको छ। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकमा मन्त्री चौधरीले कृषि क्षेत्रको शिक्षा, अनुसन्धान तथा प्रविधिलाई समयानुकूल परिमार्जन गरी जनमुखी बनाउने तयारी भइरहेको जानकारी दिनुभयो। मन्त्री चौधरीले रासायनिक मलको आयातमा मन्त्रालयको झन्डै 50% बजेट खर्च हुने गरेकोले रासायनिक मलको आयात घटाउन जैविक मलको प्रयोग बढाउनु पर्ने बताउनुभयो। बैठकमा सांसदहरूले रासायनिक मलको अत्याधिक प्रयोगले माटोको उर्वरा शक्ति घटाउनुका साथै जनस्वास्थ्यमा समेत हानि पुर्याइरहेको बताउँदै राष्ट्रको जलस्रोत र विद्युत प्रयोग गरी ग्रिन हाइड्रोजन प्रविधि मार्फत मल उत्पादन सुरु गर्नुपर्ने बताउनुभयो। सांसदहरूले बाँझो जमिनलाई खेतीयोग्य जमिनमा रूपान्तरण गरी सुखमवासी तथा युवा पुस्तालाई उत्पादनमुखी रोजगारी र कृषि शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता समेत औलाउनु भयो। बैठकमा मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले कृषि क्षेत्रको व्यावसायिकीकरणका लागि संघ, प्रदेश र स्थानीय तीनै तहबाट पर्याप्त बजेट लगानी, नीतिगत सुधार तथा निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले संविधानले प्रत्याभूत गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता जस्ता मौलिक हक विरुद्ध सरकारले कुनै पनि कदम नचाल्ने प्रष्ट पार्नुभएको छ। सञ्चारिका समूह नेपालसँग मन्त्रालयमा भएको भेटमा सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै सञ्चार माध्यम तथा नागरिक दुवैले अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा जिम्मेवारी बोध गर्नुपर्नेमा जोड समेत दिनुभयो। उहाँले प्रेस स्वतन्त्रता लोकतान्त्रिक शासन व्यवस्थाको आधारभूत स्तम्भ भएकाले सरकारले त्यसको सम्मान गर्दै सञ्चार क्षेत्रलाई थप जिम्मेवार, मर्यादित र व्यावसायिक बनाउन आवश्यक पहल गर्ने बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब बाँकी समाचार। संसदीय सुनवाई समितिका सभापति बोध नारायण श्रेष्ठले संसदीय सुनवाई पश्चात नियुक्त हुने व्यक्तिले आफूले प्रस्तुत गरेको प्रतिबद्धता नतिजामा आधारित भई चौमासिक रूपमा सार्वजनिक गर्नुपर्ने व्यवस्था सुनवाई समितिले गरेको बताउनु भएको छ। संसद सचिवालयमा आज संसदीय मामिला हेर्ने पत्रकारहरूसँगको छलफलमा सभापति श्रेष्ठले संसदीय सुनवाई पश्चात नियुक्त हुने व्यक्तिले समितिमा प्रस्तुत गरेको नतिजामा आधारित कार्ययोजना सम्बन्धित निकायमा अभिलेख गराई चौमासिक रूपमा विद्युतीय माध्यमबाट सार्वजनिक गर्नुपर्ने व्यवस्था कार्यविधिमा गरिएको बताउनुभयो। उहाँले विधि र प्रक्रियाभित्र रहेर सुनवाईलाई खुला, पारदर्शी र प्रभावकारी बनाएर अगाडि बढ्ने पनि बताउनुभयो। लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ। प्रदेश मन्त्री परिषदको आज बसेको बैठकले प्रशासनिक खर्च कटौती गर्न आगामी सावन 1 गतेदेखि लागू हुने गरी प्रदेशमा 8 मात्र मन्त्रालय कायम गर्ने निर्णय गरेको हो। बैठकले सो सम्बन्धमा प्रदेशका प्रमुख सचिव कृष्ण प्रसाद काप्रीको संयोजकत्वमा गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई प्रदेश सरकार कार्यविभाजन नियमावली 2079 आवश्यक संशोधनको मस्यौदा सहित प्रतिवेदन पेश गर्न निर्देशन दिएको सरकारका प्रवक्ता एवं कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो। लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित हाल 12 मन्त्रालय छन्। बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आजदेखि प्रदेश सभाको चालु अधिवेशन अन्त गर्नुभएको छ। उहाँले बागमती प्रदेश मन्त्री परिषदको सिफारिस बमोजिम आज राति 12 लागू हुने गरी अधिवेशन अन्त गर्नुभएको हो। काठमाडौँ विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी प्राध्यापक ऋषिकेश वाग्ले र पोखरा विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी पोखरा विश्वविद्यालय स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्सेजका प्राध्यापक डाक्टर विष्णुराज तिवारीलाई तोकिएको छ। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले गत वैशाख 30 गतेको निर्णय अनुसार ती विश्वविद्यालयको रिक्त उपकुलपतिमा दैनिक कार्य गर्ने गरी उहाँहरूलाई जिम्मेवारी तोक्नु भएको हो। नेपाली काङ्ग्रेसले पार्टीको केन्द्रीय कोषाध्यक्षमा केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई मनोनयन गरेको छ। पार्टी सभापति गगन कुमार थापाले पार्टीको विधान बमोजिम श्रेष्ठलाई आज कोषाध्यक्ष पदमा मनोनयन गर्नुभएको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। सभापति थापाले मनोनयन गर्नुभएका श्रेष्ठ यसअघि पनि पार्टीको कोषाध्यक्ष हुनुहुन्थ्यो। वैदेशिक रोजगारका लागि ग्रिस र युएई पठाइदिने भन्दै 26 लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले 2 पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भुल्लु नगरपालिका 1 52 मधुसूदन पराजुलीले ग्रिस पठाउने भन्दै 23 लाख तथा पर्वत कुस्मा नगरपालिका 2 32 प्रकाश बास्तोलाले युएई पठाउने भन्दै रु 3 लाख रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। इरानका विदेश मन्त्री अब्बास अराघचीले मध्यपूर्वमा द्वन्द्व समाधान गर्न चीन लगायत कुनै पनि सहयोगका लागि आफू तयार रहेको बताउनु भएको छ। चीनले मध्यपूर्व युद्धमा मध्यस्थता गर्न चाहेमा के यो इरानका लागि स्वीकार छ भनी सोधिएको प्रश्नमा ब्रिक्स समूहका राष्ट्रहरूको बैठकमा नयाँ दिल्लीमा पत्रकारहरूसँगको संवादमा उहाँले सहमति जनाउनु भएको हो। वार्ता जारी राख्न अमेरिका इच्छुक रहेको सन्देश वासिङटनबाट प्राप्त भएको पनि विदेश मन्त्री अराघचीले बताउनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा चीनका राष्ट्रपति सी जिनपिङसँग स्ट्रेट अफ हर्मुज पुनः खोल्न चीनले सहयोग गर्ने प्रस्ताव गरेको र चिनिया नेताले अमेरिका र इजरायल विरुद्धको युद्धमा इरानलाई सहयोग गर्न सैन्य उपकरण नपठाउने प्रतिबद्धता व्यक्त गरेको बताएको एक दिनपछि अराघचीको यो धारणा आएको हो। इरान र अमेरिका बीचको तनाव कम गर्न अहिलेसम्म पाकिस्तान मध्यस्थकर्ता रहँदै आएको छ। इन्डोनेसियाको सुमात्रा टापुमा संचालित एक सुन खानी नजिकै गएको पहिरोमा परि 9 जनाको मृत्यु भएको छ। इन्डोनेसियाको सिजुङ जिल्लामा सुन खानी नजिकको चट्टान ढलेर पहिरो जाँदा 3 मिटर टाढा काम गरिरहेका खानी मजदुरहरूको समूह पुरिएको थियो। प्रहरीका अनुसार सो स्थान एउटा अवैध सुन खानी रहेको छ। अब आर्थिक समाचार।
4: मुलुकको कुल बेरुजु रकम 7 खर्ब रुपियाँ भन्दा माथि पुगेको छ। महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदनमा बेरुजु रकम 7 खर्ब 55 अर्ब रुपियाँ पुगेको उल्लेख छ। महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष 2081-82 संघीय प्रदेश स्थानीय तह संगठित संस्था र संघीय कानूनद्वारा तोकिएका अन्य संघ संस्था तथा समितिको 94 खर्ब 84 अर्ब 50 करोड रुपियाँ बराबरको लेखा परीक्षण गरेको जनाएको छ। गएको भदौ 23 र 24 आन्दोलनमा क्षति पुगेका 179 कार्यालय तथा निकायको लेखा र सो सम्बन्धी श्रेष्ठता पेश नभएकाले 1 खर्ब 47 अर्ब 90 करोड रुपियाँ बराबरको लेखा परीक्षण हुन नसकेको महालेखा परीक्षक त्वयम रायले बताउनुभयो। महालेखा परीक्षणबाट विभिन्न नीतिगत तथा प्रणालीगत सुधार गर्नुपर्ने सैद्धान्तिक बेहोराका 88 अर्ब 9 करोड रुपियाँ बराबरको बेरुजु फेला परेको छ। यस्तै संघीय सरकारी कार्यालयतर्फ 53 अर्ब 49 करोड रुपियाँ, प्रदेशतर्फ 5 अर्ब 23 करोड रुपियाँ, स्थानीय तहतर्फ 19 अर्ब 5 करोड रुपियाँ, समिति र अन्य संघ संस्थातर्फ 10 अर्ब 32 करोड रुपियाँ बराबरको बेरुजु रहेको महालेखा परीक्षक रायले जानकारी दिनुभयो। यसैबीच मुख्य सचिव सुमन राज अर्यालको अध्यक्षतामा गठित बेरुजु फर्स्योट अनुगमन समितिले बेरुजु फर्स्योट तथा वित्तीय अनुशासनलाई प्रभावकारी बनाउन सरोकार भएका सबै निकायको सक्रिय र सार्थक सहभागिता आवश्यक रहेको औल्याएको छ। समितिले सार्वजनिक गरेको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदनमा वित्तीय अनुशासनलाई केन्द्रमा राखेर कार्य सम्पादन गर्ने नीति लिए पनि सरकारवाला पक्षको अपेक्षित सहभागिता र क्रियाशीलता कमजोर हुँदा अपेक्षित नतिजा हासिल हुन नसकेको उल्लेख छ। प्रतिवेदनमा आगामी दिनमा बेरुजु फर्स्योटलाई प्राथमिकतामा राखी सबै निकायबीच समन्वय र सहकार्य बढाउनु पर्नेमा जोड दिइएको छ। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको करिब 60% पुगेको छ। चालु आर्थिक वर्षका लागि सरकारले कुल 19 खर्ब 64 अर्ब 11 करोड रुपियाँ बराबरको बजेट ल्याएकोमा हालसम्म वार्षिक विनियोजनको 59.75% अर्थात् 11 खर्ब 73 अर्ब 52 करोड रुपियाँ खर्च भएको छ। यस अवधिमा चालु खर्चतर्फ 11 खर्ब 80 अर्ब 98 करोड रुपियाँ विनियोजन भएकोमा 8 खर्ब 14 अर्ब 65 करोड रुपियाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। त्यस्तै पुँजीगत खर्चतर्फ 4 7,88,00,000,000 रुपियाँ विनियोजन भएकोमा 1,13,84,00,000,000,000 रुपियाँ खर्च भएको छ भने वित्तीय व्यवस्थापन तर्फ 3,75,24,00,000,000,000 रुपियाँ विनियोजन भएकोमा 2,45,01,00,000,000,000 रुपियाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। यसै गरी वैशाख मसान्तसम्ममा सरकारको आमदानी वार्षिक लक्ष्यको 66% पुगेको छ। चालु आर्थिक वर्षका लागि कुल 15,33,44,00,000,000 रुपियाँ बराबर आमदानी गर्ने लक्ष्य रहेकोमा सरकारले हालसम्म 10,12,05,00,000,000 रुपियाँ आमदानी गरेको छ।
0: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो केशव ढुङ्गान। अब खेल समाचार अजय बमबाट।
5: राष्ट्रिय खेलकुद परिषद राखेपले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहित शुक्रबार बसेको बैठकले एन्फामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको एन्फा प्रवक्ता सूर्य शाहले जानकारी दिनुभयो। एन्फाको संस्थापन पछिले अर्ली इलेक्सन गर्न लागेपछि नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपले प्रतिबन्ध लगाएको थियो। एन्फाले राखेपको स्वीकृति नलिकन निर्वाचन प्रक्रिया अगाडि बढाएपछि त्यसबाट बिच्किएको राखेपले चुनाव रोक्न पटक पटक निर्देशन दिँदा पनि नमानेपछि प्रतिबन्ध लगाएको थियो। यसबीचमा पटक पटक भएका छलफलपछि शुक्रबार राखेपबाट निलम्बन फुकुवा भएको जनाएको छ। राखेपले निलम्बन गरेपछि एन्फाका पदाधिकारीको विदेश भ्रमणमा पनि रोक लागेको थियो। आइसिसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालमा भइरहेको नेपाल अमेरिका र स्कल्यान्ड बीचको श्रृङ्खलामा नेपालले शनिबार अमेरिकाको सामना गर्दैछ। श्रृङ्खलामा दुई खेल सम्पन्न भएका छन्। दुवै खेलमा समान किसिमको नतिजा पनि आएको छ। दुवै खेलमा विजय टिम थियो स्कल्यान्ड, पराजित टिम थिए नेपाल र अमेरिका, अनि जितको अन्तर थियो केवल 2 रन। नेपाललाई पनि डिएल पद्धतिमा 2 रनले हराएको स्कल्यान्डले बिहिबार अमेरिकासँग पनि त्यही भाग्य दोहोर्याए। लिग टूमा रोमाञ्चक नतिजाहरू निस्किरहँदा नेपाली टोली भने दबावमा छ। शनिबार हुने अमेरिकासँगको खेलमा जित निकाल्दै नेपाल लयमा फर्किन चाहन्छ। त्यसको लागि कमजोरीमा सुधार भने अवश्य गर्नुपर्ने हुन्छ। लिग टू अङ्क तालिकामा अमेरिका 25 खेलबाट 36 अङ्क जोडेर दोस्रो स्थानमा छ। श्रृङ्खला सुरु हुनु अगाडि शीर्षमा भए पनि स्कल्यान्डले लगातार 2 जित निकालेपछि अमेरिका शीर्षबाट दोस्रोमा झरेको हो। स्कल्यान्ड 30 खेलमा 38 अङ्क जोडेर शीर्ष स्थानमा छ। नेपाल भने 25 खेलमा 18 अङ्कका साथ 7 स्थानमा छ। नेपाल र अमेरिका हालसम्म ओडिआई फर्मेटमा 11 पटक आम्ने सामने भएका छन्। नेपालले 4 खेल जित्दा 6 खेलमा पराजित भएको छ। 1 खेल टाई भएको थियो।
0: अब मौसम। आज राति कोशी प्रदेशका थोरै स्थानहरूमा मधेस प्रदेश तथा बाँकी पहाडी र हिमाली भूभागको 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ भने मधेस र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेश। सार्वजनिक निकायले आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड। मुलुकको कुल बेरुजु रकम 7 खर्ब भन्दा माथि पुगेको प्रतिवेदनमा उल्लेख। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलद्वारा जेएनजी प्रतिनिधिलाई सकारात्मक संवादका लागि आह्वान। लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या 8 वटा मात्र कायम गर्ने प्रदेश मन्त्री परिषद बैठकको निर्णय। र हुर्मुज जलमार्ग खुलाउन चीनले प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी। द्वन्द समाधानका लागि चीनको सहयोग स्वीकार गर्ने इरानको भनाई। यसका साथै राति 9 बजेको समाचार सक्यो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।

नमस्कार, म पूर्ण चन्द्र घिमिरे हाम्रो स्वास्थ्य कार्यक्रममा हार्दिक स्वागत गर्छु। आज हामी हाम्रो स्वास्थ्य कार्यक्रमको अर्को नयाँ श्रृङ्खला लिएर उपस्थित भएका छौँ। यो कार्यक्रमलाई हरेक हप्ताको शुक्रबार बिहान 8 बजेको अङ्ग्रेजी समाचार पछि र पुनः प्रसारणका रूपमा शुक्रबार बेलुका 9 बजेको समाचार पछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट मिडियम वेभका सबै फ्रिक्वेन्सीहरू, देशका विभिन्न ठाउँमा रहेका रेडियो नेपालका एफएम फ्रिक्वेन्सीहरू 98, 100 र 103 मेगाहर्जबाट सुन्न सक्नुहुनेछ। साथै विश्वको जुनसुकै ठाउँमा बसेर रेडियो नेपाल .gov.np मा लग अन गरेर सुन्न सक्नुहुनेछ। तपाईँलाई कार्यक्रममा हार्दिक स्वागत गर्छु।

0: सक्छ।
1: स्वस्थ जीवन नै सुखी जीवन हो। सबै नेपाली निरोगी स्वस्थ रहन् यो हाम्रो चाहना हो। स्वास्थ्य नै धन हो, खुसी र सम्पन्नता हो। सकेसम्म रोग लाग्नै नदिऊँ, लागिहालेमा समयमा नै उपचार गरौँ र जीवन बर्बाद हुनबाट आफू पनि बचौँ र अरूलाई पनि बचाउँ। यही कुरालाई मध्यनजर गरेर आम नेपालीको स्वास्थ्यलाई उच्च प्राथमिकता दिँदै हामीले निरन्तर रूपमा हाम्रो स्वास्थ्य कार्यक्रम प्रसारण गर्दै आएका छौँ। हामी कार्यक्रममा स्वास्थ्यका विभिन्न पाटाहरूलाई केलाउने गर्छौँ, विशेषज्ञ डाक्टरहरूसँग संवाद गर्छौँ। यहाँहरूले आफ्नो घर आँगनमै बसेर रेडियो नेपालबाट धेरै जानकारी लिन सक्नुहुनेछ। यही आशा र विश्वासका साथ हरेक हप्ता हामी फरक फरक विषय लिएर आउने गर्छौँ। आजको कार्यक्रममा हामी मुख तथा दाँत रोगका बारेमा चर्चा गर्नेछौँ। मुख तथा दाँत मानव जीवनमा महत्त्वपूर्ण मानिन्छ। दाँतमा विभिन्न किसिमका समस्याहरू समय समयमा देखिने गर्छ। दाँत दुख्ने, गिजाबाट रगत आउने, मुख गनाउने, दाँत बाङ्गा हुने जस्ता समस्याबाट समय समयमा मानिसहरू पीडित भइरहेका छन्। मानिसलाई लाग्ने धेरै रोगको कारण हामी आफै नै हो। हाम्रो सानो हेलचक्र्याई र लापरवाहीका कारण हामीलाई रोगले आक्रमण गर्ने, अङ्गभङ्ग बनाउने र ज्यानै जाने अवस्था पनि आउन सक्छन्। यदि समयमा नै उपचार भएन भने यसले मानिसमा विभिन्न किसिमका समस्याहरू ल्याउन सक्छन्। आम मानिसलाई प्रभावित बनाउने दाँत रोगका बारेमा आज हामी जानकारी दिने जमर्को गर्नेछौँ। आज हामी मुख तथा दाँत सम्बन्धी रोग भनेको के हो, यो रोग लाग्ने कारण, यसका लक्षण, यो रोग लाग्न नदिने उपाय, उपचार पद्धति, यसबाट बच्न बचाउन व्यक्ति, परिवार, समाज, सरकारको दायित्व तथा भूमिका के हुनुपर्छ भन्ने जस्ता आम चासोका विषयमा संवाद गर्नेछौँ। आजको संवादका लागि हुनुहुन्छ प्राध्यापक डाक्टर रविन्द्र मान श्रेष्ठ। उहाँ कान्तिपुर डेन्टल कलेज तथा अस्पताल वसुन्धरा काठमाडौँमा आबद्ध हुनुहुन्छ। कान्तिपुर डेन्टल कलेजको उहाँ प्राचार्य अथवा प्रिन्सिपल हुनुहुन्छ र उहाँले लामो समय प्राध्यापन पेसामा आफूलाई समर्पण गरेर धेरै अनुभव सँगाल्नु भएको छ। आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। डाक्टर साहब, कार्यक्रममा स्वागत छ।
2: धन्यवाद पूर्णचन्द्रजी।
1: डाक्टर साहब, अब मैले अलिकति पृष्ठभूमि त केही बाँध्ने प्रयत्न गरेँ। मुख तथा दाँत र यसको मानव जीवनमा के महत्त्व छ, यसैबाट आजको संवाद प्रारम्भ गरौँ न।
2: तपाईँले भूमिकामा नै धेरै कुरा भनिसक्नु भएको छ। दाँत मुख मानिसको स्वास्थ्यको लागि महत्त्वपूर्ण अङ्ग हो। यो पाचन प्रणालीको लागि, श्वास प्रश्वास प्रणालीको लागि प्रवेशद्वार नै हो। यसको कारणले विभिन्न समस्याहरू मानिसले भोगिरहेका हुन्छन्। जस्तै राम्ररी खानेकुरा चपाइएन भने पाचन प्रक्रियामा यसले अप्ठ्यारो बनाउँछ, त्यसले गर्दा पोषण राम्रो नहुन सक्छ। अर्को कुरा, दाँत राम्रो नभइदिँदा अनुहारको सौन्दर्यमा यसले प्रतिकूल असर पारेको हुन्छ, जसले गर्दा सामाजिक रूपरेखामा यसले नराम्रो असर पारेको हुन्छ। त्यस्तै बाङ्गो टिङ्गो उछिटिएको दाँत हुँदा मानिसको मनोवैज्ञानिक असर पुग्ने, जब लगायतका विभिन्न कुराहरूमा समेत असर पुग्ने र बोलीको स्पष्टता समेत राम्रो नहुने जस्ता विभिन्न असरहरू हुन्छ।
1: हजुर, जस्तो यहाँले भन्नुभयो, अब किनभने सर्वप्रथम त मानिस स्वस्थ रहनका लागि पाचन प्रक्रिया एउटा महत्त्वपूर्ण हो, त्यसमा पनि दाँतको भूमिका हुन्छ। अर्को, मानिसको सुन्दरता, किनभने सुन्दरता सबैसँग गाँसिएको हुन्छ र अहिले पछिल्लो समयमा अझ दाँतलाई बाँधेर बनाउने अथवा दाँत राम्रो बनाउने एक किसिमको लहर नै चलेको छ र यहाँको विषय विज्ञता पनि यही विषयमा छ, किनभने यहाँ अर्थोडेन्टिक विषयको विषयविज्ञ हुनुहुन्छ र यस विषयमा हामी कुराकानी गरौँला। अब यो मुख तथा दाँत बिग्रन्छ कसरी, अहिले यहाँले भन्नुभयो यस्ता यस्ता कुरामा यसले असर गर्न सक्छ भनेपछि, अब यो असर गर्ने कारणहरू के हुन्, कसरी बिग्रिन्छ, यसमा के कस्ता समस्याहरू अथवा रोगहरू लाग्न सक्छन्?
2: दाँतमुखको कुनै पनि समस्यामा समग्रतामा नै यसले दाँतमुखको रूप रङ्गलाई, यसको कार्यगत कुराहरूलाई असर पारिरहेकै हुन्छ। त्यसमा पनि मेरो विशेषज्ञता अर्थोडन्टिक्स हो, जसले बाङ्गोटिङ्गो दाँतलाई, बाङ्गोटिङ्गो सानो ठुलो च्यापु हड्डीहरूलाई मिलाउने, सोझ्याउने, सम्याउने काम गर्दछ। यसले यस्तो किसिमको प्रतिकूल असर परेको अनुहारहरूलाई सुन्दर पार्ने, सौन्दर्य बनाउने काम हामी गर्दछौँ। अब यो कसरी हुन्छ भन्ने कुरामा यसका विभिन्न कारणहरू हुन्छन्। वंशानुगत कारणदेखि लिएर बच्चाबच्चीमा समयमा दाँत नफुकालिँदा बाङ्गो अर्कै ठाउँबाट दाँत उम्रिदिएर उम्रनुको लागि यथेष्ट ठाउँ नभएर, अनि वंशानुगत भन्दा च्यापुको साइज मानिलिउँ, आमापट्टिबाट लियौँ भने दाँतको साइज बुवापट्टि लिएको हुनसक्छ, त्यस्तै वंशानुगत कारणले काका मामातिर पनि त्यसको असर जेनेटिक असर परेको हुनसक्छ, त्यस्तै विभिन्न दुर्घटनाको कारणले दाँतहरूमा असर परेर बाङ्गिएको हुनसक्छ, त्यस्तै विभिन्न अरू रोगहरू जस्तै खुनेपनको रोगहरूको कारण दाँत नराम्रो भए हुनसक्छ, विभिन्न सिन्ड्रोमको कारणहरूले समयमा दाँत नउम्रने, राम्ररी दाँत नउम्रने र गिजा नै कमजोर प्रकारको हुने कारणले गर्दा दाँत कमजोर भएको हुनसक्छ र दाँतको क्याल्सिफिकेसन मिनरलाइजेसन प्रोसेसै कम भएर अथवा कमजोर भएर दाँत चाँडै सजिलै किराले खाने भइदिएर दाँत टुक्रिँदै जाने त्यस्तो समस्या भएको हुनसक्छ। यस्ता विभिन्न रोगहरू छन्। दाँतमुखको दन्तशास्त्रलाई हामीले वर्णन गर्दा 9 विशेषज्ञता छन्। त्यसमध्ये मेरो विशेषज्ञता चाहिँ अर्थोडन्टिक्स हो।
1: हजुर, जस्तो यहाँले दाँतका 9 विषय छन्, अलग अलग विषय छन्, तर हामी नेपालीहरू कस्तो छौँ भने दाँतलाई त्यति प्राथमिकता दिँदैनौँ। महत्त्वपूर्ण यहाँले भन्नुभयो, पाचन प्रक्रियादेखि शरीरको सुन्दरतासँग गाँसिएको विषय भए पनि आम मानिसहरू दाँतलाई चाहिँ, दाँत सकेसम्म त यसो दुख्यो भनेदेखि अथवा दाँतमा कुनै समस्या आयो भने त्यो दाँत फाल्ने कि त्यसको उपचार गर्नुभन्दा फाल्नपट्टि लाग्ने हो कि भन्ने छ, र दाँतको उपचार गर्नुपर्छ भन्ने भावनैलाई एक प्रकारले मानिसमा जगाउन सकिएको छैन। जनचेतनाको अभाव छ, किनभने दाँत समस्या भएपछि मात्रै उपचार गरिने कुरा हो भन्ने धेरै मानिसहरूलाई लाग्छ। यो दाँतमा चाहिँ रोग लाग्ने, समस्या आउने कारणहरू चाहिँ के हुन् नि डाक्टर साहब? एउटा त जेनेटिक अहिले यहाँले भन्नुभयो, जस्तो हाम्रो खानपिन आहार व्यवहारले पनि होला, जस्तो सानामा बच्चाहरूले अलिकति गुलियो पदार्थहरू खानाले पनि त्यो दाँतहरू बिग्रने अथवा त्यसमा केही समस्याहरू आउने यस्ता कुराहरू हामी सुन्ने गर्छौँ। वास्तवमा के अति कारणले मान्छेका दाँतहरू बिग्रिन्छन्?
2: यहाँले सही भन्नुभयो, दाँत बिग्रिने विभिन्न कारण हुन्छन्, जसमध्ये खानपिन आहार विहारले पनि असर पारिरहेकै हुन्छ। गुलियो अमिलो खानेकुरा खानाले दाँत खिने, यसमा किरा लाग्ने, ब्याक्टेरियल रोगहरू लागेर दाँतमा क्याभिटी बन्ने, दाँतमा खाल्डी बन्ने, यसरी दाँतभित्रसम्म दाँतको नसा जरालाई छोएर दाँत दुख्ने र यस्तो अवस्थामा दाँतको जटिल उपचार गर्नुपर्ने र दाँत टुक्रिँदै गएर जरा मात्र बाँकी भएर दाँत फाल्नै पर्ने अवस्था पनि भइरहेको हुन्छ। र अगाडिको दाँत यदि फालियो भने यसले अनुहारको सौन्दर्यमा नराम्रो असर पार्छ भने, पछाडिको बङ्गाराहरू फालियो भने यसले खाना खानेकुरा चपाउनमा यसले अप्ठ्यारो बनाएको हुन्छ। र जुनसुकै दाँतको पनि आफ्नै महत्त्व हुन्छ। त्यस्तै अनुहार भनेको हामीले फेस गर्दा पनि सबैभन्दा पहिला देखिने कुरा हो। त्यस्तै हामीले कुनै पनि यात्रा गर्दा या खेलकुदको कारणले या कुनै झैझगडाहरूको कारणले कुनै किसिमको दुर्घटना भएमा पनि सबैभन्दा पहिला शरीरको अन्य भाग सँगसँगै दाँत मुखमा नै चोट असर पर्ने सम्भावना बढिरहन्छ। त्यसले गर्दा पनि दाँतमुख भाँचिरहेको अवस्थाहरू हुन्छ। यसले दाँत मात्र होइन, च्यापु हड्डीहरू भाँचेर एउटा इमर्जेन्सी आपतकालीन स्थिति समेत ल्याउन सक्ने, त्यस्तो समेत उपचार आवश्यक हुने अवस्था समेत सृजना गर्न सक्दछ। र यो सबैलाई ओरल एन्ड मैक्सिलोफेसियल सर्जरी भन्ने विधाले यसलाई सम्बोधन गर्दछ। भने यस्तै अमिलो खानाले दाँत खिँदै जाने, दाँत खिँदै जाँदा दाँत सिरिङ्ग हुने, कुनै पनि तातो चिसो खानेकुरा, कुनै पनि कुराले मानिसलाई सताउने, यस प्रकारको समस्या एकदमै आम जनमानसमा छ। यति मात्र होइन, बुरुस गर्दै नगर्ने एक किसिमको समस्या जनमानसमा, खास गरी ग्रामीण परिवेशमा छ हुनसक्छ भने, बढी बुरुस गरेर दाँत ख्याउने समस्या पनि सहरी जनमानसमा छ। बढी बुरुस गर्दा ब्रसको फोर्स बढी लाग्ने एउटा कुरा हो भने, मञ्जन पनि, दन्त मञ्जन अलिक कडा खालको पाउडर युज गर्दा पनि क्वालिटी राम्रो नभएको पनि बजारहरूमा देखिन सक्छ। त्यस्तो प्रयोग गर्दा पनि दाँत खिँदै गएको समस्याहरू देखिन सक्छन्।
1: हजुर, यहाँले दाँत बिग्रनका कारण, दाँतमा आउन सक्ने समस्या, यस्ता धेरै कुराहरू उल्लेख गरिसक्नुभयो। अब वास्तवमा यसमा जस्तो मान्छेले दुखेपछि अथवा यहाँले भने चाहिँ कुनै दुर्घटना भएपछि आउने कुरा त एउटा कुरा रह्यो, तर मानिसको दाँत जस्तो कतिपय अवस्थामा किराले खाने अथवा दाँत समय समयमा बिग्रदै जाने, यहाँले भन्नुभयो नि हामी गुलियो खान्छौँ, अमिलो खान्छौँ, त्यसले क्रमशः दाँतहरू चाहिँ बिगार्दै लगेको हुन्छ भनेर भन्नुभयो। यसरी आफ्नो मेरो दाँत बिग्रिएको छ कि भनेर आम मानिसले पहिले थाहा पाउने त्यस्तो केही लक्षणहरू हुन सक्छन् डाक्टर साहब?
2: दाँत किराले खाने बाहेक अतिरिक्त अर्को एकदमै आम समस्या भनेको गिजाको सङ्क्रमण हो। गिजा रातो हुने, ब्रस गर्दा नगर्दा, खाना खाँदा, जे गर्दा पनि गिजाबाट रगत आउने, बिस्तारै दाँत हल्लिँदै जाने, यस्तो हुँदा ब्रस गर्ने बानी आफैले नै टुटाउँदै जाने, गिजा कमजोर भइन्छ कि भनेर जन धारणा पनि यस्तो हुनसक्छ, गर्भवती अवस्थामा ब्रस नगराउने यस्तो अर्को समस्या हुन्। अब लक्षण भनेको सबैभन्दा पहिला दाँत गिजा दुवैमा हेर्नुपर्छ, आफैले हेर्नुपर्छ। अब स्कुलको सामाजिक शिक्षा, स्वास्थ्य शिक्षा लगायतका पुस्तकहरूमा समेत यी कुराहरू उल्लेख भएको मैले पाएको छु, तर अब यसलाई कतिको जोड दिइएको छ भन्ने अर्को विषय हो। तर अहिले आम जनमानसमा यसको जागरण, यसको अवेरनेस बढ्दै गएको हामीले पाएका छौँ। हामीले प्र्याक्टिस सुरु गर्दा 20 वर्ष या त्यसभन्दा अगाडि र अहिलेको अवस्थामा धेरै परिवर्तन आइसकेको छ। सहरी जनमानसको सङ्ख्या पनि बढ्दै गएको अवस्था पनि छ। अहिले बजारमा धेरैवटा कुल्ला गर्ने पदार्थदेखि लिएर फ्लोराइडयुक्त टुथपेस्टदेखि लिएर फ्लोराइडयुक्त टुथपेस्टहरू लगायतका उपलब्धताहरू पनि बढी भएको अवस्था छ भने आम सञ्चार माध्यमहरू, विद्युतीय माध्यमहरूद्वारा पनि यसको दाँतमुख सम्बन्धी लगायतका स्वास्थ्यका अरू विधाहरू समेतमा जागरण उत्पन्न गराउने कार्यक्रमहरू बढी पहिलाको तुलनामा बढी भएको अवस्था छ। जागरण नभएको होइन, हुँदै गएको बढ्दै गएको अवस्था हो। अहिले रोग नै पहिचान नहुने होइन कि, अहिले फेरि पनि दाँत मुखको उपचार महँगो हुन्छ अथवा सहरी क्षेत्रमा त उपलब्ध छ, ग्रामीण क्षेत्रमा सहजै उपलब्ध नहुँदा र सरकारी अस्पतालमा आधारभूत सेवा मात्र उपलब्ध भइदिँदा र जटिल प्रकारको उपचारहरू आवश्यक भएमा त्यो ती ग्रामीण अस्पतालहरूमा त्यसको उपचार सेवा सुविधाहरू उपलब्ध नभइदिँदा समस्या भएको हो। र हामी के भन्छौँ भने दाँतको उपचार महँगो होइन कि, यसको हेरचाह नगर्नु अझ महँगो हो, हामी चाहिँ त्यसो भन्दछौँ।
1: हजुर, जस्तो यहाँले दाँतको उपचारमा संलग्न भएर एउटा सेवा दिइरहनु भएको छ, कान्तिपुर डेन्टल क्लिनिक भनेपछि आम मानिसले विश्वास गर्ने, आस्था गर्ने, भरोसा गर्ने एउटा संस्था बनिसकेको छ। त्यसका अलावा यहाँहरूले दाँतकै विषयमा पठन पाठनलाई पनि निरन्तर रूपमा अगाडि बढाइरहनु भएको छ र अहिले भने चाहिँ जागरणका कुराहरू पनि अगाडि बढाइरहनु भएको छ। यी तिनवटै पाटालाई सँगसँगै लैजाँदा पनि आज आम मानिसहरू, अहिले यहाँले भन्नुभयो नि, जस्तो दाँतमा हर्षा हुने होइन, दाँतको गिजाबाट रगत आउने, यस्ता समस्या आम मानिसले भोगिरहेका समस्याहरू हुन्। यस्ता समस्याबाट यहाँले भने सहरी क्षेत्रमा चाहिँ सेवा उपलब्धता होला, ग्रामीण क्षेत्रमा कम उपलब्धता होला, उनीहरूले कसरी आफ्नो दाँतलाई संरक्षण गर्न सक्छन्? वर्षको एकचोटि जचाएर हुन्छ कि, अथवा उनीहरूले आफ्नै गाउँघरमा हुने कुनै चिजहरू प्रयोग गरेर हुन्छ कि, अथवा नजिकको स्वास्थ्य संस्थामा गएर हुन्छ कि? हामी कसरी यस्ता दाँतमा आउने समस्याहरूलाई आउन नदिन रोकथाम गर्न सक्छौँ? यसका केही उपायहरू छन् डाक्टर साहब?
2: एकदम आधारभूत कुरा भनेको आफ्नो पर्सनल हाइजिन, निजी स्वास्थ्य, निजी सफाई, त्यसलाई राम्ररी ध्यान दिने हो। जस्तो हातमुख हामी धुन्छौँ, स्वास्थ्यको हामीले नुहाइ धुवाइ गर्छौँ होइन, खाना खाइसकेपछि, शौचालयको प्रयोगपछि जसरी राम्ररी हात धुन्छौँ, त्यस्तै बिहान बेलुका ब्रसले, टुथपेस्टको मद्दतले उपलब्ध भएसम्म फ्लोराइड युक्त टुथपेस्ट हामीले प्रयोग गऱ्यौँ भने त्यसले धेरै हदसम्म, र ब्रस गर्ने पनि राम्रो तरिका हुन्छ, सबैतिर दाँतको भित्री बाहिरी सबै सतहहरू भ्याइने गरिकन दाँतलाई सफा राख्न सक्यौँ भने, खाएपछि मुख कुल्ला गर्न सक्यौँ भने, र दाँतको बिचको भागमा ब्रस राम्ररी नजाने ठाउँमा डेन्टल फ्लस अथवा धागोहरूको प्रयोग, सिन्काहरूको प्रयोगले अड्किएको खानेकुराहरू हामीले निकाल्न सक्यौँ भने होइन, मुख गनाएको समस्याहरूलाई नुन पानी अथवा माउथवासहरूले कुल्ला गरेर हामीले मुखलाई स्वस्थ राख्न सक्यौँ भने यति मात्रैले पनि धेरै समस्याको रोकथाम गर्न सक्छ। त्यस्तै उपलब्धता भएसम्म 6-6 महिनामा अथवा त्यति पनि नसके 1-1 वर्षमा आधारभूत दन्त स्वास्थ्य सेवा उपलब्ध भएकोमा जचाएर आफ्नो के कस्तो अवस्था छ त्यो जचाउन सकेमा राम्रो हुन्छ। त्यसबाहेक सुर्ती, खैनी जस्ता कुराहरूबाट टाढा रह्यौँ भने ओरल क्यान्सर, दाँतका विभिन्न खटिराहरूबाट बच्न सक्ने उपाय अवलम्बन गर्न सक्छौँ। गुलियो खानेकुराहरूलाई एकदमै कम गर्ने, यो समग्र स्वास्थ्यको लागि पनि राम्रो होइन। कहिलेकाहीँ बच्चाहरूले खाइहालेमा पनि मुख कुल्ला गराइहाल्ने त्यस्तो बानी बसाल्ने, र कडा चिजहरू, छुर्पी सुपारी जस्ता कुराहरू जसले कि दाँत भाँचिन सक्छ त्यस्ता कुराबाट टाढा रहने, धेरै अमिलो खानेकुरा धेरै प्रयोग नगर्ने होइन, अमिलो भिटामिन सीको लागि अलग्गै त्यसको आवश्यकता छ भने अमिलै मात्र खाइरहने, त्यस्तो कुराले चाहिँ दाँतलाई ख्याउने गर्दछ। केही आधारभूत कुराहरू यो सबैलाई थाहा भएको हुनुपर्दछ। यी कुराहरू मात्र हामीले अवलम्बन गर्न सकेमा पनि दाँतको रोगबाट हामी धेरै हदसम्म बच्न सक्छौँ। तर वंशानुगत रोगहरू, दाँत बाङ्गो टिङ्गोहरू अथवा दाँतको बनोटकै कारणले भएको समस्याको लागि चाहिँ उपचार नै खोजिनुपर्ने हुन्छ।
1: हजुर, जस्तो यहाँले दाँतको वंशाणुगत कारणलाई उपचार नै खोज्नपर्ने कुरा गर्नुभयो। अहिले हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र आदरणीय श्रोताहरूले अहिले हामी बीचको संवाद सुनिरहनु भएको छ। हाम्रो स्वास्थ्य कार्यक्रमका लागि आज हाम्रो अतिथिको रूपमा हुनुहुन्छ प्राध्यापक डाक्टर रविन्द्रमान श्रेष्ठ। उहाँ कान्तिपुर डेन्टल कलेज तथा अस्पताल वसुन्धरा काठमाडौँका प्राचार्य समेत हुनुहुन्छ। डाक्टर साहब, फेरि अब हामी संवादको क्रमलाई जोड्न चाहन्छौँ। अब म यहाँ संलग्न कान्तिपुर डेन्टल अस्पताल, यहाँले सेवा दिइरहनु भएको यो संस्थामा आम मानिसले आएपछि के कस्ता किसिमका सेवाहरू पाउन सक्छन्, किनभने यहाँप्रति र यहाँको यो अस्पतालप्रति धेरै मानिसहरूको आशा, विश्वास र भरोसा छ, उनीहरूले के कस्तो सेवा सुविधा पाउन सक्छन्, डाक्टर साहबले कसरी सेवा सुविधा दिइरहनु भएको छ?
2: हजुर, धन्यवाद यो प्रश्नको लागि। म यस कान्तिपुर डेन्टल कलेज तथा अस्पतालसँग सन् 2007 आबद्ध छु र यो अस्पताल मात्र नभइकन यो एउटा अध्ययन केन्द्र पनि हो। यो उच्च शिक्षाको लागि दन्तशास्त्रको बिडिएस र एमडिएस समेत पढाइ हुने काठमाडौँ विश्वविद्यालयसँग आबद्ध, सम्बन्धन प्राप्त पहिलो डेन्टल कलेज हो र त्यसको म प्राचार्यको रूपमा, प्रिन्सिपलको रूपमा कार्यरत छु र मेरो आफ्नो विषयगत अर्थोडन्टिक्स डिपार्टमेन्टमा म त्यसमा पनि क्लिनिकल सेवा दिइरहेको छु र पठन पाठनमा पनि म आबद्ध छु। यस अस्पतालमा पठन पाठनको अतिरिक्त प्रशस्त शोध कार्यहरू, अनुसन्धान कार्यहरू दाँतमुख सम्बन्धी पनि हुँदछ। त्यसले गर्दा मुलुकमा के कस्तो किसिमका दाँतमुख सम्बन्धी समस्याहरू छन्, त्यसको पहिचान गर्ने, यी रोगका विभिन्न कारणहरू कस्ता छन्, के छन्, कुन कुन भ्यारिएबलहरू, डिटर्मिनेन्टहरू, कुन कुन कारणहरू छन्, त्यो पत्ता लगाउने, त्यसका समाधान खोज्ने जस्ता शोध कार्यहरू पनि प्रशस्तै हुन्छन्। एकै छातामुनि, यस अस्पतालको खाताभित्र एकै छातामुनि दाँतमुख सम्बन्धी देश विदेशमा हुने सम्पूर्ण उपचारहरू नै एकदमै अत्याधुनिक आधारभूत समय सबै प्रकारका उपचारहरू यहाँ हुन्छन्। यसबाहेक पनि सामुदायिक स्वास्थ्यमा समेत हाम्रो दृढता छ। हामी समय समयमा हाम्रो कम्युनिटी तथा पब्लिक हेल्थ डिपार्टमेन्टबाट विभिन्न डेन्टल क्याम्पहरू, सामुदायिक कार्यक्रमहरू, स्कुल ओरल हेल्थ प्रोग्रामहरू, अवेरनेस कार्यक्रमहरू, ट्रेनिङ प्रोग्रामहरू हामीहरू आयोजना गर्दछौँ भने यस सम्बन्धी उपचार बाहेकका पनि अरू तालिम लगायतका कार्यक्रमहरूमा पनि कसैलाई हामीसँग जोडिन आवश्यक महसुस भएमा हामी स्वागत गर्दछौँ। हामीले फ्रन्टलाइन हेल्थ वर्कर्सहरू, वडाका स्वास्थ्य कर्मीहरूदेखि लिएर विभिन्नमा काठमाडौँ मात्र होइन, काठमाडौँ बाहिर मोफसलका, गण्डकी प्रदेश लगायतका, लुम्बिनी प्रदेश लगायतका, पूर्वका प्रदेशहरू लगायतमा समेत हामीले कार्यक्रम सञ्चालन गरेका छौँ र त्यहाँका जनशक्तिहरूलाई पनि हामीले तालिम दिएका छौँ, दिइरहेका छौँ।
1: हजुर, यसरी यहाँहरूले एउटा सामाजिक क्षेत्रमा, यो एउटा उपचार केन्द्र मात्रै होइन, अध्ययन केन्द्र मात्रै होइन, सामाजिक सेवाका लागि यहाँहरू अभियान लिएर गाउँ गाउँ पुग्नु भएको छ। अब डाक्टर साहबसँग आम मानिसले कसरी सम्पर्क गर्न सक्छन्, कसरी यहाँहरूसँग अहिले यहाँले भन्नुभएको सेवा सुविधाहरू लिन सक्छन्, यसका लागि कसरी उनीहरूले हजुरलाई सम्पर्क गर्न सक्छन्?
2: यस कान्तिपुर डेन्टल कलेज भनेको एउटा नेटवर्ककै रूपमा देशभरि नै नभए पनि देशका कतिपय स्थानहरूमा विकास भइसकेको छ। यसका शाखाहरू पोखरामा, नारायणघाटमा, स्याङ्जामा र काठमाडौँका विभिन्न स्थानहरूमा, बुटवलमा शाखाहरू छन् भने अहिलेको विकसित समाजमा आइटीहरूको प्रयोगहरू सँगसँगै वेबसाइटहरूमा यसलाई खोज्न सकिन्छ। यसको टेलिफोन नम्बरहरू, यसको इमेल लगायतका एड्रेसहरू यसलाई खोज्न गाह्रो छैन। कान्तिपुर डेन्टल कलेज भनेपछि स्वास्थ्य क्षेत्रमा परिचित नाम नै हो। काठमाडौँको वसुन्धरा स्थित यसको केन्द्रीय अस्पताल अवस्थित छ, जहाँ कि अघि मैले भने अस्पतालको साथसाथै अध्ययन केन्द्र समेत हो। व्यक्तिगत रूपमा यहाँ म मात्र होइन, म लगायत 30 दन्त स्वास्थ्यका विज्ञहरू, विशेषज्ञहरू कार्यरत छन्। 200 भन्दा बढी स्वास्थ्य कर्मीहरू, स्टाफहरू यसमा परिचालित छन्।
1: अब यति धेरै जनशक्तिबाट यहाँहरूले सेवा दिइरहनु भएको छ र गाउँ गाउँसम्म आफ्नो अभियान लिएर जानुभएको छ। अब यी दाँतमा आउने अथवा लाग्ने रोगबाट बच्न, बचाउन व्यक्ति, समाज, सरकारको भूमिका पनि महत्त्वपूर्ण हुन्छ होला, किनभने यहाँहरूको एक्लो प्रयासले मात्रै यसलाई रोकथाम गर्न अथवा उन्मूलन गर्न नसकिएला। एउटा विशेषज्ञ डाक्टरका हिसाबले व्यक्ति, समाज, सरकारको के भूमिका भए हुन्थ्यो, हामीले यो अभियान अलि सशक्त बनाउन सक्थ्यौँ भन्ने लाग्छ? पोलिसीका कुराहरू होला, के कुराले हामीले यसबाट

0: सेवामा धात्मक क्षेत्रमा यो एकदमै सानो विधा भन्ने मानिन्छ स्वास्थ्य क्षेत्रभित्रमा, र यसमा जनशक्ति यसमा बजेट लगायत धेरै नै कम छ। र हुन त देशका सबै क्षेत्रीय अस्पतालहरू र जिल्ला अस्पतालसम्म पनि डेन्टल सर्जनहरू पुगिसकेको अवस्था छ, र यो खास गरी डेन्टल कलेजहरूमा स्कलरसिप प्राप्त विद्यार्थीहरू जुन 2 वर्ष सरकारको लागि काम गर्नुपर्दछ ती 2 वर्ष अवधिमा सेवा गर्नुपर्ने कारणले गर्दा यो धेरै नै व्याप्तता यसको सेवा व्याप्तता भएको हो। सरकारमा दरबन्दी कमै भए पनि कमसेकम अञ्चल अस्पतालसम्म र अहिलेको हिसाबले भन्नुपर्दा प्रदेश अस्पतालसम्म पुग्न सकेको छ। हामीले जनमानसलाई भन्नुपर्दा जिल्ला अस्पतालसम्म कमसेकम डेन्टल सर्जनको दरबन्दी भएकोले त्यहाँ डेन्टलको सेवाहरू उपलब्ध छ, यसलाई तपाईँहरूले उपभोग गर्न सक्नुहुनेछ। र कमसेकम सदरमुकामहरूमा प्रदेशको राजधानीहरूमा राम्रै अस्पतालहरू राम्रै विभागहरू डेन्टल सम्बन्धी छ, यो पोखरा बुटवल धरान विराटनगर सबै ठाउँमा यसको राम्रै सुविधाहरू प्राप्त छ। यसबाहेक प्राइभेट सेक्टरमा अहिले साँच्चै भन्नुपर्दा टोल टोलमा गली गलीमा नै डेन्टल क्लिनिकहरू खुलिसकेको अवस्था छ, तर त्यसमा त्यस्तो क्लिनिकहरूमा उपचार सेवा लिँदा चाहिँ क्वालिफाइड म्यान पावरले सेवा दिइरहेको हो कि होइन भन्ने कुरामा चाहिँ सजग रहन आवश्यक छ।
1: हजुर, आम मानिसले मैले गुणस्तर सेवा लिइरहेको छु कि छैन, कस्तो सेवा पाइरहेको छु भन्ने सन्दर्भमा चनाको बन्नुपर्ने अवस्था छ। अहिले डाक्टर साहबले भन्नुभएको कुरा हामी सबैले मनन गर्नुपर्ने कुरा छ। डाक्टर साहब, जस्तो मे 15 हामी वर्ल्ड अर्थोडेन्टिक हेल्थ डेको रूपमा पनि मनाउने गरिन्छ, वास्तवमा यस्ता दिवसहरू मनाउनुको अर्थ सान्दर्भिकता के देख्नुहुन्छ?
0: तपाईँले एकदमै सही सुझाउनु भयो कि अहिले मे 15 वर्ल्ड अर्थोडेन्टिक हेल्थ डे मेरो विशेषज्ञता सम्बन्धी विश्व अर्थोडन्टिक सङ्घले नै प्रतिपादित गरेको दिवस हो। यसलाई अन्तर्राष्ट्रिय स्तरमा प्रत्येक देशमा जस्तै नै मनाइन्छ, र हामीले पनि विभिन्न कार्यक्रम गरी खास गरी जनचेतनामूलक कार्यक्रमहरू लिएर यो दिवसलाई हामीले मनाउँदछौँ। तर वर्षको एक दिन मात्र मनाएर यसले जागरण पैदा गराउँदैन, यो वर्षैभरि कुनै न कुनै रूपले हामीले र आजकै रेडियो कार्यक्रम जस्ता कार्यक्रमहरू होइन यसलाई तपाईँहरूलाई धन्यवाद दिनै पर्दछ, यस्ता कार्यक्रमहरूले धेरै सहयोग पुर्याउँछ। यो चाहिँ विशेषज्ञता दिवस हो। यस अगाडि केही दिन अगाडि वर्ल्ड रुट क्यानल डे मे 12 थियो भने मार्च 20 दिन वर्ल्ड ओरल हेल्थ डे पनि मनाइन्छ, त्यो अझ व्यापक हुन्छ। त्यसमा सबै डेन्टल कलेजहरू लगायत नेपाल डेन्टल एसोसिएसनहरू लगायत होइन सबै संलग्न भएर यस क्षेत्रभित्र राष्ट्रिय पर्वकै रूपमा मनाएर जागरणको विभिन्न कार्यक्रमहरू सांस्कृतिक कार्यक्रम लगायतका टक प्रोग्रामहरू वाकाथन लगायतका अवेरनेस प्रोग्रामहरू हामीले आयोजना गर्ने गर्छौँ।
1: हजुर, जस्तो यहाँ अर्थोडेन्टिक एसोसिएसनको पूर्व अध्यक्ष पनि हुनुहुन्छ र अहिले यहाँले यस्ता कार्यक्रमहरू यस्ता दिवसहरू मनाउने यो जनचेतनाका लागि अति आवश्यक भएको सन्दर्भ पनि उल्लेख गरिसक्नु भएको छ। अब यो बसाइमा दाँतका विषयमा, दाँत र मुखको विषयमा मैले सोध्न नभ्याएका र एउटा विषय विज्ञ डाक्टरको हिसाबले यहाँले भन्नै पर्ने कुराहरू अन्त्यमा केही छन् कि?
0: हजुर, यो दाँतमुख स्वास्थ्य भनेको दाँतमुख स्वास्थ्य सेवा भनेको एकदमै संवेदनशील उपचार हो। यो उपचार नगर्नाले, यो उपचारको सेवा सुविधा नलिनाले स्वास्थ्यमा धेरै असर परिरहेको हुन्छ भन्ने कुरो मैले पहिला पनि अवगत गराएँ। यसलाई उपयुक्त स्थानबाट सेवा लिनुपर्दछ, तर सेवा लिने क्रममा यसको उपयुक्त पात्र, उपयुक्त विशेषज्ञ अथवा उपयुक्त डेन्टल सर्जनबाट यसको सेवा लिनुपर्छ। जेनरल समस्याहरूको लागि डेन्टल सर्जन BDS डक्टरहरूबाट यसको सबै किसिमको उपचारहरू सेवा प्राप्त हुन्छ भने तार बाँध्ने जस्तो, इम्प्लान्ट लगाउने जस्तो कुराहरू, चिरफार गर्ने मैक्सिलोफेसियल सर्जरी जस्तो कुराहरूको लागि विशेषज्ञ नै खोजिनुपर्ने हुन्छ। अहिले बजारमा विभिन्न प्रकारका क्लिनिकहरू खुलेका छन् जसमा जान्ने नजान्ने, गुणस्तर भएको नभएको, डिग्री नै भएको नभएको, अथवा सानोतिनो तालिम मात्र गरेर आफूलाई विशेषज्ञ भन्ने खालका त्यस्ता पनि डक्टरहरू विभिन्न छन्, त्यसलाई पहिचान गर्नुपर्दछ। त्यसको लागि नेपाल मेडिकल काउन्सिलबाट होइन NMC नेपाल मेडिकल काउन्सिलबाट दिएको डेन्टल सर्जनको लागि जनरल रेजिस्ट्रेसन छ कि छैन भनेर खोजिनु पर्दछ, होइन डक्टरलाई नै सोध्न सक्नुहुन्छ र नियमपूर्वक क्लिनिकमा त्यो डक्टरको फोटोसहित टाँसेकै हुनुपर्दछ भने विशेषज्ञताको लागि चाहिँ नेपाल मेडिकल काउन्सिलबाट नै विशेषज्ञता प्रमाणपत्र र विशेषज्ञता रेजिस्ट्रेसन गरेको प्रमाणपत्र खोजेर हेरेर त्यसरी उपचार गर्न गराउनु पर्दछ। यो एकदमै महत्त्वपूर्ण छ। पछि गएर यस्तो किसिमको अहिलेको प्रविधिमा पर्याप्त किसिमले उपचार राम्ररी हुन सकेन भने यसले राम्रो उपचारको सट्टा झनै नराम्रो गर्न सक्दछ। यो कुरामा चाहिँ हामी सजग रहौँ भन्ने मेरो सन्देश दिन चाहन्छु।
1: डाक्टर साहब, आफ्नो व्यस्त समयका बावजुद यो समय र संवादमा जुट्नुभयो, यो अमूल्य समय र विचारका लागि यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु।
0: हजुर, धन्यवाद।

आज दाँत तथा मुखमा आउने समस्यामा केन्द्रित रहेर कुराकानी गऱ्यौँ। अहिले हामीसँग संवादमा हुनुहुन्थ्यो प्राध्यापक डाक्टर रविन्द्रमान श्रेष्ठ। उहाँ कान्तिपुर डेन्टल कलेज तथा अस्पताल वसुन्धरा काठमाडौँमा आबद्ध हुनुहुन्छ र उहाँले लामो समय प्राध्यापन पेसामा आफूलाई समर्पण गरेर धेरै अनुभव सङ्गाल्नु भएको छ। अब भने हामी हाम्रो कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। आजको कार्यक्रमका बारेमा यहाँहरूका केही राय, सुझाव, सल्लाह र प्रतिक्रिया छन् भने दिन नभुल्नु होला। पत्राचारका लागि हाम्रो कार्यक्रमको ठेगाना हो कार्यक्रम हाम्रो स्वास्थ्य, रेडियो नेपाल, पोस्ट बक्स नम्बर 634, सिंहदरबार, काठमाडौँ, नेपाल। तपाईँसँग इमेलको पहुँच छ भने इमेलमा लेखी पठाउन सक्नुहुनेछ। हाम्रो इमेल आइडी यस प्रकार रहेको छ, swasthya@gmail.com। आजको कार्यक्रम सुनिदिनु भएकोमा सम्पूर्ण श्रोताहरूलाई हार्दिक धन्यवाद दिँदै अर्को श्रृङ्खलामा फरक विषय लिएर तपाईँलाई भेट्न आउने नै छौँ। अहिलेलाई भने यस कार्यक्रमबाट म पूर्णचन्द्र घिमिरे पनि यहाँहरूबाट बिदा हुन्छु। यहाँहरूको बाँकी समय सुखद रहोस्। हवस् त, नमस्कार।

0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष
2: झण्डु आयुर्वेद
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष।
2: सडक तथा सडक पेटीमा पसल नराखौ, निर्माण सामग्री नथुपारौ र सडक सीमा अतिक्रमण नगरौ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
4: त्यसो हो भने जिल्ला प्रशासन कार्यालय भित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनु होला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: मेरो शरीरमा त तागत नभए जस्तो भयो, पुरा केही गर्न नसक्ने भए म त। मलाई के भएको रहेछ डाक्टर साहब?
6: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई SLE अर्थात् लुपस भन्ने बात रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
7: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ। त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
8: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल समाचार। पछि सुन्न सक्नुहुनेछ करिब 11 बजेसम्म रोधी कार्यक्रम। यति बेला भने रातिको 10 बज्न लाग्यो। अब सुन्नुहुनेछ हिन्दी भाषामा समाचार।

आउनुहोस्, नाच्नुहोस् अनि नचाउनुहोस्। नमस्कार, प्राविधिक साथी शङ्कर भण्डारी अनि म नरहरि नेउपानेको हो। आज पनि हामी टुप्लुक्का आइपुगेका छौँ तपाईँहरूको घर आँगनीमा, जहाँ यहाँहरू नाच्न सक्नुहुन्छ, हाँस्न सक्नुहुन्छ अनि एक आपसमा विरती गाँस्न सक्नुहुन्छ।

हाम्रो देश हिमाल पहाड तराई विभिन्न भौगोलिक बनावटले बनेको देश हो। यिनै प्रकृतिको बनावटसँगै हाम्रो बसोबास रहेको छ अनि बसोबासमा रहेको समुदायले आफ्नो संस्कार र संस्कृति रहन सहनले नै हाम्रो गौरव बढाएको छ। यसै क्रममा कहिले बेसी त कहिले पहाडको सैलुङ्गे लेकमा फुलेको लाली गुराँससँगै दैवले जुराएको मिलन भएको बेला टाढाको माया बस्ला कि नबस्ला, तर प्रकृतिको सुन्दर छटा हिमाल हाँसेको न्याउली बासेको सल्लेरी पाखालाई साची राखेर खोटाङको मायालुलाई अर्काकी छोरीलाई नजर लगाउने भने पनि एकले अर्कालाई फकाउने घुर्क्याउने गर्दै थिए यी कलाकारहरू रामकुमार नेपाली, उत्तम पौडेल र मुना ठटाल भने अबको पालोमा शान्ति श्री परियार र गणेश सेन्चोरीको

कार्यक्रम रोधीमा कहिले सैलुङ्गे लेकको कुरा, कहिले लेकमा, कहिले बेसीमा घर भएको कुरा, कहिले गाउँका कुरा, कहिले सहरका कुरा, कहिले विदेशका कुरा, कहिले लुङ्गी र चोलीका कुरा, कहिले गाउँघरको आटो र पिठोको कुरा आदि आदि, जो गाउँघरमा जन्मिएर कहिले लेक बेसी गर्दै, घाँस दाउरा वनपाखा अरिम परिम गर्दै, चाहे गोठालो जाँदा होस् वा हाट बजार मेला महोत्सव चाडबाडमा, यसरी नै रोधी घरमा नाच्दै आफ्ना मनका कुरा सुनाउन र अरूको कुरा सुन्न कम्ती त मजा आउँदैन। त्यसैले रोधी घरको महत्त्व र विशेषता झन झन बढ्दै गएको छ, लोक सङ्गीत विश्व बजारमा झाङ्गिँदै गएको छ भन्दै अबको पालोमा झल्को गाउँघरको रुकुमेली टप्पा स्वर हो महेश मल्लको।

कार्यक्रम रोधीमा पूर्व मेचीदेखि पश्चिमसम्मका लोकभाकाहरू घन्किन्छन्, जहाँ हाम्रा पुर्खाले धानी राखेका जानी राखेका लोक सम्पदाहरू, लोक संस्कृतिहरू यसरी नै घन्किने गर्दछन्। सैलुङ्गी लेकदेखि तराईका फाँटसम्म, जहाँ गाउँले जीवनका कथा व्यथा अनि वरिपरि सुन्दर वनपाखा, हिमाल पहाड, तराईका प्रकृतिसँग मितेरी लाउँदै कलाकारहरूले गीत बनाउँछन् भन्दै अबको पालोमा विश्व दुङ र शशिकला मुक्तानको स्वर।

कार्यक्रम रोधीमा यस्तै मिठा मिठा लोक भाकाहरू सुनाउने इच्छा हुँदाहुँदै आजको पनि हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग छुटिनुभन्दा अगाडि यी कलाकार लक्ष्मी आचार्य र सुरज पण्डितको स्वर छाड्दै आजको कार्यक्रम रोधीबाट प्राविधिक साथी शङ्कर भण्डारी अनि म नरहरि नेउपानेलाई बिदा दिनुहोस्। नमस्ते, शुभरात्री।

0: बिहानै झोक्राइछौ त के भयो?
1: मेरो शरीरमा त तागतै नभए जस्तो भयो पुरा, केही गर्न नसक्ने भएँ म त।
2: मलाई के भएको रहेछ डाक्टर साहब?
3: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बात रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
4: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ। त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र टेकु।

0: यो रेडियो नेपाल हो। अब मुकेश कुमार मिश्रबाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवनमा आज आयोजित विशेष कार्यक्रममा राष्ट्रपति समक्ष महालेखा परीक्षक तोयम रायले प्रतिवेदन पेश गर्नुभएको हो। त्यस अवसरमा राष्ट्रपति पौडेलले बढ्दो बेरोजगारीप्रति चिन्ता व्यक्त गर्नुहुँदै सार्वजनिक निकायले जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड दिनुभयो। राष्ट्रपति पौडेलले फजुल खर्चलाई निरुत्साहित गरी आर्थिक अनुशासन कायम भएमा मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा हुने विश्वास व्यक्त गर्नुभयो। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेएनजी प्रतिनिधिलाई सकारात्मक संवादका लागि आह्वान गरेको छ। जेएनजीका प्रतिनिधिसँग हुन लागेको छलफलका विषयमा देखिएका केही अन्यलका बीच सकारात्मक संवादका लागि आह्वान गरिएको हो। कार्यदलका संयोजक असीम शाहले सबै सरोकारवालाको सुझाव समेटेर बहसपत्रलाई पूर्णता दिनु नै कार्यदलको मुख्य ध्येय रहेको र सोही अनुरूप जेएनजीका प्रतिनिधिहरूलाई पनि छलफलका लागि आमन्त्रण गरिएको उल्लेख गर्नुभयो। सरकारले सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन तथा अत्यावश्यक बाहेक अन्य अवस्थामा कुनै किसिमका नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारका सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, सरकारी निकाय, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय तथा सबै प्रदेशमा परिपत्र पठाउँदै खर्चमा मितव्ययिता अपनाउन निर्देशन दिएको हो। मन्त्री परिषदको कार्यालयले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न तथा मौजुदा औजार, उपकरण, फर्निचर र सवारी साधनहरूलाई चालू अवस्थामा राख्न अनुरोध गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि पेसालाई मर्यादित र आकर्षक बनाउन नीतिगत सुधार तथा स्रोत व्यवस्थापनमा मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भएको छ। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकमा मन्त्री चौधरीले कृषि क्षेत्रको शिक्षा, अनुसन्धान तथा प्रविधिलाई समयानुकूल परिमार्जन गरी जनमुखी बनाउने तयारी भइरहेको जानकारी दिनुभयो। मन्त्री चौधरीले रासायनिक मलको आयातमा मात्रै मन्त्रालयको झन्डै 50% बजेट खर्च हुने गरेकोले रासायनिक मलको आयात घटाउन जैविक मलको प्रयोग बढाउनु पर्ने बताउनुभयो। बैठकमा सांसदहरूले रासायनिक मलको अत्यधिक प्रयोगले माटोको उर्वरा शक्ति घटाउनुका साथै जनस्वास्थ्यमा समेत हानि पुर्याइरहेको बताउँदै राष्ट्रको जलस्रोत तथा विद्युत प्रयोग गरी ग्रीन हाइड्रोजन प्रविधि मार्फत मल उत्पादन शुरू गर्नुपर्ने बताउनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले संविधानले प्रत्याभूत गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता जस्ता मौलिक हक विरुद्ध सरकारले कुनै पनि कदम नचाल्ने स्पष्ट पार्नुभएको छ। सञ्चारिका समूह नेपालसँग मन्त्रालयमा भएको भेटघाट तथा छलफलमा सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै सञ्चार माध्यम तथा नागरिक दुवैले अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा जिम्मेवारी बोध गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले प्रेस स्वतन्त्रता लोकतान्त्रिक शासन व्यवस्थाको आधारभूत स्तम्भ भएकाले सरकारले त्यसको सम्मान गर्दै सञ्चार क्षेत्रलाई थप जिम्मेवार, मर्यादित र व्यावसायिक बनाउन आवश्यक पहल गर्ने बताउनुभयो। सञ्चार क्षेत्रमा कार्यरत पत्रकारहरूले नियमित पारिश्रमिक नपाउने, श्रम अधिकार कार्यान्वयन नहुने तथा असुरक्षित वातावरणमा काम गर्नुपर्ने अवस्था अन्त्य गर्न मन्त्रालयले आवश्यक पहल गर्ने मन्त्री डाक्टर तिमिल सिन्हाले बताउनुभयो। रेडियो नेपालबाट प्रसारित राति 11 बजेको समाचार सकियो। हस्त नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: हस्त आजलाई रेडियो नेपालको विविध कार्यक्रम सहितको प्रसारण यहीँ पुरा हुन्छ। यसपछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ। अहिलेको यो प्रसारणबाट प्रविधि संयोजनतर्फका मित्र पुष्परत्न बज्राचार्य, रामकृष्ण शाह, उद्घोषणमा सहकर्मी मनुका कुँवर, बलराम कोइराला, सहयोगी दुर्गा श्रेष्ठसँगै म विष्णुदेवी पौडेल पनि बिदा भएँ। नमस्कार, शुभरात्री।

यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

आउनुहोस्, नाच्नुहोस् अनि नचाउनुहोस्। नमस्कार, प्राविधिक साथी सुरेन्द्र पौड्याल अनि म नरहरि नेउपानेको हो। आज पनि हामी टुप्लुक्क आइपुगेका छौँ तपाईँहरूको घर आँगनीमा, जहाँ यहाँहरू नाच्न सक्नुहुन्छ, हाँस्न सक्नुहुन्छ अनि एक आपसमा पिरती गाँस्न सक्नुहुन्छ।

बोली देऊ आधा र जेन देऊ कसले भन्छ र श्रोता लोक साहित्यमा लोक जीवनका दुःख सुखलाई सरल भाषा शैली तथा लोकले आफ्नै जिब्रोले गाउँदा गाउँदै सृजित लयमा प्रभावित गर्ने हुनाले नै लोकगीत मानिसहरूको भित्री मनको सहज अभिव्यक्तिका रूपमा परिचित हुन पुगेको छ। त्यसैले तपाईँ हामी सबैको दुःख सुखको साथी बनेको छ लोक सङ्गीत। हाम्रो संस्कार र संस्कृति रहन सहन अनुसार नै युवा युवतीहरू बीच प्रत्यक्ष संवाद हुने गर्दछ र त न्याउली चरीले डाली फेर्ने कुरा कलाकारले भाका फेर्ने कुरा स्वाभाविक नै हो। तर आफ्नो मायालुलाई घुर्क्याउने आफूलाई पित्तल बनाएर आफ्नो मायालुलाई सुनको दर्जा दिएर फकाएपछि नफकिने कुरै भएन र त मनको फुल टिप अन्त मन नडुल भन्दा पनि किन दोमन गर्नु पर्यो र मायासँगै विश्वास हुन्छ र त विश्वासलाई आत्मीयता बढाउँदै झिलमिल संसार बनाउने कुरा गर्दै थिए शिरीष देवकोटा र सम्झना भण्डारी रोइला भाकामा भने अबको पालोमा आफ्ना मनका कुरा यसरी खोल्दैछन् रोदीमा गोर्खाली ठाडो भाका चिजा तामाङ र गणेश सेन्चुरीको स्वरमा।

यसरी नै आफ्ना मनभित्रका भावनाहरूलाई आफ्नो सुमधुर स्वरबाट एकले अर्कालाई सुनाउँदै रोदीमा नाच्ने र गाउनेको धुइरो लाग्ने गर्दछ र रोदी घरको जति नै चर्चा गरे पनि कमै नै हुन्छ। त्यसैले कोही माया लाउन हतार गर्दैछन् भने कोही सोल्टी जिउ माया लाउन छैन हतार भन्दैछन् पूर्वेली भाकामा सुनिता थेगिम र कृष्ण राई

भिरेटार कोठिटो र सोल्लु बजार कोठिटी भेट भएपछि घरबार बसाउने प्रस्ताव राखे पनि त्यति सजिलैसँग कहाँ नै प्रस्ताव स्वीकार भएको छ र आफ्नो भाग्यमा के लेखेको छ भन्दै भाग्यको कुरा भोग्नुपर्छ भन्दै अहिले माया लाउने हतार छैन भने पनि चर्को घाम लाग्दा शीतलले दिन्छ धुपीको छायाले क्या मिठो बोली पग्लियो मन त सोल्टीको बोलीले आखिर माया त हो मन त हो भावना त हो एकले अर्काको कुरा बुझेपछि एकले अर्कालाई मन पराएपछि बाँकी अरू त के नै चाहियो र त्यसैले फेरि पनि सरोज लामिछानी र रेखा लामाको स्वर तपाईँहरूको लागि कार्यक्रम रोदीमा

श्रोताहरू, कार्यक्रम रोदीमा यस्तै मिठा मिठा लोकगीतहरू सुनाउने इच्छा हुँदाहुँदै आजको पनि हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग छुट्टिनुभन्दा अगाडि यी कलाकार रेखा जोशी र रमेश मल्लको सुर छाड्दै आजको कार्यक्रम रोदीबाट प्राविधिक साथी सुरेन्द्र पौड्याल अनि म नरहरि नेउपानेलाई बिदा दिनुहोस्। नमस्ते, शुभरात्री।

रेडियो नेपाल, नया नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिले काहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास चुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति। आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

छुटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखाभरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो

देश आमा र देशको सम्मान मातृपूजा। हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल जेठ महिनाको 2 गते शनिबार, ज्येष्ठ कृष्ण पक्ष औँसी तिथि, तदनुसार मे 16 तारिक सन् 2026, नेपाल सम्बत 1146, बछलागा आमै। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी उत्तम पाण्डे, सहकर्मी राजन छेत्री, प्रमिला गजुरेल अनि म नरहरि नेउपानेको। सदाझै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुनायो आराध्य देव श्री पशुपतिनाथको आरती गायन. अब हामी प्रस्तुत गर्दैछौँ अहिले बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसार हुने कार्यक्रमहरूबारे जानकारी.

केही बेरमा हामी प्रस्तुत गर्नेछौँ कार्यक्रम जीवन विज्ञान एसपेचीको प्रस्तुतिमा राख्नेछौँ अध्यात्म सन्देश। 5:50 संस्कृतमा समाचार सुन्नुहुनेछ भने 6 नेपालीमा समाचार, नेपाली समाचारपछि विभिन्न पत्र पत्रिकाहरूको सङ्गालु कार्यक्रम अखबार राख्नेछौँ करिब 36। 6:30 समय रहनेछ अन्तर सम्वादको। 7 समाचार, 7:25 कार्यक्रम आर्थिक नेपाल प्रस्तुत गरिसकेपछि धितो पत्र तथा वस्तु विनिमय कार्यक्रम 7:40 यहाँले सुन्न सक्नुहुन्छ। 8 अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजी समाचारपछि विपदका कुरा कार्यक्रम प्रस्तुत गर्छौँ करिब 8:30 र 8:30 केही स्वदेश गानहरू सुनाउनेछौँ करिब 9:00। 9 समाचार, 9:10 नेपाल भाषामा समाचार सुनाइसकेपछि हाम्रो भूगोल यहाँले 9:20 सुन्नुहुनेछ। यसपछि समय रहेमा केही नेपाली चलचित्रका गीतहरूबाट यहाँलाई मनोरञ्जन गराउनेछौँ करिब 10 समाचार, 10 समाचारपछि स्थलगत रेडियो बहस कार्यक्रम राख्नेछौँ करिब 11 र 11 समाचार, 11 समाचार सँगसँगै हाम्रो कार्यक्रमहरू यहाँले निरन्तर सुन्न सक्नुहुनेछ।

यति अहिले बिहान 11 बजीसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसार हुने कार्यक्रमहरूबारे जानकारी हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्दैछौँ कार्यक्रम जीवन विज्ञान र यसपछिको प्रस्तुतिमा सुन्नुहुनेछ आध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै गर्नुहोला।

तर त्यसको ठिक विपरीत तपाईँ जानुभयो, आज उसले माग्यो, दिनुभयो 100 रुपियाँ, भोलिपल्ट त्यही बाटो हिँड्नुभयो, ऊ आयो तपाईँको मोटर रोक्यो, दौडेर आयो, तपाईँ खल्तीबाट यो माग्न आयो भनेर बडो मुस्किलले केही रुपियाँ निकाल्नुभयो, हिजोको जति दिन त सक्दैन मान्छेले, हरेक दिन दिँदैन, केही रुपियाँ निकाल्नुभयो खल्तीबाट अनि दिनुभयो। उसले भने, हजुर मलाई त हिजो दिएकोले पुगेको छ, मैले त धन्यवाद दिन आएको, मेरो पेट भरिएको छ, मलाई चाहिँदैन हजुर। भन्ने बित्तिकै तपाईँलाई के लाग्छ भने नि, आफूसँग भएको सबै दिउँ यसलाई जस्तो लाग्छ। भिखारीले केही पनि पाउँदैन, जोसँग छ भन्ने भाव छ, मलाई ईश्वरले सबै कुरो दिएको छ भन्ने भाव छ र पनि विनम्रता छ, उसले सबै पाउँछ, जे दिएर पनि चित्त बुझ्दैन। वास्तवमा त्यस्तो भिखारीसँग त मित्रता हुन्छ, आत्मीयता हुन्छ, दुई तीन दिन त्यहाँ मैले देखिनँ भने लौ न कता गयो होला भन्ने लाग्छ। जसले मबाट केही मागेको छ त्यो व्यक्तिसँग कहिले पनि राम्रो सम्बन्ध हुँदैन, माग्नेहरूसँग सम्बन्ध राम्रो होस् त कसरी होस्, कसैले पनि सम्बन्ध बनाउँदैन। ठिक त्यसै गरी अर्जुनले यो जब बुझे कि भक्तले बुद्ध छ, यो भक्तलाई गहिरोसँग थाहा हुन्छ कि मैले ईश्वरसँग माग्ने नै होइन, जसले मेरो माग जन्मिनुभन्दा पहिले नै मलाई देख्यो र उपयुक्त बेलामा दिइहाल्छ नि मलाई, मलाई के थाहा मेरो आवश्यकता के हो, मलाई के थाहा मलाई के को खाँचो छ, त्यसलाई पो थाहा होला त। त्यो ब्रह्माण्डको परम बुद्धिमत्ता हो, मसँग कति बुद्धि छ। जब देख्छ शिष्यले कि गुरुले उपयुक्त बेलामा आफै दिइहाल्ने सबै, त्यसपछि मात्र उसले आत्मनिवेदन गरिदिन्छ कि मैले त हजुरको चरणमा आफूलाई चढाएँ, हजुरलाई जे उपयुक्त लाग्छ ठिक गर्नुहोस्, जे उपयुक्त लाग्छ। सामान्य दैनिक जीवनको सम्बन्धमा पनि जहाँ माग छ, एउटाले अर्कासँग केही मागिरहेको छ, त्यो मागले प्रेम टुट्छ। केही पनि माग्यो भने मागहरूले प्रेमलाई, प्रेमको हत्या गरिदिन्छन्, किनभने प्रेम यस्तो विराट हो, तपाईँले केही माग्न हिँड्नुभयो भने बडो तुच्छता अनुभव गर्छ व्यक्तिले। तर जहाँ केही पाउनुभन्दा अगाडि धन्यवादको भाव छ, त्यहाँ प्रेम टिक्छ, सदा टिक्छ। जे पाएँ त्यसको लागि हृदयमा अनुग्रह अहोभाव बाहेक केही पनि छैनन्, त्यहाँ प्रेम टिक्छ। मागेर प्रेम कहिले पनि टिक्दैन, अर्जुनले यो कुरा बुझेका थिए, फेरि बाहिरबाट बुद्धिले बुझ्दैन, भक्तले हृदयबाट, किनभने भक्तले तत्काल देख्छ, शिष्यले देख्छ कि मलाई त सबै कुरो दिएकै छ, यहाँ माग्नुपर्ने केही जरुरी छैन, त्यसैको अंश हुँ म, त्यसैको विस्तार हुँ। यो आत्मनिवेदन जब भयो भगवान्लाई के भयो भने, अब यसले के मागेको छ ध्यानै गएन, सबै देखाइदिउँ। अब यो व्यक्ति हर प्रकारले लायक भयो, त्यो शून्य अवतरित होस्, अब ईश्वर परम शून्यता हो, म पनि शून्य बने, र दुईटा शून्यको मिलन भयो, अब यो मिलन बिन्दु हो, यो साधना यो भक्ति दुईटा शून्यको परम मिलन बिन्दु हो। र भगवान भन्नुहुन्छ कि हेर तिमी मेरा नाना प्रकारका, हेर एउटा मात्रै होइन, अर्जुनलाई के भयो होला कल्पना गरौँ, सारा ब्रह्माण्ड मेरो अगाडि उपस्थित भएको छ, ब्रह्माण्डको मालिक उपस्थित भएको छ र सारा कुरा मेरो अगाडि उपस्थित भएको छ, सबै कुरा मेरो अगाडि आएको छ। र भन्नुहुन्छ कि नाना वर्णका छन् र नाना रङका छन्, त्यसको सौन्दर्यको व्याख्या आजसम्म कसैले गर्न सकेका छैन। वास्तवमा जति पनि आजसम्म कविताहरू बने, गीतहरू बने, चाहे तिनी कुनै प्रेमीले प्रेमिकालाई लेखेको भए पनि लेखेको त ईश्वरलाई नै हो, किनभने प्रेमको स्रोत त्यो मात्रै हो, अरू कहीँ पनि छैन, र प्रेम जहाँ छ त्यहाँ मात्रै जीवन रङ्गिन्छ। यो कुरालाई हृदयङ्गम गरौँ है, किनभने गीता अब भक्तिको मोडमा जाँदैछ, भक्तिको भावमा जाँदैछ गीता। अर्जुनले ए कृष्ण तिमी मेरो सारथी हौ, तिम्रा अरू पनि रूप छन् भन्ने मैले सुनेको त छु, देखाइदेऊ त भनेर भनेको भए भगवान कृष्णले के भन्नुहुन्थ्यो होला, तिमीले मेरो जुन शरीर देख्दैछौ यही प्रशस्त छ भन्नुहुन्थ्यो होला, शरीरभन्दा बाहेक त केही पनि देख्दैन साधारण व्यक्तिले। अर्जुनले अलिकति असाधारण देख्ने क्षमता पाए र त्यो असाधारण देख्ने क्षमताको पृष्ठभूमिमा अब बल्ल यी दुईको बिच संवाद सम्भव भयो र भगवान्ले देख्नुभयो कि यो व्यक्तिको हृदयमा प्रेम जन्मियो, अब किनभने यसले आत्मनिवेदन गर्दैछ, आत्मनिवेदन यानि आफूलाई नै चढाइदिएको छ यो व्यक्तिले।

0: आफ्नो कुनै आग्रह छैन। अब भगवान भन्नुहुन्छ कि नाना विधानी दिव्यानी नाना वर्णाकृति नै छ, अनेक तरहका नाना तरहका रङ र आकार भएका, वर्ण र आकृति भएका, जीवनको रङ्गीन कुरा देख्ने अधिकार केवल भक्तलाई या शिष्यलाई मात्रै हुन्छ। अरू कुनै वैज्ञानिक अर्जुनको ठाउँमा त्यहाँ भएको भए, एक त विज्ञान यति धेरै अहङ्कारले भरिएको हुन्छ, यति धेरै पूर्वाग्रहले भरिएको हुन्छ कि आत्मनिवेदन गर्न जान्दैन, र धेरै प्रेमी प्रेमिका पनि यति धेरै अहङ्कारले भरिएका हुन्छन् कि आत्मनिवेदन सम्भवै छैन। यदि ईश्वरले आफूलाई देखाउन नै खोजेको भए पनि उसले श्याम श्वेत रूप देखाउँथ्यो होला, एउटा रूप देखाउँथ्यो, नाना विधानी दिव्यानी भन्दै भन्दैन्थ्यो, मात्र भक्तको लागि, मात्र शिष्यको लागि आरक्षित यो जीवन हो। किनभने भक्तको शिष्यको मात्रै त्यस्तो आँखा हुन्छ कि उसले रङ्गीन कुरा देखोस्, आकृति देखोस्। हेर्नुहोस् त कस्तो रमाउँछ, मरुभूमिमा पनि कुनै कवि गयो भने कसरी रमाउँछ, कसैको प्रेम आफ्नो हृदयमा बसेको छ भने हेर्नुहोस् त जीवनको अवस्था जेसुकै होस्, खान पाइयोस् नपाइयोस्, केही होस् नहोस्, यस्तो आनन्दको अनुभव गर्छ व्यक्तिले, त्यो आनन्दमा जीवन आफै रङ्गीन हुन्छ नि। त्यहाँ केही पाएर रङ्गीन हुने हो र, मलाई पाउने सामग्रीले जीवन रङ्गीन बनाएका हो र, मेरो मन ठिक छैन, म चञ्चल भएको छु, तनावमा छु र मलाई सारा संसार आयो भने पनि मेरो जीवन कहाँ रङ्गीन हुन्छ र, सबै पाएँ मैले भने पनि त्यो रङ्गलाई म कहाँ अनुभव गर्छु र, त्यो आकृतिलाई म कहाँ देख्छु र। यी दुईवटा रङ्ग र आकृति, वर्ण र आकृतिले नै जीवनमा रस पैदा गर्छन्। रसका अनुपम स्रोतहरू हुन् यी दुईवटा, जहाँ जहाँ विभिन्न प्रकारका आकृति प्रति आफ्नो प्रशंसा हुन्छ, आफ्नो हृदयमा भाव हुन्छ रङ्गप्रति, त्यहाँ रस जन्मिन्छ र त्यहाँ भक्ति पनि जन्मिन्छ।
1: उहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरिओम।
2: झण्डु आयुर्वेद,
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
1: भगवान श्री कृष्णलाई अत्यन्त प्रिय पवित्र पुरुषोत्तम मासको अवसरमा साधकलाई मन शुद्धि, भक्ति वृद्धि र ईश्वर प्रेम प्राप्तिको सर्वोत्तम अवसर परम आराध्य गुरुवर जगद्गुरुत्तम श्री कृपालुजी महाराजको दिव्य पुष्पकला स्थापित श्री जगद्गुरुत्तम मन्दिर हेटौँडा मकवानपुरमा आयोजना हुन गइरहेको पुरुषोत्तम मास विशेष साधना शिविरमा सहभागी भई साधना स्तर अभिवृद्धि गरी लाभ लिनुहुन हार्दिक आमन्त्रण गर्दछौँ। मिति 2083 साल जेठ 3 गतेदेखि असार 1 गतेसम्म यस शिविरमा दैनिक साधना एवं ध्यान, सङ्कीर्तन, स्मार्ट साधना अभ्यास तथा आश्रमका विभिन्न सेवामा सहभागी हुने अवसर रहनेछ।
4: साधनाको सुव्यवस्थापनका लागि उपस्थित हुनुभन्दा कम्तीमा 3 दिन अगावै जानकारी गराइदिनु हुन अनुरोध गर्दछौँ। नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क नम्बर 97162924151 र 98 49 64 83 48। आउनुहोस्, यस पवित्र पुरुषोत्तम मासमा भक्ति साधना गरी जीवनलाई धन्य बनाऊ। जय श्री राधे।

सीधे सीधे प्रेम सुधा दे। हे करुणा सिंधु राधे गोविंद, माइक लोकहरुका नश्वर क्षुद्र सुख भुक्ति एवं निरस मुक्ति को सुख होइन, मलाई त केवल आफ्नो अन्तरंग प्रेम तत्व प्रदान गरी सदा सदाको लागि निष्काम बनाइदिनुहोस्। युगल सरकार श्री राधा गोविन्दजीका चरण कमलमा सभक्ति वन्दना गर्दै कार्यक्रम अध्यात्म सन्देश सुनेर बसिरहनु भएका आदरणीय श्रोताहरू, कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत एवं राधे राधे। आदरणीय श्रोताहरू, मनुष्य देहको महत्त्वको सम्बन्धमा त यहाँले आदरणीय स्वामीजीको प्रवचन मार्फत जानकारी प्राप्त गर्नुभएकै छ। समयको महत्त्वलाई बताउँदै जगद्गुरु श्री कृपालुजी महाराजले आफ्नो प्रेमरस मदिरा मार्फत अनेकानेक पद संकीर्तनहरूको रचना गर्नुभएको छ। आदरणीय श्रोताहरू, कार्यक्रमको शुभारम्भ गरौँ जगद्गुरु श्री कृपालुजी महाराजद्वारा रचित सिद्धान्त माधुरीमा आधारित यो सुमधुर पद संकीर्तन। प्रस्तुत पदमा मनुष्य देहको महत्त्व

0: भर्खरै सुन्नुभयो जगद्गुरु श्री कृपालुजी महाराजद्वारा रचित प्रेम रस मदिरा ग्रन्थबाट लिएको सुमधुर पद गायन। अब कार्यक्रमको समय भएको छ आदरणीय स्वामी श्री हरिदासजीद्वारा दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचन श्रवण गर्ने।
1: तपाईँहरू यहाँ केही जान्न आउनु भएको छ ज्ञान प्राप्ति हेतु। जान्नको निमित्त हाम्रो सनातन वैदिक धर्ममा वेद शास्त्रहरू भरमार छन्। वेद छ, पुराणहरू छन्, दर्शन शास्त्र छन्, स्मृत ग्रन्थहरू छन्, इतिहास ग्रन्थहरू छन्, तमाम छन्। यी मध्ये एक सर्वश्रेष्ठ शास्त्र छ, दर्शनमा जसलाई वेदान्त दर्शन भन्दछन्। वेदान्त अर्थात् जान्नको निमित्त उपयुक्त एवं जान्नुको अन्तिम ज्ञान। नामैबाट स्पष्ट हुन्छ, वेद माने जान्नु, अन्त माने अन्त, जान्नुको अन्त वेदान्त। र यो वेदान्त को निर्माण गरे वेदव्यासले। वेदव्यास रचना गरे र यसको नाम राखिदिए वेदान्त। वेदान्त नै किन राखे, अरू केही राखे अबे हुन्थेन, होइन वेदान्त नै राखे। किन? किनकि वेद जुन छ, तपाईँले सुन्नु भएको छ, वेद छ हाम्रो सनातन धर्मको मूल ग्रन्थ, मूल ज्ञान। त्यो वेदको परम चरम सिद्धान्तलाई सूत्रात्मक रूपमा दिग्दर्शन गराइएको छ वेदान्तमा। त्यसैले वेद जान्नुको अन्तको दर्शन जुनमा छ त्यसलाई वेदान्त दर्शन भनियो। त फेरि वेदकै चाहिँ किन गरे त? रामायणको किन गरेनन्? महाभारतको किन गरेनन्? पुराण आदिको किन गरेनन्? किनकि वेद मूल ज्ञान हो, सब ज्ञानको उद्गम स्थल मूल। हेर्नुहोस्, हाम्रो वैदिक सनातन धर्ममा शिर मानिन्छ ज्ञानको वेद र पाउ मानिन्छ रामायण। यद्यपि पुराण रामायणलाई पनि वेदकै स्थान प्राप्त छ, त्यही सम्मान प्राप्त छ। इतिहास पुराणानि पञ्चमं वेदमेश्वरः, अर्थात् चार वेद जुन छन्, पाँचौ वेद पनि छ त्यो इतिहास पुराण हुन्। महाभारत रामायणलाई पनि वेदकै दर्जा प्राप्त छ। भागवत तेस्रो स्कन्दको बाह्रौँ अध्यायको उन्तालिसौँ श्लोक म बताइयो। तर वेद मूल हो, सबको जनक हो, पिता हो, सनातन हो, अनादि हो, सदा रहने ज्ञान वेद। यहां संबंध की प्रलय काल में सब चीज खत्म हुन्छ। ब्रह्मा विष्णु रुद्रश्च भूतय जातयः वेद बन्छ। महोपनिषद 4:22 समय आएपछि ब्रह्मा विष्णु महेश्वरले पनि यो संसार छोडेर जानुपर्छ। आफ्नो कारणमा गएर मिल्छन् सब संसार त मिल्छन् नै, खतम हुन्छ, डिस्ट्रोय हुन्छ, प्रलय हुन्छ, तर त्यति बेला पनि भेद जुन छ प्रलय हुँदैन, नष्ट हुँदैन, रहन्छ। प्रलय कालेपि सूक्ष्म रूपेण परमात्मनि वेद राशि स्थित, अर्थात वेद जुन छ प्रलय कालमा पनि भगवानको हृदयमा रहन्छ सधैँ। सनातन ज्ञान, पूर्ण ज्ञान, अनादि ज्ञान, त्यसैले हाम्रो धर्म सनातन धर्म, अन्य धर्मले दावा गर्न सक्दैनन् सनातन धर्मको। हरेक धर्म सिद्धान्त एक दिन प्रारम्भ भयो, प्रख्यात माध्यमिक दर्शन बौद्ध दर्शनको इतिहास 2500 वर्षको छ, सुरु भयो एक दिन। क्रिश्चियन धर्म बाइबल एक दिन सुरु भयो 2000 वर्ष अगाडि, इस्लाम धर्मको पुराण 1400 वर्षको इतिहास, तर वेद सनातन नित्य अनादि अनादि, कहिले प्रारम्भ भएन, सदा छ। त्यसैले यो मूल वेदको अर्थ निकाले, किनकि व्यक्तिहरूसँग समय कहाँ छ वेदको ज्ञान प्राप्त गर्ने, 1,00,000 मन्त्र छ वेदमा त्यसको कहिले अर्थ निकालेर जान्नु। त्यसैले अर्थियम् ब्रह्म सूत्राणाम् सर्वोपनिषदोमपि वेदव्यास, वेद उपनिषदको सार अर्थको रूपमा मैले वेदान्त बनाइदिएको छु है तिमीहरूलाई। वेदै हो केवल सूत्रात्मक रूपमा। त यो वेदान्त दर्शनको अर्को नाम पनि छ, ब्रह्मसूत्र। ब्रह्मसूत्र पनि भन्दछ, किन भन्दछन् ब्रह्मसूत्र, यस कारण कि ब्रह्म सम्बन्धी, भगवान सम्बन्धी, परमात्मा सम्बन्धी निरूपण यहाँ गरिएको छ सूत्रात्मक रूपमा, त्यसैले यसलाई ब्रह्मसूत्र पनि भनिन्छ। र अर्को पनि नाम छ यसको, उत्तर मीमांसा। मीमांसा माने विवेचन गर्नु, उत्तर मीमांसा पनि भनिन्छ वेदान्त दर्शनलाई। किन भनिन्छ, विवेचनको दृष्टिले सम्पूर्ण वेदलाई दुई भागमा विभक्त गरे आचार्यहरूले, एक महर्षि जैमिनीले गरे वेदको पूर्व भागको विवेचन सूत्रात्मक रूपमा, जुन कर्म कांड इत्यादि जुन तपाईँहरू गर्नुहुन्छ त्यो पूर्व मीमांसा कहलिन्छ। र जहाँ डाइरेक्ट भगवान सम्बन्धी कुरा छ, उसको अंश जीवको कुरा छ, मायाको कुरा छ, त्यो वेदान्त अन्तर्गत, त्यसैले यसलाई उत्तर मीमांसा पनि भन्दछन्। एकै चिज हो तिनै। र यो वेदान्त दर्शनमा 4 अध्याय छ, 16 पाद छ, 556 सूत्रहरू छन्। त्यति ठुलो एकदम लम्बा चौडा छैन, तर एक एक सूत्रको व्याख्या गर्नु पर्यो भने 12 वर्ष बोल्न सकिन्छ एक सूत्रमा, सूत्रात्मक रूपमा छ, पुरा वेदको सार छ, 4 अध्यायमा बाँधिएको छ। समन्वयाध्याय, यो पहिलो अध्याय, विरोधाध्याय यो दोस्रो अध्याय, साधनाध्याय यो तेस्रो अध्याय, फलाध्याय यो चौथो, बस ये 4 छ। समन्वयाध्याय इस कारण भनियो कि ब्रह्म सम्बन्धी छरिएर छरपष्ट रहेको विषयहरूलाई समेटिएर समन्वयात्मक ढङ्गले ब्रह्मको स्वरूपको बारेमा जुन विस्तृत वर्णन गरिएको हुनाले समन्वयाध्याय पहिलो अध्याय। दोस्रो अध्यायमा वेद शास्त्रमा तमाम विरोधी सिद्धान्तले भरिएको छ, विरोधै विरोध छ एक आपसमा। त यो विरोधी सिद्धान्तहरूको निराकरण गरिएको छ, त्यसैले विरोधाध्याय, विरोधाभासी सिद्धान्तको निराकरण गरिएकोले। दोस्रो, तेस्रो, ब्रह्म ज्ञानद्वारा ब्रह्म प्राप्ति अर्थात् भगवानलाई प्राप्ति गर्ने, भगवानलाई दर्शन गर्ने, साक्षात्कार कसरी गर्ने, यस सम्बन्धी विषय को निर्णय जुन दिएको छ त्यो साधना अध्यायमा दिएको छ, यो तेस्रो अध्याय। र चौथो जुन फलाध्याय छ यसमा ब्रह्म ज्ञानद्वारा साधना पश्चात साधकको अधिकारित्व अनुसारको फल प्राप्तिको विषयमा निर्णय दिएको छ, यो अन्तिम अध्याय। चार अध्याय छ बस। र यो वेदान्त दर्शन जुन छ यसमा पूर्ववर्ती आचार्यहरूले जति पनि सिद्धान्त प्रतिपादन गरे, जगद्गुरु शङ्कराचार्य लगायतकाले सबले आफ्नो सिद्धान्त वेदान्त दर्शन अनुसार छ भनेर प्रमाणित गर्न जीवन बिताइदिए। त्यो ज्ञान हो वेदान्त दर्शन। र भाष्य लेखे आदि जगद्गुरु शङ्कराचार्यले पनि लेखे वेदान्त माथि, जसलाई शारीरक भाष्य भनिन्छ। अर्का जगद्गुरु निम्बार्काचार्यजीले पनि लेखे निम्बार्क भाष्य। अर्का जगद्गुरु रामानुजाचार्यजीले पनि लेखे श्री भाष्य। भास्कराचार्यजीले पनि लेखे तमामले। तर एक भक्तिका आचार्य भए शिरोमणि भगवानका अवतार, उनले चाहिँ लेखेनन् भाष्य, लेखेनन् वेदान्त माथि, आवश्यकतै ठानेनन्। किन? सर्ववेदान्त सारम हि श्री भागवत विष्यते। वेदान्तको भाष्य वेद व्यासले बनाएकै ओरिजिनल छ, भागवत हो, त्यसैले बनाउन जरुरत छैन, यो भनिदिए। चैतन्य भेदावेद, अचिन्त्य भेदावेद सिद्धान्त का प्रतिपादक चैतन्य महाप्रभुले, गौरांग महाप्रभुले लेखेनन्। तर सबले प्रायले लेखे भाष्य, र सबले यही प्रमाणित गर्न खोजे कि हामीले बोलेको कुरा वेदान्त अनुसार छ। यति पावरफुल शास्त्र वेदान्त दर्शन। तो यो 556 सूत्रात्मक जुन ग्रंथ छ, जुन वेद को अर्थ हो, सार हो, त्यसमा पहिलो सूत्र जुन छ, पहिलो अध्याय को पहिलो पात को पहिलो सूत्र, त्यो हो अथातो ब्रह्म जिज्ञासा, अर्थात अब एक पर्सनालिटी छ जसलाई ब्रह्म भन्दछन्, परमात्मा भन्दछन्, भगवान भन्दछन्, अरूले अन्य नाम पनि लिन्छन्, कसैले गॉड भन्छन्, कसैले अल्लाह, कसैले खुदा, कसैले अहुरमज्द, सतश्री अकाल, सिन्त ताव, तमाम नाम छन्, शून्य, निरञ्जन आदि एक तत्व छ रे। अब त्यो ब्रह्म सम्बन्ध